0: छन्। देशभरि मौसमी विपदले सबैतिर जनजीवन प्रभावित भएको छ। अधिकांश राजमार्गहरू अवरुद्ध भएका छन्। यात्रा निकै जोखिमपूर्ण देखिएको छ। पछिल्लो दुई महिनाको विवरण हेर्ने हो भने 70 जनाभन्दा बढी मानिसले विपदका कारण ज्यान गुमाइसकेका छन्। मूलत बाढी र पहिरोले आम मानिसहरूको जनजीवन नराम्ररी प्रभावित भएको छ। यसबीचमा पहाड तराई सबैतिर यसपालि विपदले बढी समस्या ल्याएको छ। खास गरी पहिरोको घटनाहरू यसपालि अलि बढी भएका छन् र मानवीय क्षति पनि पहिरोका कारणले बढी भएको छ। विपदको पछिल्लो अवस्था, त्यसपछिको कार्य लगायतका बारेमा भइरहेका प्रयास, आगामी दिनका कार्यक्रम लगायतका बारे आजको अन्तरसंवादमा केन्द्रित हुनेछौँ। पहिरोका घटना बढ्दै गएपछि हिजो बसेको सम्बद्धहरूको बैठकले भौगर्भिक अध्ययन गर्ने निर्णय पनि गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा बसेको बैठकले जोखिमपूर्ण बस्तीको पहिचान र सुरक्षित स्थान खोजी गर्न मद्दत पुर्याउने गरी अध्ययन गर्ने निर्णय गरेको हो। आजको अन्तरसंवादमा हामी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीसँग कुराकानी गर्नेछौँ। उहाँ हाम्रो प्रत्यक्ष सम्पर्कमा आइसक्नु भएको छ। डाक्टर साहब, स्वागत छ यहाँलाई।
1: हुन्छ, नमस्ते, शुभ पूर्वात।
0: हजुर, अब यो जसरी मौसमी विपदले देशभर सबैतिर चाहिँ प्रभावित पार्यो र सबैभन्दा बढी यसपालि अलि पहाडमा बढी चाहिँ प्रभावित पार्यो, जहाँ यसअघि भूकम्प गएका थिए ती ठाउँहरूमा अलि बढी क्षति पनि भएको छ। यो पछिल्लो अवस्थाका बारेमा यहाँहरूले हिजो सम्बद्धहरूसँग छलफल पनि गर्नुभयो, कसरी लिएको छ सरकारले, सम्बद्ध पक्षले यसलाई?
1: होइन, अब असाढको 5 जुन अब मनसुन सुरुवात भयो, मनसुन आइसकेपछि अहिलेसम्मको अवस्थामा यहाँले भने जस्तै धेरै धनजनको क्षति भएको अवस्था छ। अब यसलाई चाहिँ सबै हाम्रो मन्त्रालयले सम्बन्धित जस्तो सिँचाइ विभाग भयो, होइन, अब जल तथा मौसम विज्ञान विभाग भयो, अब हाम्रो विपद प्राधिकरण त आफै भइ नै हाल्यो, त्यसपछि योसँग सडक विभाग भयो, जो जो यससँग आबद्ध छन्, अर्थात् मनसुन प्रतिकार्य जुन हाम्रो योजना बनाएका थियौँ त्यो योजना अनुसार र त्यसमा तोकिएका जिम्मेवारीमा रहेका सबै विभाग, मन्त्रालय, हाम्रो स्थानीय सरकार, त्यसमा चाहिँ अब जिल्ला विपद व्यवस्थापन समिति, सबै चाहिँ अहिले सक्रिय रहेको अवस्था छ। र मनसुन कमान्ड पोस्ट भनेको अब यो विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखको चाहिँ कमान्डमा रहने एउटा पोस्ट हो। यसमा सबै 3 सुरक्षा निकायका प्रतिनिधिहरू हुनुहुन्छ भनेपछि सबै विभाग र मन्त्रालयका पनि, अब यसमा स्वास्थ्य इमर्जेन्सी अपरेसन सेन्टरदेखि लिएर अनि सडक र पूर्वाधार सबै क्षेत्रको चाहिँ यसमा प्रतिनिधित्व छ। भन्नुको अर्थ हामीले कुन कुन क्षेत्र प्रभावित हुन्छ त, जस्तो सडक ब्लक हुने सम्भावना धेरै हुन्छ, सडकमा पहिरो गएर चाहिँ सडक खुलाउने कामको लागि चाहिँ सडक विभागको भूमिका अहम हुन्छ। त्यसको लागि चाहिँ सडक विभागले नै बनाएको सेतु एप्स एक खालको चाहिँ यो मोबाइल एप्लिकेसन हो, यसको प्रयोग गरेर चाहिँ कुन ठाउँमा सडक अवरुद्ध भएको छ त्यो सडकलाई चाहिँ तुरुन्तै खुलाउने भन्ने खालको हामीले केही समयदेखि त्यो काम पनि गरेर आइराखेका छौँ भनेपछि अबका दिनमा चाहिँ यो जोखिम चाहिँ थप बढ्न सक्ने र मनसुनको चाहिँ न्यूनतापीय रेखा पनि पश्चिम नेपालतिर नेपाल नजिक आएको हुनाले चाहिँ त्यसले थप जोखिम ल्याउन सक्छ भनेर सडक विभाग र हाम्रो सडकको संयन्त्र पनि एकदमै अलर्ट अवस्थामा बसेको छ भनेर एउटा भने। त्यस्तै चाहिँ अब खानेपानी, सिँचाइ लगायतका चाहिँ जुन अत्यावश्यक सेवासँग सम्बन्धी स्वास्थ्य भयो, होइन, उहाँहरूलाई पनि चाहिँ एकदम अलर्ट अवस्थामा राखिएको छ। जिल्ला विपद व्यवस्थापन समिति 77 जिल्लामा अलर्ट अवस्थामा बसेको छ। युनिफाइड कमान्ड सिस्टम 3 सुरक्षा निकायको पनि जुन ठाउँमा यो पोसिबल यो विपदको घटना घट्न सक्छ भन्ने किसिमले पनि अलर्ट अवस्थामा बसेको छ। त्यति हुँदाहुँदै पनि अब हाम्रो नेपालको भूगोल, हाम्रो माटो, हाम्रो प्रकृति र त्यसमा पनि अब यो भूकम्प पछाडि जाजरकोटको भूगोलमा हेर्ने हो भनेपछि जुन ठाउँमा कहिले पनि पहिरो जाँदैन भन्ने खालको स्थानीयको चाहिँ जुन ज्ञान नलेज थियो त्यही ठाउँमा चाहिँ पहिरो गयो। भन्नुको अर्थ त्यहाँ चाहिँ चिरा परेको या ढाँझा फाटेको केही हुनसक्छ भूकम्प पछाडि, र त्यसैमा चाहिँ थोरै थोरै वर्षा थपिँदै जाँदाखेरि हामीले एक हप्तामा कति वर्षा भयो भनेर पनि हेऱ्यौँ, र एक हप्ताको वर्षाको हामीले टोटल अक्युमुलेटेड वर्षा हेर्दाखेरि चाहिँ 300 प्लस वर्षा भएको चाहिँ पायौँ र 300 मिलिमिटर हारारीमा वर्षा एक हप्तासम्म

0: हुनु भनेको चाहिँ धेरै ठुलो वर्षा होइन, तथापि चाहिँ त्यसले चाहिँ त्यो जमिन गलायो, भिजायो र धेरै ठाउँमा जुन ढाँचा फटेको ठाउँबाट चाहिँ त्यो खालको चाहिँ अवस्था जाजरकोटमा आयो। त्यस्तै अवस्था हामीले रोल्पामा आएको पायौँ। रोल्पाको घटना अलिकता फरक छ, त्यहाँ सडक खन्दाखेरि चाहिँ निस्किएको जम्मै पहिरो र पहिरो चाहिँ खोलामा गएर त्यो बसेको डिपोजिटरी त्यसलाई चाहिँ पानीले बगाएर चाहिँ रोल्पाको घटना गरेको अवस्था छ भनेपछि, त्यस्तै चाहिँ बाजुरामा पनि दाउनी बस्ती नै चाहिँ अब जोखिममा रहने गरी चाहिँ ठुलो पहिरो आएको हुनाले यी तिनटै ठाउँमा अहिले यद्यपि चाहिँ जोखिम तिनटा ठाउँमा मात्रै सीमित होइन, देशको धेरै भागमा चाहिँ जोखिम छ। हामीले जुन जुन भागमा जोखिम छ त्यहाँ चाहिँ तत्त्व तरिकाले चाहिँ रेस्पोन्स पनि गरिराखेको अवस्था छ। त्यो हुनाले अब हिजोको चाहिँ मिटिङको मेन उद्देश्य भनेको चाहिँ विपद संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड 2081 छ, त्यो अनुसार चाहिँ जस्तो मृतकलाई चाहिँ दिइने राहत या चाहिँ मृतकको परिवारलाई दिइने चाहिँ राहत या चाहिँ अब भनौँ न त्यो बस्ती चाहिँ अहिले जुन ठाउँमा मान्छेहरू बसिराख्नु भएको छ पहिरो गएको नजिक या पहिरोको गएको क्षेत्रमा, त्यो बस्ती फेरि बस्नको लागि उपयुक्त हो कि होइन, या अहिले चाहिँ बर्खामा 3-4 महिना अबको चाहिँ 2 महिना बस्नको लागि चाहिँ उपयुक्त हो कि होइन, वा सधैँ बस्नको लागि उपयुक्त हो कि होइन भनेर हामीले एकदमै यो द्रुत लेखाजोखा भन्छ त्यो द्रुत लेखाजोखाको लागि चाहिँ एउटा टिम पठाउँदैछौँ। त्यसमा चाहिँ जल तथा मौसम विज्ञान विभागलाई पनि हामीले थपेका छौँ, किनभनेदेखि त्यो ठाउँमा भारी वर्षा भएर पहिरो गएको अवस्था छैन, कमै वर्षामा पनि पहिरो गइरहेछ भनेपछि किन गइराखेको छ, त्यहाँको भूगोल या त्यो कुनै एउटा ठाउँ विशेषमा खण्डवृष्टि बढी भएर हो कि भनेर त्यो पनि अध्ययन गर्नु जरुरी छ भनेर हामीले जल तथा मौसम विज्ञान विभागको प्रतिनिधि, हाम्रो चाहिँ अब यसमा जियोलोजिस्ट भूगर्भविद सहितको चाहिँ टिम हामीले आज या भोलिमै चाहिँ हामी त्यो ठाउँमा पठाउँदैछौँ र त्यहाँबाट उहाँहरूले चाहिँ त्यसको अध्ययन गरेर ल्याइसकेपछि अनि अस्थायी आवास बनाउनु पर्ने पछि कुन ठाउँमा बनाउने भनेर त्यो ठाउँको चाहिँ स्थानीय सरकारसँगको समन्वयमा जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा हामी चाहिँ अनि अस्थायी जुन आवासको लागि हाम्रो जुन कार्यविधि छ त्यो अनुसार चाहिँ दिने पहिलो किस्ता दिएर अस्थायी आवासतिर पनि जान्छौँ भनेपछि अहिले तुरुन्तैको लागि के गरिरहेको छौँ भनेर भन्दाखेरि चाहिँ विभिन्न हाम्रो जुन विकास साझेदार संस्थाहरू छन् रेड क्रस छ सेभ द चिल्ड्रनदेखि लिएर अब केयर भयो उहाँ लाई चाहिँ त्यो ठाउँमा जानको लागि हामीले अनुरोध पनि गऱ्यौँ किन त्यो विकास साझेदार नेपाल सरकारसँग चाहिँ उहाँहरूले चाहिँ एग्रिमेन्ट गरेर काम गरिराख्नु भएको हुनाले चाहिँ उहाँको एकदमै फ्रन्ट लाइनमा हुनुहुन्छ, उहाँहरू गइसक्नु भएको छ, टेन्टहरू पनि धेरै ठाउँमा चाहिँ बाँडिसकेको अवस्था छ, कम्बल बाँडिसकेको अवस्था छ र खानेकुरा पनि कुनै ठाउँमा अप्ठ्यारो भएको हुनसक्छ, त्यो हुनाले चाहिँ फुड आइटमलाई पनि हामीले छिटोभन्दा छिटो प्रभावित क्षेत्रमा पुगाउने गरी चाहिँ काम गरिराखेको अवस्था छ भने अन्य चाहिँ घाइतेहरूको चाहिँ उपचारको लागि स्वास्थ्य मन्त्रालय स्वास्थ्य विभागसँग पनि समन्वय गरेर निःशुल्क चाहिँ स्वास्थ्य उपचारको चाहिँ व्यवस्था हामीले मिलाएका छौँ। यसरी समग्रमा चाहिँ अब अहिलेको मनसुनले एकदमै ठुलो वर्षा नभए पनि थोरै वर्षा खण्डवृष्टि र ठाउँ विशेषमा चाहिँ वर्षा भइराखेको र त्यसमा पनि मध्य पहाडी क्षेत्रमा चाहिँ यसको प्रभाव धेरै भइराखेको र हुन लागेको देखेर हामीले चाहिँ एकदमै सतर्क अलर्ट अवस्थामा चाहिँ बसेर यसको सूक्ष्म तरिकाले चाहिँ अध्ययन पनि गरिराखेका छौँ र रेस्पोन्स पनि गरिराखेको अवस्था हो।
1: जस्तो अब भनौँ न विगतमा चाहिँ पहाडमा पनि पानी पर्ने, तराईमा पनि पानी पर्ने, तराईका नदीहरूको जलसतह बढ्ने र धेरै जसो चाहिँ तराईतिर बाढी जाने त्यसले चाहिँ विपदको अवस्था त्यो खालको थियो भने यसपालि अलि बढी पहाडमै केन्द्रित छ र पहिरोमै केन्द्रित छ। यसपछिको जस्तो यहाँले भनेको जस्तो घाइतेहरूको उपचारको प्रबन्धको कुरा अथवा चाहिँ मृतकहरूका परिवारलाई दिइने राहत क्षतिपूर्ति लगायतका कुरा यो कसरी व्यवस्थापन भइरहेको छ? यो निर्णय त यहाँहरूले गर्नुभयो तर विपदबाट भइरहेका क्षतिहरू समस्याहरू त आइ नै रहेका छन्, यसको उपचारको प्रबन्ध कसरी भइरहेको छ, अनुगमन भएको छ यसको अथवा पछिल्लो यहाँहरूसँग के विवरण छ?
0: होइन, हामीले अनुगमन चाहिँ डेली नै अनुगमन हुन्छ। हाम्रो जिल्लाबाट चाहिँ आएको जुन रिपोर्ट छ जिल्ला विपद व्यवस्थापन समितिले हामीलाई चाहिँ रिपोर्ट पठाउनुहुन्छ, हाम्रो युनिफाइड कमान्ड जुन अब सुरक्षा निकाय त्यहाँ परिचालन भएको छ उहाँहरूले चाहिँ रिपोर्ट पठाउनुहुन्छ, त्यो रिपोर्टको आधारमा र जिल्ला विपद व्यवस्थापन समितिबाट आएको पत्रको आधारमा चाहिँ हामीले प्रभावित घरधुरी कुन ठाउँमा प्रभावित भएको छ त्यो ठाउँमा चाहिँ अहिलेको लागि चाहिँ राहतको सामग्रीहरू पठाउने र त्यसपछि चाहिँ हाम्रो जुन मैले अघि भने विपद संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरणको जुन मापदण्ड 2081 छ त्यो अनुसारको चाहिँ अस्थायी आवासको लागि चाहिँ हामीले यहाँबाट रकम निकासा गर्छौँ। त्यो जिल्ला विपद व्यवस्थापन समितिमा हुँदै गाउँपालिका नगरपालिकाबाट चाहिँ स्थानीय जुन ठाउँमा प्रभावित जुन घरधुरी हुन् त्यहाँ चाहिँ जान्छ। त्यसको लागि चाहिँ अब एउटा द्रुत लेखाजोखा हुन्छ, इरा भन्छौँ, इनिसियल ऱ्यापिड एसेसमेन्ट, र त्यसपछि चाहिँ हामी उसमा जान्छौँ, यो डिटेल ड्यामेज एसेसमेन्टमा जान्छौँ। डिटेल ड्यामेज एसेसमेन्टमा जाँदाखेरि चाहिँ हामीले अब त्यसको ओभरअल चाहिँ जस्तो कति क्षति भयो त्यो क्षतिको चाहिँ विवरण कस्तो छ भन्ने किसिमले चाहिँ हामी काम गर्छौँ र त्यसको आधारमा त्यसलाई आधार मानेर चाहिँ अनि राहतको चाहिँ प्याकेजहरू पनि हाम्रो कार्यविधि अनुसार चाहिँ तय हुन्छ। यसरी चाहिँ हामी अब सुरक्षा निकायबाट आएको इन्फर्मेसन, जिल्ला विपद व्यवस्थापन समितिबाट आएको इन्फर्मेसन र हामीले टिम नै पठाएर गरेको चाहिँ जुन द्रुत लेखाजोखा छ यीलाई आधार मानेर हामी काम गरिराखेको अवस्था र त्यसै अनुसार चाहिँ राहत वितरण र त्यसमा चाहिँ एडिसनल भनेको रेड क्रस र हाम्रो विकास साझेदार संस्थासँगको समन्वयमा हामीले काम गरिराखेको अवस्था हो।
1: जस्तो अब एक त पहिरोले घर लगिदियो, आफन्तको ज्यान गएको छ, त्यसको पीडा छँदैछ, यो राहतका कार्यहरू जुन हुन्छन् नि यसमा पनि त्यो हिसाबले पाउन सकिएन भन्ने खालको स्थिति छ, कहीँ चिउरा मात्रै खानु पाइयो भन्ने खालको गुनासोहरू पनि छ। अब यो अवस्थालाई चाहिँ ठ्याक्कै उनीहरूलाई पुग्ने गरी राहत दिने अथवा उनीहरूको चाहिँ तत्काल आवासको तत्कालीन आवासको कुरा, यहाँले अघि दीर्घकालीन आवासको कुरा त गर्नुभयो, त्यो विषयमा अहिले एकछिनमा आउँला। यो तत्कालीन राहतका कार्यहरू जुन हुन्छन् यो अपर्याप्त भयो भन्ने खालको गुनासो छ नि, यसलाई सरकारले सुनेको छ, यहाँहरूले सुन्नुभएको छ?
0: होइन, हामीले चाहिँ जुन ठाउँमा अपर्याप्त छ त्यसलाई चाहिँ अब दुई तिन तरिकाले सम्बोधन गरिराखेको अवस्था छ। एउटा चाहिँ जस्तो इनिसियली हाम्रो विकास साझेदार संस्थाहरू रेड क्रसबाट या चाहिँ अब हाम्रो अन्य जुन यो क्षेत्रमा काम गर्ने मानवीयताको क्षेत्रमा काम गर्ने संस्थाहरूले पनि गरिराखेको अवस्था छ, डुप्लिकेट नहोस् भन्ने किसिमले पनि हामी सचेत भएको अवस्था छ। तर हाम्रो चाहिँ निश्चय एउटा स्ट्यान्डर्ड हुन्छ, जस्तो कुन ठाउँमा के दिने, फुड आइटममा के दिने, कति दिने भन्ने खालको चाहिँ मापदण्डले तोकेको हुना चाहिँ त्यसमा नपुग्ने भन्ने खालको नहुन सक्छ। यद्यपि त्यस्तो कतै भएको पाइएमा या त्यस्तो नभएको पाइएमा पनि त्यसको पनि हामीले चाहिँ इन्फर्मेसनहरू जिल्ला विपद व्यवस्थापनकै माध्यमबाट लिइराखेको अवस्था, किन हाम्रो अथेन्टिक त्यहाँबाट आउने हुनाले या स्थानीय सरकारबाट लिइराखेको अवस्था हो, र त्यो आयो भनेपछि कुनै ठाउँमा गुनासो छ भने पनि त्यसलाई पनि सम्बोधन गर्नको लागि चाहिँ हामीले काम गरिराखेको अवस्था छ। त्यसो हुँदाखेरि कुनै ठाउँमा त्यस्तो भएको छ भने पनि त्यसको जानकारी जिल्ला विपद व्यवस्थापन समितिमा वा 1234 जुन टोल फ्री नम्बर छ त्यसमा पनि जानकारी लिने काम अहिले पनि भइराखेको छ, र त्यो आगामी दिनमा पनि मैले फेरि दोहोऱ्याएँ, 1234 खबर गरिदिनु भयो भनेपछि हामीलाई चाहिँ सजिलो हुन्छ भन्ने हो।
1: जस्तो अब सरकारका तर्फबाट जुन प्रयासहरू भइरहेका छन् नि, खास गरी राजमार्ग सञ्चालनमा ल्याउनेदेखि लिएर पूर्व सूचना दिनेदेखि लिएर तत्कालीन त्यो घटना भइसकेपछि तत्काल उद्धार राहत लगायतका प्रयासहरू, यसमा चाहिँ कतिको तदारुकता छ अथवा हाम्रा तर्फबाट सरकारका तर्फबाट भइरहेका प्रयासहरूलाई जति हामीले चाहिँ गरौँ यो चाहिँ एउटा निष्कर्ष निकाल्ने सहित गरौँ भन्दा पनि हाम्रा समस्याहरू देखिएका छन् कि, अथवा हामीले यो गर्दा गर्दै पनि यी खालका अवस्थाहरू सिर्जना भएका हुन् यसलाई चाहिँ कसरी हेर्न सकिन्छ त?
0: अब यसका दुई तिनवटा पाटो छन्। एउटा पाटो त मैले अघि भने हाम्रो भूगोल चाहिँ कस्तो छ भने अब पानी पर्दाखेरि पहिला जस्तो नेपाल सरकारले 10-15-20 वर्ष अगाडि बनाएको थ्रेसहोल्ड थियो, जस्तो कुनै ठाउँमा 1 घन्टामा 60 मिलिमिटर वर्षा भयो वा 24 घन्टामा 140 मिलिमिटर वर्षा भयो भनेपछि त्यसले बाढी वा पहिरो जान सक्छ भनेर थ्रेसहोल्ड बनाएको थियो। अब अहिले कस्तो भइरहेछ भनेपछि जस्तो रोसी खोलामा 40 मिलिमिटर वर्षा हुँदाखेरि बाढी आइराखेको अवस्था छ, अनि त्यहाँ रोल्पामा पानी पर्दाखेरि त्यो दिनको चाहिँ वर्षा लगभग 50 मिलिमिटरको हाराहारीमा वर्षा भएर चाहिँ त्यत्रो ठुलो पहिरो गएको अवस्था छ। अनि यही जाजरकोटकै सन्दर्भ हेर्ने हो भने पछि डेलीको चाहिँ 50 मिलिमिटर मात्रै वर्षा भएर चाहिँ त्यस्तो भइराखेको छ। भनेपछि हामीले अलर्ट दिँदा दिँदै पनि पूर्व सूचना प्रणालीलाई पनि एकदमै त्यो टार्गेटेड ठाउँमा रोल्पामा के हुँदैछ भनेर जल तथा मौसम विज्ञान विभागले एकदमै कलर पनि त्यही तरिकाले यो जोखिममा ट्राफिक लाइट सिस्टम अनुसार चाहिँ यो ठाउँमा बढी जोखिम छ, यो ठाउँमा कम जोखिम छ भन्ने तरिकाले पनि हामीले दिइराखेर एउटा पूर्व सूचना प्रणालीलाई पनि अलिकता बलियो बनाउँदै लगेको अवस्था छ। त्यति गर्दा गर्दै पनि अब बस्तीको अवस्थिति, बस्ती चाहिँ अब पहिरोको चाहिँ जोखिममा बसेको अवस्था चाहिँ कति छ भनेर चाहिँ हामीले त्यसको भनौँ न 753 स्थानीय सरकारको या चाहिँ त्यसमा पनि पहाडमा भएका चाहिँ स्थानीय चाहिँ निकायको र त्यसको भूगोलको चाहिँ अध्ययन नभएको अवस्था, त्यो नभएपछि के हुन्छ भनेपछि कुन ठाउँमा कति पानी पर्दाखेरि चाहिँ पहिरो जान सक्छ भन्ने खालको हामीसँग चाहिँ त्यो नलेज छैन। त्यो भएन भनेपछि पानी पर्यो अनि पहिरो गयो, घर पुरिसकेपछि उद्धारमा मात्रै लाग्नुपर्ने बाध्यता पनि एकातिर छ। त्यसलाई चाहिँ निराकरणको लागि हामीले आगामी दिनहरूमा भौगोलिक अध्ययनलाई, कुन भूगोल कुन जोखिममा छ, कस्तो जोखिममा छ, त्यहाँ कति वर्षा हुँदाखेरि चाहिँ पहिरो जान सक्छ, या कुन नदी सिस्टममा कति पानी पर्दाखेरि चाहिँ बाढी आएर यो तलको चाहिँ बस्तीलाई चाहिँ प्रभाव पार्न सक्छ भन्ने खालको अध्ययनलाई पनि हामीले अगाडि बढाउने चाहिँ योजना बनाएका छौँ आगामी दिनमा। सन्दर्भमा चाहिँ भइराखेको चाहिँ जुन छ त्यसलाई बेस्ट तरिकाले कसरी लाइफ सेभिङमा काम गर्ने भनेर तिनटै सुरक्षा निकायलाई चाहिँ युनिफाइड कमान्डको रूपमा परिचालन भएको अवस्था छ, ड्रोनको चाहिँ परिचालन गरेको अवस्था छ, हेलिकप्टरलाई चाहिँ तयारी राखेको अवस्था छ। हेलिकप्टर एसोसिएसनसँग हामीले अब कुनै ठाउँमा एकदम पहिरोमा परेको मान्छे ट्र्याप भएको अवस्था छ या बाढीमा ट्र्याप भएको अवस्था छ भनेपछि त्यसलाई उद्धार गर्नको लागि पनि हामीले त्यस्ता प्रबन्धहरू मिलाएको अवस्था छ भनेपछि, जस्तो अस्ति म्याग्दी जिल्लामै पनि हामीले ट्र्यापमा भएका 3 चाहिँ सकुशल उद्धार गऱ्यो हाम्रो सुरक्षा निकाय जिल्ला विपद व्यवस्थापन समिति सिडिओहरूको जुन उसमा रहन्छ त्यसरी पनि हामीले काम चाहिँ गरिसकेको छ। हाम्रो आफ्नो तर्फबाट बेस्ट एउटा पनि चाहिँ कुनै जीवनको क्षति नहोस् भन्ने तरिकाले चाहिँ संवेदनशील भएर काम गर्दै गर्दाखेरि पनि अब हाम्रो भूगोलको अवस्था, अब जुन पहिरो र हाम्रो बस्तीको अवस्थिति या चाहिँ नदीमै पनि अब नदीको किनारमा बाढीमा बाढी आएको बेला चाहिँ धेरैजसो नदीमा तर्दाखेरि या खहरेको चाहिँ जुन अवस्था छ हाम्रो, खहरे आएको छ तर सानै होला खहरे भनेर चाहिँ मोटरसाइकल गयो या गाडी गयो भनेपछि त्यसलाई चाहिँ बगाइदिएको अवस्था भनेपछि त्यो बाढीले चाहिँ मलाई जोखिम गर्छ कि गर्दैन भन्ने खालको चाहिँ हामीले व्यक्तिगत तर्फबाट पनि इस्टिमेट गरेनौँ भनेपछि त्यसले पनि क्षति गरिराखेको र त्यसले चाहिँ फेरि हामीलाई चाहिँ अब सुरक्षा निकायलाई अब थप भनौँ न हाम्रो सीमित स्रोत साधनमा चाहिँ धेरै ठुलो चाहिँ व्यवहार पनि थपिराखेको अवस्था छ। त्यस्तो हुँदाखेरि अब स्थानीय या हामीले सबैले चाहिँ विपद संवेदनशील हुने या विपदको चाहिँ अवस्था चाहिँ बुझ्ने र कस्तो जोखिम छ भन्ने खालको पनि सबैतिरबाट भनौँ न विपद एन 2077 चाहिँ विपदको केन्द्रमा चाहिँ विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रदेशमा चाहिँ प्रदेश विपद व्यवस्थापन चाहिँ समिति, स्थानीय सरकारमा चाहिँ अब स्थानीय विपद व्यवस्थापन समिति, 753 पालिकामा चाहिँ स्थानीय आपतकालीन केन्द्रको व्यवस्था गरेको छ र वडा लेभलमा हेर्ने हो भनेपछि वडा अध्यक्षको अध्यक्षतामा संयोजकत्वमा चाहिँ वडा विपद व्यवस्थापन समिति पनि बनाएको र त्यो अनुसार चाहिँ हुने भनेर चाहिँ भनिएको छ। त्यो भन्नुको अर्थ के हो भने नेपालको जोखिम, नेपालको जोखिमको अवस्था, हाम्रो अहिले भूगोल, हाम्रो भूगोलको अवस्थिति, त्यो हुनाले चाहिँ हामी बहुप्रकोपीय जोखिममा छौँ। त्यसले गर्दाखेरि चाहिँ यो केन्द्रमा भएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मात्रै चाहिँ सबै काम गर्न सक्दैन, यसको चाहिँ कोअर्डिनेटिङको काम हुन्छ, समन्वयको काम हुन्छ, सहकार्यको काम हुन्छ, तर चाहिँ एक्चुअल काम चाहिँ हाम्रो ग्राउन्डबाटै हुनुपर्छ भन्ने किसिमले त्यो प्रावधान पनि राखिएको हो। त्यो हुनाले चाहिँ सबैको चाहिँ यसमा भूमिका आवश्यक हुन्छ जोखिमको न्यूनीकरण गर्नको लागि र जोखिमको व्यवस्थापन गर्नको लागि भन्ने हो मेरो बुझाइ।
1: जस्तो अब यो जुन वृत्ति भनौँ न परिवर्तित अवस्था आयामहरू यसका फरक फरक हुँदै गए भनेर यहाँले भन्नुभयो, अब त्यसका लागि अब हुन त यहाँहरूले हिजो नै निर्णय गरिसक्नुभयो कि अब चाहिँ भूगोलको अध्ययन गर्ने भनेर होइन, तर यो ठ्याक्कै हामी कहाँ चाहिँ कस्तो समस्या हुने भने यो घटना भइसकेपछि हामीहरू तात्ने होइन, अब जस्तो सडकमा पनि पहिरो गइसक्यो, यो सबै भइसक्यो, त्यसपछि चाहिँ टेन्डर आह्वान गर्ने, यो सब काम अगाडि बढाउने, यो सबैतिर त्यस्तै समस्या देखिन्छ, जसले गर्दाखेरि चाहिँ काम पनि गर्नुपर्ने छ, पैसा पनि खर्च गर्नुपर्ने छ तर समयमा हुँदैन। अब यस्तो खालका विषयहरू चाहिँ किन यो अलि अगाडि नै यहाँहरूले प्रतिकारी योजना त अगाडि नै बनाउनु भएको हो, यस्तो खालको कुराहरू किन हामीले अलि समय अगाडि नै गर्न सक्दैनौँ?
0: अब तपाईँको प्रश्न ठिक हो, यही प्रश्नको मा पनि मेरो पनि यस्तो प्रश्न रहन्थ्यो। म अब 2 तेस्रो हप्तामा म चल्दैछु अहिले प्राधिकरणको कार्यकारी प्रमुख भएर, र मेरो पहिलादेखिकै जोड भनेको चाहिँ हामीले डिजास्टर हुनुभन्दा अर्थात् कुनै पनि विपद हुनुभन्दा अगाडि नै हामीले काम गर्नुपर्छ भन्ने किसिमले चाहिँ त्यो थ्योरी, त्यो सिद्धान्त, त्यसमा काम गर्ने भनेर चाहिँ लामो समयदेखि मैले यी क्षेत्रमा काम पनि गरिराखेको अवस्था हो। त्यसले गर्दा आगामी दिनहरूमा चाहिँ अहिलेको जस्तो अवस्था अवस्था नहोस्। आगामी दिनहरूमा चाहिँ कुनै ठाउँमा पहिरो गयो भनेर मान्छे ताप्ने, पहिरो नजानेसम्म चाहिँ नताप्ने, जस्तो धेरै जसो मलाई फोन के आउँछ भने अथवा विधायिकाबाटै पनि भनौँ न अब मान्यज्यूहरूबाटै पनि मेरो क्षेत्रमा पहिरो गएको छ, अब त्यो क्षेत्रमा पहिरो पन्छाइदिनु पऱ्यो, मेरो क्षेत्रमा सडक चाहिँ भाँसिएको छ यो बनाइदिनु पऱ्यो, मेरो क्षेत्रमा चाहिँ यो के अरे बस्ती जोखिममा छ यसमा काम गरिदिनु पऱ्यो भनेर चाहिँ फोन आउँछ। तर अब म के हेर्नेवाला छौँ भनेपछि यो फोन चाहिँ अब हिउँदको बेला पनि आउँछ कि आउँदैन, मेरो क्षेत्रको चाहिँ अध्ययन भयो कि भएन, या मेरो क्षेत्रमा चाहिँ मैले यसो गर्ने चाहिँ प्लान गरेको छौँ, मेरो स्थानीय सरकारमा चाहिँ मैले चाहिँ यसरी चाहिँ छलफल राख्ने योजना बनाएको छौँ, यो छलफलमा चाहिँ तपाईँको सहभागिता पनि हुनु पऱ्यो भन्ने खालको र विपद संवेदनशील हामी कति हुन्छौँ भन्ने कुराको पनि हामीले सबै क्षेत्रमा सबै वर्गले सबै नेतृत्वमा पनि यो खालको यो भनौँ न सोचको विकास भएपछि मात्रै चाहिँ विपद के अरे जोखिम कम हुन्छ, नत्र चाहिँ विपद भइसकेपछि राहत र उद्धारमा मात्रै लाग्ने मेरो आफ्नो र मेरो नेतृत्वमा चाहिँ हुने अबको चाहिँ विपद जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरणले चाहिँ त्यसलाई तोड्दै यो पुरानो कल्चरलाई चाहिँ हामीले तोडेर चाहिँ नयाँ कल्चरमा भनौँ न विपद पूर्वको तयारीमा विपद पूर्वको चाहिँ इन्भेस्टमेन्टमा जोड दिने र विपदको तयारीलाई चाहिँ एकदमै चाहिँ संस्थागत गर्दै स्थानीय सरकारसम्मैको चाहिँ यसको भूमिकालाई चाहिँ कसरी व्यवस्थित गर्ने, कसरी चाहिँ साझेदारीलाई चाहिँ बलियो बनाउने, त्यो साझेदारी बलियो भएपछि मात्रै चाहिँ विपद जोखिम कम हुन्छ। जस्तो धेरै जस्तो देशमा जापानदेखि लिएर फिलिपिन्स जस्तो एकदमै चाहिँ जुन ठाउँमा चाहिँ धेरै विपदका घटना हुन्छन् त्यहाँ चाहिँ कस्तो भएको छ भन्ने मैले चाहिँ अब त्यो क्षेत्रमा पनि त्यो देशहरूमा पनि काम गरेको अनुभवलाई चाहिँ सङ्गालेर नेपालको भूगोल नेपालको जुन अहिलेको प्रकोपको अवस्था छ र यो प्रकोपबाट चाहिँ हामी कसरी हामी प्रकोपको जोखिमलाई चाहिँ घटाउँछौँ ताकि चाहिँ कुनै प्रकोपले चाहिँ विपदको रूप नलियोस् भन्ने किसिमले चाहिँ अब संवेदनशील पनि छौँ र अहिलेको चाहिँ सिकाइ यो बर्खाको जुन मनसुनको सिकाइ यो मनसुनमा भएको विपदको सिकाइलाई समेत मध्यनजर गरेर चाहिँ यो मनसुन सकिने बित्तिकै पनि हामी अब मनसुन सकियो भनेर चाहिँ ढुक्क हुने अवस्था नभएर अर्को मनसुन आउनुभन्दा अगाडि चाहिँ गर्ने कुराको लागि एउटा भिजन एउटा चाहिँ कार्ययोजना हामीले बनाएको छौँ र त्यो अनुसार चाहिँ हामी अगाडि बढ्छौँ भन्ने चाहिँ छ। तर अहिलेसम्मको अवस्था हेर्ने हो भने यहाँको प्रश्न एकदम जायज छ, आगामी दिनमा सबैले सबै क्षेत्रले चाहिँ विपद संवेदनशील भएर चाहिँ काम गर्नुपर्छ भन्ने कुरामा दुई मत छैन।
1: हामीसँग हुनुहुन्छ डाक्टर धर्मराज उप्रेती, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख। डाक्टर साहब, अब व्यवस्थापनको पाटोमा जाउँ। जसरी अब अधिकांश क्षेत्र पहिरोले अहिले प्रभावित भयो र पहिरोको एउटा समस्या के भने धेरै बस्तीहरू चाहिँ अब त्यहाँ मानिसहरू विस्थापित गर्नुपर्ने, बस्तीहरू विस्थापित हुने अवस्था देखिएको छ। अब यसको चाहिँ दुईवटा कुरा, एउटा त अब तत्काल अब अस्थायी आवासको विषय होला, त्यसपछि स्थायी आवासको विषय होला, कसरी व्यवस्थापन हुन्छ?
0: अब अस्थायी आवासको आवासको लागि त अहिले भर्खरै जुन टिम हामीले बनायौँ त्यो टिम जान्छ, टिम गइसकेपछि एक खालको चाहिँ लेखाजोखा जसलाई हामी द्रुत लेखाजोखा भन्छौँ त्यो ल्याउने बित्तिकै चाहिँ कुन ठाउँमा अहिलेको लागि अस्थायी राख्नको लागि पनि स्थानीय सरकारले चाहिँ अनुमति दिनुपर्ने हुन्छ, कुन ठाउँमा राख्ने, जमिन खाली छ कि छैन, प्राइभेट जमिन हो कि या सार्वजनिक जमिनमा राख्नको लागि चाहिँ फेरि अर्को चुनौती हुन्छ। त्यो हुनाले के कस्तो अवस्था छ पहिला हामी चाहिँ त्यो बुझ्छौँ र सार्ने ठाउँ पनि बस्नको लागि उपयुक्त हो कि होइन भनेर त्यसको पनि द्रुत अध्ययनै गरिन्छ। अहिलेको लागि चाहिँ सुरक्षित ठाउँमा राख्ने, खाली ठाउँमा राख्ने, तर पछि चाहिँ लङ टर्ममा चाहिँ अब लङ टर्म रिकभरीको सन्दर्भमा चाहिँ हामीले एकदमै अब अहिलेको यतिको चाहिँ जुन पानी परेर हुने पहिरोको जोखिम या चाहिँ यस्ता खालका जोखिमलाई चाहिँ फ्युचरमा यही जोखिम नहोस् भन्ने किसिमले पनि हामीले काम गरिराखेको र त्यसको लागि चाहिँ अब थाहै आवासको लागि हाम्रो नेपाल सरकारको मैले अघि भने जुन हाम्रो कार्यविधि छ कार्यविधि अनुसार चाहिँ जति अब यो राहत दिने राहतको चाहिँ जुन व्यवस्था गरिएको छ त्यो अनुसारको चाहिँ हाम्रो निश्चित रकम छ। जस्तो अस्थायीको लागि 25,000 पर घर दुरीलाई पहिलो किस्तामा दिइन्छ भनेपछि अब फेरि दोस्रो किस्तामा 25,000 दिएर टोटलमा 50,000 चाहिँ अस्थायी आवासको लागि दिने भन्ने चाहिँ हाम्रो उसमा सामाजिक सुरक्षा राहत वितरण मापदण्डमा भनिएको अवस्था छ भने थाहै आवासको लागि चाहिँ छुट्टै प्रबन्ध छ। त्यसले गर्दाखेरि चाहिँ हामी दुवैमा डिटेल ड्यामेज एसेसमेन्ट डिडिए गरिसकेपछि अनि त्यो जिल्लाबाट भेरिफाई भएर स्थानीय सरकार हुँदै चाहिँ जिल्लाबाट जिल्ला विपद व्यवस्थापनबाट भेरिफाई भएर अनि हामी कहाँ आउँछ त्यसमा पूर्वाधार मन्त्रालय पूर्वाधारको जुन के अरे विभाग छ त्यहाँबाट पनि उहाँको भूमिका एकदमै महत्त्वपूर्ण हुन्छ। त्यसरी चाहिँ लामो प्रक्रिया होइन तर एउटा समिति हामीले बनाएको छौँ यो यसको लागि चाहिँ एउटा कार्यविधि पनि अहिले संशोधनको अन्तिम चरणमा पुगेको छ। यो संशोधन हुने बित्तिकै चाहिँ यसले दुईवटा कुरा गर्छ एउटा चाहिँ अब पश्चिम नेपालमा भएको जुन यो भूकम्पपछिको पुनर्निर्माणलाई पनि चाहिँ अब गति दिनको लागि पनि कार्यविधि संशोधन हामीले अगाडि बढाएका छौँ त्यो पनि अन्तिम चरणमा छ भनेपछि यस्तै खालका चाहिँ जुन अन्य घटना हुन्छन् बाढी पहिरोको घटनाबाट चाहिँ राहत र उद्धारलाई चाहिँ कसरी व्यवस्थित गर्ने र अनि पुनर्निर्माणमा या अहिलेको चाहिँ पुनर्स्थापना अहिलेको चाहिँ अस्थायी आवासको लागि जाने कुरामा पनि अब त्यही स्थानीय सरकारसँग समन्वय भइरहेको छ जिल्लासँग समन्वय भइरहेको छ त्यहाँबाट चिठी आउँछ आउने बित्तिकै चाहिँ हाम्रो आफ्नो सिस्टम आफ्नो के अरे भनौँ न प्रोसिजियर अन्तर्गत रहेर चाहिँ हामीले राहतको सामग्री जिल्ला विपद व्यवस्थापनको थ्रु तल चाहिँ स्थानीयसम्म पठाउँछौँ।
1: हजुर हजुर डाक्टर साहब यहाँको महत्त्वपूर्ण समय र कुराकानीलाई यहाँलाई धेरै धेरै धन्यवाद।
0: हुन्छ यहाँलाई पनि धन्यवाद नमस्ते।
1: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेती। देशभर मौसमी विपद आएको छ यसको तत्कालीन व्यवस्थापन उद्धार राहत र आगामी मूल रूपमा बसोबास मानिसहरूको व्यवस्थापन अस्थायी र स्थायीका विषयमा अन्तर्संवादमा केन्द्रित थियौँ। प्राविधिक मित्र उत्तम पाण्डे र राजु थापालाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।

यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिकामा पहिरोमा 4 जनाको मृत्यु, 9 जना घाइते। वर्षासँगै आएको बाढी पहिरो र सडक कटानका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्ग तथा सडक खण्डमा यातायात प्रभावित। भारतका प्रधान सेनापति जनरल धीरज सेठ काठमाडौँमा आज राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जानी प्रदान गर्नुहुने। आजदेखि सम्बन्धित विक्रेताबाट ग्यास खरिद गर्न नेपाल आयल निगमको आग्रह। नागपञ्चमी पर्व आज परम्परा अनुसार निगम नागको पूजा अर्चना गरी मनाइँदै र इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 53 नाग्यो।

0: चलाउनुस्, फोन गर्नुस्, डेटा चलाउनुस, सजिलो छ एकै साथ।
1: फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: समाचार अब विस्तारमा। अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका दुई रिसाङ आसपासमा पहिरो जाँदा चारजनाको मृत्यु भएको छ। पहिरोले घर पुरिँदा 54 वर्षीय ओमा सिंह खत्री, 75 वर्षीय रति खत्री, 70 वर्षीय भीमबहादुर कार्कीको मृत्यु भएको हो। पुरिएको अवस्थाबाट खोज तथा उद्धार क्रममा 3 जनाको शव निकालिएको छ। पहिरोमा परि गम्भीर घाइते भएका 52 वर्षीय केदार कार्कीको उपचारका क्रममा नेपालगंज स्थित मेडिकल कलेजमा मृत्यु भएको हो। शनिबार साँझ 6 बजेपछि लेदो सहितको पहिरोमा परि उनीहरू पुरिएका थिए। पहिरोमा परि सोही गाउँका 60 वर्षीय रामबहादुर साई, 45 वर्षीय सिद्धि बहादुर कामी, चिसापानीकी 57 वर्षीय भद्राकली कार्की, 58 वर्षीय कमला कार्की, 23 वर्षीय अनिता कार्की, 10 वर्षीय युनिस साई, 45 वर्षीय सुन्तली चन्दारा, ओडा नम्बर 1 डौरी काँडाका 45 वर्षीय मनवीर चन्दारा, 16 वर्षीय मनिषा बिक, 47 वर्षीय मोतिकला बिक घाइते हुनुभएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका 5 जनाको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ भने रामबहादुर र भद्राकलीलाई जाजरकोट अस्पतालमा प्राथमिक उपचारपछि नेपालगंज पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधीर कुमार खड्काले बताउनुभयो। उहाँका अनुसार घाइते भएका 10 मध्ये 3 जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन्। करिब 1 दर्जन बढी घर पहिरोले क्षति पुर्याएको छ। सरकारले पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा हिजो बसेको मनसुन प्रतिकारी कमाण्ड पोस्टको बैठकले रोल्पाको थबाङ र सुनसहारी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका र जाजरकोटको भेरी नगरपालिकाका पहिरो प्रभावित क्षेत्रको प्रारम्भिक भौगर्भिक अध्ययन गर्ने निर्णय गरेको हो। कमाण्ड पोस्टले प्राधिकरणको नेतृत्वमा सम्बन्धित निकायका प्रतिनिधि सहभागी अध्ययन टोली 3 दिनभित्र कार्यस्थलमा खटाउने निर्णय गरेको छ। उक्त टोलीमा जल तथा मौसम विज्ञान विभागका प्रतिनिधि समेत सहभागी हुनेछन्। मनसुनजन्य विपदका कारण विभिन्न जिल्लामा जनधनको क्षति बढिरहेका बेला मनसुन प्रतिकारी कमाण्ड पोस्टले खोज, उद्धार, राहत तथा पुनस्थापनाका कामलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको प्राधिकरणले जनाएको छ। त्यस्तै विपदबाट क्षतिग्रस्त परिवारका लागि अस्थायी आवास निर्माण तथा निजी आवास प्रबलीकरण, पुननिर्माण र पुनस्थापनाको अनुदान प्रक्रिया तत्काल अघि बढाउन पनि निर्देशन दिएको छ। हिमाली तथा पहाडी क्षेत्रमा लगातारको वर्षाका कारण जमिन गलेर पहिरोको जोखिम थप बढेको भन्दै बैठकले सर्वसाधारणलाई मनसुन अवधिभर उच्च सतर्कता अपनाउन पनि आग्रह गरेको छ। अविरल वर्षासँगै आएको बाढी पहिरो र सडक कटानका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्ग तथा सडक खण्डमा यातायात प्रभावित भएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध हुनुका साथै कतिपय स्थानमा एकतर्फी रूपमा मात्र यातायात सञ्चालन भइरहेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार कोशी प्रदेशका भोजपुर, इलाम र सङ्खुवासभाका सडक प्रभावित भएका छन्। भोजपुर 5 बोखिममा बाढीका कारण मध्यपाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ। इलाम 9 राजदुवालीमा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ भने वैकल्पिक सडकबाट यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। सङ्खुवासभाको भोटखोला 3 सिर्खेक डाँडामा बाढीका कारण खाँदबारी किमाथाङका सडक खण्ड पूर्ण रूपमा बन्द भएको छ। काभ्रे प्लान्चोकको बिपी राजमार्ग अन्तर्गत खुरकोट नेपालथोक कटुन्जे बेसी खण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखी बेलुका 6 देखि बिहान 4 बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरको हेटौँडा भीमफेदी कुलेखानी पाखेल हुँदै काठमाडौँ जोड्ने सडकमा पनि रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ। सिन्धुपाल्चोकको भोटेकोसी 2 कोदारी तथा लिपिङ क्षेत्रमा पहिरो खसेपछि अरनीको राजमार्ग अवरुद्ध भएको छ। रसुवाको उत्तरगया 5 खाल्टेमा बाढीका कारण त्रिशुली मैलुङ स्याफ्रुबेसी सडक खण्ड पनि बन्द रहेको प्रहरीले जनाएको छ। गण्डकी प्रदेशमा पनि पहिरोले प्रमुख सडक प्रभावित भएका छन्। बागलुङको जयमेनी बेल बगरमा कालीगण्डकी करिडोर तथा तल्लो बाद्रेमा बागलुङ बेनी सडक खण्ड एकतर्फी सञ्चालनमा छ। लम्जुङको मर्स्याङदी 4 रामबजारमा पहिरोका कारण बेसीसर मनाङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ। मुस्ताङको थासाङ 4 कैकु खोलामा बेनी जोमसुम सडक खण्ड एकतर्फी सञ्चालनमा रहे पनि म्याग्दीको अन्नपूर्ण 3 रूपसेमा सोही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ। कर्णाली प्रदेशमा रुकुम पश्चिमको 8 बिस्कोट 6 रिगेगाड खोलामा बाढी आएपछि भेरी करिडोर अन्तर्गत जाजरकोट डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। यसअघि पनि वर्षाका कारण कर्णालीका विभिन्न सडक खण्डमा पहिरो र बाढीले यातायात प्रभावित हुँदै आएको छ। बागलुङको निसीखोला गाउँपालिका 2 धारा टोलमा पहिरो खस्दा 8 घरमा क्षति पुगेको छ। यस्तै 40 घर पहिरोको उच्च जोखिममा परेको निसीखोला 2 वडाध्यक्ष कुबीर विश्वकर्माले जानकारी दिनुभयो। पहिरोले कतिपय स्थानीयका घर कोठ तथा शौचालयमा आंशिक क्षति पुर्याएको जनाउँदै उहाँले घरको पाली भत्कने, छानो उक्कने, घर चर्किने लगायतका क्षति पुगेको बताउनुभयो। नेपाली कङ्ग्रेस संस्थापन इतरको 3 दिने राष्ट्रिय सम्मेलन 5 बुँदे निष्कर्षसहित हिजो सम्पन्न भएको छ। पूर्व महामन्त्री डाक्टर शशाङ्क कोइरालाको संयोजकत्वमा यही साउन 29 गतेदेखि काठमाडौँमा सुरु भएको सम्मेलनको समापनका अवसरमा 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको निर्णय र आयोजनामा 15 महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको सार्वजनिक गरिएको निष्कर्षमा उल्लेख गरिएको छ। सम्मेलनले देश अप्ठ्यारो स्थितिमा रहेको तथा राष्ट्रिय एवं लोकतन्त्रवादी शक्तिहरूसँग संवाद गरी राष्ट्रियता लोकतन्त्रको सुदृढीकरणका लागि क्रियाशील रहन सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता गर्ने उल्लेख छ। वर्तमान संविधानमा जनअपेक्षा बमोजिम आवश्यक संशोधन गर्न संवैधानिक व्यवस्था अनुसार नै सम्बन्धित सबैसँग संवाद गरी निकास दिने निर्णय गरिएको छ। त्यस्तै सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव र सुझावलाई समेटी परिमार्जनसहित पारित प्रस्तावलाई लिखित गर्ने जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउथको संयोजकत्वमा उमाकान्त चौधरी, सीता राणा र मीनबहादुर विश्वकर्मा तथा दीपक प्रसाद कुइकेल रहेको समितिलाई दिइने निष्कर्ष पनि सम्मेलनले गरेको छ। सम्मेलनको समापनका अवसरमा पूर्व प्रधानमन्त्री एवं निवर्तमान सभापति शेरबहादुर देउवाले मुलुकको न्यायालयले आफूलाई विगतदेखि नै न्याय दिँदै आएको उल्लेख गर्दै न्यायालयप्रति पूर्ण विश्वास रहेको बताउनुभयो। उहाँले पार्टीका नेता कार्यकर्ताको ठूलो साथ र सद्भाव पाएको उल्लेख गर्दै विशेष महाधिवेशनले पार्टीमा विभाजन ल्याउने भन्दै आफूले त्यस्तो नगर्न आग्रह गरेको स्मरण गराउनुभयो। पार्टीका पूर्व महामन्त्री एवं भेलाका संयोजक डाक्टर शशाङ्क कोइरालाले सम्मेलनले पार्टीलाई एकताबद्ध बनाउने उल्लेख गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले नागरिक नीति र नेतृत्व कार्यक्रम सुरु गरेको छ। कार्यक्रम अन्तर्गत पार्टीका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा आउनुपर्नेछ। रासपाका संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारले भुइँ मान्छेका आवाजलाई सिधै राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड्ने पुलको काम गर्न कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। कार्यक्रमको पहिलो चरणमा साँझ 1 अवधि पूर्ण रूपमा आम नागरिकका लागि खुला रहने, त्यहाँ उपस्थित मन्त्रीले सिधै सर्वसाधारण जनताका गुनासा, समस्या, अपेक्षा र सुझावहरू सुन्नुहुनेछ। दोस्रो चरणमा मन्त्री पार्टीका केन्द्रीय समिति सदस्यहरू र प्रतिनिधि सभा सदस्यहरूबीच संयुक्त बैठक बसी पहिलो चरणमा नागरिकबाट प्राप्त सुझावका आधारमा तथा देशका समसामयिक आयामिक र नीतिगत विषयमा सघन छलफल हुनेछ। नागरिक, सरकार, मन्त्री, व्यवस्थापिका, सांसद र संगठन केन्द्रीय समिति बीचको समन्वयलाई चुस्त बनाउँदै नागरिकका मुद्दालाई प्रभावकारी ढंगले सम्बोधन गर्ने सम्बन्धमा साझा रणनीति तय गर्न यो कार्यक्रम तय गरिएको सचेतक परियारले बताउनुभयो। मन्त्रीहरूलाई आम नागरिकप्रति प्रत्यक्ष रूपमा जवाबदेही बनाउने, नागरिकको वास्तविक समस्या बुझेर राष्ट्रिय नीति तथा कानून निर्माणमा पार्टीको धारणा तय गर्ने, नागरिक पार्टीको सांगठनिक तह, संसदीय दल र सरकारमा रहेका प्रतिनिधिबीच प्रभावकारी सूचना तथा कार्ययोजना आदान प्रदान गर्ने लक्ष्य रहेको पार्टीले जनाएको छ। भारतका प्रधान सेनापति जनरल धीरज सेठ नेपाल भ्रमणका क्रममा हिजो काठमाडौँ आइपुग्नु भएको छ। राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले आज राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा प्रधान सेनापति सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान गर्नुहुने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो। यस्तै नेपालका प्रधान सेनापति र भारतका प्रधान सेनापति बीच जंगी अड्डामा आज नै द्विपक्षीय वार्ता हुने कार्यक्रम रहेको छ। नेपाल भारत बीच सन् 1950 एक अर्काको देशका सेना प्रमुखलाई मानार्थ महारथीको पदवी प्रदान गर्ने परम्परा रहिआएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले इन्डोनेसियाको फ्लोरेस द्वीपमा भएको भूकम्पबाट जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्नुभएको छ। भूकम्पको विनाश भोगिसकेको नेपालले प्राकृतिक विपदका पीडा र दुःखलाई बुझेको बताउँदै उहाँले सामाजिक सञ्जाल मार्फत मन्त्री खनालले नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट इन्डोनेसिया सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता तथा सहानुभूति व्यक्त गर्नुभएको छ। नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पद वा व्यक्तिगत स्वार्थका लागि नभई मुलुकको परिवर्तन र जनताको सेवाका लागि निर्माण भएको बताउनु भएको छ। नेकपा एमाले झापाद्वारा हिजो बिर्ता मोडमा आयोजित मिशन पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रममा अध्यक्ष ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई अग्रजको त्याग र बलिदानबाट सिक्दै अघि बढ्न आग्रह गर्नुभयो। नेपाल आयल निगमले आजदेखि सम्बन्धित ग्यास उद्योगद्वारा नियुक्त गरिएका विक्रेताबाट नियमित प्रक्रिया अनुसार ग्यासको बिक्री वितरणको व्यवस्था मिलाइएको जनाएको छ। निगमले सूचना जारी गर्दै आफूलाई पाइक पर्ने ग्यास विक्रेता कहाँ सम्पर्क गरी ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ। निगमले ग्यास वितरणलाई व्यवस्थित बनाउन दैनिक बिक्री गर्ने विक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर, सिलिन्डर सङ्ख्यासहितको विवरण प्रत्येक दिन बिहान 9 बजेभित्र उपलब्ध गराउन उद्योगीलाई निर्देशन समेत दिएको छ। संसदका दुवै सदनको बैठक आज बस्दैछ। अपरान्न 1 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा विभिन्न विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको छ। सभामुख डोलप्रसाद अर्यालले खानी तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। यस्तै महिला मन्त्री वादीले नै मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै परराष्ट्र मन्त्री शिशिर खनालले राजधानी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। त्यस्तै राष्ट्रिय सभाको बैठक आज 1:15 बजे बस्दैछ। आजको बैठकमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। सरकारले सञ्चालनमा ल्याएको कृषि आधुनिकीकरण परियोजनाको 10 वर्षीय पहिलो अवधिको म्याद सम्पन्न भएको छ। कोशी प्रदेशको 14 जिल्लामा सञ्चालनमा रहेको परियोजना अन्तर्गत सञ्चालित जोन तथा सुपर जोन कार्यक्रमले कृषिको आधुनिकीकरण, यान्त्रीकरण, बजारीकरण, प्रशोधन, पूर्वाधारको विकास तथा कृषि उत्पादनमा उल्लेखनीय वृद्धि भएको पाइएको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको यो रिपोर्ट।
4: प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको 10 वर्षको पहिलो अवधि सम्पन्न भएसँगै परियोजना अन्तर्गत सञ्चालित कार्यक्रमले कृषिको आधुनिकरण, यान्त्रीकरण, बजारीकरण, प्रशोधन, पूर्वाधारको विकास, खाद्य सुरक्षा अभिवृद्धिसँगै कृषि उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ। कोशी प्रदेशको 14 जिल्लामा आर्थिक वर्ष 2073-74 नेपाल सरकारले सञ्चालनमा ल्याएको सो परियोजना अन्तर्गत कोशी प्रदेशका 17 बाली वस्तुमा 3 सुपर जोन तथा 38 जोन सञ्चालनमा थिए। गत असारको अन्तमा परियोजनाको 10 वर्षको अवधि सम्पन्न भएसँगै सो परियोजनाको नाम परिवर्तन गरी अहिले राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम राखिएको छ। सुनसरी र मोरङ जिल्लामा कार्यक्षेत्र रहेर कार्य गर्दै आएको राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन इकाइ विराटनगर कार्यालयका प्रमुख मनोज कुमार यादवका अनुसार परियोजना अन्तर्गत 10 वर्षको अवधिमा कोशी प्रदेशमा कुल 4,32,36,00,000 रुपियाँ बजेट विनियोजन भएको थियो।
5: जति विनियोजन भएको थियो त्यसको चाहिँ 77.28% खर्च भएको छ र यो खर्चको लगभग 75-80% 2.5 अर्ब भन्दा बढी रकम यो 10 वर्षमा विभिन्न 14 जिल्लाको विभिन्न जोनहरू मार्फत कृषक उद्यमीहरूले विभिन्न यान्त्रीकरण र उत्पादनमूलक कार्यक्षेत्रहरू प्रोत्साहन अनुदानको रूपमा चाहिँ अनुदान पाएको छ।
4: कृषिमा आधारित जोन तथा सुपरजोन कार्यक्रमबाट कृषि उत्पादनमा वृद्धि भएसँगै परियोजनाले युवाहरूलाई उद्यमी बनाएको उहाँको भनाइ छ।
5: युवाहरू उद्यमीमा लागेका च्याउदेखि लिएर कालिजदेखि लिएर बाख्रा व्यवसाय अगाडि बढेको अवस्था छ भने समग्रमा हेर्दा एउटा सकारात्मक सन्देश कृषि क्षेत्रमा र कृषकहरू माझ कृषि उद्यमीहरू माझ पुर्याएको छ र एउटा गति यसले मोमेन्टम लिएको छ।
4: सो परियोजनाबाट कोशी प्रदेशमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा वार्षिक 20-22 हजार किसान लाभान्वित हुँदै आएका थिए। परियोजना सञ्चालनमा आएपछि त्यस अन्तर्गतका कार्यक्रमलाई निरन्तरता दिने विषयमा छलफल भइरहेको कार्यालय प्रमुख यादवको भनाइ छ।
5: प्रत्येक वर्ष यसले 17 अर्ब बराबरको चाहिँ राष्ट्रिय उत्पादनमा योगदान गरेको छ कृषि बालीमा भन्ने तथ्याङ्क छ र यसलाई केही परिमार्जन सहित चाहिँ सुधार गरेर अगाडि बढाउनु पर्छ भन्ने सिफारिस छ। सिफारिस चाहिँ 5 वर्ष चाहिँ यसलाई निरन्तरता दिनुपर्ने नै सिफारिस गरेको छ।
4: परियोजना अन्तर्गत सञ्चालन भएका कार्यक्रम प्रभावकारी हुँदा यसले किसानको जीवन स्तरमा समेत सुधार ल्याएकाले यस अन्तर्गतका कार्यक्रमहरू पुनः म्याद थप गर्नु पर्नेमा किसानले जोड दिएका छन्। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
3: नागपञ्चमी पर्व आज परम्परा अनुसार नागको पूजा अर्चना गरी मनाइँदैछ। घरको मूल ढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ। हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाउने गरिन्छ। यस वर्ष जेठमा अधिक मास परेका कारण सौर मास अनुसार भदौको पहिलो दिन यो पर्व परेको हो। नागको तस्विर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बस्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले जानकारी दिनुभयो। नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको मानिन्छ। वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो। आज काठमाडौँको नाग पोखरी र टौदह, भक्तपुरको सिद्ध पोखरी लगायत देशभरका नागदह, कुण्ड र नागस्थानमा विशेष रूपमा पूजा आजा गरी नागको सम्मानका साथै गाईको दूध, अक्षता, दुबो, खिर र रोटी लगायतका परिकार प्रसाद चढाउने गरिन्छ। बैतडीमा इलाका प्रशासन कार्यालयहरूले प्रभावकारी रूपमा सेवा दिन थालेपछि नागरिकलाई सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ। बैतडीमा इलाका प्रशासन कार्यालय पुर्चौडी र इलाका प्रशासन कार्यालय मेलौली गरी दुई ठाउँबाट सेवा प्रवाह भइरहेको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको यो रिपोर्ट।
6: बैतडीमा इलाका प्रशासन कार्यालयहरूबाट नियमित र निरन्तर सेवा प्रवाह हुन थालेपछि सर्वसाधारणलाई राहदानी, नागरिकता लगायतका प्रशासनिक कामका लागि जिल्ला सदरमुकाम गोठला पनि धाउनुपर्ने बाध्यता हटेको छ। प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराई:
7: सहज र नजिकबाट सेवा प्रवाह गर्ने राज्यको नीति अनुरूप नै बैतडी जिल्लामा इलाका प्रशासन कार्यालय मेलौरी र इलाका प्रशासन कार्यालय पुर्चौडी दुईटा इलाका रहेका छन् जहाँबाट नागरिकता, नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचय पत्रका साथसाथै बजार अनुगमनका कामहरू, शान्ति सुरक्षा पनि त्यहाँबाट नागरिकहरूले प्रभावकारी सेवा नै लिइरहनु भएको छ, नजिकबाट सेवा लिनु भएको छ।
6: विगतमा कर्मचारी अभाव, प्राविधिक समस्याका कारण इलाका प्रशासन कार्यालय पुर्चौडीबाट सेवा प्रभावित हुँदा स्थानीयले शास्ति खेप्नु परेको भए पनि पछिल्लो समय द्रुत सेवा दिने कार्य सुरु भए सेवाग्राहीले ठूलो राहत महसुस गरेको बताउनुहुन्छ। इलाका प्रशासन कार्यालय पुर्चौडीका प्रमुख उत्तम कटुवाल:
8: पुर्चौडी नगरपालिका र डिला सैनी पालिका पुर्चौडी इलाका प्रशासन कार्यालय अन्तर्गत क्षेत्र रहेको छ। सबै नागरिकहरूले यस क्षेत्रमा दैनिक रूपमा आफै सेवाग्राहीहरूलाई पर्याप्त रूपमा सेवा प्रदान गरेका छौँ। उत्तम पुर्चौडी इलाका प्रशासन कार्यालय यो कुनै किसिमको झन्झट नदी काम गरेको अवस्था।
6: यस्तै जिल्लाको तल्लो सुरार क्षेत्रमा गत वैशाख 24 गते इलाका प्रशासन कार्यालय मेलौली स्थापना भएपछि स्थानीय बासिन्दाहरूको समय र खर्च दुवैको बचत भएको बताउनुहुन्छ। कार्यालय प्रमुख महेश भट्ट:
9: तल्लीसुराड बेल्टको मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिका गरेर तिनटै पालिका भएको छ। यसले हालसम्म 1020 नयाँ नागरिकता जारी गरेको, 310 प्रतिविधि वितरण गरिएको छ, 50 नागरिक गुनासो सम्बोधन र 4 बजार अनुगमन सम्पन्न भएको छ।
6: पहिले नागरिकता वा राहदानी बनाउनु पर्दा पुरै दिन ठूलो रकम खर्च गरेर सदरमुकाम धाउनु पर्थ्यो। अहिले आफ्नै नजिकको कार्यालयबाट सेवा पाएपछि स्थानीय नागरिक खुसी भएका छन्। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
3: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। इन्डोनेसियाको फ्लोरेसमा गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 53 नागेको छ। भूकम्पका कारण करिब 5,000 मानिस विस्थापित भएका छन्। इन्डोनेसियाको करिब 29 करोड जनसङ्ख्या लगभग 17,000 टापुमा बसोबास गर्ने गरेको छ। यो प्यासिफिक रिङ अफ फायरमा पर्ने भएकाले विश्वकै सबैभन्दा बढी भूकम्प आउने देशमध्ये एक हो। जापानको पूर्वी क्षेत्रमा भीषण वर्षा, बाढी र पहिरोका कारण 9 जनाको मृत्यु भएको छ। विपदबाट लाखौं मानिसको जनजीवन अस्तव्यस्त बनेको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। मृतक मध्ये केही व्यक्ति सड़कमा थिए भने केही डुबेका कारभित्र मृत अवस्थामा फेला परेका थिए। बाढीबाट राजधानी टोकियो नजिकै रहेको चिबा प्रिफेक्चर सबैभन्दा बढी प्रभावित भएको छ। त्यहाँ 60 वर्ष यताकै सबैभन्दा ठूलो वर्षा रेकर्ड भएको बताइएको छ। भीषण वर्षाका कारण यातायात सेवा ठप्प हुँदा टोकिएको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा करिब 7,000 यात्रु रातभर अलपत्र परेका छन्। हङ्गेरीमा हिजो बिहान यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा 12 जनाको मृत्यु भएको छ। प्रहरीले बस चालक निदाएका कारण दुर्घटना भएको बताएको छ। अब आर्थिक समाचार।
10: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: नेपालका विभिन्न 20 वाणिज्य ब्याङ्कहरूले भदौ महिनाका लागि नयाँ ब्याज दर सार्वजनिक गरेका छन्। ब्याङ्किङ प्रणालीमा उच्च तरलता कायम रहेका बेला साउनको तुलनामा भदौ महिनामा पनि औसत ब्याज दर थप घटेर आएको छ। भदौ महिनाका लागि व्यक्तिगत निक्षेप तर्फको औसत अधिकतम ब्याज दर साउनको 4.1675% बिन्दुबाट घटेर 4.136% झरेको छ। संस्थागत निक्षेपको औसत ब्याज दर पनि 3.116% घटेर 3.081% झरेको छ। भदौ महिनाका लागि कुल 5 ब्याङ्कहरूले ब्याज दर घटाएका छन्। 15 वाणिज्य ब्याङ्कहरूले साउन महिनाकै ब्याज दरलाई निरन्तरता दिएका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्धनका लागि सरकारको साथ रहने बताउनु भएको छ। श्रीप्रति यात्रीद्वारा काठमाडौँको बुढा नीलकण्ठ स्थित कारखानामा तयार पारिएको नेपालमै बनेको पहिलो विद्युतीय स्कुटर यात्री P2 बनाउने प्रक्रियाको कारखानामै पुगेर अवलोकन गर्दै अर्थमन्त्री वाग्लेले त्यस्तो विचार व्यक्त गर्नुभएको हो। नेपालले आफै डिजाइन गरेर द्विपाङ्ग्रे विद्युतीय सवारी साधन निर्माण गर्नु आफैमा ऐतिहासिक कदम भएको बताउँदै अर्थमन्त्री वाग्लेले त्यसलाई विश्व बजारसम्म फैलाउन र प्रतिस्पर्धामा अब्बल बनाउन सुझाव दिनुभयो। नेपालमा बनेको स्कुटरले विश्व बजारमा चलिरहेका ब्रान्डहरूलाई जित सक्नुपर्छ भन्दै अर्थमन्त्रीले प्रवासमा रहेका नेपालीले खोजी चढेको हेर्न पाइयोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा श्रीप्रति ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले नेपाली उत्पादनलाई प्रोत्साहन गर्न सरकारले विद्युतीय ब्याट्री र स्कुटरका पार्ट पूर्जा बनाउने कच्चा पदार्थमा सहुलियतपूर्ण नीति लिनुपर्ने बताउनुभयो। ग्यास विक्रेता महासंघ नेपालले विक्रेता मार्फत ग्यासको बिक्री वितरण गरी उपभोक्तालाई राहत दिन सरकारसँग माग गरेको छ। ग्यास उद्योग र फरक फरक स्थानमा बिक्री केन्द्र तोकेर ग्यास बिक्री वितरण गरिँदा उपभोक्ताले अनावश्यक दुःख पाएको भन्दै महासंघले नजिकैको विक्रेता मार्फत उपभोक्तालाई सहज रूपमा ग्यास पाउने व्यवस्था गर्न माग गरेको हो। विक्रेता मार्फत बिक्री नगरी उद्योग र विभिन्न बिक्री केन्द्र मार्फत ग्यास बिक्री गर्ने निर्णयले ग्यासको अभाव थप जटिल बन्दै गएको छ। महासंघका अध्यक्ष ज्ञानेश्वर अरियलद्वारा आइतबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ। मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्र सहभागी गराउनु पर्नेमा ऊर्जा क्षेत्रका जानकारहरूले जोड दिनु भएको छ। उहाँहरूले विद्युत बजार विस्तार गर्न नयाँ कानून आवश्यक नरहेको र विद्यमान विद्युत ऐनका आधारमा निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति पत्र दिन सकिने उल्लेख गर्नु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल इपानले ललितपुरमा आयोजना गरेको छलफलमा उहाँहरूले एउटा निकायबाट मात्र ठूलो परिमाणमा विद्युत व्यापार सम्भव नहुने भन्दै प्रतिस्पर्धात्मक विद्युत बजारका लागि निजी क्षेत्रलाई पनि सहभागी गराउनु पर्नेमा जोड दिनु भएको छ। कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मुलुकको अपार जलस्रोतको विद्युत उत्पादनमा अधिकतम उपयोग गर्दै देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताउनुभयो। कार्यक्रममा इपानका अध्यक्ष मोहन कुमार डाङ्गीले विद्युत व्यापारमा निजी क्षेत्रको प्रवेशले ऊर्जा क्षेत्रमा अवसर सृजना हुने उल्लेख गर्नुभयो।
3: भुवन आचार्य आर्थिक समाचारका साथमा अब खेल समाचार।
12: किङ्स T10 इन्डोर क्रिकेट प्रतियोगितामा 28 टोलीको सहभागिता रहने भएको छ। भदौ 1 गतेदेखि 5 गतेसम्म चल्ने प्रतियोगितामा सहभागी टोलीलाई 7 समूहमा विभाजन गरिएको छ। प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन हुनेछ। समूह चरणको प्रतिस्पर्धा पछि छनौट भएका टोली राउन्ड अफ 16 प्रवेश गर्नेछन्। त्यसपछि नकआउटका आधारमा खेल हुनेछ। विश्व प्रसिद्ध नेपाली पर्वतारोही स्वर्गीय निर्मल पूजा निम्स दाई प्रति सम्मानमा यस प्रतियोगिताको Giving up is not in my blood, sir. It's not in the blood रहेको छ। प्रतियोगिताको ब्रान्ड एम्बेसेडरका रूपमा मुआ थाई फाइटर रजिना बिष्ट रहेकी छिन्। हिमालयन राइडर्स सोसाइटी हेटौडाले हेटौडा उपमहानगरपालिका 18 स्थित गोरक्षे तालको प्रवर्धन गर्ने उद्देश्यले अभियान सुरु गरेको छ। पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित प्रचार प्रसार हुन नसकेको गोरक्षे तालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले साइक्लिङ आयोजना गरेको हो। साइक्लिङका माध्यमबाट हेटौडा सहित देशका विभिन्न पर्यटकीय सम्भावना बोकेका गन्तव्यको प्रवर्धन गरिरहेको सोसाइटीले गोरक्षे तालको प्रचार प्रसार गर्ने उद्देश्यले आइतबार साइक्लिङको आयोजना गरिएको सोसाइटीका अध्यक्ष राजु थापा मगरले जानकारी दिनुभयो। बङ्गलादेशले घरेलु टोली अस्ट्रेलिया विरुद्धको पहिलो टेस्टमा 9 विकेटको शानदार जित निकालेको छ। बङ्गलादेशले टेस्ट क्रिकेटमा अस्ट्रेलियालाई दोस्रो पटक पराजित गरेको हो। यसअघि बङ्गलादेशले 9 वर्ष अगाडि अस्ट्रेलिया विरुद्ध जित निकालेको थियो। यो जितसँगै बङ्गलादेशले 2 टेस्टको श्रृङ्खलामा 1-0 अग्रता लिएको छ। दोस्रो तथा अन्तिम टेस्ट अगस्त 22 म्याके स्थित ग्रेट ब्यारियल रिफ एरिनामा हुनेछ। डार्बिन स्थित मरारा क्रिकेट मैदानमा अस्ट्रेलियाले प्रस्तुत गरेको 57 रनको लक्ष्य बङ्गलादेशले मात्र 1 विकेट गुमाएर पूरा गर्यो। बङ्गलादेशका मोमिन उल हकले अभिजित 30 र सदमन इस्लामले अभिजित 25 रन बनाए। अस्ट्रेलियाका लागि एकमात्र विकेट जोस हेजलवुडले लिए। दोस्रो इनिङ्समा घरेलु टोली अस्ट्रेलियाले 284 रन मात्र बनाउन सकेपछि अस्ट्रेलियाले 57 रनको झिनो लक्ष्य प्राप्त गरेको थियो। दोस्रो इनिङ्समा अस्ट्रेलियाका क्यामरुन ग्रिनले 104 रनको योगदान गरे। उनले 204 बलमा 4 चौका र 1 छक्का प्रहार गरे। बङ्गलादेशका मेहदी हसन मिराजले 5, हसन मोहम्मदले 3 तथा तस्किन अहमद र ताइजुल इस्लामले 1-1 विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलिया पहिलो इनिङ्समा 198 रनमै समेटिएको थियो।
3: रमेश टमाटा खेल समाचारका साथमा अब मौसम। आज गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान, मध्य प्रदेशका साथै कोशी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका समेत 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई भूभागका 1-2 स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:28 भयो भने सूर्यास्त भरे साँझ 6:45 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिकामा गएको पहिरोमा 4 मृत्यु, 9 घाइते। वर्षासँगै आएको बाढी पहिरो र सडक कटानका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्ग तथा सडक खण्डमा यातायात प्रभावित। भारतका प्रधान सेनापति जनरल धीरज सेठ काठमाडौँमा आज राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जानी प्रदान गर्नुहुने। आजदेखि सम्बन्धित विक्रेताबाट ग्यास खरिद गर्न नेपाल आयल निगमको आग्रह। नाग पञ्चमी पर्व, आज परम्परा अनुसार नागको पूजा अर्चना गरिँदै सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै र इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 53 नाग्यो। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #14#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: नमस्कार, रेडियो कार्यक्रम संचार तथा सूचनामा तपाईँलाई स्वागत छ।
1: सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना प्रत्येक सोमबार बिहान यसै समयमा 20 मिनट प्रसारण हुन्छ। सूचना तथा संचार मन्त्रालयले मिडिया काउन्सिल विधेयक 2083 मस्यौदामाथि संचार क्षेत्रका सरोकारवालासँग हालै छलफल गर्दै सुझाव संकलन थालेको छ। यससँग सम्बन्धित रिपोर्ट आज हामी प्रस्तुत गर्छौँ। अनि सूचना प्रविधि विभागका महानिर्देशक सुभाष ढकालसँग पनि आज हामी कुराकानी गर्नेछौँ। कार्यक्रमको पुरै समय अवधिभर हामी सँगै रहनुहोला।
0: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तुभाव नचराउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने,
2: बर्खायाममा सजग बनौ, पूर्व तयारी गरौं, बाँचौं बचाऊ।
1: सूचना तथा संचार मन्त्रालयद्वारा मिडिया काउन्सिल विधेयक 2083 समेटिनु पर्ने विषय, वर्तमान संचार क्षेत्रका चुनौती तथा नियामकीय व्यवस्था बारे विस्तृत सुझाव संकलन गर्नका लागि हालै मन्त्रालयमा छलफल आयोजना गरियो। यससँग सम्बन्धित रिपोर्ट अब प्रस्तुत गर्छौं।
3: सूचना तथा संचार मन्त्रालयले मिडिया काउन्सिल विधेयक 2083 मस्यौदामाथि संचार क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै सुझाव संकलन गरेको छ। मन्त्रालयमा गत साता आयोजित छलफलमा विभिन्न संचार माध्यमका सम्पादक तथा प्रतिनिधि, नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल तथा पत्रकारिता क्षेत्रसँग सम्बन्धित स्वतन्त्र संघ संस्थाका प्रतिनिधिहरूसँग विधेयकमा समेटिनु पर्ने विषय, वर्तमान संचार क्षेत्रका चुनौती तथा नियामकीय व्यवस्थाबारे विस्तृत सुझाव संकलन गरिएको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सरोकारवालाबाट प्राप्त सुझावका आधारमा उत्कृष्ट, कार्यान्वयन योग्य र भविष्यमुखी विधेयक तयार पारिने बताउनुभयो। उहाँले सरकार प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता प्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रताको सुनिश्चितता बिना लोकतन्त्र सुदृढ हुन नसक्ने

0: सक्दैन भन्ने हाम्रो विश्वास छ। तर मिडिया अकाउन्टेबिलिटी बिनाको प्रेस फ्रिडम कस्तो हुन्छ अथवा हुन्छ कि हुँदैन भन्ने चाहिँ एउटा हाम्रो छलफलको विषय भयो भनेदेखि लाभदायक हुन्छ होला हाम्रो क्षेत्रलाई। जस्तो एडिटोरियल जजमेन्टमा के कुराहरू छोडिनु पर्छ, के कुराहरू हुन्छन् जो कानुनको हातमा छोड्नु पर्छ, अथवा के कुरा हुन्छ सेल्फ रेगुलेसनबाट रेगुलेटेड गर्न सकिन्छ यो सेक्टरमा भन्ने कुरा एउटा महत्त्वपूर्ण प्रश्न हो जस्तो लाग्छ। प्रेस फ्रिडम हामी सबैलाई थाहा छ, एकातिर केही न केही लिगल प्रोभिजन्सहरू हुनुपर्छ जसको आधारमा जे मन लाग्यो त्यही लेख्न डर लागोस् पत्रकारलाई। तर फेरि डरको पत्रकारिताले प्रेस फ्रिडमलाई इन्स्योर गर्न सक्छ त? लेख्नै पत्रकार डराउनु पर्ने स्थितिबाट फेरि फ्रिडम अफ प्रेस कसरी चल्छ र त्यसले डेमोक्रेसी कसरी जोगाउँछ, अथवा प्रेसले अकाउन्टेबल बनाउनु पर्ने मान्छेहरूलाई अकाउन्टेबल कसरी बनाउन सक्छ यदि पत्रकार आफ्नै डरमा छ भनेदेखि? त्यसको लाइन के हो? हाउ क्यान वी ड्र द लाइन बिट्विन दिज टू थिङ्स? हामी के त्यस्तो एउटा प्रणाली डिजाइन गर्न सक्छौँ जसबाट मिडिया कन्डक्ट चाहिँ करेक्ट हुन सक्छ तर के बिना, डर बिना? करेक्सन केले खोज्छ, के सही हो के गलत हो भन्ने थाहा भइसकेपछि करेक्सनको कुरा आउँछ। आजको मिडियाले एउटा विचार गर्नुपर्ने कुरा पब्लिक ट्रस्टको कुरा छ जस्तो लाग्छ। मिडिया काउन्सिललाई कसरी बलियो बनाउने, कसरी इन्डिपेन्डेन्ट बनाउने, कसरी यो इन्डस्ट्रीको साथ जोगाउनको लागि तपाईँहरू मार्फत नै यसले कसरी काम गर्न सक्छ भन्ने बारेमा कुरा गर्नुपर्छ जस्तो लाग्छ। कुन लेभलसम्म काउन्सिलले काम गर्ने भन्ने कुराहरू, यो समग्र मिडिया इन्डस्ट्री मिडिया ल्यान्डस्केपसँग चाहिँ संवाद गरेर छलफल गरेर ओपिनियनहरू लिएर, र यो मात्रै होइन कि मिडियाका कन्ज्युमर्सहरू को हुन् उहाँहरूसँग पनि संवाद र डिरेक्टली इनडिरेक्टली यसको छलफलबाट आइडियाहरू लिएर यसलाई एउटा लेभलमा पुर्याएर पार्लियामेन्टमा लान्छौँ। तपाईँ हामी मिलेर समग्र मिडिया मन्त्रालय यो विषयसँग सम्बन्धित विज्ञहरू सम्पूर्ण सरकारवालाहरू मिलेर यसलाई संसदमा पेस गर्नुभन्दा अगाडि नै एउटा राम्रो स्वरूपमा अबको दिनको मिडिया इन्डस्ट्रीको इको सिस्टमलाई बलियो बनाउने, मिडिया इन्डिपेन्डेन्टली बलियो रूपमा चल्न सकोस्, यो बिन्दुबाट पनि यो ऐनको फ्रेम गर्ने सवालमा सोचियो भनेदेखि मेरो हिसाबले हामी सबैलाई फाइदा हुन्छ होला।
1: छलफलमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले मिडिया काउन्सिल विधेयकमा सामाजिक सञ्जाल र संचार माध्यमको अधिकार क्षेत्र स्पष्ट रूपमा छुट्याइनु पर्ने बताउनु भयो। उहाँले यसअघि नै पत्रकार महासंघ र प्रेस काउन्सिलले सरकारलाई दिएका सुझावलाई पनि विधेयकमा समेट्न आग्रह गर्नुभयो।
2: पत्रकार महासंघले पनि यो जति स्वायत्त बनाउने हिसाबमा नै यहाँलाई सुझाव दिनका लागि यो ड्राफ्ट चाहिँ कम्प्लिट भइसकेपछि हामी पनि छलफल चलाउँछौँ, काउन्सिलले पनि चलाउँछ। त्यसका आधारमा त्यो संसदमा गयो भने फेरि पनि संसदमा पनि त्यो खालको समस्या नआउन सक्छ। त्यति बेलाको सांसदहरूलाई हामीले बुझाउँदा समितिहरूमा उहाँले संशोधन माग्नु भएको थियो, हामीले दिएका थियौँ। अब अहिले फेरि नयाँ आउनु भएको छ, त्यसले गर्दा कम्प्लिट यही सुझाव दिएर जाँदाखेरि राम्रो हुन्छ होला। को पत्रकार, को ब्लगर, को कन्टेन्ट क्रिएटर, को युट्युबर, को व्यवसायिक पत्रकार भन्ने कुरा छुट्टिनु पर्छ जुन चाहिँ विद्युतीय कारोबार ऐन त यो प्रयोजनको लागि ल्याइएकै होइन क्या। त्यसले गर्दा अहिले सामाजिक सञ्जाल नियमन गर्ने कुरा त अर्कै कानुनले गभर्न गर्नु पर्ला नि त, जसले गर्दा अहिले हामी विद्युतीय कारोबार ऐन त कसैलाई पनि लाउनै मिल्दैन। त्यसले गर्दा त्यो त खारेजै हुनुपर्छ। यसलाई चाहिँ हामी एकदमै जिम्मेवार बनाउने हो, हामी सुनियमन गर्ने कुरा र हामी जिम्मेवार बनाउने कुरा चाहिँ बनाउने नै हो। चित्त नबुझेको कुरा अदालतमा जाने कुरा त जहिले राइट छ हामीसँग, अरू पनि कानुन छ, अरू कानुनले पनि कारवाही गर्न सक्छ भनेर लेखिरहनु जरुरी छैन। त्यसले गर्दा हामीले यो स्वायत्त नियमन गर्ने निकायको रूपमा चाहिँ डेभलप गर्नुपर्छ। र अहिले धेरै आरोपहरू हामीले खेप्नु परेको भनेको व्यावसायिक र परम्परागत मिडियाले भन्दा पनि अहिले बढी चाहिँ जो दर्ता हुनुहुन्न, युट्युबरहरू हुनुहुन्छ, कन्टेन्ट क्रिएटर हुन्छ, त्यहाँकै समस्या चाहिँ बढी काउन्सिलमा आएको छ। र अनि पत्रकारका सोसियल मिडिया भनेको समाचार नलेख्ने सोसियल मिडियामा टुचर गर्ने कुराको समस्या पनि आइरहेको छ, त्यो पनि जिम्मेवार हुनुपर्छ भन्ने वर्गीकरण कसले गर्ने भन्ने कुरा त्यति बेला आम संसार विधेयकमा थियो के त्यो चाहिँ। किन भन्दा आचार संहिता उल्लङ्घन गरे हुन्छ, कार्ड खोज्नका लागि सूचना विभागमा निवेदन दिनुपर्छ, सूचना विभागलाई त्यो कुरा कहिले ग्याप भइरहेको हुन्छ कि कहिलेकाहीँ हामीलाई पनि यस्तो मान्छेको त कार्ड नदिए हुन्छ भन्ने जस्तो लाग्छ। किनभने उसले यति धेरै युट्युबमा जुन सूचनाहरू राखेको हुन्छ जुन कुरा आचार संहिता एकदमै धेरै उल्लङ्घन गरे हुन्छ, तर उसँग प्रेस पास छ क्या सूचना विभागको।
1: छलफलका सहभागीहरूले संचार माध्यमको अवस्था विगतको भन्दा धेरै परिवर्तन भइसकेको सन्दर्भमा नयाँ कानुन आवश्यक भए पनि त्यो नियन्त्रणमुखी नभई निर्माणमुखी र सुनियमन केन्द्रित हुनुपर्ने धारणा राख्नु भएको छ। सहभागीहरूले नेपालका संचार माध्यम उदार नीति र सामाजिक उत्तरदायित्वको सिद्धान्त अनुसार सञ्चालन हुँदै आएकाले नियन्त्रण भन्दा सुनियमन र सामाजिक उत्तरदायित्वलाई अझ सशक्त बनाउने दिशामा कानुन केन्द्रित हुनुपर्ने सुझाव दिनुभएको छ। पत्रकार अरुण

0: राले पत्रकारिता वा संचार माध्यमसँग सम्बन्धित कानून बनाउँदा विधि शास्त्रीय सिद्धान्त पालना गर्नुपर्ने, संचार सम्बन्धी विषयमा अनावश्यक रूपमा फौजदारी कानून प्रयोग गर्न नहुने तथा मीडिया कानूनद्वारा सञ्चालित संस्था र व्यक्तिलाई सामान्य अवस्थामा फौजदारी कानूनको दायरामा ल्याउन नहुने धारणा राख्नुभयो।
1: कानून त बनाउनै पर्छ, परिस्थिति फेरिएपछि त्यसलाई सम्बोधन गर्न कानून बनाउनु पर्छ। हाम्रो देशको कानून कसरी बन्द रहेछ भन्ने हेर्दाखेरि पहिले त ड्राफ्ट गर्नु पर्यो, कानूनका मस्यौदाकारहरू हुनुहुन्छ, केही चाहिँ रेडिमेड स्थायी मस्यौदाकारहरूको सिन्डिकेट पनि छ देशमा, कर्मचारी जो कानून पढेको, कानून शाखामा काम गरेको, अनुभव भएको, ड्राफ्टिङको क्षमता भएको साथीहरू हुनुहुन्छ, बसेर एउटा ड्राफ्टिङ गरिँदो रहेछ। सजायहरू तोक्ने कुरामा पनि विधि शास्त्रीय कुनै सिद्धान्तमा टेकेर गरिँदैन रहेछ। नियामक निकायहरू र काम गर्ने ठाउँहरूको जहिले पनि माइन्डसेट के हुन्छ भने कहाँनिरबाट अलिकति कस्न पाइन्छ भन्ने हुन्छ। हामी पत्रकारको फ्रिडम अलिकति कहीँ खुम्च्याउन खोजिरहेछ कि यहाँ एकदम ध्यान दिनुपर्छ है भनेर हेरिरहेको हुन्छ। यो अलिकति शङ्का पनि हुन्छ एक आपसमा सरकार र मिडियाको बिचमा। अदालत जाने कुरो पनि सकेभर यतैबाट सजाय गरेर मिलाउने कि यो साइबर ब्युरोमा जानु नपर्ने बनाउने कि भन्ने जहाँसम्म कुरा छ, अदालत जान हामीले रोक्न मिल्दैन, त्यो त जान दिनै पर्छ। अहिलेको कानुनमा पनि छँदैछ, साइबर ब्युरोले कारवाही गर्ने केस भेग्लै हो, जो मिडिया काउन्सिलले चिन्दैन, प्रेस काउन्सिलले चिन्दैन, पत्रकारिताले चिन्दैन, त्यसलाई साइबर ब्युरोले ट्रिट गर्छ सोसियल मिडियाको केसमा या अदालतले सिधै ट्रिट गर्छ। हामीले ट्रिट गर्ने चाहिँ कसलाई मात्रै भने पत्रकारलाई मात्रै, जो दर्ता भएको छ त्यसले प्रेस पास लिएको छ, तर मैले प्रेस पास लिएँ अनि फौजदारी अपराध गरेँ भने मैले छुट त पाउँदिन नि त।
0: छलफलमा अहिलेको संचार परिदृश्य परम्परागत संरचना भन्दा धेरै फरक भइसकेको भन्दै विधेयकले कृत्रिम बौद्धिकता AI, डिजिटल पत्रकारिता, अनलाइन प्लेटफर्म तथा समाचार उत्पादनका नयाँ अभ्यासलाई समेट्नु पर्ने सुझाव आएका छन्। पत्रकार गुणराज लुइटेलले कृत्रिम बौद्धिकताबाट समाचार संकलन, निर्माण तथा प्रकाशन प्रसारण हुन थालेको अवस्थामा त्यस्ता सामग्रीलाई पनि मिडिया काउन्सिलको क्षेत्राधिकारभित्र कसरी ल्याउने भन्ने स्पष्ट व्यवस्था आवश्यक रहेको बताउनुभयो।
2: खास गरेर प्रेस भन्ने नै आफैमा एउटा नियमनमा अथवा मैले यो गर्दिन भन्ने प्रतिबद्धताबाट नै यो पेसामा जो हामी यसमा आउँछौँ बुझेकै मान्छेहरू आउनुपर्छ र कथम कदाचित त्यस्तो आएको रहेनछ भनेदेखि त्यसमा चाहिँ के कस्ता व्यवस्थाहरू गर्न सकिन्छ भन्ने उद्देश्यले नै यो मिडिया काउन्सिल विधेयक जस्तो प्रावधान चाहिएको हुनुपर्छ। हाम्रो जस्तो लोकतान्त्रिक मुलुकमा प्रेसलाई नियन्त्रण होइन नियमन गर्न त पाइन्छ भनेर नियमन गर्नुपर्छ भन्ने हो। समग्रमा जुन जुन जस्तो जस्तो प्लेटफर्म प्रयोग गरेर पत्रकारिता गरे पनि त्यो पत्रकारिताको एउटा स्तर अनुसारको अथवा त्यसको एउटा मापदण्ड अनुसारको काम गर्नु पर्यो, त्यसको लागि कसरी सहजीकरण गर्न सकिन्छ भन्ने। र हामीले कानुन बनाउँदाखेरि सामान्यतया यसमा खराबै मात्रै हुन्छ भन्ने अवधारणा राखेर पनि कानुनहरू निर्माण नगर्दा सबभन्दा राम्रो हुन्छ, किनभने यहाँभित्र राम्रो पनि हुन्छ, राम्रो चिजलाई बरु कसरी बढावा दिन सकिन्छ भनेर सकारात्मक एटिट्युड राखेर हामीले कानुन निर्माण गर्यो भनेदेखि एउटा त्यसले पनि फाइदा पुर्याउन सक्छ। हामीले समग्रमा अहिले गरेको यो अभ्यासबाट भोलिको दिनमा हामीले 10 वर्ष कुरा गर्दैछौँ, भोलि चाहिँ यो 2026 सनमा आएको कानुन चाहिँ 100 वर्षपछि पनि त्यो बेला क्या इमिजन गरेका रहेछन् भनेर मान्छेहरूले जर्नलिस्टहरूले कुरा गरौँ न, हामी त्यो खालको एउटा फ्रिडमलाई बलियो बनाएर जाउँ, त्यो खालको व्यवस्थाहरू छलफल गरेर राम्रो स्टेक होल्डरहरूलाई राखेर हामीले गर्दै गयौँ भने मलाई लाग्छ सबभन्दा बेस्ट कानुन हामीले ल्याउँछौँ।
0: छलफलमा मिडिया काउन्सिलको क्षेत्राधिकारभित्र कुन कुन माध्यम पर्ने भन्ने विषयमा स्पष्ट कानुनी व्यवस्था गर्नुपर्ने सुझाव आएका छन्। संचार माध्यमका सामाजिक सञ्जाल प्लेटफर्म, पत्रकारले सामाजिक सञ्जालमा राखेका सामग्री वा अन्य डिजिटल सामग्री कुन हदसम्म काउन्सिलको नियमनभित्र पर्ने भन्ने विषय खुलाउनु पर्ने सहभागीहरूको भनाई थियो। साथै आम संचार विधेयक, मिडिया काउन्सिल विधेयक र सामाजिक सञ्जाल सम्बन्धी विधेयकलाई आपसमा समन्वय गरेर सँगसँगै अगाडि बढाउनु पर्ने सुझाव पनि छलफलमा सहभागीहरूले दिनुभएको छ।

0: बर्खायाममा सजग बनौ, पूर्व तयारी गरौं, बाँचौं बचाउ।
1: सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना अहिले यहाँहरू सुनिरहनु भएको छ। अब हामी सूचना प्रविधि विभागका महानिर्देशक सुभाष ढकालसँग गरिएको कुराकानी प्रस्तुत गर्छौं।
2: यो आर्थिक वर्षमा चाहिँ कुन विषयलाई बढी फोकस गरेर बढी प्राथमिकतामा राखेर काम गर्ने योजना छ?
3: यो हामीले नयाँ आर्थिक वर्ष नै सुरु भइरहेको छ, तर त्यो सँगसँगै हामीसँग अलिकति एउटा बजेटको साथसाथै हामी अर्गनाइजेसन रिस्ट्रक्चरिङमा पनि हामी अहिले काम गरेर अहिले चाहिँ नेपाल सरकारले सूचना प्रविधिसँग हेर्ने चाहिँ निकायलाई अलिकति स्ट्रेन्थन गर्नपर्छ भनेर सचिवको नेतृत्वमा सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय भनेर अब यो विभागलाई त्यो कार्यालयको रूपमा काम गर्ने विशेष श्रेणीको सचिवले नेतृत्व गर्ने भनेर त्यो स्ट्रक्चर बनेको छ। र त्यो स्ट्रक्चर बनिसकेपछि अब हामीले हाम्रो कामहरू कसरी लिएर जाने भन्दा दुईटा, एउटा चाहिँ यो हाई लेभलको काम जस्तै मापदण्डहरू बनाउने, आर्किटेक्चर बनाउने, क्वालिटी कन्ट्रोल गर्ने र अरू कमन सर्भिसेसहरू बनाउने चाहिँ यो सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयबाट गर्छ र यसको चाहिँ सूचना प्रविधि सम्बन्धी चाहिँ इम्प्लिमेन्टेसनको काम चाहिँ सूचना प्रविधि कार्यान्वयन कार्यालय भनेर एउटा विभाग स्तरीय कार्यालय बनाएर उसले चाहिँ केन्द्रीय निकायहरूको इम्प्लिमेन्टेसन साथसाथै प्रदेश स्थानीय तहको इम्प्लिमेन्टेसनलाई पनि सहजीकरण गर्ने कमन एप्लिकेसन्सहरूलाई भनेर चाहिँ त्यसरी कार्यालय बनाएको छ। अहिले सरकारले त्यो योजनामा गइरहेको छ र त्यही अनुसार चाहिँ हामीले हाम्रा बजेट कार्यक्रमहरू पनि अब हामीले आइटी सिस्टमहरूलाई कसरी नेपाल सरकारको मोर कन्ट्रोलमा अथवा नेपाल सरकारले कसरी त्यसलाई चाहिँ अहिले हामीले जुन देखिरहेको समस्याहरूलाई जस्तै हामी त्यो सिस्टमलाई कन्टिन्यू गर्दाखेरि त्यो सिस्टमको ओनरसिप सञ्चालनको छ सञ्चालन गर्दाखेरि आउने चाहिँ के अरे समस्याहरूलाई समाधान गर्न हामीले चाहिँ भेन्डरको भर पर्नुपर्ने यस्ता कुराहरूलाई चरण गर्दै हामीले आफ्नो क्षमता अनुसार चाहिँ सिस्टमहरूलाई कसरी सञ्चालन गर्न सकिन्छ भन्ने लाइनमा चाहिँ यो वर्षमा हामी काम लिएर जाने भन्ने हिसाबले गरेका छौँ। त्यसको लागि चाहिँ हामीले यो सिस्टमहरूको कमन स्ट्यान्डर्ड र आर्किटेक्चरहरूको चाहिँ निर्धारण गर्ने, त्यसपछि सिस्टमहरूमा चाहिँ कसरी चाहिँ रिसोर्सहरू एउटा सिस्टममा भएको चाहिँ डाटा अथवा एउटा सिस्टमको फङ्सन अर्को सिस्टमले युज गर्न सक्छ त्यो कुराहरूलाई चाहिँ इन्स्योर गर्छ र डाटा एक्सचेन्जहरूलाई डाटाको स्ट्यान्डर्डाइजेसनहरूलाई चाहिँ कसरी मेन्टेन गर्दै लिएर जाने भन्ने त्यो हिसाबले चाहिँ कार्यक्रमहरू फोकस भइरहेको छ। हाई लेभलमा भन्यो भने लोअर लेभलमा चाहिँ इम्प्लिमेन्टेसनमा सहजीकरण गर्दै त्यसको अपरेसन एन्ड म्यानेजमेन्टको चाहिँ के अरे इन्डिपेन्डेन्ट अपरेसन एन्ड म्यानेजमेन्ट चाहिँ कसरी हाम्रो निकायहरूबाट गर्न सकिन्छ त्यसमा फोकस गर्ने गरी चाहिँ हामीले कार्यक्रमहरू निर्धारण गरेका छौँ। अर्को
2: कामको लागि चाहिँ जनशक्तिको कसरी व्यवस्थापन गर्नुभएको छ? किनभने यो सिस्टमको लागि त जनशक्ति पनि चाहिन्छ नि त, अलिकति धेरै नै होइन?
3: जनशक्ति अहिले हामीले अब धेरै प्लान गरेका छौँ, तर अब यस्तो हुन्छ जनशक्ति व्यवस्थापनमा चाहिँ हामीसँग बेसिकल्ली हामीले गर्ने भनेको चाहिँ हामी थाई जनशक्ति पदपूर्तिबाटै जाने भन्ने हिसाबले यी स्ट्रक्चरहरू बनेका हुन्। तत्कालै सबै थाई जनशक्ति पदपूर्ति हुँदैन भन्यो भने चाहिँ इम्प्लिमेन्टेसन सहजीकरणको लागि चाहिँ हामीले केही समयको लागि करारमा ल्याउन पनि सक्ने गरी चाहिँ अर्गनाइजेसन स्ट्रक्चर चाहिँ सूचित भएको छ। अब दोस्रो कुरा चाहिँ जनशक्ति आएर मात्रै पनि भएन, जनशक्तिको क्षमता विकास पनि गर्नुपर्ने हुन्छ। अब त्यो क्षमता विकास भनेको चाहिँ हामीले अब स्पेसिफिक ट्रेनिङ दिएर मात्रै नभइकन चाहिँ त्यो सिस्टममा त्यो जनशक्तिको एक्सपोजर बढाउँदै त्यो सिस्टमलाई उसले आफैले चाहिँ सञ्चालन गर्न सक्ने क्षमता बनाउनु पर्ने हुन्छ। र यसको लागि हामीले भनेकै अब्जेक्टिभमा पुग्नलाई चाहिँ केही समय लाग्ला, तर मैले अघि भने जस्तो यो वर्षदेखि चाहिँ हामी त्यो कुराहरूलाई चाहिँ मोर प्रायोरिटीमा राखेर त्यसरी फोकस भएर जाने हो। हामी केही सिस्टमहरू गभर्मेन्टका चाहिँ हामी गभर्मेन्टले इन्डिपेन्डेन्टली चलाउन सक्नेसम्म बनाउने हाम्रो लक्ष्य छ।
2: सिस्टमलाई बिल्डअप गर्दै गर्दाखेरि यो प्रदेशसँग चाहिँ कसरी यहाँले समन्वय गरेर काम गर्नुहुन्छ?
3: त्यो पाटो तपाईँले राइटली उठाउनु भयो, त्यो चाहिँ हामीसँग क्लियरली रहेको कुराहरू अथवा डिफाइन कुराहरू चाहिँ छैन। तर व्यवहारमा चाहिँ के हो त भन्दाखेरि आज अहिले सूचना प्रविधि विभाग, भोलि चाहिँ सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय जे हुन्छ त्यो चाहिँ नेपाल सरकारको केन्द्रीय आइटी एजेन्सी भइसकेको हुनाले प्रदेश र स्थानीय तहहरू जति एजेन्सीलाई चाहिँ आइटीको सपोर्ट चाहिरहेको हुन्छ उहाँहरूले आजको दिन पनि सम्पर्क गर्नुभएको छ, भोलि पनि सम्पर्क गर्नुहुन्छ। त्यो हुनाले चाहिँ प्रदेश र स्थानीय तहसँगको हाम्रो सहकार्य भनेको उहाँहरूको माग बमोजिम, उहाँहरूको अनुरोध बमोजिम हामी उहाँहरूसँग सहकार्य गरिराखेका छौँ र भोलि पनि त्यही नै मोडलमा अन्य कुनै कानुनी व्यवस्था नहुँदासम्म त्यही मोडलमा हामी सहकार्य गर्छौँ।
2: यो भन्दा अगाडि अफिस म्यानेजमेन्ट सिस्टमलाई चाहिँ कार्यान्वयन गरिएको थियो, यसको अवस्था चाहिँ कस्तो छ, त्यसलाई कसरी अनुगमन गरिएको छ, कतिको यो व्यवस्थित भएको छ अथवा लागू भएको छ त?
3: अफिस म्यानेजमेन्ट सिस्टम अहिले अवैधिक भर्खरै हालसालै नयाँ सरकार आइसकेपछि पनि यसलाई अलिकति अगाडि हामीले लिएर गएका छौँ। अब हामीले अहिले चाहिँ अफिस म्यानेजमेन्ट सिस्टम पहिला पनि 700 जति एजेन्सीमा चाहिँ गत आर्थिक वर्षमै के अरे इम्प्लिमेन्ट भइसकेको थियो। यो वर्षको पहिलो सुरु महिनामै करिब 6 एजेन्सी चाहिँ हाम्रो यसमा थपिएको छ। विभिन्न निकायहरूले मागिराख्नु भएको छ, हामीले हाम्रो क्षमताले उहाँहरूलाई ट्रेनिङ दिन सक्ने क्षमताले भ्याएसम्म चाहिँ हामी यसलाई अगाडि बढाइराखेका छौँ। र अर्को कुरा, अफिस म्यानेजमेन्ट सिस्टममा चाहिँ चिठी पत्रको दर्ता चलानीदेखि चिठी पत्र तयारी टिप्पणी यो सबै कामहरू चाहिँ अफिस म्यानेजमेन्ट सिस्टममा हुने भएको हुनाले अहिले हामी अफिस म्यानेजमेन्ट सिस्टमको मोनिटरिङ र फोकस चाहिँ के छ त भन्दाखेरि प्रायः यो सिस्टम चलाउने सबैले चाहिँ टिप्पणीको काम पनि यही सिस्टमबाट गरून् भनेर हामीले त्यसरी नै प्रमोट गरेका छौँ। र त्यसरी नै हामी अबको इन्डिकेटर चाहिँ अफिस म्यानेजमेन्ट सिस्टम चाहिँ पूर्ण रूपमा चलाउने कति छन् टिप्पणी सहित भनेरै मेजर गरिरहेका छौँ। त्यसको साथसाथै अहिले नेपाल सरकारको हालैको निर्णयले चाहिँ यो अर्गनाइजेसन स्ट्रक्चर सङ्गठन संरचनाहरू पनि परिवर्तन गरेको हुनाले अब पुरानो सङ्गठन संरचनाबाट नयाँ सङ्गठन संरचनामा अफिस म्यानेजमेन्ट सिस्टम त्यहाँ भएका फाइलहरू माइग्रेट गर्नुपर्नेछ। त्यो कुराहरूलाई पनि हामीले अब एक महिनाभित्र सबै कुरा चाहिँ सक्ने गरी चाहिँ हामी काम गरिरहेका छौँ। र सर हेर्दाखेरि चाहिँ हाम्रो अहिले चाहिँ केन्द्रीय निकायहरू एकदमै धेरै अफिस म्यानेजमेन्ट सिस्टम प्रयोग गर्न इन्ट्रेस्टेड भएर आइराख्नु भएको छ र उहाँहरूले युजर बनाएर काम पनि गरिराख्नु भएको छ। प्रदेशमा पनि हामी गरिरहेका छौँ र अनि स्थानीय तहमा चाहिँ अब हामी चाहिँ अलिकति फरक मोडलमा जानुपर्छ। यो स्थानीय तहका सफ्टवेयरहरूलाई पनि अलिकति इन्ट्रिगेट गरेर वान स्टप सर्भिस डेलिभरी सिस्टमहरू बनाइरहेको छ भने त्यसैबाट चाहिँ अफिस म्यानेजमेन्ट सिस्टमको काम पनि गर्न सक्ने गरी जान सकिन्छ कि भनेर एक्सप्लोर गरिरहेका छौँ। त्यति हुँदाहुँदै पनि केही स्थानीय तहहरूले अहिले विभागले चलाएको एज इट इज जिआइएमएस जुन छ त्यो चलाइराख्नु भएको अवस्था चाहिँ छ।
1: उहाँ हुनुहुन्थ्यो सूचना प्रविधि विभागका महानिर्देशक सुभाष ढकाल।
2: सूचना तथा संचारको सही सदुपयोग गरी आफ्नो जीवनशैली सहज बनाऊ,
1: यही अनुरोधका साथ अब आगामी सोमबार बिहान 7:25 सूचना तथा संचार क्षेत्रका विषय प्रस्तुति सहित हामी आउनेछौ। तबसम्मलाई हामी सरिता खनाल, शोभा भट्टराई र नवीन दाहाल बिदा हुन्छौ। नमस्कार।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: ल हिँड।
2: ए बल्ल जचाउन जान लागिस बुहारीलाई?
1: अँ काका, निको नै भएन।
2: सबै बिरामी आफै निको कहाँ हुन्छन् त? अनि सुन, डाक्टरले जाँचेर औषधि दिएपछि त्यो डाक्टरले दिएको औषधिको उचित र सुरक्षित प्रयोग गर्नका लागि फार्मासिस्टबाट परामर्श लिँदा औषधिको प्रयोग गर्दा ख्याल गर्नुपर्ने कुराहरू राम्रोसँग बुझेर है। हामीले औषधिको राम्रोसँग प्रयोग गरेन भने त कि कामै गर्दैन रे कि ज्यानै जान्छ रे। हजुर, अघि बाटोमा आउँदै गर्दा काकाले भन्दै हुनुहुन्थ्यो।
1: हो त, औषधि भन्ने कुरा त राम्रोसँग बुझेर तोकेको अवधिसम्म खानुपर्छ।
3: हो र हजुर,
1: हो नि। औषधिको नाम, मात्रा वा डोज र खाने समय, औषधि सेवन गर्ने विधि, अनि दिनमा कति पटक खाने, खाली पेट खाने कि खाना खाएपछि खाने कि खानासँगै खाने, यो सबै त नजानी नहुने कुरा हो नि।
4: ए
1: औषधि कहिलेसम्म खाने अनि औषधि सेवन गर्दा खानै नहुने अरू औषधिहरू, खाद्य वस्तुहरू र पेय पदार्थहरू के हुन् भन्ने कुरा जान्नु नै पर्छ। अनि नि औषधि लिँदा त्यो औषधिले देखाउने अपेक्षित साइड इफेक्ट के हुन्? भुलवश औषधि खान छुटिहाल्यो भने छुटेको मात्रा वा डोजको परिपूर्ति कसरी गर्ने? औषधि खान भनेर बोतल वा भाँडो खोलिसकेपछि कहिलेसम्म प्रयोग गर्न मिल्ने हो, सो बारेको जानकारी पनि लिनुपर्छ।
3: ए यस्तो कुरा त हामीले के जान्नु र हजुर?
2: अनि अरू के कुरा जान्नुपर्छ त्यो पनि भन्नुहोस् त हजुर।
1: अनि अर्को कुरा, औषधि कहाँ र कसरी राख्नुपर्छ? औषधि उत्पादन भएको र त्यसको म्याद सकिने मिति कहिले हो? प्रयोग भएको अथवा नभएको औषधिको म्याद सकिएपछि त्यो औषधिको उचित व्यवस्थापन गर्ने तरिका के हो र औषधि प्रयोग गर्दा अपनाउनु पर्ने अन्य सावधानीका कुराहरू के हो भनेर अनिवार्य सोध्नुपर्छ।
2: यो सबै कुरा हामी जस्ताले त कसरी कहाँ गएर थाहा पाउनु थियो र? धन्न हजुरले बताउनु भयो डाक्टर साहब।
1: हो, यी सबै कुराहरू आफूले चेत जाँच गराएको डाक्टरसँग सोध्ने, त्यसपछि औषधि किन्न औषधि पसलमा जाँदा त्यो औषधि पसलको फार्मासिस्टसँग सोध्ने र बुझ्नुपर्छ। र डाक्टरको सल्लाह बिना बिचमा औषधि छोड्ने, रोक्ने र आफू खुसी कम वा बढी मात्रा औषधि खाने जस्ता हेल्थ चेकराई गर्नु हुन्न नि।
2: अब त हजुरले भने जस्तै गर्छौँ र अरूलाई पनि यसो गर्नुपर्छ रे भनेर बुझाउँछौँ।
5: औषधिको प्रयोग आफू खुसी नगरौँ। औषधिको उचित प्रयोग एवं यसका असर तथा प्रति असर बारे पूर्ण जानकारी नभएमा डाक्टर वा फार्मासिस्टबाट जानकारी लिने गरौँ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, औषधि व्यवस्था विभाग।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ गणेश रसिक र हिरण्य भोजपुरीको स्वरमा रहेको यो सुदेश गान, रचना अनि सङ्गीत गणेश रसिककै।

0: नमस्कार। पर्यावरण र जीवन कार्यक्रममा स्वागत तथा अभिवादन। प्रविधि संयोजक मिनर्भा बज्राचार्य अनि यो रत्न चौधरीको। प्रकृति, वातावरण, वन्य जन्तु र मानव जीवनको एक आपसमा अन्तर सम्बन्ध रहन्छ। प्रकृतिको संरक्षण सँगै वन्य जन्तुको संरक्षण हाम्रो सुरक्षित भविष्यको आधार हो। आजको श्रृङ्खलामा हामी नेपालमा वन्यजन्तु संरक्षणका प्रयास, चुनौती र मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनले पर्यावरण र जीवनमा पार्ने प्रभावमा केन्द्रित रहेर कुराकानी गर्नेछौँ। आजको विषयमा छलफल गर्न हामीसँग रेडियो नेपालको स्टुडियोमा हुनुहुन्छ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक तथा प्रवक्ता वेद कुमार ढकाल। कार्यक्रम पर्यावरण र जीवनमा यहाँलाई स्वागत छ सर।
1: धन्यवाद, नमस्कार।
0: सर, के छ हाल खबर? केमा व्यस्त हुनुहुन्छ अहिले?
1: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग भनेको वन मन्त्रालय अन्तर्गतको एउटा केन्द्रीय निकाय हो। यो अन्तर्गत फिल्ड लेभलमा विभिन्न राष्ट्रिय निकुञ्जहरू, वन्यजन्तु आरक्षहरू, संरक्षण क्षेत्रहरू हुन्छन्। धेरै जसो कानुनी रूपमा अधिकार सम्बन्धित संरक्षित क्षेत्र निकुञ्ज आरक्षी संरक्षण क्षेत्र कार्यालयहरूलाई हुन्छ। त्यसको समग्र अनुगमनको जिम्मा समन्वयको पाटहरू राष्ट्रिय निकुञ्ज विभागले गर्छ। राष्ट्रिय निकुञ्ज विभाग वन मन्त्रालय र फिल्ड स्तरका कार्यालयहरूको एउटा सम्बन्ध स्थापित गर्ने एउटा पुलको कामको हिसाबले हामी काम गर्छौँ।
0: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको प्रमुख कार्य र प्राथमिकताका बारेमा केही बताइदिनुहोस् न।
1: राष्ट्रिय निकुञ्ज भनेको समग्र हिसाबले भन्दा विशेष महत्वका वन क्षेत्र अथवा अरू हिसाबले महत्वपूर्ण प्राकृतिक क्षेत्रहरूलाई हामीले संरक्षण गर्नको लागि चाहिएको विशेष क्षेत्रको रूपमा हामीले लिन सक्छौँ। ती क्षेत्रहरू पर्यावरणीय हिसाबले, प्राकृतिक हिसाबले पनि महत्वपूर्ण मानिन्छन्। ती क्षेत्रहरूलाई हामीले संरक्षण गर्यौँ भने हाम्रो नेपालमा भएको पारिस्थितिकीय प्रणालीको केही प्रतिनिधित्व त्यसले गर्छ र ती क्षेत्र सुरक्षित भए भने भोलिको दिनमा हामीलाई कुनै खालका समस्याहरू पर्यो, खाद्य सङ्कट अवस्था भयो भने नि ती क्षेत्रलाई हामीले प्रयोग गर्न सक्छौँ भनेर यी राष्ट्रिय निकुञ्ज वन्यजन्तु आरक्षी भनेका हाम्रा रिजर्भ गरेका हाम्रा पुलहरू पनि हुन्। यी भनेका हाम्रा सम्पत्ति हुन्। ती सम्पत्तिलाई राज्यले, नेपाली जनताले चाह्यो भने उपयोग गर्न पाउने गरी हामीले जोगाएर राखेको धन ढुकुटी जस्तो हिसाबले भन्न सक्छौँ। हामीले राष्ट्रिय निकुञ्जहरू घोषणा गर्ने बेलामा सकेसम्म स्थानीय समुदायलाई दैनिक रूपमा उपयोग गर्ने खालका त्यस्ता क्षेत्रहरू भन्दा अलि टाढाका उपभोक्ता नगए पनि हुने खालका त्यस्ता क्षेत्रहरूलाई हामीले राख्छौँ। जस्तो संरक्षण क्षेत्र, मध्यवर्ती क्षेत्र भयो भने त्यसमा चाहिँ स्थानीय समुदायले पनि वन पैदावार प्रयोग गर्न सक्नुहुन्छ। र हिमालको हकमा भन्ने हो भने हिमाली राष्ट्रिय निकुञ्ज नियमावलीले हिमाली क्षेत्रको बस्तीहरूलाई पनि विशेष खालको सुविधा दिएको छ। त्यसले गर्दा हिमाली क्षेत्रको बासिन्दाहरूले राष्ट्रिय निकुञ्जभित्रको पनि वन पैदावार उपयोग गर्न पाउनुहुन्छ। काठ दाउरा प्रयोग गर्न पाउनुहुन्छ। चरीचरण, घरायसी प्रयोजनको लागि जडीबुटी पनि प्रयोग गर्न पाउनुहुन्छ। नेपालको आफ्नो माटो सुहाउँदो हिसाबले नेपाल सरकारले राष्ट्रिय निकुञ्ज बनाएको छ। मुख्य अब हामीले ध्यान दिएको पक्ष के छ भन्दा स्थानीय समुदायको जीविकोपार्जनमा थप टेवा दिने गरी, स्थानीय समुदायलाई कुनै पनि अप्ठ्यारो नहुने गरी र देशको लागि चाहिने हिसाबले केही अब प्रतिनिधित्व हुने खालका क्षेत्रहरू जोगाउन आवश्यक छ भनेर समग्र हामीले हेर्यौँ भने राष्ट्रिय निकुञ्जले नेपालको जम्मा भूगोलको करिब 8% क्षेत्र ओगट्छ। नेपालको समग्र हिसाबले भन्यो भने वन्यजन्तु क्षेत्र आरक्षले 1% जति ओगट्छ। अरू क्षेत्रहरू संरक्षण क्षेत्र, मध्यवर्ती क्षेत्र छन् र समग्रमा 23% जति हाम्रो भूगोल संरक्षित छ। 14% क्षेत्र जुन संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्र भनेको यो चाहिँ स्थानीय समुदाय पनि भएको क्षेत्र र एउटा हिसाबले सफ्टलाइनको क्षेत्र, त्यसमा संरक्षण पनि गर्ने दिगो उपयोग पनि गर्न पाउने खालको क्षेत्रहरू हो।
0: भनेपछि विभागको प्रमुख कार्य नै विशेष गरेर संरक्षण गर्ने, जैविक विविधताहरूको उपयोग गर्न दिने, स्थानीयवासीलाई गर्न पनि दिने र त्यसको संरक्षण पनि गर्ने।
1: हजुर, हो। तराईको हकमा राष्ट्रिय निकुञ्जको कोर एरियामा क्षेत्रबाट उपयोग गर्न पाउने खालको कानुनी व्यवस्था छैन, किनभने तराई क्षेत्रमा, मध्यवर्ती क्षेत्रमा अरू सामुदायिक वनहरूको व्यवस्था भएको छ। तर हिमालको हकमा चाहिँ धेरै छरिएर रहेका बस्तीहरू निकुञ्जको भित्र रहेको कारणले र ती बस्तीलाई फेरि हामीले बाहिर निकाल्न सक्ने सम्भावना नभएको कारणले गर्दाखेरि माथिको हिमाली क्षेत्रमा चाहिँ बस्तीको एउटा कल्चर र प्रकृतिलाई सँगसँगै संस्कृति धर्म र एउटा पर्यावरणलाई सँगैसँगै जोगाउने हिसाबले हिमाली क्षेत्रका राष्ट्रिय निकुञ्जहरू त्यसरी जोगिया छ।
0: नेपालले बाघ र गैंडा संरक्षणमा अन्तर्राष्ट्रिय प्रशंसा समेत हासिल गरेको छ। यो सफलता पछाडिको कारण मेहनत व्यवस्थापन र सम्बन्धमा केही भन्नुहुन्छ सर?
1: वन क्षेत्र जोगायौँ भने त्यो वन क्षेत्रमा अटोमेटिक हिसाबले वन्य जन्तुहरू पनि त्यसमा बढ्दै जाने अवस्था हुन्छ। अब यहाँले भन्नुभएको बाघ लगायत गैंडा जस्ता प्रजातिहरू एउटा हाम्रा आधार प्रजातिहरू पनि हुन्, यसलाई चाहिँ हामीले छत्र प्रजातिको हिसाबले पनि हामी लिन सक्छौँ। जस्तो बाघ जोगियो भने समग्र रूपमा त्यसले त्योभन्दा तलका हरिण प्रजातिका जोगिनी भए, त्यो हरिण जोगिनु भनेको त्यसको घाँसे मैदान, वन क्षेत्र, पानीका स्रोतहरू लगायत त्यहाँको सबै समग्र वन क्षेत्र नै जोगिनु भन्ने हिसाबले हामीले हेर्न सक्छौँ। त्यसले गर्दा बाघ अथवा गैंडा जस्ता प्रजातिलाई हामीले एउटा छत्र प्रजातिको रूपमा लिएर त्यो जोगियो भने समग्र क्षेत्र जोगिएको छ भन्ने हिसाबले हेर्न सक्छौँ। अब अहिले सबै प्रजातिहरूको त हाम्रो साधन स्रोत हाम्रो जनशक्तिको हिसाबले सबै वन्यजन्तुहरू हामीले गणना गरेर बाहिर निकाल्न सक्ने अवस्था, परिणाम निकाल्न सक्ने अवस्था छैन। तर केही अब एउटा पब्लिकले पनि बुझ्ने खालका देखिने खालका प्रजातिहरू हामीले 5-4 वर्षमा गणना गर्ने एउटा प्रोटोकल बनाएका छौँ। त्यही प्रोटोकलको आधारमा हामीले सन् 2009 बाघ प्रत्येक 5 वर्षमा गणना गर्दैछौँ। त्यसै गरी हात्ती पनि हामीले रेगुलरली गणना गर्दैछौँ, गैंडा पनि गणना गर्दै गरेको अवस्था छ। अब अहिले हेर्दाखेरि बाघको सङ्ख्या क्रमशः बढेको देखिन्छ, गैंडाको सङ्ख्या पनि क्रमशः बढ्दै गएको अवस्थाहरू देखिन्छ। अब यसमा मुख्य मैले स्थानीय समुदायलाई बढी धन्यवाद दिन चाहन्छु, किनभने स्थानीय समुदायले आफू छेउमै बसेर वन्यजन्तुलाई सहेर त्यसको प्रभावलाई पनि उहाँले एउटा नर्मल रूपमा लिएर उहाँले जोगाउनु भएको हो। अब हामी राज्यका कर्मचारी वन मन्त्रालय अन्तर्गतका निकुञ्ज विभाग सँगै ड्युटी गर्ने नेपाली सेना त्यसमा अरू बाहिरी रूपमा सहयोग गर्ने मध्यवर्ती क्षेत्रका बासिन्दा अरू विभिन्न सरकारी निकायहरू गैर सरकारी संस्थाहरू सबैको भूमिका हुन्छ। तर मुख्य श्रेय चाहिँ अब संरक्षणको यो समुदायलाई जानुपर्छ भन्ने हो। अब यो श्रेयलाई देखेर नेपाल सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा 52 सालमा संशोधन गरेर राष्ट्रिय निकुञ्ज अथवा आरक्षीले कमाएको 30-50% त्यहाँको आम्दानी स्थानीय समुदायलाई दिनुपर्छ भन्ने खालको एउटा हाम्रो कानुनी प्रावधान त्यही बेला आएको थियो। त्यो एउटा हिसाबले भन्यो भने विश्वका केही देशहरूमा मात्रै भएको एउटा नमुना योग्य कानुन पनि रह्यो। यद्यपि अब अहिले अलिकति त्यो 30-50% रेगुलरली हामीले उपलब्ध गराउन सकेका छैनौँ, तर स्थानीय समुदायको एउटा भावना हामीले के पायौँ त राष्ट्रिय निकुञ्ज जोगाएबाट भन्ने खालको एउटा अपनत्व बढाउनलाई पनि त्यो हामीले उपलब्ध गराउने त्यो रकम राजस्वले संरक्षण विकास जनचेतनाका आय आर्जनका धेरै कार्यक्रमहरू सञ्चालन पनि भएका छन्। हामीले बर्दियामा, चितवनमा, शुक्लाफाँटामा विभिन्न कार्यक्रमहरू सम्पन्न गरेका पनि छौँ। सँगसँगै अब अर्को स्थानीय समुदायको लागि हामीसँग विभिन्न संरक्षण साझेदार संस्थाहरू पनि हुनुहुन्छ। समुदायले संरक्षण गरे बापत त्यो इन्डाइरेक्ट खालको उहाँहरूलाई कम्पेन्सेट गर्ने भनेर आयोजनका कार्यक्रमहरू, सानातिना सामुदायिक विकासका कार्यक्रमहरू हामीले पार्टनरहरूको सहयोगमा पनि सञ्चालन गरेका छौँ।
0: वन्यजन्तु संरक्षणमा सफलता र प्रशंसासँगै मध्यवर्ती क्षेत्रका बासिन्दा, जो अहिले अलिकति कुरा पनि गर्नुभयो यहाँले, होइन, मानव वन्यजन्तु द्वन्द बढेको देखिन्छ, विशेष गरेर मध्यवर्ती क्षेत्रका बासिन्दाहरूसँग वन्यजन्तुको द्वन्द बढेको देखिन्छ। विभागले यसलाई न्यूनीकरण गर्न अल्पकालीन र दीर्घकालीन योजनाहरू केही बनाएको छ?
1: पहिलेदेखि वन्यजन्तुको संख्या बढ्न सक्छ, त्यो बढ्यो भने त्यसले के असर गर्छ भन्ने खालको 10-5 वर्षे विभिन्न खालका योजनाहरू हुन्छन्। केही न केही हामीले अनुमान गरेर त्यो अनुसार हाम्रो कार्यक्रमहरू, हाम्रा प्राथमिकता परिवर्तन हुनुपर्छ भन्ने हिसाबले हामीले कार्यान्वयन गरेको अवस्था छ। बाघको सन्दर्भमा हामीले सन् 2022 टार्गेट गरेर बाघको संख्या हामी 250 बनाउँछौँ 121 भन्ने हिसाबले हामीले प्रतिज्ञा गरेका थियौँ र त्यो प्रतिज्ञा अनुसार हामीले पुरा पनि गर्न सक्यौँ। 355 वयस्क बाघहरू हामीले बनायौँ। बनाइसकेपछि हाम्रो त्यसपछिको रणनीति भनेको बाघको संख्या बढाउनु भन्दा पनि हामीले मानव र बाघको द्वन्द्वलाई घटाउने खालका हाम्रा कार्यक्रमहरू, प्राथमिक प्राथमिकताहरू त्यतातिर दियौँ। समुदाय क्षेत्रमा बाघ निस्क्यो भने त्यसलाई तुरन्त हामीले त्यसलाई समाउने खालको हाम्रो क्षमता विकास गर्नेदेखि लिएर त्यसलाई कहाँ राख्ने भन्ने खालको उद्धार केन्द्र बनाउनेदेखि लिएर अनि हाम्रो भित्रको वासस्थान हामीले राम्रो व्यवस्थापन गऱ्यौँ भने बाघहरू बाहिर जाँदैन, उसका आहार प्रजातिहरू हामीले भित्रमा राखिदियौँ भने भित्र त्यो अनुसारको वातावरण गरेर उत्पादन गरिदियौँ भने उत्पादन अथवा हामीले त्यो अनुसार वातावरण मिलाइदियौँ भने अटोमेटिक त्यसका आहार प्रजातिहरू त्यहाँ बढ्न सक्छन् भन्ने खालको त्यो वातावरण पनि हामीले मिलाइदियौँ। अनि अर्को व्यवस्था भनेको स्थानीय समुदायलाई बाघ अथवा हिंसक वन्य जन्तुहरूबाट हामी कसरी बस्ने भन्ने खालको हिसाबले एउटा बिहेभियर चेन्ज क्याम्पेन पनि भन्छौँ। मध्यवर्ती क्षेत्रमा बस्ने समुदायहरू मेरो छेउ नजिकै के छ बाघ हात्ती चितुवा गैँडा भयो भने ती वन्य जन्तुहरूबाट म कसरी बस्ने भन्ने खालको त्यसको हामीले व्यवहारिक ज्ञान पनि सबै घर धुरीमा जाने हिसाबले समुदायलाई नै परिचालन गरेर यो भइसकेपछि हामीले चितवन बर्दियाको बाघसँगको द्वन्दको हिसाबले हेऱ्यौँ भने त्यो घटनाहरू मानवीय दुर्घटनाका घटनाहरू एकदम तल आएको पनि छ,
0: न्यूनीकरण
1: भएको छ। तर अब यो चाहिँ पर्याप्त छैन, यसलाई चाहिँ हामीले अझ सबैलाई जानकारी दिएर कतिपय अवस्थामा हामीले एउटा गर्न नसकेको के छ भन्दाखेरि स्थानीय समुदायहरू वन बाहेकको अरू विकल्प नभएको कारणले गर्दा निउरो टिप्नको लागि अरू घाँस लिनको लागि निकुञ्जको क्षेत्रमा पनि जाने भएको कारणले गर्दाखेरि कतिपय अवस्थामा एक्सिडेन्टल बाघसँग जम्काभेट भएको कारणले गर्दा हात्तीसँग गैँडासँग दुर्घटना भएर मान्छेहरू घाइते भएको त्यस्तो अवस्था पनि छ। त्यसलाई नियन्त्रण गर्न पनि हामीले मध्यवर्ती क्षेत्रमा मध्यवर्ती सामुदायिक वनलाई त्यो भनेको समुदायको घरेसी प्रयोजनको लागि हो, त्यसले गर्दा सामुदायिक वनलाई तपाईँले अधिकतम रूपमा प्रयोग गर्नुहोस्, निकुञ्जमा तपाईँ नजानुहोस् भन्ने खालको त्यो जनचेतनाका कार्यक्रमहरू पनि बढाएका छौँ। र सँगसँगै स्थानीय उपभोक्ता जो लक्षित वर्गहरू हुन्छ उहाँहरूलाई वन पैदावार बाहेक अरू खालका आय आर्जनका उपायहरू जस्तो कृषिमा कुनै खालको तरकारी लगाउने होला, उद्योग कल कारखाना हुने होला, त्यस्तै खालको अरू सिप विकास तालिम हुने होला, त्यस्ता खालका तालिमहरू हामीले दिएका छौँ। कुनै ठाउँमा सिड मनी दिएर उहाँले व्यवसाय सुरु गर्नुभएको पनि छ। सबैलाई सकिया छैन तर एक दुईवटा नमुना योग्यमा हामीले गार्जियन बनाइदियौँ भने त्यसलाई देखेर पनि मान्छेले अरू पनि सिकेर अरूले पनि रेप्लिकेट गर्न सक्नुहुन्छ, त्यसलाई फेरि अरूले पनि व्यवहारमा ल्याउन सक्नुहुन्छ भन्ने हिसाबले मध्यवर्तीको रकमबाट प्लस अब अरू संरक्षण साझेदार संस्थाहरूको प्रयासबाट पनि हामी सञ्चालन गरेका छौँ। अब यसमा स्थानीय तहले पनि होस्टेमा हैसे हामीलाई सहयोग गर्नु भएको छ।
0: यो मानव वन्य जन्तु द्वन्दबाट हुने धनजनको जुन क्षति छ नि यसमा राहत तथा क्षतिपूर्ति वितरण प्रक्रियालाई सहज र प्रभावकारी बनाउन विभागले अरू पनि केही कामहरू गरिरहेको छ।
1: मानवीय क्षति नहोस् भन्ने हिसाबले हामी त्यतातिर हाम्रो ध्यान दिएका छौँ। अब कृषि बाली अनि पशुधनको कुनै खालको क्षति भइहाल्यो भने त्यसलाई चाहिँ नेपाल सरकारले निश्चित प्रजातिहरूबाट जस्तो अहिले चाहिँ 16 वन्यजन्तुबाट भएको क्षतिको हामीले राहत दिने व्यवस्था राहत निर्देशिकामा गरिएको छ।
0: त्यो कतिको सहज छ सर?
1: त्यो अब मिक्स खालको भन्छु मैले, अलिकति धेरै स्थानीय म त्यहीँको स्थानीय भएर मैले सोच्दाखेरि अलिकति प्रक्रियामुखी भयो, अलि झन्झटिलो भयो भन्ने खालको कमेन्टहरू आएको छ।
0: भनेपछि प्रभावकारी अझ बनाउनु पर्यो
1: त्यसलाई। अब राज्यको पैसा हो, त्यो कारणले गर्दा धेरै सहज बनाएर हामीले सजिलै दियौँ भने नि त्यो फेरि अब
0: दुरुपयोग हुने सम्भावना पनि
1: भोलुम बढेर त्यो दुरुपयोग हुन सक्छ, त्यसको पनि अडिट हुने पैसा हो, जनताको पैसा भएको कारणले गर्दा क्षति भएकोमा जनताले पनि पाउनु पर्यो। तर अब त्यसलाई दुरुपयोग नहुने गरी अझै प्रक्रियाहरू सहज कसरी बनाउन सकिन्छ भन्ने विषयमा अझै छलफल गर्दैछौँ। एक दुई वर्षमा त्यो प्रक्रियालाई थोरै अझ सहज चाहिँ बनाउँछौँ होला, सबै स्थानीय समुदायलाई जानकारी दिने र अनि अर्को चाहिँ स्थानीय समुदायले पनि त्यो पैसा हामी सबैको हो भन्ने सेन्समा अपनत्व भयो भने समुदायले सिफारिस गर्दा पनि बढाइ चढाइ गरेर माग दाबी गर्ने त्यो पनि कम भयो भने हामीले राज्यको थोरै पैसाले धेरै खालका समस्याहरू एड्रेस गर्न सक्छौँ। अनि यसैमा मैले अर्को विषय पनि थप्छु हजुर, हामीले अब लङ टर्ममा जाँदाखेरि बरु राहतको साटो बिमातिर जान सकिन्छ कि भनेर पनि कृषिको लागि अहिले टेस्टको हिसाबले बिमातर्फ पनि जानलाई एउटा एक दुई ठाउँमा नमुनाको रूपमा हामीले काम सुरु गरेका छौँ। र पशु र कृषिको हकमा हामी बिस्तारै 8-10 वर्षमा त बिमातिर गयो भने थोरै अब हाम्रो लोड पनि नेपाल सरकारलाई
0: सहज पनि र प्रभावकारी पनि
1: हुन सक्छ भन्ने सेन्सको छ। सावधानी पूर्वक हेरेका छौँ, किनभने अब बिमामा एकैपटक जाँदा पनि फेरि संरक्षण कर्मी र स्थानीय समुदायको एउटा सम्बन्ध पनि टुट्न सक्ने हुन्छ। कतिपय अवस्थामा फेरि बिमा पनि झन्झटिलो छ, बिमाका कागजहरू पनि झन् बढी
0: प्रक्रिया सहज छैन
1: छैन त्यो कारणले गर्दा बिमाले हामीले भनेको मोडालिटीमा त्यसरी सहज गर्छ भने जाने हिसाबले हामीले नयाँ बिमा पोलिसी बनाउनलाई सहकार्य गरिरहेछ। राष्ट्रिय निकुञ्ज विभागले पहिला हामीले 2080 नेपालभरिको राष्ट्रिय निकुञ्ज विभाग मार्फत जान्थ्यौँ, त्यो बेला हेर्दा 12-15 करोड एक वर्षको हाम्रो राहतमा जान्थ्यो भने अब अहिले हामीले डिभिजन वन कार्यालयहरूको सम्बन्धित प्रदेशहरू मार्फत जान्छ। 22 हाम्रा संरक्षित क्षेत्र कार्यालयहरूको हेर्ने हो भने 8-9 करोड राहत वितरण गरेका हुन्छौँ। 16 प्रजातिको मानवीय क्षतिदेखि लिएर कृषि बाली क्षतिसम्मको त्यति जान्छ। यसको चाहिँ दायरा अलि बढायो भने हामीले धेरै प्रजातिहरू बढायौँ भने अनि यसको मात्रा पनि बढायौँ भने चाहिँ यो राज्यले धान्न सक्दैन कि भन्नेमा हामी त्यसमा पनि चिन्तित छौँ। तर अब समुदायलाई केही न केही अलिकति कम्पेन्सेट गरेनौँ भने वन्यजन्तुप्रतिको माया पनि घट्ने भयो र अब वन्यजन्तुप्रति वितृष्णा भयो भने त्यसले पनि अब अलिकति असर पनि गर्छ र केही नहुने समुदायको बिचरा एउटा बाख्रो
0: त्यसले पर्यावरणलाई नकारात्मक असर पार्छ,
1: समुदायको जीविकोपार्जनलाई पनि केही न केही असर।
0: बासस्थान व्यवस्थापनमा प्रविधिको प्रयोग र संरक्षणका चुनौतीहरूको छोटकरीमा चर्चा गर्नुहोस् न।
1: अब अहिले गरेको भनेको विविध कारणले पानीका स्रोतहरू सुक्दै गएका देखिन्छन्, अब आगो लागेको सम्भावना पनि बढ्दै गएको छ। हामीले हाम्रो तर्फबाट निकुञ्ज व्यवस्थापनको हिसाबले
0: अव्यवस्थित पूर्वाधार निर्माणले पनि यो पानी सुक्ने समस्या चाहिँ आएको छ।
1: त्यसले गर्दा विकास र संरक्षणलाई हामीले अलिकति सँगसँगै लैजानुपर्छ र संरक्षणमुखी विकास भयो भने वातावरण मैत्री विकास भयो भने यो हुँदैन, कुनै खालका नेगेटिभ खालका इम्प्याक्ट हुँदैन भन्ने हिसाबले नै हामीले वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने कारण त्यो पनि छ। हामीले गरेका कार्यक्रमहरू हेर्ने हो भने पानी पोखरी निर्माण गर्ने, बन्डडेलोलाई समयमा नियन्त्रण गर्ने त्यस्ता कार्यक्रमहरू सञ्चालन गरेर यो क्लाइमेट चेन्जको इम्प्याक्टलाई घटाउनलाई हामीले हाम्रो तर्फबाट प्रयास गरेका छौँ।
0: यो वन्यजन्तु प्राकृतिक बासस्थान व्यवस्थापन र पर्यावरण संरक्षणमा मध्यवर्ती बासिन्दाको भूमिका एकदमै महत्त्वपूर्ण छ, यहाँले बताइसक्नु भएको छ। यदि उहाँहरूको संरक्षण भएन, अपनत्व भएन अथवा त्यो अनुसारको क्षतिपूर्तिको कुरा यहाँले गर्नुभयो होइन, त्यो भएन भने ती बासिन्दाको जीविकोपार्जन सुधारमा विभागको भूमिका यहाँले छ भन्नुभयो।
1: स्थानीय समुदायको लागि लक्षित भएर मध्यवर्ती क्षेत्र विकास कार्यक्रम हामीले सञ्चालन गरेका छौँ अनि यो वर्षबाट मानव वन्यजन्तु दण्ड व्यवस्थापनको नयाँ कार्यक्रम पनि आएको छ। यी दुवै कार्यक्रमहरूको मुख्य लक्ष्य भनेको नजिक संरक्षित क्षेत्र नजिक बस्ने समुदायलाई संरक्षणका क्रियाकलापहरूमा आय आर्जन, सामुदायिक विकास, त्यस्तै संरक्षणसँग सम्बन्धित लगायत अन्य प्रविधिसँग सम्बन्धित खालका विषयमा हामीले उहाँहरूको क्षमता अभिवृद्धि गरिएर सकेसम्म राष्ट्रिय निकुञ्ज अथवा वन क्षेत्रमा उहाँहरूको निर्भरतालाई घटाउने अनि वन्यजन्तुबाट पाएको नेगेटिभ खालको असरहरूलाई हामीले घटाउने हिसाबले हामी गएका छौँ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको जुन 30-50% राजस्व स्थानीय समुदायलाई दिने प्रावधान थियो त्यो प्रावधानलाई नै अझ अलिकति परिमार्जन गर्नुपर्छ भन्ने हिसाबले हामीले मन्त्रालयको पोलिटिकल लेभलबाट पनि लबी गरेर यसलाई रिभिजन गरेर स्थानीय समुदायले अरू थप राजस्व पाउनुभयो भने उहाँहरूको अपनत्व बढ्छ भन्ने खालको छ। अब एउटा होमस्टे लगायत पर्यटनका कार्यक्रमहरूमा पनि स्थानीय समुदाय डाइरेक्टली इन्भल्भ हुनुभयो भने उहाँहरूले जस्तो एउटा बाघलाई प्रोब्लमको हिसाबले नभई पर्यटकलाई देखाएर एउटा गुणस्तरीय हिसाबले पर्यटक ल्याएर त्योबाट हजुर हो आय आर्जनको हिसाबले पनि धेरै समुदायहरू पर्यटनसँग डाइरेक्टली इन्डाइरेक्टली इन्भल्भ हुनु भएको छ, त्यसलाई हामीले बढाउँदै गएको अवस्था पनि छ।
0: हजुर, अन्तमा पर्यावरण व्यवस्थापन वा सुधारमा विभाग, आम नागरिक, रेडियो नेपालको श्रोतालाई छोटकरीमा के भन्न चाहनुहुन्छ?
1: अब संरक्षण भनेको कुनै एउटा निकाय अथवा एउटा व्यक्तिले गरेर सम्भव छैन, त्यसले गर्दा राष्ट्रिय निकुञ्ज विभाग एउटा नेपाल सरकारले तोकेको एउटा निकाय फोकल संस्था हो। हामीले सबै संस्थाहरूलाई समन्वय गरेर सबै संस्थाको सहकार्यमा मात्रै संरक्षणमा हामी यो अवस्थासम्म आएका छौँ। म सबै आदरणीय समुदायप्रति आभार व्यक्त गर्न चाहन्छु र संरक्षणमा अहिले हामीले संरक्षण गरेको हाम्रो भावी पुस्ताको लागि हो। अहिले भर्खरै देखिने खालको हिसाबले हामीले अहिले भर्खरै कस्ट बेनिफिटको हिसाबले संरक्षणलाई तुलना गर्न सक्दैनौँ। यसको मूल्य चाहिँ लङ टर्मले देखिन्छ, त्यो कारणले यो विषयमा चाहिँ सबैले ध्यान दिनुपर्छ। हाम्रो अलिकति हेराइ, हाम्रो आँखा, हाम्रो चस्मा पनि फरक हुनुपर्छ संरक्षणलाई हेर्नलाई भन्ने मैले अनुरोध गर्न चाहे।
0: व्यस्तताका बावजुद पनि रेडियो नेपालको पर्यावरण र जीवन कार्यक्रममा आएर पर्यावरण संरक्षणका सन्दर्भमा विचार साझा गर्नुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।
1: म रेडियो नेपाल परिवारप्रति राष्ट्रिय निकुञ्ज विभागले गरेका गतिविधिहरूको सन्दर्भमा आम समुदायलाई जानकारी दिने एउटा मौका दिनुभएकोमा म राष्ट्रिय निकुञ्ज विभागको तर्फबाट आभार व्यक्त गर्न चाहन्छु। धन्यवाद, नमस्कार।
0: अहिले कुराकानी गर्दै थियौँ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक तथा प्रवक्ता वेद कुमार ढकालजीसँग। पर्यावरणको संरक्षण हाम्रो साझा जिम्मेवारी हो। कार्यक्रममा सरसल्लाह, सुझाव, प्रतिक्रियाका लागि हाम्रो इमेल ठेगाना यस प्रकार रहेको छ: चौधरी रत्न अर्थात् CHAUDHERATNA774@gmail.com। हस्त, पर्यावरण र जीवन कार्यक्रमबाट अब प्रविधि संयोजक मिनर्भा बज्राचार्य अनि म रत्न चौधरी पनि बिदा हुन्छु। नमस्कार।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: नेपालको समावेशी आवाज।

0: आदरणीय श्रोता, आज नागपञ्चमी पर्व परम्परा अनुसार नागको पूजा अर्चना गरी मनाइँदैछ। घरको मूल ढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाउने गरिन्छ। हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी पर्व मनाइन्छ। यस वर्ष जेठमा अधिक मास परेका कारण सौरमास अनुसार भदौको पहिलो दिन यो पर्व परेको हो। नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायत जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहँदै आएको छ। नागको पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको मानिन्छ। वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसायो भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो। वराह पुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग प्रभावको संवाद भएकाले पनि आजको दिन नाग पूजाका लागि प्रसिद्ध मानिन्छ। प्रत्येक घरमा नाग रहेका हुन्छन्। घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्किन्छ भन्ने धार्मिक विश्वास पनि रहँदै आएको छ। त्यसैले सबै समुदाय र वर्गमा नागको पूजा गर्ने गरिन्छ। त्यसका साथै आज देशका विभिन्न भाग र समुदायमा विभिन्न किसिमका पर्वहरू पनि मनाउने गरेका छन्। हाम्रो भौगोलिक परम्परा, जात, समुदायअनुसार मनाइने पर्वहरू पनि फरक प्रकृतिका रहेका छन्। थारू समुदायमा गुरही अर्थात् गुरिया पर्व मनाइन्छ भने सुदूरपश्चिम लगायतका आसपासका क्षेत्रमा ओल्के पर्व मनाउने परम्परा छ। खास गरेर गुरही अर्थात् गुरिया पर्व थारू समुदायको सबैभन्दा जेठो पर्व हो। भाइ बहिनीहरूको माया प्रेमको प्रतीकका रूपमा यस पर्वमा थारू समुदायले गुडिया अर्थात् पुतली बनाउने गर्दछन् भने पुरुषहरूले त्यही गुडियालाई सोठो, कोटा या लट्ठीले चलाउँछन्, खेल्ने परम्परा छ। यो विषयमा आज हामी चर्चा गर्नेछौँ। खास गरेर थारू समुदायमा मनाइने गुडिया पर्व र सुदूरपश्चिम क्षेत्रमा मनाइने ओल्के पर्वको विषयमा आज हामी चर्चा गर्दैछौँ। थारू समुदायमा गुरही पर्व कसरी मनाइँदैछ, यो विषयमा जानकारी दिनको लागि हाम्रो टेलिफोन सम्पर्कमा लामो समयदेखि दाङमा रहेर पत्रकारिता गर्न आउनुभएका एकजना सञ्चारकर्मी, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासन हुनुहुन्छ। सबिनजी, स्वागत छ कार्यक्रममा।
1: हजुर, धन्यवाद।
0: आज पश्चिमी नेपालका थारू समुदायमा गुरही पर्व मनाइँदैछ। खास गरेर कैलाली, कञ्चनपुर, बाँके, बर्दिया लगायत जहाँ जहाँ थारू समुदायको बाहुल्यता रहेको छ त्यहाँ यो पर्व मनाइन्छ। यो पर्वको बारेमा सबैले थाहा नहुन सक्छ, यो पर्व कस्तो हो बताइदिनु न।
1: धन्यवाद सर्वप्रथम त यहाँलाई। यहाँले भने जस्तै यो थारू समुदायको सबैभन्दा पुरानो पर्व हो। विशेष गरी यहाँलाई अब अवगतै होला, पश्चिम तराई मात्र नभएर सिङ्गो तराई योभन्दा धेरै अगाडि चाहिँ औलोको महामारीमा हुन्थ्यो। त्यति बेला चाहिँ थारू समुदायका व्यक्तिहरूले विशेष गरी अब यो लामखुट्टेबाट अब औलो सर्ने भएका कारण त्यति बेला यो गाइने किरा भन्ने हुन्छ,
0: हजुर,
1: त्यो गाइने किराले चाहिँ लामखुट्टेलाई खाने गर्छ। त्यसैले चाहिँ यो ठ्याक्कै नागपञ्चमीकै दिन, यद्यपि यो नागपञ्चमी चाहिँ थारू समुदायले त्यसरी चाहिँ मनाउँदैनन्, तर आजकै दिन पर्ने भएका कारण विशेष गरी पुराना व्यक्तिहरू थारू समुदायकाले गुरै पर्वलाई चाहिँ यो गाइने किराको एक किसिमले प्रतीकका रूपमा पनि मनाउने गर्छन्। यो खुसियाली लामखुट्टेलाई चाहिँ त्यो किराले खान्छ भन्ने आधारमा चाहिँ मनाउने गरिन्छ दाङ लगायतका विभिन्न जिल्लाहरूमा। र अन्य अब पछिल्ला दिनहरूमा कसैले चाहिँ अब दाजु भाइ दिदी बहिनीहरू बिचमा पनि अब मनाउने गरिन्छ। त्यति बेला विभिन्न गुडियाहरू बनाएर साँझतिर चाहिँ सेला हुने, एकछिन नाचगान गर्ने पनि गरिन्छ। यसै गरी यसको आफ्नै महत्त्व छ, अलिअलि यहाँले भने जस्तै आफ्नो त्यहाँको जिल्ला अनुसार चाहिँ अलिक फरक तरिकाले पनि मनाउने गरिएको छ। र दाङमा पनि गुरै पर्वलाई भव्य रूपमा चाहिँ मनाउने, सहरमा चाहिँ गाउँ गाउँमा चाहिँ विभिन्न कार्यक्रमहरू गर्ने भनेर चाहिँ हामीलाई जानकारी पनि गराउनु भएको छ। र आजको दिनले चाहिँ विशेष गरी थारू समुदायलाई रोगबाट मुक्त बनाएको र प्रकृति जोगाउनको लागि चाहिँ भूमिका खेलेको दिन भनेर चाहिँ मनाउने गरिन्छ। यसरी चाहिँ दाङमा तयारी गरिएको छ गुरै पर्व।
0: हजुर, गुरै पर्वको सन्दर्भमा कुराकानी गर्दाखेरि बालापनमा खेलिने भाँडाकुटीको झल्को दिने यस पर्वले गुडियासँगै आफ्ना पीडा, रोग, व्याध र कष्टहरू जाने भन्ने विश्वासका कुरा गर्दै गर्दाखेरि यहाँले भने जस्तै

0: पक्कै लामखुट्टेलाई खाने जुन किरा छ गुरही किरा त्यसको पूजा गर्ने परम्परा भन्नुभयो र कहीँ कतै यसलाई पुतली जस्तै बनाएर त्यस्तो चाहिँ गुडियाबाट यसको नाम आएको त्यो र त्यो यहाँले भने जस्तै गुरही किरा पनि जस्तै हो भन्ने भनिन्छ नि
1: किरा हो कति अब यो समयसँगै चाहिँ त्यो गुरैको आकार पनि अब पुतलीको पनि अब रूपहरू चाहिँ फेरिरह्यो होइन कहिले लोप हुने हुन्छ त्यो ल विशेष पछिल्लो चरणमा चाहिँ अलिकता दाजुभाइ बिचमा होइन बहिनीहरू बिचमा चाहिँ अलिकता प्रगाढ प्रेम होस् बालापन पनि थारू समुदायको चाहिँ तिनी बालबालिकाहरूको चाहिँ राम्रो तरिकाले चाहिँ बितोस् भनेर चाहिँ केटाकेटी बच्चाबच्चीहरूले चाहिँ यहाँले भने जस्तै पुतली जस्तै गुडियाहरू बनाएर होइन अन्य विभिन्न आकारका हुन्छन् ती बनाएर चाहिँ मनाउने गरिन्छ र यस्तो गर्दाखेरि रोग व्याधिबाट पनि बालबच्चाहरूलाई बचाउन सकिन्छ र त्यो घर परिवारलाई पनि राम्रो हुन्छ र त्यहाँ जो दानवी सोच भएका मान्छेहरूको अथवा त्यो सोच भएको चाहिँ व्यक्तिहरूको अन्य समुदायको चाहिँ नजर पर्दैन भन्ने पनि मान्यता छ।
0: खास गरेर पश्चिमी क्षेत्रमा मनाइने गुरही पर्व र त्यसै आसपासमा पहाडी समुदायले मनाउने उल्के पर्व बाँचे भनेर उल्के पर्व खाइयो खाने भन्ने त्यहाँको उक्ति छ क्या एक किसिमको जुन किसिमका चाहिँ वर्षायाममा हुने रोग व्याधिका समस्याहरू छन् त्यहाँबाट मुक्ति पाइयो अब बचियो वर्षा समय गयो भनेर त्यो पर्व मनाइँदै गर्दाखेरि त्यसैसँग यसको पनि कहीँ कहीँ सम्बन्ध छ कि लामखुट्टेबाट बचियो भन्ने कुराहरू पनि आउँछन् कि
1: हो स्वाभाविक रूपमा यहाँले भने जस्तै पहिला अब औलोबाट बस्नको लागि चाहिँ विशेष गरी तराई क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरू अलिक बढी थारू समुदायका नै हुन्थे उनीहरू चाहिँ नि अब पहाडमा गएर यो वर्षा समयमा गर्मी समयमा चाहिँ पहाडमा बसोबास हुन्थ्यो र अलिक जाडो दिनमा चाहिँ उहाँहरू फेरि तराईमा फर्किने हुन्थ्यो त्यो बेलामा चाहिँ अब पहाडमा जाँदाखेरि अलिक पहाडी समुदायका व्यक्तिहरूसँग चाहिँ बस्दाखेरि अब त्यो ठाउँ विशेषका आधारमा चाहिँ पहाडमा जाँदाखेरि अलिक फरक नामले पनि अब पहाडी समुदायले पनि हो यस्तो हुने रहेछ हामीले यसलाई मान्नुपर्छ भन्ने टाइपले चाहिँ मनाउन सुरु गरिएको भन्ने टाइपको चाहिँ कथन छ।
0: यहाँले भन्नुभयो नि गुरही पर्व एउटा कुनै रोगसँग रोगबाट बच्नको लागि पीडा भुलाउनको लागि त्यहाँबाट बचेको खुसियालीमा यो पर्व मनायो भन्दै गर्दाखेरि यो पर्वमा पुतली अथवा गुडिया बनाएर खेल्ने खेलाउने परम्परा त भइहाल्यो चलन त भइहाल्यो त्यसका अलावा के गरिन्छ?
1: अब जस्तो यो पर्वमा चाहिँ पुतली बनाएर पछि अब नाचगान भइसकेपछि आजभोलि चाहिँ अलिकति आफन्तहरूलाई बोलाएर अनि साथीभाइहरूसँगै बसेर केही खानपान गर्ने होइन दुःख सुखका कुराहरू गर्ने अनि कतिपय चाहिँ अब विभिन्न समूहहरूले चाहिँ यो पर्वलाई चाहिँ अझ कसरी विशेष बनाउन सकिन्छ हरेक घरमा चाहिँ कसरी पुर्याउन सकिन्छ भन्ने सवालमा चाहिँ यो गुडिया बनाइसकेपछि त्यसलाई चाहिँ सेलाइसकेपछि पनि घर घरमा गएर केही चाहिँ नाचहरू विभिन्न किसिमका चाहिँ थारू नाचहरू देखाउने पनि सुरु गरिएको छ र पछिल्ला दिनहरूमा अब यहाँलाई कतिको थाहा छ काठमाडौँको टुरी खेलमा पनि होइन विशेष किसिमले चाहिँ काठमाडौँमा भेला भएका थारू समुदायका व्यक्तिहरूले चाहिँ गुरै पर्वलाई अझै विशेष महोत्सवकै रूपमा चाहिँ मनाउन सुरु गरेका छन् यहाँ गाउँमा चाहिँ केही किसिमले चाहिँ मनाइरहेको छ।
0: हजुर थारू समुदायको महत्त्वपूर्ण पर्व माघी भन्छन् तर यसलाई जेठो पर्व मानिएको छ
1: यो माघी यो कस्तो भनेपछि अघि मैले भनिहालेँ नि सुरुमा त मान्छे बाँच्नु पर्यो नि त
0: हजुर
1: अब माघी चाहिँ नि अब खुसियालीको रूप भयो अब त्यो माघकोमा चाहिँ कुनै किसिमको त्यस्तो रोग व्याधिहरू हुँदैन थियो पहिला होइन तर चाहिँ यो विशेष गरी यो गर्मी दिनहरूमा बर्खा दिनहरूमा औलो यो मच्छरका कारण एकदमै लाग्ने अहिले त औलो उम्लन भएको छ त्यति बेला चाहिँ नि यी दिनहरूमा बाँचेको पनि त्यो ठुलो कुरा हुन्थ्यो कि कसरी बाँच्ने भन्ने हुन्थ्यो हो त्यसैले गर्दाखेरि अब सुरुकै दिनदेखि चाहिँ यो गुरै पर्व मनाउन लाग्यो त्यही कारणले चाहिँ यसलाई अब जेठो पर्व भनिएको हो र माघी चाहिँ पछि खुसियालीका रूपमा चाहिँ मनाउन सुरु गरेपछि अब त्यसलाई पनि महत्त्व नै दिन थाल्छ।
0: समीनजी यहाँले चाहिँ एउटा बाँचेको खुसियालीमा यो पर्व मनाउने गरिन्छ अथवा मनाउने गरियो भन्दै गर्दाखेरि थारू समुदायमा सुरुको अवधिलाई छोड्ने हो भने बिचको अवधिमा के त्यस्तो त्यति सुगत त्यो समुदायको दिनचर्या भेटिन्न कमलरी कमैया यस्ता यस्ता कुराहरू पनि थिए यो पर्वमा चाहिँ अलिकत यो वर्षको दुईचोटि माघ र अहिले गर्दाखेरि यो एउटा उत्सव आफन्तहरू भेट्ने त्यो पर्वको रूपमा पनि लिने गरिन्छ कि के छ यहाँको बुझाइ यहाँको भोगाइ के छ
1: भने कस्तो भयो भने समयको कालखण्ड विशेष गरिकन यो अब नेपालमा अलिकति भूमि सुधार लागू भइसकेपछि 2021 अलिकति सुरु भयो यो भूमि सुधारका कार्यक्रमहरू। त्यति बेला अब थारू समुदाय अलिकति चाहिँ यो पैसा कमाउने टाइपको नभएर कसरी खेती किसानी गर्ने र चिन्गो समाजलाई चाहिँ चलाउने भन्ने टाइपले नै अगाडि बढिरहेको थियो। जब चाहिँ तत्कालीन सरकारहरूले चाहिँ भूमि सुधार लागू गर्ने र अब पैसा त्यसबाट चाहिँ उठाउने भन्ने टाइपको कार्यक्रमहरू आइसकेपछि ठुलो दाङबाट चाहिँ ठुलो बिगौ बिगा भएका थारू समुदायका व्यक्तिहरू पनि अन्य ठाउँमा जाने होइन, सजिलरी जहाँ चाहिँ खेती किसानी गर्न पाइन्छ त्यहाँ जाने भन्ने टाइपको भयो र यही चरणमा चाहिँ यो यता र उता गर्ने क्रममा चाहिँ पछि अब थारू समुदायहरूसँग चाहिँ भूमि चाहिँ भएन। त्यसले गर्दाखेरि यहाँले भने यस्तै कमैया कमलरी बस्ने प्रथा सुरु भयो, किनभने उनीहरूले चाहिँ काम गर्न सजिलो माने तर पैसा चाहिँ नहुने, पैसा कसरी कमाउँछ भन्ने चाहिँ उनीहरूसँग नहुने भयो। त्यसले गर्दाखेरि लामो समयसम्म चाहिँ अब कमैया कमलरी प्रथा चाहिँ भयो, अहिले चाहिँ दुवै उन्मूलन पनि भएको छ र यही विशेष गरी साउनको 2 गते चाहिँ अलिकति कमैया मुक्तिको दिवस पनि मनाउँछ थारू समुदायहरूले र आज हरेक पर्वहरूमा चाहिँ विगतमा चाहिँ आफूले खेतेका पीडाहरू कमैया बस्दाखेरि होला कमलरी बस्दाखेरि होला र भूमि नहुँदाखेरि जुन चाहिँ थारू समुदायले आफूले चाहिँ समस्याहरू भोग्यो त्यस्ता समस्याहरूको बारेमा पनि विशेष गरी गुरै माघी होइन अन्य विभिन्न पर्वहरूमा पनि अटवारी होला यस्ता पर्वहरूमा पनि ती दिनहरू सम्झेर भलाकुसारीहरू गर्ने त्यही किसिमका गीतहरू बनाएर चाहिँ नाच्ने गाउने पनि गरिन्छ यी गुरै पर्व लगायतका पर्वहरूमा।
0: हजुर, अब यहाँले भने जस्तै थारू समुदायको केही समय यता भूमि सुधार यताका कुरा यहाँले गर्दै गर्दाखेरि त्यति सुखद छैन, तर पनि पछिल्लो अवधिमा राम्रै हुँदै गएको छ। तर जुन किसिमको बसाइ सराइ छ र तराईमा अन्य समुदायको पहाडी समुदायहरूको पनि बसाइ सराइले गर्दाखेरि थारू समुदायहरूको बाहुल्यता कम हुँदै गइरहेको छ। यस्तो अवस्थामा थारू समुदायका चाडपर्वहरू लोप हुने अवस्थामा पनि छन्, यसलाई जगेर्ना गर्नको लागि नयाँ पुस्ताहरूको भूमिका कस्तो छ, यो जगेर्ना गर्न सकेका छन् कि छैनन्, के पाउनु भएको छ यहाँले?
1: हो, जस्तो एकदमै राम्रो प्रश्न गर्नुभयो। स्वाभाविक रूपमा अब नेपालको चाहिँ सिङ्गो जनसमुदाय चाहिँ पछिल्लो चरणमा अलिकति मिश्रित छ,
0: हजुर,
1: एक किसिमले खिचडी भनौँ न। अहिले चाहिँ चाहे पहाडमा जाउँ चाहे तराईमा जाउँ कुनै एउटा मात्रै समुदायको होइन त्यस्तो बसोबास छैन, अब मिश्रित समुदायमा चाहिँ नेपाली समाज चाहिँ जाँदैछ। अब यो विकासको दृष्टिकोणले यो राम्रो पनि हो, तर चाहिँ त्यति भनिरहँदाखेरि हामी जो नेपाललाई चिनाउन सक्ने परम्परा भाषाहरू होइन विभिन्न जात जातिका चाहिँ पर्वहरू यसलाई संरक्षण गर्ने सवालमा चाहिँ एउटा चाहिँ त्यही समुदायले विशेष भूमिका खेल्नुपर्छ, अर्को राज्यले पनि कुनै न कुनै किसिमका चाहिँ प्रभावकारी कार्यक्रमहरू ल्याउनुपर्छ। जस्तो कि अब नेपालमा मान्छेहरू विदेशी मान्छेहरू किन आउने त, आउने भन्दाखेरि त अब अहिले यहाँहरूले देख्नुभयो होला विभिन्न देशहरूले चाहिँ आफ्नो परम्परागत भाषा संस्कृतिहरूलाई बेचेर नै पर्यटकहरूलाई तानिरहेको अवस्था छ। त्यसले गर्दाखेरि हामीले चाहिँ नेपालमा पनि नेपाल सरकारले थारू समुदाय होला अन्य विभिन्न जात जाति जनजातिहरू पनि छन् अन्य विभिन्न महत्त्वपूर्ण ऐतिहासिक रूपले चाहिँ भूमिका निर्वाह गरेका धेरै जात जातिहरूका चाहिँ रहन सहन भाषा संस्कृति सबै छ, त्यसलाई संरक्षण गर्ने सवालमा चाहिँ थारू समुदायले पनि आफ्नो यो जुन जे छ त्यसलाई संरक्षण गर्नुपर्छ। अर्को चाहिँ स्वयं राज्यले पनि तिनै तहको सरकारले पनि विशेष योजना बनाएर चाहिँ थारू समुदाय लगायतका अन्य समुदायका पनि भाषा संस्कृति रहन सहन पर्वहरूलाई चाहिँ जगेर्ना गर्ने सवालमा भूमिका खेल्नुपर्छ।
0: र
1: अब तपाईँ हामी सञ्चारकर्मीले म अन्तिममा के भन्न चाहन्छु भने कम्ती पनि हामी यति बेला मुलुकलाई चाहिँ समृद्ध बनाउने अभियानमा छौँ ल, त्यो समृद्धिको कुरा गरिरहँदाखेरि अब हामीले कृषिमा आधारित उद्यमशीलतालाई चाहिँ विकास नगर्दासम्म हामीले खोजेको समृद्धि आउन सक्दैन। अब कृषिमा आधारित भन्ना बित्तिकै विशेष गरी थारू समुदाय चाहिँ कृषि कर्ममै रमाइरहेका कारण पश्चिममा अहिले देख्नुभयो होला चाहे त्यो धान खेती होला।
0: हुन्छ हुन्छ सबिनजी, यो विषयमा फेरि हामी यहाँसँग कुराकानी गर्दैछौँ। गुरिया पर्वको बारेमा हाम्रा श्रोताहरूलाई जानकारी गराइदिनु भयो, यहाँलाई धन्यवाद। अहिले हामीले कुराकानी गऱ्यौँ पत्रकार एवं नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनसँग, उहाँसँग खास गरी थारू समुदायले मनाउने गुरिया पर्व विषयमा कुराकानी गऱ्यौँ। यसै गरी सुदूरपश्चिम लगायत आसपासका क्षेत्रमा आज उल्के पर्व मनाइँदैछ। उल्के पर्व कस्तो पर्व हो, यो कसरी मनाइन्छ, यो विषयमा कुराकानी गर्नको लागि हामीसँग संस्कृतिविद एवं प्राज्ञ वासुदेव पाण्डे हुनुहुन्छ। पाण्डे सर, स्वागत छ कार्यक्रममा। आज सुदूरपश्चिम लगायत आसपासका क्षेत्रमा उल्के पर्व मनाइँदैछ, यो पर्व कस्तो हो, कसरी मनाइन्छ, यो विषयमा बताइदिनु
2: न। यो भाद्र सङ्क्रान्तिलाई अथवा सिंह सङ्क्रान्तिलाई उल्के पर्व भन्ने गरेको छ। हाम्रो बाह्र राशिमा सूर्य प्रवेश गर्ने जुन छ सिंहको भन्छ, सिंहमा अर्को सूर्य प्रवेश गर्दाखेरि यो सिंह सङ्क्रान्ति हुन्छ र यसलाई भाद्र सङ्क्रान्ति भन्छ। हाम्रो यहाँ परापूर्वकालदेखि नै ओल्के भनेर, ओल्को भन्ने शब्दको कस्तो छ भने, यो जुन रूपले पनि आफूभन्दा मान्यजनलाई सम्मानसूचक केही न केही अर्पण गर्ने भन्ने शब्दमा दिने गरिएको छ। यस परम्परा अनुसार आफ्नो क्षेत्रसित सम्बन्धित भन्नाले जुन कर्मसँग सम्बन्धित छ आफ्ना मान्यजनलाई सम्मान दिने गरिन्छ भने, त्यसको सट्टा मान्यजनले पनि उनीहरूलाई सम्मानपूर्वक केही खानेकुरा केही आशिष दिने गरिन्छ। यो त भयो अब एउटा सम्मानको कुरा। र प्रकृतिको पनि हेर्ने हो भने नदी नालाहरूले पनि यस दिनमा अब आफूभन्दा ठुलो किन भने समुद्रमा र अथवा मुक्तिमा विलिन हुनको लागि सबैको चलेको हुन्छ। त्यसै गरी नदी नालाहरू पनि समुद्रमा ओलको अथवा सौगात बुझाउँछन् भन्ने गरिन्छ।
0: हजुर,
2: जनचलन अनुसार के छ भने, फलफुल हरियो परियो साग यो गाभाहरू आदि मान्यजनको घरमा दिने गरिन्छ। कुनै कुनै ठाउँमा बुढी पुतनाको प्रतीक बाध्य अथवा यो के गरिन्छ भने, अहिलेदेखि नै धेरै जसो त्यो स्याउला त्यस्ता कुराहरू एक ठाउँमा जम्मा गरेर आउँदो असौजे सङ्क्रान्ति बुन्ढनी सङ्क्रान्तिमा त्यो पोल्ने हुनाले आजदेखि नै त्यसमा बुढी बाँध्ने भन्छ। पुतनाको प्रतीक बाध्य भनेको त्यसमा के हो भने जम्मा गर्ने, अर्थात् बुन्ढनी बाध्य चलन छ।
0: हजुर,
2: यसै दिनदेखि गाउँका सबैजनाले स्थान विशेषमा विभिन्न वन वनस्पतिका हाँगाहरू दिनहुँ जम्मा गर्दछन्। त्यसमा यो क्रम भाद्र महिनाभरि रहन्छ। श्रावणको समाप्ति भएकाले यसै महिनामा अब प्राय जसो गोरा तिज ऋषि पञ्चमी जन्माष्टमी जस्ता पर्व पर्ने हुँदा भाद्र सङ्क्रान्तिका दिनदेखि नै देवस्थलहरूमा देवताको आह्वान स्वरूप चैत धमारीको शुभारम्भ पनि गरिन्छ। साफसफाई बाटाहरूको साफसफाई गर्ने चलन पनि पहाडतिर थियो। अब यस महिनामा बैतडीको सकार भयो, पाटन भयो, डडेलधुराको छिपुर भयो, यो हाटमा बस्ने कुमालहरूले महिनाभरि परम्परागत नाच गर्ने चलन थियो र विभिन्न वस्त्र भन्दा पनि अनुहार बनाए नाटक जस्तै गरेर मुखमा अनेको नक्कली दाँत लगाएर विभिन्न अलिकति डर लाग्दो नै देखिन्थ्यो। म बाल्यकालको याद आउँछ उनीहरू गाउँमा
0: मुकुन्डो लगाएर,
2: मुकुन्डो जस्तो मुकुन्डो भनौँ, मुकुन्डो पनि लगाउँथे, मुखमा सेतो यताउति केही त्यो पोतेर अर्धनग्न जस्तै भएर गाउँ गाउँमा जाने, उनीहरूलाई चाहिँ अहिलेको जुन छ अन्नबाली त्यो उनीहरूलाई दिनुपर्ने चलन त्यो थियो। अहिले त अब त्यो हट्यो। नदियो भने पुतलो बाँध्ने, जसमा उनीहरूलाई गालीको पनि छुट दिएको थियो त्यो उस बेलाकै भनौँ न परम्परागत नीति अनुसारले उनीहरूले अब जसरी रत्न फुलाएर कि सुन्दर के भने त्यो अहिले भन्न पनि गाह्रो छ, ती कुराहरू पनि उनलाई छुट थियो।
0: हजुर,
2: त्यो चलन चाहिँ चलिराखेको थियो र अहिले चाहिँ कस्तो भइराखेको छ भने अब विभिन्न जिल्लामा अलग हुन्छ र विभिन्न गाउँमा पनि अलग हुन्छ, किनभने यो कुरा आफूमा एउटा सम्पन्नता छ भने यस्ता पर्वहरू त्यही सम्पन्नताको आधारमा मनाइन्छन् भने विपन्नताको आधारमा सामान्य गभा भयो यसा यिनी गभाहरू यताउति उ गरेर हरियो परियो उ गरेर त्यो मनाउने चलन सामान्य देखिन्छ।
0: सर यहाँले यो भन्दै गर्दाखेरि एउटा उक्ति पनि छ नि, मरुलो भने विषो खानु बाँचे भने ओल्को खानु भन्ने प्रचलन छ नि। जो अब जुन रोग व्याधिहरू गर्मीका कुराहरू छन्, किरा फटाङ्ग्राका कुराहरू, सर्प आदिको कुराहरूबाट बाँचियो भनेर यो पर्व मनाउँदै गर्दाखेरि यो पर्वमा हातमा भगेरी अथवा अहिले चाहिँ मेहेदी भन्छन् त्यो लगाउने, यहाँले भने जस्तै ती नाचहरू गाउने, यो खुसियालीको प्रतीकको रूपमा पनि यो मानिएको हो कि फरक छ यसमा?
2: खुसियाली पनि हो। अब हाम्रा जति पनि पर्व छन् त्यो प्रकृति र संस्कृति अथवा धर्म एउटैसँग मिलाएर गरेका छन्। अब थारूहरूले पनि त्यो गुराई पर्व भनेर मनाउँछन् रे, त्यो
0: हजुर
2: यसै उसमा गुराई पर्व भनेर मनाउँछन्। विभिन्न आदिवासी जनजातिमा अलग अलग किसिमको अब चन्द्रमास अनुसारले उनीहरूको प्रसङ्गको चल्छ भने हामी सौर्य मास र चन्द्रमास दुइटै हामी चल्ने हुनाले हाम्रा पर्वहरू र चन्द्रमासमा मनाइने पर्वहरू प्राय आदिवासी र सनातनी परम्परावालाका सबै लगभग एउटै अपरम् चलाउ उ गर्ने मनाउने तरिका अलग होला, तर मिल्छन्, सबै मिल्छ। आखिरमा यो सृष्टि त सूर्य चन्द्रसँग सम्बन्धित छ, त्यो भएको हुनाले त्यो पनि हो। खुजियाली मनाउनु दिन भने यो बाई पहिरो अनेकौँ यसबाट बचियो भन्ने त्यो पनि हुन्छ। खेतीपातीबाट मुक्त भएका हुन्छन्, जसरी अब यो अहिले चाहिँ काम कम हुन्छ किनभने अब नेल्ने काम यसपछि आउँछ खेतीपातीमा। अहिले त खेतीपाती छैन, यहाँ सबै शून्य भइसकेका छन् खेतहरू पाहाडतिरका। त उस बेला के हुन्थ्यो भने आषाढमा रोपाइँ हुन्थ्यो, साउनमा चाहिँ त्यो एकदम स्थिर रूपमा खालि पानी मात्रै दिइएको हुन्थ्यो र त्यही केही गर्दैनथे। भदौमा फेरि नेल्ने गोड्ने यस्ता कामहरू यसमा भदौमा हुन्थे, र त्यस बेला अब थकावट पनि दुःख पनि धेरै हुन्थ्यो। त्यो कारणले अलिकति पौष्टिक आहार पनि खानुपर्छ भन्ने। अब यसपछि बिरुडा पञ्चमी आउँछ, अनेकौँ यी बिरुडा बनाउने यी कुराहरू के छ भनेपछि परम्परागत हिसाबले भए पनि स्वास्थ्यको दृष्टिले राखिएका छन्। त्यस्तै यो पनि हो भन्ने मलाई लाग्छ। संयोगले आज नागपञ्चमी पनि सँगै पर्यो,
0: त्यही
2: हो हाम्रो सौर्यमा संसारले आज भाद्र सङ्क्रान्ति सिंह सङ्क्रान्ति हो, चन्द्रमा संसारले नागपञ्चमी भनेको श्रावण शुक्ल पञ्चमी हो। अहिले श्रावण नै छ, यो हाम्रो जनै पूर्णिमासम्म श्रावण छ, हाम्रो त्यो के भन्छ चन्द्रमा संसारले।
0: हजुर
2: अब यसमा केही कुरा नागको बारेमा पनि यहाँ छ। नाग मा वैदिक पद्धतिमा सृष्टिका सबै प्राणीको सम्मान गरेको पाइन्छ वैदिक उसमा।
0: मैले यदि अर्को के जोड्नु खोज्यो भने नागपञ्चमीको विषयमा हामी फेरि पनि चर्चा गरौँला, मैले ओल्केकै विषयमा कुराकानी गर्न खोजेँ। यो पर्व सुदूरपश्चिमेली अथवा आसपासका क्षेत्रको मौलिक पर्व हो या अन्य ठाउँमा पनि मनाइन्छ, के पाउनु भएको छ यहाँले?
2: यो धेरै ठाउँ त मैले त्यसमा अध्ययन गरेका छैन। सुदूरपश्चिमका त पहाडी क्षेत्रमा सबै ठाउँमा अब पहाडी क्षेत्रबाट आएका तराईतिर बसेकाले सबैले मनाएको देखिन्छ।
0: हजुर
2: अब ओल्के भनेर काहीँ केही नाउँ होला, तर ओल्के प्राय मनाइन्छ र डोटी क्षेत्रमा बढी डोटी जिल्लातिर बढी यो मनाएको यसको विशेष। अब आज पनि हिजो नै तयारी भएर मुडबरातिरका धेरैजसा यो संस्थागत हिसाबले माला खेती कहाँ त्यो उसमा अन्तरिय गएर आज विशाललाई एउटा कार्यक्रम राख्ने भन्दै थिए। त्यसै अरूले पनि धेरैजसा काहीँ देउडा खेल्ने काहीँ गर्ने त्यसरी मनाएको पाइन्छ। एक रूपता त काहीँ हुँदैन पर्वहरूको, भनिहाले उनीहरूको आफ्नो गच्छ अनुसारले पनि त हुने कुरा हुने यिनीहरू।
0: हजुर हुन्छ सर, आजको समय सकिएको छ, फेरि आगामी दिनमा यस्तै प्रसङ्ग मिले कुराकानी गरौँला। हामीले समय दिनुभयो यहाँलाई धन्यवाद।
2: ल धन्यवाद, यहाँले दुई शब्द बोल्नु दिनुभयो, श्रोतालाई पनि धन्यवाद छ।
0: आजको कार्यक्रममा हामीले कुराकानी गऱ्यौँ ओल्की पर्वको सन्दर्भमा संस्कृतविद प्राज्ञ वासुदेव पाण्डे र पत्रकार सबिन पिरियासनसँग गुरिया पर्वको बारेमा। यसै कुराकानी सँगसँगै सरोकार कार्यक्रम यहीँ पुरा हुन्छ। प्राविधिक मित्र रमा वाग्लेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।

0: सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: अब सुन्नुहुनेछ बिहान 9 बजेको समाचार।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। बाढी पहिरोका कारण मुख्य राजमार्ग तथा सडक खण्डमा यातायात प्रभावित। पहिरोमा परि जाजरकोटमा चारजनाको मृत्यु। नागपञ्चमी पर्व आज परम्परा अनुसार नागको पूजा अर्चना गरी मनाइँदै र अमेरिका र इरान बीचको सम्झौताको समय आज सकिँदै दुवै देश बीचको तनाव जारी। अब समाचार विस्तारमा। अविरल वर्षासँगै आएको बाढी पहिरो र सडक कटानका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्ग तथा सडक खण्डमा यातायात प्रभावित भएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध हुनुका साथै कतिपय स्थानमा एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार कोशी प्रदेशको भोजपुर, इलाम र सङ्खुवा सभाका सडकहरू प्रभावित भएका छन्। भोजपुर 5 बोखिममा बाढीका कारण मध्य पहाडी लोकमार्ग एकतर्फी सञ्चालन भइरहेको छ। इलाम 9 राजदुवालीमा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ भने वैकल्पिक सडकबाट यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। सङ्खुवा सभाको भोट खोला 3 श्री खेक डाँडामा बाढीका कारण खाँदबारी किमाथाङका सडक पूर्ण रूपमा बन्द भएको छ। काभ्रे पुलाञ्चोकको बिपी राजमार्ग अन्तर्गत खुर्कोट नेपालथोक कटुन्जे बेसी खण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखी राति बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान 4 बजेदेखि साँझ 6 बजेसम्म मात्र सवारी सञ्चालन गर्ने व्यवस्था गरिएको छ। मकवानपुरको हेटौँडा, भीमफेदी, कुलेखानी, फाखेल हुँदै काठमाडौँ जोड्ने सडकमा पनि रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ। सिन्धुपाल्चोकको भोटेकोशी 2 कोदारी तथा लिपिङ क्षेत्रमा पहिरो खसेपछि अरनीको राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। रसुवाको उत्तर गया 5 खाल्टेमा बाढीका कारण त्रिशुली मैलुङ स्याफ्रुबेसी सडक पनि बन्द रहेको प्रहरीले जनाएको छ। गण्डकी प्रदेशमा पनि पहिरोले प्रमुख सडक प्रभावित भएका छन्। बागलुङको जैमिनी 8 बेल बगरमा काली गण्डकी करिडोर तथा तल्लु बान्द्रे मा बागलुङ बेनी सडक खण्ड एकतर्फी सञ्चालनमा रहेका छन्। लमजुङको मर्स्याङदी 4 राम बजारमा पहिरोका कारण बेसी सहर मनाङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। मुस्ताङको थासाङ 4 कैकु खोलामा बेनी जोमसम सडक खण्ड एकतर्फी सञ्चालनमा रहे पनि म्याग्दीको अन्नपूर्ण 3 रूपसेमा सोही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। कर्णाली प्रदेशमा रुकुम पश्चिमको 28 कोड 6 रिगेकार्ड खोलामा बाढी आएपछि भेरी करिडोर अन्तर्गत जाजरकोट डोलपाक सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। यसअघि पनि वर्षाका कारण कर्णालीका विभिन्न सडक खण्डमा पहिरो र बाढीले यातायात प्रभावित हुँदै आएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो 24 घण्टामा देशका विभिन्न जिल्लामा बाढी, पहिरो, आग लागि, सर्पदंश र लेक लाग्ने लगायतका 46 विपदका घटना भएका छन्। ती घटनामा 2 जनाको मृत्यु, 3 जना बेपत्ता, 23 जना घाइते भएका छन्। पछिल्लो 24 घण्टाको विपद व्यवस्थापन कार्यमा कुल 210 जना प्रहरी परिचालन गरिएको पनि प्राधिकरणले जनाएको छ। अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका 2 रिसाङमा पहिरोमा परि 4 जनाको मृत्यु भएको छ भने अन्य 2 जना हराइरहेका छन्। पहिरोमा परि घाइते भएका सोही नगरपालिका 2 सालधाराका 52 केदार कार्कीको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ। बेपत्ता 4 सोही ठाउँकी 54 उमासिंह खत्री र 83 रति खत्रीको शव फेला परेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। सोही नगरपालिकाको चिसापानीका 70 भीमबहादुर कार्की र गैरी गाउँका 14 हरिश विकको अवस्था अझै अज्ञात रहेको छ। पहिरोमा पुरिएका 62 रामबहादुर साई, 45 सिद्धिबहादुर कामी, 58 कमला कार्की, 23 अनिता कार्की, 10 युनिस साई र 45 सुन्तली चदरा र 61 भद्रकला कार्की घाइते भएका छन्। बागलुङको निसीखोला गाउँपालिका दुई धारा टोलमा पहिरो खस्दा 8 घरमा क्षति पुगेको छ। यस्तै 40 घर पहिरोको उच्च जोखिममा परेको निसीखोला दुईका वडाध्यक्ष कबीर विश्वकर्माले जानकारी दिनुभयो। पहिरोले कतिपय स्थानीयका घर गोठ तथा शौचालयमा आंशिक क्षति पुर्याएको जनाउँदै उहाँले घरको पाली भत्किने, छानो उप्कने र घर चर्किने लगायतका क्षति पुगेको बताउनुभयो। सङ्घीय मन्त्रालयहरूले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएम गर्ने क्रमलाई तीव्रता दिएसँगै अहिलेसम्म 13 मन्त्रालयका 9,000 भन्दा बढी विभिन्न तह र पदका कर्मचारीको दरबन्दी राष्ट्रिय किताबखानामा अभिलिखीकरण भएका छन्। निजामती कर्मचारीको दरबन्दी चुस्त र प्रविधि मैत्री बनाई अत्यावश्यक सेवाका लागि मात्र सीमित दरबन्दी कायम गर्ने उद्देश्यले मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने क्रममा अहिलेसम्म 13 मन्त्रालय ओएनएम सम्पन्न भएको हो। उक्त ओएनएममा सचिवदेखि कार्यालय सहगीसम्मका पद गरी कुल 9,607 जनाको दरबन्दी राष्ट्रिय किताबखानामा दर्ता भई अभिलेखीकरण भएका हुन्। गत असार मसान्तसम्म सरकारले प्रधानमन्त्री कार्यालयसहित सबै मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरी कर्मचारीको दरबन्दी कटौती गर्ने निर्णय गरेको थियो। किताबखानाका निर्देशक सुदन ख्वाखली श्रेष्ठका अनुसार भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन, विज्ञान तथा प्रविधि, नवप्रवर्तन, रक्षा, सूचना तथा सञ्चार, कानुन, न्याय तथा संसदीय मामिला, शिक्षा तथा खेलकुद मन्त्रालयले ओएनएम सम्पन्न गरी किताबखानामा दर्ता गरिसकेका छन्। नेपाली काङ्ग्रेसको संस्थापन इथर पक्षको 3 दिने राष्ट्रिय सम्मेलन 5 बुधे निष्कर्षसहित हिजो सम्पन्न भएको छ। नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री डाक्टर शशाङ्क कोइरालाको संयोजकत्वमा साउन 29 गते काठमाडौँमा आयोजित 3 दिने सम्मेलनको समापनका अवसर 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको निर्णय र आयोजनामा 15 महाधिवेशन सम्पन्न गरिने निर्णय गरेको सार्वजनिक गरिएको निष्कर्षमा उल्लेख छ। भारतका प्रधान सेनापति जनरल धीरज सेठ नेपाल भ्रमणका क्रममा हिजो काठमाडौँ आइपुग्नु भएको छ। राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले आज राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा प्रधान सेनापति सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान गर्नुहुने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। नाग पञ्चमी पर्व आज परम्परा अनुसार नागको पूजा अर्चना गरी मनाइँदैछ। घरको मूल ढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ। हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी मनाइन्छ। यस वर्ष जेठमा अधिक मास परेका कारण सौर मास अनुसार भदौको पहिलो दिन यो पर्व परेको हो। नागको तस्विर टाँस्दा वर्षभरि घरमा नाग सर्व बिच्छी लगायतका जीवले दुःख नदिनुका साथ अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले जानकारी दिनुभयो। नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको मानिन्छ। वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको छ। वाराह पुराणमा उल्लेख भए अनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजासँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नाग पूजाका लागि प्रसिद्ध मानिन्छ। प्रत्येक घरमा नाग रहेका हुन्छन्। घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको छ। नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै रहिआएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरान र अमेरिका बीच गत जुनमा भएको समझदारीको समय आज सकिँदैछ, तर युद्ध अन्त्य गर्ने विषयमा वार्ता हालसम्म कुनै टुङ्गोमा पुग्न सकेको छैन। सम्झौतापछि पनि सम्झौता भङ्ग गर्दै आक्रमण र प्रत्याक्रमणका घटना जारी रहेका छन्। यस्तै इजरायलले कब्जा गरिएको पश्चिम किनाराको क्रुसा गाउँमा थप सैनिक पनि परिचालन गरेको छ। अब मौसम सम्बन्धी जानकारी। आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका समेत एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराई भूभागका एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। बाढी पहिरोका कारण मुख्य राजमार्ग तथा सडक खण्डमा यातायात प्रभावित। पहिरोमा परी जाजरकोटमा 4 मृत्यु। नागपञ्चमी पर्व आज परम्परा अनुसार नागको पूजा अर्चना गरी मनाइँदै र अमेरिका र इरान बीचको सम्झौताको समय आज सकिँदै दुई देश बीचको तनाव भने जारी। रेडियो नेपालबाट बिहान 9 समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: हाम्रो संस्कृति,
1: हाम्रो परम्परा, सभ्यता, हाम्रो नेपाल, राम्रो संस्कृति पवित्र,
0: लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र। नमस्कार, हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे यो कार्यक्रम प्रसारित हुन्छ। सोमबारै राति 9:20 बजे पुनः प्रसारण हुने यो कार्यक्रम रेडियो नेपाल online.com का साथै रेडियो नेपाल मोबाइल एपमा संसारभर सुन्न सकिन्छ। श्रावण शुक्ल पञ्चमी तिथि नाग पञ्चमीका रूपमा प्रसिद्ध छ। आज नाग पञ्चमी। बराह पुराण अनुसार नागराजसँग ब्रह्माको संवाद यसै तिथिमा भएकाले आजको दिन सनातन हिन्दू संस्कार संस्कृतिमा नाग पूजाका लागि प्रसिद्ध छ। वज्र चट्याङ आदि नपरोस्, शुभ होस् भन्ने भाव राखी गाईको गोबरको सहायताले हस्तलिखित वा छापिएका नाग यस दिन घरको मूलद्वारमा टाँस्ने र त्यसमाथि सिङ्गो सुपारी, दुबो चढाई, लावा, अबिर आदिले नागको पूजा गर्ने तथा चामलको पिठोको दुध बनाई चढाउने, घिउको धारा लगाउने चलन छ। आजकै दिन पानीको मूल स्रोत भएका ठाउँमा नागको पूजा गर्ने, कपासलाई नागको आकृति दिएर वा कुनै पत्थर, शिला आदिमा नाग देवताको भाव राखी नागको पूजा गर्ने परम्परा पनि पाइन्छ। यसबाट नाग नलाग्ने, पानी र वर्षाको अभाव नहुने आदि विश्वास पाइन्छ। आजको कार्यक्रममा हामीले नाग पञ्चमी विशेष सामग्री समेटेका छौँ। नाग पूजाको महत्व र पारम्परिक प्रचलन, लोकधारणा र मान्यताहरूबारे संस्कृतिविद डाक्टर जगमान गुरुङसँग गरिएको कुराकानी र हिन्दू सनातन संस्कार परम्परामा नाग पूजाका केही पौराणिक प्रसङ्ग र नाग पूजाको महत्वबारे सांस्कृतिक अध्येता तथा लेखक हरिप्रसाद सोडारीसँगको संवाद पनि राख्नेछौँ। कार्यक्रम सुन्दै रहनुहोला। नागपञ्चमीका प्रसङ्गमा प्राध्यापक चेतोनाथ शर्मा आचार्यले आफ्नो पुस्तकमा लेख्नुभएका केही प्रसङ्ग एकैछिन यहाँ जोडौँ, त्यसपछि कुराकानीको क्रम राख्नेछौँ। आचार्य लेख्नुहुन्छ, सृष्टिविधानको प्राचीन व्याख्या अनुसार नाग जाति तैर्यक योनि अन्तर्गत चारौँ सरीसृप जातिमा पर्छ। नहिँड्ने भएकाले नाग यस्तो अर्थ पनि गरिएको छ। कतै यसको दैव योनि अन्तर्गत फणायुक्त मनुष्याकार रूपमा पनि उल्लेख छ। कश्यप पुत्री भगवती मनसा, अर्जुनले ब्रह्मचर्य व्रतको प्रसङ्गमा नागलोक पुगी विवाह गरेकी उलुपी नाग चिन्ह भएकी मनुष्याकार नारी प्रतीत हुन्छन्। यसबाट नाग जाति मनुष्याकार नाग चिन्हयुक्त जाति हुन् भन्ने पनि नृवंश शास्त्रीहरूको कथन छ। त्यसो त अनन्तश्चास्मि नागानाम सर्पाणामस्मि वासुकी भनिए अनुसार सर्प र नाग अलग अलग अर्थात् अनन्त नाग जातिका र वासुकी सर्प जातिका भन्ने पनि बुझिन्छ। व्यवहारमा भने सर्प र नागको खास भेदक रेखा पाइँदैन। नाग र सर्प जातिको उल्लेख वैदिक पौराणिक लौकिक साहित्य समेतमा समान रूपमा पाइन्छ। नाग जाति बारेका लोकधारणा, पारम्परिक मान्यता र नाग पूजाका प्रचलन लगायतका प्रसङ्गमा संस्कृतिविद डाक्टर जगमान गुरुङसँग कुराकानी गरेका छौँ।
2: अब नागलाई हामी सर्प भन्छौँ, तर गाउँघरतिरको एउटा मान्यता के छ भने पुच्छर चुच्चो छ, तिखो छ भने त्यो सर्प हो, पुच्छर ठुटो छ भने त्यो नाग हो भनेर यसरी पनि वर्गीकरण गरेको पाइन्छ। त्यो गाउँले जनजीवनमा यस्तो मान्यता छ। अब नाग भनेको मानव जाति हो भन्ने पनि मान्यता छ, र अब नागका चाहिँ नि 8 चाहिँ वंश छन् भन्ने छ। अनन्त वासुकी पद्म महापद्म तक्षक कुली र कर्कट शङ्ख चाष्टो नाग प्रकृति त भनेर चाहिँ 8 नाग भनेको 8 चाहिँ मानव वंश हो भन्ने छ। अझ काठमाडौँ उपत्यकाको कुरा गर्ने हो भने त स्वयम्भू पुराणमा एउटा नागरथ नाग पोखरीको रूपमा थियो। महामञ्जुश्री चिन्हबाट आर्य खोल्याएपछि नागहरू पानी सँगसँगै बगे, अनि कर्कोटक नागलाई चाहिँ टौदहमा राख्यो यो भूमिको रक्षाको लागि भन्ने चाहिँ छ। अब भने नाग भनेको प्रकृतिमा आश्रित अति सरल जाति। फेरि अहिलेको मानव शास्त्रीहरूले के भन्छन् भने नाग वंश भन्ने बङ्गालमा पाइन्छ भन्ने पनि भारतीय मानव शास्त्रीहरूले भनेको छ। तर नेपालको प्राचीन सेना वंशावलीमा सेनाहरूले त्यहाँका चाहिँ मगर राजाहरूलाई जितेर, मगरहरूको ज्वाइँ भान्जाको रूपमा जितेर त्यहाँ शासन स्थापना गरे भन्ने चाहिँ प्रष्ट लेखेको छ प्राचीन सेना वंशावलीमा। र भवदत्तले लेखेको वंशावलीमा मगर भन्दैन, नाग भूपति अप्त शोभा भनेर भन्छ। नाग भूपति अप्त शोभा, नाग भूपतिहरूको ऐश्वर्यले सुहाएका यस्ता रुद्रसेन भन्छ भनेपछि त्यसमा नाग भन्नाले कसलाई बुझ्यो? त्यहाँका मगरहरू भनेर बुझ्नु पर्यो। सेन वंशावली अनुसार मगरहरू नागवंशी हुन् भनेर यसरी थाहा पाइन्छ। र अब अहिलेको चाहिँ अर्थमा नागको पूजा गरेपछि लुतो आउँदैन, घाउ खटेराहरू आउँदैन, आकाशको चाहिँ चट्याङको भय हुँदैन, अनि भुइँबाट चाहिँ आउने ज्वालामुखीको भय हुँदैन। हाम्रा खेतबारीहरू नागले बाँधेर राखेको हुन्छ, अनि चाहिँ सिद्धि हुन्छ, सह हुन्छ भन्ने पनि छ। अनि अब ठुल्ठुला धनीहरूको चाहिँ घरमा नागले कुण्डल परेर बस्या हुन्छ अरे, त्यो धन कुरेर। मैले के सुनेको थिएँ भने पर्वतको सतौँ ज्ञानीमा मुक्तिया रङ्गनाथ पौडेलका चाहिँ सन्तानहरू छन्, त्यसमा तुलसीनाथ पौडेलको घरको खडगोलोमा सधैँ नाग चाहिँ गुडमुटिएर बस्थे, त्यो ढुकुटी कुरेर भन्ने पनि मैले सुनेको। जस्तो मेरो गाउँ कास्की मादी गाउँपालिकाको वडा नम्बर 3 याङ्जोकोट हो, त्यस्तै वडा नम्बर 4 त्यहाँ तारकङमा सापकोटाहरू छन्। ती सापकोटाहरूको चाहिँ नि कुलायन पूजा गर्दाखेरि उनीहरूको कुल देवता एउटा कनक कन्या भन्ने पनि रहेछ। त कनक कन्या भनेको मान्छे होइन, त्यो नाग कन्या अरे। त्यसको चाहिँ पुच्छरबाट दिनको एक तला सुन चाहिँ नि टुकु कसाल्ने, कनक भनेको सुन कन्या, त्यो चाहिँ नाग कन्या हो भनेर त्यहाँ कुलायन पूजा गर्दाखेरि तारकङका सापकोटा ब्राह्मणहरूले चाहिँ कनक कन्याको पनि पूजा गर्छन्। त्यो घरभित्रै थियो त्यो नाग भन्ने पनि त्यस्तो विश्वास छ।
0: हजुर, यसरी विभिन्न नाग सम्बन्धी विभिन्न किंवदन्तीहरू, विभिन्न मान्यताहरू छन्। अब भागवतका अनुसार चाहिँ कृष्णले बकासुर, अघासुर अनेक दानवलाई वध गरे पनि काली नागको चाहिँ वध नगरी अन्यत्र पठाइदिएको प्रसङ्ग जुन आउँछ।
2: अब यसमा काली नागले चाहिँ यमुनालाई विषाक्त बनाइदियो, त्यसकारणले भगवान कृष्णले काली नागलाई चाहिँ दमन गर्नुभयो। दमन गर्नुभयो भनेको उसको चाहिँ विष हटाइदियो, किनभने भगवान कृष्णमा विषलाई शोधन गर्न सक्ने, विषलाई चाहिँ पचाउन सक्ने त्यस्तो शक्ति थियो। पुदनाको चाहिँ नि विष पनि उहाँले शोधन गर्नुभयो, विष पचाइदिनु भयो। त्यस्तै कालिय नागलाई पनि चाहिँ नि त्यो विषाक्त बनाएकोमा कालिय नागले मारेन, दमन गर्नुभयो भने काली नागको जुन विष हो त्यसलाई उहाँले चाहिँ शोधन गर्नुभयो। र अब यहाँले चाहिँ कृष्णको बडो राम्रो कुरा गर्नुभयो, काठमाडौँको लाजिमपाटमा कालिय दमनको एउटा प्राचीन मूर्ति रहेछ। त्यो लिच्छवी कालको चाहिँ नि 7 शताब्दीको उत्तरार्ध, 8 शताब्दीको पूर्वार्धको मान्न सकिन्छ। र लाजिमपाटको चाहिँ नि यो नील सरस्वती, जसलाई नेपाल भाषामा साकोन्ना सरस्वती भन्छ, साकोन्नाबाट प्रताप मल्लले ल्याएर अहिले चाहिँ हनुमान ढोकाको मोहन चोकमा राखेको छ कालिया दमनको मूर्ति। अति सुन्दर नेपाली प्रस्तर कला, त्यसमा चाहिँ नि भगवान बालकृष्णले कालिया नागलाई दमन गरेको प्रस्तर मूर्ति छ। र अब यहाँ चाहिँ नि नागको पूजा गर्ने नागपञ्चमी अथवा श्रावण शुक्ल पञ्चमी 12 महिनाको चाहिँ 24 पञ्चमीमा चाहिँ नि श्रावण शुक्ल पञ्चमी नागपञ्चमी र माघ शुक्ल पञ्चमी श्री पञ्चमी दुईटा पञ्चमीको चाहिँ महत्त्व छ। किन 6 महिनामा चाहिँ यी पञ्चमीहरू त्यसले ऋतु परिवर्तनको पनि सङ्केत गर्छ। जस्तै श्री पञ्चमीको दिनदेखि दक्षिणी गोलार्धबाट कर्याङ कुरुङ चरा भूमध्य रेखा पार गरेर उत्तरतिर जान्छ, त्यो पहाडमा त उहिले देखिन्थ्यो, हामी केटीकेटीमा देखेकै हो। त्यसपछि आकाशमा कर्याङ कुरुङ चरा उडेर उत्तरतिर गएपछि धरतीमा न्याउली कराउँछ, लौ अब चाहिँ कर्याङ कुरुङ चरा माथिको भनेपछि कर्याङ कुरुङको लहर जसरी अब चाहिँ काँक्रा फर्सी घिरम्रो रोप्यो भने आँखले पिछे फल्छ भनेर चाहिँ नि काँक्रो रोप्ने फर्सी घिरम्रो रोप्ने चलन छ। त्यसपछि नाग पञ्चमीको दिनदेखि त्यो कर्याङ कुरुङ चरा उत्तरबाट दक्षिणतिर लाग्छ भूमध्य रेखा पार गरेर, त्यो कर्याङ कुरुङ चरा फर्किएपछि आकाशमा धरतीमा झ्याङ्किरी कराउन थाल्छ भनिन्छ। त्यो खगोल भूगोलको अन्तर सम्बन्ध छ। त्यसकारण चाहिँ नाग पञ्चमी र श्री पञ्चमी, अहिले हामी उधौली उभौली भन्छौँ, अब नागको पूजा गरिने, नागको पूजा पनि कसरी गरिन्छ भन्दाखेरि सबैको घरमा चाहिँ नाग थानु हुँदैन, विशेष मान्छेको मात्रै नाग थानु हुन्छ। नाग थानमा पनि चाहिँ नि यसो चाहिँ गाउँघरतिर ढुङ्गाको चाहिँ नागको थान बनायो, त्यहाँ मूर्ति केही पनि हुँदैन। अनि चाहिँ चामलको पिठोको अब नाग बनायो, त्यसमा चाहिँ नि कालो तिल लगाइदियो अनि सिन्दुर लगाइदियो, टाटे पाटे भयो, माथि जहर बनाउनु पर्यो जौको, अनि पुच्छर बनायो दुबोको, त्यसरी नाग नागिनी केराको पातमा त्यहाँ राख्यो।
0: हजुर,

0: लामा बौद्धहरूको पनि नाग पूजा गर्ने त्यसलाई लु भनेर भन्छन् लामा भाषामा लु। अब त्यसको चाहिँ विधि भिन्नै छ, यस्तै हिन्दू विधि अनुसारको त्यो हुँदैन, थान त त्यस्तै हो, ढुङ्गाको चाहिँ चिन्नी थान बनाउने। अब हिन्दू विधिको थानमा चाहिँ ढकनी हुँदैन। लामाहरूकोमा के हुन्छ भन्दाखेरि नयाँ हन्डी ल्यायो अनि त्यसमा चाहिँ सर्प बिच्छ्यौँ विभिन्न किसिमको, अहिले हाम्रो नाकमा पनि सर्प बिच्छ्यौँ भ्याकुताहरू लेख्छ नि, त्यस्तै चामलको पिठोको सर्प पनि बनायो, भ्याकुता पनि बनायो, बिच्छ्यौँ पनि बनायो, किरा खट्याङ्रा सबै बनायो, त्यहाँ पढ्यो शास्त्र पढ्यो, त्यो शास्त्र पढ्दाखेरि त्यहाँ थुक जान्छ भनेर लामाले चाहिँ नि अब रक्सी पनि नखाइकन भात पनि नखाइकन मुखमा चाहिँ रुमाल, अहिले अनुव्रत बसेको छ मुखमा चाहिँ सेतो रुमाल बेरेर त्यो किताबमा चाहिँ नि थुक जान्छ भनेर यसरी पढ्ने परिस्थिति आएपछि त्यो बनाएका चाहिँ नाग किरा पट्याएर त्यो हन्डीमा राख्ने अनि थानमा लगेर अनि यताबाट चाहिँ ढुङ्गाको चाहिँ छपन्दीले ठकनी लगाइदिने, यसरी पूजा गर्छ भन्दाखेरि अब त्यसमा फेरि पानी परेन भने नाग साधना गरेपछि पानी पर्छ भन्ने चाहिँ मान्यता छ, त्यो मान्यता मात्रै होइन साँच्चैको। जस्तो अब यहाँ चन्द्र शमशेरको राज्यकाल त धेरै पुरानो होइन नि त, अस्ति भर्खरको कुरा हो, अनि चन्द्र शमशेर महाराजको पालामा काठमाडौँमा अनावृष्टि भयो, पानी पार्न पर्यो, यहाँका चाहिँ अब राजोपाध्य कर्मचार्य वज्राचार्यहरूले पानी पार्न सकेन, पानी पार्न नसकेपछि चन्द्र शमशेर महाराज कहाँ चाहिँ नि कुरो के पुग्यो भने गोल्जुङ भनेको रसुवा गोल्जुङको छुप्तेल लामाले पानी पार्न सक्छ भनेर भन्छ, अनि छुप्तेल लामालाई ल्याए, ल्याएपछि नाग साधना गर्न पर्यो, बुढा नीलकण्ठ नारायणमा नाग साधना गर्न बसेको पानी परेको छ भने लामाले पानी पार्छ अरे भने हेर्ने मान्छे धेरै भयो, उसलाई चाहिँ बाधा भयो, अनि टौदहमा एकान्तमा चाहिँ गएर उसले नाग साधना गरेपछि पानी पर्यो, पानी परेपछि पानी पारे बापत उसलाई चाहिँ 300 रुपियाँ बकस दिएको कागज पाइएको छ, एउटा लेखोट पाइएको छ, इतिहास संशोधन मण्डलको पूर्णिमा पत्रिकामा उसलाई चाहिँ 300 रुपियाँ बकस पत्र त्यहाँ छापिएको छ। भनेपछि त पानी पार्दालाई नाग साधना गरेर पानी पार्दो रहेछ, किनभने नागको कारणले पानी पर्ने हो, अतिवृष्टि अनावृष्टि नागबाट चाहिँ गर्ने त्यो चलन पनि छ, त्यो मान्यता पनि छ, प्रश्नै भयो।
1: अन्तमा डाक्टर साहब, अब पौराणिक ग्रन्थहरूमा नाग जाति बारेमा अब बहुविध कथानक छन्, अब मानव जातिसँग एकाकार गरिएको छ, सह अस्तित्वको कुरा पनि गरिन्छ प्राणी समूहमा, यो नाग पञ्चमी हामीले मनाइरहँदा चाहिँ मुख्य सम्झनु पर्ने कुरा चाहिँ के होला?
0: अब नागको पूजा गरेपछि घाउ खटिराहरू लुतो आउँदैन, भूमिमा पहिरो जाँदैन, सहकाल हुन्छ, सिद्धि हुन्छ भन्ने छ, अनि अर्को फेरि मुस्ताङमा मुक्तिनाथदेखि दक्षिणपट्टि अहिले लुब्राक भन्ने एउटा चाहिँ ठाउँ छ, बोनपो गाउँ, त्यहाँ बोन गुम्बा पनि छ लुब्राक, अब त्यो लुब्राक गाउँको पारिपट्टि बिचमा एउटा खोला छ, अहिले पाण्डव खोला भन्छन्, पारिपट्टि एउटा पहरो छ, दुम्सिलो दुम्सिलो परेको पहरो, वास्तवमा त्यो त सुन पानी भएको रहेछ अघि, अहिले त पानी चाहिँ छैन, त्यसमा चाहिँ त्यो पहरोमा सर्पको खुट्टो जस्तो धर्स धर्स परेको नागबेली परेको पहरोमा त्यो छाप छ, लामा भाषामा लु भनेको नाग भयो, टाग भनेको पहरो, लु टाग, त्यो लु टागलाई भन्दा भन्दै लुब्राक भन्न थाल्यो, भन्दाखेरि लामावादीले पनि चाहिँ मान्ने नागको स्थान त्यहाँ छ। अब यतापट्टि नागको चाहिँ नि जस्तो तक्षक नागले डसेर मार्ने परिषित महाराज, परिषित महाराजलाई अब नागले डसेर मार्छ भनेर भन्यो, त्यो एउटा कथा छ, अब आजको 7 दिनमा चाहिँ नि तक्षक नागले डसेर मार्छ, भनेपछि नागले डसेर मारे पनि बिउजाउन सक्ने वैद्यराज कहीँ छ कि छैन यो मुलुकमा, हजुर फलन ठाउँमा छ भन्यो, ल उसलाई बोलाऊ भन्यो, अनि तक्षक नागले डस्तरै डसेकोलाई चाहिँ म बचाउन सक्छु भने वैद्य पनि गयो, तक्षक नाग पनि मान्छेको रूप लिएर गयो, जाँदा जाँदा एउटा चौतारोमा दुईजनाको भेट भयो, अनि नागले ए दाई तिमी कहाँ जान लागेको भनेर सोद्धाखेरि आजको 7 दिनमा तक्षक नागले परिषद राजालाई कस्छ रे मार्छ रे अनि उसलाई निको बनाउन जान लागेको भने तक्षक नाग त झस्क्यो, तक्षक नाग भनेको त मै हुँ, तिमीले चाहिँ मैले डसेर मारेकोलाई चाहिँ तिमीले बिउजाउन सक्छौ त, म सक्छु भन्छ वैद्यले, लौ त भनेर त्यो बरको रुखमा तक्षक नागले ठुक्यो, उसलाई त भस्म बनाइदियो खरानी, अनि वैद्यराजले यसो जप गरेर चाहिँ पानी छर्किदिएको थियो, बरको भुट त जस्ता तस्तै बनाइदियो, तक्षक ओहो मैले चाहिँ परिषदलाई डसेर मारे पनि यति बिउजाउँदो रहेछ, ए दाई त्यो परिषद गरिबले तिमीलाई के दिन्छ र, ल बोक्ने सक्नेको चाहिँ हिरामती ज्वारो चाहिँ बोक्ने चाहिँ लै जाऊ यहाँबाट फर्कन जाऊ तिमी भनेर त्यो वैद्यराजले फर्काइदियो। त्यो बेलादेखिको चाहिँ सत गयो झारफुक गर्ने ज्योतिषीय तन्त्रकोमा, होइन मैले बचाउँछु भनेर गएको भए सत हुन्थ्यो, अनि नागले दिएको चाहिँ नि हिरामती पकेर गयो अनि मन्त्रको चाहिँ सत हारायो, अनि गएर तक्षक नागले चाहिँ नि परिषदलाई डसिदियो भन्ने यस्ता

0: देवता पनि छन् त्यहाँ, तर चाहिँ नि अहिले हामीले नागलाई चाहिँ सहर सिद्धिको देवताको रूपमा मानेको छ।
1: उहाँ हुनुहुन्थ्यो संस्कृतिविद डाक्टर जगमान गुरुङ। बराह पुराण अनुसार सर्पजातिको जमात फैलिएपछि त्यसबाट त्रस्त भएको समुदायले ब्रह्माजीलाई निवेदन गरेपछि ब्रह्माजीको कठोर वचन सुनि भय त्रस्त भएका नागहरूको पनि निवेदन सुनिसकेपछि ब्रह्माजीले विषधर हुनु तिमीहरूको नैसर्गिक स्वभाव हो, किनकि विषैलो वातावरण सङ्लो पार्न विषधर जीवकै आवश्यक पर्छ, उपयोगिता रहन्छ, तर मनुष्य बहुल ठाउँमा चाहिँ रहन भएन भनेर अधोलोक मध्येका वितल सुतल र पाताल तिमीहरूका लागि निर्धारित स्थान भयो भनेर नागहरूका लागि स्थान तोकिदिएको पाइन्छ। पूर्वीय कथा साहित्य अनुसार नाग भूमि देवता मानिन्छन्। शेष नागले त पृथ्वीलाई नै धारण गरेको प्रसङ्ग प्रसिद्ध छ। भूमिमा गाडेर राखिएका धनमाथि बसेर सोको रक्षा गर्ने नागलाई प्रसन्न तुल्याउन सकेमा सो धन प्राप्त हुने लोक किम्बदन्तीहरू पनि पाइन्छन्। नाग पञ्चमीका धार्मिक शास्त्रीय प्रसङ्ग र नाग पूजाको महत्व सम्बन्धमा सांस्कृतिक अध्येता तथा लेखक हरिप्रसाद सोडारीसँग गरिएको कुराकानी अबको क्रममा राख्दैछौँ।
2: हामीले नागलाई हाम्रै भूमिको हाम्रै पुर्खाले कसरी पुजे, कसरी बुझे, कसरी उपासना गरे भन्ने पद्धतिबाट बुझ्नुपर्छ। नागलाई हाम्रो मानव जातिले मात्र होइन देवी देवताले समेत प्रयोग गरेको देखिन्छ। जस्तै नागेन्द्र हाराय त्रिलोचनाय भनेर हामीले महादेवलाई नागकै आभूषण उहाँले लगाएको चर्चा हाम्रा शास्त्रहरूमा भेटिन्छ। र हामीले यसो हेऱ्यौँ भनेदेखि स्वयं भगवान् विष्णु शेषशायी विष्णु नागलाई नै शयन कक्ष बनाएर नागमाथि उहाँ शयन गर्नुभएको छ। कतिपय मूर्तिहरूमा जस्तै भैरव जो अलि तन्त्र र उग्र प्रकारको काम गर्ने देवी देवताको मूर्तिमा पनि नागको जनै लगाएको देखिन्छ। यसरी नागलाई मानव जातिले अथवा ऋषिले मात्र होइन कि आदिमकालदेखि देवी देवताले प्रयोग गर्दै आएको देखिन्छ। नागको इतिहास खोज्दै जाने हो भनेदेखि महादेवले जब कालकुट विष पिउनु भयो त्यति बेला उहाँको घाँटी जब निलो भयो विषले पोल्न थाल्यो त्यति बेला उहाँले घाँटीमा नागलाई राख्नुभयो। त्यो मात्र होइन समुद्र मन्थन गर्दा स्वयं नागलाई प्रयोग गरिएको छ। यसरी आदिमकालदेखि नागलाई विभिन्न स्वरूपमा देवी देवताले प्रयोग गरेको देखिन्छ। जब भगवानकै कुरा गरौँ भगवान राम र रावणकै युद्ध हुँदै गर्दा मेघनाथले राम र लक्ष्मणलाई स्वयं नागपासले बाँधेको चर्चा त्यहाँ आउँछ। यसरी नागलाई अस्त्रको रूपमा पनि प्रयोग गरेको अथवा प्रयोग गर्न मिल्ने चलन हाम्रो यो भूमिमा थियो। अहिले पनि तपाईँ पहाडतिर जानुभयो अथवा अलि तन्त्र खेलाउने समाजमा जानुभयो भने कोही मानिस बिरामी भयो भने तान्त्रिकले हेराउँदाखेरिमा यसलाई नाग प्रहार गरेको रहेछ भनेर नागलाई मुन्छाउने पनि चलन छ।
3: नाग लागेको
2: पनि भन्ने चलन छ। र खेतीपातीको सुरुवातमा हामी नाग पूजा नगरिकन खेतमा खनजोत केही पनि प्रारम्भ गर्दैनौँ, किनकि खेतीलाई पानी चाहिन्छ, पानी बर्साउनका लागि सहयोग कसले गर्छ भन्दा नागले गर्छ। यसरी नागलाई एउटा जातिको रूपमा मात्रै अथवा तान्त्रिक देवताको रूपमा मात्रै अथवा अस्त्रको रूपमा मात्रै हेर्नुभन्दा पनि बहुआयामिक रूपमा हेर्न जरुरी छ।
3: मानव जातिकै एउटा जातिका रूपमा पनि नागलाई लिएको
2: छ पाइन्छ। किनभने जस्तै तपाईँले एउटा सजिलो दुई तिनवटा उदाहरण हेर्न सक्नुहुन्छ। अर्जुनले उपुलीसँग बिहे गर्नुभयो, उपुली चाहिँ नागकन्या थिइन्। त्यति मात्र होइन, भीमसेनलाई बिख खुवाएर दुर्योधनले जब नदीमा बगाइदियो त्यो बग्दै गइसकेपछि भीमसेन चाहिँ नागलोकमा पुगे र त्यहाँ नागलोकमा पुगिसकेपछि उनलाई त्यो बचाएर त्यहाँबाट ल्याउनका लागि नागहरूले बहुत ठुलो सहयोग गरे। यसरी नाग जाति अहिले पनि दक्षिण भारतमा अथवा भारतका विभिन्न प्रान्तमा नाग जाति छन्। तिनीहरूको नाग धन्नै सर्पको जस्तो छ, यस्ता आख्यानहरू पाइन्छन्। यसकारणले गर्दाखेरिमा यी जातिहरू अहिले पनि भेटिन्छन्।
3: अब यसरी नागका विविध आयाम छन्, नागको चाहिँ कस्तो महत्त्व छ र इतिहासदेखि नै नागलाई यति महत्त्व दिएको हो?
2: पहिलो कुरा चाहिँ हामीले मात्र होइन, सिकन्दर जब भारत प्रवेश गरी युद्ध गर्दै त्यति बेला उनले के भन्यो भने सकेसम्म जोगीलाई नमार र नागलाई मार्ने काम त फिटकै नगर। सिकन्दर जब भारतमा प्रवेश गरे त्यसपछि उनले आफ्ना सेनालाई कतै पनि नाग मार्न दिएका छैनन्। नागको महत्त्व उनले बुझेका थिए। अर्को कुरा चाहिँ हामीले घरमा हरेक वर्षको श्रावण शुक्ल पञ्चमीको दिनमा लेखेरै, अहिले त प्रिन्टेड आयो, पहिला त के थियो भने लेखेकै नागहरू टाँस्ने चलन थियो। त्यहाँ भन्ने श्लोकमा के एउटा कुरा के भनिएको छ भने हस्तलिखित नाग घरमा टाँसियो भनेदेखि त्यस घरमा विद्युतको एउटा चट्याङलाई पनि विद्युत भन्ने शब्दले बुझाउँछ, अर्को चाहिँ करेन्टलाई पनि विद्युत भन्ने शब्दले बुझाउँछ र नकारात्मक ऊर्जाहरू पनि घरभित्र छिर्न दिँदैन। यस कारणले गर्दा तपाईँले मन्दिरतिर हेर्नुभयो भने छानामा नाग देख्नुहुन्छ, हुन त यसको फेरि अर्कै महत्त्व छ। यसरी घरको संरक्षणका लागि पनि के गरिन्छ, नाग राखिन्छ। अर्को कुरा, जल शुद्धिको लागि पनि नागपञ्चमीको दिनमा गाउँलेहरू मिलेर जुन धाराको पानी खान्थे त्यो धारामा नागलाई विधिवत रूपमा पूजा गरिन्छ र के प्रार्थना गरिन्छ भने यहाँको पानीमा दूषित कुनै पनि कुराहरू नपरुन् नआउन् र यो पानी ऊर्जाशील होस्, यो पानीले हाम्रो शरीर र मनस्थितिलाई सबल बनाउन सहयोग गरोस् र यो कुवाको पानी चाहिँ कहिले पनि दूषित नहोस् भनेर कुवा इनार धारा नजिक नागको पूजा गरिन्थ्यो। भनेपछि नागले घरको मान्छेलाई मात्रै सुरक्षा गर्ने हुने रहेछ, घरमालाई मात्रै सुरक्षा गर्ने होइन रहेछ, त्यसले जललाई पनि सुरक्षा गर्ने रहेछ। अर्को कुरा, पानी परेन भनेदेखि जलाशयमै गएर नागको पूजा गर्ने अथवा नाभिसम्म डुबाएर हामी नागको प्रार्थना गऱ्यौँ, नागका विभिन्न मन्त्रहरू छन्, नागको स्तुति गऱ्यौँ भनेदेखि यो अन्नबाली खेतीबाली लगाउने बेलामा पानी परेन भनेदेखि चाहिँ पानी पर्छ भन्ने विश्वास पनि छ। अर्कोतिर जति पनि मूल स्रोतहरू छन् ती सबै ठाउँमा नागको पूजा आज गरिन्छ, किनभने नागलाई पानीको एउटा कारण पनि मानिने भएको कारणले गर्दाखेरिमा नागको पूजा आज गरिन्छ।
3: अब हुन त अहिले नाग र सर्पमा त्यति भेद छैन पनि भनिन्छ, शास्त्रहरूमा पुराणहरूमा इतिहासमा चाहिँ नाग र सर्पको भेद कस्तो पाइन्छ?
2: गीताले नै प्रष्ट भनिदिएको छ कि सर्पहरूमा म वासुकी हुँ, त्यस कारणले गर्दा नागहरूमा अनन्त हुँ भनिसकेपछि नाग र सर्पमा फरक रहेछ भन्ने कुरा त्यहाँबाट प्रष्ट भयो, गीताले नै यसलाई प्रष्ट बनाइदियो। त्यसको अब प्रमाण के छ भन्ने कुरामा तपाईँ हामीले यसो गाउँ एकपटक डुब्नुपर्छ, पुराना शास्त्रहरू पल्टाउनुपर्छ र अलिकति यो बारेका विज्ञ मानिसहरूलाई सोध्नुपर्छ। उनीहरूको भनाइ के छ भन्दा नागको पहिला त पुच्छर छोटो हुन्छ, तिखो हुँदैन, अलि बोधो बोधो खालको हुन्छ र सर्पको पुच्छर तिखो हुन्छ। अर्को कुरा, नाग चाहिँ सधैँ थुमको प्रकृतिको र अलिअलि पानी भएको जलाशय जस्तो भएको ठाउँमा बस्छ र सर्प जहाँ पनि बस्छ, सुक्खा जमिनमा पनि बस्छ, पानी भएको ठाउँमा पनि बस्न सक्छ। अर्को, नागले अधिकांश के गर्छ भने देवी देवता स्थल नजिक बस्छ। नाग जहाँ नाग छ तपाईँले सम्झनुहोस् कि त्यहाँ कुवा छ, कि कुनै साधना सम्पन्न ऋषिमुनिहरू बस्थे, कि त त्यहाँ शिवालय छ, कि त विष्णुको मन्दिर छ अथवा कुनै देवी देवताको मन्दिर छ, तर सर्प जहाँ पनि बस्न सक्छ। यो कारणले गर्दाखेरिमा चाहिँ सर्प र नागमा यो भेद छ, साथसाथै नागले पनि टोक्छ, तर नागले टोक्दैमा मान्छे मर्दैन, तर सर्पले टोक्यो भने मान्छे मर्न सक्छ। सर्प आक्रामक हुन्छ तर नाग त्यस्तो आक्रामक हुँदैन, ऊ शान्त प्रकृतिको हुन्छ। त्यही भएर वासुकीलाई सर्प भनियो, किन महादेवको स्वभाव पनि हामीले शास्त्र पढ्दाखेरिमा के देख्छौँ, कुनै पनि कुराको चित्त बुझेन भनेदेखि तत्काल एक्सन लिने, तत्काल खुसी पनि भइहाल्ने, त्यस्तो देवताले देख्छौँ। सर्पको पनि ठ्याक्कै त्यही स्वभाव हुन्छ, तर नाग शान्त, जस्तै भगवान् विष्णु नागमाथि सुत्नु भएको छ, तर विष्णुको स्वभाव हेर्नुहोस् त, उहाँको स्वभाव जुन सौम्य छ, जुन शान्त छ, त्यो स्वभाव चाहिँ विष्णुमा आउँछ। यसरी नाग र सर्पमा फरक।
3: हजुर, अब भागवत पुराण अनुसार कृष्णले कालिया नागको चाहिँ वध नगरी अन्यत्र पठाइदिएको प्रसङ्ग जुन आउँछ, पर्यावरणीय सन्दर्भमा यसको अर्थ लगाउन सकिन्छ?
2: कालिया नागले खास गरेर यमुनालाई दूषित पनि बनायो, साथसाथै त्यहाँ जो जान्छ उसलाई आक्रमण गर्न थाल्यो र त्यसलाई नियन्त्रण गर्नका लागि भगवान् कृष्णले यो काम गर्नुभएको थियो। यसले सन्देश के दिइराखेको छ भने नाग भनेको यति पवित्र जीव हो कि यसले वायुमण्डलमा, अहिले वैज्ञानिकहरूले के भनिराखेका छन् भने वायुको पर्यावरणको दूषित हावाहरू सर्पले खाइदिनलाई ठुलो सहयोग गर्छ। जलमा रहेको नकारात्मक तत्त्वहरू खाइदिनका लागि पनि नागले ठुलो अथवा सर्पले ठुलो भूमिका खेल्छ। पहिले त जीव हत्या गर्नु हुँदैन, त्यहाँमाथि जुन जीवले जगतलाई बाँच्नलाई अथवा जीवन जिउनलाई सजिलो बनाइदिइराखेको छ त्यो प्राणीको हत्या गर्न हुँदैन भन्ने सन्देश भगवान् कृष्णले दिनुभएको हो। त्यो कारणले गर्दा ज्यान जोगाइसकेपछि कालिया नागले प्रतिज्ञा गरेको छ, म कसैलाई पनि दुःख दिन्न, मैले सकेको सेवा गर्छु। मैले सकेको सेवा गर्छु भनेको के भने पर्यावरणलाई म दूषित हुन दिन्न, यहाँको पानीलाई प्रदूषित बन्न दिन्न, यो सबै कामहरू चाहिँ म के गरिदिन्छु, तिम्रो आज्ञाले अथवा तिम्रो आशीर्वादले म यो काम गर्छु भनेर कालिया नागले भनेको छ। यसले भनेको नाग मारिदियो भनेदेखि पर्यावरण बर्बाद हुन्छ, जल बर्बाद हुन्छ, जल र पर्यावरण बर्बाद भयो भने हाम्रो जिन्दगी बर्बाद हुन्छ, जगत बर्बाद हुन्छ, त्यही भएर नागलाई अथवा सर्पलाई मार्ने काम नगर है भनेर भनेको हो। अहिले पनि तपाईँले देख्नुहुन्छ कयौँ ठाउँमा जग खन्दाखेरिमा नागहरू निस्केको र त्यसलाई मार्दाखेरिमा विखण्डन भेटिएको। उदाहरणका लागि केही वर्ष अगाडि मलाई लाग्छ यो सिन्धुपाल्चोकको जलबिरे कि कुन भन्ने ठाउँमा ठुलो पहिरो गयो, एउटा गाउँ नै नष्ट भयो नि। त्यहाँ चाहिँ त्यो गाउँको मानिसले नाग मारिदिएको थियो र त्यसको केही समय पछाडि त्यत्रो पहिरो गयो भन्ने चलन छ। जस्तै कृष्णभीरमा पनि जुन हामीले धेरै दुःख पायौँ, त्यो कृष्णभीरमा पनि नाग मारेको कारणले गर्दा बार बार पहिरो जान्थ्यो भनेर भन्ने चलन छ। तपाईँले हेर्नुहोस्, प्राय गरेर पहाडको टुप्पो र अथवा पहाडको फेदी अथवा नदीको किनारमा जहाँ अचानक पहिरो जान्छ, जहाँ अचानक वितण्डा मचिन्छ, यो मचिने बित्तिकै प्राय गरेर नाग पूजा गर्ने बित्तिकै यो सबै कुराहरू ठिक भएको इतिहास धेरै ठाउँमा भेटिन्छ। अरू त के, केही वर्ष अगाडि मेरै गोर्खा पालुङटार नगरपालिका नजिकै त्यहाँ एउटा ठुलो पहिरो लिलीकोट नजिकै हुँदै त्यहाँ धुन्धुरी खोलाले ठुलो वितण्डामा चाहे, त्यहाँ चाहिँ डोर्जरले खन्दाखेरिमा एउटा ढुङ्गामा नाग भेटियो, त्यो नागलाई तलमाथि गरिसकेपछि यो पहिरो गयो भनेर भन्ने मानिसहरू, त्यो त लामो घटना पनि होइन, अहिले पनि बुझ्न सक्नुहुन्छ, गोर्खा टाढाको कुरो पनि होइन। यसरी नागसँग जमिनको, जलको अथवा वायुमण्डलको निकट सम्बन्ध भएको कारणले गर्दाखेरिमा नागलाई संरक्षण गर्ने यो सन्देश चाहिँ भागवत पुराणहरूले दिएको छ। र जन्मजयले नागको यज्ञ गर्दै गर्दाखेरिमा रोक्ने काम होस् या भगवान् कृष्णले कालिया नागलाई नमारिकन छोड्नको केस होस्, यो दुइटै कुराले के सन्देश दिइरहेको छ भने नाग अथवा सर्प हाम्रो जीवनमा कति महत्त्वपूर्ण छ भन्ने कुरालाई सङ्केत गरिरहेको छ।
3: हजुर, अब यो पञ्चमीतर्फ जाउँ न। अब श्रावण शुक्ल पञ्चमी चाहिँ नाग पञ्चमीका रूपमा कसरी रहनु गयो, व्रतको प्रसङ्ग पनि आउँछ यो पञ्चमीमा त होइन?
2: हो, सबैभन्दा ठुलो कुरो चाहिँ के छ भने हाम्रा हरेक तिथिका आआफ्ना इष्टदेव छन्। पञ्चमी तिथिका स्वामी भनेको नाग हो, पञ्चमी तिथिको अधिपति नाग हो। पञ्चमी तिथिमा नागलाई पूजा गर्दाखेरिमा चाहिँ यिनी प्रसन्न हुन्छन्। अर्को कुरा, साउनमै किन गरियो त भन्ने प्रकरण छ। साउनमा किन गरियो त भन्दाखेरिमा महादेवले नवनागलाई आफ्नो गहनाको रूपमा लगाउनु भएको छ, कुनै घाँटीमा लगाउनु भएको छ, कुनै बालाको रूपमा लगाउनु भएको छ, कुनै जनैको रूपमा लगाउनु भएको छ, विभिन्न ठाउँमा गहनाको स्वरूपमा लगाउनु भएको छ। र महादेवको महिना कुन हो त भन्दा साउन महिना हो। अनि यही साउन शुक्ल पञ्चमीमा चाहिँ, पञ्चमी भनेको कसको महिना? नागको महिना। साउन भनेको कसको महिना? महादेवको महिना। यस कारणले गर्दा श्रावण शुक्ल पञ्चमी चाहिँ नागको लागि विशेष अनुष्ठान गर्ने दिनको रूपमा आदिमकालदेखि लिइएको छ।
3: अब नाग पूजा सम्बन्धमा हाम्रा संस्कृतिमा पनि थुप्रै मान्यता र अवसर विशेषहरू पाइन्छन्। सिमे भूमे नाग नागिनी इत्यादिका प्रसङ्ग पनि छन्। नाग पूजाका विशिष्ट प्रचलनहरू हाम्रा नेपाली विशिष्ट संस्कृतिहरूमा कस्ता कस्ता पाइन्छन्?
2: जब नाग पञ्चमीको कुरा आउँछ, नागको पूजा त्यो किराँत प्रदेशमा नि गरिन्छ, त्यो खस राज्यमा पनि गरिन्छ, त्यो मकरातमा पनि गरिन्छ, त्यो ब्राह्मणले पनि गर्छ, त्यो थारूले पनि गर्छ, त्यो किराँतले पनि गर्छ, त्यो गुरुङले पनि गर्छ, यो सबैको पूजा गर्छन्। त्यति मात्र होइन, गौतम बुद्धले तपस्या गरिरहँदाखेरिमा जब ठुलो प्रसाद भयो, त्यति बेला सात मुखे नागले गौतम बुद्धलाई आश्रय दिएको प्रकरण सुनिन्छ। यस कारणले गर्दाखेरिमा यो नाग पूजा चाहिँ एउटा जाति विशेष धर्म विशेषले गर्ने होइन भन्ने कुरालाई बुझिन्छ। जस्तै पारुहाङलाई अथवा महादेवलाई किराँतहरूले हाम्रा देवता भन्छन्, जहाँ कि त्यो देवताको आभूषण नै नागको छ। त्यो कारणले गर्दाखेरिमा चाहिँ यो हाम्रो नेपालका हरेक जहाँ जमिन छ, जहाँ हिमनदी छ, जहाँ कुवा छ, जहाँ इनार छ अथवा जहाँ पानीको मूल फुट्छ, त्यो सबै ठाउँमा नाग छ। त्यो कारणले गर्दा हामीले खेतीपाती गर्दाखेरिमा भूमेको रूपमा पूजा गर्छौँ। भूमि भनेको के हो भने त्यो भूमिलाई जसले रक्षा गर्छ त्यसलाई भूमि भनिन्छ। त्यस कारणले गर्दा भूमिको स्वरूपमा पूजा गरिन्छ। अनि नदीमा पूजा गर्दाखेरिमा चाहिँ दुर्घटना नहोस्, पानी पनि आइराखोस् तर वितण्डा नमचाओस् भनेर एउटा संरक्षक दिने अभिभावकको रूपमा पनि गरिन्छ। यसरी नाग भनेको चाहिँ साझा देवता हो। फेरि नाग चाहिँ के छ भने हरेक शास्त्रमा वर्णन छ, बौद्ध धर्मावलम्बीहरूले मान्छन्, नेपालका हरेक जातिहरूले, हरेक धर्मका अनुयायीहरूले, हरेक पन्थीहरूले र हरेक क्षेत्रका मानिसहरूले पूजा गर्छन्। जहाँ जमिन छ, जहाँ पानी छ, सबैले गर्छन्। त्यो भएर नाग सबैको साझा देवता पनि हो, साझा रूपमा अनुष्ठान पनि गरिन्छ। हामी प्रकृति दोहनमा लागेका छौँ, प्रकृतिभन्दा धेरै टाढा भएका छौँ, तर पनि नागले बेला बेला हामीलाई चेत दिइराखेको छ। कहिले मिडियामा आउँछ, कहिले आउँदैन, बाटो खन्दाखेरिमा होस् अथवा कुलो खन्दाखेरिमा होस् अथवा काहीँको यात्रा गर्दाखेरिमा होस्, नाग भेटिएर त्यसलाई मार्दा विभिन्न कुराहरू घटेको हामीले यो समाचार बेला बेलामा सुन्न पाउँछौँ। यसको अर्थ के हो भने नाग व्यापक तत्त्व हो। त्यही भएर भगवान् विष्णु शेषनागमाथि सुत्नु भएको छ र भनाइ के छ भने पृथ्वीलाई शेषनागले थामेको छ, जब शेषनागले हल्लिन्छन् तब पृथ्वीमा भूकम्प आउँछ भन्ने मान्यता छ। साथसाथै शेष भनेको के हो त्यसलाई बुझ्न जरुरी छ। शेष भनेको सबै कुराहरू सकिएपछि नि जुन कुरा बाँकी रहन्छ त्यसलाई शेष भनिन्छ। भगवान् विष्णु शेषनागमाथि किन सुत्नु भएको छ भने सबै ब्रह्माण्ड नष्ट भइसकेपछि पनि जुन तत्त्व रहन्छ त्यो विष्णु तत्त्व रहन्छ। त्यो चाहिँ कहाँ रहन्छ त त्यो विष्णु तत्त्व भन्दा शेषनागमा रहन्छ। अनि न अग नाग हुन्छ, त्यो भनेको के भने जो अन्तर्यमा छिर्न सक्छ, अन्तर्यलाई बुझ्न सक्छ, व्यापक भएर बस्न सक्छ, त्यो नै के हो नाग हो। प्रकृति र पर्यावरणलाई जोगाउने एउटा तत्त्व हो, भौतिक आँखाले हेर्दा पर्यावरण जोगाउने एउटा प्राणी हो, तर आध्यात्मिक रूपमा हेर्दाखेरिमा ब्रह्माण्डको संरक्षक पनि हो। यस कारणले गर्दाखेरिमा पर्यावरणसँग मात्र होइन जीवनसँग, जगतसँग र परमात्मासँग पनि सम्बन्धित भएको कारणले गर्दा यसको पूजा अपरिहार्य मानिएको हो।
1: वैदिक बौद्ध जैन धर्ममा नाग पूजाको समन्वय भएको पाइन्छ। अझ भविष्य पुराणमा नागहरूको पूजा अर्चना गरी पर्यावरणलाई सन्तुलित राख्नुपर्ने चर्चा पाइन्छ। पुराण कथा अनुसार ठूलो सर्पयज्ञको आयोजना गरी सर्प जातिलाई भस्म पार्न लागेका जन्मेजयलाई आस्तिक ऋषिले सनातन धर्ममा सबैको अस्तित्व सम्मानजनक छ, सर्प मार्नु प्राणी जगतमा सह अस्तित्वको विपरीत हो भनी सम्झाएपछि जन्मेजयले घृणालाई प्रेममा बदलेर देश देशान्तरमा नागहरूको पूजा आदर होस् भनी राजाज्ञा जारी गरेको पाइन्छ। यसरी प्राणी जगतमा सह अस्तित्व र पर्यावरणीय सन्तुलनको चेतना दिने पर्वका रूपमा नाग पञ्चमीलाई लिनुपर्दछ भनेर विद्वानहरूले लेखेको पाइन्छ। त आदरणीय श्रोता, आजको कार्यक्रममा हामीले नाग पञ्चमी विशेष सामग्रीहरू समेट्यौं। संस्कृतिविद डाक्टर जगमान गुरुङ र लेखक अध्येता हरिप्रसाद सोडारीसँगको कुराकानी राख्यौं। हस्त, आजलाई हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम यहीँ टुङ्ग्याउँदै प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। नागपञ्चमी पर्व आज परम्परा अनुसार नागको पूजा अर्चना गरी मनाइँदैछ। घरको मूल ढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ। हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ। यस वर्ष जेठमा अधिक मास परेका कारण सौर मास अनुसार भदौको पहिलो दिन यो पर्व परेको हो। नागको तस्विर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बस्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ निर्णायक विकास समितिका पूर्व सदस्य देवमणि भट्टराईले जानकारी दिनुभयो। सुदूरपश्चिममा आज हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदैछ। भदौ एक गते अर्थात् भदौ सङ्क्रान्तिका दिन मनाइने यो पर्व सुदूरपश्चिमको मौलिक पर्व हो। मौलिक लोक संस्कृति र सांस्कृतिक परम्पराले समृद्ध सुदूरपश्चिममा विभिन्न लोक पर्व परम्परादेखि चलिआएका छन्। भदौ सङ्क्रान्तिका दिन उल्लासका साथ मनाइने ओल्के पर्व पनि सुदूरपश्चिमको एक महत्त्वपूर्ण लोक पर्व हो। परम्परागत रूपमा भदौ एक गतेका दिन पहिलोपटक देवतालाई नयाँ अन्न र फलफुल चढाएर मात्रै खाने चलन रहिआएको छ। यसै सङ्क्रान्तिका दिन अन्न ओल्कोको रूपमा चढाइने भएकाले यो सङ्क्रान्तिलाई ओल्के सङ्क्रान्ति भनिएको सुदूरपश्चिमको लोक संस्कृतिका जानकार कविराज भट्टले बताउनुभयो। उहाँका अनुसार ओल्को शब्दको अर्थ कोसेली हो। यस पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज सुदूरपश्चिमभर सार्वजनिक बिदा पनि दिएको छ। संघीय मन्त्रालयहरूले संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएम गर्ने क्रमलाई तीव्रता दिएसँगै अहिलेसम्म 13 मन्त्रालयका 9,000 भन्दा बढी विभिन्न तह र पदका कर्मचारीको दरबन्दी राष्ट्रिय किताबखानामा अभिलेखीकरण भएका छन्। निजामती कर्मचारीको दरबन्दी चुस्त र प्रविधि मैत्री बनाई अत्यावश्यक सेवाका लागि मात्र सीमित दरबन्दी कायम गर्ने उद्देश्यले मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने क्रममा अहिलेसम्म 13 मन्त्रालयको ओएनएम सम्पन्न भएको छ। नेपाली काङ्ग्रेस संस्थापन इतर पक्षको 3 राष्ट्रिय सम्मेलन विभिन्न 5 निष्कर्षसहित हिजो सम्पन्न भएको छ। नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री डाक्टर शशाङ्क कोइरालाको संयोजकत्वमा यही साउन 29 गतिदेखि काठमाडौँमा आयोजित 3 सम्मेलनको समापनका अवसरमा 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको निर्णय र आयोजनामा 15 महाधिवेशन सम्पन्न गरिने निर्णय गरिएको सार्वजनिक गरिएको निष्कर्षमा उल्लेख छ। भारतका प्रधान सेनापति जनरल धीरज सेठ नेपाल भ्रमणमा हुनुहुन्छ। हिजो उहाँ काठमाडौँ आइपुग्नु भएको हो। राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले आज राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा प्रधान सेनापति सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जनी चिन्ह प्रदान गर्नुहुने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। बागलुङको निसीखोला गाउँपालिका 2 धाराटोलमा पहिरो खस्दा 8 घरमा क्षति पुगेको छ। यस्तै 40 घर पहिरोको उच्च जोखिममा परेका निसीखोला 2 वडाध्यक्ष कुबीर विश्वकर्माले जानकारी दिनुभयो। र इरान र अमेरिका बीच गत जुनमा भएको समझदारीको म्याद आज सकिँदैछ। तर युद्ध अन्त्य गर्ने विषयमा जारी वार्ता हालसम्म कुनै टुङ्गोमा पुग्न सकेको छैन। सम्झौतापछि पनि सम्झौता भङ्ग गर्दै आक्रमण र प्रत्याक्रमणका घटना जारी छन्। त्यस्तै इजरायलले कब्जा गरिएको पश्चिम किनाराको कुसरा गाउँमा थप सैनिक परिचालन गरेको छ। रेडियो नेपालबाट बिहान 10 समाचार सकियो। अर्को समाचार 11 प्रसारण हुनेछ। हवस् त, नमस्कार।
4: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
5: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौँ, सुरक्षित नेपाल बनाऊ।
4: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।
6: वर्षा यामसँगै जङ्गल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
7: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
6: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
7: नचिनेको जङ्गली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
6: होसियारी अपनाऊ, नचिनेको जङ्गली च्याउ नखाऊ।
8: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब हामी तपाईँलाई करिब बिहानको 11 बजेसम्म आधुनिक गीतहरू सुनाउँछौँ। सुरुवातमा सुनाउँछौँ देवकुमार द्रविड र जुना प्रसाईको स्वर। सुन्दर श्रेष्ठको रचना अनि सङ्गीत हो देवकुमार द्रविडको।

भर्खरै सुनायौँ मिङमा शेर्पाको सुर रचना अनि सङ्गीत गायक स्वयंकै आधुनिक गीतहरू सुनाउने क्रममा अब सुनाउँछौ सनम शर्माको सुर अनि रचना, सङ्गीत हो सागर शर्मा खनालको।

भर्खरै सुनायौं कुन्ती मोक्तानको सुर, रामु वानेमको रचना अनि संगीतमा रहेको आधुनिक गीत। आधुनिक गीतहरू सुनाउने क्रममा अब सुनाउँछौं शिला विष्टको सुर, रचना राम अविरलको अनि संगीत हो निरञ्जन महर्जनको।

0: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
1: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
0: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
1: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
0: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।

भर्खरै सुनायो अञ्जना गुरुङको स्वर, सञ्जीवनीको रचना अनि सङ्गीत हो बिबी अनुरागीको। आधुनिक गीतहरू सुनाउने क्रममा अब सुनाउँछौ जगदीश समालको स्वर, भूपाल राईको रचना अनि सङ्गीत हो नारायण ओली।

भर्खरै सुनायौं बन्टु चौधरीको स्वरमा रहेको आधुनिक गीत, दिनेश राज शर्माको रचना अनि संगीत हो कैलाश क्रान्तिको। तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्दै हुनुहुन्छ र यति बेला हामी तपाईँलाई आधुनिक गीतहरू सुनाइरहेका छौँ। यो क्रम रहनेछ करिब बिहानको 11 बजीसम्म। अब सुनाउँछौ धनबहादुर लिम्बुको स्वर, रचना अनि संगीत हो ओम प्रकाश राईको।

भर्खरै सुनायौँ पार्वती राईको स्वरमा रहेको आधुनिक गीत, भरत विशाल राईको रचना अनि सङ्गीत हो डाक्टर किराँतको। आधुनिक गीतहरू सुनाउने क्रममा अब सुनाउँछौँ मनोज सिंह र सपना श्रीको स्वर, राजुबाबु श्रेष्ठको रचना अनि सङ्गीत हो मनोज सिंहको।

आधुनिक गीतहरू सुनाउने क्रममा अबका लागि अन्तिम गीत सुनाउँछौ शीतल र सुहानी मोक्तानको स्वर भावेश भुमरीको रचना अनि सङ्गीत हो शिलाबहादुर मोक्तानको। यसपछि यहाँहरूले ठिक 11 बजे बिहान समाचार सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। नागपञ्चमी पर्व आज परम्परा अनुसार नागको पूजा अर्चना गरी मनाइँदैछ। घरको मूल ढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ। हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी मनाइन्छ। यस वर्ष जेठमा अधिक मास परेका कारण सौर मास अनुसार भदौको पहिलो दिन पर्व परेको हो। नागको तस्विर टाँस्दा वर्षभर घरमा नाग, सर्प र वृक्षी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बस्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले जानकारी दिनुभयो। सुदूरपश्चिममा आज हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदैछ। भदौ एक गते अर्थात् भदौ संक्रान्तिका दिन मनाइने यो पर्व सुदूरपश्चिमको मौलिक पर्व हो। मौलिक लोक संस्कृति र सांस्कृतिक परम्पराले समृद्ध सुदूरपश्चिममा विभिन्न लोक पर्व परम्परादेखि चलिआएका छन्। भदौ संक्रान्तिका दिन उल्लासको साथ मनाइने ओल्के पर्व पनि सुदूरपश्चिमको एक महत्त्वपूर्ण लोक पर्व हो। परम्परागत रूपमा भदौ एक गतेका दिन पहिलोपटक देवतालाई नयाँ अन्न र फलफुल चढाएर मात्रै खाने चलन रहिआएको छ। यस पर्वका अवसरमा सुदूरपश्चिम सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ। कञ्चनपुर स्थित महाकाली नदीमा जलस्तर खतराको तह पार गरेपछि शारदा ब्यारेजमा चारपाङ्रे सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। इलाका प्रहरी कार्यालय गड्डा चौकीका प्रमुख प्रहरी नायब उपरीक्षक जीवन गुरुङका अनुसार आज बिहानदेखि महाकाली नदीमा पानीको सतह 1,00,000 क्युसेक नाघेपछि चारपाङ्रे सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। अविरल वर्षापछि जाजरकोट भेरी नगरपालिका 2 रिसाङमा पहिरोमा परि 4 जनाको मृत्यु भएको छ भने अन्य 2 जना हराइरहेका छन्। पहिरोमा परि घाइते भएका सोही नगरपालिका 2 सालधाराका 52 वर्षीय केदार कार्कीको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ। बेपत्ता 4 जनामध्ये सोही ठाउँकी 54 वर्षीय उमा सिंह खत्री र 83 वर्षीय रथी खत्रीको शव फेला परेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। सोही नगरपालिकाको चिसापानीका 70 वर्षीय भमी बहादुर कार्की र गैरी गाउँका 14 वर्षीय हरिश बिकको अवस्था अज्ञात छ। बागलुङको निसीखोला गाउँपालिका 2 धाराटोलमा पहिरो खस्दा 8 घरमा क्षति पुगेको छ। यस्तै 40 घर पहिरोको उच्च जोखिममा परेका निसीखोला 2 का वडाध्यक्ष कुवीर विश्वकर्माले जानकारी दिनुभयो। पहिरोले कतिपय स्थानीयका घर, गोठ तथा शौचालयमा आंशिक क्षति पुर्याएको जनाउँदै उहाँले घरको पाली भत्किने, छानो उप्कने, घर चर्किने लगायत क्षति पुगेको बताउनुभयो। नेपाली काङ्ग्रेस संस्थापन इतर पक्षको 3 दिने राष्ट्रिय सम्मेलन विभिन्न 5 बुँदे निष्कर्षसहित हिजो सम्पन्न भएको छ। सम्मेलनले देश अप्ठ्यारो स्थितिमा रहेको तथा राष्ट्रिय एवं लोकतन्त्रवादी शक्तिहरूसँग संवाद गरी राष्ट्रियता लोकतन्त्रको सुदृढीकरणका लागि क्रियाशील रहन सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता गर्ने उल्लेख गरिएको छ। भारतका प्रधान सेनापति जनरल धीरज सेठ नेपाल भ्रमणमा हुनुहुन्छ। राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले आज राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा प्रधान सेनापति सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान गर्नुहुने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो। र इरान र अमेरिका बीच गत जुनमा भएको समझदारीको म्याद आज सकिँदैछ। तर युद्ध अन्त्य गर्ने विषयमा जारी वार्ता हालसम्म कुनै टुङ्गोमा पुग्न सकेको छैन। सम्झौतापछि पनि सम्झौता भङ्ग गर्दै आक्रमण र प्रत्याक्रमणका घटना जारी छन्। यस्तै इजरायलले कब्जा गरेको पश्चिम किनाराको कुसरा गाउँमा थप सैनिक परिचालन गरेको छ। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। अर्को समाचार मध्याह 12 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा देवकी भण्डारी अनि उद्घोषणतर्फ विमला राई र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्छौँ दिउँसो 2:15 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी।

0: केही बेरमै यहाँहरूका माझमा राख्नेछौँ कार्यक्रम हाम्रो चासो। त्यसपछि दोहोरी गीतहरू सुन्नुहुनेछ। 12 बजे समाचार सुन्नुहुनेछ। 12 बजेको समाचारपछि के तिमी मेरो साथी बन्छौ कार्यक्रम सुन्नुहुनेछ। 1 बजे समाचार सुन्नुहुनेछ। 1:05 कृषि कार्यक्रमको पुनः प्रसारण सुनाउनेछौँ भने 1:20 म्युजिक क्याफे कार्यक्रम सुन्नुहुनेछ। 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 वटै प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपरान्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूका माझमा राख्दैछौँ कार्यक्रम हाम्रो चासो।
1: नमस्कार। उपभोक्ता हकित र अधिकार संरक्षणका विषयमा सचेतना अभिवृद्धिका लागि प्रस्तुत कार्यक्रम हाम्रो चासोमा यहाँलाई हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक सोमबार बिहान 11 बजेको समाचारपछि हाम्रो चासो कार्यक्रम प्रसारण हुने गर्छ। यहाँहरूले हामीलाई मिडियम वेबका सबै फ्रिक्वेन्सीहरू लगायत देशैभरि रहेका एफएम स्टेसनहरूबाट 98, 100 र 103 MHz र इन्टरनेटमा रहेर www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। सम्पूर्ण उपभोक्ताहरू आफूले उपभोग गर्ने वस्तु र सेवाको मूल्य, शुद्धता, गुणस्तर र परिमाणका बारेमा सचेत बन्न सकुन् भन्ने उद्देश्य हाम्रो चासो कार्यक्रमको रहेको छ। हामीलाई पत्राचार गर्नका लागि हाम्रो इमेल ठेगाना upabhokta.radionepal@gmail.com upabhokta.radionepal@gmail.com। आदरणीय श्रोताहरू, उपभोक्ता हकित र अधिकारका विषयमा जानकारी प्रस्तुत गरिने यो कार्यक्रममा आज हामीले बुटवल उपमहानगरपालिकालाई छनौट गरेका छौँ। बुटवल उपमहानगरपालिकाभित्र रहनुभएका नगरवासीहरूले कतिको गुणस्तरीय उपभोग्य वस्तुहरू उपभोग गर्न पाउनु भएको छ। शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि लगायतका उपभोग्य वस्तुहरू कतिको गुणस्तरीय छ त? यसकै सेरो फेरोमा रहेर हामीले बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अरियालसँग कुराकानी गरेका छौँ। सबैभन्दा पहिले त कार्यक्रम हाम्रो चासोमा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अरियालज्यूलाई धेरै धेरै स्वागत छ।
2: धन्यवाद हजुर।
1: बुटवल उपमहानगरपालिकाको कुरा गर्ने हो भने त्यहाँ बसोबास गर्नुभएका नगरवासीहरूले कतिको गुणस्तरीय खाद्य वस्तुहरू प्रयोग गर्न पाउनु भएको छ? कुराकानीको सुरुवात यहीँबाट गरी।
2: के छ भने बुटवल उपमहानगरपालिकाले यो अनुगमनको क्रममा, बजार अनुगमनको क्रममा असाध्यै मसिनो गरी अनुगमन गरिरहेको कुरा म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। सर्वप्रथम त म निर्वाचित भएर म यो भवनभित्र प्रवेश गर्ने बेलामा, शपथ ग्रहण गरेर प्रवेश गर्ने बेलामा एउटा हस्ताक्षर गर्नुपर्ने रहेछ, प्रमुखले एउटा विषयमा, उपप्रमुखले अर्को विषयमा, र मैले चाहिँ बजार अनुगमन र जनताको स्वास्थ्यपछि प्रति विशेष चासो दिएर बजारको अनुगमनलाई तीव्रताका साथ अगाडि बढाउनेछु भनेर प्रतिबद्धता जाहेर गरेर म भवनभित्र छिरेर आफ्नो चेयरमा बसेको थिएँ। त्यही अनुरूप अहिलेसम्म हामी लगभग 600 भन्दा धेरै अनुगमन चाहिँ गरेका छौँ। त्यो अनुगमन गरिरहँदा विशेष गरेर हामी खाद्यान्नहरूप्रति नै विशेष चासो दिएका छौँ। दुध, मासु जस्ता खाद्यान्न चिजहरू, तरकारीहरूदेखि लिएर जनताको स्वास्थ्यसित प्रत्यक्ष रूपमा असर पर्ने चिजहरूलाई पहिलो प्राथमिकता दिएर बजारको अनुगमनलाई चाहिँ हामी अगाडि बढाइराखेका छौँ। र हाम्रो बजारमा बस्ने हाम्रा मतदाता, हाम्रा नागरिकहरू असाध्यै खुसी हुनुहुन्छ यो विषयवस्तुले। त्यसमा पनि अस्ति भर्खरै हामीले गरेको दुधको अनुगमनले चाहिँ अझै धेरै चाहिँ खुसी हुनुहुन्छ र म्याडम हाम्रोतिर आइदिनुहोस् न, हाम्रो डेयरीमा हेरिदिनुहोस् न भनेर जनतामा त्यो खालको सचेतना बढेर मलाई बाटोमा देख्नुभयो भने हाम्रोतिर आएर यो डेयरी हेरिदिनु त म्याडम भन्नुहुन्छ, असाध्यै खुसी लाग्छ।
1: यहाँले भन्नुभयो कुराकानीकै क्रममा बेला बेलामा हामीले अनुगमन गरेका छौँ भनेर, अनुगमनका क्रममा अखाद्य वस्तुहरू पनि भेटिन्छन् उपप्रमुखज्यू?
2: भेटिन्छ नि, अस्ति भर्खरै यहाँले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमै पहिचान बनाए बुटोलले त्यो दुधको अनुगमन जति बेला मैले गरेँ त्यसमा चाहिँ दुधमा अखाद्य वस्तु मिसिएको थियो, त्यो चाहिँ हाम्रो प्राविधिक खाद्य तथा गुण नियन्त्रण कार्यालय भैरवाले चाहिँ त्यसको पुष्टि गरेको छ र त्यही अनुरूप हामी 9 जनालाई कारवाही पनि गऱ्यौँ र 9 जनाले हाम्रो कानुन त सङ्घीय कानुन, हाम्रो स्थानीय सरकार सञ्चालन ऐन यिनीहरूको कानुन अनुसार उहाँहरूले प्रति व्यक्ति 10-10 हजार जरिमाना तिरेर आइनलाई यस्तो गर्दैनौँ भनेर लिखित गरेर चाहिँ जानुभएको छ र अहिले बजारमा दुध खान लायक दुध आएको छ भन्ने कुरामा म विश्वस्त छु।
1: अरू खाद्य वस्तुहरूमा
2: अरू मासुमा पनि हामीले धेरै अनुगमन गऱ्यौँ, मासु पनि व्यापारीहरूले कहिलेकाहीँ चाहिँ त्यो कुहिएको मासु पनि अलिकति मिसाएको भेटाएँ मैले, त्यो भेटाइसकेपछि उहाँहरूलाई पनि हामी लिएर आएर कारवाही गऱ्यौँ। होटेलहरूमा पनि हामी जाँदाखेरि फोहोर देख्यौँ, अखाद्य वस्तुहरू देख्यौँ, कुखुराको भुत्ला र त्यो मासु एकै ठाउँ पनि देख्यौँ, त्यस्ता व्यापारीहरूलाई पनि 22 दिनसम्म बन्द गरायौँ र कारवाही गऱ्यौँ, 22 हजार जरिमाना लियौँ। अहिले खाद्यान्नमा चाहिँ केही सुधार चाहिँ छ, मान्छे त मान्छे नै हुँदो रहेछ तर पनि केही सुधार भएको चाहिँ म आफूलाई अनुभूति भएको छ र म आफूले पनि गएर त्यो ठाउँमा सरेर खानु पर्यो भनेदेखि पहिला किचन हेरेर किचनमा कस्तो खालले प्रयोग गरिएको छ, भाँडाहरू कसरी प्रयोग गरेको छ, काट्ने चिज कस्तो छ, त्यो सबै हेरेर मात्रै हामीले खाने गर्ने गरिरहेका हुन्छौँ र बुटोलका होटलहरूमा अहिले यहाँ आउनुभएर छड्के हेर्नुभयो भने पनि अलिकति सुधारात्मक चाहिँ भेटाउन सक्नुहुन्छ।
1: अब यहाँहरूले यति राम्रो काम गर्नुभएको छ नगरवासीहरूको स्वास्थ्यकै लागि भनेर, स्वास्थ्यसँगै जोडिएर आउँछ खानेपानी, खानेपानीको सुविधा चाहिँ कस्तो छ?
2: खानेपानीको सुविधा ठिकै छ, अहिलेसम्म 7 नम्बर र 8 नम्बर वार्डमा अलिकति खानेपानी समस्या हो, 1-19 सम्ममा 2 वार्डमा मात्रै वैशाख र जेठमा अलि समस्या हुन्छ, त्यो पनि हामी ठुलो योजना थियो झुम्सा खानेपानी त्यो ल्याउने भनेदेखि त पानी छ्यालब्याल पुग्थ्यो, त्यो ल्याउँदै गर्दाखेरि फेरि प्राविधिक कठिनाई पुलहरू भाँचिने पाइपहरू भाँचिने भएको हुनाले त्यो पानी आउन सकेको छैन र यही हामीभित्र भएको पानीले पनि वैशाख र जेठ महिनामा 2 वार्ड बाहेक अरू वार्डमा त त्यस्तो समस्या कहिले पनि देखिएको छैन, 2 वार्डमा समस्या देखिन्छ, त्यसलाई पनि मिलाउने गरी हामी चाहिँ कुरा गरेका छौँ र अलिकति तिनाउको पानी आउँदाखेरि त्यो तिनाउको पानी चाहिँ नखान अनुरोध गरेका छौँ, तपाईँहरू सकेसम्म जारको पानी किनेर अहिले प्रयोग गर्नुहोस् तर डाइरेक्ट खोलाबाट आएको पानी चाहिँ प्रयोग नगर्नुहोस् भनेर हामीले सूचना गरेका छौँ।
1: यहाँले खानेपानीकै कुरा गर्दाखेरि अब बुटोल भनेपछि तराईको भूभाग पनि छ, तराईको भूभागहरूमा कलभर्टहरू अनि हाते पम्पहरू थुप्रै प्रकारका पानीका मुहानहरू पनि हुन्छन्, स्रोतहरू पनि हुन्छन्, ती स्रोतहरूको पनि प्रयोग गरिएको छ पानी
2: छ? त्यो हाते पाइपको त त्यति धेरै प्रयोग हुँदैन अहिले, प्रायः जस्तो ठाउँमा अहिले बुटोलमा बोरिङको पानी धेरै तलबाट निकालेको पानी चाहिँ प्रयोगमा भएको छ र अहिले हाते पाइपहरू चल्दैन, बोरिङ नै चल्छ धेरै ठाउँ, किन भन्दा अलिकति खेतीयोग्य जमिनतिर जानुभयो भने खेती लगाउनु पर्यो, तरकारीमा सिँचाइ गर्नु पर्यो, एउटा घरले बोरिङ गाडेको हुन्छ, त्यो फेरि किसानहरूलाई चाहिँ सुविधा पनि छ, सरकारले सुविधा दिएको हुन्छ पानीको लागि बोरिङ गाड्नको लागि पनि, त्यसले गर्दाखेरि त्यस्तो खालको हाते पाइप अनि फरक खालको पानी चाहिँ छैन अहिले बुटोलमा, बुटोलमा सबैकोमा सबैको घरमा मिटर जडान गरेको छ र खाने पानी चाहिँ जुन जुन समूहले स्थापित गर्नुभएको छ आफ्नै तरिकाले आफ्नो वार्डमा उहाँहरूले नै परिचालन गरेर खानेपानी विभाग भनेर चाहिँ राख्नु भएको छ, आफ्नै अफिस तयार गर्नुभएको छ, नगरपालिकासित समन्वय गर्नुहुन्छ, कहिलेकाहीँ हामी चाहिँ अनुगमन गर्छौँ त्यहाँको पानीको बारेमा, स्वच्छ पानी चाहिँ सबै नागरिकहरूले खाएको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु।
1: हजुर, यहाँले बोरिङको पानी पनि कतै कतै प्रयोग भएको छ भनिरहँदा, जसले बोरिङको पानीहरू प्रयोग गर्नुहुन्छ, बोरिङको पानीमा कहिलेकाहीँ आर्सेनिकको मात्रा बढी हुन्छ भन्ने पनि सुनिन्छ, उहाँहरूले त्यो जँचाएर प्रयोग गर्नु भएको छ कि छैन भनेर पनि बुझ्नु भएको छ?
2: हो, जाँचेको छ पानी, पानी जाँचेको छ, खान नमिल्ने पानी चाहिँ हामी खान दिँदैनौँ, आर्सेनिक भएको पानी खान दिँदैनौँ। अब प्राय जसो अहिले त त्यो आक्वा फिल्टरहरू प्रायको घरमा त्यो देखिरहेको हुन्छ। अब जो निम्न वर्गको मान्छे हो उहाँहरूलाई चाहिँ त्यो खालको सूचना हामी गरे हुन्छौँ र त्यही अनुसारले उहाँहरूले पनि जारकै पानी किनेर अहिले त मान्छेले जारको पानी सामान्य परिवारमा पनि हुने गर्छ। अब त्यो जारको पानीलाई पनि हामीले अनुगमन गरेका छौँ, बोतलको पानीलाई पनि हामी अनुगमन गरेका छौँ। कसरी निर्माण भएको छ त, कसरी उहाँहरूले त्यो जारमा भर्नुभएको छ, कसरी बोतलमा भर्नुभएको छ, कसरी सिल प्याक गर्नुभएको छ, त्यो पनि हामीले अनुगमनका क्रममा हेरेका छौँ म्याडम।
1: पानीसँगै जोडिएर आयो स्वास्थ्य, कतिको गुणस्तरीय स्वास्थ्य उपचार पाउनु भएको छ त नगरवासीहरूले?
2: हामी कहाँ, हाम्रो नगरपालिकाभित्रै हामी हस्पिटल छ, नगरपालिकाले सञ्चालन गरेका दुईवटा हस्पिटल छन्। अलिकति उपमहानगरपालिका बनाउँदा 14-19 भन्ने गाउँपालिका थियो पहिला, त्यसलाई चाहिँ उपमहानगरपालिका बनाउने बेलामा हामीले यतातिर गाभेर उपमहानगरपालिका भएको हो। र ती वार्डहरूमा हामीले प्रायः जसो बर्थिङ सेन्टर, त्यहीँ सुत्केरी हुन मिल्ने खालको हस्पिटल हामी आफै चलाएका छौँ र कतिपय रोगका हामी औषधि उपचारहरू पनि निशुल्क वितरण गरिरहेका छौँ। प्रत्येक हेल्थ पोस्टमा अथवा प्रत्येक सहरी स्वास्थ्य क्लिनिकहरूमा हामीसित विज्ञहरू राखेर चाहिँ काम गरेका छौँ र घुम्तीका रूपमा चाहिँ एकजना डक्टर हामीले नगरपालिकामै राख्छौँ। उहाँ चाहिँ कहाँ आवश्यकता पर्छ त्यहाँ जानुहुन्छ र स्वास्थ्य उपचारका लागि हामीले त्यो खालको भूमिका चाहिँ निर्वाह गरेका छौँ। त्यसमा पनि हामीसित अझै यहाँ प्रादेशिक हस्पिटल धन्य 1200 बेडको हस्पिटल अहिले नेपालमै पहिलो हस्पिटल बन्दैछ र त्यहाँ पनि धेरै नागरिकहरूले सुविधा लिइराख्नु भएको छ, स्वास्थ्यका लागि पनि त्यस्तो छैन। बुटोलुप महानगरपालिका शिक्षा, स्वास्थ्य, खेलकुद, महिला सशक्तिकरणको पाटोमा चाहिँ हामीले मनाङ्गी बजेट छुट्याएर अगाडि बढिराखेका छौँ।
1: अब राष्ट्रले त, हाम्रो राज्यले त थुप्रै प्रकारका औषधिहरू जनताका लागि निशुल्क प्रदान गर्ने भनेर ठाउँ ठाउँमा पठाएको अवस्था पनि छ। बुटोल उपमहानगरवासीहरूले त्यो सुविधा पाउनु भएको छ कि छैन त्यो पनि
2: पाउनु भएको छ? त्यो किन पाउनु भएको छ भन्दाखेरि, एक किन त मलाई 40-42 कति हो मैले यति भन्न अहिले सकिनँ, स्वास्थ्य शाखामा मैले सोध्नुपर्छ। लगभग 30-40 भित्र त्यो प्रकारका औषधिहरू चाहिँ निशुल्क रूपमा चाहिँ पाउनु भएको छ। जसले त्यहाँ सहरी स्वास्थ्य क्लिनिक छ त्यहाँ गयो भने फ्री औषधि पाइन्छ भनेर, एउटा फेरि फ्री पायो भने मान्छेले विश्वास गर्दैन नि म्याडम, हो त्यस्तो पनि हुन्छ। तर हामीले चाहिँ 40 प्रकारका औषधिहरू निशुल्क वितरण गरिराखेका छौँ।
1: अब स्वास्थ्यसँगै जोडिएर आउँछ ज्येष्ठ नागरिक, ज्येष्ठ नागरिकहरूलाई चाहिँ कस्तो खालको सुविधाहरू प्रदान गरिएको छ उपमहानगरपालिकाले?
2: बाबामासँग नगर प्रमुख कार्यक्रम छ, बाल बालिकासँग उप प्रमुख कार्यक्रम छ, दुईटा कार्यक्रम हामीले चाहिँ अलिकति फरक ढङ्गले राखेका छौँ। बाबामासँग नगर प्रमुख, बाबामाको चाहिँ वर्षमा 2-3 पटक चेक जाँच हुन्छ, स्वास्थ्यको परीक्षण गर्छौँ हामी निशुल्क रूपमा, डक्टरहरू लगेर गर्छौँ, उहाँहरूलाई चाहिने आवश्यकता अनुसारको औषधि पनि हामी वितरण गर्छौँ, निशुल्क दिन्छौँ र उहाँहरू यति हेप्पी हुनुहुन्छ। उहाँहरूको स्वास्थ्य परीक्षण भनेको आँखाको पनि परीक्षण हामी गराउँछौँ, त्यसपछि गएर प्रेसर सुगरको पनि हामी परीक्षण गराउँछौँ, सबै कुराको चाहिँ ज्येष्ठ नागरिकहरूको परीक्षण हामी आफै शिविर राखेर प्रत्येक 1 वर्षमा 3 पटक जति हामी गर्छौँ।
1: हजुर, अनि उहाँहरूलाई दिने सामाजिक सुरक्षा भत्ताको व्यवस्था चाहिँ कसरी गर्नु भएको छ?
2: भत्ता त सङ्घीय सरकारको भत्ता, अब सरकारले तोके अनुसारको छ के अरे, त्यो अनुसार सङ्घीय कानुन अनुसार नै उहाँहरूको खाता कुन ब्याङ्कमा छ, त्यसपछि अख्तियारी कसलाई दिनुभएको छ, त्यो अनुरूप पञ्जीकरण शाखाले सबै कामहरू मिलाएर सहज ढङ्गले सामाजिक सुरक्षा भत्ता चाहिँ उहाँहरूले घरमै प्राप्त गर्नुभएको छ। जान सक्ने जानुहुन्छ, जान नसक्ने अख्तियारी छोरालाई दिनुभएको छ, बुहारीलाई दिनुभएको छ, छोरीलाई दिनुभएको छ, उहाँहरू थ्रु चाहिँ आउने गर्छ।
1: अब स्वास्थ्यसँगै जोडिएर आउँछ शिक्षा, शिक्षा चाहिँ कतिको गुणस्तरीय पाउनु भएको छ ससाना बालबालिकादेखि 12-15 क्लास पढ्नेसम्म?
2: हजुर, शिक्षामा मलाई लाग्छ काठमाडौँ पछाडि बुटोल नै हो भन्ने मेरो आफ्नो बुझाइ छ। हामी त्यति धेरै बजेट चाहिँ, कुल बजेटको गत वर्ष हामी 27% बजेट चाहिँ शिक्षामा लगानी गरेका छौँ र हाम्रो आह्वान के छ त भन्दा, ठुला ठुला मञ्चमा गएर हामी बोल्दा पनि भनेका छौँ, तपाईँ पढ्न पाउनु भएको छैन भने नगरपालिका आउनुहोस्, तपाईँ ड्रेस पाउनु भएको छैन भने नगरपालिका आउनुहोस्, तपाईँले चाहिँ जुत्ता किताब कापी के पाउनु भएको छैन नगरपालिका आउनुहोस्, हामी चाहिँ पढ्ने व्यवस्थापन गर्छौँ पनि हामीले भनेका छौँ र गरेका पनि छौँ र कुनै पनि बालबालिका खाली नबस्नुहोस्, पढ्नका लागि भनेर हामीले त्यो आह्वान गरेका छौँ। यहाँ अलिकति रेडियो नेपाल भएको हुनाले मैले फरक खालको विद्यालय, यहाँ एमबिबिएस बाहेक सबै कुरा हामी चाहिँ पढ्न पाउँछौँ र फरक खालका विद्यालयहरू पनि भएको कुरा म यहाँलाई अलिकति जानकारी गराउन चाहन्छु। यहाँ एडल्ट महिलाहरूले जो उमेरमा पढ्न पाउनु भएन, सानैमा बिए भयो, बच्चा बच्ची हुर्के, पढाइको आवश्यकता भयो भने पनि यहाँ साधना महिला विद्यालय भन्ने एक कक्षादेखि दस कक्षासम्म पढ्ने, दिउँसोमा आमाहरूले पढ्ने स्कुल, सरकारी स्कुल छ म्याडम, हामी अनुदान दिइरहेछौँ। दुईवटा दरबन्दी छ, एकदेखि दससम्म पढ्नुहुन्छ, जसले दिनभरि काम गर्छ अनि म बेलुका पढ्न पाए हुन्थ्यो भन्नेलाई ज्ञानोदय रात्रि माध्यमिक विद्यालय छ, त्यहाँ पढ्न जानुहुन्छ। अनि जसले त्यो कति बेलै पनि पढ्न नपाउने समय छ भने एक हप्तामा दुई दिन हाजिर हुने स्कुल छ, कान्ति माध्यमिक विद्यालय खुला शिक्षा, त्यहाँ गएर पढेर पनि यसी दिएर आफ्नो शैक्षिक यात्रालाई अगाडि बढाउन सकिने खालको वातावरण चाहिँ छ। जसले पनि, जस्तो व्यक्तिले पनि पढ्न खोज्यो भनेदेखि, बालबालिका मात्रै होइन, पढ्नका लागि त्यो वातावरण सिर्जना बुटोल उपमहानगरपालिकाले बुटोल नगरपालिकाभित्र चाहिँ गरेको छ।
1: हजुर, यति राम्रो सोच चाहिँ कसरी अगाडि बढ्यो उपमहानगरपालिकाको?
2: यहाँलाई अझै त्यो महिला विद्यालयको त म आफै संस्थापक अध्यक्ष हो, मेरै भिजन हो म्याडम। म 15 वर्ष त्यो विद्यालयको अध्यक्ष भएर अहिले विद्यालय पूर्ण रूपमा सबै कुराको पूर्णता भइसके, म उपप्रमुख यहाँ भइसकेपछि, र ज्ञानोदय रात्रि माध्यमिक विद्यालय हामी आउनुभन्दा अलि पहिल्यै थियो। यो चाहिँ बुटवल बटौली भनेको चाहिँ जताततैबाट आएर बटुलिएर बस्ने ठाउँ भएको हुनाले, जताततैका मान्छे यहाँ आएर एउटा कोठा लिएर बस्ने भएको हुनाले पढाइको इच्छालाई चाहिँ बुटोलले पुरा गर्नुपर्छ भनेर रात्रि माध्यमिक विद्यालयको अवधारणा बुटोलले ल्यायो। हामीभन्दा पहिले आएको कुरा हो यो, तर त्यसलाई व्यवस्थापन चाहिँ हामी आएर गरेका छौँ।
1: आदरणीय श्रोताहरू, भर्खरै मात्र सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल खोल्नु भएको छ भने यहाँहरूले सुनिरहनु भएको छ कार्यक्रम हाम्रो चासो। हाम्रो चासो कार्यक्रममा आज हामीले कुराकानी गरिरहेका छौँ बुटोल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अरियालसँग। उहाँसँग हामीले उपमहानगरपालिकाभित्र रहनुभएका नगरवासीहरूले कतिको गुणस्तर खाद्य वस्तुहरू प्रयोग गर्न पाउनु भएको छ, शिक्षा, स्वास्थ्य, खाने पानी लगायतको सेरो फेरोमा रहेर कुराकानी गरिरहेका छौँ। उहाँसँगको कुराकानीलाई पुनः निरन्तरता दिँदैछौ। बुटोल उपमहानगरपालिकाका बासिन्दाहरू के आफ्नो घर आइसी सामानहरू किन्न त्यो भारतीय बजारसम्म पुगेको अवस्था छ कि छैन, यसको बारेमा पनि केही जानकारी?
2: धेरै जानुहुन्छ, त्यो चाहिँ अलिकति विडम्बना छ, धेरै जानुहुन्छ, खै के कुराको सस्तो भन्नुहुन्छ कि के भएर धेरैजना गएको चाहिँ म आफूले भेटाइरहेको हुन्छु। अहिले चाहिँ अलिकति भन्सारमा टाइट भए हुनाले अलिक कम कम हो कि जस्तो पनि लाग्छ, आफू धेरै त्यता नजाने हुनाले कति जानुहुन्छ भनेर म एकिन त भन्न सक्दिनँ। हामी कहाँको भन्दा सिद्धार्थ नगर नगरपालिकाको व्यापारीहरू धेरै जानुहुन्छ।
1: त्यसरी भारतबाट भित्राइएका खाद्य वस्तुहरू अनि गुणस्तरीय छ कि छैन भनेर पनि केही मापन गर्ने हाम्रो उपमहानगरपालिकामा प्रक्रिया छ?
2: अहिले यो वर्ष दुधमा जति बेला विषादी अथवा अखाद्य वस्तु दुधमा देखिसकेपछि, यो वर्षको अस्तिको असारको नीति तथा कार्यक्रममा हामी एउटा ल्याब चाहिँ हामी आफै बनाउनु पर्छ र एउटा विज्ञ हामीले राख्नुपर्छ भनेर विज्ञलाई विज्ञको स्यालेरी सहितको नीति तथा कार्यक्रम ल्याब भनेर हामी चाहिँ बजेट विनियोजित गरेका छौँ। अब कति कामलाई अगाडि बढाउन सक्छौँ त्यो नीति चाहिँ पास गरेर अगाडि बढेका छौँ।
1: अब यति धेरै राम्रा राम्रा कामहरू भइरहँदा आगामी दिनलाई पनि योजनाहरू बनाउनु पर्छ है भन्ने मनमा त लागेको छ होला, प्राथमिकता के केमा दिनुहुन्छ?
2: त्यो त यस्तो के हो भन्दाखेरि, शिक्षा नै पहिलो प्राथमिकता, स्वास्थ्य नै पहिलो प्राथमिकता, खेलकुद नै पहिलो प्राथमिकता, महिला सशक्तिकरण नै पहिलो प्राथमिकता, युवा सशक्तिकरण, युवालाई कसरी विदेश जानबाट रोक्ने भन्ने युवा मेयर युवा इलम कार्यक्रम हामी चलाउँछौँ, उपप्रमुख आत्मनिर्भर उद्यमशीलता कार्यक्रम महिलाहरूलाई चाहिँ हामी चलाउँछौँ र थुप्रै महिलाहरू चाहिँ स्वरोजगारमा जोडिनुहुन्छ, अनि मकै पोल्नेहरूका लागि पनि हामी बजेट विनियोजित गरेका हुन्छौँ, बाटो बनाउने, बत्ती बाल्ने, खाने पानी ल्याउने, बाटो पिच भएकोमा सर र मान्छे हिँडिरहेको छ तर मान्छेको पेट भोकै छ भनेदेखि त्यो मान्छेलाई त्यो पिच बाटोले त खान दिँदैन, त्यसो भएर मानवीय विकासका लागि पनि हामी मकै पोल्ने, सालको पात टिपेर बेच्नेहरू, त्यसपछि गिट्टी कुट्नेहरूका लागि पनि बजेट विनियोजित गरेर बजेट चाहिँ वितरण गरेका छौँ र उहाँहरूले चाहिँ त्यो बजेट पाइसकेपछि आफू आत्मनिर्भर हुनलाई सजिलो भयो, सरकारले यति गर्यो, तर हामी धेरै दिएका थिएनौँ, जनै 10,000 रुपियाँ चाहिँ दिएका थियौँ, त्यसले पनि उहाँहरूलाई चाहिँ धेरै आत्मनिर्भर बन्ने चाहिँ प्रोत्साहन गरेको चाहिँ म भेटाएको छु।
1: अब यसरी गिटी कुट्नेदेखि लिएर अन्यलाई पनि प्राथमिकता राखे जस्तै कृषि कर्म गर्ने किसानहरूलाई चाहिँ कतिको प्राथमिकता दिएको छ उपमहानगरपालिकाले?
2: यो क्षेत्र कृषि क्षेत्र भन्दा पनि आवासीय क्षेत्र बढी छ, तर पनि कृषि क्षेत्र थोरै भए पनि हामीले किसानहरूलाई पाडी वितरण गरेका छौँ, भैँसीको पाडी वितरण गरेका छौँ। 40,000 पर्ने भयो भने 20,000 हामी दिन्छौँ, 20,000 उहाँहरू राखेर भैँसीको पाडी लिएर आएर भैँसी पाल्ने कामलाई सुरु गर्नुहुन्छ। र जसको खेत धेरै छ, मकै पकेट एरिया भनेर निर्माण गरेका छौँ हामीले, 40 बिघा खेतमा चाहिँ किसानहरू आफू मिलेर मकै लगाउनु भएको छ। उहाँहरूले मकै 40 बिघामा मकै लगाउँदाखेरि धेरै कमायौँ भन्नुहुन्छ, मकैले चाहिँ हामीलाई धेरै अगाडि बढायो र मकैका परिकार बनाउन अब हामीलाई केही सिकाइदिनुहोस् भन्नुभएको थियो। हामी 40 बिघा खेती गर्नका लागि अनुदान गऱ्यौँ, उहाँहरू चाहिँ आफू आर्थिक रूपले अगाडि बढ्नुभयो, अब मकै धेरै भयो, मकैका परिकार बनाउनु पर्यो भन्नुभयो। हामी मकैको केक बनाउने, मकैका तिनी फुलाहरू बनाउने ती खालको सिप पनि किसानहरूलाई दिइसकेका छौँ, बाख्रा पालनका लागि दिएका छौँ, प्याज खेतीका लागि दिएका छौँ, फुल खेतीका लागि दिएका छौँ। सबै किसानहरूलाई दुधमा प्रति लिटर 3 रुपियाँका दरले किसानहरूलाई हामी आफै भुक्तानी गरेर गएका छौँ दुधको लागि पनि। त्यसरी चाहिँ किसानहरूसित पनि धेरै नजिक भएर काम गर्ने अवसर चाहिँ प्राप्त गरेका छौँ।
1: हजुर, अब कतिपय नगरपालिका उपमहानगरपालिका महानगरपालिकाहरूमा के सुनिन्छ भने जसले कागज पत्रहरू ठ्याक्क मिलाउन जान्नुभयो कृषकहरूले, उहाँहरूले चाहिँ सुविधा पाउनुभयो, अनुदान पाउनुभयो। जो साँच्चै किसान हो तर त्यो कागज पत्र मिलाउन जान्नु भएन, उहाँहरूले पाउनु भएन भन्ने गुनासो सुनिन्छ, यहाँहरूको उपमहानगरपालिकामा त्यस्तो समस्या छ कि छैन?
2: हजुरलाई पनि मिडियाको क्षेत्रबाट अहिले बोलिरहेको हुनाले हजुरलाई पनि रेडियो नेपालको कोही प्रतिनिधि हुनुहुन्छ भने बुटोल उपमहानगरपालिकाका किसानहरूले कस्तो सुविधा पाएका छन् भनेर एउटा त्यो खोजीका लागि पनि गर्नुभयो भने पनि अझै हामी चाहिँ उत्साहित हुने थियौँ भन्ने चाहिँ मलाई लाग्छ। मैले के भन्ने गरेको छु भने हाम्रो यहाँ रहने पत्रकार बन्धुहरूलाई ल न, काठमाडौँ महानगरको अनुगमन र बुटोल उपमहानगरको अनुगमन, पोखरा महानगरको अनुगमन र बुटोल उपमहानगरपालिकाको अनुगमन हामी छुट्टै दिनुहोस् न, कहाँ धेरै भएको छ, कसले राम्रो गरेको छ, यो तपाईँहरूको काम हो मैले भनिरहेको छु। यहाँलाई पनि म रेडियो नेपाल मार्फत हाम्रो कामको मूल्याङ्कन हामीले थाहा नपाइकन अनुगमन कस्तो गरिरहेछन्, अनि गएर राजस्व कसरी सङ्कलन गरिरहेछन्, त्यसपछि गएर अनुगमन कसरी गरिरहेछन्। उपप्रमुखको त 3 काम मात्रै छ संविधानमा, त उपप्रमुखले नगरी नहुने काम भनेको राजस्व सङ्कलनको राजस्व वृद्धि गर्ने कुराहरू, त्यसपछि बजारको अनुगमन गर्ने कुराहरू र यहाँको न्यायिक सम्पादन गर्ने कुराहरू, यिनी कामहरू चाहिँ कसरी भएका होलान्, अरू विकासका कामहरू कसरी भएका होलान्, महिला सशक्तिकरण कसरी भए होला भनेर यहाँले पनि बाहिरबाट हेरिदिनु हो भनेदेखि हामी आभारी हुने थियौँ भन्ने मलाई लाग्छ। किन भन्दा हामीले धेरै काम गरेका छौँ भनेर मैले भन्ने होइन कि मिडियाले भनिदियो भनेदेखि हुन्थ्यो भन्ने लाग्छ। महिला सशक्तिकरणको पाटोमा त 4-5 करोड बजेट त कुनै पालिकाले पनि छुट्याउँदैन, हामी छुट्याउँछौँ। र प्रत्येक घरको महिलाले 70 वर्षको आमाले बत्ती काट्नुहोस्, 25 वर्षको युवाले उद्योग चलाउनुहोस्, तपाईँले के चलाउने हो त्यसका लागि हामी छौँ भनेर हामी अभिभावकीय हिसाबले उभिएर काम गरेका छौँ म्याडम।
1: यहाँसँग कुराकानी गर्दा एकदमै खुसी लाग्यो, यति धेरै राम्रा कामहरू भइरहेको छ। अब यति राम्रा कामहरू भइरहँदा बाटोघाटो कस्तो छ होला बुटोल उपमहानगरपालिकाभित्र भनेर पनि बुझ्न मन लाग्यो।
2: बाटो तपाईँ बुटोल आउनुभयो भने अहिले यो समयमा आउनुभयो भने पनि अब बर्खा बेसरी पानी आएको बेला आउनुभयो भने त बाटो देखिन्न, पानीले भरिन्छ बाटो सबै ठाउँ सबै बजार। अहिले तपाईँ काठमाडौँमा पनि भरिन्छ, बुटोलमा पनि भरिन्छ, अझ यो त तराई पहाडको सङ्गम भयो, तर बाटो त्यही पछि थपिएको उपमहानगरपालिका हुने बेलामा थपिएका 6 वार्ड बाहेक अरू वार्डमा साँच्चै पिच गर्ने बाटो छ जस्तो लाग्दैन म्याडम। त्यति धेरै बाटोहरू चाहिँ बनिसकेको छ र सर अलिकति सुन्दरतातिर लम्केको छ भन्ने चाहिँ हाम्रो बुझाइ हो। हामीले सर र बाहिरबाट यसो घुमेर हेर्दाखेरि पनि त भेटाइरहेका हुन्छौँ र बाटो पनि पिच धेरै नै भएको छ।
1: हजुर, यी बाटोघाटोमा गुड्ने सार्वजनिक यातायातको अवस्था चाहिँ कस्तो छ?
2: ठिक छ म्याडम, सार्वजनिक यातायात हामीले अलिकति गर्न नसकेको चाहिँ छाडा चौपायहरू हामीले व्यवस्थापन गर्न अलि सकिरहेको छैन, त्यसका लागि त्यो ठुला ठुला साँडेहरू अनि गाईहरू तिनीहरूलाई चाहिँ लगभग 400-500 गाई चाहिँ हामी हाम्रै गौशालामा लगेर राखेका छौँ। त्यसबाट पनि अरू साँडेहरू छोप्न नसकेका कारणले छाडा चौपाय अलिकति अल्पत्रै छ र त्यसले दुर्घटना हुने सम्भावना हुने हुनाले त्यसमा चाहिँ अलिकति काम गर्न नसकेको हो कि भन्ने म आफूलाई चाहिँ त्यो लागेको छ।
1: हामी कुराकानीको अन्तिम चरणमा आएका छौँ। अन्त्यमा रेडियो नेपाल सुनेर बस्नुभएका, उपमहानगरपालिकामा बसोबास गर्ने सँगसँगै देशैभरि बस्नुभएका उपभोक्ताहरूलाई यहाँको तर्फबाट केही भन्नु छ?
2: म भन्छु, सर्वप्रथम यहाँलाई धन्यवाद दिन चाहन्छु र समग्र रूपमा देशभरि रहनुहुने आदरणीय आमा बुवा दाजुभाइ दिदी बहिनीहरूलाई म विनम्रतापूर्वक के अनुरोध गर्न चाहन्छु भने, वास्तवमा मानिसको स्वास्थ्य छ भने मानिस छ, अनि बिक्री गर्ने व्यवसायी मात्रै गलत हुँदैन, हामी उपभोक्ता जसले उपभोग गर्ने हो हामी पनि गलत छौँ। हामीले अहिले ट्रेनिङ दिइरहेको छौँ, प्रत्येक वार्डमा उपभोक्ता सचेतीकरणको ट्रेनिङ दिइरहेको छौँ। तपाईँहरू पनि आफू खाने सामान किन्न जाँदा बच्चा नपठाउनु, दुध किन्न जाँदा बच्चा नपठाउनु, मासु किन्न जाँदा बच्चा नपठाउनु, अलिकति परिपक्व मान्छे गयो भने डेट एक्सपायर हेरेर सामानहरू ल्याउनुहोस्, त्यसको मूल्य लेबल लगाएको छ कि छैन, ती कुरामा सचेत भएर चाहिँ उपभोक्ता अगाडि बढ्ने हो भनेदेखि 50% उपभोक्ताको स्वास्थ्य चाहिँ ठिक हुन्छ भन्ने मलाई लाग्छ। किन भन्दा व्यवसाय 50% र उपभोक्ता 50% हो। उपभोक्ता सचेत हुने बित्तिकै यसको मूल्य यति छ, तपाईँले किन यति लिनुभयो उसले भन्छ, भोलिबाट व्यवसाय आफू सुध्रिन्छ, अनि लेबल लाउनु भएको छैन यो बेच्न पाउनुहुन्न भनेर सूचना गरिदियो नगर आफ्नो पालिकामा भनेदेखि उपप्रमुख आएर हेर्नुहुन्छ, उसले भोलिबाट लेबल लगाएको चिज मात्रै बेच्न पाउँछ। त्यसले गर्दाखेरि हामी उपभोक्ताहरू पनि सचेत भएर आफ्नो स्वास्थ्यको ख्याल गरेर र समग्र रूपमा 753 पालिकामा पनि सबैले आफ्नो पाएक पर्ने ठाउँमा अनुगमन गरेर उपभोक्तालाई सचेतना गरेर आफ्ना नागरिकहरूलाई सचेत हुने गरी अगाडि बढ्नका लागि सबैलाई म हार्दिक अनुरोध गर्न चाहन्छु र यहाँप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। धन्यवाद
1: हजुर यहाँको महत्त्वपूर्ण समयका लागि। कार्यक्रम हाम्रो चासो र रेडियो नेपालकै तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद।
2: धन्यवाद हजुर।
1: अहिले भर्खरै यहाँहरूले सुन्नुभयो बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अरियालसँग गरिएको कुराकानी। उहाँसँग हामीले बुटवल उपमहानगरपालिका भित्र रहेका उपभोक्ताहरूले कतिको गुणस्तरीय खाद्य वस्तुहरू प्रयोग गर्न पाउनु भएको छ, शिक्षा स्वास्थ्य खानेपानी कृषि लगायतका उपभोग्य वस्तुहरू कतिको गुणस्तरीय छ त, यसकै सेरोफेरोमा रहेर कुराकानी गर्यौं। स्वस्थ सुलभ र उचित मूल्यमा स्तरीय सेवा सुविधाको उपभोग गर्न पाउनु तपाईँ हामी प्रत्येक उपभोक्ताको अधिकार हो। ऐन कानुन र नीति नियमले उपभोक्ताहरूको विभिन्न अधिकारहरूको संरक्षण गरेको छ। हामीले बुझ्नु पर्छ कि अधिकार कानुनले व्यवस्था गरेर मात्र पुग्दैन, तपाईँ हामी उपभोक्ता स्वयंले पनि आफूले उपभोग गर्ने सेवा सुविधाका विषयमा जागरूक बन्नै पर्छ, आफ्नो अधिकारको खोजी गर्नै पर्छ। उपभोक्ता हकित संरक्षण र अधिकारका विषयमा सचेतना अभिवृद्धिका लागि प्रस्तुत कार्यक्रम हाम्रो चासो आजलाई यति नै। तपाईँ पनि उपभोक्ता हकित संरक्षण र अधिकारका विषयमा कुनै कार्यक्रम गर्दै हुनुहुन्छ भने यहाँहरूले गर्ने कार्यक्रमहरूलाई हामी हाम्रो चासो कार्यक्रम मार्फत सम्पूर्ण उपभोक्ताहरूमाझ पुर्याउने कोसिस गर्छौँ। हामीलाई पत्राचार गर्नका लागि हाम्रो इमेल ठेगाना हो upabhokta.radionepal@gmail.com upabhokta.radionepal@gmail.com। हवस् त अब आजको लागि उपभोक्ता हकित र अधिकार संरक्षणमा समर्पित हाम्रो चासो कार्यक्रम यही सकिएको छ। वस्तु र सेवा सुविधाको प्रयोग गर्दा मूल्य शुद्धता गुणस्तर र परिमाणमा सचेत बनौ यहाँहरूमा यही अनुरोध गर्दै प्राविधिक मित्र मिनर्वा बज्राचार्य सहित रिता तिमल सिन्हा बिदा हुन्छु। अर्को हप्ता आजकै समयमा हाम्रो चासो कार्यक्रम सुन्न नभुल्नुहोला। नमस्कार।

भर्खरै यहाँलाई सुनायौं दोहोरी गीत रामचन्द्र र मुना थापाको स्वरमा, रामचन्द्र चन्द र मुना थापाको स्वरमा रहेको गीतमा सूर्य न्यौपानेको शब्द रहेको थियो, रामचन्द्र चन्दको संगीत रहेको थियो।

थियो। अब सुनाउँछौ अर्को यो दोहोरी गीत, रञ्जिता थापा र धनघर्तीको स्वरमा रहेको छ, रञ्जिता थापाको रचना, जेबी ओलीको संगीतमा।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। ठिक 12 बजे मध्याह बजेको समाचार सुन्नुहुनेछ। त्यसपछि यहाँहरूले के तिमी मेरो साथी भन्छौ कार्यक्रम सुन्न सक्नुहुनेछ। अहिले भने दोहोरी गीतहरू सुनाइरहेका छौँ। दोहोरी गीत सुनाउने क्रमको अन्तिम गीत राख्दैछौँ। कुमारी चेम्पाङ र समुद्र गिरीको स्वरमा रहेको छ। कुमारी चेम्पाङ र समुद्र गिरीको स्वरमा रहेको गीतमा समुद्र गिरीको लय शब्द सङ्कलन रहेको छ। यो गीतपछि केही सूचना सन्देश सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। अविरल वर्षापछि जाजरकोट भेरी नगरपालिका दुई रिसाङमा पहिरोमा परि चारजनाको मृत्यु भएको छ भने अन्य दुईजना हराइरहेका छन्। पहिरोमा परि घाइते भएका सोही नगरपालिका दुई सालधाराका 52 वर्षीय केदार कार्कीको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ। बेपत्ता चारजना मध्ये सोही ठाउँकी 54 वर्षीय उमा सिंह खत्री र 83 वर्षीय रति खत्रीको शव फेला परेको सशस्त्र प्रहरी नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। सोही नगरपालिकाको चिसापानीका 70 वर्षीय भमी बहादुर कार्की र गैरी गाउँका 14 वर्षीय हरिश बिकको अवस्था अज्ञात छ। पहिरोमा पुरिएका 62 वर्षीय रामबहादुर शाही, 45 वर्षीय सिद्धि बहादुर कामी, 58 वर्षीय कमला कार्की, 23 वर्षीय अनिता कार्की, 10 वर्षीय युनिस शाही, 45 वर्षीय सुन्तली चदरा र 61 वर्षीय भद्रकला कार्की घाइते भएका छन्। घाइते मध्ये राम बहादुर र भद्रकलाको अवस्था गम्भीर छ। उनीहरूलाई उपचारका लागि नेपालगञ्ज र सुर्खेत पठाइएको छ। पहिरोमा बेपत्ता भएकाको खोजी गर्न नेपाली सेना सहित सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको नेतृत्वमा विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली आज बिहानै त्यसतर्फ परिचालन भएका छन्। पहिरोबाट 8 घरमा क्षति पुगेको छ। कञ्चनपुर स्थित महाकाली नदीमा जलस्तर खतराको तह पार गरेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारी साधन सञ्चालन

नमस्कार नमस्कार नमस्कार, यो कार्यक्रम के तिमी मेरो साथी बन्छौ। कार्यक्रम के तिमी मेरो साथी बन्छौमा तपाईँलाई हार्दिक स्वागत गर्छौ। प्रविधि संयोजनमा साथी देवकी भण्डारी अनि तपाईँहरूकै सहयात्री म रुक्मिणी पोखरेल। हरेक हप्ता यसै समयमा तपाईँका माझमा आउने कार्यक्रम के तिमी मेरो साथी बन्छौ करिब करिब एक बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको मिडियम वेबका सबै फ्रिक्वेन्सी हाम्रो एफएम ब्यान्ड 98.3 MHz साथै तपाईँले हामीलाई अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। सुन्दै हुनुहुन्छ भने यो कार्यक्रममा सहभागी हुनको लागि तपाईँले हामीलाई टेलिफोन गर्नुपर्ने हुन्छ। हाम्रो स्टुडियोको टेलिफोन नम्बर रहेको छ 42 11 7 21 42 11 7 36। यी दुवै फोन तपाईँका लागि खुल्ला गरेका छौँ। यदि तपाईँ एउटा असल साथी बन्न खोज्नुभएको छ र सहयोगी भावसहित साथीप्रतिको दायित्व निभाउन खोज्नुभएको छ भने तपाईँले हामीलाई टेलिफोन गर्नुहोस् भन्न चाहन्छौँ। आफ्नो टेलिफोन सेटबाट यी नम्बरहरू डायल गर्नुहोस् अनि तपाईँका ती फोन हामीसम्म आइपुग्छ र हामी तपाईँका टेलिफोन रिसिभ गर्दै साथीलाई नजिक बनाउने प्रयासमा रहनेछौँ। हरेक हप्ता मैले भन्ने गरेको छु कि साथी बन्न खोज्दै गर्दाखेरि हामीभित्र केही गुणहरू विद्यमान हुनुपर्छ, जस्तो कि हाम्रो बोली व्यवहार सकारात्मक हुनु पर्यो, सोच सकारात्मक हुनु पर्यो, निस्वार्थी हुन पर्यो, त्यागी राम्रो भावनासहित हामी साथीप्रति समर्पित भयौँ भने साथी बनाएको र बनेको दिगो टिका हुनसक्छ। त्यसकारण पनि यी कुरालाई मध्यनजर गरेर मात्रै साथीको लागि हात अगाडि बढाउनु हुन आग्रह र अनुरोध गर्न चाहन्छु। हामी यस्तो साथी बनाउँ हाँस्दासँगै हाँस्ने, रुँदासँगै रुन सकियोस् र मात्रै भन्न खोजेको एउटाको भावनामा अर्काले कदर गर्न सकियोस् अनि मात्रै साथी बनाएको र बनेको दिगो टिका हुनसक्छ। साथी आफैमा शुद्ध र निस्वार्थ छ, यो शब्दको मनन गर्दै साथीको लागि हात अगाडि बढाउनु हुन आग्रह गर्न चाहन्छु। तपाईँका टेलिफोन म केही बेरमै रिसिभ गर्नेछु। सदा जस्तै साङ्गीतिक कोसेलीबाट सुरुवात गर्न चाहन्छु। प्रशान्त तामाङ र दीपक लिम्बूको स्वरमा रहेको छ, विनोदको रचना रहेको यो गीतमा बिबियन रहेको सङ्गीत रहेको छ।

0: हजुर, हामी कार्यक्रम के तिमी मेरो साथी बन्छमा छौँ, साथी बनेर बनाउने क्रम अब सुरुवात हुँदैछ। साङ्गीतिक कोसेलीबाट तपाईँलाई स्वागत गऱ्यौँ। तपाईँले हामीलाई रेड नेपालको मिडियम वेभका सबै फ्रिक्वेन्सीमा सुन्न सक्नुहुन्छ र देश अथवा विदेशमा जहाँ भए पनि तपाईँले सहज रूपमा सुन्न सक्नुहुन्छ। हामीलाई तपाईँले अनलाइनबाट पनि सुन्न सक्नुहुन्छ, फेसबुक लाइभबाट पनि सुन्न सक्नुहुन्छ। सुन्दै हुनुहुन्छ भने पक्कै पनि तपाईँ साथी बन्न खोज्दै हुनुहुन्छ होला। त्यसको लागि 42 11 7 21 42 11 7 36 आउन सक्नुहुने छ। यो हाम्रो टेलिफोन अनलाइन हो, टेलिफोन हो र अनलाइन मार्फत पनि तपाईँले कमेन्टहरू पठाउन सक्नुहुन्छ, लेख्न सक्नुहुन्छ। हजुर, हामी अब भने टेलिफोनतर्फ लाग्दैछौँ। हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो,
1: हेलो,
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला?
1: म टेकेन्द्र भेरीगङ्गादेखि,
0: सुर्खेत भेरीगङ्गाबाट।
1: हजुर
0: हजुर, टेकेन्द्रजी के छ हालखबर?
1: एकदम ठिक छ हजुर, यतातिर तपाईँ त्यहाँ तपाईँ प्लस हाम्रो रेडियो नेपालको के छ?
0: ठिकठाक छ, रमाइलो छ। अनि टेकेन्द्रजी सुन्दै हुनुहुन्थ्यो अहिले, सुरुवातमै पहिलो कलर हुनुभयो नि तपाईँ। ए है, ट्याक्कै फोन लाउनु भएछ, साथी बन्न खोज्दै हुनुहुन्छ। साथीहरू कति हुनुहुन्छ तपाईँसँग?
1: हुनुहुन्छ दुई चारजना जति हुनुहुन्छ नियमित साथीहरू। मैले एउटा सोचना गर्न लागेको म्याम।
0: हजुर भन्नुहोस्।
1: एउटा सोचना के हो भने, हाम्रो जिल्ला भित्रको साथीलाई एउटा मेम्बर भनिदिनु होला।
0: हजुर,
1: एउटा बाहिरकोलाई भनिदिएपछि चाहिँ झनै राम्रो हुन्थ्यो, फराकिलो है।
0: तपाईँको विचार तपाईँसँगै ठिकै छ, आफ्नो आफ्नो विचार पोख्न पाइन्छ, तर त्यो चाहिँ अलिक सम्भव हुँदैन है। जिल्लाभित्र जिल्ला बाहिरबाट हामी छुट्याउनु मिल्दैन। साथी भनेको जिल्लादेखि जिल्लामा पनि हुनसक्छ, बाहिर पनि हुनसक्छ, राष्ट्रिय अन्तर्राष्ट्रिय जहाँ पनि हुनसक्छ। त्यस कारण तपाईँको नम्बर, फेरि तपाईँको हुने नम्बर त एउटै होला, तपाईँले पनि जिल्लालाई एउटा नम्बर, अर्कोलाई अर्को नम्बर त पक्कै गर्नु नहोला होइन। फेरि समग्रमा रेड नेपालबाट दिँदाखेरि हामी चाहिँ हाम्रै नम्बर दिन्छौँ। अब तपाईँले आफ्नो नम्बर दिँदाखेरि होइन होइन, त्यस्तो पनि गर्न मिलेन है त। तपाईँले भन्न खोजेको काठमाडौँ उपत्यकाको लागि एउटा, त्यसपछि अरू अरू जिल्लाको लागि अर्को नम्बर 21 36 बाँडिदिनुहोस् भन्न खोज्नुभयो होइन, त्यो सम्भव हुँदैन है त। हजुर, आफ्नो विचार त राख्न पाइयो नि त, मैले तपाईँलाई प्रश्न पारिसकेँ है। टेकेन्द्रजी, अब साथीप्रतिको केही भावना भनेर सम्पर्क नम्बर छोडिदिनुहोस् है।
1: साथीप्रतिको भावना भन्दा चाहिँ, सानोलाई माया कसलाई आदर सम्मान गर्ने, धनरोगको भ्रमण नगर्ने, त्यसले केही पाउनुपर्छ, त्यसमा केही गरेर खान सक्छु भन्ने साथी भावना भएको साथीहरू, त्यस्तो साथी जस्तो सुकै आउन सक्नुहुन्छ। त्यस्तै घरमा त्यो साथीहरू चाहिँ, म चाहिँ के अरे, अहिले आफ्नो नम्बर दिएर भोलि म किन्दैन भन्ने साथीमा आइदिनु होला भन्न चाहन्छु। तर त्यसको लागि नम्बर रहेको छ मेरो 98 580 52 290 एनसिएनसिसीको लागि रहेको छ भने एनसिएलको मेरो छ 97054 89 290 88 290 88 290 यो दुवै नम्बरमा सम्पर्क गर्नु सक्नुहुन्छ। जतिसुकै पनि जहाँसुकै साथी आउन सक्नुहुन्छ। एउटा नम्बर मैले बाहिरको पनि छोडिदिनु भन्नुभएको साथीले, उहाँको नम्बर पनि छोडिदिएँ, तर सल्लाह पाइन्छ कि न एकछिन सोध्ने है, फेरि अनुमति लिएँ मैले, मैले छोडिदिएँ, छोड्न पाइन्छ म्याम?
0: छोडिदिनुहोस्।
1: हाम्रो बाग्लुङको साथी हुनुहुन्छ, उहाँको नम्बर चाहिँ उहाँसँगै सम्पर्क गर्न सक्नुहुन्छ। त्यो त्यस्तै भावना भएको साथी आइदिनु होला, र 97 98 051 27 233 98 051 27 233 उहाँको बिना भन्ने मान्छे, उहाँसँग पनि सम्पर्क गरेर साथी बनाउन सक्नुहुन्छ। साथीहरूले अघिल्लो भर्खरै नम्बर छाडिनु हुनुभएको थियो, भन्दै बिदा भनौँ, बाई बाई।
0: टेकेन्द्र ओड हुनुहुन्थ्यो सुर्खेतबाट, हाम्रो माझबाट गइसक्नु भएको छ, आफ्नो पल साथीको नम्बर पनि छोड्नु भएको छ। साथी बन्नुहोला, कुराकानी गर्नुहोला। म फेरि पनि टेलिफोनतर्फ लाग्दैछु। हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, टेलिफोन रिसिभ गरिसकेपछि तपाईँका केही ती हामीलाई अनलाइन सुनेर आएका म्यासेजहरू अथवा तपाईँले छोड्नु भएको नम्बरलाई पनि हामी समेट्ने कोसिसमै रहनेछौँ। कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
2: हजुर दर्शन नमस्ते अनि
0: नमस्कार नमस्कार को बोल्दै हुनुहुन्छ होला शुभ नाम तपाईँको
2: म राजी कटवाल भोजपुरदेखि बोल्दैछु भन्नुपर्छ हो
0: हजुर एकदम ठिकठाक छ राजुजी के छ हालका भयो
2: खबर ठिक छ मिस हिजो अलिअलि सिमसिम पानी पर्यो आज चाहिँ यति बेला अलिअलि घाम लागिरहेको छ थोरै थोरै भन्नुपर्छ
0: हजुर हजुर साथी बन्न आउनुभयो
2: एकदम साथी बन्न आइरहन्छु म बेला
0: बेला बेला आइरहन्छु होइन
2: कहिले काहीँ म यस्तो फोन लागेसम्म अनि फेरि यस्तो पनि गर्छु अब म मात्रै जानु भन्दा पनि अरूलाई पनि प्राथमिकता दिउँ भन्छु अनि एक दुई हप्ता
0: दिनु पर्यो नि
2: हजुर
0: हजुर नयाँ साथी पाउनको लागि आफू ब्याग भइदिनु पर्छ होइन
2: हजुर हो नि एकदम एकदम अनि त्यही भएर पनि म आइरहन्छु कहिले कसो
0: कति हुनुहुन्छ साथीहरू
2: हुनुहुन्छ मिस लगभग अलिअलि हुनुहुन्छ मसित होइन साथीहरू साथीहरू जति बनाए नि कहिले बनाएर सकिँदैन
0: बनाएर वास्तवमा जति साथी भयो त्यति रमाइलो हुन्छ त्यति माया बढ्छ त्यति माया बढ्न पाइन्छ सुख दुःख कुरा गर्न पाइन्छ होइन
2: हो नि हजुरले अघि भन्नु पनि सुरुमा अब हाँस्दासँगै हाँस्ने होस् रुँदासँगै रुन सकियो साथी भइसकेपछि त्यस्तो होस् भन्नुभयो कुरो ठिकै हो साथीहरू एकअर्कालाई बुझ्ने हुनु नि पर्छ आफूले नि बुझ्नुपर्छ उनीहरूले नि बुझोस् आफ्नो भावना भन्ने मेरो सोचाइ पनि हो एउटा
0: हजुर
2: अनि धेरै पछि अब अलिबार पछि बोल्न पाएँ अनि आज हाम्रो नाग पञ्चमीको नि शुभकामना हजुरलाई है रेडियो होल परिवारलाई नै भन्न चाहन्छु है त मेरो तर्फबाट अनि हुन्छ म अब अल्मा लिन्न साथीहरूलाई नि पालो दिउँ म नम्बर छोडिहाल्छ है त
0: एकदम एकदमै
2: हुन्छ मेरो मसँग साथी बन्न चाहनुहुन्छ भने अब सुख दुःखमा साथ दिने हो भन्न चाहन्छु मेरो सम्पर्क नम्बर रहेको छ 97-61-08-582 97-61-08-582 चाहिँ सम्पर्कमा जोडिँदै साथी बन्न बनाउन सक्नुहुनेछ भने यो बसाइबाट छुट्टिन्छु नमस्ते
0: बाई राजु कटुवाल भोजपुरबाट हामीसँग हुनुहुन्थ्यो आफ्नो कन्ट्याक्ट नम्बर छोडेर जानुभएको छ साथीको लागि साथी बन्नुहोला कुराकानी गर्नुहोला एकले अर्कालाई साथ सपोर्ट सहयोग गर्न नछोड्नुहोला भन्न चाहन्छु र फेरि पनि टेलिफोनतर्फै म लाग्दैछु हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ स्वागत छ उहाँलाई 42-11-721-42-11-736 रहेको छ यही बिचमा प्युठानी लिलु गुरुङले नमस्कार भनेर लेख्नु भएको छ उहाँलाई पनि हाम्रो तर्फबाट नमस्कार छ अरुण नदी खत्रीले बुढा नीलकण्ठबाट सुन्दैछु भनेर लेख्नु भएको छ कमल श्रेष्ठले तिनजुरे मिडिया ग्रुप तेह्रथुमबाट हुनुहुन्छ उहाँ अहिले सुन्दै हुनुहुन्छ र लेख्दै पनि हुनुहुन्छ हजुर नमस्कार
3: नमस्ते
0: को बोल्दै हुनुहुन्छ होला शुभ नाम तपाईँको अलिकति बुझ्या छैन है तपाईँले कन्ट्याक्ट नम्बर छोडिदिनु साथीलाई भावना भनेर है आयुष खड्का भन्दै हुनुहुन्थ्यो उहाँको कुन ठाउँबाट गर्दै हुनुहुन्थ्यो उहाँको टेलिफोनले साथ दिएन अलिकति नोइस थियो टेलिफोन आयुषजीको फेरि फोन लागोस् भने कामना गर्दै अर्को टेलिफोनतर्फ लाग्छु म हेलो
4: हजुर दिदी नमस्ते
0: नमस्कार को बोल्दै हुनुहुन्छ होला
4: हजुर म सिन्धुलीबाट रमेश मगर भन्नुपर्छ है त
0: एकदमै रमेश मगर भन्नुपर्छ कि रमेश मगर नै हो तपाईँ फेरि भन्नुपर्छ भन्दाखेरि त भन्नु मात्रै पर्ने होला नि
4: हजुर
0: रमेश मगर नै हो होइन त
4: हजुर
0: सिन्धुलीबाट के छ हालखबर
4: सबै ठिक छ दिदी
0: हजुर रमेशजी
4: हजुर
0: सुन्दै हुनुहुन्थ्यो हामीलाई
4: एकदम दिदी सुन्दैछु भनौँ न है
0: सुन्दै हुनुहुन्छ टेलिफोन लाग्यो होइन अघिल्लो
4: अघिल्लो
0: हप्तामा पनि लगाउने प्रयासमा हुनुहुन्थ्यो कि आज ट्याक्कै गर्दा गर्दै लाग्यो भनेपछि भन्नै पर्छ यो पनि बल्ल बल्ल लाग्यो भनेर है हजुर जेमा पनि आज लगाउनु सफल हुनुभयो त्यसको लागि थ्याङ्क यू भन्छु है त लागेछ कि खुसी हुनुभएको छ नि त होइन हजुर कति हुनुहुन्छ साथीहरू
4: साथीहरू
0: हुनुहुन्न अब आज धेरै आउनुहोस् है त साथी हुनको लागि होइन साथीप्रतिको भावना भन्नुपर्दा
4: सबै खालको साथीहरू मनपर्छ भन्नुपर्छ दिदी हजुर
0: हजुर अब सम्पर्क नम्बर दिइदिनुहोस्
4: मेरो एनटिसीको नम्बर रहेको छ 97-63-47-81-49 अनि सेकेन्ड 97-63-47-81-49 को बाटो भएर
0: हस्त बाई रमेश मगर हुन्थ्यो सिन्धुलीबाट हाम्रो माझबाट गइसक्नु भएको छ साथीको लागि सम्पर्क नम्बर छोड्नु भएको छ साथी बन्नुहोला कुराकानी गर्नुहोला भन्न चाहेँ म फेरि पनि टेलिफोन तर्फै लाग्छु को हुनुहुन्छ हेलो
3: हेलो नमस्ते दिदी
0: हजुर नमस्कार को बोल्दै हुनुहुन्छ होला शुभ नाम तपाईँको
3: म यता काफ्रे सिन्थालीबाट चाहिँ बिरे तामाङ हो ब्यालेन्स चाहिँ अलिक कम छ है दिदी
0: एकदमै ब्यालेन्स कम छ भने सुरुवात गर्नुहोस् भावना र नम्बर दिनलाई
3: साथी भन्ने चाहिँ अब काली भए पनि मान्छे सफा भए पनि होइन मन त सफा चाहिँ हुनु पर्यो होइन अनि के मेरो कुरा उता गर्ने यता गर्ने साथीहरू चाहिँ नआउनु होला त्यसको लागि चाहिँ म नम्बर छोडिदिन्छु है दिदी
0: ल ल नम्बर छोडिदिनुहोस् 9946 28 36 फेरि पनि म टेलिफोन तर्फ लाग्छु हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ उहाँलाई स्वागत छ हेलो हेलो हजुर नमस्कार नमस्कार
5: हजुर नमस्कार
0: को बोल्दै हुनुहुन्छ होला तपाईँको शुभ नाम
5: म चाहिँ यता बर्दिया गेरुवा गाउँपालिकाबाट ज्ञानु सोना बोलेको दिदी
0: ज्ञानु सोना
5: सोनाहा सोनाहा
0: ज्ञानु सोनाहा
5: हजुर
0: गेरुवा गाउँपालिकाबाट
5: हजुर
0: हजुर अनि ज्ञानुजी
5: हजुर दिदी
0: बबई नदी कतिको उर्लेको छ
5: यतातिर त कर्णाली पर्छ भन्नुपर्छ नजिक
0: ए कर्णाली पर्छ है त भनेपछि तपाईँ राजापुर साइडतिर हो
5: हजुर हजुर
0: ए गेरुवा भनेको राजापुर साइडतिर पर्छ है
5: हजुर हजुर
0: हजुर
5: लगभग बर्दिया र कैलालीको सिमानातिर नै पऱ्यो
0: भनौँ त्यहाँ त अहिले त के अरे त्यो नदीमा त पुल बनिसक्यो नि मजाले यता गुलरी आउन मिल्छ होइन
5: कोठिया घाटको पुल बन्यो भने अनि अर्को तपाईँको यो सनकटी घाटको पनि पुल बन्दैछ
0: हजुर
5: अनि यो दौलतपुरको झुलिङ्गिया पुल पनि सञ्चालनमा आइसकेको छ म्याडम
0: हजुर हजुर भनेपछि रमाइलो छ अब अहिले बर्दियातिरको पनि साथी बनाउनु भयो अस्ति नै पनि एकचोटि आउनु भएको थियो है तपाईँ
5: हजुर आएको थिएँ त्यतिखेर साथीहरू बन्नुभएको थिएन त्यो साथी बनाउनको लागि आएको
0: पक्कै पनि अब गर्दै गर्दा साथी बढ्दै गर्नुहुन्छ बनाउँदै गर्नुहुन्छ होइन बन्नु पऱ्यो साथीहरू अब त्यो ठाउँमा तपाईँ हुनुहुन्छ त्यहाँको वस्तुस्थिति अर्को ठाउँको साथीलाई दिन सक्नुहुन्छ तपाईँले होइन अनि अब भेट हुँदाखेरि साथीलाई आफूले गर्नुपर्ने आफ्नो साइडबाट के गर्न सकिन्छ साथ सपोर्ट गर्न सकिन्छ त्यो कारणले पनि विभिन्न जिल्लाका साथी बन्दाखेरि रमाइलो हुन्छ जस्तो लाग्छ मलाई है
5: ज्ञानजी
0: अब साथीप्रतिको केही भावना भन्नुहोस् त
5: ठुलोलाई सानोलाई माया गर्ने ठुलोलाई आदर सत्कार गर्ने र गरिब त्यो के भन्छ यो छुवाछुत नगर्ने
0: यति
5: नै भन्नुपर्छ दिदी
0: हजुर पक्कै पनि जातवादको भेदभाव नगर्ने होइन सोचाइ राम्रो हुन पर्यो त्यस्तो खालको साथी आउन आग्रह गर्नुभयो यहाँले सम्पर्क नम्बर दिइदिनुहोस् ज्ञानुजी
5: मेरो नम्बर यस प्रकार रहेको छ 9869-22759 अनि एनसेलको नम्बर 9821-37-63-08 9821-37-63-08 रहेको छ र साथीहरूले एउटा के अनुरोध गर्न चाहन्छु भनेपछि मिस कल चाहिँ नहानिदिनु होला र म्यासेज गरिदिनु होला र रातिको टाइममा चाहिँ फोन नगरिदिनु होला भन्नुपर्छ
0: र
5: अनि टाइम चाहिँ खुल्ला हुनेछ मेरो मोबाइल नम्बर जतिखेर पनि फोन गर्न सक्नुहुन्छ
0: हजुर हजुर अब छुट्यौँ त ज्ञानु सोनाहा हुनुहुन्थ्यो गेरुवा बर्दियाबाट हाम्रो माझबाट गइसक्नु भएको छ छुटिसक्नु भएको छ साथीको लागि सम्पर्क नम्बर छोडेर हामी छौँ कार्यक्रम के तिमी मेरो साथी बन्छौमा साथी बन्ने र बनाउने क्रम जारी रहिरहँदा अब एकैछिन साङ्गीतिक कोसेल राख्छौँ यो साङ्गीतिक कोसेलीपछि भने हामी फेरि पनि तपाईँका टेलिफोनतर्फ लाग्नेछौँ प्रविष अधिकारीको सुरमा रहेको छ आनन्द अधिकारीको रचना रहेको गीतमा शिखर सन्तोषको सङ्गीत रहेको छ

0: झन्डु आयुर्वेद
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
0: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01 45 30 418

0: अथवा डिटिएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्सन.
2: हजुर, हामी छौँ कार्यक्रम के तिमी मेरो साथी बन्छौमा. कार्यक्रममा तपाईँले केही बेर अगाडि सुन्नुभयो, सुन्दै हुनुहुन्थ्यो सूचना र सन्देश. त्योभन्दा अगाडि साङ्गीतिकको शैली सुनायौँ. अब भने तपाईँका टेलिफोनतर्फ लाग्दैछौँ. हाम्रो साथमा साथी बन्नका लागि कहाँबाट को हुनुहुन्छ स्वागत गर्न चाहन्छु उहाँलाई. हेलो.
3: हेलो दिदी, नमस्ते.
2: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला? यहाँको शुभ नाम?
3: म सुदूरपश्चिम प्रदेश बझाङबाट बोल्दैछु दिदी. म गोरख बोहरा.
2: बझाङबाट गोरख बोहरा हुनुहुन्छ?
3: हजुर
2: दिदी. हजुर, बझाङतिर हुनुहुन्छ, रेडियो नेपाल सुन्दै हुनुहुन्छ यहाँले?
3: हजुर दिदी, रेडियो नेपाल हाम्रो यहाँ बझाङको हेमन्तबाट अनि के अरे खोडपे बैतलीबाट पनि सुनिन्छ, दुइटै ठाउँबाट सुनिन्छ.
2: ए, खोडपेको पनि आउँछ, हेमन्तबाट आएको पनि आउँछ होइन?
3: मजाले आउँछ दिदी.
2: हजुर, भनेपछि मजाले सुनिन्छ बझाङमा.
3: बझाङमा त हाम्रो रेडियोमा इरेल तान्नै पर्दैन, मोबाइलमा इयरफोन पनि हाल्नु पर्दैन.
2: कति आनन्द. हजुर, खोडपेमा जस खोडपे मजासँग सुनिन्छ, खोडपेको वरिपरि.
3: हजुर, बझाङको हेमन्तबाट पनि बराबर सुनिन्छ.
2: हजुर, 103 सुन्दै हुनुहुन्छ तपाईँले?
3: नाइ दिदी, अहिले 103 छैन, अहिले 98
2: सुन्दै हुनुहुन्छ है? हजुर गोरखजी, साथी

0: जस्तै बर्खाको च्या उम्रे जस्तै सर जमिनबाट उम्रन्छ नि यस्तो हुन्छ साथीहरू हराउनुमा फेरि हामीले पनि कन्ट्याक्ट गर्न कोसिस गर्नुपर्छ होइन अब जस्तै बर्खाको भेल उसले जस्तो स्वाट्ठ आउने स्वाट्ठ हराउँछ राम्रो होइन है हुन त अहिले बर्खाको समय छ खोला नाला उर्लेकै छन् चारैतिर होइन तर पनि हामीले त्यस्तो सोच्नु भएन खरे खोला बन्न भएन दिगो टिका हुने गरी साथीको लागि हात अगाडि बढाउनु पर्छ र त्यसरी आउने साथीहरू मध्ये पनि कतिपयको त आफूलाई कुराहरू भावनाहरू मनपर्छ नि त होइन कुराकानी भइसकेपछि हजुर आफूले निरन्तरता पनि दिनुपर्छ र साथीहरूलाई पनि निरन्तरताको लागि आग्रह गर्नुपर्छ किनभने एकचोटि जोडिसकेको सम्बन्ध टुट्नुभन्दा रहनु नै राम्रो हुन्छ होइन त्यसरी चाहिँ अलिकति सोच्यो भने राम्रोसँग अगाडि बढ्छ साथै भन्नु परेको के भने आज छ भोलि छैन गर्न हुँदैन जीवन छ जीवन रहन्जेलसम्म कहाँ कति बेला कसलाई को काम लाग्छ थाहा हुँदैन क्या त्यस कारण पनि आफ्नै जिल्लाको मात्रै भनेर पनि भएन जिल्लावासी अथवा जिल्लादेखि बाहिर अथवा देशमा देशदेखि बाहिर जहाँको पनि त मानिस हामी काम लाग्छौँ नि त एकअर्काप्रति नजिक होइन्छ नि त होइन दिगो टिका हुने गरी हामीले साथीको लागि हात अगाडि बढाउनु पर्छ जस्तो लाग्छ मलाई चाहिँ है त हजुर गोरखजी अब केही भावना भनेर सम्पर्क नम्बर छोड्नुहुन्छ
1: भावना यस्तो छ दिदी भावना भनेपछि आफूभन्दा सानालाई माया गर्ने आफूभन्दा ठुलालाई आदर गर्ने त्यो त अब अघि साथीहरूले पनि भनिहाल्नु भयो होइन
0: हजुर
1: अनि एउटा म के भनेपछि एउटा म दृष्टिबिन हुँ साथी साथीहरू साथीहरूले गत हप्ता पनि थाहा पाउनु भयो होला म दृष्टिबिन हुँ एउटा अपाङ्गता भएको व्यक्ति हुँ तर बाउ प्रतिभासम्ममा म धतुरी बाको जस्तो पनि गर्छु लगभग पानीको आवाज पनि गर्छु पानी बाको होइन थाहा भएको कुरो अनि यस्तो यस्तै साथीहरू मसँग आइदिनु होला कृपया साथीहरू मिस कल चाहिँ नगरिदिनु होला मिस कल गर्ने काम चाहिँ कति पनि नगरिदिनु होला म दृष्टिबिन हो साथीहरू तपाईँ साथीहरू आउनुहुन्छ भने म नम्बर छोड्न चाहन्छु बाँकी फोनमै कुराकानी गरौँला भन्न चाहन्छु 9849 73 93 49 9849 73 93 49 यानि कि 9849 73 93 49
0: हामीसँग बझाङदेखि गोरखजी हुनुहुन्थ्यो र आफ्नो यथार्थता कुरा उहाँले भन्नुभएको छ उहाँको भावनालाई कदर गर्दै साथीको लागि हात अगाडि बढाउनु हुन आग्रह गर्छु म फेरि पनि म टेलिफोन तर्फै लाग्छु हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ स्वागत छ उहाँलाई हेलो
2: हेलो नमस्ते नमस्कार
0: हजुर हजुर नमस्कार को बोल्दै हुनुहुन्छ होला शुभ नाम तपाईँको
2: म मकवानपुरबाट है सुजन तामाङ भन्ने मान्छे
0: हजुर हजुर सुजनजी के छ हालखबर
2: ठिकै छ भन दिदी यता पानी परेर छ त्यो त कस्तो छ
0: ठिकठाक छ रमाइलो छ सुजनजी साथी बन्न आउनुभयो
2: हजुर
0: हजुर मकवानपुरबाट
2: हजुर
0: कति हुनुहुन्छ साथीहरू
2: साथीहरू अलिअलि हुनुहुन्छ
0: आज थप हुनुहुन्छ होइन त अब
2: हजुर
0: हजुर भावना भन्नुपर्दा के भन्नुहुन्छ यहाँले
2: साथीहरू त्यही त होइन साथी बनिसकेमा नसुर्ने होइन घरको घमन नगर्ने जातभातको भेटघाट नगर्ने होइन जस्तो साथी आए पनि हुन्छ होइन मेरो नम्बर त्यही कुरा हो 97 0 89 82 988 अनि एनडिसी प्रयोग गर्ने साथीको लागि चाहिँ 97 65 66 03 32
0: सुजन तामाङ हुनुहुन्थ्यो मकवानपुरबाट कन्ट्याक्ट नम्बर दिएर छुट्टिनु भएको छ अब फेरि पनि अर्को टेलिफोनतर्फ लाग्छु को हुनुहुन्छ हाम्रो साथमा स्वागत छ उहाँलाई हेलो
3: हेलो दिदी नमस्ते
0: नमस्कार नमस्कार को बोल्दै हुनुहुन्छ होला
3: राजुको आवाज विराटनगर
0: हजुर राजुजी
3: हजुर दिदी
0: के छ खबर साथीको भावना भनेर सम्पर्क नम्बर छोडिदिनुहोस् है त
3: हुन्छ दिदी साथीको भावना आज म केही भन्दिनँ होइन दुःख सुखमा साथ दिने जातपातको भेदभाव नगर्ने समाजमा भन्नुपर्छ सम्पूर्ण साथीहरू मलाई मनपर्छ आइदिनु होला भन्न चाहे नम्बर अनि एनटिसी 98 26 56 98 26 56 एन्सल नम्बर 97 092 078 14 97 092 जिरो अठहत्तर

0: 2014 एनटीसी 98-24-086-56 98-24-086-56 एसएमएस नगरिदिनु होला। न्यू फ्रेन्ड वेलकम। ओके भाइ भाइ
1: राजु काब्रा हुनुहुन्थ्यो, अब एउटा टेलिफोन लिन्छु त्यसपछि म्यासेज तर्फ लाग्छु। हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
2: हेलो,
1: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला, शुभ नाम तपाईँको?
2: म कपिल भिकरी,
1: कपिल कपिल बिक भन्नुभयो?
2: हजुर, कैलाली घर भएर हाल काठमाडौँ बसेको।
1: हजुर, कैलाली घर अहिले बसाइ काठमाडौँमा छ?
2: हजुर
1: हजुर। के गर्दै हुनुहुन्छ, पढ्दै हुनुहुन्छ कि अथवा जब गर्दै हुनुहुन्छ कि के छ?
2: जब गर्छु दिदी।
1: हजुर, कति भयो यता बस्नु आएको?
2: मेरो भयो 10-12 वर्ष भयो।
1: 10-12 वर्ष भइसक्यो है?
2: पढाएको सिलसिलामा काठमाडौँ फिरियो, यतै पढियो, यतै अब यताउता भयो।
1: हजुर, भनेपछि यहाँ यतैतिर रमाइरहनु भएको छ, रमाउनु पर्यो नि त होइन, जहाँ गयो त्यहीँ खुसी हुनुपर्छ। हजुर कपिलजी, कति हुनुहुन्छ साथीहरू?
2: साथीहरू अहिले हाम्रो आफ्नै यतातिर फोर साथीहरू हुनुहुन्छ, अब म चाहिँ डिस्ट्रिक्ट मान्छे हो होइन।
1: हजुर
2: हुन्छ, पहिला पनि फोन गरेको थिएँ लगभग 8-9 वर्ष अगाडि।
1: ए, 8-9 वर्ष अगाडि फोन गर्नुभएको थियो कार्यक्रममा?
2: हजुर हजुर हो।
1: अनि आज फोन लाग्यो होइन त?
2: आज फोन लाग्यो अनि अब यसो खुसी लाग्यो।
1: हजुर हजुर कपिलजी, त्यति बेला बनेको साथीहरू कोही हुनुहुन्छ कि हुनुहुँदैन?
2: दुईजना अहिले पनि सम्पर्क हुनुहुन्छ, कहिले काहीँ वर्षमा कहिले दुई चार महिनामा पनि हुनुहुन्छ।
1: हजुर हजुर, अब साथीप्रतिको भावना भनेर यहाँले सम्पर्क नम्बर छोडिदिनुहोस् ल।
2: हुन्छ, म चाहिँ डिस्ट्रिब्युटर मान्छे हो, म एउटा एजुकेटेड पनि हो, तपाईँहरूले अब मुस्किल हाल्नु मिल्छ कि मिल्दैन भनौँ, मलाई मेसेज लेख्नु पर्छ मिल्छ कि मिल्दैन भनेर सबै मिल्छ, म एजुकेटेड हो, मलाई सबै कुरा थाहा हुन्छ, सबै कुरा हुन्छ। म नेपाल बाहिर सिकाउने गाउँमा काम गर्ने विधा कर्मचारी हो, आज म विशेष कारण बस्नु अफिस गएन।
1: हजुर,
2: त्यसको लागि अब अपाङ्ग तपाईँको व्यक्तिहरूलाई साथ सहयोग माया र विशेष गरी त मानवता नै सबै कुरा, एउटा कुनै गर्ने कुनै उहरूले ऊ रोक्दैन, साथीहरूलाई जो चाहनुहुन्छ अपाङ्ग तपाईँको व्यक्ति माया गर्नुहुन्छ, उहाँहरूको लागि मेरो सम्पर्क नम्बर दिन चाहन्छु।
1: हजुर,
2: 9-8-5-10-9-9-8-2-8 9-8-5-1-0-9-9-8-2-8 फेरि पनि गरौँ चाहेँ 9-8-5-1-0-9-9-8-2-8
1: हजुर
2: भन्दै तपाईँहरूबाट उजित हुन चाहन्छु, धन्यवाद।
1: हस् त छुट्यौँ है बाबाई। कपिल बिका हुनुहुन्थ्यो हामीसँग, कैलाली घर अहिले चाहिँ काठमाडौँमै हुनुहुन्छ र उहाँले टेलिफोन गर्नुभयो साथी भन्नको लागि। उहाँले आफ्नो बारेमा पनि भन्नुभएको छ, साथी भन्नको लागि आग्रह गर्नुभएको छ। तपाईँहरूले टेलिफोन गर्नुहोला, साथी बन्नुहोला भन्न चाहेँ र कन्ट्याक्ट नम्बर जुन दिनुभएको छ त्यो कन्ट्याक्ट नम्बरमा फोन गर्नुभयो भने साथीको लागि हात अगाडि बढ्छ। यति भन्दै अब मैले टेलिफोन एकछिन थाँतिराख्छु र तपाईँका म्यासेजतर्फ लाग्छु। बिरु छेत्रीले सल्यानबाट सुन्दैछु भनेर लेख्नुभएको छ र 98-43-15-74-52 टेलिफोन गर्न आग्रह गर्नुभएको छ। रविनजीले नमस्कार लेख्नुभएको छ, उहाँलाई पनि हाम्रो नमस्कार छ। लिम्बुनी कान्छी एन्जिला राईले भोजुरबाट उहाँले आफ्नो नम्बर छोड्नुभएको छ, 97-62-96-87-52 एन्जिलाजीको नम्बर हो। विराज राईले इलामबाट सुन्दै हुनुहुन्छ र 98-65-48-41-05 कन्ट्याक्ट गर्न आग्रह गर्नुभएको छ। त्यसै गरी रियम रुबी बान्तवाले उदयपुरबाट उहाँले म्यासेज गर्नुभएको छ, 98-65-44-18-49 उहाँलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ रियमजीलाई। प्रेम श्रेष्ठले दोलखाबाट हामीलाई सुन्दै हुनुहुन्छ, 98-44-60-17 प्रेमजीको नम्बर हो, उहाँले नम्बर छोड्नुभएको छ। त्यसै गरी कमला मुखियाले नमस्कार लेख्नुभएको छ, नमस्कार छ। कुशल राईले माई फेभरेट रेडियो भन्नुभएको छ, थ्याङ्क यू सो मच भन्न चाहन्छु। त्यसै गरी राई सुशीलले सरलाई देखि 97-46-83-19-68 कल गर्न आग्रह गर्नुभएको छ। स्वर्णिम राईले उहाँले चाहिँ मिस यु भन्नुभएको छ सबैको लागि, हाई मिस यु भन्नुभएको छ, सबैलाई सम्झनु भएको छ। सुस्मिता राईले उदयपुरबाट सुनिरहनु भएको, उदयपुर घर भएको र अहिले चाहिँ विराटनगरबाट सुन्दैछु भनेर लेख्नुभएको छ। थ्याङ्क यू सो मच भन्छु सबै सबैको लागि, सुनेर आफूले प्रतिक्रिया दिनुभएकोमा तपाईँलाई पनि थ्याङ्क यू भन्दै राख्छु। साङ्गीतिक कोसेली नरेन्द्र प्यासीको स्वरमा रहेको छ आशिष अविरलको सङ्गीतमा।

0: हजुर, कार्यक्रम के तिमी मेरो साथी बन्छको अन्तिम अन्तिम प्रहरमा हामी प्रवेश गरिसकेका छौँ। फेरि पनि म टेलिफोनतर्फ लाग्छु। हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो,
1: हजुर नमस्ते सिस्टर।
0: नमस्कार नमस्कार, को बोल्दै हुनुहुन्छ होला? यहाँको शुभ नाम?
1: म गुराज सरोज, साराती रथुमबाट।
0: हजुर गुराजी, ल भावना भनेर साथीलाई सम्पर्क नम्बर छोड्नुहोस् है।
1: हुन्छ, मलाई सबै साथी मनपर्छ, म चाहिँ नम्बर छोडिहाल्छु ल सिस्टर।
0: एकदमै,
1: मेरो नम्बर रहेको छ 9864182248, 9864182248। असल साथी भनेर छुट्टिन्छ, नमस्ते गौ है।
0: बाई बाई, गुराजी हुनुहुन्थ्यो हामीसँग, हाम्रो माझबाट गइसक्नु भएको छ। अब भने टेलिफोनको अन्तिम टेलिफोन म रिसिभ गर्छु र केही म्यासेज पढेर तपाईँका माझबाट बिदा माग्नेछु। हाम्रो साथमा को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो,
2: हेलो नमस्ते, नमस्कार।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला?
2: म इलामबाट बिन्दास नयन राई बोल्छु।
0: हजुर बिन्दासजी, आजको अन्तिम कलर तपाईँ हुनुभयो।
2: हजुर हजुर,
0: इलामबाटै
2: जाउँ है।
0: हजुर एकदमै, भावना भनेर सम्पर्क नम्बर छोडिदिनुहोस् है।
2: हुन्छ, जसमा चाहिँ इलामबाट बोलिरहेको छु, बिन्दास नयन राई, जस मलाई साथी बनाउन सक्नुहुन्छ तपाईँहरूले भन्न चाहन्छु। र मेरो नम्बर एनटिसीको नम्बर रहेको छ 9842101315। वान सेकेन्ड, 9842101315। र एनसेल नम्बर रहेको छ 9813842154, 9813842154 भन्न चाहन्छु। एकचोटि एनटिसी नम्बर दोहोऱ्याउन चाहन्छु, 9842101315 भन्दै सोध्न चाहन्छु। ओके, बाई बाई।
0: बाई बाई बिन्दास नयन हुनुहुन्थ्यो इलामबाट, हाम्रो माझबाट गइसक्नु भएको छ। अब टेलिफोन गर्ने प्रयास नगर्नुहोला र म म्यासेजतर्फ लाग्दैछु। सङ्गीता लामा सङ्गीतजीले हामीलाई दोलखाबाट लेख्नुभएको छ, 9749472728020 कन्ट्याक्ट गर्नको लागि साथीलाई आग्रह गर्नुभएको छ। त्यसै गरी अन्जर इस्लामजीले लेख्नुभएको छ, सुन्दै रहनुभएका सम्पूर्ण साथीहरूलाई राम्रो साथी मिलोस् भन्नुभएको छ अन्वर इस्लामजीको यो भनाई। त्यसै गरी भोजपुरबाट सानो केसीले 9910342969 कन्ट्याक्ट गर्न आग्रह गर्नुभएको छ, साथीको लागि नम्बर छोड्नुभएको छ। सन्देश कुइकेलजीले 9869168824 कन्ट्याक्ट गर्नको लागि आफ्नो नम्बर छोड्नुभएको छ। वीर लामाले 9746283434 कन्ट्याक्ट गर्न आग्रह गर्नुभएको छ भने राजाराम रायमाझीले 9845520630 साथी बन्नको लागि आग्रह गर्नुभएको छ। यी म्यासेजसहित र तपाईँका टेलिफोनसहित अब भने हामी छुट्टिने बेला भएको जानकारी गराउन चाहन्छु। एउटा साङ्गीतिक कोसिल तपाईँका माझमा छोड्न चाहन्छु। आज हामीलाई टेलिफोन गरेर साथ दिनुभयो, अनलाइन सुनेर साथ दिनुभयो, म्यासेज लेख्नुभयो, जसको टेलिफोन लायो तपाईँहरूको लाई थ्याङ्क यू भन्न चाहन्छु। र जसको टेलिफोन लागेको छैन अर्कोचोटि टेलिफोन लागोस् भन्ने कामना पनि गर्न चाहन्छु। र हामीलाई सुनेर, रेडियो नेपाल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई थ्याङ्क यू सो मच भन्दै प्रविधि कन्ट्रोल रुमबाट मलाई साथ दिने प्राविधिक मित्र साथी देवकी भण्डारीलाई थ्याङ्क यू सो मच भन्छु। र कविता कृष्णमूर्तिको स्वरमा रहेको यो गीत तपाईँलाई सुम्पन चाहन्छु। दिनेश अधिकारीको रचना रहेको छ, रञ्जित गजमेरको सङ्गीत रहेको छ। यो गीतपछि तपाईँहरू ठिक एक बजेको समाचार सुन्नुहुनेछ। एक बजेको समाचार सुनिसकेपछि कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। हस्त नमस्कार, शुभ दिन।

0: यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। संघीय संसदका दुवै सदनको बैठक अहिले केही बेरमा सिंहदरबारमा बस्दैछ। आज बस्न लागेको प्रतिनिधि सभाको बैठकमा विभिन्न विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ। सभामुख डोल प्रसाद अर्यालले खानी तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने कार्यसूची छ। बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यसै गरी राष्ट्रिय सभाको बैठक 1:15 सिंहदरबारमा बस्दैछ। आजको बैठकमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ। कञ्चनपुर स्थित महाकाली नदीमा जलस्तर खतराको तह पार गरेपछि शारदा ब्यारेजमा 4 पाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। इलाका प्रहरी कार्यालय गड्डा चौकीका प्रमुख प्रहरी नायब उपरीक्षक जीवन गुरुङका अनुसार आज बिहानदेखि महाकाली नदीमा पानीको सतह 1,00,000 क्युसेक नाघेपछि 4 पाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। शारदा ब्यारेजमा भारतीय पक्षले पानीको बहाव 1,00,000 क्युसेक पुगेपछि 4 पाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाउँदै आएको छ। महाशाखाले महाकाली नदी र कञ्चनपुरका ससाना नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ। लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका 9 सडक खण्ड पहिरो, सडक भासिने तथा नदी कटानका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। काभ्रे प्लाञ्चोक सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै खुर्कोट नेपालथोक कटुञ्जे बेसी सिन्धुली सडक खण्डमा बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधनको आवत जावत रोकिएको छ। त्यसै गरी मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। सिन्धुपाल्चोकको अरनीको राजमार्ग सडक भासिएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। रसुवाको पासङ लामो सडक खण्ड त्रिशुली नदीले कटान गरेपछि अवरुद्ध भएको छ भने त्रिशुली मैलुङ स्याफ्रुबेसी जाने सडक खण्डमा यातायात सञ्चालन हुन सकेको छैन। त्यस्तै सङ्खुवा सभाको कोशी राजमार्ग सडक भासिएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ भने खाँदबारी किमाथाङका सडक खण्डमा सडक भासिएको प्रहरीले जनाएको छ। नागपञ्चमी पर्व आज परम्परा अनुसार नागको पूजा अर्चना गरी मनाइँदैछ। घरको मूल ढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ। हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी मनाइन्छ। यस वर्ष जेठमा अधिक मास परेका कारण सौर मास अनुसार भदौको पहिलो दिन आज यो पर्व परेको हो। नागको तस्विर टाँस्दा वर्षभर घरमा नाग सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्राध्यापक डाक्टर देवमरी भट्टराईले जानकारी दिनुभयो। थारू समुदायले आजै परम्परागत रूपमा गुरही पर्व मनाउँदैछन्। विशेष गरी पश्चिमी तराईमा मनाइने गुरही पर्वका अवसरमा शुभकामना दिनुहुँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले नागपञ्चमी अर्थात् गुरही तथा गुडिया पर्वले सामाजिक सद्भाव, आपसी सम्मान र एकतालाई बलियो बनाउने बताउनु भएको छ। बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदैछ। पहाडी समुदायले हरेक वर्ष भदौ संक्रान्तिका दिन ओल्के पर्व मनाउने गरेका छन्। ओल्केलाई अन्य चाडपर्व सुरु हुने जेठो पर्वका रूपमा समेत लिने गरिएको जानकारहरू बताउँछन्। ओल्को भन्नाले उपहार र कोसेली भन्ने बुझिन्छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। विज्ञापन र सन्देश।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *14# हेस डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको वार्षिक संयुक्त सैन्य अभ्यासमा भारी कटौती गर्न निर्देशन दिनुभएको छ। दक्षिण कोरियाले इरान विरुद्धको अमेरिकी युद्धमा सहयोग गर्न अस्वीकार गरेको तथा उत्तर कोरियाली नेता किम जोङ उनसँग आफ्नो सम्बन्ध राम्रो रहेको भन्दै ट्रम्पले पेन्टागनलाई यस्तो निर्देशन दिनुभएको हो। ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै आजदेखि सुरु भएको संयुक्त सैन्य अभ्यास महँगो हुनुका साथै उत्तर कोरिया का लागि पूर्ण रूपमा अनुपयुक्त र शत्रुतापूर्ण सन्देश भएको बताउनु भएको छ। अब मौसम। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग तथा तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यसका साथै रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो एक बजेको समाचार। सकियो, रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।
4: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम साप्ताहिक कृषि गतिविधि। साताभरि कृषि क्षेत्रमा भए गरेका विविध कृषि गतिविधिहरूको सङ्गालो साप्ताहिक कृषि गतिविधि।
5: कृषक दाजुभाइ तथा दिदीबहिनी, साप्ताहिक कृषि गतिविधि अन्तर्गत आजको कार्यक्रममा हामी साताभरिका कृषि समाचार, मौसम पूर्वानुमान र यो साता कृषकहरूले गर्नुपर्ने कृषि कर्म बारेको जानकारीमूलक सामग्री प्रस्तुत गर्दैछौ। आउनुहोस् कार्यक्रम सुरु गरौँ कृषि समाचारबाट।
6: वन तथा भू संरक्षण विभागको आयोजनामा ललितपुरको खुमलटार स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको सभाहालमा सामुदायिक वन दिवस तथा राष्ट्रिय पुरस्कार वितरण समारोह सम्पन्न भएको छ। विक्रम सम्बत 2030 साउन 25 गते सिन्धुपाल्चोकको ठोकर्पा पञ्चायत, हाल सुनकोशी गाउँपालिकामा स्थानीय समुदायलाई वन संरक्षणको जिम्मेवारी सुम्पिएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष साउन 25 गते यो दिवस मनाउँदै आएको छ। कार्यक्रममा प्रस्तुत गरिएको विशेष प्रतिवेदन अनुसार नेपालको कुल भूभागको 46% क्षेत्र वन जङ्गलले ढाकेको छ। प्रदेशगत आधारमा बागमती प्रदेशमा सबैभन्दा बढी 60.93% वन तथा झाडी क्षेत्र रहेको छ भने मध्य प्रदेशमा सबैभन्दा कम 26.40% क्षेत्र मात्र ओगटेको छ। त्यस्तै नेपालमा 15,826 प्रजातिका प्राणी र 12,102 प्रजातिका वनस्पति तथा ढुसी लगायतका वनस्पतिहरू दर्ता भएका छन्। वन क्षेत्रको जग्गा अन्य प्रयोजनको लागि उपलब्ध गराइएको विवरण व्यवस्थित गर्ने एनएफपिओपी सफ्टवेयर र वन प्रमाणीकरण प्रणालीको उद्घाटन कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले गर्नुभयो। यसका साथै वन्यजन्तु व्यवस्थापनमा सहजताका लागि डिभिजन वन कार्यालय मकवानपुर र झापालाई डाट गन हस्तान्तरण गरिएको थियो। कार्यक्रममा मन्त्री चौधरीले हाल देशभर रहेका 26,000 भन्दा बढी उपभोक्ता समूहहरू मार्फत 26,00,000 हेक्टर राष्ट्रिय वनको संरक्षण र सदुपयोग भइरहेको जानकारी दिनुभयो। साथै उहाँले सामुदायिक वनमा आधारित उद्यम विकासलाई प्राथमिकता दिँदै वनजन्य वस्तुको मूल्य अभिवृद्धि, बजारीकरण र रोजगारी सिर्जनामा विशेष जोड दिइने बताउनुभयो।
7: वन व्यवस्थापनलाई आर्थिक, सामाजिक र वातावरणीय रूपमा सशक्त बनाई दिगो विकास, जलवायु अनुकूलन, जैविक विविधता संरक्षण र सुशासन प्रवर्धन गर्नका लागि युवा र तिनै तहको सरकार, समुदाय, निजी क्षेत्र र विकास साझेदारको निरन्तर सहकार्य रहनेछ भन्ने मैले विश्वास लिएको छु। सामुदायिक वनमा आधारित उद्यमलाई विकासलाई प्रोत्साहन दिए वनजन्य उत्पादनको मूल्य अभिवृद्धि, प्रशोधन, बजारीकरण र हरित रोजगारीमा सिर्जनामा जोड दिने लक्ष्य लिएका छौँ।
6: मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले जीविकोपार्जनबाट अर्थोपार्जनको बाटोमा सरकार अघि बढिरहेको र नयाँ ज्ञान तथा सिप नयाँ पुस्तामा पुर्याउन ऐन, नियम तथा कार्यक्रमहरू ल्याइने बताउनुभयो। साथै उहाँले प्रकृतिमा आधारित स्थानीय उत्पादन बढाउँदै उद्योगको रूपान्तरण गर्न कानुनी सहजता बनाइने उल्लेख गर्नुभयो।
8: कानुनी अडचनहरू छन्, अहिले सरकारले चाहिँ अब कानुनीहरूलाई अलिकति फराकिलो तरिकाले जाउँ, सहज बनाउँदै लैजाऊ भनेर हामी प्रयासरत छौँ र वन ऐनको संशोधनको चरणमा पनि छौँ। हाम्रा उपलब्धिलाई कुनै किसिमले आघात नपुग्ने गरी त्यसलाई नयाँ सिराबाट नयाँ यात्रामा कसरी लैजान सक्छौँ, कुन आर्टिकलमा के दफामा के थप्दाखेरि यो प्रक्रिया सुरु हुन सक्छ।
6: स्रोत र साधनलाई वैज्ञानिक तरिकाले उपयोग गरेर ग्रामीण तथा राष्ट्रिय अर्थतन्त्रमा वनको महत्वपूर्ण योगदान हुनुपर्ने वन विज्ञान अध्ययन संस्थानका डिन ठाकुर सिलवालले जोड दिनुभयो। त्यसै गरी समुदायमा आधारित वनलाई विकास र जनताको समृद्धिसँग जोडेर वृहत रूपमा लैजान सबैको पहल आवश्यक रहेको बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव जीवनाथ पौडेलले भनाइराख्नुभयो।
9: जनताको आवश्यकता र जनताको कार्यक्रमको रूपमा अगाडि बढाउन हामी सबै पोलिसी लेभलमा बस्नेदेखि लिएर इम्प्लिमेन्टेसन लेभलमा बस्नेदेखि लिएर संरक्षण साझेदारहरू सबैमा त्यो किसिमको चाहिँ भोलि हामीलाई प्रेरणा जागोस्, हाम्रा कार्यक्रमहरू त्यहीतिर लक्षित हुन्।
6: डब्लुडब्लुएफ नेपालका प्रतिनिधि डाक्टर घनश्याम गुरुङले भौतिक निर्माण वातावरण मैत्री बनाएर पानीको स्रोत संरक्षण र प्रदूषण नियन्त्रण गर्न आवश्यक रहेको तथा आर्थिक लाभ लिन नीतिगत एवं व्यवहारिक रूपमा लाग्नुपर्ने बताउनुभयो।
10: नेचर पोजिटिभ भइराख्नलाई जति जे भने पनि अझ पनि हाम्रो भौतिक निर्माण यति द्रुत गतिमा छन्, यसलाई वातावरण मैत्री र क्लाइमेट स्मार्ट बनाउन सकिन भने अझ पनि ठुलो चुनौती थप्नेवाला देख्छु।
6: नेपालमा हाल 39,245 समुदायमा आधारित वन व्यवस्थापन इकाइ मार्फत 26,43,849 सेक्टर वन क्षेत्र व्यवस्थापन भइरहेको छ। यसमध्ये 23,162 सामुदायिक वन समूहले 24,09,825 हेक्टर वन क्षेत्र ओगटेका छन्, जसबाट करिब 39,12,000 घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन्। समुदाय संस्कृति पहिचान र पर्यावरण सँगसँगै जडीबुटी र उद्योगसँग जोडेर हेर्न आवश्यक रहेको विचार सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारीले व्यक्त गर्नुभयो। नेपाल वन परिषद मार्फत विज्ञहरू परिचालन गर्ने कार्यले छिट्टै सार्थकता पाउने वन प्राविधिक संघका अध्यक्ष राकेश कडले भनाइराख्नुभयो। वन तथा भू संरक्षण विभागका उपमहानिर्देशक राजीव कुमार झाले सामुदायिक वनमा युवा सहभागिता, नवप्रवर्धन र भविष्यको दिशा शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै सामुदायिक वनको नेतृत्वमा युवा सहभागिता चिन्ताजनक रूपमा न्यून रहेको उल्लेख गर्नुभयो। त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डाक्टर राजेश कुमार राईका अनुसार दिगो वन व्यवस्थापनले काठ र रोजगारी मात्र नभई डडेलो र पहिरो न्यूनीकरण, कार्बन अन्वेषण, जलाधार संरक्षण र जैविक विविधता अभिवृद्धि जस्ता बहुआयामिक सहलाभहरू प्रदान गर्दछ।
11: अब हामी त्यो एसेटलाई क्यापिटलमा बनाउने हो भने बजारलाई पनि, त्यो बजारलाई नसोचेसम्म अब हाम्रा सामुदायिक वनवालाहरू चलायमान हुनेवाला। अब हामीले नयाँ चरणमा जाँदा तिनवटा कुरा सोच्नु पर्छ, एउटा बजार, एउटा संस्थागत परिवर्तन र अर्को प्रविधिको प्रयोग।
6: वन तथा भू संरक्षण विभागका महानिर्देशक धीरेन्द्र कुमार प्रधानले वन प्रवर्धनमा युवाहरूको सहभागिता अझै कम देखिएकोले नयाँ नयाँ प्रविधि भित्राएर युवाहरूलाई आकर्षित गराउन सकिने बताउनुभयो। सामुदायिक वन दिवसको अवसरमा वन तथा वातावरण संरक्षणको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने सामुदायिक वन कर्मचारी, निजी साझेदारी तथा कबुलियती वन समूहलाई गणेशमान सिंह वन राष्ट्रिय पुरस्कार लगायत विभिन्न 5 विधामा राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो। संघीय लोक सेवा आयोगबाट नेपाल कृषि सेवा अन्तर्गत राजपत्राङ्कृत तृतीय श्रेणीमा नवनियुक्त हुनुभएका अधिकृतहरूका लागि हरियर भवनमा सेवा प्रवेश तालिम सुरु भएको छ। कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरियर भवनको आयोजनामा साउन 26 गतेदेखि सुरु भएको तालिम 21 कार्य दिनसम्म सञ्चालन हुनेछ। सार्वजनिक सेवालाई थप प्रभावकारी, उत्तरदायी र प्रविधि मैत्री बनाउने उद्देश्यका साथ अधिकृत स्तर सेवा प्रवेश तालिम 21 कार्य दिन सञ्चालन हुनेछ। यस तालिममा 16 नवनियुक्त प्राविधिक कर्मचारीहरूको सहभागिता रहेको छ, जसमध्ये 6 संघ अन्तर्गतका र बाँकी 10 समायोजन भई स्थानीय तहमा सेवा प्रवाह गर्ने अधिकृतहरू हुनुहुन्छ। सहभागीहरूमा विषयगत रूपमा पशुपक्षीतर्फ 9, खाद्यतर्फ 4, कृषितर्फ 2 र मत्स्य समूहका 1 अधिकृत हुनुहुन्छ। तालिमले नवप्रवेशी अधिकृतहरूमा सार्वजनिक सेवाका आधारभूत मूल्य मान्यता, व्यावसायिक दक्षता र कार्य सम्पादन क्षमतामा अभिवृद्धि ल्याउने अपेक्षा गरिएको छ। साथै आगामी दिनमा आआफ्नो कार्यक्षेत्रमा जिम्मेवारीहरू पारदर्शी र नतिजामुखी रूपमा सम्पादन गर्नका लागि चाहिने व्यवहारिक ज्ञान तथा सिप विकासमा यस तालिमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि सूचना तथा प्रशिक्षण केन्द्र र सार्वजनिक सेवा प्रसारण नेपाल नेपाल टेलिभिजन बीच कृषि कार्यक्रम निर्माण तथा प्रसारणका लागि सम्झौता भएको छ। सम्झौता अनुसार आइतबारदेखि शुक्रबारसम्मका कार्यक्रम केन्द्रले उत्पादन गर्नेछ भने शनिबारको टेलिश्रृङ्खला नेपाल टेलिभिजन आफैले निर्माण गरी प्रसारण गर्नेछ। कृषि सूचना तथा प्रशिक्षण केन्द्रका प्रमुख सबनम शिवाकोटी र सार्वजनिक सेवा प्रसारण नेपालका कायम कायम प्रमुख प्रशासकीय अधिकृत आरती चटोटले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ। हस्ताक्षर कार्यक्रममा कृषि सूचना तथा प्रशिक्षण केन्द्रका प्रमुख शिवाकोटीले कृषि क्षेत्रका विविध गतिविधि समेटिएका कार्यक्रम प्रसारण गर्ने गरी सम्झौता गरिएकाले निरन्तर समन्वय र सहकार्य मार्फत कार्यक्रमलाई अझ प्रभावकारी बनाउन आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो। कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यवाहक अध्यक्ष उर्वशी बस्नाथले दुई संस्था बीचको लामो सहकार्यलाई अझ मजबुत बनाइने बताउनुभयो। यस्तै कायमुकायम प्रमुख प्रशासकीय अधिकृत आरती चटोरले यस्ता प्रविधिमूलक कार्यक्रमले समाजमा कृषकलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। सम्झौता अनुसार कृषि सम्वाद, नवीन कृषि प्रविधि, किसान प्रश्न मञ्च, सफल कृषक, कृषिमा महिला, साप्ताहिक कृषि गतिविधि र टेली श्रृङ्खला जस्ता सूचनामूलक कार्यक्रमहरू उत्पादन भई प्रसारण हुनेछन्। विक्रम सम्वत 2055 सालदेखि निरन्तर सहकार्य गर्दै आएका दुई संस्थाको पुनः सम्झौताले देशभरका किसानलाई समय सापेक्ष कृषि सूचना र प्रविधि प्राप्त गर्न थप मद्दत पुग्ने अपेक्षा गरिएको छ। कृषक दाजुभाइ तथा दिदीबहिनी, अबको क्रममा मौसम पूर्वानुमान। गत सत्ताभर मनसुनी वायुको प्रभावले देशका अधिकांश केन्द्रहरूमा वर्षा मापन भएको छ। बागमती, गण्डकी र कोशी प्रदेशका थोरै केन्द्रहरूमा 100 मिलिमिटर भन्दा बढी साप्ताहिक कुल वर्षा मापन भएका छन्। देशभरमा वर्षा मापन भएका अधिकांश केन्द्रहरूमा सरदर भन्दा कम वर्षा मापन भएको छ। सबैभन्दा बढी गण्डकी प्रदेशको कास्की जिल्लाको लुम्ले केन्द्रमा 179.1 मिलिमिटर साप्ताहिक कुल वर्षा मापन भएको छ। गत साता देशका अधिकांश केन्द्रहरूमा साप्ताहिक औसत अधिकतम तापक्रम र साप्ताहिक औसत न्यूनतम तापक्रम दुवै सरदर भन्दा बढी मापन भएका छन्। देशभर नै मनसुनी वायुको प्रभाव रहनेछ। साताको सुरुमा मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थान भन्दा उत्तर अथवा पूर्वमा सरदरको आसपासमा नै रहने सम्भावना छ। साताको मध्यमा देशभर सरदर स्थानकै आसपासमा रहने, साताको अन्त्यमा पूर्वी भूभागमा सरदर भन्दा केही माथि रहने सम्भावना छ। हिमाली भूभागका गण्डकी, लुम्बिनी, कडाली र सुदूरपश्चिम प्रदेशमा साताभर धेरै स्थानमा मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। कोशी र बागमती प्रदेशमा साताको सुरुमा केही स्थानमा, साताको मध्य र अन्त्यमा थोरै स्थानमा मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। साताको सुरु, मध्य र अन्त्यमा एक दुई स्थानमा भारी वर्षा अथवा हिमपातको सम्भावना छ। त्यसै गरी पहाडी भूभागका कोशी र बागमती प्रदेशमा साताको सुरुमा केही स्थानमा, मध्य र अन्त्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरु, मध्य र अन्त्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशमा साताको सुरु, मध्य र अन्त्यमा एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। त्यसै गरी कोशी र मध्य प्रदेशमा साताको सुरुमा थोरै स्थानमा, मध्य र अन्त्यमा केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साताभर केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको सुरुमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ। कोशी प्रदेशको तराई तथा मध्य प्रदेशमा अधिकतम तापक्रम हल्का बढ्ने तथा बाँकी भूभागमा अधिकतम र न्यूनतम दुवै तापक्रममा उल्लेखनीय परिवर्तन नहुने सम्भावना छ। त्यसकारण कृषि अथवा पशुपक्षी पालन गर्दा आफ्नो ठाउँको मौसमलाई ध्यान दिएर कृषि कर्म गर्न हुन हामी अनुरोध गर्दछौँ। कृषक दाजुभाइ तथा दिदीबहिनी, अबको क्रममा यो सता कृषकहरूले गर्नुपर्ने मुख्य कृषि कर्म। धान बालीमा हरियो मलको रूपमा तयार भएको यो झोला 20 केजी प्रति कट्ठा अथवा 30 केजी प्रति रोपनीका दरले प्रयोग गर्नुपर्छ। यो झोला वृद्धिका लागि कम्तीमा 10 दिनसम्म धान खेतमा पानीको गहिराई 5-10 सेन्टिमिटर कायम गर्नुपर्छ। साथै खेतमा पानी तथा यो झोला बगेर जान दिनु हुँदैन। असार महिनामा लगाएको र खेतमा राम्रोसँग ढाकेको अवस्थाको यो झोलालाई धानको पहिलो गोडाईमा राम्रोसँग माटोमा मिलाउनु पर्छ। धान बालीमा झारपात व्यवस्थापनका लागि 20 पाइरिबेक 10 10% यासी 25 लिटर पानीमा 12 एमएल का दरले 1 रोपनीमा अथवा 17 लिटर पानीमा 8 एमएल को दरले एक कट्ठामा धान छरेको 15-25 दिनभित्र माटोमा छिपछिपे पानी भएको अवस्थामा फ्ल्याट फ्यान नोजलको प्रयोगले स्प्रे गर्नुपर्छ। धान रोपेको 2-3 हप्तापछि खेतमा निरन्तर पानी जमेको अवस्थामा धान बालीमा फेद कुहिने रोग लाग्ने हुनाले नियमित अवलोकन गर्नुपर्छ। नियन्त्रणका लागि बोटहरू उखेलेर नष्ट गर्नुपर्छ। प्रकोप ज्यादा देखिएमा खेतमा जमेको पानी निकास गरेपछि 2 ग्राम बेबिस्टिन प्रति लिटर पानीमा मिसाई 8-10 दिनको फरकमा 2-3 पटक बोट भिज्ने गरी छर्कनुपर्छ। धान रोपेको 25-30 दिनपछि गाँस आउने समयमा नेपाल कृषि अनुसन्धान परिषदबाट सिफारिस गरिएको मात्रा अनुसार युरिया ट्रप ड्रेस गर्नुपर्छ। युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी ट्रप ड्रेस गर्ने समयमा छर्कनुपर्छ। धानमा ट्रप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टासम्म खेतमा पानी बग्न दिनुहुँदैन। सबै किसिमका फलफूल तथा तरकारी बालीमा मौसमको अवस्था हेरेर कडा घाम लागेको, धेरै हावा नलागेको, पानी परिरहेको बेला नपारी विषादी छर्कनुपर्छ। बर्सातको समयमा विषादी छर्कँदा स्टिकर मिसाएर मात्र प्रयोग गर्नुपर्छ। साथै विषादी छर्कँदा विशेष सावधानी अपनाउनु पर्छ। स्याउको फल परिपक्व नहुँदै टिप्दा फलको आकार सानो, स्वाद अमिलो तथा टर्रो, रङ नचढेको, वासना नभएको तथा भण्डारणमा स्काल्ट विकृतिले फल खैरो भई गुणस्तर बिग्रिने हुँदा सामान्यतया फलमा जात अनुसारको रङ चढी पूर्ण रूपमा परिपक्व भई खान तयार भएपछि मात्र टिप्नुपर्छ। स्टोन अथवा इपिको ट्रायल विधिबाट कलमी गरेको आँपको नर्सरीमा 80-90% भन्दा कम आर्द्रता भएमा बेला बेलामा पानी छर्कनुपर्छ। साथै कलमी गरेको भागभन्दा तलबाट फलाएका मुनाहरू हटाउनुपर्छ। मध्य पहाडका बारी जग्गामा भदौमा रोप्नका लागि जनकदेव, डेजिरे, कार्डिनल, कुमल सेतो 1, कुमल लक्ष्मी, कुमल उज्जवल, कुमल उपहार, कुमल विकास मध्ये उपलब्ध जात शीत भण्डारणबाट निकाली उज्यालो प्रकाश आउने ठाउँमा फिजाएर हरियो टुसा आउन दिनुपर्छ। रायो बालिका, मनाकामना, कुमल चौडापात, कुमल रातोपात आदि जातहरूको नर्सरी राख्दा पानी जम्न दिनु हुँदैन। नर्सरी राख्दा एक भित्ता अथवा बनाऊ 15-20 cm अग्लो र 1 मिटर चौडाइको ब्याड बनाई 4 अङ्गुल अथवा 5 cm फरकमा लाइन कोरेर पातलो गरी बिउ राखी हल्का माटोले पुरेपछि छापो दिनुपर्छ। तराई र मध्य पहाडमा 40 दिने र मिनी अर्ली जातको मुला लाइनदेखि लाइनको दूरी 45 cm र बोटदेखि बोटको दूरी 25 cm हुने गरी 2-3 cm गहिराईमा रोप्नुपर्छ। मध्य पहाडका जिल्लामा सिमी र बोडीका बिउ उत्पादनका लागि सिफारिस गरिएका जातका बिउहरू मौसमको अवस्था हेरी ट्याङ उठाएर मात्र रोप्नुपर्छ। खुर्सानी बालीमा ढुसीको कारण बोट ओइलाउने रोग लागेमा पानी निकासको उचित प्रबन्ध गर्नुपर्छ। रोगी बोटहरू हटाउनुपर्छ। प्रकोप भएमा कपरयुक्त विषादी 2 ग्राम प्रति लिटर पानी मिसाई 7-10 दिनको फरकमा 2-3 पटक जरा र वरिपरिको माटो भिज्ने गरी छर्कनुपर्छ। बर्सातको समयमा गाई भैँसी र भेडा बाख्रामा चरचरी रोग देखा पर्न सक्ने र सो रोगले उच्च ज्वरो समेत आउने हुँदा यसको उपचारका लागि पेनिसिलिन औषधिको सुई प्राविधिकको सहयोगमा 10,000 IU प्रति केजी शारीरिक तौल अनुसार मासुमा 5-6 दिनसम्म लगातार लगाउनुपर्छ। यसको उपचारका लागि प्राविधिकसँग परामर्श लिनुपर्छ। हाल सुँगुर बङ्कुरमा अफ्रिकन स्वाइन फिभरको जोखिम बढ्दै गएको हुँदा फार्ममा जैविक सुरक्षाका विधिहरू अपनाउनु पर्छ। रोगी बङ्गुरलाई अलग राख्ने, बङ्गुरको ओसार पसार तथा आउजावतमा नियन्त्रण गर्ने र गोठ सरसफाईमा ध्यान दिनुपर्छ। भल पानीसँगै आइमेरिया रोगका जीवाणु बगेर आउने, ट्राउट माछा पालन गरेको रेस्वे पोखरीहरूमा मिसिन सक्ने र ट्राउट माछामा पहेँलो दिशा गर्ने रोग देखिन सक्ने हुँदा भल तर्काउनु पर्छ। मौसम सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर 1155 फोन गर्न सक्नुहुन्छ। त्यसै गरी कृषि र पशुपालन सम्बन्धी कुनै पनि जिज्ञासा भएमा कृषि सूचना तथा प्रशिक्षण केन्द्रमा सञ्चालित किसान कल सेन्टरको फोन नम्बर 1660195000 र नारको फोन नम्बर 1135 फोन गरी आवश्यक परामर्श लिन सक्नुहुन्छ। हवस् त, यसका साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडी र महोदत्त चापागाई बिदा हुन्छौ। नमस्ते।

तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम म्युजिक क्याफे, संगीतको बेग्लै स्वाद। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम म्युजिक क्याफेमा। प्राविधिक दिदी देवकी भण्डारी र म सूर्य मोक्तानको तर्फबाट बोली त सबैको मिठो नै हुन्छ। मिठो बोल्न, राम्रो कुरा गर्न र साथ दिने वाचा गर्न कसैलाई गाह्रो हुँदैन। तर मानिसको वास्तविकता उसको बोलीले होइन, परेको बेला उसले देखाउने व्यवहारले चिन्न सकिन्छ। खुसीमा त हामीसँग हाँस्ने र रमाउने धेरै भेटिन्छन्, तर दुःख पर्दा, समस्या आउँदा वा हामीलाई साँच्चिकै कसैको साथ चाहिँदा को नजिक हुन्छ त्यही बेला सम्बन्धको वास्तविकता थाहा हुन्छ। त्यसैले कसैको मिठो बोलीबाट मात्र प्रभावित नबनौँ, उसको व्यवहार हेरौँ, उसको कर्म पनि हेर्ने गरौँ। कसैले बोलेको मिठो शब्दले केही समयका लागि मन त जित्न सकिएला, तर विश्वास भने व्यवहारले मात्र जित्न सकिन्छ भन्दै आउनुहोस् आजको म्युजिक क्याफे कार्यक्रमको सुरुवात गरौँ लोकप्रिय तथा चर्चित पाँचवटा नेपाली गीतका झलकहरूबाट।

0: तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम म्युजिक क्याफे, संगीतको बेग्लै स्वाद। भर्खरै मात्र हामीले प्रस्तुत गऱ्यौँ आजको म्युजिक क्याफे कार्यक्रममा प्रसारण गरिने चर्चित पाँचवटा नेपाली गीतका झलकहरू। विशेष गरेर यी सबै गीतहरू नयाँ पनि रहेका छन्, यद्यपि अहिले कोही साथी टेलिफोनमा आइसक्नु भएको छ र टेलिफोनमा आउनुभएको छैन। तपाईँ पहिलोचोटि हामीलाई सुन्दै हुनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरू 01-42-1121 र 01-42-1736 फोन गरेर कुनै पनि गीत सुन्न र सुनाउन सक्नुहुनेछ भने तपाईँको यदि कल लागेन भने हामी रेडियो नेपालको फेसबुक पेजमा अडियो लाइभ छौँ, त्यहाँ गएर पनि तपाईँ कमेन्ट लेख्न सक्नुहुनेछ। र अहिले पनि कोही हुनुहुन्छ टेलिफोनमा, म उहाँलाई स्वागत गरिहाल्छु। नमस्कार।
1: नमस्कार
0: हजुर। नमस्कार, नमस्ते। पहिलोचोटि नै होइन आजको कार्यक्रममा एकजना रेडियो कर्मीसँग कुराकानी गर्न पाइयो होइन? सुमीजी पछि सिक्नु भयो कि पहिल्यै सिक्नु भएको थियो, जान्नुहुन्थ्यो?
1: यो चाहिँ मलाई पहिलेदेखि नै थाहा थियो।
0: ए हो र,
1: अब अरू अरू शब्द चाहिँ हजुरबाट सिक्नु पर्ला जस्तो छ
0: है। भनेपछि मैले छुट्टै भाषाको चाहिँ ट्युसन क्लास खोल्नु पर्ला जस्तो छ।
1: हजुर, ट्युसन क्लास खोल्नु पर्यो तपाईँको, अब त्यो भाषाको लागि चाहिँ हामी पढ्नलाई आउनलाई तयार है म चाहिँ।
0: ल ठिक छ, नयाँ नौलो के छ तपाईँको?
1: नयाँ नौलो चाहिँ सबै ठिकै छ, पुरानो नै हो। र मौसमको जानकारी गराउने हो भने यो बेला चाहिँ एकदमै घाम लागिरहेको अवस्था छ, गर्मी छ भन्नुपर्छ है।
0: गर्मी छ है, हामीलाई पनि यहाँभित्र गर्मी छ। अघिसम्म चिसो चिसो लागेको थियो है, तपाईँले गर्मी छ भन्ने बित्तिकै मलाई पनि गर्मी पो लाग्न थाल्यो। तपाईँ
1: अलिकति ज्यान मोटो भएर पनि हुन सक्छ है फेरि।
0: कहिले भेट भएको थियो है तपाईँहरू मेरो?
1: हजुर हजुर,
0: तपाईँहरू मेरो भेट कहिले भएको थियो?
1: भेट भएको थियो नि पहिले, तपाईँले देखिहाल्नु हुँदो रहेछ, त्यस्तो
0: कस्तो बिर्सिने बानी छ। त्यही त ठ्याक्कै
1: सूर्यमुखानको साह्रै नराम्रो होइन
0: है, साँच्चै बिर्स्या हो कि बिर्स्या जस्तो गरे है, ठ्याक छ
1: त्यही त
0: है, मलाई पनि त्यस्तै लाग्यो। एनिवे केही छैन, रमाइलो कुराकानी गऱ्यौँ। अब कुन गीत सुनेर सुनाउने त?
1: एक नम्बरको राखिदिनुहोस् है।
0: कसलाई सुनाउन चाहनुहुन्छ?
1: अब विशेष गरी हजुरलाई अनि प्राविधिक मित्रलाई पनि अब बस्ने गीत सुनेर इन्जोय गर्नु होला भन्न चाहन्छु। अनि साथीहरू सम्झिनु पर्दाखेरि आशिष नयन बस्नेत, खण्डकाल धर्मराज, प्रकाश विश्व सुशेली, योगेन्द्र बस्नेत, एन्जल तस्तिरा, राज बान्धवा, मानबहादुर मगर, अमित अनन्त सुन्दर, हरपल रोशनी, अनि हाम्रो राज बान्धवाको जन्मदिन आउँदैछ, एडभान्स ह्याप्पी बर्थडे टु भन्न चाहन्छु। अनि लव्ली किरात, अनि खड्का सुब्बा, मेघराज कोइराला, आशिष बजगाई, पुनः जिन्दगी, कमला मुखिया, मुना मुखिया, सृजना मुखिया, बालकुमार लामा, हरिरुम्बा, वरुण चञ्चली, निमा शेर्पा, अनि राजेश कुमार माझी, शङ्कर ढकाल, उमरी सापकोटा, युवराज पोखरेल, राजु कटवाल हुनुहुन्छ, इत्राम चौधरी, सुभाष राई, सुनिल चौधरी हुनुहुन्छ, अनि प्रसन्न छेत्री, शमशेर लिम्बू, पूर्ण बहादुर सुनुङ, गगन तिर थुमेली, अभागी रमिला, विमला याम्पू, दिली सानो याम्पू, पूर्वेली आकाश राई, विवश कुलुङ, उर्मिला राई, रूपा राई, सोम कुमारी राई, अनि नरेन्द्र जिमाल हुनुहुन्छ, राजाराम राई माझी, अन्तिम बान्तवा, दिल्सा राई लगायत अब धेरै साथीहरू हुनुहुन्छ। सबै सबैलाई मिठो सम्झना र बस्ने गीत सुन्दर इन्जोय गर्नु होला भन्दै छुटिन्छु। नमस्ते।
0: ओके बाबाई, वहाँ हुनुहुन्थ्यो सुमी लिम्बुजी तेह्रथुमबाट। अर्को कोही साथी पनि टेलिफोनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गरिहाल्छु। नमस्कार।
2: हेलो,
0: नमस्ते। नमस्कार, नडराउनु न त्यसरी, आवाज त हराइसक्यो, डराएको भन्ने कि नडराएको भन्ने? आज सुरुवातमा मैले के भनेको थिएँ थाहा
2: छ?
0: बोली त सबैको मिठो नै हुन्छ, मिठो बोल्न, राम्रो कुरा गर्न र साथी नै बाचा गर्न सबैलाई गाह्रै हुँदैन रे कसैलाई। सत्य लाग्छ तपाईँलाई? अनि हजुर, अनि म पनि हजुर भन्छु त त्यसो भए। तपाईँ त एउटा हजुर भनिराख्नुहोस्, म यता एउटा हजुर भन्छु
2: होइन।
0: शुभ नाम भनिदिनुहोस् न।
2: बागलिङबाट पुनम मगर हो।
0: पुनम मगर, झोर्ले है झोर्ले?
2: झोर्ले झोर्ले दाजु।
0: आमामामा, पहिलोचोटि कुराकानी गर्दै गर्दा फर्स्टमै मैले होइन झिस्काइहालेँ। बागलुङको मगर, के मगर हो तपाईँ?
2: पुन मगर हो।
0: पुन मगर है?
2: हजुर।
0: मैले त पुनम मगर भनेको भने भनेर नाम लेखे होइन?
2: हजुर।
0: अनि पुन मगर रहेछ फेरि है?
2: हजुर।
0: पुनम पुन मगर।
2: हजुर।
0: खतरा नाम मिल्या रहेछ है तपाईँको।
2: हजुर।
0: हिले खबर तपाईँको?
2: ठिकै छ। अनि हजुरको?
0: मेरो ठिक छ एकदमै। त्यही भएर त हेर्नु त तपाईँलाई कस्तो बोलिरहेको छ तपाईँसँग।
2: यत्तिकै
0: बस्न पाइदो रहेछ। हाम्रो पनि यत्तिकै बस्ने काम पायो भने कस्तो राम्रो हुन्थ्यो।
2: आउनु नि त बागलुङतिर, अनि पाइहाल्नुहुन्छ नि।
0: है, बागलुङतिर आउनु पर्ला। अब ठिक छ, अब रमाइलो कुराकानी गरियो होइन, गर्दैछौँ। मिठो गीत पनि बज्दैछ, तिज नजिक नजिक आउँदैछ। आज त के भन्छ, नागपञ्चमी पनि मनाइरहेका छौँ हामी होइन?
2: हजुर, नागपञ्चमीको शुभकामना हजुरलाई नि।
0: अनि तपाईँलाई पनि शुभकामना। अनि त्यसपछि हामी आज चाहिँ तिजको झझलको मेटाउनको लागि एउटा गीत, होइन पुरानो गीत हो तर नयाँ रिमेक भएर आएको रहेछ, मेलिना राई र आशिष अविरलको स्वरमा रहेको सुनको चुरा, औठिनी सुनकै छ, माया जालमा परे कि क्या हो म, दिन रात झझलको उनकै छ, ओहो भन्ने गीत छ के। अब बज्दैछ, कसलाई सुनाउन चाहनुहुन्छ?
2: सर्वप्रथम त हजुरको लागि, धेरै पछि बोल्न पाएँ फेरि नि हजुरको लागि
0: हजुर धन्यवाद। अनि त्यसपछि?
2: अनि त्यसपछि अनि परिचय रहेको दिदीको लागि, अनि मेरो घर परिवारको लागि, अनि मभन्दा अगाडि पछाडि आउनेको लागि, अनि नयन बस्नेतको लागि, अनि तिलक दाईको लागि, ओम मरे लागि, अनि विनोद छेत्रीको लागि, अनि मलाई चिन्ने नचिन्ने सबैको लागि भन्दै बिदा हुन्छु। नमस्ते दाजु।
0: ओके नमस्ते झोरले। उहाँ हुनुहुन्थ्यो पुनम पुन मगरजी बागलुङबाट। अब पनि गीत नै सुनाउँछ हामी। गीत सुन्नुभन्दा अगाडि केही कमेन्टहरू पनि पढ्न चाहन्छु म होइन, धेरै साथीहरूको गुनासो छ। तपाईँले कमेन्टलाई गुनासो के अरे अपहेलना गर्नुभयो भनेर म अपहेलना होइन, सम्मान गर्छु, सेल्युट गर्छु। धर्मराजजीले लेख्नुभएको छ, नमस्कार सूर्य सर, शुभ नागपञ्चमी भन्नुभएको छ, नागको फोटोसहित पठाउनु भएको छ उहाँले। म ढकाल धर्मराज बिर्तामोड झापा घर भए हाल चाहिँ दुबईमा कार्यक्रम सुन्दैछु भन्नुभएको छ। दुबईमा रहेर पनि कार्यक्रम सुन्नुहुन्छ, कमेन्ट गर्नुहुन्छ, एकदमै खुसी लाग्यो। आज भदौ 1 गते जन्मदिन मनाउने मेरी छोरी भतिजी नोना कार्की भोजपुर घर भई हाल युएसएमा हुनुहुने साथी कला घिमिरे इलामकी बहिनी नेपाली सबिना याखा र इटरीको भाउजू बबिता गौतमलाई जन्मदिनको शुभकामना भन्दै अब बज्ने गीत सुनाउन चाहनु भएको छ। अनि राजाराम रायमाझीजीले पनि सूर्य सर अब बज्ने गीत मेरो जीवनसाथी किशोर रायमाझी लवली छोरा राम राजा रायमाझी नरेन्द्र रिमाल अरुणदी खत्री सुमी लिम्बू मुना मुखिया सृजना मुखिया सुखराम लामा ओममणि सापकोटा रामबहादुर खड्का र सूर्य लामालाई नागपञ्चमीको शुभकामनासहित अब बजाउन अब बज्ने गीत सुनाउन चाहन्छु भन्नुभएको छ। मुना मुखियाजीले सबैलाई सुनाउन चाहन्छु अब गीत भन्नुभएको छ। स्वर्णिम राईजीले पनि खोटाङबाट हामीलाई कमेन्ट गर्नुभएको छ, उहाँले चाहिँ सायामा सरु रुबी अरुण राई अतीत राई र शुक्रराज रसाइली निर्दोष दादालाई र मनको साथी जीवन कार्की घायल अभिरमन सुनवार मिनु लामन्त्री मगर लगायत धेरै साथीहरूलाई सुनाउन चाहनु भएको छ। पहिलो साङ्गीतिक कोसेली अघि हामीले तिजको कुरा सन्दर्भ निकाल्दै थियौँ, भदौ 19 गते, आज भदौ 1 गते, अब 19 दिन बाँकी छ तिज आउनलाई। तिजको झझलको मेट्नको लागि आज हामीले पहिलोचोटि नै सुनको चुरा औठिनी सुनकै छ यो गीत प्रस्तुत गर्दैछौँ।

0: अरे कि क्या हम दिन रात म पनि गीत गाउन पो थालेछु है. एनिवे कार्यक्रम म्युजिक क्याफेमा तपाईँलाई हार्दिक स्वागत छ. यति बेला मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ सहकर्मी मित्र पराग पोखरेलले. भनेदेखि तपाईँसँगै छु म सूर्य मोक्तान र कार्यक्रम आउने गर्दछ हरेक सोमबार यही समयमा होइन एक पो बिचमा. अहिले टेलिफोनमा कोही आइसक्नु भएको छ. तपाईँको सुन्दर सुन्दर कमेन्टहरू पनि बाँकी नै छन्. अहिले चाहिँ टेलिफोनमा आउनुभएको साथीसँग कुराकानी गर्न चाहन्छु. नमस्कार.
1: नमस्ते. गुड आफ्टरनुन.
0: नमस्ते. गुड आफ्टरनुन. हजुरको शुभ नाम के होला?
1: अतीत अञ्जन राई, घर उदयपुर बसाई काठमाडौँ.
0: अतीतजीको कमेन्ट पनि मेरो अगाडि ठ्याक्क छ. म पनि आज आएँ है हजुरको आत्मिक प्रोग्राममा भन्ने. कस्तो सहयोग मिलेको यार, होइन म यो गीत बज्दै गर्दाखेरि कमेन्ट कसले गरिरहेको रहेछ भनेर म हेर्दै अनि लाइक हान्दै थिएँ कि. कस्तो यो तादम्यता मिलेको के,
1: होइन
0: खतरा यार. काठमाडौँमा हुनुहुन्छ होइन अहिले?
1: हजुर, काठमाडौँमै छु. सुनिरहेको छु हजुरहरूलाई मजा.
0: काठमाडौँको बसाइ खुब तपाईँलाई फापे जस्तो छ है. फाप्नु पनि
1: फापे भन्दा पनि अब के गर्नु, कमाइ खाने भाडो यतै छ हो जस्तो लाग्यो.
0: धेरैको सपना होइन राजधानीमा बस्ने हुन्छ होइन. हामी चाहिँ राजधानी वरिपरिको भएर होला अनि त्यस्तो खालको त लाग्दैन होइन. तैपनि काठमाडौँ तपाईँले भन्नुभयो जस्तै सबैको कर्म गर्ने ठाउँ होइन,
1: कर्म
0: गरेर जीविकोपार्जन गर्ने ठाउँ पनि हो यो होइन. त्यसैले एकदमै इम्पोर्टेन्ट छ राजधानी, देशको राजधानी हो त्यहाँमाथि होइन. आज त एकदमै फेस्टिभल मनाइरहेको जस्तो फिल भइरहेछ मलाई पनि अतीत. अब तपाईँले गीत छानिसक्नु भयो अरे भनेर हाम्रो पराग सरले चाहिँ मलाई भनिसक्नु भएको छ होइन.
1: अनि
0: कसलाई सुनाउन चाहनुहुन्छ होला भनिदिनुहोस् अब. मैले पनि त्यो
1: सम्झाउनु पर्दा आज विशेष गरी नाग पञ्चमी पनि हो, सबैजनालाई शुभकामना भन्न चाहन्छु. र अन्य साथीहरू सम्झाउनु पर्दा मिठो भोइसमा प्रोग्राम लिएर आउनुहुन्छ हजुरको लागि, सँगसँगै मारी इन्जोय गर्नुहोला भन्न चाहन्छु. र रेडियो नेपाल सुनेर बस्नु सम्पूर्णको लागि पनि सँगसँगै मारी इन्जोय गर्नुहोला भन्न भन्दै साथी सम्झाउनु पर्दा उषा किरणसन बान्दावा, मनकुमारी कान्छे कुलुङ, दिपा मगर, काली कमला वनेम लिम्बू, निर्मला वनेम लिम्बू, राजगले मगर, सुनिम शेर्पा, जेनी लिम्बू र जति पनि मेरो नाम र आवासँग परिचित हुन्छ सबै साथीहरूलाई मिठो सम्झ मिठो माया भन्छु. के नमस्ते, नमस्कार. बुबाई.
0: ओके बाबाई. हुनुहुन्थ्यो अतीत अञ्जन राईजी काठमाडौँबाट. अब अर्को कोही पनि हुनुहुन्छ टेलिफोनमा. नमस्कार. लसो फफुल्ला, नमस्कार. धेरै पछि आउनु भयो तपाईँ. नरेन्द्रजी, तपाईँको आवाज काटी काटी आइरहेछ. नरेन्द्रजी हुनुहुन्छ, मैले थाहा पाइसकेँ होइन. अनि तपाईँको आवाज चाहिँ पुरा काटी काटी आइरहेको भएर मैले प्रश्न तपाईँले के भन्नुभयो भन्ने थाहै भएन क्या. है अब भन्नुहोस् नरेन्द्रजी, अब बज्दै गरेको गीतको कसलाई सुनाउन चाहनुहुन्छ? तपाईँको आवाज प्रश्न नभएको भएर मैले सोधिदिइहालेँ.
2: ल हस् हस् सुन्नुको लागि अनि हाम्रो सम्पूर्ण
0: र पनि मैले माफी मागेँ नरेन्द्रजी, तपाईँको आवाजै आएन होइन, किन बेकारमा चाहिँ तपाईँको कुरा नबुझिने सुनाउनु होइन. तपाईँ फेरि कोसिस गर्नुहोला, त्यतिन्जेलमा हामी अर्को एउटा फोन लिन्छौँ.

0: त्यसपछि भने आज उहाँहरूले नै छान्नु भएको गीतहरू गीत प्रस्तुत गर्नेछौँ. अरू त होइन, एकैचोटि धेरै गीत त बजाउन सकिन्न. अहिले कोही आइसक्नु भएको छ, म उहाँलाई स्वागत गरिहाल्छु. नमस्कार.
1: नमस्कार हजुर.
0: नमस्कार हजुर, कस्तो मिठो छोरी.
1: नमस्ते.
0: नमस्ते हजुर, कहाँबाट बोल्दै हुनुहुन्छ?
1: म घरमै छु दाइ.
0: घरमै हुनुहुन्छ
1: हजुर?
0: ओइट, म त जङ्गलतिर हुनुहुन्छ कि भन्नु ठानेको. यसो त खतरा आयो त यार.
1: हजुर हजुर.
0: हजुरको शुभ नाम भनिदिनु न एकचोटि.
1: म दिलबहादुर चौधरी हो.
0: दिलबहादुर चौधरीजी.
1: दिलबहादुर.
0: दिलबहादुर. राम राम छ है. राम राम छ.
1: राम राम छ.
0: कहाँबाट कल गर्दै हुनुहुन्छ अहिले?
1: म सुर्खेत देखियो दाइ.
0: सुर्खेत
1: हजुर.
0: कुन चौधरी हो भन्न मिल्छ?
1: हजुर, म दङ्गाली.
0: दङ्गाली चौधरी हुनुहुन्छ होइन?
1: हजुर.
0: एकदमै खुसी लाग्यो नि त यार, दङ्गाली चौधरीसँग कुराकानी गर्दैछु म अहिले. यहाँ हाम्रो अर्को एकजना सहकर्मी साथी पनि चौधरीजी हुनुहुन्थ्यो अगाडि, अहिले अहिले देखिनँ मैले. है, उहाँलाई पनि सोधौँला म तपाईँ कुन चौधरीजी हुनुहुन्छ भनेर. है
1: हजुर हजुर.
0: अघि विनिता चौधरी दिदीले त समाचार पढेर गइसक्नु भयो है, सुन्नुभएको थियो? चौधरीहरूको बाहुल्य त छ रेडियो नेपालमा. विद्या चौधरी. अर्को हुनुहुन्छ हाम्रो, अर्को चौधरी फ्याट नाम आएन अहिले होइन, उहाँ एकदमै लोकप्रिय हुनुहुन्छ हाम्रो अफिसमा.
1: रमेश भट्ट पनि बोल्नुहुन्छ त चौधरी
0: है. अब एउटा मिठो गीत बज्दैछ होइन दिलबहादुरजी.
1: हजुर हजुर.
0: ककरलाई सुनाउन चाहनुहुन्छ?
1: हजुरलाई र तपाईँलाई.
0: हजुरलाई र तपाईँलाई भने त मलाई नै होला त होइन. म चाहिँ नाच्छु है. तपाईँले त्यति भनेपछि, तपाईँले त्यति भनिसक्नु भएपछि म अवश्य नाच्छु है एकचोटि. तपाईँ पनि नाच्नु होला है. अघि त सुमीजीले भन्नुभएको छ तपाईँ मोटाउनु भएको छ भनेर होइन, म नाचेर अलिकति भयो नि ज्यान घटाउन चाहन्छु. अब बज्ने गीत कसलाई सुनाउन चाहनुहुन्छ? पहिलोचोटि बज्दैछ यो होइन, तर पुरानो गीत हो होइन. पहिला चाहिँ यो नेपाली चलचित्र सुपरस्टार भन्नेमा थियो. यो गीतको ओरिजिनल स्वर चाहिँ, यो गीतमा ओरिजिनल स्वर चाहिँ साधना सरगमको थियो. अहिले पनि डुप्लिकेट भन्न खोजे होइन होइन. अहिले चाहिँ नयाँ नेपाली चलचित्र मास्टर नि यही भदौ 5 गतेबाट प्रदर्शन हुँदैछ अरे होइन. त्यसमा राखिएको गीत हो गुराँस फुल्दा बनाइ रमाइलो. मेलिना राईको स्वरमा रहेको गीत बज्दैछ. कसलाई सुनाउन चाहनुहुन्छ तपाईँ? सक्यो है नि त. कस्तो रमाइलो मान्छे यार. अब भने हामी पहिला गीत सुन्छौँ, त्यसपछि तपाईँहरूको कमेन्टहरू पढ्नेछु, किनकि एउटा फोन मैले इमर्जेन्सी यहाँ रिसिभ गर्नै पर्ने भयो, साथीको फोन आइरहेछ. त्यसपछि हामी फेरि भेटघाट गर्ने नै छौँ.

0: भर्खरै हामीले सुन्यौँ गुराँस फुल्दा बढाइ रमाइलो, त्यो बेलामा साधना सरगमको स्वरमा सुनिएको यो गीत आज मेलिना राईको स्वरमा सुन्दा पनि उस्तै लाग्यो है मलाई चाहिँ। यद्यपि यो मास्टरनी नेपाली चलचित्रमा समेटिएको जानकारी हामीले पाएका छौँ, भिडियो मैले हेरेँ केही समय अगाडि। यो गीत सँगसँगै कार्यक्रम म्युजिक क्याफेमा पुनः स्वागत गर्न चाहन्छु। हामीसँग जति समय छ धेरै साथीसँग कुराकानी गर्न कोसिस गर्छौँ, त्यस्तै गरेर धेरैभन्दा धेरै कमेन्ट पढ्नको लागि कोसिस गर्छौँ। कमेन्ट लेख्दै गर्नुहोला, फोन पनि गर्दै गर्नुहोला। यद्यपि अहिले कोही हुनुहुन्छ टेलिफोनमा, नमस्कार।
1: गुड आफ्टरनुन, नमस्ते दाई।
0: नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: खोटाङबाट बोल्दैछु, नम्रता राई।
0: नम्रताजी, नाम नम्रता भयो भन्दै भयो भन्दैमा यति नम्र भएर नबोल्नु न, मलाई कस्तो लाग्छ नि। नम्रताजी सेवा सेवा। पराग सर भन्दै हुनुहुन्छ, उहाँलाई पनि काउकुती लाग्यो रे। होइन मिठो लागेर नि त, जस्तो होइन कस्तो मजाले भन्नुभयो, हार्ट टचिङ होइन, अझ केही बोल्नु भएको भए त झन् होइन, हेलो भन्दा त यति भयो होइन, त्योभन्दा धेरै धेरै अरू अरू कुराकानी गर्न पायो भने त कस्तो रमाइलो हुन्थ्यो होइन भन्ने कुरा मात्रै हो। यद्यपि यो रमाइलो ठट्टा मात्रै हो होइन, हामी मैले पहिल्यैदेखि भनिरहेको छु हामी सिरियसली जाँदैनौँ होइन। अब कुन गीत रचनु भएको छ नम्रताजी? तिन नम्बरको भन्नुभएको छ है, चाँदी जलप दिनमानी देखियो जुनको झलक, वा खतरा गीत छ त
1: है।
0: मभन्दा बढी हाँस्नु हुँदो रहेछ होइन, कस्तो है तपाईँ र म बसेर कार्यक्रम चलायो भने त यहाँ त रेडियोमा
1: त आमा गयो भने त म तपाईँ जति चाहिँ सक्दिनँ होला, देश तपाईँको चाहिँ देश ठिक्का नै धेरै काफी
0: हो। म त झन् फुल्छु कि के हो, अझै फुल्छु होला। ल ठिक छ, रमाइलो कुराकानी भयो होइन। अब बजेट गीत कसलाई सुनाउन चाहनुहुन्छ तपाईँ?
1: फर्स्ट अफ अल यति भोइस मिठो बोल्ने दाई हसिलो रसिलो अनि टेकेसमा रहने दाईलाई पनि भन्न चाहिँ, अनि मेरो साथीहरू भन्नुभयो त खुटाङतिर सयमा सर रेमरुबी आशिष ताङ गगनतिर खुला कान्छ राजेश कुमार माझी अनि चक्र बान्तावा शेतकृष्ण अरुणा दिपत्री अरिणिका राई अनि जो जति मेरो नेमसँग परिचित हुनुहुन्छ सम्पूर्णलाई नाम छुटेको साथीहरूलाई पनि विशेष गरी भन्ने।
0: ओके बाबा, यो हुनुहुन्थ्यो नम्रता राईजी खोटाङबाट। आजको लागि अन्तिम एकजना साथीसँग कुराकानी गर्न चाहन्छु म, को हुनुहुन्छ उहाँ? एकदमै भाग्यमानी हुनुहुन्छ, नमस्कार।
2: हेलो, नमस्ते, गुड आफ्टरनुन।
0: नमस्ते, गुड आफ्टरनुन, के छ हालखबर तपाईँको?
2: मेरो खबर ठिक छ भन्नुपर्छ, तपाईँको के छ सुनाउनु न।
0: मेरो ठिक छ, रुगा लाग्यो त होइन नि हजुरलाई? रुगा लागे जस्तो भयो होइन, पराग सर र म मिलेर चाहिँ तपाईँलाई त्यहाँ अब रुगाको औषधि पठाइदिने हो कि जस्तो लागिरहेको थियो। है रुवा नलाग्यो भए त के पठाइदिएर राख्नु होइन, फेरि होइन आजकल त हल्कारा पनि छैन होइन, हुन त बसमा बिहान पठायो भने बेलुका पुग्ला। कहाँ हुनुहुन्छ साँच्ची तपाईँ?
2: हजुर,
0: अहिले कहाँ हुनुहुन्छ?
2: म भोजपुरबाट मेखुराई।
0: भोजपुरबाट हैन?
2: हजुर।
0: अनि भोजपुरमा हुनुहुन्छ मेखुजी?
2: हजुर, म भोजपुरमा छु भन्नुपर्छ।
0: भोजपुरमा छ, एक दिनमा पुगिन्छ नि यहाँबाट हैन?
2: एक दिनमा भोजपुर लगभग आइन्छ, भोजपुर सदरमुकामसम्म भनौँ न है।
0: भनेपछि अझै गाउँ झर्नु पर्छ तपाईँकोमा?
2: हजुर।
0: ए ल ठिक छ, अब बाँकी कुरा चाहिँ पछि गरौँला होइन, धेरै कमेन्टहरू पढ्न नि बाँकी छ, गीत बजाउन नि बाँकी छ होइन। अब बस्दै गरेको गीतको कसलाई सुनाउन चाहनुहुन्छ?
2: यसमा मिठो बोल्ने तपाईँ अनि हजुरलाई भरपूर सहयोग गर्नुहुने टेक्निसियन दाईलाई पनि बस्ने गीत सुनेर मजाले इन्जोय गर्नुहोला भन्न चाहन्छु, अनि साथीहरूलाई बस्ने गीत डेडिकेसन गर्नु परेर प्यारी साथी लक्ष्मी राई अनि दीपसिका सानो सम्झना हर्पल रोशनी अशोके भाइ विपिन राई एक्सन ब्राज वरुण सञ्चले अनि अरुण नदी खत्री नरेन्द्र रिमाल हुनुहुन्छ राजेश कुमार माझी डोमा सामना लोकमाया सुनवार बेनिता सुनवार अनि इस्माइल अविरल लगायत धेरैजना साथीहरू हुन्छ सबैलाई विशेष गरी नाम्सीका साथीहरूलाई पनि बस्ने गीत सुनेर मजुर इन्जोय गर्नुहोला हाम्रो प्रतिमा यसपछि
0: भोजपुरबाट आज हामीले लगभग सातजना साथीहरूसँग कुराकानी गर्यौँ. एकजना साथीसँग प्रष्ट कुरा गर्न पाइएन, हामी क्षमा चाहन्छौँ. नरेन्द्र रिमालजी हुनुहुन्थ्यो, हामीले त आवाजबाट चिनिसकेका थियौँ. उहाँ स्याङ्जाबाट हुनुहुन्थ्यो. उहाँसँग अर्को हप्ता हामी कुराकानी गर्ने बाचा गर्छौँ. फोन चाहिँ गर्नु होला, तपाईँको नम्बर थाहा छैन नत्र हामी नै गर्थ्यौँ भन्दै अब भने तपाईँहरूले नै माया गरेर लेख्नुभएको कमेन्टहरू बाँकी कमेन्टहरू पढ्न चाहन्छु. सङ्गीता लामा सङ्गीतजीले लासो फाफुल्ला झेझो म पनि सुन्दैछु है दोलखाबाट. सङ्गीता लामा सङ्गीत सबै साथीहरूलाई अब बज्ने गीत सुनाउन चाहन्छु भन्नुभएको छ. अतीत अन्जान राईसँग हामीले कुराकानी पनि गरिसक्यौँ, उहाँले धेरै साथीहरूको नाम लिनुभएको छ र कमेन्ट पनि गर्नुभएको छ, उहाँलाई धेरै धेरै धन्यवाद. सृजना मुखियाजीले हेलो नमस्ते गुड आफ्टरनुन मिस यु अल फ्रेन्ड्स भन्नुभएको छ. उहाँले उहाँको साथीहरू सबैलाई मिस गरेको छु, अब बज्ने गीत सुनाउन चाहन्छु भन्नुभएको छ. साई र राईजीले पनि उहाँले उदयपुरबाट अब बज्ने गीत सम्पूर्ण साथीहरूलाई सुनाउन चाहनुभएको छ. विशेष गरेर अलिसान अलिना टिकाराम घिमिरे एक्सन विराज राई सायामा राई रियम रुबी नम्रता राई प्रतिमा स्पर्शी आशिष नयन अभागी रमिला लगायत धेरै साथीहरूलाई सुनाउन चाहनुभएको छ. अनि दिल्सा राईजीले हेलो सेवा म दिल्सा राई ग्रिन सिटी इलामबाट मिस यु सबैलाई भन्नुभएको छ. अरुणादि खत्रीजीले बुढानीलकण्ठ पासीकोटबाट हामीलाई कमेन्ट लेख्नुभएको छ. रोशन फुलाहाङ राई राजाराम राय माझी कुर्बान हवारी मेखु राई युक्त प्रसाद श्रेष्ठ दिलु सानो याम्फु अनि उहाँले हरफल रोशनी मनिता मगर सबिना मगरमा पनि सम्झना भन्नुभएको छ. कर्णप्रिय केसीजीले पनि उहाँले भारतको हिमाचलबाट हामीलाई कमेन्ट लेख्नुभएको छ र धेरै साथीहरूलाई विशेष गरेर दाङको तुलसीपुरमा रहनुहुने सबैलाई सुनाउन चाहनुभएको छ. सायामा राईजी नानु निर्मला शाहजी अनि त्यस्तै गरेर साहिरा राईजी मानबहादुर मगरजी अनि कर्णप्रिय केसीको अर्को कमेन्ट प्रमिसा चामलिङ प्रतिमा स्पर्शी बोबी सुरेश मगर बिरे लामा कल्पना साम्पाङ अनि दिपेश खत्री अनि त्यस्तै गरेर दिलु सानु याम्फु उषा किरण मुस्कान बान्तवा लक्ष्मी छेत्री राई राई राईजी र युक्त प्रसाद श्रेष्ठ लगायत धेरै साथीहरूको पुरै कमेन्ट पढ्न सकिनौँ, त्यसको लागि धेरै धेरै क्षमा प्रार्थी छौँ. आजको कार्यक्रम म्युजिक क्याफेबाट प्राविधिक मित्र पराग पोखरेल र म सूर्य मुक्तान छुटेर जाँदैछौँ. जाँदा जाँदै यो मिठो गीत पनि प्रस्तुत गरेर जाँदैछौँ. यो गीतमा स्वर रहेको छ एसडी योगी र अन्जु पन्तको र यसपछि 2 बजे अङ्ग्रेजी भाषामा देश विदेशका ताजा खबरहरू सहकर्मी कौशल घिमिरेको साथमा सुन्न सक्नुहुनेछ भन्दै आजलाई कार्यक्रम म्युजिक क्याफेबाट छुटिन्छौँ. हवस् त नमस्कार.

0: मात्र डीटीएच सेवा डिश हो
1: डिश हो खुशीको कनेक्शन
2: झन्डू आयुर्वेद
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डू नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
2: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
3: झन्डू नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01 45 30 418

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारायण प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपरान्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ पराग पोखरेल, उद्घोषणतर्फ रुक्मिणी पोखरेल र म विमला राई।

केही छिनमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि चलचित्रका गीतहरू सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 तामाङ भाषामा कार्यक्रम स्यालगार सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 बाल गीतहरू सुन्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पूरा हुनेछ।

स्वदेश गानपछि अब सुनाउनेछौँ चलचित्रका गीतहरू। सुनौ यति बेला चलचित्र विश्वासबाट यो गीत प्रकाश श्रेष्ठ र सुकमित गुरुङको स्वरमा, चेतन कार्कीको रचना रहेको छ भने गोपाल युञ्जनको सङ्गीत।

अहिले सुनायौँ चलचित्र माइती घरबाट यो अर्को गीत सिपी लोहनी, अरुणा लामा र साथीहरूको स्वरमा प्रदीप रिमालको रचना रहेको थियो भने सङ्गीत जयदेवको। अब सुनाउँछौँ चलचित्र सिन्दुरबाट यो अर्को गीत नारायण गोपाल र तारा देवीको स्वरमा किरण खरेलको रचना रहेको छ भने सङ्गीत रहेको छ नातिकाजीको।

अहिले सुनायौँ भक्तराज आचार्यको स्वर, रत्न शमशेर थापाको रचना, नोर्बु छिरिङको सङ्गीत, चलचित्र भाग्यरेखाबाट चलचित्रका गीतहरू सुनिरहनु भएको छ तपाईँले यति बेला रेडियो नेपालबाट। यो क्रम निरन्तर रूपमा यसै गरी जारी रहनेछ करिब 3 बजेसम्म। अबको पालोमा सुनाउँदैछौँ यो अर्को गीत आशा भोसलेको स्वरमा, जीवन अधिकारीको रचना र सङ्गीत रहेको छ यस गीतमा। चलचित्र परिवारबाट यो गीतलाई हामीले लिएका छौँ।

अहिले सुन्नुभयो बच्चु कैलाशको स्वर, शैलेश आचार्यको रचना, भूपेन्द्र राय माझीको सङ्गीत, चलचित्र मनकामनाबाट यो गीतलाई हामीले लिएका थियौँ। अहिलेलाई चलचित्रका गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ चलचित्र सम्झनाबाट यो गीत, उदित नारायण झा र दिपा झाको स्वरमा। कुसुम गजमेरको रचना रहेको छ भने रञ्जित गजमेरको सङ्गीत। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार प्रसारण हुनेछ। त्यसपछि यहाँहरूले दनुवार भाषामा समाचार सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। संघीय संसदको दुवै सदनको बैठकमा सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यान आकर्षण। सांसदहरूले उठाएका प्रश्नको प्रतिनिधि सभामा आएर जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई सभामुखको रुलिङ। निरन्तरको वर्षाले मुलुकका विभिन्न भागमा सडक अवरुद्ध, जनजीवन प्रभावित र दक्षिण कोरियासँगको संयुक्त सैनिक अभ्यास कटौती गर्दै लैजाने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा। समाचार अब विस्तारमा। सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङ गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार प्रधानमन्त्रीलाई सदनमा उपस्थित भई जवाफ दिन निर्देशन दिनुभएको हो। बैठकमा सांसदहरूले विभिन्न समसामयिक विषय, प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति र सरकारको कार्यशैलीलाई लिएर उठाएका प्रश्नको सम्बोधन नभएको भन्दै ध्यान आकर्षण गराएपछि सभामुख अर्यालले रुलिङ गर्नु भएको हो। सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम 56, 57, 58 र 59 भएको व्यवस्था बमोजिम सांसदहरूले उठाउनुभएका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री शाहलाई रुलिङ गर्नुभयो।
1: मान्य सदस्यहरूले लामो समयदेखि प्रतिनिधि सभा नियमावली 2083 को नियम 56 बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनु भएको विरोधप्रति मेरो ध्यान आकर्षण भएकै छ। यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम 56, 57, 58, 59 र 60 बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।
0: प्रतिनिधि सभाको आजको बैठकमा पनि सुरु भए लगत्तै प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाहले सभामा दिनुभएको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्ति सच्याउन माग गर्दै उठेर विरोध सुरु गरेपछि सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई रुलिङ गर्नुभएको हो। सभामुखले सरकारलाई प्रश्नको जवाफ दिन रुलिङ गरेसँगै प्रतिपक्षी दलहरू बसेर सदन सुचारू गर्न सहमत भएपछि बैठक कार्यसूचीमा अगाडि बढेको थियो। गत जेठ 17 प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा भारतको भूमि नेपालले मिचेको छ भनेर दिनुभएको विवादास्पद अभिव्यक्ति फिर्ता लिन वा सच्याउन माग गर्दै प्रतिपक्षी दलका सांसदहरूले सदनमा विरोध गर्दै आउनुभएको थियो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले निरन्तरको वर्षाले देशका विभिन्न जिल्लाहरूमा बाढी पहिरोको कारण भएको जनधनको क्षति, राहत र उद्धार तथा खाना पकाउने एलपी ग्यासको अभाव लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले अविरल वर्षासँगै देशका विभिन्न जिल्लामा बाढी पहिरोमा परि जनधनको क्षति भइरहेको, कैयौँ घरधुरी जोखिममा परेको भन्दै जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्नुभयो। सांसदहरूले रोल्पाको विभिन्न गाउँपालिकामा गएको पहिरोमा परि पछिल्लो 2 हप्तामा 22 जनाको निधन भएको र 2 जना घाइते भएको जानकारी गराउँदै बेपत्ता भएकाहरूको खोज तलास र उद्धारका संयन्त्रहरू चुस्त बनाउनु पर्ने, राहत सामग्री तत्काल पुर्याउन र क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले नागरिकहरूलाई खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै सांसदहरूले ग्यासको उपलब्धता सहज नहुँदा आम नागरिकले शास्ति भोगिरहेको भन्दै तत्काल सहज रूपमा ग्यास प्राप्त गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले देशभर बाढी तथा पहिरोमा परि दर्जनौंको मृत्यु र घाइते भएको भन्दै स्थानीय तहमै आवश्यक स्रोत साधन उपलब्ध गराई प्रभावित र पीडितलाई समयमै उद्धार तथा राहत उपलब्ध गराउन पनि सरकारसँग माग गर्नुभयो। बैठकमा सांसदहरूले हाल अनलाइन ठगीका धन्दा बढेको भन्दै त्यसबाट आर्थिक र भौतिक असुरक्षा बढेको भन्दै त्यस्ता ठगी नियन्त्रण गर्न सरकार गम्भीर बन्न आवश्यक रहेको औँल्याउनुभयो। राष्ट्रिय सभाको बैठकमा अहिले बैठकको विशेष समयमा सांसदहरूको धारणा राख्ने क्रम जारी छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले संवाद र सरकारवालाको सुझावका आधारमा शैक्षिक समस्याको दिगो नीतिगत समाधान खोज्ने बताउनु भएको छ। मन्त्री पोखरेलले आज सामाजिक सञ्जालमा पोस्ट गर्दै शिक्षा मन्त्रीका रूपमा पदबहाली गरेदेखि नै आफूले शिक्षा क्षेत्रका विषयलाई गम्भीरतापूर्वक बुझ्न, सुन्ने र सिक्ने शैली अपनाउँदै आएको बताउनुभयो। पहिलो 100 दिनमा तत्कालीन सुधार र सुशासनका लागि आवश्यक केही नियम तथा निर्देशिकामा काम गरिएको र अब मन्त्रालयको प्राथमिकता नयाँ शिक्षा ऐन, प्राविधिक शिक्षा ऐन तथा उच्च शिक्षामा समसामयिक सुधारमा केन्द्रित रहेको उहाँले जानकारी दिनुभयो। काभ्रे जिल्लाको खानीखोला गाउँपालिका एक स्याउरी थलीमा आज बिहान बोलेरो जीप सडकबाट करिब 200 मिटर तल खसेर दुर्घटना हुँदा 2 जनाको घटनास्थलमै मृत्यु भएको छ भने 3 जना गम्भीर घाइते भएका छन्। पनौती तालढुङ्गा भित्री सडक खण्ड अन्तर्गत स्याउरी थलीमा नम्बर नखुलेको बोलेरो जीप दुर्घटना भएको प्रहरीले बताएको छ। घाइतेलाई बेथानचोक गाउँपालिका 5 कामी डाँडा स्थित खेल मैदानसम्म एम्बुलेन्स मार्फत ल्याउने काम भइरहेको छ भने थप उद्धारका लागि हेलिकप्टरको समन्वय भइरहेको प्रहरीले बताएको छ। लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका 9 सडक खण्डमा पहिरो सडक भाँसिने तथा नदी कटानका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। काभ्रे पलानचोक सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै खुर्कोट नेपाल थोक कटुन्जी बेसी सिन्धुली सडक खण्डमा बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधनको आवत जावत रोकिएको छ। त्यसै गरी मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। सिन्धुपाल्चोकको अरणीको राजमार्ग सडक भाँसिएपछि पूर्ण रूपमा अवरुद्ध छ। रसुवाको पासाङ लामो सडक खण्ड त्रिशुली नदीले कटान गरेपछि अवरुद्ध भएको छ भने त्रिशुली मैलुङ च्याफुरबेसी जाने सडक खण्डमा यातायात सञ्चालन हुन सकेको छैन। त्यस्तै सङ्घुवा सभाको कोशी राजमार्गमा सडक भाँसिएपछि पूर्ण रूपमा सो सडक अवरुद्ध भएको छ भने खाँदबारी किमाथाङका सडक खण्डमा सडक भाँसिएको प्रहरीले बताएको छ। कञ्चनपुर स्थित महाकाली नदीमा जलस्तर खतराको तह पार गरेपछि शारदा ब्यारेजमा 4 पाङ्रे सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। इलाका प्रहरी कार्यालय गड्डा चौकीका प्रमुख प्रहरी नायब उपरीक्षक जीवन गुरुङका अनुसार आज बिहानदेखि महाकाली नदीमा पानीको सतह 1,00,000 क्युसेक नागेपछि 4 पाङ्रे सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। वर्षा लागेसँगै बाढी पहिरोको जोखिम पनि बढिरहेको छ। धनकुटाको साँगुरीगढी गाउँपालिकाका विभिन्न स्थानमा बाढी पहिरोको जोखिम भएकोले स्थानीय त्रासमा बस्न बाध्य छन्। धनकुटाबाट संवाददाता ईश्वर थापा।
2: साँगुरीगढी गाउँपालिका वडा नम्बर 7 स्थित डडुवा गाउँ पहिरोको उच्च जोखिममा छ। 27 परिवार बसोबास रहेको गाउँको पूर्व र पश्चिम दुवैतर्फ पहिरो गएको छ। पूर्वतर्फ 2056 सालदेखि सुरु भएको पहिरोका कारण 7 परिवार विस्थापित भइसकेका छन्। अहिले उक्त पहिरो केही कम भए पनि 2075 सालदेखि पश्चिमतर्फ सुरु भएको पहिरोका कारण केही परिवार विस्थापित भइसकेका छन् भने केही विस्थापित हुने अवस्थामा छन्। भिरालो जमिन र दुवैतर्फका खोलाले पहिरो फैलाउँदै लगेपछि सिङ्गो गाउँ नै जोखिममा परेको स्थानीय जिते राईले बताउनु भयो।
3: पानी आउँदा नि बिस्तारै जाने, घाम लाग्दा पनि पहिरो जाने, पहिरोले त डडुवा टोल बासी नै उठ्ने खालको।
2: डडुवा गाउँ जस्तै साँगुरीगढी गाउँपालिकाका धेरै गाउँ पहिरोको जोखिममा छन्। 10 वडा रहेको गाउँपालिकामा 2 दर्जन भन्दा बढी स्थान जोखिममा रहेका छन्, जसमा 1 दर्जन भन्दा बढी पहिरोले बस्तीलाई असर गरिरहेका छन्। वडा नम्बर 1, 5, 6, 7 र 10 पहिरोको समस्या बढिरहेको छ। गाउँपालिका भरि करिब 120 परिवार जोखिममा रहेको र 1 दर्जन भन्दा बढी परिवार विस्थापित भइसकेको प्राविधिक दीपक राईले बताउनु भयो।
4: अव्यवस्थित तरिकाले सडक निर्माण र हेभी कटिङहरू भएको कारणले ठाउँहरू चाहिँ अलिक विशेष सुक्खा क्षेत्र पनि भएको हिसाबले क्षेत्रहरू चाहिँ अलिक जोखिममा परेको देखिन्छ।
2: साँगुरीगढी गाउँपालिकाले जोखिम न्यूनीकरणका लागि विभिन्न प्रयास गर्दै आएको छ। अति जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइएको छ। पहिरो तथा भूक्षय रोक्न वृक्षारोपण र पर्खाल निर्माणको काम भइरहेको तथा जोखिम अवस्था बारे भूगोलविद ल्याएर अध्ययन समेत गराएको गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताउनु भयो।
5: पछिल्लो पटक हामीले गाउँपालिकामा जुन बस्तीहरू स्थानान्तरण गर्नुपर्ने छ त्यो बस्ती स्थानान्तरण गर्नको लागि भूगर्भविदहरू ल्याएर पनि यसको सर्वेक्षण गर्ने र त्यो टोललाई अन्यत्र स्थानान्तरण गर्नको लागि
2: कच्चा पहाड, भिरालो जमिन र खोला नालाका कारण गाउँपालिकामा पहिरो तथा भूक्षय बढेको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
6: नेपाल टेलिकमको 4G।

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: अब बाँकी समाचार। जल तथा मौसम विज्ञान विभागले देशका ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अनुसार किरेन नदी बर्दिया जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले तल्लो तटीय क्षेत्र र नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दा बेलुका उच्च सतर्क अवस्थामा रहन आवश्यक छ भनिएको छ। आज संखुवा सभा सोलुखुम्बु रामेछाप दोलखा सिन्धुपाल्चोक काठमाडौँ भक्तपुर ललितपुर काभ्रेपलाञ्चोक बर्दिया दार्चुला बैतडी र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ। नागपञ्चमी पर्व आज परम्परा अनुसार नागको पूजा अर्चना गरी मनाइँदैछ। घरको मूल ढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ। हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ। यस वर्ष जेठमा अधिक मास परेका कारण सौर मास अनुसार भदौको पहिलो दिन आज यो पर्व परेको हो। नागको तस्विर टाँस्दा वर्षभर घरमा नाग सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि मेघ र चट्याङको भयबाट पनि बस्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले जानकारी दिनुभयो। यस्तै थारू समुदायले आज परम्परागत रूपमा गुरही पर्व मनाउँदैछन्। विशेष गरी पश्चिम तराईमा मनाइने गुरही पर्वका अवसरमा शुभकामना दिनुहुँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले नागपञ्चमी गुरही तथा गुडिया पर्वले सामाजिक सद्भाव आपसी सम्मान र एकतालाई बलियो बनाउने बताउनु भएको छ। बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज हर्षोल्लासका साथ ओल्की पर्व मनाइँदैछ। पहाडी समुदायले हरेक वर्ष भदौ संक्रान्तिका दिन ओल्की पर्व मनाउने गरेका छन्। ओल्कीलाई अन्य चाडपर्व सुरु हुने जेठो पर्वका रूपमा समेत लिने गरिएको जानकारहरू बताउँछन्। ओल्की भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ। नेपाली र नेवा भाषाका वरिष्ठ कवि दुर्गालाल श्रेष्ठको 91 वर्षको उमेरमा निधन भएको छ। उहाँको गैराती आफ्नै निवास बुढालीनकण्ठमा निधन भएको परिवारले जनाएको छ। सब श्रद्धाञ्जलीका लागि आज नेपाल भाषा मङ्का खलमा राखिने र भोलि शोभा भगवतीमा परम्पराअनुसार दाह संस्कार गरिनेछ। विक्रम सम्वत 1992 साउनमा जन्मन भएका उहाँले लामो समय क्षेत्रपाटी स्थित कन्या मन्दिर विद्यालयमा अध्यापन गर्नुभएको थियो। कवि श्रेष्ठको पहिलो रचना सान्त्वना कविता धर्मोदय पत्रिका प्रकाशित भएको थियो। पाल्पाका किसानहरूले मौसमी तथा बेमौसमी तरकारीको खेती अन्नबाली फलफुल तथा नगदे बालीका रूपमा खुर्सानी अदुवा बेसार लगायतका खेती गर्न थालेको लामो समय भए पनि बजारीकरणमा समस्या परेको छ। पाल्पाबाट संवाददाता विष्णु खनाल।
2: खेतीयोग्य जमिन र उत्पादनको राम्रो सम्भावना भएको स्थानमा सिँचाइको उचित प्रबन्ध नहुँदा किसानले समस्या बिहोर्नु परेको छ। जिल्लामा उत्पादित खाद्य उपज लामो समयसम्म भण्डारण गर्ने चिस्यान केन्द्रको अभाव छ, जसले गर्दा किसानले बढी उत्पादन भएका कृषि उपज सडेर जाने समस्या छ। कृषि उपज उत्पादन भए पनि भण्डारण र बजारकै समस्या रहेको अगुवा किसान माया खत्रीले बताउनु भयो।
3: अनि आलु लाउँछौँ, लगाएर बेच्ने ठाउँ छैन, हामीलाई राम्रो गरेर बेचिदिने बजार व्यवस्थाको ठाउँ बनाइदिनु भए राम्रो हुन्थ्यो।
2: बिचौलिया मार्फत उत्पादन बिक्री गर्नुपर्ने बाध्यता, बजारसम्म कृषि उपज पुर्याउँदा लाग्ने ढुवानी खर्च तथा उत्पादनको मूल्यमा हुने उतार चढावका कारण किसानले लागत अनुसारको आमदानी गर्न नसकेको गुनासो गर्दै आएका छन्। उत्पादित वस्तुको बजार व्यवस्थापन राम्रो हुनुपर्ने किसानहरूको माग छ। विदेशबाट फर्किएर कृषि कर्म गर्नुभएका रिब्दीकोटका किसान गोविन्द केसीले उत्पादन राम्रो भए पनि बजार नपाएको दुखेसो गर्नुभयो।
4: कृषि उत्पादन राम्रो छ, बजारीकरण त्यति राम्रो छैन, उचित मूल्य पाइएको छैन, कहाँ लर बेच्ने भन्ने पनि समस्या।
2: पहुँचको भरमा वितरित अनुदान कार्यक्रम वास्तविक किसानको हातमा पुग्न सकिरहेको छैन। कृषि गर्ने इच्छा हुँदा हुँदै पनि सिंचाइ लगायतको समस्या रहेको किसान मनु खत्रीको भनाइ छ।
5: असुविधा धेरै कुराको छ, कृषि गर्न इच्छा छ तर कृषि गर्ने सुविधा पाइएको छैन, पानी छैन।
2: कृषि उत्पादनलाई व्यावसायिक र दिगो बनाउन स्थानीय प्रदेश र संघीय सरकारले सिंचाई कृषि सडक संकलन केन्द्र शीत भण्डार बजार व्यवस्थापन र न्यूनतम समर्थन मूल्य जस्ता विषयमा दीर्घकालीन योजना बनाउनु पर्ने आवश्यकता देखिएको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
1: पाल्पा संवाददाताको रिपोर्टपछि अब एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको वार्षिक संयुक्त सैन्य अभ्यासमा भारी कटौती गर्न निर्देशन दिनुभएको छ। दक्षिण कोरियाले इरान विरुद्धको अमेरिकी युद्धमा सहयोग गर्न अस्वीकार गरेको तथा उत्तर कोरियाली नेता किम जोङ उनसँग आफ्नो सम्बन्ध राम्रो रहेको भन्दै ट्रम्पले पेन्टागनलाई यस्तो निर्देशन दिनुभएको हो। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। संघीय संसदको दुवै सदनको बैठकमा सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यान आकर्षण। सांसदहरूले उठाएका प्रश्नको प्रतिनिधि सभामा आएर जवाब दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई सभामुखको रुलिङ। निरन्तरको वर्षाले मुलुकका विभिन्न भागमा सडक अवरुद्ध, जनजीवन प्रभावित र दक्षिण कोरियासँगको संयुक्त सैनिक अभ्यास कटौती गर्दै लैजाने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजी सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।

यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाट दनवारी भाषा सञ्चार सुन। लगातार पर्ल पानी कारण देशक भिन्न भिन्न जिल्ला 9 बाटो खण्ड पूरा रूपमा रोकन्जेरी लिक पहिरा तसु बाट भाषालार अञ्चल लरी कटाना कारण बाट रोकन्जैल नेपाल पुलिस जनाल हो। बिपी राजमार्ग खुर्कोट नेपाल थोक कतुन्जे बेसी सिन्धुलीमा बिहारको 6 सोको बिहानी 4 सेबे मोटर गाडी चालालाई रोक लगाइदिल र छिक यसनिके कान्ति लोकपथमा पनि बिहारको 7 सो बिहानी 7 मोटर गाडी बन्द गर्ल र छिक। यससँगै इलामक मेची राजमार्ग सिन्धुपाल्चोक अरणीको राजमार्ग रसुवाक पासाङ लामुबाट रुकुम पश्चिमक भेरी करिडोर सङ्खुवा सभा कोशी राजमार्ग लमजुङक बेसी सहर मनाङ तसु म्याग्दिक बेनी जोमसोमबाट खण्ड रोकन्जै रेलिक लगातार पर्ल पानी कारण पहाडी तसु हिमाली भागमा पहिरा तसु बाट भाषालार खतरा आँकीको पुलिसले बाटक अवस्था बुझेको मात्र यात्रा गरेले तसु खतरा आँक्ला ठाउँमा चैलार होसियारी अपनाले अनुरोध गर्लर छिक। यसनिके कञ्चनपुरक महाकाली लरीमा पानी खतराक तह पार गर्ने सो शारदा ब्यारेजक चारपाङ्रे मोटर गाडी चाल्याले रोक लगाइदिल र छिक। इलाका पुलिस कार्यालय गड्डा चौकी मुख्य डिएसपी जीवन गुरुङक अनुसार आज बिहानी सो महाकाली लरीमा पानी सतह 1,00,000 क्युसेक नाग्ने सो चारपाङ्रे मोटर गाडी चाल्याले रोक लगाइल हो। यबीच विभागक अनुसार किरिन लरी बर्दिया पानी नाप्लार केन्द्रमा पानी सतह होसियारी तह पार कर्ल तसु बर्ते जैल अघिको एठक लरी कछार एर्सा ओर्सा डुबान भैधरलार ठाउँ बासिन्दालाई बिहारको बर्की होसियारी अपन्याले आवश्यक रछिक। आज सङ्खुवा सभा सोलुखुम्बु रामेछाप दोलखा सिन्धुपाल्चोक काठमाडौँ भक्तपुर ललितपुर काभ्रे पलाञ्चोक गोर्खा तनहु लमजुङ कास्की स्याङ्जा चितवन नवलपरासी पूर्व नवलपरासी पश्चिम रुकुम पूर्व रुकुम पश्चिम जाजरकोट डोल्पा मुगु सुर्खेत बाँके बर्दिया दार्चुला बैटडी बझाङ डोटी डडेलढोरा कैलाली कञ्चनपुर तसु एर्साओर्साक जिल्ला अखिकु बग्लार चुटी चुटीना लरिक पानी बग्लार तसु आकस्मिक बाढी खतरा अखे पार्लार विभागकबाट जारी गर्ल विज्ञप्ति प्रतिनिधि सभा आजुक बैठकमा सांसदले लगातार पर्ल पानी देशक भिन्न भिन्न जिल्लामा बाढी पैरा कारण हक्ला जनधनक क्षति राहत तसु उद्धार तसु भात पकालार एलपी ग्यास नैपुग्ल सहितक विषयमा सरकारक ध्यान तान्दिल र छन्। सांसदले लगातार पर्ल पानीसँगै देशक भिन्न भिन्न जिल्लामा बाढी पैरामा परेको धेरै घरधुरी खतरामा पर्ल बस्तीले जोकला ठाउँमा सारेले पीडितले चाँडो उद्धार राहत तसु घाइतेक जाँच क्षतिपूर्ति मिलादेलै बाटक दुर्घटना पिलार पानी तसु बट्टिक संरचनामा पुग्ल नाशक विषय सहित भात पकलार ग्यास नै पाइल बास्ती पाएले सजिलो व्यवस्था मिलाले सरकारसँगै माग गर्ल छ। इसे आगु सभामुख टोल प्रसाद अर्याले प्रतिनिधि सभामा सांसद लखे उठाल प्रश्नको उत्तर दिएले प्रधानमन्त्री बालेन्द्र शाहले रुलिङ कर्लक छ। प्रतिनिधि सभा आजको बैठकमा सभामुख अर्याले प्रतिनिधि सभा नियमावलिक व्यवस्था अनुसार प्रधानमन्त्रीले सदनमा उपस्थित अघिको उत्तर दिएले निर्देशन दिल हो। बैठकमा सांसद लखे भिन्न भिन्न समसामयिक विषय प्रधानमन्त्री दिल अभिव्यक्ति तसु सरकार कामक शैलीलाई लिखु उठाल प्रश्न सम्बोधन नै अख्लबास्ती ध्यान कारानेसु सभामुख अर्याले रुलिङ कर्ल हो। राष्ट्रिय सभा आजुक बैठकमा सांसद लखे मानुसले भातपाकालार ग्यास सजिलै सो मिलादेले सरकारक ध्यान तान्दिल र छ। राष्ट्रिय सभा आजुक बैठकमा सराती सांसद लखे ग्यास सजिलै सो नेपाइते मानुसे शास्ती भोग्दै आइलबास्ती चाँडो ग्यास पाइलार वातावरण बानालै देशभरि बाढी पैरामा परेको दर्शनोक ज्यान जैल घाइते अख्लमा चैला स्रोत साधन मिलादेले तसु पीडितले सभा समयमै उद्धार अंशो राहत मिलादेले माग कर्लर छ। बैठकमा सांसद लखे अनलाइन ठगी बढ्दै जैलमा आर्थिक तसो भौतिक रूपमा असुरक्षा बढ्ल बास्ती एनक ठगी रोकेले सरकार गैरीको लागेले तसु सरकार र कामक शैली जनताकसँगै कर्ल बाचा उल्टो हकीको तसु सामाजिक सञ्जालमा फैलालमा मात्र हकीको सांसद लखे कृषि रोजगारी तसुको आर्थिक विकासक लागि प्राकृतिक स्रोत साधन सही रूपमा चाल्याले सरकारक ध्यान नैजैल बाजिरेला। काभ्रे पलाञ्चोक जिल्ला खानीखोला गाउँपालिका 1 स्याउरी थलीमा आज बिहानी बोलेरो जीप दुर्घटना आएको 2 ज्यान जैरेलिक भने 3 बेसको घाइते भइरहेला। जिल्ला पनौती तालढुङ्गा भित्रीबाट खण्डभित्र स्याउरी थलीमा नम्बर नै खुल्ल बोलेरो जीप 200 हेड खसेको दुर्घटना आख्ल हो। दुर्घटनामा परेको अग्नि नाम थर नै खुल्ल 2 घटना आख्ल ठाउँमै ज्यान जैरेलिक भने घाइते लखक उद्धारमा बाक्लो कुहिरो कारण हेलिकप्टर पनि रोकेले समस्या भइदारेलिक ओटकेले ओलखले एम्बुलेन्सकबाट बेथानचोक 5 कामी डाँडा ग्राउन्डसम्म लेगाको उनाबाट हेलिकप्टरकबाट थप जाँचक लागि अस्पताल लेग्लार प्रयास भइदारेलिक मर्ला तसु घाइते थप विवरण भने पुलिसले जम्मा गरी धर्ल जनाल छिक। यसनिके काभ्रे पलाञ्चोक जिल्ला धुलीखेल अस्पतालमा आजसोको स्वास्थ्य बिमा सेवा सुरु भइरहेलिक अस्पतालले विभागबाट 8 रुपियाँ पाइरहेलिक अस्पतालले बोर्डकबाट सेवा दिल अनुसार पाए पर्लार भुक्तानी रोक्ने सो जहिले असार 15 गते सो स्वास्थ्य बिमा सेवा पूरा रूपमा रोक
कन्जैलर अलिक स्वास्थ्य बिमा बोर्डकसँगै समन्वयमा बिमितक लागि ओपिडी सेवाबाट बिमा सेवा सुरु गर्ल अस्पतालले जनाएर छ। स्वास्थ्य बिमा सेवा आइतबार तसु सार्वजनिक विधाक दिन भने नै चल्ला अस्पतालले जनाएर लिग। नागपञ्चमी पर्व आज परम्परा अनुसार नागक पूजा आज करिकु मना धरेला। घरक मूल देरमा विधिसो नागक फोटो टाँसीको यी पर्व मनाछत्। हरेक वर्ष साउन शुक्ल पञ्चमी दिन नागपञ्चमी मनालार गर्छत्। यी अवसरमा आज काठमाडौँ नागपोखरी तौदह भक्तपुरक सिद्ध पोखरी सहित देशभरिक नागपोखरी कुण्ड तसो नागकल ठाउँमा विशेष रूपमा पूजा आज गरेको नागक सम्मान सँगै गाईक दुध अक्षता डुबो खिर तसु पिठो खाइलार कुरो प्रसाद बनाएको चाडालार गर्छत्। पाछलो समय जापानिज इन्सेफलाइटिस खतरा बढ्दै जैनेसो स्वास्थ्य कर्मी लखे सचेत रहेले अनुरोध गरिरहेक। विशेष गरीको साउनसोको कार्तिकसम्म यी रोग बिरामी बढ्लार गर्छ। यी वर्ष पनि मनसुन सुरु अक्लसँगै क्युलेक्स जातिक लामखुट्टे कप्टीको सरलार जापानिज इन्सेफलाइटिस जे यी लाग्लार खतरा बढी धरेलिक। परिवार कल्याण महाशाखा तथ्याङ्क अनुसार अग्निसम्म 21 जिल्ला 43 स्थानीय तहमा 58 जनामा जे यी लाग्ला पुष्टि भइरहेक भने 16 जना जे यी लागेको ज्यान सिधारेलिक। लाग्ला मध्ये करिब 90% जेई विरुद्ध खोप नै लाइल पाइल र छिक। जेई बाटे बचेले सुत्ते झुल्लाए घर एर्सा उर्सा पानी जमै नैदे खोप ल्याले सुझाव दिती ज्वरो आए टाउको बाठ्या ओकाट लागे ठिके लक्षण सहित अवस्था गहिरो अग्निमा चाँड स्वास्थ्य संस्थामा जैकु जाँचेले डाक्टरलाई अनुरोध गर्ल र छिक। युवा श्रम तसु रोजगार मन्त्रालय तसु नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ बीच सहमति अख्लसँगै व्यवसायी लखे घोषणा गर्ल सभ्य आन्दोलन कार्यक्रम लग फिर्ता भैरेलिक। साउन 22 गते 15 बुधे माघ धरती आन्दोलन सुरु गर्लसँगै आजसो गन्तव्य मुलुकमा श्रमिक पाठ्या बन्द गर्लार घोषणा गर्ल मन्त्रालयसँगै सहमति अख्नेसो उसे कार्यक्रम फिर्ता लिल हो। आज मन्त्रालयमा मन्त्री रामजी यादवक उपस्थितिमा सङ्घक अध्यक्ष तसु पदाधिकारीसँगै अख्ल छलफलमा मन्त्रालय तसु व्यवसायविद सङ्घक धेरै जसो माग वैदेशिक रोजगार ऐन तसु नियमावली संशोधन प्रक्रियामा धरी सिद्धाल तसु संशोधन प्रक्रिया चाँडो टुङ्गालार सहमति भइरहेलिक। यसनिकै अर्को मागक विषयमा चैलार कागजपत्र सहित वैदेशिक रोजगार विभागमा अनुरोध गरेले तसु समाधान नयक्नेमा मन्त्रालयमा पुनरावेदन गरे पार्लार व्यवस्था स्पष्ट गर्ल र छिक। सहमति अख्लसँगै सँगै आज सो सेव्य दबाव कार्यक्रम सिद्धालार जनाल र छिक। नेपाल आयल निगमे आजसोको ग्यास उद्योगकबाट नियुक्त गर्ल बेचलारकबाट लगातार प्रक्रिया अनुसार ग्यास बेचलार व्यवस्था मिलाल जनाल र छिक। निगमे आज सूचना जारी गर्दै आफ्नैले पाएक पर्लार ग्यास बेचलारकसँगै सम्पर्क गरेको ग्यास किनेले उपभोक्तालाई अनुरोध गर्ल हो। निगमे ग्यास डिलरले व्यवस्थित बनाले दिनदिनै बेचलार बेचलारक नाम ठेगाना सम्पर्क नम्बर सिलिन्डर सङ्ख्या सहितक विवरण हरेक दिन बिहानी 9 भित्र मिलाडेले उद्योगीलाई निर्देशन दिइरहेलिग। नेपाल भाषाक जनकवि दुर्गालाल श्रेष्ठ 93 वर्षक उमेरमा बितिरहेलक। बुढा नीलकण्ठक आफ्नै बस्ल घरमा जैलराती उसे बित्ल नेपाल भाषा एकाडेमिक चान्सलर मल्लके सुन्दरी जानकारी दिल र छाट। पाछलो 60 वर्षसोको लगातार साहित्य सिर्जनामा लाग्ल श्रेष्ठ नेपाल भाषासहित नेपालीमा पनि कविता गीत सहित अर्को विधामा पनि कलम चालाल रहेस। नेपाल भाषा परिषदले 20 आगु ओख्ले जनकविद उपाधिबाट सम्मानित गर्ल र लिग। कैलालीक बर्दगोरिया गाउँपालिका एक मुडापुल नजिकै तरक ठक्करकबाट नेपाल कम्युनिस्ट पार्टी एमाले सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार समिति सदस्य सावित्रा सापकोटाक ज्यान जैरेलिक। आज बिहानै बर्दगोरिया एकक मुडापुल नजिकै ओखरक स्कुटरले नवलपरासी बर्दघाटक 26 दिनेश गिरी चालाल तरके ठक्कर दिल हो। आजुलै दनवारी भाषाक समाचार सिद्धिलिक हस्त शिवा ढोकरिनु।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब 4 बजेसम्म सुनाउँदैछौँ केही आधुनिक गीतहरू। सुनौ यति बेला प्रताप दासको स्वरमा दिनेश अधिकारीको रचना रहेको छ भने सङ्गीत रहेको छ राजकुमार बगरको।

अहिले सुनायौं स्वरराज आचार्यको स्वर, देवेन्द्र केसी देवुको रचना, शक्ति बल्लभको संगीत। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यति बेला यहाँहरूले सुनिरहनु भएको छ आधुनिक गीतहरू। अबको पालोमा सुनाउँदैछौँ सागर संसार राईको स्वरमा रहेको यो गीत, गोपाल चन्द्र राईको रचना रहेको छ भने विक्रम राईको संगीत।

अहिले सुनायौँ रोशन अधिकारीको स्वर, भरत प्रसाद भट्टराईको रचना, कमल अधिकारीको सङ्गीत. अब सुनाउँदैछौँ अर्को गीत, राज सिग्देलको स्वरमा कमल पौडेलको रचना रहेको छ भने, ईश्वर मगियाको सङ्गीत.

अहिले सुनायौं बबिन ढुङ्गानाको स्वर र गणेश श्रेष्ठको रचना, शिवसङ्गम राईको संगीत। अहिलेलाई आधुनिक गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौ कृष्ण माथेमाको स्वरमा बलराम कोइरालाको रचना रहेको छ भने जिनु जोशीको संगीत। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार प्रसारण हुनेछ। त्यसपछि यहाँहरूले शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। शेर्पा भाषामा समाचार प्रसारण भइसकेपछि तामाङ भाषामा कार्यक्रम स्यालगार सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाब दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई रूलिङ गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार प्रधानमन्त्रीलाई सदनमा उपस्थित भई जवाब दिन निर्देशन दिनुभएको हो। बैठकमा सांसदहरूले विभिन्न समसामयिक विषय, प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति र सरकारको कार्यशैलीलाई लिएर उठाएका प्रश्नको सम्बोधन नभएको भन्दै ध्यानकर्षण गराएपछि सभामुख अर्यालले रूलिङ गर्नुभएको हो। सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम 56, 57, 58 र 59 भएको व्यवस्था बमोजिम सांसदहरूले उठाउनु भएका प्रश्नहरूको जवाब दिन प्रधानमन्त्री शाहलाई रूलिङ गर्नुभयो। बैठकमा सांसदहरूले निरन्तरको वर्षाले देशका विभिन्न जिल्लाहरूमा बाढी पहिरोका कारण भएको जनधनको क्षति, राहत र उद्धार तथा खाना पकाउने एलपी ग्यासको अभाव लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसदहरूले अविरल वर्षासँगै देशका विभिन्न जिल्लाहरूमा बाढी पहिरोमा परि जनधनको क्षति भइरहेको, कैयौं घरधुरी जोखिममा परेको भन्दै जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्नुभयो। सांसदहरूले बाढी र पहिरो पीडितहरूको तत्काल उद्धार, राहत, घाइतेहरूको उपचार र क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभयो। राष्ट्रिय सभाको आजको बैठकमा संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। बैठकमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भने प्रस्तुत गर्नुभएको प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत भएको हो। यस्तै बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवा पलायन रोक्न र स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन नयाँ रोजगारी नीति तथा ऐन निर्माणको प्रक्रिया अघि बढाइएको बताउनु भएको छ। बैठकमा सांसदहरूको प्रश्नहरूको जवाब दिनुहुँदै मन्त्री यादवले रोजगारमूलक सिप र उद्यमशीलता प्रवर्धन गर्न सङ्घ प्रदेश र स्थानीय तीनै तहमा गुणस्तरीय सिप तालिम तथा कृत्रिम बुद्धिमत्ता एआई र डिजिटल प्रविधिसँग सम्बन्धित रोजगारीका कार्यक्रम सञ्चालनलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। यसअघिको बैठकमा सांसदहरूले देशभरि बाढी तथा पहिरोमा परि दर्जनौं मृत्यु र घाइते भएको भन्दै स्थानीय तहमै आवश्यक स्रोत साधन उपलब्ध गराई प्रभावित र पीडितलाई समयमै उद्धार गर्न र राहत उपलब्ध गराउन पनि सरकारसँग माग गर्नुभयो। यस्तै बैठकमा सांसदहरूले नागरिकहरूलाई खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। बैठकमा बोल्दै सांसदहरूले ग्यासको उपलब्धता सहज नहुँदा आम नागरिकले शास्ति भोगिरहेको भन्दै तत्काल सहज रूपमा ग्यास प्राप्त गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यान आकर्षण गराउनु भयो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 3 बुधबार 1:15 बस्नेछ। राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा निचिन्न प्रदान गर्नुभएको छ। आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले सेनापति सेठलाई मानार्थ महारथीको दर्जनी चिन्ह प्रदान गर्नुभएको हो। नेपाल र भारत बीच सन् 1950 एक अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जनी चिन्ह प्रदान गर्ने परम्परा अनुसार सेठलाई सो सम्मान गरिएको हो। 3 नेपाल भ्रमणका लागि सेनाध्यक्ष जेठ आइतबार नेपाल आइपुग्नु भएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले संवाद र सरोकारवालाको सुझावका आधारमा शैक्षिक समस्याको दिगो नीतिगत समाधान खोज्ने बताउनु भएको छ। मन्त्री पोखरेलले आज सामाजिक सञ्जालमा पोस्ट गर्दै शिक्षा मन्त्रीका रूपमा पद बहाली गरेदेखि नै आफूले शिक्षा क्षेत्रका विषयलाई गम्भीरतापूर्वक बुझ्न, सुन्ने र सिक्ने शैली अपनाउँदै आएको बताउनुभयो। स्थानीय तहको भूमिका, विद्यालय व्यवस्थापनका चुनौती तथा शिक्षा क्षेत्रका विविध नीतिगत समस्याबारे प्राप्त सुझावलाई आगामी सुधारको आधार बनाइने मन्त्री पोखरेलले बताउनुभयो। काभ्रे जिल्लाको खानीखोला गाउँपालिका 1 स्याउरी थलीमा आज बिहान बलेरो जीप सडकबाट करिब 200 मिटर तल खसेर दुर्घटना हुँदा 2 घटनास्थलमै मृत्यु भएको छ भने 3 गम्भीर घाइते भएका छन्। पनौती तालढुङ्गा भित्री सडक खण्ड स्याउरी थलीमा नम्बर नखुलेको बलेरो जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा गराउने न्यून चापीय प्रणाली भारतबाट पश्चिम र नेपालतर्फ आइरहेकाले आज रातिबाट भोलि र पर्सि सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा हुन सक्ने सम्भावना हुँदा सतर्क रहन आग्रह गरेको छ। प्राधिकरणले आज पत्रकार सम्मेलन आयोजना गरी जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानका आधारमा भारी वर्षा हुने स्थानमा सतर्क रहन सूचना जारी गरेको र 600 भन्दा बढीलाई खोज उद्धारका लागि तयारी अवस्थामा राखिएको जनाएको छ। नागपञ्चमी पर्व आज परम्परा अनुसार नागको पूजा अर्चना गरी मनाइँदैछ। घरको मूल ढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ। हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी पर्व मनाइन्छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ अपरान्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ।
2: ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नु पर्ने होइन र?
3: हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। डेली नै मजाले चलाउने
4: *1415# डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियालीसँगको वार्षिक संयुक्त सैन्य अभ्यासमा भारी कटौती गर्न निर्देशन दिनुभएको छ। दक्षिण कोरियाले इरान विरुद्धको अमेरिकी युद्धमा सहयोग गर्न अस्वीकार गरेको तथा उत्तर कोरियाली नेता किम जोङ उनसँग आफ्नो सम्बन्ध राम्रो रहेको भन्दै ट्रम्पले पेन्टागनलाई यस्तो निर्देशन दिनुभएको हो। ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै आजदेखि सुरु भएको संयुक्त सैन्य अभ्यास महँगो हुनका साथै उत्तर कोरियाका लागि पूर्ण रूपमा अनुपयुक्त र शत्रुतापूर्ण सन्देश भएको बताउनु भएको छ। र इरान र अमेरिका बीच गत जुनमा भएको समझदारीको म्याद आज सकिँदैछ, तर युद्ध अन्त्य गर्ने विषयमा जारी वार्ता हालसम्म कुनै टुङ्गोमा पुग्न सकेको छैन। रेडियो नेपालबाट अपरान्न 4 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हौस् त, नमस्कार।

दि रेडियो नेपाल युन आङ सिरिङ लामा शेर्पाने शेरिके कि साङ्गुर सेनोनाङ सिङजिङ रामचन्द्र पौडेल कि ग्याकर कि स्थल सेनाध्यक्ष धीरज सेटला हेम्बी मक्पी कि मानर्थ महारथी कि दर्जा नाङ वाय आरिङ सिङजिन ल्याखुङ शीतल निवासला कोडिक्याउ मिक्सर ल्यारिमला सेनापति सेटला सिङजिन पौडेल कि मानर्थ महारथी कि दर्जा नगुबिन हेम्बु ताङ ग्याकर पर्ल चिलो चिक्तोङ घुप्किया गुप्चुने जुन ग्याल्खापिङी कि मक्मी चो थियोला मानर्थ महारथी कि दर्जा तिरुपलुक्सो नङसिन सेटला चिकोर क्याउन ल्यारिमला सिङजिन सोनपा राम सहाय प्रसाद यादव छिगेल लोनपो शिशिर खनाल एमबी मक्मिकी थोरिम कुसप तिवतङ एमबी तन्दकला ग्याकर्की सुङसपकी सक्सु क्या नङ्गु सेन वाय प्रतिनिधि सभाकी आरिङ सक्दुला छोकमितु ग्यालखापकी दासा नाछोकला वाउ सतक ताङ टोकपितेमा मिमाङ तुई रक ताङ टङबाला फोकु क्योन तेजिन तान्दा समाजोप ग्यास मेतुप ताङ मेङ्यौ नेताङ कोर्ला सुङला सुनाङ वाय छोकमितु तान्दा यर्बी तुसोला कलेला ओतुप दासा कि मितिवाला सुङक्योप ओतुप दासाला पोगो सतक ताङ टकपाला स्वरूप तिवला सर्केक सुङक्योप ताङ राहत कि टरिकी गो ताङ क्योन फोकु तिवला ट्याङ्गा माला क्याने मेन्जु क्यान तेर्गो ताङ कुन्साप कि टरिकी गो सुवाजाक नाङ सुङ तुग्रां क्याने सतक ताङ टोकपी जोसालेन्सी ग्यालखापकी दासा नाचोक्ला लाम तेजिन डिमरुल थुङ्गुप्छु ताङ लोकी खाङबाला क्योन फोकुसिङ तित खाङबा तिव याङलुङ जोप्ला सुङला सु नाङ वाय छोकनुला छोकमितुई तुसो रिङबुने जुन समाजोप ग्यास मेतुप नेताङकी जोसालेन्सी मिमाङ तिवला कले चुङ्गुप ताङ बजारला ग्यासकी टरिकी गोला सुङला सुवाजाक नाङ वाय दिपरदारङ छोक्सो डोलप्रसाद अर्यालकी प्रतिनिधि सभाकी छोकमितुई जकु टिवाकी लेनगेकुला सिलोन बालेन्द्र साहला रुलिङ क्या नङ्गुप सेन वाय प्रतिनिधि सभाकी छोकदु ना छुजो ताङबोताङ कमाज च्याङला देतुप गनवाय जोन्दा श्रम तेजिन रोजगार लोनखाङ ताङ नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ पर्ला थुलम जुङसीमा छङमेन्तुई घोषणा क्याउ ङोकुल्की ल्यारिम्तियो लङवाय वैदेशिक रोजगार सङ्घकी साउन लाकी गते निसुने जुन बुदा च्याङाकी सुवा जोकिन ङोकुल्की वा उताङ हारिङने जुन सिकेल्ला श्रमिक तिव मोतोङ्गु घोषणा क्याउइन् हारिङ लोनखाङला लोनपो रामजी यादवकी सक्सुक्ला सङ्घकी सिख्याप ताङ कुसाप तिवताङ क्यान चुङ्गुप टोङ्गुला सङ्घकी सुवा तिव वैदेशिक रोजगार ऐन तेजिन नियमावली गृह जब रिम्बाला रङ सम्बोधन क्याउ सुङसुङ छिगेल्ला लाका कितुप्ला मितोङ्गुप लाकाला ट्याङबु सुङ्क्यो पोतुप ताङ पेन्सनपो जबला ठिम गृह जब लाका गम्बु थाक्चोत कितुप थुलाम चुङ्गुप सेनवाय आरिङने जुन दुलिखेल मेनखाङला ठोटेन बिमा सेवा गोचुनवाय ठोटेन बिमा बोर्डकी बिमाकी तन्दोकला मेनखाङला ट्याङ्गा करोड ग्यास चल्नुवाय बोर्ड त्यहाँ ट्याङ्गा माङेसीमा मेनखाङकी गलुप असर लाकी गते च्याङ्गाने जुन ठोटेन बिमा सेवा तिरुप लाका के कुइन् ठोटेन बिमा बोर्डकी सिग्डिला बिमित तुई तन्दोकला ओपिडी सेवा त्यहाँ बिमा सेवा गोचु मेनखाङकी सेनवाय ठोटेन बिमा सेवा जङ्गिमी छेर्मु ताङ सार्वजनिक कुङसाङकी छेर्मु जिन्क्योङमिकितुप गनवाय राष्ट्रिय विपद जोखिम न्यूनीकरण तेजिन प्राधिकरण कि आरिङ गमुने जुन सल्ला ताङ ना सेक सुदूरपश्चिम ताङ कर्णाली प्रदेशला छरो ताङ सतक टक्पा उङथोपुतप कि च्याकपुक गोला मिमाङ तिवला सिउवाय प्राधिकरण कि सेतुप नङसिन छर बङ्गी गेकु ताङ सतक ताङ टक्पा ताङ डुबान दोके रङजुङ कलेतियो फर्थोपुतप कि सही टुक्सिनाङ थाक्पा ल्याचतपतियो सुङक्योप कि तन्दोकला टरिक्याउ सेनवाय दिलोला यर्बी तुसो गोजुसीमा लाङी कि तुसोला रङजुङ कलेला सिओर्ने मिमेरा टुक्चु नासा गलुप ताङ मिरा ग्या तान्दा सेक तोर्नु धुप सेनवाय दिपाला रङ जल तेजिन मौसम विज्ञान विभाग कि ग्याल्खाप कि चाङबु टिक्पे तिवला छु ज्ञान उङथोपुसी मेमाङ तिवला च्याकपुकी गोला सिउवाय विभागकी सेतुप नङसिन बर्दिया जलमापन केन्द्रलाई छुग्यान वा उतपकी चिप्की दासा तेउला छुग्यान उङथोपुतपकी च्याकपुकी गोला सिउवाय हारिङ सङ्खुवासभा सोलुखुम्बु रामेछाप दोलखा सिन्धुपाल्चोक काठमाडौँ भक्तपुर ललितपुर ताङ याम्बा दासा नासोकी चाङबु तेउला छुग्यान उङथोपु जल तेजिन मौसम विज्ञान विभागकी खेपेलक्याउ विज्ञप्तिलाई सेनवाय छरबङ्गी गेप्सीमा ग्यालखापकी जोङखा नासोकी लाम गु जिन्क्योङकी माथोपु सेनवाय एमबी कोर्सुङ मक्पेकी हारिङ खेपेल क्याउ लेन नङसिन काभ्रे पलाञ्चोक ताङ सिन्धुली थितुप बिपी ग्यालामला वाउ टोकपी जोसलेन्सी खुरकोट नेपाल थोक कटुन्जे बेसी ताङ सिन्धुली थितुप लामला गमु छुजो टुक्ने जुन टोकी छुजो झिसेक गाडी तियो जिन्क्योङमिकी तुप गनवाय तुग्राङ क्याने मकनपुरकी कान्ति लोकपथला छरबङ्गी गेम्ने गमी छुजोङा ने जुन टोकी छुजोङा सेक लाम जिन्क्योङमिकी तुप गनवाय छरबङ्गी गेकिन ओतुपतप कि खाङरी ताङ फुसगुल्की जोङखा तिवाला लाम नाडोप ताङ सतक टोकपा उङथोपुतकी मितिवाला लामकी नेताङ कोर्ला ख्यान्थोक लानेतिर फाटसुर फेबगोला कोर्सुङ मगमिकी सिउवाय तुग्राङ क्याने कञ्चनपुरकी महाकाली चाङबुला छुग्यान वासीमा सारादा ब्यारेजला गाडी दियो जिन्क्योङ
किमी जितुप कलवाए इलाका कोर्सुङ मकमी ल्याखुङ गर्दछौ कि कि चो डिएसपी जीवन गुरुङ कि सेतुप नङसिन दाङ टोप्ने जुन महाकाली चाङबुला छुग्यान वासीमा गाडी थियो जिङक्योङ कितुपलाई के कुइन नेपाल आयल निगम कि बदौला कि गते ताङबु हारिङने जुन डेलो तुप ग्यास जुक्टुन त्यामा कोचे क्याउ सङ्खाङ त्यामा तिरङ ग्यास सुङ्गु तङ्गे तुप टरी क्याउ सेनवाए निगम कि हारिङ लेन्ची खेपेल कि दगदग पुला जोलामु हो तुप सिप कि सङ्खाङला डेलो जाङने ग्यास न्योगौला मिमाङतिओला सिउवाए निगम कि ग्यास सुङ्गु लाकाला फेन्सिन पो जोपला निमी ट्याङ ग्यास सो चौ इन स्रुप थो सिगेको होलासँग सङ्खाङतिओला निर्देशन बिनुवाए सोलु खुम्बुकी सोलु दुधकुण्ड टङ्केर वडा आङ दिनकी गारमा माध्यमिक लोपटला थेङताङ बोला लर्निङ एन्ड अर्निङ प्रोग्राम गोसुन वाए कोसी प्रदेश सुङ्की पेउ बजेटेमा कृषि ज्ञान केन्द्र सोलु खुम्बुकी रोक्रम तङ सिगडिल्ला गोसु ल्यारिम्ला तरकारी नम्बर नाछो कि मौसमी तरकारी लोतोक देपुलाका गोसुन वाए जिन्टा चुचिक तङ चिङिल्ला लोपझुङकी ओतुप लक्ष्य सकुलकी लोपटुक्तुई दि ल्यारिम्ला छोक्सु क्याउ लोपटा कि हेडमास्टर विनोद सिंह तामाङकी खेन्तोक नाङसुङ दि ल्यारिम्तेमा लक्ष्य सकुलकी लोपटुक्तुई लोपझुङ यार्गे ड्रप तङ पोलजोर सकुल्लासँग पेन्सन पोङ्गुप इसे क्यानवाए एमबी मकमिकी जाजरकोट कि बेरी टोङ्केर वडा आङी रिसाङ इलाकाला गलुप टोकपितेमा कलेला सुरुप सही सुमसिनाङ लाक्पाला सुङक्योप क्यानवाए टोकपितेमा क्योन फोकुतिवाला सोलुप तङ सुङक्योप कि तन्दोकला लगलेन क्याउ मकमी सोकपी याम्बा सुङक्योप सोकपा तेजिन त्याकी मितुई सिगडिल्ला हारिङ खोङतिवाला सुङक्योप क्याने सुङक्योप ओतुप दासाला तङ्गुप सैनिक जनसम्पर्क मञ्चकी सेतुपिन एमबी मकमिकी सोकपी टोकपाला सुओर्ने क्योन फोकु मिरा ग्याला सुङक्योप क्याउ तङ मिरा जिकित फुङबुथेन्दुप सेनवाए नाग पञ्चमी तुछेन आरिङ लुकी छ्याक छोपा ग्याने चिवाए लोट्याङमा साउन लाकी शुक्ल पञ्चमीकी छेर्मु खाङबा खाङबी गेलाला लुकी पार ज्याङले दि तुछेन च्याप लुक्सो होधुप सेनवाए दुक्याने लुकी पार गेलाला ज्याक्सिङ खाङबा लु ताङ रुल तुई दुक्पा मेतेरु ताङ मेताङ थोक त्यामासँग सुङक्योप किथोपकी स्वरूप छोरिक इच्छा होधुप नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिकी गोमी चिख्या प्राध्यापक डाक्टर देवमणि भट्टराईकी ख्यान्थोक नाङ्गुबिन पलिकेकी कवि दुर्गालाल श्रेष्ठ लोक गुप्चु गुवा सुम्ला नासागलवाए बुढा निलकण्ठला उतुप खोङकी खाङबरङ दाङगोमु नासागलुप नेपाल भाषा एकाडेमीकी चान्सलर मल्ल के सुन्दरकी ख्यान्तोक नाङ्गुबिन लोटुक्चुने जुन पलि के रिक्सुङ ताङ लुक्सोतिओ सुङक्योप कितुप्ला ल्यागेन फेन्सेन पोक्या नाङ्गुप श्रेष्ठकी नेपाली केलासङ कविता ताङ लुतिओ टी नाङ्गुप सेनवाए नेपाल भाषा परिषदकी लोक खल्जी गोमालारङ खोङला जनक कविकी उपाधि थेमा सिकुर्क्याउ सेनवाए कैलाली जोङखी बर्द गोरिया युलसोक्पा वडा आङचिक मुडा पुल सिप्ला ट्रक कि घेम्ने नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी कि टोतोङपोत सोकपी छोकमी साबित्र सापकोटा नासगलवाए हारिङटोप्ला बर्द गोरिया वडा आङचिक ला स्कुटर तोङिन हो तुप्रिङबाला खोङला नवलपरासी बर्दाघाट कि लोङिसुकी दिनेश गिरीकी तङ्गुप ट्रक कि गेपु सेनवाए रेडियो नेपालले हारिङकी सेरिकेकी साङ्गिर डुब्सुङ थुचिसे

0: लसो प्रफुल्ल सलगर गेताङला छार भोरी राङ्दा डेनमुला प्राविधिक रो पराग पोखरेल थेनिङा सूर्य मोक्तान तर्फ ग्याम स्यालगर गेतांग राङ्से लानिरे सोमबार कुरु दिनेला ब्लिङ यासी चुइसे गा मिनेट डिबलिचा प्रसारण तापन खापमुला राङला लागेरी गणेश बासी खापमुला चु गेतांग विशेष लसी रेडियो नेपाल लोलो लोलो मिडियम मिडियम वेभ फ्रिक्वेन्सी गर्दै एफएम ब्यान्ड 98.3 मेगाहर्ज सार्वजनिक सेवा प्रसारण गेन्दुन रेडियो नेपाल एप्लिकेसन गणिला वेबसाइट गर्दै www.radionepalonline.com थेन www.radionepal.gov.np ग्याम राङला मोबाइल आइप्याड ट्याब्लेट तिन कम्प्युटर हिँड्नु प्रत्यक्ष ज्ञानबारी खाम्बला तिनी भदौलाला गिक सोमचुइसे गिचा तामाङ प्रसारण दिन्छन् 2051 साल भदौलाला गिक्कुनु दिनीला ब्लिङ यासिङ्घा मिनेटनीमा सरकारी सञ्चार माध्यम रेडियो नेपाल ग्याम गिक्सा रेम तामाङ गोरी तामाङ साङ्गुर प्रसारण ताबरे थेनुन रे द डान्सी दान्दे तामाङ युल्बासे दिङनुन धाङसे भदौलाला गिक्कुनु तामाङ प्रसारण दिन्छन् डाङबेन खापुमना तामाङ प्रसारण दिन्छन् अवसर रि तामाङ प्रसारण द मायालाबा तामाङ प्रसारण द रुलाबा तामाङ गोई सङ्गीत धर्म रिमठिम दोङ्ग्रा पेठिम थिन तामाङला विवसाय गर्दै त मायालाबा बिनन्दन लामा लामा च्यापटन मला तिरिन तामाङ प्रसारण दिन्छन् हिल्क्योङरिन लोलो लोलो गेताङ गर्दै सङ्सी दाङबान मला तामाङ प्रसारण दिवस अर्थात् दिन्छेल अवसरी तामाङ पत्रकार सङ्से तिनी याम्बुरी मेन्दु यी साङ्गुर बोन गर्दै जानुन् सम्मान लाभ मला ओसम तिरिन सङ्से गोर्खेको काठै घे खोड्नुन् सिङबा बाबा चुनुन ताङ्री तिनी तामाङ पत्रकार सङ्घ मियो समिति से अर्थात् सङ्घीय समिति से तिर तिर गेताङ सेङ्जी खारङमा गेताङ गाँदै सेङमै गेट मुला बेब सन्दर्भरी दते ताम्लाभरी गाई तिनी तामाङ पत्रकार सङ्घला मियो चु हो दते गाई सम्पर्कलासी मम्बला नेत्र तामाङ दा नेत्र रो राङ द गेताङ सालगारी डेनमुला तिनी दाङमै गेट मुबा तामाङ प्रसारण दिन्छेल अवसरी राङ दा लामा लामा ज्याबटन बाबुला तिनी तामाङ पत्रकार सङ्घ थिएन जोङ जोङ रिमोबा तामाङ पत्रकार सङ्घ जोङ शाखा गर्दै चाहिँ तामाङ प्रसारण दिन्छ त खरङमा सिद्धाङमा किन बोला
1: सङ्घीय कार्य समिति से तिमी जस्तो गोर्नी पत्रकार द तामाङ मिडिया अवार्ड दोनसीमा मनाइदिन्छ ओसम अर्को चाहिँ गोर्खी प्यानल छलफल नलोजी गोर्खी जस्तो याङ्गला छु रेडियो नेपाल ग्याम सहित 2051 भदौ 1 गते तामाङ तामाङ गिरी अवसर रेडियो नेपाल तामाङ यहाँसम्म चाहिँ प्रशासनलाई अवस्था हराउनुला विषयहरू त्यही प्यानल जिल्ला
0: नेत्र रो राङ्ला टेलिफोन ओदै लाना प्रश्न आएर बसेर गाई राङ्दा चुरिन थिएन थान्जी तिनीलाई गिच्छ बोरी तामलाबारी विदासी जाँगाई तामाङ सञ्चार थुम्री ढेङ्बा दुई इन्चे गेलासी दोखाबा थेरानु लदासी लामन तामाङ सिउसो गरी डिक्खेन अर्थात् सम्पादकीय भूमिका रिनुन राङ्ला जिम्मेवारी प्रिन्सी जिम्मा थिएन अर्को त राति स्वतन्त्र रूपी राङ्ला बिगु अथवा कलम स्याङमान खाबा मेन्दुकेक गेताङ सङ्खेन रेडियो गेताङ सङ्खेन विष्णुदोङ तामाङ दानुन गाई स्टुडियो हुए पोला थे डोनबदा अर्थात् विष्णुदोङ दा स्टुडियो डेनलाभाङ्गा छ नेत्र तामाङ थेन्नुन तामलाबारी बाङ्ला स्टुडियो मलाई गणेश प्रत्यक्ष गेताङ सेङबाई खेल लाभासेलामा त्यो समस्या खाबासेलामा त नेत्र त देवपन गाई सम्पर्क लाभ मलाई नेत्र रो दाते गेताङ जजाकी टेलिफोन तिलाई समस्या सेलामा राख्दा गाई दिपेन सम्पर्क लाजी हाँगिन् तिनी जस्तो कि तामाङ पत्रकार सङ्घीय कार्य समिति से अथवा गे समिति से तिनी याम्बरी गोर्खेका गेताङ सेङ्सी औपचारिक गेताङ सेङ्सी गोर्खेका काठी घेखोर सेङ्जी गोर्खेका काठी घेखोर सेङ्जी अर्को चाहिँ सम्मान लाभ गेताङ नुन सेङ्गबाल बुबा जजाकी चुक गेताङमा बारे विस्तृत सुक्सुकोले
1: तिनी गन्सेज घोचो घोर्नी पत्रकार द सम्मान लजी गोर्खी नेपाल टेलिभिजनले लासो कार्यक्रम चलाइदिएको जगतमान बल तामाङ काभ्रेला पत्रकारिता मकनपुरला जमुना थिङ हिमालय टेलिभिजन यन्छे जो तामाङ पत्रकारिता सक्रिय आँगा गोर्नी र सम्मान ल जी ओसम गोर्की छ त्यो रेडियो नेपाल यङसे 2051 साल भदौ 1 गते जुन जसरी तामाङ गोइक्यामसे तामाङ सङ्गीत प्रसारण दिवस प्रसारण दबा अवसर दिन बुनु अवसर बाटी चाहिँ रेडियो प्रसारण रिज जस्तो तामाङ गोइला तामाङ गैला अवस्था हराउँ होला पछि एआई दोन हराउँ अवस्थामा चाहिँ प्यानल डिस्कसन लाउँ भएको
0: थिए प्यानल डिस्कसन अर्थात् थिए काठी छलफल निष्कर्ष जति भन्जी
1: प्लस हो प्यानल डिस्कसन चाहिँ अब प्यानल डिस्कसन जस्तो यहाँलाई सबभन्दा पहिला त्यो तामाङ सङ्घीय टिम मुखेमा अमृत युन्जन एआइडी नै गेलासी सिओबा डाक्टर प्राध्यापक डाक्टर बालकृष्ण बहल असम तामाङ तामसुर नेपाल टेलिभिजन तामाङ तामसुर र सम्पादक वीर बल तामाङ थेन्छ्याम चु देशम पोस्टकास्ट र प्रस्तुत मिक्साङ वाइवा बोर्डली प्यारालिस गर्ने असम सफलता तामाङ मिस मिस तामाङ पूर्व मिस तामाङ सञ्चालन लाउँछ रोड्ने रोडा चु प्यारल डिस्कसन त निष्कर्ष त हर भ्याम जस्तो यहाँ चाहिँ गरे नि एआई जम लानन लानन मिगतेला घ्यो कते काई कते चाहिँ एआई जम कम्प्युटराइज सिस्टमेटिक तसिन तर यङला तब आरे सु लागि छ तर जम्मसानो प्रयास लि विशेष टुङजी सुङ्गमुबा सहभागी गर्दैछ
0: लसो अले दाते चुचा तजी मियो अर्थात् केन्द्रीय कार्य समिति सिलाब गे है जोङ शाखा गर्दै छ जाचु प्रसारण दिवस खरङलाई सिदाङ मे गेन मला थेला जानकारी रहँदा खरङलाई खास टिपु मला
1: त्यो ओइमा जे बागमती प्रदेश से नो गोर्नी दा अवार्ड दो मंगवारे असम मकवानपुर जिल्ला सर्लाही जिल्ला चु काठमाडौँ भक्तपुर ललितपुर से नो चु केन्द्रला जोङला चाहिँ गेटाङ दा आखेनागी
0: तामाङ प्रसारण दिन अवसरी तामाङ पत्रकार संघसे याम्बुरी सेङवाई गेनमुबा गेताङ देला फेरि लबताम नभए अर्को तुनमारी घोर्केको प्रश्न तिलिङ्गे भानमा मलाई बिसामी तामाङ पत्रकार संघ तामाङ प्रसारण दिन्छन् दाङमा बिमा स्यान्दुरी खलङ मासी टिपा तिलै डे अब लबा अरे बिमा खाल तामा खास टिपुङलाई खास तिलस टिपुङलाई दाते तामाङ पत्रकार सङ्घ
1: तामाङ पत्रकार सङ्घलाई घे जस्तो घोर्की सङ्गठन तयारलाई भयो उसँग घोर्की अर्को चाहिँ तामाङ पत्रकार गते त कार्यक्षमता अभिवृद्धि उसँग रोनी गतेलाई तामाङ पत्रकार गते त र मुद्दारी चाहिँ के लाभा संस्था हिँड्न त्यो सिधार नि कति के मि ठ्याक गर्नु आमराङ आमराङ मुला जस्तो तिमी लाभा के कति चाहिँ आमराङ होइन अवार्ड दो जे अवार्ड मिले चु मिले यहाँ फिल्म लिएला प्यारो डिस्कसन मिलेला जस्तो छु भन्दासँग अब मेन्दो मेन्दो पत्रिकालाई चाहिँ सम्पादक डोङ्बा बेलासँग कार्यक्रम गेटाङ चुबम्बा विभिन्न इस्यु रिनो तर फलो अपलाई चाहिँ इस्यु तामाङ गतिलाई इस्यु गरे चाहिँ आवाज उठाइदिएला पछि विभिन्न विज्ञ पनि छलफललाई थुप्रो कार्यक्रम लगाउँला तामाङ पत्रकार
0: खबरेरी तामाङ पत्रकार सङ्घ अस्तित्वरी टिबल लागेर लामा खाला गेटाङ गते सिङ्गाई हैन डिपेन्ड डाङ्दा तामाङ प्रसारण दि झेल्ला ज्याबडानमा ला छ्याम्री तिनी दाचु दुई दुई छु लागिरहँदा लामा लामा थुजे छे गणित प्रत्यक्ष तामपाङ बाइगेन मुबा तामाङ पत्रकार सङ्घला मियो चुहो नेत्र तामाङ नेत्र तामाङ थिइन् विशेष लसी तिनी सिंह बाइगेन मुबा तिनी जुरप तब मला रेडियो नेपाल निन चुनुन स्टुडियो ग्याम्से 2051 साल भदौलाला गिक कुनु दुई सेकेन्ड फरक हिँड्न दोलो दति ब्लिङ यासी दम्मा निचिसे ढु अर्थात् 26 मिनट डिबा मुला बिसामी तिनी बिबा बत्तीस दिङ गाछा सोम्ची सिंह यी दिङ गाछा ब्लिङ्गा सिंह हामी नेटिभा चुनुन स्टुडियो ग्याम्से तामाङ गिरी प्रसारण साङ्गिर प्रसारण तब रेद डानमन दत्ती तामाङ हिलबासे तामाङ प्रसारण दिन्छन् दाग भाइ खापमला चुनुन दिन्छन् तिनी पर्व तामला थेला अवसर रेङ्गाई दोलो गाछाइन बेनादन प्रसारण दिन्छन् ल ज्याबडानमा पिन्जी देपेन राजा ज्याबडानमा मला उदासी दते निचे रेम्ली तामलाबारी विदासी गाई तामाङ प्रसारण दिन्छन् तिन तामाङ प्रसारण तामलाबारी विदासी लिचला रेम्री याम्बुला रेडियो मिरमिरेरी गेलाबन खाबा मार्मेन केताङला सङ्खेन लामान तामाङ शिशु तेस जिन्बा छिसी जिन्बा ढिखेन अर्थात् सम्पादक थिएन ब्रिगु स्याङमान खाबा ब्रिखेन विष्णु दङ्दा स्टुडियो रिनु भएको मुला खाबे बिमाङ चराङ जेनबेला ओसम प्रसारण दिन्छला जाबडान मुला
2: थुजे चिमला जु स्यालगर सिङ्केन राङ सूर्य मोक्तान अम स्याम्ली जु देश विदेश जु स्यालगर यान छुबा मुखोन यान्खेन जुगुदा
0: दरिम प्रसारण ताम लागे तामाङ सञ्चारकर्मी तपाईँलाई है उदय औपचारिकता खिसिटी दल राङ्गो छोरबारे राङथेनिङला सम्बन्ध अर्थात् भेलबाला तामलाई हिँड्ने विषय लामन डिक्वर रोगे दिनु नि तसन तिनी सन्दर्भ टिक्नला दासी जो प्रसारणलाई तामलाबारी विदा सिंह हुँ भइन राङ्दा नते राङसे गेला बाई खेन खाबा रेडियो रि राङसे थिवन खाबा सन्दर्भ गदे विषयवस्तु गदे थेन राङसे दति लाबारी माइबा गे अर्थात् अर्थात् राङला गे ताङला दतिला प्रभावकारिता खारङमा सब्सिडी बुमला
2: थुदे छिमला स्वाभाविक रूपसे यहाँसे चुताङ्री पाङ्खमला होइन जो प्रसारण दिवस जो सोमच्युसे निदिङलाई जो प्रसारण दिवस यहाँ मलाई बत्तिसौँ तामाङ प्रसारण दिवस है चुतामलाई सिटी बदुरी गला प्रभावकारिता ताम्रा यहाँसी मुला है लगभग 22-23 वर्ष 25 वर्ष बिउले होइन लगभग यहाँलाई सङ्गत तामाङ पत्रकारिता लोपा चुथुम्ली गोर्खी अभियानलाई रूपले चाहिँ बाबा होइन तामाङ कैद जब बुलन्द लसी गोर्खी लोलो मिनलाई सियो सियो कते चौसी लोलो मिनला रेडियो गेताङ गते स्याङ्वा गोर्नी सोम रेडियो स्टेसन गाई गेताङ स्याङ्वाङ अनुभवी मुला रेडियो स्टेसन कते यार थे तामाङदन केन्दिल लसी थुर्सी होइन चौसी सियो सियो कते तिलाई गाई राङसेन नै प्रयासै लपै हिँड्न लोपा हिँड्न त्यो लोपन ताङ हिँड्न झट च्याबधुरी जति जो 32 तामाङ प्रसारण दिवस ताङ सिटी बधुरी यहाँ से 32 वर्ष ल यहाँ से त्यो यात्रा गोङ मात्र यहाँ से जी सिटी मुला है फेरि गला पत्रकारिता यात्रा ठ्याक्कन 22-23 वर्ष त 60 साल यहाँ दिए औपचारिक रूपले भयो अनौपचारिक है जसरी तसै नै गाई ठोस रूपले पेपर सोसुरी सोसुरी गेला भए गाइन सम्पादक दोषी जा सोसु स्या भज 60 साल यहाँ दिएन गला लगावी भयो गला टस तब तामाङ सञ्चार कर्मी कति दिन्छ गला भेटघाट ढाप्रुप तब ज 56-57 साल कति साल यहाँ दिने हिँड्न थे दुई यहाँ दिसी त थे दुई च्यामा थे कोर्की खाल टस तब कोर्की माध्यम है लोप माध्यम है घोरी रूप तब थे थुम्री मुभा मिगातेन छम होइन घोरी थेखाला मगो यामन घोरी खाला दे लोप घोरी अवसर किन बिमा खेला जति 32 ताङ प्रसाद दिवस त च्यामा चुगुङरी गाई लब पत्रकारिता प्रभावकारिता विशेष है चुरी गाई पाङ्दोला प्रभावकारिता बिमा तामाङ पत्रकारिता लिछल धानी यहाँ पहिचान पहिचान बिमोला जति अब बागमती प्रदेश सरकारी भाइ गयो दिन्छम तामाङ गयो द सरकारी गे दिमडिगार बिउले होइन कामकाज गर्छ त्यो अनिवार्य लैजिनुभयो बस्दैन मलाई विमर्श गर्ला मातृभाषा पत्रकारिता तामाङ गेला पत्रकारिता छ घोर्की उचाइली दोधो मुबा है थे उचाइने खाइमै दो भए आहामजी व्यक्तिगत रूपले विष्णु दोङसी त जो 22-23 वर्ष धुन 25 वर्ष धुन जति गाई सङ्घर्ष लजी थिए छ घोर्की बिउले होइन घोर्की खाला सठिक थिए घोर्की ज्ञान छेप आहाम भा होइन घोरी उचाइ दो भए आहाम भा थेखाला अनुभूति त मुला निम्म प्रभावकारिता पनि 2-4 जना अब केही रोगदेखि तामाङ सञ्चार बोन बिसिनु ओसे मुला होइन त्यसलाई सोसियो गति गाम छिर्नु ओसे मुला गाई दैनिक रूपले तामाङ गेलन रेडियो गेताङ स्याङ सिखा मुला खाबो मुला होइन सम्भवत नेपाली सायद गिक्स मुला लागि गण्ड गिल्ला रेडियो गेताङ तामाङ गेरी दैनिक रूपले सिङ भङ्गानु नि
0: तर राङलाई गेताङ नियमित आरे दैनिक विदासी भनेको छ पाङजी तर दैनिक सिङमा आरे विभाग खाल्ला तामा दिनु खासै टिपो मलाई के राङलाई ग्लारे मलाई तर गाई चुरिन जजाकि थिएनलाई चाहिँ अर्को प्रश्न थियो यो विषामी राख्छ जुन उद्देश्य अनुसार चाहिँ गेताङ सोभो मलाई है गेताङ सिङमै खापागेन मलाई थे अनुसार ज्ञानखेन गते सिंह ज्ञान सिपिनमा आफिनमा थियो प्रभावकारिता म्याङ सिटीमा म्याङमा थिएन आमाङमा तिल मलाई खास राङ्सी पोमा थियो
2: दते लिचिल जो डिजिटल प्लेटफर्म बोले सो सोसल मिडिया ल जुन प्रयोग ल दुई याङ मुला चु त बसिलामा दते यहाँ से विष्णु चल भयो रेडियो गेताङ गते आयन भयो आम तामाङ पत्रकारिता जति चासो होला बिताम एन घोकी त्यो त छुट्टो छुट्टुन पारोसी होइन अलग पार पारोसी डङ्गोसी च्याबरी खाम्ला थेरी जति दिसम घुर्की बिहुले फिडब्याक यहाँ चाहिँ गेताङ स्याङमा दोरी अब खराम गर्ला स्रोत यहाँ चाहिँ ठिक होला भिवम त लिसाल त हिजो 60 दशक बिहुले जो 70-63 साल जुन आन्दोलन चुर्सी बिहुले होइन थेली चाहिँ रेडियोको त्यो त्यो अवस्था ज्ञानबा अवस्था आम सञ्चारमाथि त चियाबा अवस्थाको त्यो फितल तसिनी भिन्न नि होइन यहाँ चाहिँ स्विगर लदोला रेडियोलाई प्रभाव टिपी भयो जो 62-63 जनआन्दोलन थेबिमा थेदोना बिउले थेदोना जामा 50-51 साल बदौलालाई एक गतिर चुसी त्यो 50 दशक 60 अन्तिम दशक धुनु छ रेडियो पत्र पत्रिका टेलिभिजन रि सञ्चालन प्रसारण तस्टिभा तामाङ गुइल गेताङ गते जनाले ज्ञानमा उभा फिडब्याक उदेन खबा होइन यसो राम्रो रेडियो गेताङ स्याङमा उभा बेसी यहाँ टेलिफोन किनमेले टेलिफोनै रोग त्यो उदेन धोका भयो तत्यम जब गाई तल 62-63 बिजी त्यो जनआन्दोलन दाजी थिए बिजली चल बहुदल खाजी दते सङ्घीय गणतान्त्रिक युग सरकार मुला होइन अब चुदोन दोकामा जा दते यहाँ टेलिफोन लाभले टेलिफोन खबर मि मुस्किल त ल होइन पत्रकारिता रेडियो पत्रकारितालाई अस्तित्व थोरै जुरी प्रश्न चिन्ह है मुला
0: है
2: चुइ प्रश्न किन तर यहाँ चाहिँ लब गोङमा यहाँ चाहिँ आइन्छ यहाँ लगायतर लग त्यसमा चुङ्गालाई घुर्की दायित्व हिँड्न होइन घुर्की जिम्मेवारी हिँड्न यहाँलाई पहिचान ल थुम्री घोरी भाषिक हिसाब यहाँ घोरी खाल आन्दोलन ल स्टिम होला सुत यहाँ चाहिँ खलाबरी आदवी भयो सोच सिजेकन सुत निरन्तर गाच बसिटी भिन्न
0: सोच सिकेन दसे आता चाहिँ नि अघिन जुन खाला लक्षित वर्ग त बिताइसी सोभा गीताङ्गा दिमला सेगा दिमला थिए अनुसारलाई मेहनत लसिम भने जे सम्बन्धित तिमी सिङ यहाँ चाहिँ आफिन भने देखे गेताङ सिङ सि टिभीमा झान्बा अर्थात् जाँगर खाप्ने
2: चु जाँगर सम्भावत चु प्रश्न खाले कि चु लिसाल दाने जाँगा कि विरक्त त सी होइन सायद वर्ष नि सोम दे ज्ञापी दाजी है लगभग गाँदा चु थुम द खलासी दरेमा साइटी टिसे वा रङ भएन छोर्भ हिँड्न है थे खाल विरक्त अथवा हिँड्न तपाईँ हिँड्न गाई दोलन बिजी होइन
0: खाबा खाबा खलाबा खाबा पनि बिर्सिनु होला तसिन डिपो मलाई चु खास
2: अनि चु त होइन चुपाल्छ
0: दुई दुई
2: चुपाल्छदेखि होइन चुपीमा गाँच जाँच थिए खाल प्रश्न त्यही होइन त्यही त्यो ल परि लसी परि आदाजी कन्टिन्यू नि भयो होइन ब ल ल सोम ल दिङ दाजी ल ल ल सोम दि दाजी ल दिङ सोम दे दाजी होइन दाजी ग्याप टिपा तपाईँ जो प्रसारण दिवस यहाँ दे ऐन घुर्किङलाई दायित्व होइन होइन तामाङ गुइला पत्रकारिता खलाबरी आदा चुरिङला घोरी खाला परिचय मुला फेरि यहाँ चाहिँ ज्याब सोभरी आखाम्स होइन होइन तामाङ सुरुबा लागि यहाँ घोर्की खाला हिसाब से बोरमुला गाँथे गाला परिचय गाँ त्यो त स्थापित लतोला अथवा गाँ त निरन्तर त पिन्दोल विषय दपिन खाबिन
0: यहाँलाई उद्देश्य घोर्की तल गेताङ निर्माता गतिला प्रस्तुता गतिला होइन जुन खाल लक्षित वर्ग त बिता सोभा गेताङ गाँदै सम्बन्धित विषय यहाँ चाहिँ हामी मलाई डुङ्गाल डाँगा ग्लारी मलाई जति तर जस्तो कि कन्टेन्ट न ताम्ला चाहिँ गेताङ यहाँ होइन कन्टेन्ट न ताम्दा चाहिँ यहाँ चाहिँ गेताङ सिङमाला त दुई होइन तर प्रसारण गेन्दुन गर्दै सिजा यहाँ त थिए अनुसार ल पारिश्रमिक पिनमा आपिनमा थिए अवस्था श्रोतासीमा आगो एनकेजीमा आगो अथवा यहाँलाई गेन्दुन गर्दै जति मलाई थियो जे सपोर्ट आलाप गर्दैन डाँडा ग्लारी मलाई थियो नामदार छुट्टुन मुला होइन चुम्बी सरकारी सञ्चार माध्यम दाजु चुसी तिलाइनु तसैन टाङ्गा पिन्न ढेपो पिन्न जजाकी प्रस्तुतता अथवा गेताङ सङ्केत गर्दै त जजाकी मोटिभेट तला उत्प्रेरित तला तर थिए स्थिति जति प्राइभेट आरे रङ प्राइभेट रेडियो के लाभल रिङमा दुई तासिन्छी चु अवस्था रि राङलाई लुइ सोपाला लागे यहाँ सिधन गइची सजिलो गाह्रो खाँ तस्टिम मुला
2: थेज गाइतिल बिर्सम बिजिनी होइन सुरुरी यहाँ लगाऊ तबेलिन गाई तामाङ पत्रकारिता लभ गाई डेबसोई बिसी अथवा थिए हामीसँग करोडपति तल होइन थेखाला सोच थेखाला मङ्ग आरे मुभा
0: सामान्यतया आधारभूत आवश्यकता गति पुरा लभरी खाममा सेमी यहाँ चाहिँ चुया याङ दोजी नि हाँगिन गेताङ सेङ्बै गेन लाभा अथवा के लाभै गेन लाभा थिए सा अवस्था मुलुकै आएर त्यो
2: चु तामरिन तलो प्रसारण दिवसलाई जुन थिए झमघटी होइन फेरि यहाँ ताम अनि ताप तापौँ भयो होइन चुरी यति लामो विषयमा थिए जा यहाँ राखी सोभ होइन थिए सब भयो अब मिसे घोरी सञ्चार गृह गाम चाहिँ पारिसँग पिन्छामसँग गाइ त पत्रकारी ललाई हान्छौँ आलै खाल्ला थिए खाल्ला घोर्की पाटो मुला अलग होइन अर्को पाटै मुला नि चुरी गोर्खी विष्णुदोङ र मेमुला होइन गा गोर्खी समुदाय लागि गेला मेला समुदाय नलाइ त त्यो समुदाय चाहिँ नभिन्न पङ्गिन बिच गाई समुदाय च्याबा अरे गेदुङ चाहिँ आज त ल तामाङ पत्रकार सङ्घ चाहिँ आज आज होइन गदम गदेन तामाङलाई देश विदेश केही रोग थियो मलाई नि त्यो तामाङ नि विष्णुआले यसरी कार्यक्रम चलाउँला रेङ्गु दुई गान्धी यसलाई पत्रकारिता र निरन्तरता पिनगो आखलागो होइन गानी मलाई सपोर्टलाई मिलेको थियो मलाई जुरी जो गेदुङभन्दा बाहिर लिमिका थिएन तामाङ पत्रकार सङ्घभन्दा बाहिर लिमिका थिएँ भन्न बरु राङ्सी दोलो सुङसिउ राङ्नु जति जति देश विदेश गेता यहाँ सिउ मलाई तामाङ पत्रकारितालाई छवि द पहिचान द नुङ्ला भा संस्थागत रूपमा चाहिँ नेपाल तामाङ गेदुङ लगायत तामाङ पत्रकार सङ्घ विशेष रूपले थेन्जी ल हिस्ट्री मुला
0: जस्तै छ तामाङ पत्रकार गते हकित लागेर गेल अब मलाई विदाश पाङमा गेन्दुन गते झन् राङ्से जुन खाले आक्षेप गर्दै लाग स्टिपु मुला नि फेरि यहाँ अर्को प्रश्न
2: सत्य तमिन सत्य तमिन चुरी जस्तो नि बहस लो बा खलाङ निजी सर्वल लो बा होइन गाथिरी प्रश्न मुला
0: चुखाललाई भडास गर्दै अथवा डाङलाई असन्तुष्टि गर्दै छ राङ्से सामाजिक सञ्जाल गर्दै लाना ब्रिजी है जता कि अराजक रङमा शैली राङ्से ब्रिस्टिज खालाई आरोप गरिदिनु खाबु मलाई थियो र सामना कति कुरा स्टिमुल खा
2: थिए नितान्त थिए एकदम बुझाइदिए फरक थिए अलग ढङ्ग च्याबिन होइन त्यो त गलत सोझी विष्णुदोजी बुढीबा थिए जो संस्थागत हिसाब चाहिँ यहाँ जिम्मेवारीले हिसाब चाहिँ यहाँ तामाङ पत्रकार सङ्घले आरिदल नेपाल तामाङ गेदुङ सङ्घ संस्था आबद्ध आरिदल तर गेल अबले हिसाब चाहिँ गाइन दशकौँ पार लैसी दिनमा मिएन नि त्यो थुम त गदै मायौँला नि त्यो थुम्ल पहिचान त ध्वस्त तल्न पऱ्यो आधा भिसिङ फेस रिप्रिभेन
0: खाडाङलाई ध्वस्त तल्न चाहिँ राङ्ला जस कि स्पष्ट अझ चुत जस्टिफाइलासीले
2: पहिला खापैमा छ तामाङ पत्रकार है तामाङ पत्रकार विमर्शकालाई फेरि गयो अटोमेटिक चो बताला त्यो तामाङ गयो भने तामाङ पत्रकारिता आधा
0: गुइपाङमा चाहिँ किन तामाङ पत्रकारिता
2: गयो चाहिँ पाउँबा अरे विष्णु दोषी गयो चाहिँ पाउँबा अरे गाई तामाङलाई आन्दोलन गर्दै तामाङ हिलबारी डुवा सिटी मुला होइन तामाङ हिलबारी यहाँलाई तामाङलाई रिमछिमलाई ताम संस्कृतिलाई ताम यहाँदेखि चम्मन तम गर्दै ओर सिटी

0: तबिला होइन चुल्लो चुल्लो प्रश्नकै दोलो न्युईमा जो तामाङ पत्रकार संज्ञाम चाहिँ थिए आकाजी
1: दोलो न्युईमा
0: तामाङ प्रसारण दिवसलाई जो थिए गेताङ तबुलारी जो आयोजक तामाङ पत्रकार सङ्घ थेरिङलाई उपस्थिति मुभा थेरिङ न्यु बेली तामाङ पत्रकार खराङ मध्ये बिल तामाङ पत्रकारिता खराङ मध्ये बिल सिङै थेल त्यही जुन खल्ल राउन्ड डिस्कस तब क्रमरी नै चुत प्रश्न थाल्नु भयो उत्तर खाजी तामाङ मुल्ली बिउले होइन तामाङ कुल्ली जन्म तब त छ नि तब त्यसै ज्यान स्यान तिलवन पत्रकार लसेन तामाङ पत्रकार तब विवे खाल्ल जुन चाहिँ वाफ खमुला विधानिन थिए मुला रो थिए यदि विधानिन थिए मुला हिँड्छौँ विष्णु दोङ चाहिँ गाई ज्ञान सिधारे फेरि अङ्गारङ वा मिगदे के रोगदे मुला होइन राङ्गे मुसुला है तामाङ पत्रकारी त छपिम नहुला भयो आदजी नि अन्सम ती त तामाङ बिसी सो दोजी अन्सम नेपाल पत्रकार महासङ्घै मुभा फेरि निसी सामेल दसैँ दजी होइन फोनिज फोनिजलाई अध्यक्ष दो फेरि मुभा फोनिजलाई नुन अवस्था चाहिँ तामाङ राम मुला है फोनिज मुला मातृभाषा पत्रकारिता विभाग मुला मातृभाषा पत्रकारिता जेरो शून्य मुनु न अरे राङ्सी खलाम नाङ्सी मुला पाङ्सिङले तब तामाङ भाषा नै तामाङ पत्रकार सङ्घ भूमिका ल फेरि तामाङ भाषा भिस्टी आदो तामाङ भाषा उडाउनु अटोमेटिक चोदल धेरै है चुरी चुराम तोला उडाउनु तोला हिँड्दै तामाङ भाषा चेरी चोर्नु नि दोजी अर्को तिले विषय दोलो भाजी 51 साली 5 मिनट ल मिनट गर्ल ताम सुरु वाचन गे त चुनुन रेडियो नेपाल ग्याम्से सुरुवात
1: तब स्टुडियो ग्याम्से
0: तब त स्मरण लभन डानभन होइन जति 32 वर्ष तैसिन मुला तति यहाँ 83 साल भदौ 1 गते मुला भीमस खेल ल यहाँ जति 33 वर्ष रनिङ मुला 32 वर्ष दिङ मै छोस जिन्जी होइन चु यात्रा जी बट डान विकास त मै लजी मलाई तिल गाउँ यहाँ सुदे एउटा सोस्यो दिएजी सुदे एउटा रेडियो गेताङ स्याङजी सुदे वर्षसँग गे लजी भिस चाहिँ पाँच आधाजी थे त घोर्की कलेक्सनलाई थान्मा तामाङ पत्रकार सङ्घ मुन्दला नि होइन थे खाल अवस्थाका थिए तन्लबरी संस्थागत तवर ग्याम छिन्छ छोरी तनालजी
1: विष्णुदङ त घोर्केको अर्को आरोप नै हुन् मलाई क्या आरोप अथवा चु गुनासो त्यसले भि होइन राङ्गेन गेन्दुन्डे आने भयो बुवा आकिनमा गेन्दुन र विरोधलाई सिन्टी भयो गेन्दुन नै खास सिङ्कै नै आँकि भयो खालि विरोधलाई भयो बिमा स्यान्छे बारे बिमा खाल भाष्य अथवा चुगी निर्माण दसटी भने क्या तसटी भन नि
0: राङ्दै राखेछु एकदम डन यहाँ त डन्नालाई सिउजी होइन राङ्दै थाम्दा ल यहाँ कति सालिकार हुँदा तामाङ सञ्चार समूहलाई विकसित रूपले थिगाम चाहिँ चु थन्दैन नि कतिलाई तामाङ पत्रकारसँग है तामाङ सञ्चार समूहले यहाँ कति कार्य समिति नै हो नि
1: म
0: है यहाँ चाहिँ मासिक लेबी फाभ होइन है यहाँ महिना महिनाहरू लाल लाल तिरेम्ज जुम्बा पोपा छलफल लभा प्रशिक्षण पिनमा अनेक लभ म नि जम्मा जब थे लिख्छ कार्य समिति डाङ्री फेरबदल दाजु यहाँ कार्य समिति मो मि त त्यो नेति त खला खला त्यही अध्यक्ष उपाध्यक्ष सचिव शोभा ताङ्री यहाँ त जानकारी आइपिन्छ फेरि म पनि नेतृत्व भुलेँ होइन एक दुईजना टिममा सिकाल संस्थाको पोभा थे खाल्ला अवस्था क्या ताजी जमान गा त तिल ताजी बेसम ए चु यहाँ कार्य समिति टिसी यहाँ सिजा चुरी संस्था लभ योगदान ल कतरा आलमा गेल तिल दाविदासँग थेबेली छ कि सेम होइन बाहिर बोर भिन्न र अर्को ताम तामाङ पत्रकारिता ऋण प्रसारण दिवस तपाईँलाई म गाई दुलो पहिचान तम्बाजी तामाङ प्रसारण दिवस ल क्रमरी तामाङ पत्रकार सङ्घसे यहाँलाई थिए पहिचान भ्यूले थिए त चुङ्गी थान्तो भिन्न नि त्यो चुङ्गरे आखाम जिते त त्यो उल्टो गलत दिए त तामाङ पत्रकार माइब कान्तिपुर दैनिकी गोर्खा पत्री सानो सानो गैर तामाङ मिडिया माइब अवस्था कति मलाई
1: सानो टेलिभिजन
0: सानो टेलिभिजन निकाल होइन थे आवश्यक त होइन कि त्यो तामाङ पत्रकार कति त थे खाल बिउले आशा अभिलाष होइन त्यो स्वार्थ हिँड्छन् तामाङ पत्रकार यता त्यही त लोजी न्युले धेरै कम्पिटिसन लाऊ होइन नेपाल पत्रकार महासङ्घ धेरै बोकिनुको धेरै ला जति नि मलाई त्यो जान मिगा तँ मलाई टनन होइन त्यही त तामाङ पत्रकारसँग पछि मुभो तामाङ पत्रकार समेत पत्रकारिता थुम्द नुङला बा विभुता पनि नि
1: राख्दैन गा चु अन्तर्वार्ता लबल चुनुन विषय थिबला कारण दिलो हिँड्न बिसामी तिनी प्रसारण दिन्छ नि हिँड्न तामाङ प्रसारण ल थुम्री चुरामा खाल समस्याका दिनु मुला खाबर हेरी चुरामा खाल समस्याका दिए आँखा गाई
0: आँखा थियो विधान सचिव तल विधान तामाङ
1: थिएर छ्यामा नयाँ विष्णुदङ त अर्को घोर्केको प्रश्न थियो मान्छे बिसामी जति रुन जति याङ गेला सिटी भूमला जति क्रियाशील तामाङ साङ्गीरपूर्ण गति मुला बेटा आर्थिक अवस्था चाहिँ अब हेर्नु मैले ज्या भारे छार पुस्ता खासिटी भारे राङ्सी चुराङमा विरोधलाई सिटी भा छार खानु न आखाबा तजिसम नङा पत्रकार।

0: तामाङ पत्रकारिता हामी शून्य र अवस्थापित हुनौँ नि
1: हो चु शून्यता त क्यून लागिरी तामाङ पत्रकारी लजोजी दलै दलै गेताङरी ग्रिङ्ग्रेन तङ्गति पाउँ भयो चाप तसम नेप तामाङ पत्रकार सङ्घ चाहिँ कोर्की पत्र पेस लसी दिम अब सरकारी अबतिर जमन सिंह दोबार भ्युले होइन स्थानीय सरकार बिच पाउँ होला स्थानीय निकायका गाउँपालिका मलाई उडा अब जमन मुला नि होइन अनि थे दोजी होइन अब थेमा लसी कुनै बजेट माग लसी घोर्की प्रोजेक्ट भयो होइन घोर्की थिए तयार लसी छ घोर्की थिए घोर्की कोसकिस होइ ठिका मिसी छ घोर्की तामाङ पत्रकार उत्पादन लगे लबर खाउँला नि साप त छ तर तामाङ पत्रकारसँग चाहिँ थिए आलाजी बरु म वा तामाङ पत्रकार समेत निरुत्साहित तल्ल तामाङ पत्रकारिता लब जु त सेन पत्रकारिता लबरी छ उन्मुख लाभा हौसाला बिङ्ग
0: लोसारला बेलरी ग्यार्जङ यी बिमा लान गेन्दन गते डिक्सी सार्वजनिक रूपले लोसारदाङमा गेता गते छ यहाँ थिए स्टिप बोला म्यास स्टिप बोला यहाँ चाहिँ त्यसलाई रिपोर्टिङ नै लाभ बोला म्यास स्टिप बोला चुदे ताम विष्णुदोङसी थाम्बाइकै लाभा दुई चुला जिम्मेवारी खाल्छ कि दोलराङ सर बोल्नु लाग्दा
1: लोसारले
0: पाङ्गे मान्दा लोसार लाङ्गेन साङ्गुर बन गतेलाई चु समस्या गते त छान लाभा लाग्ने थिएन भूमिका मैले तातोले कि तातो
1: खाल पाउँछु भनेपछि
0: गेन्दुन गतेला
1: गेन्दुन गतेला ततो होइन गेन्दुङ दोल्नु पाउँदैन नि गेन्दुन चुकाते मिन जिकन जो होइन मिन गेन्दुङ तामाङलाई संस्था सरकारवाला निकै बेसी पाङ भयो तर व्यवहारी आरे थिन गते मिन लब चाबा मिन लब चाबाजी पत्रकारसँगलाई थिएन नाङजी गाई चु चु तामाङ गाई सञ्चार माध्यम रेडियो नेपाली हामी पाङ्गी मलाई गाई सामूहिक सञ्चार लिङ्गे ब्रिजिन मलाई चुकाते भा यहाँलाई पहिचान त दोस्त लबरी खाबा तामाङलाई पत्रकारिता मन लबरी खाबा जब भाषण गयन नआरे विषम कलाकार तामाङ कलाकार यादवजी तामाङलाई साहित्यकार विषय बुढीबारी पाङमरी यादवजी होइन गयन नआरे मेघम तिर अर्थ जियौँ गयो बिना पत्रकारिता आ त यहाँलाई पत्रकारिता आमा गयो यहाँ चाहिँ तामाङ गयो चाहिँ पाङ भए त तामाङ ह्युल भयो त यहाँलाई विशेष जोड तल होइन यहाँ लागि तामाङ गयोलाई पत्रकारिता गरेन तल जति सेन जो मिडिया गति मलाई सेन सेन सेन सेनलाई होइन थे थेल थे जति बराबर यहाँ तल थे रूपसित यहाँ चाहिँ कोदोजी बिबुजा तामिन
0: यहाँ त अर्को प्रश्न त्यसले गएँ कि भान्जी भिसम्म विष्णु दङ्ग्रो दत्ते जति रन दत्तेलाई छार पुस्ता गर्दै बिहन पुस्ता गर्दै खासै टिपो मलाई नि खालाइसकेको ढङ्गलाई गइँदा प्राथमिकता पिछे टिपारे इभन यहाँ जहाँ जामेता छु त यहाँ चाहिँ तामाङ गयो लोप्सी टिपो मलाई के हारे यहाँ प्रतिनिधि उदाहरण चाहिँ पाङ भएन तर यहाँलाई हिसाबले पाङ भएन भिसम यहाँलाई जाँदै पनि जामे दत्ते जामे बाह्रटी मला जा रात्री मला निसे तामाङ गयो प्रष्ट पाङ मला है दत्ते सिधन तामाङ मरिनु खाम्बा अवस्था मलाई गाई जा तामाङ गयो सेदोल तर कतिपय रोग दिएर अवस्था त्यसले मलाई बिसामी दान्ते विवाह ग्लोबल भिलेजलाई दुई हिँड्न अन्तर्राष्ट्रिय गयो गते लोप्सिटी त बेला खलङ नाङलाई गयो अजन्ताष्ट्रिय चाहिँ विवाह खाललाई भनाइ गते प्रतिक्रिया गते पिनमानु स्याप्सिटी भुमा चुरामा ताम गर्दै चुरामा टिप्पणी गर्दै लाभ हिँड्ने बिसामी झन् तामाङ गयो अवस्थामी नाजुक्नु नाङ्जी नि
1: चु राज्यलाई संरचना हिँड्ने मेन होइन अब मगाइचुरी राख्छु चु सुन पाङ्छु मुला होइन चु यही छु मलाई त चु समग्र हिजोमा चु शिक्षा नीति हिँड्न चु नेपाल शिक्षा नीति तिल मलाई खराब ढङ्ग सेन्सिटिभ मलाई भुतामी प्रश्न मलाई यहाँ गर्दै शिक्षित बौद्धिक तल लोपो डोबोलाई यहाँ उच्च शिक्षा अध्ययनलाई चाहिँ जिन्न होइन अब यहाँलाई कोलजुगु होइन यहाँ जति तामाङलाई ताम जति थिए छैन यहाँलाई कोलजुगु हिँड्छ तामाङ गयो अलोप त्यो अलोप त यहाँ दोर राख्छ राङलाई दिम्रे छ जा जमेसी सेम होला पाउँछु मलाई सूर्य मुक्त नहानु सजित त दिने होइन अब जस्तै बिसिनु होला यहाँलाई तिमीलाई कोलजुगो त तामाङ गयो सेन लबरी यहाँलाई दायित्व होला नि त्यही त यहाँ चेतना तदोजी चेतना छ ए यहाँलाई गयो त चु लोप्सै तल होइन अलोप्सै तल विभागपट्टि निजीमा विषम त्यसलाई त्यसले अर्थ
0: तामाङ पाङमा मि तामाङ भाषी गर्दै स्याप्लोम
1: अस्याप अस्याप चु चु मा सम्भावना गर्दै राखिन् मलाई चु मान लबर छ चु जो सरकार वाल विभाग गरे तामाङ पत्रकार सङ्घ नेपाल तामाङ गेदुङ व्यक्तिशे लामा आतापडि है जस्तै गाई व्यक्तिगत रूपले संस्तरी वाङ भन्नु त्यसले हिसाबसिपलाई जम्मन थिएन यहाँ कागजात मुला होइन विधान थिएँ सोसिटी मुला कि त विधान उल्टो थिएँ शुद्ध थिएँ शुद्धि
0: गर्नु
1: लाभुङ तामाङ पत्रकारसँग नङ्गर लो थियो नीति त खाएको लो एनजिओ चलाएको गाई चलाए पछि गादन सूर्य मुक्त गादन याङसेन चलाए पछि आपिन्थे पिन थिएँ पेवस होइन व्यक्तिगत पेवस होइन चु अवस्था थियो मलाई चु व्यक्तिगत पेव तला तामाङ पत्रकारसँग गेदुङ व्यक्तिगत व्यक्तिगत पेवा हिँड्नु आइन् नि तामाङलाई लिपि व्यक्तिगत होला आता त जोर जोर थोरी मुला है तामाङलाई लेखक खराङ मात्रै बिला तामाङलाई कलाकार खराङ मात्रै बिल तामी यहाँदेखि हामी अभिलेख त होला नि चु त भइला थेखाललाई प्रष्टीकरण लभ थे थेखाललाई दस्तावेज अभिलेखीकरण लभ अभिलेखले थानमा निकाय गरिदिउ नेपाल तामाङ गेदुङ तपाईँ तल्दला होइन तामाङ पत्रकार सङ्ग्रह जुन सम्बन्धित सरकार उहाँलाई निकाय विवाह कतैले हिँड्न नि त त्यही थान्नु अरे थान्नु होला तर फरक है तामाङ कुले जेगेन जन्म दसी तामाङ पत्रकार तब तसम होइन तामाङ कलाकार तसम तनु आद आदजी नि तामाङ ग्योइ थेरी अनिवार्य तनन्दोला नल अभियान नल आन्दोलन चैलेन चु चु तसेदमला न आबद्ध सञ्चार माध्यम रि चुन नल काई आवाज तसेदमला है तामाङ पत्रकार लखाम्जाम पत्रकार लौ आइन बिसम न तामाङ पत्रकार हिँड्न बिसी बुढा संस्था ठुवाङबा चुल छबिनु होला गे खलैसी थलगाई चु युवा गोर्खी बलात्कार हिँड्न चु गोर्खाल अपराध हिँड्ने बिसिङै मन
0: ठिकन छोर्जी हाँगिन कतिपय ज्ञानकेट गर्दै चु ह्याङला ताम गर्दै ज्ञान सिटी धुरी रोनी चाहिँ खारामा खाल्ला विचार सोझी अथवा खारामा खाल्ला प्रतिक्रिया पिण्ड भयो ह्याङला ग्लारी मुला तर चुदे ज्याबा ज्याबा ताम गर्दै लान लान बिस्रो दङ खारा अराजकला ट्याक लाग्दा
1: अराजक शोभा थ्याङ सत्य दम पाङ्गी मुला मनाङ्गो दम गाई पाङ सिटी मुला ङै ज्यार्दी ल परिभाका थिए आधारमा ङै 40 भयो तैसिन्जी याङलाई गर्दै तामाङलाई आन्दोलनलाई घोर्की नेता बिजी पाङ ल नङ्गर थिएन गर्दै नचन दु होला ज्यार्दी ल खबै नुन चाडपर्व गर्दै खबर याद थिएन नच दल न पहिचान ठिकान मलाई तामी जा उइजाम ग्रिङ्गिन पङ्सी भ्र मलाई नज फलान ज अध्यक्ष उपाध्यक्ष ग्रिङ्गिन तामाङलाई तर व्यवहारी आरे जब दो याङ व्यवहारी व्यवहारी गम्ने सच्चेबाद तब दो न याङ तामाङ खामी तपाईँ आऊ चाहे पत्रकारतिर तौ चाहे कलाकारतिर तौ जय राजनीति तौ होइन खप त थुम्री तौ प्रष्ट छ त
0: दोजी वाक्का खाने चुरमा ताम गर्दै पाँच चुरमा खाल टिप्पणी गर्दै लास्टेमा दुई अझ पत्रकारिता तिल लास्टी गाई लादल बिभ मुलुम बिभ खाल त भावना सेम
1: गाई राख्नु त पाँच दोलो लगभग 25-26 वर्ष यात्रा होइन गाई प्रत्यक्ष 22-23 वर्ष गाई जुरी गेलाइदिनु मुला गाई तर खा चु खाल ताम चु खाल लिङ्गो खाइमै खलासी अरे मलाई अभियान मलाई सा मुठी नाङ मुदे दोन गाई चु रेन्सी त मलाई गा त खालासी तामा पत्रकार बिदोल बिभ्या अरे है गा त खाल्छ नतो भ्या अरे गाई तो चुन गाई कप्के स्यान्दो रोगे पारिश्रमिक खसम खलाइसी पैसा पिन्छौँ मिडिया चल्ल भयो अहिलेसम्म आलापी भयो खाल्नु तर गा त थिए आइन गा त पैसा मैले चल्ल भयो राखिन ल कि गाल घोरी खाल पत्रकारिता हिँड्न चु त विकास हो तर चु त स्थापित लतल खाल सोच गालिन तर चु थुम्री गाई तम्पाइ डिपे चु त दोस्त लबेर साम्भिक डङ्गाइ खाजी कि जस्तै तामाङ पत्रकार सङ्घ घोर्की समूह डिस खाजी नि नुङ्लाबारी अनसम गरेर हामी गदम एक दुईजना यसो माग्छ नि दुई चारजना गाई चुरमा सूर्य मुक्त नाङ्छ मुला खै कतिजना मुलुम खाइ थिएन कोही कतिपय राजनीतिक दल कार्यकर्ता दोषी छ घुर्की आवाज थोजीबाटी मुला कतिपय संसद ग्याल पत्रकार दोषीबाटी मुला तामाङलाई पत्रकार चाहिँ खायौँ बिभु तामजा गाई चु पाङ्ला चुगे पछि
0: मिसे गल्ती तल लाला गल्ती तला राङ्ला नजरी खालाइ गल्ती माग्दै मान
1: पुष्टि आत
0: तर तर सच्चे बल्ल लागिरहने सल्लाह बिनमा लिनु खाना नि त सल्लाह त आफिनमा उदासी भिरो
1: सल्लाह एनजी सल्लाह एनजी गाई जति सल्लाह ल भयो गाई जति नै रोग कति मलाई यहाँलाई चु तामाङलाई वरिष्ठ विभाग कति अग्रज कति होइन जमान रूप त मुला गाई चुपाला तामाङलाई लेख खराङ बद्दै बेला चुकुर्की मापदण्ड तोजी नि चुखालाई मापदण्ड प्रष्टारेसम्म तिल तिल फोसरी होइन व्रतोजी अभियान ब्रजमा बरु छ्यालछुल अरू सानसानी पिपुङलाई तमिन तामाङ चोमा खेल तामाङ ग्वाई थियो अनिवार्य तत्त्वला त्यसै तामाङ पत्रकारिता थियो त तामाङ पत्रकारिता बिला जसै वाइगो मुसम तामाङ कलाकार काइबे बेसी पाङ्ला फिल्म सो मुसम फिल्म कर्मी बेसी पाङ्ला होइन त्यति यहाँलाई ग्वाई खतोला थियो त यहाँ चाहिँ सम्मान नतोला थेला जुन पहिचान थेला जो खाल्ला मुला होइन त्यो मर्म मुला थियो यहाँ चाहिँ खामी मन नपरिया त
0: सोमचुई चाहिँ इच्छा अर्थात् 32 तामाङ प्रसारण दिन्छे लप्सरी तिनी गणेशे चुखाल लताम गतिलाजी विशेष चाहिँ मेन्दुगिक सञ्चारकर्मी याम्बु उपत्यका अर्थात् राजधानी रि मुबा गोर्खेक रेडियो स्टेसन रि गे लावा मेन्दुगिक साङ्गुरबोन अर्थात् गेताङ सेङ्खेन कार्यक्रम निर्माता तिल बिगे यिन थे रोला अवस्था तथे तामाङ पत्रकारिता लामा चु ताला चु विचार गते थान्मा दुरी चुरामा खाल ताम गते खाल विषम बाँकी गाई ज्ञानकेन रोगते झन् जिम्मा पिन्जी तिनीहरू गेताङ दोकासी राङ्ला ताम थान्सी पिन्छुबारी विष्णु दोङ्रो राङ्दा लामा लामा थुजेछ
1: राङ्दा लामा लामा थुजेछ गाई लिसरी पाङ्ला अझै नि त 32 तामाङ प्रसारण दिवसलाई जम्मादन ज्याउडान भयो होइन
0: खास त चुबा चाहिँ 33 त म भयो है खराङ्ला चाहिँ 32 जी
1: थुजी चाहिँ तामाङ पत्रकारिता जो उहाँ तामाङ पत्रकार यहाँ तामाङलाई नेता तामाङलाई छ फलाना बेसी खबर गरिदिन्छ यहाँ चाहिँ मूल्याङ्कनलाई होइन युवा त गाई छु आह्वानलाई चाहिँ गाउँ घुर्की जिम्मेवार सञ्चार बोन होइन गाउँलाई घुर्की अभियान जहिले पनि तसिदा मलाई फेरि चुकअप तसिदा अरे स्वार्थ र विकप तसिदा अरे या राङ्दा थुजेछ स्यालेर जान्छु जम्मा त थुजेछ
0: लसो रोगा दाई तिनी गणिसे प्रसारण दिन्छेला अवसर रे चुखाल्ला तामकेलाजी गेताङ थिबा दुइरे तिनी प्रसारण दिन्छेन खरङलासी दाङमाई गेनमुला दाङजी बिबताम्री तामाङ पत्रकार सङ्घ लचोहो नेत्र तामाङ थिए तामलाजी बिसाङ इच्छु बोरी विश्वसरी गणिसे याम्बु उपत्यका नगरेन मोबाइल रेडियो मिरबे रेडी तामाङ गुएला गेताङ सेङमान खाबा सेङखेन विष्णु दोङ तामाङ थिएन लाबा तामराङ दखारङ छोरजी तिलाई सल्लाह सुझाव प्रतिक्रिया थिएन गुनासो कति मलाई बिसाम टी प्रोग्राम स्यालगारी @gmail.com थिएन मोक्तान सूर्य 39@gmail.com राख्छ इमेल लबारे खाम सिसल मलाई गेताङलाई फेरि अथवा तिलाई जानकारी गर्दै पिन्दोमा मलाई बिसामी 98511688894 रि राख्छ सिधान सम्पर्क लबारी खाम सुसियाला मुला विवान तिनीलाई गेताङ स्यालगार ग्यामङ्गा फेसिनीलाई निना निनान राख्दा दिपेन प्रसारण दिन्छेला ज्याबडान्बा उदासिम लिचरी गाँदा प्रविधि रोडला सुबला लागेरी सुधीर मिश्र दा लामा लामा थिचे राङ्ला चुकी सजाबा दाई लासो फ्याफुल्ला।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: नमस्कार, हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। यो प्रसारणमा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी धर्मपाल प्रसाद, सुधीर मिश्र अनि उद्घोषक म गणेश थापा। यसबेला साँझको 5 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाब दिन प्रधानमन्त्री बालिन्द्र शाहलाई रुलिङ गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार प्रधानमन्त्रीलाई सदनमा उपस्थित भई जवाब दिन निर्देशन दिनुभएको हो। बैठकमा सांसदहरूले विभिन्न समसामयिक विषय, प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति र सरकारको कार्यशैलीलाई लिएर उठाएका प्रश्नको सम्बोधन नभएको भन्दै ध्यानकर्षण गराएपछि सभामुख अर्यालले रुलिङ गर्नुभएको हो। सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम 56, 57, 58 र 59 भएको व्यवस्था बमोजिम सांसदहरूले उठाउनुभएका प्रश्नहरूको जवाब दिन प्रधानमन्त्री शाहलाई रुलिङ गर्नुभयो। बैठकमा सांसदहरूले निरन्तरको वर्षाले देशका विभिन्न जिल्लाहरूमा बाढी पहिरोका कारण भएको जनधनको क्षति, राहत र उद्धार तथा खाना पकाउने एलपी ग्यासको अभाव लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले अविरल वर्षासँगै देशका विभिन्न जिल्लाहरूमा बाढी पहिरोमा परि जनधनको क्षति भइरहेको, कैयौँ घरधुरी जोखिममा परेको भन्दै जोखिममा परेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्नुभयो। सांसदहरूले बाढी र पहिरो पीडितहरूको तत्काल उद्धार, राहत, घाइतेहरूको उपचार र क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गर्नुभयो। राष्ट्रिय सभाको आजको बैठकमा संक्रामक पशुरोग नियन्त्रक विधेयक 2083 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। बैठकमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशुरोग नियन्त्रण विधेयक 2083 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भने प्रस्तुत गर्नुभएको प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृति भएको छ। यस्तै बैठकमा युवा तथा श्रम रोजगार मन्त्री रामजी यादवले युवा पलायन रोक्न र स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन नयाँ रोजगारी नीति तथा ऐन निर्माणको प्रक्रिया अघि बढाइएको बताउनुभयो। यसअघिको बैठकमा सांसदहरूले देशभरि बाढी तथा पहिरोमा परि दर्जनौ मृत्यु र घाइते भएको भन्दै स्थानीय तहमै आवश्यक स्रोत साधन उपलब्ध गराई प्रभावित र पीडितलाई समयमै उद्धार तथा राहत उपलब्ध गराउन पनि माग गर्नुभयो। यस्तै बैठकमा सांसदहरूले नागरिकलाई खाना पकाउने ग्यास सहज उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाको अर्को बैठक भदौ 3 बुधबार सभा 1 बस्दैछ। राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धीरज सेठलाई नेपाली सेनाको मानर्थ महारथीको दर्जानी चिन्ह प्रदान गर्नुभएको छ। आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले सेनापति सेठलाई मानर्थ महारथीको दर्जानी चिन्ह प्रदान गर्नुभएको हो। 3 नेपाल भ्रमणका लागि सेनाध्यक्ष सेठ आइतबार नेपाल आइपुग्नु भएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले संवाद र सरोकारवालाको सुझावका आधारमा शैक्षिक समस्याको दिगो नीतिगत समाधान खोज्ने बताउनु भएको छ। मन्त्री पोखरेलले आज सामाजिक सञ्जालमा पोस्ट गर्दै शिक्षा मन्त्रीका रूपमा पदबहाली गरेपछि आफूले शिक्षा क्षेत्रका विषयलाई गम्भीरतापूर्वक बुझ्न, सुन्ने र सिक्ने शैली अपनाउँदै आएको बताउनुभयो। स्थानीय तहको भूमिका, विद्यालय व्यवस्थापनका चुनौती तथा शिक्षा क्षेत्रका विविध नीतिगत समस्याबारे प्राप्त सुझावलाई आगामी सुधारको आधार बनाइने मन्त्री पोखरेलले बताउनुभयो। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री विराज भक्त श्रेष्ठले देशमा उत्पादित विद्युत खेर जाने अवस्था अन्त्य गर्न माग र आपूर्ति बीच सन्तुलन कायम गरी प्रसारण सञ्जाल अघि बढाइने बताउनु भएको छ। मन्त्री श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको 41 वार्षिक उत्सवका अवसरमा विद्युत खेर जाने अवस्था अन्त्य र आपूर्ति सन्तुलन कायम गर्न मन्त्रालयको स्पष्ट कार्ययोजना रहेको प्रष्ट पार्नुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा गराउने न्यूनचापीय प्रणाली भारतबाट पश्चिम नेपालतर्फ आइरहेकाले आज रातिबाट भोलि र पर्सि सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा हुने सम्भावना हुँदा सतर्क रहन आग्रह गरेको छ। प्राधिकरणले आज पत्रकार सम्मेलन आयोजना गरी जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानका आधारमा भारी वर्षा हुने स्थानमा सतर्क रहन सूचना जारी गरेको र 600 बढीलाई खोज उद्धारका लागि तयारी अवस्थामा राखिएको जनाएको हो। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले वर्षा हुने पद्धति परिवर्तन भएका कारण पहाडी भागमा बढी पानी परेको र पहिरोका कारण जनधनको क्षति भएको जानकारी गराउनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारु गर्नका लागि *1415# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको वार्षिक संयुक्त सैन्य अभ्यासमा भारी कटौती गर्न निर्देशन दिनुभएको छ। दक्षिण कोरियाले इरान विरुद्धको अमेरिकी युद्धमा सहयोग गर्न अस्वीकार गरेको तथा उत्तर कोरियाली नेता किम जोङ उनसँग आफ्नो सम्बन्ध राम्रो नरहेको भन्दै ट्रम्पले पेन्टागनलाई यस्तो निर्देशन दिएको हो। ट्रम्पले सामाजिक सञ्जालमा लेख्थे, आजदेखि सुरु भएको संयुक्त सैन्य अभ्यास महँगो हुनुका साथै उत्तर कोरियाका लागि पूर्ण रूपमा अनुपयुक्त र शत्रुतापूर्ण सन्देश भएको बताउनु भएको छ। र इरान र अमेरिका बीच गत जुनमा भएको समझदारीको म्याद आज सकिँदैछ, तर युद्ध अन्त्य गर्ने विषयमा जारी वार्ता हालसम्म कुनै टुङ्गोमा पुग्न सकेको छैन। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हौस् त, नमस्कार।
4: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब हामी यहाँहरूलाई सुनाउँदैछौँ करिब 5:45 बजेसम्म विभिन्न कलाकारहरूका स्वरमा रहेका बाल गीतहरू। पहिलो गीत सुनाउँछौँ मीरा राणाको स्वर, राममणि रिजालको रचना हो भने नाति काजीको सङ्गीतमा।

अहिले भर्खरै यहाँहरूलाई सुनायौँ राजन रिमालको स्वर, गणेश रसीको रचना र सङ्गीतमा रहेको बालगीत। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका बालगीतहरू। बालगीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौँ, दमयन्ती बस्नेतको स्वर, रचना गायक स्वयंकै हो भने सिके रसैलीको सङ्गीतमा।

अहिले भर्खरै यहाँहरूलाई सुनायौं गंगा लामाको स्वर, सुषमा ढकालको रचना हो भने डम्बर ढकालको संगीतमा रहेको बालगीत। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका बालगीतहरू। बालगीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौ, उमा गुरुङ र अमिता राणाको स्वर, अमिता राणाको रचना र संगीतमा।

0: हस् त यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट प्रसारित सम्पूर्ण कार्यक्रमहरू यहीँ सकिन्छ। अब यसपछि रेडियो नेपाल केन्द्रीय प्रसारणका कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। बागमती प्रादेशिक प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। मैथिली भाषाको समाचारपछि प्रदेश समाचार सुन्नुहुनेछ। यस बेला साँझको 6 बज्नै लाग्यो। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेश गर्नुभएको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा 45 र विपक्षमा 26 मत परेको हो। मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासका मत दिएका छन्। प्रदेशसभामा कायम 83 सदस्यमध्ये 71 सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए। विश्वासको मतको पक्षमा परेको 45 मत बहुमत रहेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा सभामुख तुलाराम घरती मगरले गर्नुभयो। प्रदेशसभा बैठकमा 8 सांसद अनुपस्थित रहेका थिए। हाजिरी अभिलेख अनुसार अनुराग खड्का, अम्बिका काफ्ले, आशिष कुमार चौधरी, खड्क बस्नेत, धनलक्ष्मी श्रेष्ठ, निर्मला देवी थारू, माया पुन र सरोज थापा बैठकमा अनुपस्थित रहेका थिए। नेपाली काङ्ग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्था अनुसार प्रदेश सभाबाट विश्वासको मत लिनुभएको हो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले नयाँ सरकार गठनसँगै बजेट निर्माणको काम अघि बढिसकेकाले प्रदेश लामो समय बजेट विहीनताको अवस्थामा नरहने बताउनु भएको छ। मुख्यमन्त्री भट्टले सीमित स्रोत साधनको अधिकतम सदुपयोग गर्दै शिक्षा, स्वास्थ्य, सुशासन र जनताले प्रत्यक्ष अनुभूति गर्ने विकास योजनालाई प्राथमिकता दिइने बताउनुभयो। मुख्यमन्त्री भट्टले आफू नेतृत्वमा रहँदा वा जिम्मेवारीबाट बाहिरिँदा कुनै प्रश्न नउठ्ने गरी काम गर्ने बताउँदै प्रदेश सरकारको गरिमा र संघीयताको सबलीकरणमा जोड दिने उल्लेख गर्नुभयो। उहाँले आगामी बजेट निर्माणमा नागरिकका सुझाव र विज्ञहरूको दृष्टिकोणलाई समेत समेटिने बताउनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पदबाट राजीनामा दिनुभएको छ। सोमबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्ने क्रममा सम्बोधन गर्दै मुख्यमन्त्री बानियाले पदबाट राजीनामा दिनुभएको हो। प्रदेशसभामा विश्वासको मत लिनु अघि नै उहाँले आफ्नो कार्यकालमा गरिएको कामहरूको सम्बोधनसहित राजीनामाको घोषणा गर्नुभयो। मुख्यमन्त्री बानियाको राजीनामासँगै बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागपञ्चमी, गुर्ही तथा गुडिया पर्वले सामाजिक सद्भाव, आपसी सम्मान र एकतालाई बलियो बनाउने बताउनु भएको छ। नागपञ्चमी तथा थारू समुदायले मनाउने गुर्ही र मधेसी समुदायको गुडिया पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको विविधतायुक्त सांस्कृतिक पहिचानलाई समृद्ध बनाउन मौलिक पर्वहरूको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभएको हो। मुख्यमन्त्री आचार्यले नागपञ्चमी प्रकृति, संस्कृति र परम्परासँग जोडिएको पर्व भएको बताउँदै यसले नाग देवताको पूजा आराधनासँगै प्रकृति, पर्यावरण र जीव जन्तुप्रति सम्मान तथा संरक्षणको भावना विकास गर्ने प्रेरणा दिने उल्लेख गर्नुभएको छ। उहाँले नागपञ्चमीले मानव र प्रकृति बीचको सम्बन्धलाई सुदृढ बनाउँदै प्राकृतिक सम्पदाको संरक्षण र सहअस्तित्वको सन्देश दिने बताउनु भएको छ। त्यसै गरी थारू समुदायले परम्परागत रूपमा मनाउँदै आएको गुर्ही पर्वले समुदायको मौलिक सांस्कृतिक, सामाजिक एकता र आपसी सद्भावलाई अभिव्यक्त गर्ने मुख्यमन्त्री आचार्यको भनाइ रहेको छ। वर्षायाममा लाग्ने रोगव्याधि तथा नकारात्मक प्रभावबाट मुक्ति मिलोस् भन्ने कामनासहित मनाइने गुर्ही पर्वले प्रकृति र समुदायको सुख, शान्ति तथा समृद्धिको कामना गर्ने सांस्कृतिक महत्त्व बोकेको उहाँले उल्लेख गर्नुभएको छ। काभ्रे प्लाञ्चोकको खानीखोला गाउँपालिका एक स्याउथलीमा आज मध्याह भएको जीप दुर्घटनामा मृत्यु भएका 2 पहिचान खुलेको छ। मृत्यु हुनेमा खानीखोला 2 24 अनिता मोक्तान र खानीखोला 4 61 कलक बहादुर माझी रहेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो। दुर्घटनामा घाइते काभ्रे बनेपा नगरपालिका 14 बस्ने 25 राहुल तमाङ, खानीखोला 3 24 प्रदीप चर्का मगर, खानीखोला 5 25 बौद्धमान लामा, सिन्धुपाल्चोक चौतारा नगरका धनपति रावल,
र जीप चालक सिन्धुलीको सुनकोशी गाउँपालिकाका 28 वर्षका यश बहादुर तामाङलाई हेलिकप्टरबाट उपचारको लागि आज हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ लागि धुलीखेल अस्पताल ल्याइएको छ। मधेस, बागमती र गण्डकी प्रदेशका 54 विद्यालयका 234 स्काउट विद्यार्थीलाई नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न गरिएको छ। चितवन स्मार्ट स्काउट क्रूको आयोजनामा 3 दिने ट्रोप लिडर ट्रेनिङ क्याम्प तथा नेतृत्व विकास तालिम सम्पन्न भएको हो। तालिमका संयोजक आकाश न्यौपानेका अनुसार विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन र जिम्मेवारी वहन गर्ने क्षमताको विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। तालिममा स्काउट विद्यार्थीलाई नेतृत्व टोली व्यवस्थापन तथा सामाजिक जिम्मेवारी लगायतको विषयमा प्रशिक्षण दिइएको थियो। पूर्व स्काउट आयुक्त इन्दु सुवेदीले चेन अफ कमान्डमा रहेर काम गर्ने स्काउट प्रणालीले विद्यार्थीलाई अनुशासन र जिम्मेवारी वहन गर्न सिकाउने बताउनुभयो। धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरा स्थित बढी मालिका मन्दिरमा आजदेखि मेला तथा पूजा प्रारम्भ भएको छ। यसअघि जिल्ला समन्वय समितिद्वारा आयोजित सर्वपक्षीय बैठकले दर्शनार्थीको बढ्दो चापलाई दृष्टिगत गर्दै बढी मालिका भगवतीको पूजा आजदेखि सुरु गर्ने निर्णय गरेको थियो। बढी मालिका भगवती मन्दिरका पुजारी नेत्र उपाध्यायले यस वर्ष मुख्य पूजा भदौ 11 गते भए पनि एकै दिन पूजा हुँदा दर्शनार्थीको अत्यधिक घुइँचो हुने भन्दै अगाडिदेखि नै सुरु गरिएको बताउनुभयो। बढी मालिकामा हरेक वर्ष मुख्य पूजा जनै पूर्णिमाको अघिल्लो दिन साउन शुक्ल चतुर्दशीका दिन हुन्छ। मुख्य पुजारी उपाध्यायका अनुसार गत वर्ष मन्दिरमा 45,000 भन्दा बढी भक्तजनले दर्शन गरेका थिए। शिक्षा ऐन नियमावली संशोधनका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले सरकार बालासँग सुझाव सङ्कलन गर्न 7 प्रदेशमा शिक्षा संवाद सुरु गरेको छ। यसै क्रममा प्रधानाध्यापक सङ्घ नेपालको समन्वयमा शिक्षा तथा खेलकुद मन्त्रालयले जनकपुरधाम उपमहानगरपालिका 6 धनुषा स्थित श्री याकुबक्लेय संस्कृत माध्यमिक विद्यालय ज्ञान क्रिपमा आयोजना गरिएको संवादमा सरकारवालाहरूले सुझाव दिएका छन्। कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव तथा प्रवक्ता शिवकुमार सापकोटाले सबै सरकारवालाहरूसँग संवाद गरी आएका सुझावका आधारमा शिक्षा प्रणालीमा सुधार गरिने बताउनु भएको छ। उहाँले शिक्षा प्रणालीमा देखिएको समस्यालाई समाधान गर्न, शिक्षा प्रणालीमा सुधार ल्याउन 7 प्रदेशमा सरकारवालाहरूसँग संवाद थालिएको बताउनुभयो। कैलालीको बर्दगोरिया गाउँपालिका 1 मुडा पुल नजिकै ट्रकको ठक्करबाट नेपाल कम्युनिस्ट पार्टी एमाले सुदूरपश्चिम प्रदेश कमिटिका सल्लाहकार समिति सदस्य सावित्रा सापकोटाको मृत्यु भएको छ। आज बिहान बर्दगोरिया 1 स्थित मुडा पुल नजिकै उहाँ सवार स्कुटरलाई नवलप्रासी बर्दघाटका 26 दिनेश गिरीले चलाएको ट्रकले ठक्कर दिएको थियो। गम्भीर घाइते हुनुभएकी नेत्री सापकोटालाई दोधारा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। यसै साथ प्रदेश समाचार सक्यो। सुन्दै रहनुहोला रेडियो नेपाल। हस्त नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। केही बेरमै सुन्नुहुनेछ बालबाटिका कार्यक्रम, त्यसपछि प्रस्तुत गर्नेछौँ कृषि कार्यक्रम। साँझ ठिक 7 बजे समाचार सुन्नुहुनेछ, समाचारपछि घटना र विचार कार्यक्रम प्रस्तुत गर्नेछौँ। घटना र विचार कार्यक्रम सुनिसकेपछि प्रहरी कार्यक्रम सुन्नुहुनेछ। बेलुकी ठिक 8 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। अङ्ग्रेजीमा समाचार सुनिसकेपछि केही बेर यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। लोकगीतहरू सुनिसकेपछि हाम्रो चासो कार्यक्रमको पुनः प्रसारण प्रस्तुत गर्नेछौँ करिब राति 9 बजेसम्म। राति ठिक 9 बजे समाचार सुन्नुहुनेछ। समाचारपछि हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रमको पुनः प्रसारण प्रस्तुत गर्नेछौँ। त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाबहार गीतहरू। राति ठिक 10 बजे हिन्दी भाषामा समाचार सुन्नुहुनेछ। हिन्दी भाषाको समाचारपछि बिम्ब प्रतिबिम्ब कार्यक्रम प्रस्तुत गर्नेछौँ करिब राति 11 बजेसम्म। राति ठिक 11 बजे समाचार सुन्नुहुनेछ। राति 11 बजेको समाचारसँगै आजको लागि रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट प्रसारण हुने नियमित कार्यक्रमहरू पुरा हुनेछन्। तर राति 11 बजेको समाचारपछि पनि हाम्रो रात्रिकालीन प्रसारण भने जारी नै रहनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: नमस्कार, हार्दिक स्वागत गर्दछौँ आजको बालबाटिका कार्यक्रमबाट। प्रविधि संयोजनका दाजु पुष्परत्न बज्राचार्य अनि कार्यक्रम सञ्चालक दाजु बलराम कोइरालाको तर्फबाट। प्यारा भाइ बहिनीहरू, तपाईँहरू सन्चै हुनुहुन्छ नि? आज सोमबारको यो साँझ तपाईँहरूको आफ्नै प्रिय कार्यक्रम बालबाटिका लिएर हामी उपस्थित भइसक्यौँ। तपाईँहरू यति बेला त घर आँगनीमै हुनुहुन्छ होला, किनकि विद्यालयबाट त घर आइसक्नुभयो होला। यस बेला आफ्नै परिवारको साथमा रहनुभएको होला तपाईँहरू। दिनभरिको पढाइको थकान अनि परिवारबाट एक्लोपनको अनुभव अनि विद्यालयको पढाइ लगायत सबै अनुभव सँगै बसेर सार्दै हुनुहुन्छ होला। लौ त, अब तपाईँहरूको आफ्नै कार्यक्रम बालबाटिका सुरु गर्नु अघि सदा झैँ तपाईँहरूकै मनोरञ्जनको लागि एउटा बाल गीत सुनौँ। त्यसपछि तपाईँहरूसँगै गरिएको कुराकानीमा आधारित कार्यक्रम बालबाटिका लिएर उपस्थित हुनेछौँ। आजको बालबाटिका कार्यक्रममा हामीले एकजना बहिनीसँग विशेष कुराकानी गरेका छौँ। हामी तपाईँलाई यो कुराकानी सुनाउनेछौँ। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हामी बालबालिकाहरू देशका कर्णधार हौ। हामीले देशको नयाँ चित्र कोर्न सक्छौँ अनि सुन्दर हिमालय भरिपूर्ण यो देशलाई अझ सुन्दर बनाउन सक्छौँ।

0: हार्दिक स्वागत गर्दछु कार्यक्रम बाल बाटिकामा।
1: धेरै धेरै धन्यवाद।
0: तपाईँको नाम ठेगाना परिचय पाउनु?
1: मेरो नाम चाहिँ आयुषी कुमारी शर्मा हो। म यहाँ नयाँ बानेश्वरमा ओडा कार्यालय अगाडि स्थित श्री सिद्धेश्वर माध्यमिक विद्यालयमा 10 कक्षामा पढ्छु। अनि मेरो ठेगाना चाहिँ बिहारको मुजफ्फरपुर जिल्लामा बस्छु म। अनि अहिले चाहिँ म यहाँ जडीबुटीमा बस्छु। अनि मेरो परिवारमा चाहिँ 5 जना हुनुहुन्छ, मम्मी बाबा अनि दाई अनि एउटा भाइ छ। अनि दाई चाहिँ यही विद्यालयबाट 10 उत्तीर्ण गएर अहिले पटनामा पढिराख्नु भएको छ। अनि भाइ चाहिँ भर्खर 5 क्लासमा छ।
0: तपाईँ बिहारमा जन्मनु भयो अनि काठमाडौँ आएर पढ्दै हुनुहुन्छ?
1: 3 महिनाको हुँदाखेरि म यहाँ आएको थिएँ अनि यहाँ पढिरहेको छु।
0: अहिले कति वर्ष पुग्नु भयो?
1: अहिले म 16 वर्ष।
0: तपाईँलाई नेपालमा पढ्दा सुरुवातीमा भाषाको समस्या भयो कि भएन?
1: अब सानै हुँदाखेरि अब यहीँको भाषा बोलियो, यहीँको सिकियो, अनि त्यसैले अहिले धेरै प्रब्लम त हुँदैन, तर सानो सानोमा हुन्थ्यो होला, सानोको त यादै छैन, त्यही पनि हुन्थ्यो होला।
0: आरुचि, तपाईँको विद्यालयको शैक्षिक अवस्था कस्तो छ? साथै विद्यालयमा तपाईँलाई सबभन्दा मनपर्ने विषय चाहिँ के हो?
1: शैक्षिक अवस्था राम्रै छ, के अरे, सबै शिक्षकहरूले बुझाउनुहुन्छ, सिकाउनुहुन्छ, अनि हामीलाई आएन भने कोचिङ एक्स्ट्रा क्लास पनि राखिन्छ, हामीले भनेर 2टा ग्रुप छुट्याएर राखिन्छ, अब धेरै विद्यार्थीहरू रहेछन् भने ग्रुप छुट्याइन्छ, रहेन रहेछन् भने हामीले बुझिन्छौँ भने एउटै ग्रुपमा राखेर पढाउनुहुन्छ। अनि मनपर्ने विषय चाहिँ अब अलिअलि नआए पनि गल्ती भए पनि म्याथ चाहिँ मलाई अलि लास्ट मनपर्छ।
0: हजुर, गणित विषय चाहिँ अझ बढी मिहिनेत पनि गर्नुहुन्छ, मन पनि पर्छ होइन त?
1: हजुर।
0: विद्यालयबाट तपाईँ बस्नु भएको स्थान कति टाढा छ? अनि विद्यालय पुग्न अनि विद्यालयबाट घर फर्किने समय कति लाग्छ?
1: विद्यालयबाट घर फर्किन त्यस्तै 45 मिनट जति लाग्छ हिँडेर आउँदा चाहिँ, तर गाडीमा त्यस्तै 1/2 घन्टा जतिमा पुग्छौँ।
0: भनेपछि तपाईँ गाडी चढेर 1/2 घन्टा लाग्छ विद्यालय पुग्नु? निकै टाढा बस्नु हुँदो रहेछ।
1: त्यस्तै।
0: अनि त्यो आउँदा जाँदा बाटोमा कुनै अप्ठ्यारो परो अथवा चाहिँ बाटोमा हिँड्दा हिँडेर आउने जाने गर्नुहुन्छ विद्यालय?
1: प्राय जस्तो त हिँडेरै हो, तर अलि ढिलासिला भयो भने केही अर्जेन्ट रहेछ भने चाहिँ गाडीमा जाने गर्छु।
0: तपाईँ विद्यालयबाट घर जाने अनि आउने गर्नुहुन्छ, बाटोमा देखिएका पसलहरूमा पसेर केही खाने गर्नु भएको छ कि छैन? कुरकुरे चाउचाउ त्यस्तो खानुहुन्छ या खानुन्न?
1: अब त्यस्तो पैसाहरू भयो भने त खाने गर्छु, त्यही पनि पैसाहरू भएन भने त के खाने? अब
0: तपाईँ जस्तो विद्यार्थीले पसलका जङ्क फुडहरू खाँदा स्वास्थ्यमा कस्तो असर पर्छ अथवा स्वास्थ्यलाई त्यसले खराब गर्छ कि गर्दैन, त्यो बारेमा तपाईँले कति बुझ्नु भएको छ? अथवा तपाईँले पढाउने शिक्षकहरूले शिक्षिकाले चाहिँ बाहिरको कुरा खानुहुन्छ हुँदैन अथवा त्यसले स्वास्थ्यमा के गडबड गर्छ भन्ने कुरा सिकाउनु भएको छ कि छैन?
1: सिकाउनु भएको छ। त्यहाँ विद्यालयमा कसैले जङ्क फुडहरू खाइरहेको छ भने गाली गर्नुहुन्छ, नखाऊ भन्नुहुन्छ, तर पनि अलिअलि त खान मन लागिहाल्छ हामीलाई पनि, अब के गर्नु, त्यही भएर धेरै त खानु हुँदैन, तर पनि अलिअलि मन लागेको बेलामा खाइन्छ त्यस्तै।
0: आयुषी, तपाईँलाई विद्यालयमा पढ्दाखेरि पढ्ने कुराहरूमा चाहिँ अप्ठ्यारो भयो, बुझ्नु भएन भने त्यसको सहजीकरणको बाटो चाहिँ कसरी खोज्नुहुन्छ? तपाईँलाई भाषामा पनि समस्या होला, बुझ्नु भएन, त्यो बारेमा चाहिँ तपाईँले कसरी सहजीकरणको बाटो खोज्नुहुन्छ, रोज्नुहुन्छ?
1: त्यस्तो भयो भने त पहिला त मेरो दाई हुनुहुन्थ्यो, त्यस्तै नआएका कुराहरू, अब म्याथमा मेरो दाई पनि राम्रो तर मलाई चाहिँ अलि गाह्रै लाग्छ, त्यही भएर अब दाईले सिकाइदिनु हुन्थ्यो, अहिले त दाई पनि जान्नु भएको छ, त्यही भएर विद्यालयमै गएर सरले सिकाएको कुरालाई सोधेर अनि 2-3 चोटि गरेर अनि यहाँ पनि आएर त्यो गरेपछि चाहिँ अलि आइन्छ। अनि भाषामा पनि त्यस्तै हो, नआएपछि गुरुआमाले सिकाइदिनु हुन्छ, अनि अहिले त एसी छ नि त हाम्रो, अनि त्यसमा चाहिँ सबै क्वेसन वाइज पढाउनुहुन्छ, पुरै इक्जाममा कसरी गर्ने सुरुदेखि नै त्यसरी नै पढाइराख्नु भएको छ।
0: पढाइ बाहेक तपाईँले खेलकुदमा पनि रुचि राख्ने गर्नु भएको छ?
1: खेलकुदमा यस्तो हुन्छ भने हामीले पढाइ जति गर्छौँ नि त्यस्तो खेलकुदमा पनि त्यति नै आउनुपर्छ भन्ने भनिन्छ, जति शिक्षा लिखित व्यावहारिक पनि त्यति नै आउनुपर्छ भनिन्छ, त्यसैले खेलकुदमा त अब ब्याडमिन्टनहरू, टेबल टेनिसहरू खेल्ने गर्छु, अनि फुटबल, बास्केटबल अस्ति गएको पनि थियौँ हामी खेल्न।
0: तपाईँको विद्यालयमा चाहिँ कस्ता खालका अतिरिक्त क्रियाकलापहरू हुने गर्छन्?
1: मेरो विद्यालयमा वाद विवाद कविता प्रतियोगिता अनि ह्यान्डराइटिङ कम्पिटिसनहरू हुने गर्छ, थुप्रै हुने गर्छ, उनले पाउने जति पुरस्कारहरू दिनुहुन्छ, अनि झन् प्रोत्साहित भएर अर्को पालिदेखि झन् अझै धेरै विद्यार्थीहरूले सहभागिता लिन्छन्।
0: फुर्सदिलो समयमा चाहिँ तपाईँले समय कसरी बिताउने गर्नुहुन्छ पढाइ भन्दा बाहेकको समयमा चाहिँ?
1: पढाइभन्दा बाहेकको समयमा चाहिँ अहिले यहाँ नेपालमा चाहिँ म र मेरो फ्यामिलीमा मम्मीलाई सहयोग गर्छु। कहिलेकाहीँ कतै कतै घुम्न जाँदाखेरि मम्मीले त्यस्तै सामानहरू किन्दाखेरि पनि सहयोग गर्छु। मलाई मनपर्ने सामानहरू, मम्मीलाई मनपर्ने सामानहरू किन्छु, अनि खाना साना पकाउने अनि त्यस्तै घरको कामहरूमा सहयोग गर्छु। अनि त्यस्तै अतिरिक्त क्रियाकलापहरू पनि मम्मीले सिकाउनुहुन्छ, त्यस्तै गर्छु।
0: अनि तपाईँ फुर्सदिलो समयमा सामाजिक सञ्जालतिर पनि व्यस्त हुनुहुन्छ, जस्तै मोबाइल, टेलिभिजन?
1: त्यस्तो युट्युबहरू हेर्ने गर्छु, भिडियोहरू हेर्ने गर्छु।
0: त्यसले चाहिँ तपाईँको पढाइलाई कस्तो प्रभाव पार्छ?
1: हामीले राम्रो कुरा हेऱ्यौँ भने राम्रै कुरा आउँछ, नराम्रो कुरा हेऱ्यौँ भने नराम्रै कुरा आउँछ। आफूले हेर्ने कुरामा भर पर्छ के, जसरी राम्रो कुरा पढाइकै कुरा हेर्दै गयो भने, त्यसलाई लाइक गर्यो भने त्यही कुरा आउने गर्छ। अनि त्यस्तैमा पढाइमा पनि सपोर्ट हुने भयो, अनि हामीले फोनमा पनि पढाइसँगै रिलेटेड गर्न सक्यौँ नि त।
0: तपाईँ जस्तै भाइ बहिनीहरूले अहिले धेरै समय चाहिँ सामाजिक सञ्जालमा बिताउने गर्नुहुन्छ, युट्युब हेर्ने गर्नुहुन्छ, मोबाइलमा चाहिँ समय बिताउनुहुन्छ, उहाँहरूलाई तपाईँको सुझाव चाहिँ के छ?
1: यो अब अहिले सामाजिक सञ्जालहरू धेरै ठुलो भइसक्यौँ, सबैजनाले धेरै यो नभएको ठाउँ अहिले कुनै पनि हुँदैन। त्यसैले सही रूपमा प्रयोग गर्यो भने यो हाम्रो लागि वरदान पनि बन्न सक्छ, गलत रूपमा प्रयोग गर्यो भने यो हाम्रो लागि श्राप पनि बन्न सक्छ। त्यही कुरा बुझेर प्रयोग गर्नु पर्यो।
0: राम्रो सुझाव सल्लाह दिनुभयो। तपाईँ यो समयमा हामीलाई के प्रतिभा सुनाउन चाहनुहुन्छ? तपाईँसँग के सृजनाहरू छन् हामी सुन्न चाहन्छौँ?
1: मैले एउटा कविता रचना गरेको थिएँ, अब त्यसमा अलि गल्ती सल्ती भएको रहेछ भने म पहिल्यै माफी माग्छु, अनि केही बिगाऱ्यो भने म पहिल्यै माफी माग्छु होइन। अब हुन्छ नि त त्यस्तै, अब आफूले रचना परेको कसैलाई सुनाएको छैन, एकैचोटि यत्रो मासमा सुनाउँदा त अब अलिकति त लागिहाल्छ नि, त्यसैले अब म सुरु गर्छु है त। यो कविताको शीर्षक चाहिँ रहेको छ हाम्रो गुरु। दस कक्षाको यो मोडमा हात समाउनु भयो, कमी गल्ती र चुनौतीको बेला सिकाउनु भयो, किताबका पाना मात्र होइन जीवनका पाठ पनि सिकाउनु भयो, लड्दा सम्हाल्ने साहस दिई अघि बढ्ने लक्ष्य देखाउनु भयो। तपाईँको मुस्कानमा आशा र भरोसा छ, जति गल्ती गरे पनि त्यो मनमा हामीप्रति धेरै नै माया छ। कलिलो माटो थियौँ हामी, एउटा सुन्दर आकार प्रदान गर्नुभयो, यो शून्य जस्तो जीवनलाई एउटा आधार प्रदान गर्नुभयो। शब्दले पुग्दैन तपाईँको कृतज्ञता जनाउन, प्रार्थना गर्छु अर्को जन्ममा तपाईँलाई नै फेरि गुरुको रूपमा पाउन। शब्दले पुग्दैन तपाईँको कृतज्ञता जनाउन, प्रार्थना गर्छु अर्को जीवनमा तपाईँलाई नै गुरुको रूपमा पाउन। धन्यवाद।
0: आहा, कति मिठो सुन्दर कविता सुनाउनु भयो। यो कविता रचना आफैले गर्नुभएको हो?
1: हजुर।
0: यस्ता खालका कविताहरू तपाईँले कति लेख्नु भएको छ?
1: मैले दुई तिनवटा लेखेको थिएँ, तर अहिले कता राखेँ त्यो यही गुरुकै याद थियो अनि मैले यही गरेको।
0: अरू केही सृजना सुन्न सक्छौ?
1: म गीत गाउन सक्छु।
0: हजुर हुन्छ, तपाईँको गीत सुन्न पनि हामी तयार छौँ।
1: सुरु गर्छ है त।

0: ल, तपाईँको साङ्गीतिक आवाज पनि सुन्यौँ अनि सृजनाका कुराहरू पनि सुन्यौँ। अब फेरि हामी तपाईँको अध्ययनतिरै लाग्छौँ, तपाईँको पढाइकै बारेमा कुराकानी गर्छौँ। तपाईँको विद्यालयको सिकाइ पद्धति कस्तो छ अनि तपाईँले पढाइको बारेमा सहजीकरणको बाटो कसरी खोज्ने गर्नुहुन्छ?
1: विद्यालयमा अहिले हाम्रो शनिबार शनिबार इक्जाम हुने गर्छ। अब त्यही इक्जाममा हामीले कति बिगार्छौँ कति मिलाउँछौँ त्यो हेरेर अनि गुरुहरूले त्यही सिकाउनुहुन्छ नआएका कुराहरू। कमजोर विद्यार्थीलाई अझै ध्यान दिएर पढाउनुहुन्छ, तोकेर कि तिमीलाई यो आउँदैन कि आउँदैन सोधेर अनि पढाउनुहुन्छ। गुरुहरूले पनि एकदम माया गरेर हामीलाई सिकाउनुहुन्छ अनि हामीलाई नआएका कुराहरू पनि हामीले सोध्यौँ भने मात्रै सिक्न पाइन्छ नि त। हामीले बोल्दै बोलेन भने हाम्रो शिक्षकहरूले हाम्रो बारेमा केही थाहा नै भएन भने त शिक्षकहरूले पनि कसरी सिकाउने, के आउँदैन भन्ने कुरा त शिक्षकहरूलाई पनि त थाहा हुँदैन। त्यसैले बोल्ने गर्नुपर्छ विद्यार्थीहरूले पनि अनि सिकिन्छ। अनि नआएका कुराहरू फेरि सोध्छौँ, जतिचोटि बुझ्दैन त्यति पटक सोध्छौँ अनि गुरुहरूले पनि सिकाउनुहुन्छ किनभने कक्षामा त सिक्ने हो नि, परीक्षामा त अब सही गलतै छुट्याउनु हुन्छ नि त एकैचोटि। त्यसैले
0: हजुर आरुजी हामीलाई धेरै राम्रा कुराहरू सुनाइरहनु भएको छ। तपाईँको भविष्यको योजना के छ, के बन्छु भन्ने लक्ष्य राख्नु भएको छ?
1: 9 क्लासको रिजल्टमा मेरो अकाउन्टमा ए आएको थियो, त्यसैले अहिले अकाउन्ट चाहिँ अलिक सजिलो सजिलो लाग्ने भएकाले कहिले लाग्छ म त अकाउन्टेन्ट बन्छु होला र कहिले लाग्छ म त फार्मेसीतिर जान्छु होला। अब यही दुइटामा अड्केर बसिरहेको छु, के हुन्छ थाहा छैन।
0: हजुर लक्ष्य धेरै लिनुभएको छ, के बन्छु भने चाहिँ अब भविष्यले बताउँछ नि त।
1: हजुर
0: तपाईँको कक्षा कोठामा कतिजना साथी हुनुहुन्छ, मनमिल्ने साथी कति हुनुहुन्छ अनि सँगै बसेर पढ्दाखेरि सहजता असहजता के छ?
1: मेरो कक्षामा चाहिँ 61 विद्यार्थी मेरो साथीहरू छन्। हामी मिल्न त सबैसँग मिलिन्छ तर हुन्छ नि सँगै पढ्न मिल्ने खोज्ने साथीहरू चाहिँ 2-3 छन् अनि त्यहीसँग नआएका कुराहरू पनि आएन भने त साथीहरूलाई सोध्छौँ अनि त्यसपछि चाहिँ गुरुहरूलाई सोध्छौँ। अनि विद्यालयमा हाम्रो 61 भएकाले कोचिङ पढ्दा पनि 2 ग्रुप छुट्याएका छन् अनि 30-30 गरेर हामी पढ्छौँ अनि त्यसमा पनि कोचिङमा पनि पढेको कुराहरू राम्ररी बुझिन्छ अनि क्लासमा नबुझेको कुराहरू हामीले कोचिङमा सोधेर बुझ्न पाउँछौँ।
0: हजुर आरुषी हामी बाल बाटिका कार्यक्रमको अन्त्यतिर छौँ, अन्त्यमा बाल अधिकारको बारेमा तपाईँलाई कति थाहा छ, तपाईँले त्यो बाल अधिकार कसरी प्राप्त गर्नु भएको छ र बाल अधिकार बाल बालिकाले चाहिँ कसरी पाउनुपर्छ त्यसको बारेमा पनि केही धारणा छ तपाईँको?
1: बाल बालिकाले पाउनु पर्ने अधिकार नै बाल अधिकार भनिन्छ अनि कतिपय बाल बालिकाहरूले त्यो अधिकार पाएका हुँदैनन् किनभने त्यो अधिकारका बारेमा बाल बालिका हरूलाई थाहा पनि हुँदैन। अनि बाल बालिकाहरूलाई चाहिँ यो बाल अधिकारको बारेमा थाहा भयो भने तिनीहरूले आफ्नो अधिकार माग्न सक्छन् शिक्षकबाट, अभिभावकहरूबाट अनि घर परिवारमा मात्र हुँदैन यो बाल अधिकार। हाम्रो कहीँ बाहिर जान्छौँ त्यहाँ पनि हामीले बाल अधिकार पाउनु पर्ने हुन्छ।
0: हामी कार्यक्रमको अन्त्यमै आयौँ, अन्त्यमा रेडियो नेपालको यो बाल बाटिका कार्यक्रम मार्फत तपाईँ के सुझाव सल्लाह दिन चाहनुहुन्छ?
1: यो कार्यक्रममा सहभागी हुन पाउँदा त म अत्यन्त खुसी छु। आज अब सबैजनाको अगाडि यति पुरै नेपालको अगाडि यो बच्छ त्यसैले धेरै खुसी लागिरहेको छ। अनि म चाहिँ के भन्न सक्छु भने अहिलेको आधुनिक जीवनमा अहिले धेरै सूचना प्रविधिहरू सबै अगाडि बढिसकेका छन् नि त, त्यसैले हामीले यसको प्रयोग चाहिँ राम्ररी गर्नुपर्छ। नराम्ररी गऱ्यो भने हामी मजाले ध्वस्त पनि हुन सक्छौँ अनि राम्ररी प्रयोग गऱ्यो भने हामी माथि पनि उठ्न सक्छौँ। त्यसैले हामीले यसलाई राम्ररी जति हामीले लिन सक्छौँ यसबाट ल्याउँ अनि अगाडि बढाउँ भन्ने यही निष्कर्ष दिन चाहन्छु।
0: हवस् त, हामीलाई समय दिनुभयो, समय अनि तपाईँसँग कुराकानी गर्ने एउटा अवसर प्राप्त भयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद बालबाटिका कार्यक्रमको तर्फबाट।
1: धन्यवाद।
0: हवस् त, यिनै कुराकानी सँगसँगै आजको बालबाटिका कार्यक्रमको निर्धारित समय पनि सकिने लागेको छ। अब अर्को हप्ता फेरि अरू नै भाइ बहिनीसँग गरिएको कुराकानीमा आधारित कार्यक्रमका साथमा हामी उपस्थित हुनेछौँ। तबसम्मको लागि

0: जिले व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माय डिश होम एप।
1: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम पौरखी कृषक। कृषि नै जीवनको मूल आधार हो। कृषिलाई जीवनको मूल आधार ठानेर अनुकरणीय कार्य गर्नेहरू हुन् पौरखी कृषक।
2: नमस्कार, कार्यक्रम पौरखी कृषकमा स्वागत छ। आजको कार्यक्रममा हामी भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नम्बर 2 दुवाकोटमा रहेको प्रधान कृषि तथा पशु फर्मका सञ्चालक प्रदीप प्रधानको पौरखको कथा प्रस्तुत गर्दैछौ।
3: हाम्रो चाहिँ मैले गाई भैँसी बाख्रा साथसाथै भर्मी कम्पोस्ट र तरकारी खेती गरिरहेको छु। विगत 4 वर्षदेखि चाहिँ यो लाइनमा लागिरहेको छु व्यावसायिक रूपमा। चाहिँ यो गोडला मल चाहिँ भर्खर आर्थिक 1 वर्ष जति भयो सुरु गर्दैछु। अहिले प्रडक्सनको लाइनमा चाहिँ अब तयारी छ। लगभग हाम्रो 15 रोपनीमा चाहिँ यो कृषि फार्म फैलिएको छ। त्यसमध्ये कुनैमा घाँस खेती छ, कुनैमा तरकारी छ, कुनैमा यो गोडला मल छ, यसरी कुनैमा गोठहरूले गर्दाखेरि चाहिँ यसरी भाग लागिरहेछ। अहिले गोठमा चाहिँ सानो ठुलो गरेर गाई भैँसी चाहिँ 42 छ। दुनो चाहिँ अहिले 13 छ गाई भैँसी। बाख्रा चाहिँ अहिले गत वर्ष अलिकति प्रब्लम आएर अलिकति मऱ्यो, नत्र गत वर्ष चाहिँ राम्रो थियो, 50-53 थियो। अहिले चाहिँ आएर चाहिँ 10-11 मात्र।
2: कृषिमा लाग्नभन्दा पहिला प्रदीपले डोजर एक्सावेटर जस्ता भारी उपकरणहरूको मर्मत गर्ने काम गर्नुहुन्थ्यो। यो सँगै उहाँले स्नातक तहसम्मको अध्ययन पनि गर्नुभएको छ।
3: मैले शिक्षा चाहिँ औपचारिकमा चाहिँ ब्याचलर गरेको छु बिजनेसमा, तर म अब प्रमाणपत्र देखाउनु पर्दा चाहिँ प्लस 2 मात्रै, ब्याचलर चाहिँ क्लियर भएन। योभन्दा अगाडि चाहिँ मैले म आफ्नो व्यवसाय गरेर म आफै केही गरौँ भन्ने चाहिँ एकदम उत्सुकता थियो। त्यसले गर्दा चाहिँ योभन्दा अगाडि चाहिँ म टेक्निसियन हेभी इक्विपमेन्ट टेक्निसियनको रूपमा चाहिँ झन् लगभग 7 वर्ष मैले काम गरेँ। त्यसपछि म आफ्नो केही गर्छु, म आफ्नै गर्छु भनेर चाहिँ त्यसलाई चाहिँ त्यागेर चाहिँ आफ्नो व्यवसाय सुरु गरेको। औपचारिक रूपमा चाहिँ कागज चाहिँ मैले 79 बनाएँ। लगभग त्योभन्दा चाहिँ 6 महिना अगाडि चाहिँ लगभग चाहिँ सुरु गरेँ।
2: यति धेरै अवसरहरू मध्येबाट कृषि नै किन रोज्नु भयो भन्ने हाम्रो जिज्ञासामा कृषक प्रधानको भनाइ यस्तो रह्यो।
3: म चाहिँ पहिलादेखि नै किसानको पारिवारिक किसानै भएको भएर चाहिँ मलाई सानो बेलादेखि नै चाहिँ पशुपालनदेखि अझै मुहा लगावै थियो। पहिला पनि स्कुल पढ्दादेखि लिएर पहिला मम्मीले अलि बुढी हुनुभयो, सक्ने जग्गामा चाहिँ हाम्रो पहिला पनि 8-10 गाई 20-25 बाख्रा पहिला पनि थियो। हजुर, मेरो बाजेको पालामा सुरु गर्ने त त्यो बेला त पहिला त भैँसीहरू चाहिँ पहिला 8-10 भैँसी चाहिँ पालिराख्नु भएको थियो कि। म पहिला टेक्निसियन काम गरेपछि केही समय कुखुरा पनि पालन गरेँ मैले चाहिँ। त्यसमा चाहिँ मलाई रानीखेतले चाहिँ अलिकति डुबायो। मैले 3-4 मेरो मिसेसले चाहिँ त्यो काम गरिरहेको थियो, घरमा पनि सबैले गरिरहेको थियो, अब आफ्नै गर्छु भनेर मैले काम छोडेर कुखुरातिर लागेँ। कुखुरा लाग्दाखेरि चाहिँ रानीखेतले चाहिँ लगभग मेरो 1600 कुखुरा, त्यो बजार भाउ अनुसार चाहिँ मेरो लगभग 20 लाखको कुखुरा मैले 3 दिनमा गाडेँ। त्यसपछि चाहिँ अलिकति फर्स्ट गरेँ, केही समय बसेँ, वेट गरेँ, अनि त्यसपछि केही गर्छु, अर्को केही गर्छु सोचिरहेको थिएँ। पैतृक सम्पत्तिमा आफ्नै व्यवसाय गर्छु भनेर लाग्यो। अब
2: आफ्नो पुर्ख्यौली जमिनको सदुपयोग गर्ने सोचका साथ उहाँले प्लास्टिक घरमा गोलभेडा खेतीबाट कृषि यात्रा सुरु गर्नुभयो। तरकारी खेती विस्तारसँगै पर्याप्त गोठेमलको आवश्यकता महसुस भएपछि 2 बाछी पाल्न थाल्नुभयो। यही सानो सुरुवात आज 42 गाईसम्म पुगेको छ भने गोठेमलको प्रभावकारी व्यवस्थापनका लागि उहाँले गढेउले मल उत्पादन गर्न थाल्नु भएको छ।
3: 50 फिटको टनलमा 1 वर्ष मात्र मैले एउटा खेतीको अनुभव लिनलाई चाहिँ एउटा टनलबाट चाहिँ सुरु गरेर गोलबेडा खेती चाहिँ यसरी चाहिँ व्यावसायिक गोलबेडा खेती गर्दै अर्को वर्ष चाहिँ फेरि त्यसलाई नै बढाएर चाहिँ लगभग 5 रुपियाँले बनाइहाले काम गर्दै जाँदाखेरि तरकारी खेती चाहिँ गरेँ। यहाँ चाहिँ रासायनिक मल चाहिँ धेरै युज गरेर चाहिँ हाम्रो खेती चाहिँ एकदमै बिगारि नै सकेको थियो। पिएच लेभल नाप्दाखेरि पनि एउटा घाँस पनि नउने कन्डिसनमा चाहिँ बनाइसकेको थियो। हामीले रेन्टमा देख्दाखेरि अरूले चाहिँ रासायनिक मल चाहिँ म्याक्सिमम् युज गरेको भेटेँ हामी, मैले चाहिँ महसुस गरेँ। त्यसपछि अब यस्तो त हुँदैन, आफ्नो माटो त आफै जोगाउनु पऱ्यो भनेर चाहिँ मैले मल खोज्न गएँ, हिँडेँ। मल त पाइनँ, अनि मल नपाएको झोगाइले चाहिँ मैले गाई नै किनेर ल्याएर गाई सुरु 2 बाछीबाट चाहिँ सुरु गरेको। त्यही विस्तृत हुँदै हुँदै हुँदै 40-42 गाई 50 बाख्रा पनि पाल्दै आएको थिएँ। व्यावसायिक रूपमा गर्दै जाँदाखेरि गोबरहरूको त उत्पादन त बढी भयो, अब त्यसलाई व्यवस्थापन त गर्नु पऱ्यो। अब सब व्यवस्थापन अब गाउँतिर बाँडेर मात्र सधैँ त भएन समाधान, कति चाहिँ लान्छ र ल सितेमा लैन लानु पाउँदैन। अनि त्यसरी व्यवस्थापन कसरी गर्ने भनेर चाहिँ सोचमा चाहिँ सबभन्दा राम्रो उपाय र ऊ भनेको चाहिँ पाएँ मैले यही गोडाला मल र यसलाई अयो गोड सितेमा दिनु सट्टा मैले बेचिहालेँ भने एक टिपको 2,500 त्यो गर्दा लगभग 1 रुपियाँ पर केजीमा आउने चिजलाई चाहिँ कसरी भ्याल्यु एडेड गर्ने भनेर चाहिँ त्यो सोच अनुसार चाहिँ मैले यसलाई गोडाला खेतीतर्फ चाहिँ लगभग 1 वर्ष अगाडिदेखि अध्ययन गरेँ।

0: त्यसपछि एक वर्षपछि चाहिँ लाउ भनेपछि 81-82 चाहिँ गोडाला खेतीमा चाहिँ लाग्यो।
1: कृषितर्फ प्रदीपका पाइला अघि बढ्दै गर्दा सुरुवाती लगानीका लागि उहाँको परिवारले आर्थिक सहयोग गरेको थियो। साथै चाङ्गुनारायण नगरपालिकाको उद्यमशीलता विकास कार्यक्रम मार्फत पनि केही सहयोग पाउनुभयो। सानो लगानीबाट सुरु भएको उहाँको कृषि उद्यममा आज करिब 1 करोड रुपैयाँ लगानी पुगिसकेको छ।
0: फर्म चाहिँ सुरुवात चाहिँ गर्दाखेरि चाहिँ घरबाट फ्यामिलीबाट पनि भयो, विशेष र बुवाहरूले पनि सहयोग गर्नुभयो। एउटा कार्यक्रम फर्स्ट नगरपालिकाले त्यो एउटा कार्यक्रम उद्यमशीलता कार्यक्रम भने चाहिँ जहाँसम्म लाग्छ हाम्रै नगरपालिकाले गरेर त्यसमा चाहिँ बडा मैले 3 लाख बिना धितोको चाहिँ लोन लिएर चाहिँ सुरुवात त्यहाँबाट गरेको थिएँ मैले फर्स्ट। लगभग अब एकमुष्ट त गरिनँ यसमा लगानी, थोरै थोरै गर्छ। 4 वर्षको अन्तरालमा चाहिँ लगभग मेरो चाहिँ 1.25 करोड जति चाहिँ लगानी भइसकेको छ।
1: व्यवसाय व्यवस्थापनका विद्यार्थी समेत रहेका प्रदीप आफ्नो कृषि उद्यम अझै लगानी र विस्तारको चरणमा रहेको बताउनुहुन्छ। फर्म विस्तार गर्ने पर्याप्त सम्भावना रहेकाले उहाँ हाल आम्दानी भन्दा व्यवसायलाई थप सुदृढ बनाउन तर्फ केन्द्रित हुनुहुन्छ।
0: कुनै पनि बिजनेस गरेपछि म बिजनेसको स्टुडेन्ट भए पनि सायद भएर होला, कुनै पनि बिजनेस गरेपछि आजको भोलि बिजनेस कुनै पनि रिटर्न आउँदैन। मिनिमम 5 वर्ष त वेट गर्नै पर्छ। त्यो भएको चाहिँ म हतियास चाहिँ भएको छैन। कहिले काहीँ चाहिँ अलिकति म्यानेजमेन्ट अलिकति अहिले जस्तै यो परालको खानपिनको उता त्यसले गर्दा चाहिँ कहिले चाहिँ फर्स्ट बनाउँछ। सबभन्दा किसान सफल हुन चाहिँ एकदम उनीहरूको धैर्य चाहिँ हुनुपर्छ। आज किसान गरेर हामीले कुनै पनि चिजको आजको भोलि रिटर्न आउँदैन। जस्तै गोलेबेडा तरकारी खेती गरौँ, गोलेबेडा खेती गर्नु 90 दिन 70 दिन 90 दिन कुर्नै पर्छ। त्यही भएर चाहिँ धैर्यता सबभन्दा ठुलो चाहिँ धैर्यता हुनु पर्यो र लगनशीलता पनि हुनु पर्यो। कृषि गर्छु भने लगन गर्छु मनले मात्र भएन कि मनदेखि चाहिँ लगनशील भएर चाहिँ गर्न सक्नु पर्यो। त्यो भन्नु
1: उहाँको फर्मका मुख्य उत्पादन दुध, कन्ड्यौले मल र गोलभेडा हुन्। यी उत्पादन स्थानीय बजारमै बिक्री हुने भएकाले बजार व्यवस्थापनमा खासै समस्या नभएको उहाँ बताउनुहुन्छ।
0: यसको बजार चाहिँ मैले हाम्रो स्थानीय म आफै किसान भएको भएर चाहिँ यसको महत्त्वबारे हामी साथीभाइहरू धेरै पनि छौँ किसान, गोलभेडा खेती तरकारी खेती गर्ने उनीहरूसँग बुझाएर सबै युज त गरिरहे अनि बजार सम्भाव्य एकदमै देखाएर मैले युजमै फिल्डमा चाहिँ मेरो चाहिँ लो कस्ट पर्ने भएर चाहिँ म यस्तोतिर लागे हुन्न। किन मैले गोबर किन्नु परेन, मैले अब जस्तै अब गोबर सबभन्दा कच्चामा जाने हो नि त, यो त खरि इजाजत पत्र चाहिँ भर्खरै लिएको, हिजो अस्ति भर्खर मात्र लिएको भएर चाहिँ मैले बजारमा यसरी जाने भनेर चाहिँ राम्रो विस्तृत गर्न पाएको छैन। किन स्टक नभइकन सामान बजारमा त पुर्नु भएन, जहाँ सबै त्यो अनुसारको प्लान गरेर जाँदाखेरि चाहिँ मेरो कस्टिङ अलिक कम परिरहेको छ। तर भविष्यमा चाहिँ मैले बजारमा बुझे अनुसार चाहिँ लोकल्ली मार्केटमा चाहिँ मेरो फर्ममा आउँदा चाहिँ 30 रुपियाँ मैले चाहिँ प्राइस त्यो राख्ने प्लान गरेको छु। अहिले दुनु कम भएको दैनिक उत्पादन चाहिँ अलिकति 100 रेन्जमा छ अनि अहिले मेरो बजार भनेको चाहिँ स्थानीय नै हो र स्थानीयबाट बढी भएको चाहिँ स्थानीय डेयरी नै हो। डेयरी भनेको तपाईँको दुध लोकल दुध पनि बेचिन्छ, प्याकिङ पनि बेचिन्छ, उता साथसाथै उता दही भण्डार भएको चाहिँ दहीको लागि चाहिँ हाम्रो जाने गर्छ। होम सर्भिस दिन्छ म चाहिँ दुधको लागि। बजार व्यवस्थापनमा त समस्या छैन, पाइहाल्यो भने कहिले बजार चढाएर चाहिँ उता चढा त भइरहने हुन्छ। तर अब यो गत वर्षको राम्रो रेट थियो, यसपालि फेरि बिचमा अस्ति भर्खर बिग्रियो, अलिक भर्खर आजदेखि फेरि अलिकति उस्किँदैछ। यो टमाटर चाहिँ मैले स्थानीय बजारमा स्थानीय तहमा पनि थोरै जान्छ मेरो, साथसाथै हाम्रो गठाघर, जडीबुटी, बानेश्वर, कालीमाटी चाहिँ बजारहरूमा चाहिँ हाम्रो तरकारी जान्छ।
1: यो व्यवसाय प्रदीपको सपना मात्र नभई सम्पूर्ण प्रधान परिवारको साझा समर्पणको फल हो। लगानी जुटाइदिने बुवा, फर्मको काममा खटिने आमा, बजार व्यवस्थापन सम्हाल्ने दाजुभाइ र सहयोगीका लागि खाजा तयार पार्ने श्रीमती सबैजना यसैमा रमाउँदै दिन बिताउनुहुन्छ। परिवारका सदस्य बाहेक उहाँले फर्ममा 2 जना स्थायी कर्मचारी र आवश्यकता अनुसार अन्य कामदार पनि बोलाउनुहुन्छ।
0: पारिवारिक सपोर्ट त किन म पहिला चाहिँ किसानै भएको भएर सबैजना किसानै भएको भएर त्यति मलाई राम्रै सपोर्ट पाएँ, मैले मलाई गर्छु भने चाहिँ सबै साथ थियो, थप हौसला नै दिनुभएको थियो। हजुर मलाई त यति गर्ने योभन्दा बढी गर्ने भनेर हजुर। अहिले मेन पावरमा चाहिँ मेरो बुवाले, दाइले, भाइले, मेरो मिसेसहरूले अनि मम्मीहरूले चाहिँ साथ सपोर्ट सधैँ छ दिनुभएको छ, साथसाथै सहयोगीहरूले पनि सपोर्ट दिनुभएको छ। त्यसरी अहिले चाहिँ हाम्रो नर्मली हामीले स्टाफको रूपमा काम भन्दाखेरि 2 जना चाहिँ रेगुलर छ, अनरेगुलरमा चाहिँ ज्यादाधारीमा चाहिँ 3-4 जना चाहिँ मेरो काम भए अनुसार चाहिँ 5-6 जनासम्म पनि दिनमा चाहिँ मान्छे लागिरहेको, म्यानपावर लागिरहेको।
1: आफ्नो छोराले नेपालमै कृषि कर्म रोजेकोमा प्रदीप प्रधानका बुवालाई गर्व छ। शिक्षण पेसाबाट सेवानिवृत्त पछिको समय फर्ममै बिताउन पाउँदा उहाँ आनन्दित हुनुहुन्छ। कृषक प्रधानकी आमा पनि फर्मको काममा सक्रियताका साथ लाग्न पाउँदा उत्तिकै खुसी र सन्तुष्ट महसुस गर्नुहुन्छ।
2: हुन त हामी किसानकै सन्तान हौ, बुवाले नै खेती किसानी गर्नुहुन्थ्यो, भैँसी पाल्नुहुन्थ्यो र त्यसमा हामी पनि सहयोग गर्थ्यौँ र म चाहिँ पढ्दै पढाउँदै खेती किसानी पनि गर्दै आएको अनि छोराले पनि हुन त उसको साथीहरू सबै प्रायः विदेशमै छन् अनि सुरुदेखि नै ऊ चाहिँ विदेशको म ब पनि उच्चारण गर्दिनँ, जे गर्छु यहीँ बसेर गर्छु। छु, घर परिवारबाट आफ्नो फ्यामिलीबाट म टाढा जान्न भन्थ्यो, अनि यताउता काम पनि गर्दै थियो, अनि आएर यो काम गर्छु भनेर भन्यो, ठिक छ यो काम गर्छस् भने गर्न त बाबु भनेर उसलाई आर्थिक रूपमा अथवा हरेक हिसाबले सहयोग गर्ने गरेको छ। एक किसिमको जुन काम गर्दाखेरि आत्मसन्तुष्टि हुन्छ नि त्यसमै मान्छे लाग्नुपर्छ जस्तो लाग्छ, र यो काम गर्दाखेरि मलाई चाहिँ एक किसिमको आत्मसन्तुष्टि पनि हुन्छ।
3: म दिनदिनै आउँछु, कहिले काहीँ मात्रै आउँदैन, काम पऱ्यो कहीँ जानु पऱ्यो भने मात्रै नभए त एक दिन न एक दिन आएकै हुन्छु, म गाली गराइ हुन्छु, होइन हेर्दा नि यसो गर्नु उसो गर्नु भन्छु, म सबैलाई अराउँछु। दुःख सुख गर्नु नै हाम्रो सबैभन्दा ठुलो त्यही नै हो, हामीले त्यो अर्काको चोरेर ढाँटेर ठगेर खानुपर्छ, हामीले
1: राज्यका निकायहरूले दिएको अनुदान र तालिमले उहाँको यात्रामा ठूलो सहयोग पुर्याएको छ। तालिममा सिकेका कुरा फर्ममा लागू गर्दा आफ्ना पशु चौपायाको ज्यान समेत जोगाउन सफल भएको उहाँको अनुभव छ।
0: कृषिको तालिमहरू विभिन्न तालिमहरू चाहिँ लिएको छु मैले, जस्तै गाई भैँसी पालन, बाख्रा पालन सम्बन्धी विभिन्न 7 दिने 1 महिना त्यस्तै तालिमहरू चाहिँ लिएको छु। अनि अहिले भर्खरै मैले यो विभिन्न परिस्थितिमा चाहिँ टेक्निकली यो व्यवसाय गरेपछि चाहिँ प्राविधिक ज्ञान चाहिँ अझ प्रबलै एकदम आवश्यकता महसुस गरे भएर मैले अस्ति भर्खरै पनि लगभग 15 दिन 20 दिन भयो म आगो म पोखरा गएर चाहिँ 35 दिने चाहिँ ग्रामीण पशु प्राविधिक ट्रेनिङ लिएर चाहिँ आएको थिएँ मैले भर्खरै पनि। त्यसको रिटर्न मैले हिजो अस्ति भर्खरै म आफूले महसुस गरि पनि सकेँ, किन म त्यो हिजो मेरो दाइले माया गरेर एउटा पहाडोलाई दुध खानिदिनु भएको थियो, बिगौती दुध अर्को दाइ याद गर्नुभएको थिएन, पेट फुलिसकेछ, त्यही ज्ञानले गर्दा त मैले याद गरेँ, त्यो पहाडो त बचाउन म आफै सफल हुँ कि, त्यस्तै आफ्नो भर्खरकै त्यही 35 दिनको ट्रेनिङले नै गर्दा जस्तो लाग्छ मलाई। एउटा अस्ति भर्खरै एउटा गाई पनि भ्याएको थियो, त्यसमा मिल्क फिभर पनि अरू बेला ढलिसकेको थाहा पाउँथ्यो, अरू सब बेलामा यसपालि ढल्न लाग्यो भनेर चाहिँ ढल्न लाग्यो भनेर चाहिँ लाग्नेको 5 मिनट अगाडि थाहा पायो, अब ढल्छ भन्ने कुरो चाहिँ सिम्टमहरू सबै थाहा पाएपछि एकदम काम सजिलो चाहिँ भयो कि। मैले अनुदानकोमा चाहिँ स्थानीय तहबाट हाम्रो नगरपालिका पशु सेवा कार्यालय अनि प्रदेश दुध विकास बोर्डहरूबाट जिल्ला कृषि कार्यालय कृषि विकास कार्यालय त्यसबाट चाहिँ थोरै थोरै अनुदानहरू अनि राष्ट्रिय कृषि आधिकरण परियोजनाबाट पनि लिएको छु।
1: कृषक प्रधानका अनुसार जलवायु परिवर्तन अहिले किसानहरूका लागि सबैभन्दा ठुलो चुनौती बनेको छ।
0: आर्थिक त चुनौती अलिकति भइ नै हाल्यो, साथसाथै कहिलेकाहीँ चाहिँ भनेको बेलामा चाहिँ जस्तै पराल लिन्छु भन्दाखेरि पराल राम्रो नपाउने, पराल पाइहाल्यो भने चिसो पराल पाउने, साइलेजहरू चाहिँ अलिकति फर्स्ट फेजमा अलिक ऊ आउने, त्यसले चाहिँ अलिक थोरै चुनौतीहरू चाहिँ पाइयो मैले। ग्लोबल वार्मिङले त सबभन्दा चुनौती हामीलाई पनि सबभन्दा त किसानलाई नै पारेको छ, अब अब धान रोप्ने बेला पानी थिएन, अब धान गोड्ने बेला पानी आएको छ। जस्तै यस्तो गत वर्ष मैले पराल उठाउने बेला लगभग छैन 5 लाखको पराल उठाउन लाएको थिएँ, मेरो आधी पराल त मेरो पुरै भिज्यो, पुरै डुबेरै बस्यो, अब दिइसकेका थिएँ नलिनु भएन, त्यसले गर्दा त्यस्तो प्रब्लमहरू चाहिँ ग्लोबल वार्मिङले चाहिँ अति नै इफेक्ट चाहिँ छ हामीलाई।
1: कृषि क्षेत्रको विकासका लागि किसान स्वयं नै सक्रिय हुनुपर्छ उहाँ बताउनुहुन्छ, तर किसानका उत्पादनको लागि बजार सुनिश्चित गर्नुका साथै कृषकको अभिभावकको रूपमा राज्यले आवश्यक सहयोग र संरक्षण प्रदान गर्नुपर्ने उहाँको भनाइ छ।
0: सरकारसँग भन्दा नि पहिला आफूमा हुनु पर्यो जस्तो लाग्छ मलाई चाहिँ, सरकारले सबै चिज गर्ने भए त अनि सरकारले आफैले गरिहाल्छ नि, हामी किसान किन चाहियो, पहिला आफूले गर्नु पर्यो। सरकारले सपोर्ट भनेको चाहिँ बजार व्यवस्थापन अलिकति ठुलो बनाउँछु भने चाहिँ एउटा आर्थिक लोनहरूको सहज व्यवस्थापन गरिदिँदा त राम्रो, अब जस्तै अब हामीले लोनहरू लिँदाखेरि चाहिँ जस्तै मैले अहिले यति गरेँ लगभग 1 करोड लगानी गरेँ, अहिलेको नेपाल सरकारको नियमअनुसार 2 करोड लगाने त्यो 80% अनुदान हुनेछ, त्यो लिन त गाह्रो त होला, यो फलामको अनुदान भने फलामको चिउरा चपाउन जस्तै हो, तर पनि सहजीकरण अनुदान कार्यक्रम जे लिए पनि वास्तविक किसानले चाहिँ पाओस्।
1: देश विकासको आधार नै कृषि हो भन्ने विश्वास गर्ने प्रदीप युवाहरू विदेशिँदा गाउँघरको जग्गा बाँझो बन्दै गएको बताउनुहुन्छ। देश विकासका लागि युवाहरू फर्केर आफ्नै माटोमा खट्न उहाँ सबैलाई आग्रह पनि गर्नुहुन्छ।
0: हामीले देश विकास गर्नु छ नि युवा त फर्केर आउनै पर्छ, अहिले हाम्रो भएको चाहिँ सबै के बाँझो त्यही भएर किसान बाहिर गएर मेन पावर कम भएर नै अब हाम्रो लग भनिहाल्ने अब यो मेन बाँझो भइरहेको नै छ हाम्रो खेतहरू, सबै युवाहरू फर्किने आफ्नो खेतीहरू गर्ने हो भने त पहिला हामीले मैले पढे अनुसार बुझे अनुसार चाहिँ इन्डियामा पहिला हाम्रो खानेकुराको उत्पादन जस्तै धान पहिला हामीले उनीहरूलाई दिन्थ्यौँ, अहिले हाम्रो हामीले अहिले लिइरहनु भइरहेको छ, किन त्यो पहिला गर्ने मान्छे हाम्रो अहिले छैन, हाम्रो खेत बाँझो छ, त्यसले गर्दा चाहिँ मलाई चाहिँ हामीले किसानहरूले चाहिँ युवा हाल नलागे चाहिँ देशको समृद्धिको लागि र सकेसम्म किसान नबने अथवा कृषि कार्य नगरेको नै समृद्ध बनाउनु चाहिँ धेरै गाह्रो होला लाग्छ मलाई चाहिँ। हामी फर्केर आऊँ, कृषिमा लागौँ, हाम्रो देशमा पनि साम्यता किसान कृषिबाट नै छ, कृषि भने कहिले पनि सिद्धिने नसिद्धिने चिज भएको चाहिँ मलाई समृद्ध गर्नलाई चाहिँ कृषि चाहिँ एकदमै आवश्यक चाहिँ पर्छ लाग्छ मलाई।
1: प्रदीप प्रधानको यो यात्राले स्पष्ट पार्छ भविष्य परदेशमा होइन आफ्नै माटोमा छ। उहाँको कृषि यात्रा स्वदेशमै केही गर्न चाहने सम्पूर्ण नेपाली युवाहरूका लागि एक प्रेरक उदाहरण बनेको छ।
4: बहुउपयोगी पोसिलो र औषधीय गुणले भरिपूर्ण खाद्य वस्तु हो। यो शाकाहारीहरूका लागि प्रोटिनको उत्कृष्ट स्रोत पनि हो।
5: त्यसैले च्याउ खेती गरौँ, समृद्ध बनौ, दैनिक च्याउ सेवन गरौँ, स्वस्थ रहौँ।
4: तर वर्षायाममा जथाभावी जङ्गलमा उम्रिएका च्याउ विषालु पनि हुन सक्छन्। यस्ता च्याउ खाँदा ज्यानै जाने जोखिम समेत हुन्छ।
5: त्यसैले जङ्गली च्याउहरूको उपभोग नगरौ नगराउ, दुर्घटनाबाट बचौ र बचाउ।
4: व्यवसायिक किट विकास केन्द्र, हरियर भवन।
1: यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? यस कार्यक्रम प्रति तपाईँका केही सल्लाह, सुझाव र जिज्ञासा भए हाम्रो कार्यालयको इमेल ठेगाना info@aitc.gov.np मा मेल गर्न सक्नुहुनेछ। साथै हामीलाई हाम्रो टोल फ्री नम्बर 1660195000 मा फोन गरेर प्रतिक्रिया राख्न सक्नुहुनेछ। हवस् त, आजको लागि कार्यक्रम पौरखी कृषक यति नै। अर्को साता पनि यस्तै पौरखको कथा लिएर उपस्थित हुने नै छौँ। तबसम्मका लागि कार्यक्रमबाट सहकर्मी कासिना दवारीका साथ म कृतिलाई पनि बिदा दिनुहोस्। नमस्कार।
6: NBL अटो लोन।
7: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
6: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
6: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: जापानिज इन्सेफ्लाइटिस रोगबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जरुरी सूचना।
10: जापानिज इन्सेफ्लाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
9: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टे टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ, र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
10: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
9: बेसरी टाउको दुख्ने,
10: उच्च ज्वरो आउने, बेहोस हुने,
9: घाँटी अरोरो कडा हुने,
10: कम्पन हुने,
9: पक्षघात हुने,
10: र समयमा उपचार नभए बिरामीको मृत्यु समेत हुन सक्छ।
9: जापानिज इन्सेफ्लाइटिसबाट बच्ने उपायहरू:
10: लामखुट्टेको टोकाइबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
9: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर, घोडा जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौँ।
10: घर बाहिर निस्कँदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
9: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौँ।
10: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौँ।
9: सधैँ झुल टाँगेर सुत्ने गरौँ।
10: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
9: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
11: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला साँझको 7 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। संघीय संसदको दुवै सदनको बैठकमा सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यान आकर्षण। सांसदहरूले उठाएका प्रश्नको प्रतिनिधि सभामा जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई सभामुखको रुलिङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई प्रदेश सभामा विश्वासको मत प्राप्त। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाद्वारा पदबाट राजीनामा। नयाँ मुख्यमन्त्री नियुक्तिका लागि भदौ 4 गति अपराह्न 4 बजेसम्ममा दावी पेश गर्न बागमती प्रदेश प्रमुखको आह्वान। श्रम रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसाय सङ्घबीच सहमति। व्यवसायीद्वारा आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित। र भारतमा आगजनी र भागदौडका छुट्टा छुट्टै घटनामा 15 जनाको मृत्यु।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङ गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार प्रधानमन्त्रीलाई सदनमा उपस्थित भई जवाफ दिन निर्देशन दिनुभएको हो। बैठकमा सांसदहरूले विभिन्न समसामयिक विषयमा प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति समसामयिक विषय प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति र सरकारको कार्यशैलीलाई लिएर उठाएका प्रश्नको सम्बोधन नभएको भन्दै ध्यानाकर्षण गराएपछि सभामुख अर्यालले रुलिङ गर्नुभएको हो।
4: मान्य सदस्यहरूले लामो समयदेखि प्रतिनिधि सभा नियमावली 2083 को नियम 56 बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनु भएको विरोधप्रति मेरो ध्यानाकर्षण भएकै छ। यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम 56, 57, 58, 59 र 60 बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।
3: प्रतिनिधि सभाको आजको बैठकले खानी तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। सभाको आजको बैठकमा सभामुख टोल प्रसाद अर्यालले निर्णयार्थ पेश गर्नुभएको खानी तथा खनिज पदार्थ विधेयक यसअघि साउन 26 गतेको बैठकमा गणपूरक संख्या नपुगेपछि निर्णयार्थ प्रस्तुत हुन सकेको थिएन। सभामा महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादी बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो। यस्तै बैठकमा महिला बालबालिका मन्त्री वादीले प्रस्तुत गर्नुभएको मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। यसअघि बैठकमा सांसदहरूले निरन्तरको वर्षाले देशका विभिन्न जिल्लाहरूमा बाढी पहिरोका कारण भएको जनधनको क्षति, राहत र उद्धार तथा खाना पकाउने एलपी ग्यासको अभाव लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सांसदहरूले अविरल वर्षासँगै देशका विभिन्न जिल्लाहरूमा बाढी पहिरोमा परि जनधनको क्षति भइरहेको, कैयौं घरधुरी जोखिममा परेको भन्दै जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्नुभयो। सांसदहरूले बाढी र पहिरो पीडितहरूको तत्काल उद्धार, राहत, घाइतेहरूको उपचार र क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभयो। सांसदहरूले रोल्पाको विभिन्न गाउँपालिकामा गएको पहिरोमा परि पछिल्लो दुई हप्तामा 22 जनाको निधन भएको र 2 जना घाइते भएको जानकारी गराउँदै बेपत्ता भएकाहरूको खोज तलास र उद्धारका संयन्त्रहरू चुस्त बनाउनु पर्ने, राहत सामग्री तत्काल पुर्याउनु पर्ने र क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। यस्तै अविरल वर्षापछि देशका विभिन्न स्थानमा भएको बाढी पहिरोका कारण सडक दुर्घटना, खानेपानीका संरचना, विद्युत संरचना लगायतमा पुगेको क्षति लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले लामो समयदेखि खाना पकाउने एलपी ग्यासको अभावका कारण नागरिकहरू समस्यामा परेको भन्दै सहज व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभयो। विदेशमा मृत्यु भएका नेपाली नागरिकको शव नेपाल ल्याउन भइरहेको ढिलाइ र जाजरकोटका भूकम्प पीडितहरूको पुनस्थापनामा सरकार जिम्मेवार नबनेको भन्ने विषयमा सांसदहरूले उठाएका विषयमा 3 दिनभित्र जवाफ दिन सभामुख टोल प्रसाद अर्यालले सरकारलाई निर्देशन दिनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। यस्तै बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवा पलायन रोक्न र स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन नयाँ रोजगारी नीति तथा ऐन निर्माणको प्रक्रिया अघि बढाइएको बताउनु भएको छ। बैठकमा सांसदहरूको प्रश्नहरूको जवाफ दिँदै मन्त्री यादवले रोजगारमूलक सिप र उद्यमशीलता प्रवर्धन गर्न संघ प्रदेश र स्थानीय तीनै तहमा गुणस्तरीय सिप तालिम तथा कृत्रिम बुद्धिमत्ता एआई र डिजिटल प्रविधिसँग सम्बन्धित रोजगारीका कार्यक्रम सञ्चालनलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। यसअघि बैठकमा सांसदहरूले देशभर बाढी तथा पहिरोमा परि दर्जनौको मृत्यु र घाइते भएको भन्दै स्थानीय तहमै आवश्यक स्रोत साधन उपलब्ध गराई प्रभावित र पीडितलाई समयमै उद्धार तथा राहत उपलब्ध गराउन पनि सरकारसँग माग गर्नुभयो। यस्तै बैठकमा सांसदहरूले नागरिकहरूलाई खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। बैठकमा बोल्दै सांसदहरूले ग्यासको उपलब्धता सहज नहुँदा आम नागरिकले शास्ति भोगिरहेको भन्दै तत्काल सहज रूपमा ग्यास प्राप्त गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले देशभर बाढी तथा पहिरोमा परि दर्जनौको मृत्यु घाइते भएको भन्दै स्थानीय तहमै आवश्यक स्रोत साधन उपलब्ध गराई प्रभावित र पीडितलाई समयमै उद्धार राहत उपलब्ध गराउन पनि सरकारसँग माग गर्नुभयो। यस्तै सरकारको कार्यशैली नागरिकसँग गरेका बाचा विपरीत र सामाजिक सञ्जालमा प्रचारबाजी मात्र सीमित भएको भन्दै सांसदहरूले प्राकृतिक स्रोत साधनको उचित प्रयोगतर्फ सरकारको ध्यान नगएको बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 3 गते बुधबार सभा 1 बजे बस्नेछ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेश गर्नुभएको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा 45 र विपक्षमा 26 मत परेको हो। मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका छन्। प्रदेश सभामा कायम 83 सदस्य मध्ये 71 जना सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए। विश्वासको मतको पक्षमा परेको 45 मत बहुमत रहेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा सभामुख तुलाराम घरती मगरले गर्नुभयो। नेपाली कंग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्था अनुसार प्रदेश सभाबाट विश्वासको मत लिनुभएको हो। बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बागमती प्रदेशमा मुख्यमन्त्री नियुक्तिका लागि यही भदौ 4 गते बिहिबार अपराह 4 बजेभित्र दावी पेश गर्न आह्वान गर्नुभएको छ। प्रदेश प्रमुख देवकोटाले आज विज्ञप्ति जारी गर्दै नेपालको संविधान बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि दावी पेश गर्न आह्वान गर्नुभएको हो। प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आज आफ्नो पदबाट राजीनामा दिनुभएको हो। नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि बानियाले प्रदेश सभा बैठकमा राजीनामाको घोषणा गर्दै प्रदेश प्रमुख समक्ष राजीनामा पेश गर्नुभएको हो। गत साउन 6 नेकपा एमाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानिया नेतृत्वको सरकार अल्पमतमा परेको थियो। युवा श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घबीच सहमति भएसँगै व्यवसायीले घोषणा गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित भएको छ। वैदेशिक रोजगारीको क्षेत्रलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउन वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधन प्रक्रियालाई यथासक्य छिटो टुङ्ग्याउन सरकार र व्यवसाय दुवै पक्षले अधिकतम प्रयत्न गर्ने सहमति भएपछि आन्दोलन कार्यक्रम स्थगित भएको हो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवको उपस्थितिमा सरकार र व्यवसाय बीच भएको छलफलपछि आन्दोलनका कार्यक्रम स्थगन भएको संघका अध्यक्ष जीक बहादुर खत्रीले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान गर्नुभएको छ। आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले सेनापति सेठलाई मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान गर्नुभएको हो। नेपाल र भारतबीच सन् 1950 एक अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान गर्ने परम्परा अनुसार सेठलाई सो सम्मान गरिएको हो। 3 दिने नेपाल भ्रमणका लागि सेनाध्यक्ष सेठ हिजो नेपाल आइपुग्नु भएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा गराउने न्यूनचापीय प्रणाली भारतबाट पश्चिम नेपालतर्फ आइरहेकाले आज रातिबाट भोलि र पर्सि सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा हुने सम्भावना हुँदा सतर्क रहन आग्रह गरेको छ। प्राधिकरणले आज पत्रकार सम्मेलन आयोजना गरी जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानका आधारमा भारी वर्षा हुने स्थानमा सतर्क रहन सूचना जारी गरेको र 600 भन्दा बढीलाई खोज उद्धारका लागि तयारी अवस्थामा राखिएको जनाएको हो। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले वर्षा हुने पद्धति परिवर्तन भएका कारण पहाडी भागमा बढी पानी परेको र पहिरोका कारण जनधनको क्षति भएको जानकारी दिनुभयो। यस वर्ष मनसुन भित्रिएको 2 महिनाको अवधिमा देशभर बाढी पहिरो डुबान जस्ता 1372 मनसुनजन्य घटना भएको प्राधिकरणले जनाएको छ। यस अवधिमा जाजरकोट, रोल्पा, बाजुरा लगायत स्थानमा भएका मनसुनजन्य घटनामा 60 मृत्यु भएको र 8 अझै बेपत्ता अवस्थामा रहेको प्राधिकरणले जनाएको छ। काभ्रे पलाञ्चोकको खानीखोला गाउँपालिका 1 स्याउथलीमा आज भएको जीप दुर्घटनामा मृत्यु भएका 2 पहिचान खुलेको छ। मृत्यु हुनेमा खानीखोला 2 24 अनिता मोक्तान र खानीखोला 4 61 कलक बहादुर माझी रहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो। दुर्घटनामा घाइते 5 हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ धुलिखेल अस्पताल ल्याइएको छ। पनौती तालढुङ्गा भित्री सडक खण्डमा आज बिहान जीप सडकबाट अन्दाजी 300 तल खसेर दुर्घटना भएको थियो। वर्षा लागेसँगै बाढी पहिरोको जोखिम बढिरहेको छ। धनकुटाको साङ्गुरीगढी गाउँपालिकाका विभिन्न स्थानमा बाढी पहिरोको जोखिम भएकाले स्थानीय त्रासमा छन्। साङ्गुरीगढी गाउँपालिका जिल्लामै सबैभन्दा बढी पहिरोको जोखिम रहेको क्षेत्र पनि हो। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
0: साँगुरीगढी गाउँपालिका वडा नम्बर 7 स्थित डडुवा गाउँ पहिरोको उच्च जोखिममा छ। 27 परिवार बसोबास रहेको गाउँको पूर्व र पश्चिम दुवैतर्फ पहिरो गएको छ। पूर्वतर्फ 2056 सालदेखि सुरु भएको पहिरोका कारण 7 परिवार विस्थापित भइसकेका छन्। अहिले उक्त पहिरो केही कम भए पनि 2075 सालदेखि पश्चिमतर्फ सुरु भएको पहिरोका कारण केही परिवार विस्थापित भइसकेका छन् भने केही विस्थापित हुने अवस्थामा छन्। भिरालो जमिन र दुवैतर्फका खोलाले पहिरो फैलाउँदै लगेपछि सिङ्गो गाउँ नै जोखिममा परेको स्थानीय जिते राईले बताउनुभयो।
5: पानी आउँदा नि बिस्तारै जाने, घाम लाग्दा पनि पहिरो जाने, पहिरोले त डडुवा टोल बासी नै उठ्ने खालको।
0: डडुवा गाउँ जस्तै साँगुरीगढी गाउँपालिकाका धेरै गाउँ पहिरोको जोखिममा छन्। 10 रहेको गाउँपालिकामा 2 भन्दा बढी स्थान जोखिममा रहेका छन्, जसमा 1 भन्दा बढी पहिरोले बस्तीलाई असर गरिरहेका छन्। वडा नम्बर 1, 5, 6, 7 र 10 पहिरोको समस्या बढिरहेको छ। गाउँपालिका भरि करिब 120 परिवार जोखिममा रहेको र 1 भन्दा बढी परिवार विस्थापित भइसकेको प्राविधिक दीपक राईले बताउनुभयो।
6: अव्यवस्थित तरिकाले सडक निर्माण र हेभी कटिङहरू भएको कारणले ठाउँहरू चाहिँ अलि विशेष सुक्खा क्षेत्र पनि भएको हिसाबले क्षेत्रहरू चाहिँ अलि जोखिममा परेको देखिन्छ।
0: साँगुरीगढी गाउँपालिकाले जोखिम न्यूनीकरणका लागि विभिन्न प्रयास गर्दै आएको छ। अति जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइएको छ। पहिरो तथा भूक्षय रोक्न वृक्षारोपण र पर्खाल निर्माणको काम भइरहेको तथा जोखिम अवस्था बारे भूगोलविद ल्याएर अध्ययन समेत गराएको गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताउनुभयो।
7: पछिल्लो पटक हामीले गाउँपालिकामा जुन बस्तीहरू स्थानान्तरण गर्नुपर्ने छ त्यो बस्ती स्थानान्तरण गर्नका लागि भूगर्भविदहरू ल्याएर पनि यसको सर्वेक्षण गर्ने र त्यो टोललाई अन्यत्र स्थानान्तरण गर्नको लागि
0: कच्चा पहाड, भिरालो जमिन र खोला नालाका कारण गाउँपालिकामा पहिरो तथा भूक्षय बढेको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
3: ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले देशमा उत्पादित विद्युत खेर जाने अवस्था अन्त्य गर्न माग र आपूर्ति बीच सन्तुलन कायम गरी प्रसारण सञ्जाल अघि बढाइने बताउनु भएको छ। मन्त्री श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको 41 वार्षिकोत्सवका अवसरमा विद्युत खेर जाने अवस्था अन्त्य र आपूर्ति सन्तुलन कायम गर्न मन्त्रालयको स्पष्ट कार्ययोजना रहेको स्पष्ट पार्नुभयो। नेपाली र नेवा भाषाका वरिष्ठ कवि दुर्गालाल श्रेष्ठको 91 वर्षको उमेरमा निधन भएको छ। उहाँको गैराती आफ्नै निवास बुढा नीलकण्ठमा निधन भएको हो। साहित्यकार श्रेष्ठ 2061 सालमा नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभासद हुनुहुन्थ्यो। उहाँले 2060 सालमा नेपाल भाषा परिषदद्वारा जनकविको उपाधि हासिल गर्नुभएको थियो। सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा आज हर्षोल्लासका साथ हो ओल्के पर्व मनाइएको छ। पहाडी समुदायले हरेक वर्ष भदौ संक्रान्तिका दिन ओल्के पर्व मनाउने गरेका छन्। पाल्पाका किसानहरूले मौसमी तथा बेमौसमी तरकारी खेती, अन्नबाली, फलफूल तथा नगदे बालीका रूपमा खुर्सानी, अदुवा, बेसार लगायतका खेती गर्न थालेको लामो समय भए पनि बजारीकरणमा समस्या भएको छ। उत्पादनमा किसानको आकर्षण बढे पनि उचित बजार व्यवस्थापन, मूल्य निर्धारण, भण्डारण र सिंचाईको पर्याप्त व्यवस्था नहुँदा अपेक्षित प्रतिफल लिन नसकेको किसानको गुनासो छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
8: खेतीयोग्य जमिन र उत्पादनको राम्रो सम्भावना भएको स्थानमा सिँचाइको उचित प्रबन्ध नहुँदा किसानले समस्या बिहोर्नु परेको छ। जिल्लामा उत्पादित खाद्य उपज लामो समयसम्म भण्डारण गर्ने चिस्यान केन्द्रको अभाव छ, जसले गर्दा किसानले बढी उत्पादन भएका कृषि उपज सडेर जाने समस्या छ। कृषि उपज उत्पादन भए पनि भण्डारण र बजारकै समस्या रहेको अगुवा किसान माया खत्रीले बताउनु भयो।
9: अनि आलु लाउँछौँ, लगाएर बेच्ने ठाउँ छैन, हामीलाई राम्रो गरेर बेचिदिने बजार व्यवस्थाको ठाउँ बनाइदिनु भए राम्रो हुन्थ्यो।
8: बिचौलिया मार्फत उत्पादन बिक्री गर्नुपर्ने बाध्यता, बजारसम्म कृषि उपज पुर्याउँदा लाग्ने ढुवानी खर्च तथा उत्पादनको मूल्यमा हुने उतार चढावका कारण किसानले लागत अनुसारको आमदानी गर्न नसकेको गुनासो गर्दै आएका छन्। उत्पादित वस्तुको बजार व्यवस्थापन राम्रो हुनुपर्ने किसानहरूको माग छ। विदेशबाट फर्किएर कृषि कर्म गर्नुभएका रेब्दीकोटका किसान गोविन्द केसीले उत्पादन राम्रो भए पनि बजार नपाएको दुखेसो गर्नुभयो।
10: कृषि उत्पादन राम्रो छ, बजारीकरण त्यति राम्रो छैन, उचित मूल्य पाइएको छैन, कहाँ लर बेच्ने भन्ने पनि समस्या।
8: पहुँचको भरमा वितरित अनुदान कार्यक्रम वास्तविक किसानको हातमा पुग्न सकिरहेको छैन। कृषि गर्ने इच्छा हुँदा हुँदै पनि सिंचाई लगायतको समस्या रहेको किसान मनु खत्रीको भनाइ छ।
11: हामीलाई असुविधा धेरै कुराको छ, कृषि गर्न इच्छा छ तर कृषि गर्ने सुविधा पाइएको छैन, पानी छैन।
8: कृषि उत्पादनलाई व्यावसायिक र दिगो बनाउन स्थानीय, प्रदेश र संघीय सरकारले सिंचाई, कृषि सडक संकलन केन्द्र, शीत भण्डार, बजार व्यवस्थापन र न्यूनतम समर्थन मूल्य जस्ता विषयमा दीर्घकालीन योजना बनाउनु पर्ने आवश्यकता देखिएको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
3: अब अन्तर्राष्ट्रिय समाचार। पूर्वी भारतमा हिन्दूहरूका देवता शिवको पूजा तथा जल अर्पण गर्न आज भेला भएका कम्तीमा 15 जनाको 2 अलग अलग घटनामा मृत्यु भएको अधिकारीहरूले बताएका छन्। पश्चिम बंगाल राज्यको तारापीठमा रहेको एक होटेलमा लागेको आगलागीबाट 8 जनाको मृत्यु भएको छ भने बिहारमा रहेको शिव मन्दिरमा भएको भागदौड़मा 7 जनाको मृत्यु भएको छ। होटेलको आगलागीमा ज्यान गुमाएका पीड़ितहरू श्रावण महिनाको अन्तिम सोमबार प्रार्थना गर्न तारापीठ पुगेको बताइएको छ। श्रावण महिना शिवलाई समर्पित पवित्र महिना हो, जसले भक्तजनहरूको शिव मन्दिरमा ठूलो भीड लाग्ने गर्दछ। बिहारमा लाखी सराय जिल्लाको अशोक धाम मन्दिरमा भीडभाड भएपछि भागदौड़का क्रममा 7 तीर्थयात्रीको कुल्चिएर चोट लागेका कारण मृत्यु भएको हो। घटनामा 19 जना घाइते भएको बताइएको छ। इरानले विश्वको महत्वपूर्ण जलमार्ग हर्मुज जलघाँटीबाट व्यावसायिक जहाजको पारवाहन व्यवस्थापन सम्बन्धी संयुक्त वक्तव्यलाई ओमानसँग अन्तिम रूप दिने तयारी भइरहेको जनाएको छ। यो पहल इरान र अमेरिका बीच युद्ध अन्त्य तथा शान्ति सम्झौताका लागि तय गरिएको 60 दिने वार्ता अवधि कुनै ठोस सहमति बिना सकिन लागेका बेला आएको हो। अब आर्थिक समाचार।
12: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: चालू आर्थिक वर्षको पहिलो महिना साउनमा पुँजीगत खर्च अघिल्लो वर्षको सोही अवधिको तुलनामा सामान्य अङ्कले वृद्धि भएको छ। कुल 4,21,10 करोड पुँजीगत बजेट छुट्याएको सरकारले साउनमा 1,32,85,00,000 अर्थात् लक्ष्यको 0.31% खर्च गरेको छ। यस वर्ष साउनमा 92,22,00,000,000 रुपियाँ राजस्व संकलन भएको छ। गत वर्षको साउनमा 84,46,00,000,000 राजस्व संकलन भएको थियो। साउनमा समग्र बजेट खर्च भने घटेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार साउन मसान्तसम्म सरकारले 41,88,58,00,000 रुपियाँ बराबर बजेट खर्च गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम हो। गत आर्थिक वर्षको साउनमा 46,30,00,000 रुपियाँ बराबर बजेट खर्च भएको थियो। करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार सोमबार घोषणा गरिएको छ। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डाक्टर सोनी बागले र आन्तरिक राजस्व विभागका महानिर्देशकले पुरस्कार घोषणा गर्नु भएको हो। साउन 16-31 गतेसम्म कारोबारमा संलग्न उपभोक्ता मध्ये गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट 350 रुपियाँको सामान किनेका उपभोक्ताले 10,00,000 रुपियाँको करदाता बम्पर प्रोत्साहन पुरस्कार प्राप्त गर्नु भएको छ। त्यसै गरी दैनिक उपहार पाउने 16 जनाको पनि घोषणा गरिएको छ। विभागले पहिलो महिनामै पुरस्कारमा सहभागी हुने उपभोक्ताको संख्यामा उल्लेखनीय रूपमा वृद्धि भएको जनाएको छ। कार्यक्रममा पहिलो श्रृङ्खलामा करदाता बम्पर प्रोत्साहन पुरस्कार 10,00,000 प्राप्त गर्ने कैलालीका हेमराज जोशीलाई अर्थमन्त्री वाग्ले 10,00,000 चेक हस्तान्तरण गर्नुभयो। त्यसै गरी पहिलो श्रृङ्खला अन्तर्गत दैनिक रूपमा पुरस्कृत हुने गैंडाकोट चितवनका हिमाल अर्याललाई पनि पुरस्कार प्रदान गर्नुभयो। कार्यक्रममा अर्थमन्त्री वाग्ले पुरस्कृत हुनेहरूले बिल लिने दिने संस्कारको विकास र प्रवर्धनका लागि दूतको रूपमा भूमिका खेल्न आग्रह गर्नुभयो। नेपाल
3: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
14: अर्जुन कुलुङ राई र मन्जु सुनवार क्यागेट अल्ट्रा 2026 पहिलो भएका छन्। अल्ट्रा ट्रेल्स नेपालको आयोजनामा भएको ट्रेलमा एक्सटेपबाट खेलेका अर्जुन पुरुष तथा महिला मन्जु पहिलो भएका हुन्। अर्जुनले 33 लुप पूरा गरी शीर्ष स्थानमा रहँदै नयाँ कोर्स रेकर्ड पनि कायम गरे। यसअघि 32 लुपको कोर्स रेकर्ड हेमन्त राणाको नाममा थियो। मन्जुले पनि कोर्स रेकर्ड कायम गर्ने क्रममा 14 लुप पूरा गरिन्। यसअघि 12 लुपको कोर्स रेकर्ड गरेको थियो। शीर्ष स्थानमा रहने दुवैले जनै 30,000 नगद पुरस्कार हात पारे। दोस्रोदेखि 10 औं स्थानमा रहनेलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो। सहभागीले 1 लुपमा 6.7 किलोमिटर दूरी 1 घण्टाको समयमा तय गर्नुपर्ने थियो। त्यसो नगर्न सक्ने खेलाडी सिधै प्रतियोगिताबाट बाहिरिने नियम थियो। आयोजकका अनुसार प्रतियोगितामा नेपाल, फ्रान्स, अमेरिका, डेनमार्क, नर्वे, स्विजरल्यान्ड लगायत राष्ट्रका 65 प्रतिस्पर्धी सहभागी थिए। दौड चन्दागिरी नगरपालिकाको मच्छे गाउँबाट सुरु भई विभिन्न भागको परिक्रमा गरी पुनः त्यही आएर टुङ्गिएको थियो। ब्यागेट अल्ट्राको विश्व च्याम्पियनसिप सन् 2026 अक्टोबर 17 पोखरामा हुने आयोजकले जनाएको छ। क्यामरूनले पहिलो पटक महिला अफ्रिका कप अफ नेसनको उपाधि जितेको छ। फाइनलमा प्रतियोगिताको पहिलो पटक सहभागी मालावीलाई 3-0 गोलले पराजित गर्दै क्यामरूनले ऐतिहासिक सफलता हात पारेको हो।
3: खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय भम। अब मौसम। आज राति देशका हिमाली पहाडी तराई भूभागका केही स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको वा हिमपातको सम्भावना छ। साथै गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा समेत का 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभामा यही भदौ 10 गते प्रधानमन्त्री वालेन्द्र शाहसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम तय। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई प्रदेश सभामा विश्वासको मत प्राप्त। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाद्वारा पदबाट राजीनामा। मुख्यमन्त्री नियुक्तिका लागि भदौ 4 गते अपराह 4 बजेसम्ममा दावी पेश गर्न बागमती प्रदेश प्रमुखको आह्वान। श्रम रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच सहमति। व्यवसायीद्वारा आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित। र भारतमा आगजनी र भागदौडका छुट्टा छुट्टै घटनामा 15 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भारतीय स्थल सेनाध्यक्ष धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान। 3 दिने नेपाल भ्रमणमा रहनुभएका भारतीय सेनाध्यक्ष सेठ र प्रधानमन्त्री पालेन्द्र शाहबीच शिष्टाचार भेटवार्ता हुँदै।
2: संसदमा कार्यपालिकामाथि व्यवस्थापिकाको ताकेता। प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको मिति तय। सभामुखबाट 2 विषयमा 3 दिने रुलिङ।
1: डिजिटल कारोबारमा उपभोक्ताको बढ्दो आकर्षण। करदाता प्रोत्साहन पुरस्कारलाई संस्थागत गर्ने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाइ।
2: र बागमतीमा नयाँ सरकारको रसाकसी, कोशीको मन्त्रीमण्डल विस्तार र लुम्बिनीमा सरकारको निरन्तरता।
0: कार्यक्रम सुरु गरौँ प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको मिति तय सम्बन्धी प्रसङ्गबाट। सांसदहरूले उठाएका जनसरकारका विषयमा जवाफ माग्दै संसदमा निरन्तर विरोध भएपछि सभामुख डोलप्रसाद अर्यालले आगामी भदौ 10 गतेका लागि प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रत्यक्ष प्रश्नोत्तरको समय निर्धारण गर्नुभएको छ। प्रतिनिधि सभा नियमावलीको नियम 56 बमोजिम महिनाको पहिलो हप्ता हुनुपर्ने बाध्यकारी व्यवस्था कार्यान्वयन नभएको भन्दै सांसदहरूले नियमापत्ति जनाएपछि सभामुखले भदौ 10 गतेको बैठकको पहिलो 1 घन्टा प्रधानमन्त्री बालेन्द्र शाहसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि तोक्नु भएको हो। यसका साथै भूकम्प पीडितको पुनर्निर्माण, कम्बोडियामा रोकिएको शव फिर्ता सम्बन्धी प्रश्नमा 3 दिनभित्र स्पष्ट जवाब पेश गर्न सरकारका नाममा अर्को कडा रुलिङ समेत आज सभामुख डोलप्रसाद अर्यालले जारी गर्नुभएको छ। संसदमा उठेका सवाल र कार्यपालिकाको दायित्वमा केन्द्रित रहेर तयार पारिएको यो विशेष रिपोर्ट प्रस्तुत गर्दैछन् सहकर्मी सुनिता पोखरेल।
1: संसद नागरिकका समस्या, अपेक्षा र राज्यको दायित्वमाथि गहन छलफल गर्ने सर्वोच्च जनप्रतिनिधि संस्था हो। तर सदनमा उठाइएका महत्वपूर्ण विषयमा सरकारका तर्फबाट समयमै स्पष्ट जवाब नआउँदा कतिपय अवस्थामा गतिरोध सिर्जना हुने गरेको छ। प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कानूनी व्यवस्थालाई सरकारले व्यवस्था गरेको भन्दै विपक्षी सांसदहरूले नियमापत्ति जनाउँदै आएका थिए। आज पनि विपक्षी सांसदहरूले विरोध सुरु गर्नासाथ सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित भएर जवाब दिन रुलिङ गर्नुभयो।
3: मान्य सदस्यहरूले लामो समयदेखि प्रतिनिधि सभा नियमावली 2083 को नियम 56 बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनु भएको विरोध प्रति मेरो ध्यान आकर्षण भएकै छ। यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम 56, 57, 58, 59, 60 र 60 बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।
1: सभामुखको निर्देशन प्रधानमन्त्रीमा मात्र सीमित रहेन। नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले यसअघिकै बैठकहरूमा रुकुम पश्चिम, जाजरकोट र सल्यान लगायतका भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतका लागि सरकारले गरेका कामबारे प्रश्न उठाउनु भएको थियो। यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले वैदेशिक रोजगारीका क्रममा कम्बोडियामा निधन भएका धादिङका सन्तोष राईको शव स्वदेश ल्याउन सरकारले गरेको प्रयासबारे जवाब माग गर्नुभएको थियो। संसदमा सांसदहरूले शून्य तथा विशेष समयमा उठाएका प्रश्नहरूको जवाब सम्बन्धित मन्त्री वा सरकार प्रमुखले दिनुपर्ने स्पष्ट कानूनी प्रावधान छ। सोही व्यवस्थालाई स्मरण गराउँदै सभामुख अर्यालले भूकम्प पीडितको पुनर्निर्माण र कम्बोडियामा अलपत्र शव फिर्तीका विषयमा 3 दिनभित्र संसदमा उपस्थित भएर स्पष्टीकरण दिन सरकारलाई अर्को रुलिङ जारी गर्नुभयो।
3: मान्य सदस्य गोपाल शर्मा र मान्य सदस्य आशिका तामाङबाट उठाइएको विषयमा 3 दिनभित्र सरकारलाई यसको जवाफ दिनको लागि निर्देश गर्दछु।
1: सभामुखको रुलिङ लगतै परराष्ट्र मन्त्रालयले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार तथा शव फिर्ती कार्यविधि 2083 तयार गरी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइसकेको स्पष्टीकरण दिएको छ। यस कार्यविधि पारित भए श्रम स्वीकृति नलिई गएका, भिजिट भिसा वा ट्रान्जिटमा समस्यामा परेका नागरिक तथा विदेशमा अड्किएका शव ल्याउन बाटो खुल्नेछ। आजकै संसद बैठकले पूरक संख्या नपुगेर रोकिएको खानी तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत समेत गरेको छ। व्यवस्थापिकाले दिएको यो कडा निर्देशनले सरकारलाई जनसरोकारका विषयमा थप संवेदनशील र जिम्मेवार बनाउन महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ।
0: नेपाल र भारतबीचको कूटनीतिक सम्बन्धमा सैन्य आयामले सधैँ एउटा विशिष्ट र महत्त्वपूर्ण स्थान ओगर्दै आएको छ। यसै परम्पराको निरन्तरता स्वरूप आज शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान गर्नुभएको छ। तीन दिने औपचारिक भ्रमणका क्रममा नेपाल आउनुभएका सेनाध्यक्ष सेठले रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहनुभएका प्रधानमन्त्री भालेन्द्र शाहसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। आखिर दुई छिमेकी मुलुक बीच 7 दशकभन्दा लामो समयदेखि चल्दै आएको यो मानार्थ महारथीको अभ्यास के हो, यसको रणनीतिक महत्व कस्तो छ, विश्लेषण गर्दैछन् सहकर्मी दिनेश लिटेल।
2: राष्ट्रपति भवन शीतल निवासमा आज दिउँसो आयोजित भव्य समारोहका बीच भारतीय स्थल सेनाध्यक्ष धीरज सेठलाई नेपाली सेनाको सर्वोच्च सम्मान मानार्थ महारथीको दर्जा प्रदान गरियो। समारोहमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, परराष्ट्र मन्त्री शिशिर खनाल, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू तथा नेपाली सेनाका वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो। विश्व सैन्य इतिहासमा दुई सार्वभौम छिमेकी मुलुकहरूले निरन्तर रूपमा एक अर्काका सेनापतिलाई यसरी सर्वोच्च सैन्य सम्मान प्रदान गर्ने यो अभ्यास निकै विरल र अनुपम मानिन्छ। यो परम्पराको औपचारिक सुरुवात सन् 1950 भएको हो। भारतीय स्थल सेनाका तत्कालीन प्रमुख जनरल KM करियप्पा नेपाल भ्रमणमा आउनुहुँदा तत्कालीन राजा त्रिभुवनले उहाँलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गर्नुभएको थियो। नेपालका तर्फबाट भने विक्रम सम्मत 2026 तत्कालीन प्रधान सेनापति सुरेन्द्र बहादुर शाहलाई भारतका राष्ट्रपतिद्वारा पहिलो पटक भारतीय सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिएको थियो। त्यस यता नयाँ सेना प्रमुख नियुक्त भएपछि एक अर्काको देशको औपचारिक भ्रमण गर्ने र राष्ट्रप्रमुखबाट यो सम्मान ग्रहण गर्ने परम्पराले निरन्तरता पाउँदै आएको छ। नेपाल र भारत बीच राजनीतिक वा कूटनीतिक तवरमा समय समयमा उतार चढाव आए तापनि दुवै देशका सेना बीचको सम्बन्ध सधैँ प्रगाढ र ट्र्याक टु कूटनीतिको बलियो आधारका रूपमा रहँदै आएको छ। यो मानार्थ उपाधिले दुई देशका सेना बीच रहेको अद्वितीय विश्वास, भाइचारा र संवादको ढोका सधैँ खुला राख्न मद्दत पुर्याएको छ। भारतीय सेनामा गोर्खा रेजिमेन्टको लामो र ऐतिहासिक योगदान रहेको छ। यो परम्पराले सैनिक तहमा मात्र नभई जनस्तरमा रहेको ऐतिहासिक र भावनात्मक सम्बन्धलाई समेत सम्मान गर्दछ। संयुक्त सैन्य अभ्यास, सूर्य किरण, विपद व्यवस्थापन, सैन्य तालिम र सूचना आदान प्रदानमा यो उच्च स्तरीय सम्बन्धले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। तीन दिने नेपाल भ्रमण पूरा गरी स्वदेश फर्कनु अघि सेनाध्यक्ष सेठले रक्षा मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री भालेन्द्र शाहसँग शिष्टाचार भेट गर्नुहुनेछ। यो भेटवार्ताले द्विपक्षीय सुरक्षा चासो र आपसी सहयोगका क्षेत्रहरूलाई थप सुदृढ 7 विश्वास लिएको छ। 7 दशक पुराना ऐतिहासिक परम्पराहरूले दुई देश बीचको रणनीतिक र कूटनीतिक सम्बन्धलाई कति मजबुत बनाएका छन् भन्ने कुरा यसपटकको भ्रमणले पनि पुष्टि गरेको छ। मानार्थ महारथीको यो सम्मान केवल एउटा औपचारिक दर्जानी चिन्ह मात्र नभई दुई देशका सेना र नागरिक बीचको विश्वास र भाइचाराको प्रतीक बनेको छ।
0: सामान्यतया 350 रुपियाँको सामान किन्दा उपभोक्ताले त्यति ठुलो अपेक्षा गरेका हुँदैनन्, तर यसपटक गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट 350 रुपियाँको सामान किन्ने एक उपभोक्ताका लागि यही सानो खरिद 10 लाख रुपियाँको बम्पर उपहारमा परिणत भएको छ। उपहार योजनाको 2nd 15 दिनमा भएको कारोबारबाट ती उपभोक्ता बम्पर पुरस्कारको विजेता बनेका हुन्। बम्पर उपहार बापत उनले 10 लाख रुपियाँ पाएका छन्। पुरस्कारमा 25% कर भने लाग्नेछ। प्रस्तुत छ यसै विषय तयार पारिएको यो रिपोर्ट।
2: नगद कारोबारलाई डिजिटल प्रणालीमा दर्ता गराउने र QR मार्फत हुने कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले सञ्चालन गरेको उपहार योजनाप्रति पछिल्लो समय उपभोक्ताको आकर्षण बढ्दै गएको देखिएको छ। प्राइज पोर्टलमा पछिल्लो 16 दिनमा नगद कारोबारका 3,57,149 बिल दर्ता भएका छन्, जबकि साउनको 15 दिनमा यस्तो बिल 7,077 मात्र दर्ता भएको थियो। QR मार्फत हुने कारोबारबाट उपहार योजनामा स्वत सहभागी हुने कारोबारको संख्या पनि बढेको छ। यस्तो कारोबार 2,56,08,000 94 बढेर 3,20,86,380 पुगेको छ। आन्तरिक राजस्व विभागका अनुसार पछिल्लो 17 दिनमा उपहार योजनामा कुल 3,24,43,229 कारोबार सहभागी भएका छन्। यिनै कारोबारबाट आज 17 विजेता छनौट भएका हुन्। करदाता प्रोत्साहन पुरस्कारलाई संस्थागत गर्ने अर्थमन्त्री डाक्टर सोनी मुवागले बताउनु भएको छ। साउन 16 गतेदेखि 31 गतेसम्मका 17 दिनमा छनौट भएका विजेताले जनै 1,33,334 रुपियाँका दरले पुरस्कार पाएका छन्। कर कटाएपछि उनीहरूको हातमा 1,00,000 रुपियाँ पर्नेछ। आज साउनको पहिलो पाक्षिकका विजेतालाई पनि नगद पुरस्कार प्रदान गरिएको छ। सानो कारोबारलाई डिजिटल प्रणालीमा जोड्ने सरकारको प्रयाससँगै उपभोक्ताको सहभागिता पनि उल्लेख्य रूपमा बढेको तथ्य यी कारोबार संख्याले देखाउँछन्।
0: देशका प्रादेशिक राजनीतिमा आज एकैसाथ उल्लेख्य उतार चढाव र नयाँ समीकरणका दृश्यहरू देखा परेका छन्। एकातिर बागमती प्रदेशमा सत्ता समीकरण भत्किएर नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया सुरु भएको छ भने अर्कोतिर कोशी प्रदेशमा सरकारले पूर्णता पाएको छ। उता लुम्बिनी प्रदेशमा भने मुख्यमन्त्रीले आफ्नो पक्षमा बहुमत सिद्ध गर्नुभएको छ। प्रस्तुत छ यसै विषयमा तयार पारिएको यो रिपोर्ट।
1: बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ। गत साउन 6 गते नेकपा एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उहाँ नेतृत्वको सरकार अल्पमतमा परेको थियो। नयाँ सरकारका लागि आवश्यक स्पष्ट बहुमत नजुट्ने स्थिति देखिएपछि उहाँले प्रदेशसभा बैठकमै राजीनामाको घोषणा गर्दै प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष राजीनामा बुझाउनुभयो। मुख्यमन्त्रीको राजीनामा लगतै प्रदेश प्रमुख देवकोटाले संविधान बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई यही भदौ 4 गते बिहिबार अपरान्ह 4 बजेभित्र मुख्यमन्त्री पदमा दावी पेश गर्न आह्वान गर्नुभएको छ। 104 सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा 53 सांसदको समर्थन आवश्यक पर्दछ। तर प्रादेशिक अङ्कगणित निकै रोचक र पेचिलो बनेको छ। नेपाली कङ्ग्रेस 36 सिट अथवा सबैभन्दा ठूलो दल छ भने एमालेका 25 र नेकपाका 26 सिट रहेको छ। यसै गरी तटस्थ रहने अडानमा रहेको राप्रपाको 13 सिट रहेको छ। यदि वाम गठबन्धनले राप्रपा वा साना दलहरूलाई मनाउन नसकेमा निर्धारित समयभित्र दावी पेश गर्न कठिन देखिन्छ। यस्तो अवस्थामा संविधान अनुसार सबैभन्दा ठूलो दलको हैसियतमा पुनः नेपाली कङ्ग्रेसकै नेतृत्वमा सरकार बन्ने अर्को संवैधानिक बाटो पनि खुला रहन्छ। यसैबीच एमालेभित्रको आन्तरिक विवादले पनि सरकार गठनमा ढिलाइ हुन सक्ने संकेत गरेको छ। एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया विरुद्ध 16 सांसदको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव दर्ता भएको छ। एमाले भदौ 2 गते संसदीय दलको बैठक बोलाएको छ, जहाँ पूर्व स्वास्थ्य मन्त्री किरण थापा मगरलाई दलको नयाँ नेता बनाउने तयारी भइरहेको छ। तर वर्तमान दल नेता थपलिया अविश्वासको प्रस्ताव सामना गर्ने पक्षमा देखिनु भएको छ। उता कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मौजुदा मन्त्री परिषद परिमार्जन गर्दै मन्त्रीमण्डल विस्तार गर्नुभएको छ। दोस्रो कार्यकालमै 19 पटक मन्त्रीमण्डल विस्तार हुनुले प्रदेश राजनीतिमा मन्त्रालय भागभण्डाको सकसलाई पुनः उजागर गरेको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद जीवन आचार्यले यसै कार्यकालमा 3 पटक मन्त्री भन्दै ह्याट्रिक गर्नुभएको छ। उहाँले यस पटक प्रभावशाली मानिने भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ। त्रिवीबाट राजनीति शास्त्र र अर्थशास्त्रमा डबल डिग्री हासिल गर्नुभएका 41 आचार्य नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ हुनुहुन्छ। उहाँ यसअघि पर्यटन र आर्थिक मामिला मन्त्री भइसक्नु भएको छ। इलामकी लगातार दोहोरिएर निर्वाचित हुनुभएकी अनुभवी नेत्री खिनु लङ्वा लिम्बुले नेकपाबाट सरकारमा गएका मन्त्रीहरूको नेतृत्व गर्दै पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ। उहाँ 4 लामो राजनीतिक संघर्ष र सामाजिक सशक्तिकरणको पृष्ठभूमिबाट आउनु भएको हो। अन्य मन्त्रीहरूमा विदुर कुमार लिङथेप, इन्द्रमणि पराजुली, तिलचन पाठक, गोम्बु शेर्पा, रामप्रसाद महता र गीता तिमिल सिन्हाले मन्त्रीको जिम्मेवारी पाउनु भएको छ। यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भने प्रदेश सभाबाट सहजै विश्वासको मत प्राप्त गर्नुभएको छ। आज भएको मतदानमा मुख्यमन्त्री आचार्यको पक्षमा 45 मत र विपक्षमा 26 मत परेको छ। उहाँलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालका सांसदहरूले समर्थन गरेका छन् भने नेपाली कङ्ग्रेस र जनमत पार्टी विपक्षमा उभिएका भएका छन्। यस मतदानसँगै लुम्बिनी सरकारले भने स्पष्ट स्थायित्व पाएको छ। प्रादेशिक संरचनामा बारम्बार भइरहने सरकार परिवर्तन, आन्तरिक किचलो र मन्त्रालयको हेरफेरले प्रदेश सरकारको कार्य सम्पादनमाथि प्रश्न चिन्ह खडा गरिरहेको छ। बागमतीमा आगामी भदौ 4 गतेसम्म कसको पल्ला भारी हुन्छ र कोशी तथा लुम्बिनीमा नयाँ मन्त्रीहरूले जनताका अपेक्षा अनुसार कसरी काम गर्नुहुन्छ त्यो भने हेर्न बाँकी नै छ।
0: कार्यक्रमको अन्त्यमा खेलकुद सम्बन्धी एउटा प्रसङ्ग। नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले न्युजिल्यान्डका अनुभवी पेस बलर स्कट क्विलेइनलाई पुनः टोलीमा भित्र्याएको छ। इङ्ल्यान्डका सेप जैपछि सुदूरपश्चिमले अनुबन्ध गरेको उनी दोस्रो विदेशी खेलाडी हुन्। पहिलो संस्करणमा 9 खेलबाट 17 विकेट लिँदै

0: तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा नाटक आश्वासन प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको सुरुमा भने प्रहरी समाचार।
1: विभागीय समाचार। आसरा सुधार केन्द्रकी अध्यक्ष श्रीमती नवीना खत्री कार्कीको उपस्थितिमा आसरा सुधार केन्द्र रानीबारीको 28 वार्षिक साधारण सभा सोही केन्द्रमा साउन 29 गते आयोजित कार्यक्रम बीच सम्पन्न भएको छ। सो अवसरमा केन्द्रकी अध्यक्ष कार्कीले केन्द्रले स्थापना कालदेखि नै लागू औषधको कुलतमा फँसेका लागू औषध प्रयोगकर्तालाई आवश्यक उपचार परामर्श ज्ञानशिपको विकास जस्ता सेवाहरू प्रदान गर्नुका साथसाथै विविध आपराधिक गतिविधिलाई समेत न्यूनीकरण गर्ने कार्यमा सहजीकरणको भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभयो। सुशासन, पारदर्शिता, वित्तीय अनुशासन र संस्थागत उत्तरदायित्व केन्द्रको प्रमुख आधारभूत मूल्य र मान्यता भएको उल्लेख गर्दै केन्द्रलाई अझ प्रभावकारी, विश्वासिलो, पारदर्शी र नमूना केन्द्रका रूपमा स्थापित गर्न सबै सरोकारवाला निकायको निरन्तर साथ, सहयोग, सुझाव आवश्यक रहेको उहाँले बताउनुभयो। केन्द्रकी सचिव रोजी तुलाधर अधिकारीले आर्थिक वर्ष 2082-83 वार्षिक कार्य प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा केन्द्रकी कोषाध्यक्ष ममता दाहालले आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
0: अपराध समाचार। अपहरण तथा शरीर बन्धक कसुरमा संलग्न रहेको अभियोगमा 7 साउन 28 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रामेछाप जिल्ला लिखु तामाकोशी गाउँपालिका 3 बस्ने 32 वर्षीय मनोज बुढाथोकी, मकवानपुर जिल्ला बागमती गाउँपालिका 5 बस्ने 20 वर्षीय निशान रुम्बा तामाङ, सर्लाही जिल्ला लालबन्दी नगरपालिका 4 बस्ने 22 वर्षीय जेनिस चौधरी, ओखलढुङ्गा जिल्ला लिखु गाउँपालिका 5 बस्ने 24 वर्षीय निमेश कार्की, चितवन जिल्ला राप्ती नगरपालिका 2 बस्ने 24 वर्षीय अमित ओली, अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका 3 बस्ने 22 वर्षीय प्रदीप पोखरेल र काभ्रे जिल्ला भुम्लु गाउँपालिका 8 बस्ने 23 वर्षीय देव कुमार श्रेष्ठ रहेका छन्। काठमाडौँ महानगरपालिका 26 मित्र नगर बस्ने झापाका पीडितलाई अपरिचित 5-6 जनाको समूहले अपहरण गरी बन्धक बनाई कुटपिट समेत गरी पीडितको परिवारसँग 18 लाख रुपियाँ फिरौती रकम माग गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। साथै प्रहरीले पीडितको उद्धार समेत गरेको छ।
1: जाजरकोट जिल्ला भेरी नगरपालिका 11 स्थित औषधि पसल गरी बस्ने दैलेख जिल्ला नारायण नगरपालिका 2 का 32 वर्षीय दीपक कुमार थापाको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा 5 साउन 29 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भेरी नगरपालिका 8 बस्ने 33 वर्षीय वीरेन्द्र खत्री, सोही नगरपालिका 9 बस्ने 21 वर्षीय निरज रोकाय, 21 वर्षीय शिशिर योगी गोसाई, 24 वर्षीय लक्ष्मण रोकाय र 28 वर्षीय विनोद गोसाई रहेका छन्। भेरी नगरपालिका 10 नुवा गाउँमा वीरेन्द्र समेतका व्यक्तिहरूले साउन 25 गते कुटपिट गर्दा गम्भीर घाइते भएका दीपकको नेपालगञ्ज केयर सिटी अस्पतालमा उपचारको क्रममा साउन 28 गते मृत्यु भएको थियो। यस्तै आफ्नै बुवा 49 वर्षीय टेकराज उपाध्यायको हत्या गरेको अभियोगमा बर्दिया जिल्ला गेरुवा गाउँपालिका 5 बस्ने 19 वर्षीय सरगम आचार्यलाई साउन 31 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी भक्तपुर जिल्ला सूर्य विनायक नगरपालिका 8 बस्ने 28 वर्षीय मनिष सिखवालको हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका 3 बस्ने 27 वर्षीय किशोर चौगुठीलाई प्रहरीले पक्राउ गरेको छ।
0: नियन्त्रित लागू औषध ट्रामाडोल 812 ट्याब्लेट सहित काठमाडौँ महानगरपालिका 10 बस्ने 32 वर्षीय अजय डङ्गोललाई भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका 2 साउन 28 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागू औषध ट्रामाडोल 300 ट्याब्लेट र प्रोमेथाजाइन 325 ट्याब्लेट सहित तनहुँ जिल्ला आबुखैरेनी गाउँपालिका 3 बस्ने 32 वर्षीय साजन श्रेष्ठलाई साउन 28 गते प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी अवैध लागू औषध गाँजा करिब 5 किलोग्राम, टापेन्टाडोल 366 ट्याब्लेट र ट्रामाडोल 790 ट्याब्लेट सहित कास्की जिल्ला पोखरा महानगरपालिका 8 बस्ने स्याङ्जाका 21 वर्षीय मोहम्मद इसाक सरिकलाई साउन 27 गते प्रहरीले पक्राउ गरेको छ। थप अनुसन्धानको क्रममा कास्की जिल्ला पोखरा महानगरपालिका 4 बस्ने 26 वर्षीय आविष्कार सारू मगर समेत संलग्न रहेको खुल्न आए पश्चात उनको घर तलासी गर्दा नियन्त्रित लागू औषध ट्रापेन्टाडोल 9000 ट्याब्लेट फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ। त्यस्तै नियन्त्रित लागू औषध ट्रापेन्टाडोल 220 ट्याब्लेट सहित सहित कास्की जिल्ला पोखरा महानगरपालिका 19 बस्ने 25 वर्षीय सन्दीप गुरुङ समेत

0: 5 जनालाई सोही महानगरपालिका 1 बाट साउन 29 गते प्रहरीले पक्राउ गरेको छ। थप अनुसन्धानको क्रममा पोखरा महानगरपालिका 1 बस्ने 21 वर्षीय लुकास तामाङले सोही महानगरपालिका 25 हेम्जा स्थित डेरा कोठामा लागु औषध राखेको भन्ने खुल्न आए पश्चात उनको कोठा तलासी गर्दा नियन्त्रित लागु औषध टापेन्टाडोल 800 ट्याब्लेट फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागु औषध टापेन्टाडोल 710 ट्याब्लेट र प्रेगाब्लिन 24 ट्याब्लेट सहित बाजुराका 19 वर्षीय खगेन्द्र बहादुर राउतलाई ललितपुर महालक्ष्मी नगरपालिका 3 बाट साउन 29 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागु औषध ट्रामाडोल 220 ट्याब्लेट, डाइक्लोमाइन 200 ट्याब्लेट र स्पासपेन 19 ट्याब्लेट सहित 2 जनालाई धनकुटा जिल्ला धनकुटा नगरपालिका 9 बाट साउन 31 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धनकुटा नगरपालिका 5 बस्ने 24 वर्षीय मनकुमार राई र 20 वर्षीय विजय राई रहेका छन्।
1: वैदेशिक रोजगारीको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 3 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिराहाका 43 वर्षीय हर्ष नारायण चौधरी, म्याग्दीका 41 वर्षीय पदम बहादुर खड्का छेत्री र सप्तरीका 48 वर्षीय शिव नारायण चौधरी रहेका छन्। पक्राउ मध्ये हर्षले इजरायल पठाइदिन्छु भन्दै 1 जना पीडितबाट 5 लाख रुपियाँ, पदमले अमेरिका पठाइदिन्छु भन्दै 1 जना पीडितबाट 3,10,000 रुपियाँ र शिवले अजरबैजान पठाइदिन्छु भन्दै 6 जना पीडितहरूबाट 22,46,000 रुपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले हर्षलाई काठमाडौँ महानगरपालिका 16 र पदमलाई काठमाडौँ महानगरपालिका 32 साउन 28 गते तथा शिवलाई काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका 4 साउन 29 गते पक्राउ गरेको हो।
0: कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिराहा जिल्ला लक्ष्मीपुर पतारी गाउँपालिका 5 बस्ने 80 वर्षीय ठकाई यादवलाई साउन 28 गते प्रहरीले पक्राउ गरेको छ। यादव उच्च अदालतको 2046 पुस 25 गतेको फैसलाले उक्त मुद्दामा 1 वर्ष कैद सजाय ठहर भई फरार रहेका थिए। यसै गरी ज्यान मार्ने उद्योग तथा डाँका उद्योग मुद्दाका फरार प्रतिवादी गोर्खा जिल्ला बारपाक सुलीकोट गाउँपालिका 4 बस्ने 27 वर्षीय राजन दर्जीलाई साउन 28 गते प्रहरीले पक्राउ गरेको छ। सुलीकोट गाउँपालिका 6 मैलुङ स्थित राजन समेतले गरगहना लुट्ने मनसायले पीडितलाई 2080 जेठ 8 गते धारिलो हतियार प्रहार गरी घाइते बनाई फरार भएको घटनामा संलग्न उनलाई प्रहरीले पक्राउ गरेको हो। यस्तै 10 बैंकिङ कसुर मुद्दा तथा 2 चेक अनादर मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक जिल्ला लिसङ्खु पाखर गाउँपालिका 6 33 वर्षीय गणेश भण्डारीलाई साउन 28 गते प्रहरीले पक्राउ गरेको छ। उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौँको फैसलाले उक्त मुद्दाहरूमा 1,58,54,630 रुपियाँ जरिवाना र 16 दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई ललितपुर महानगरपालिका 10 प्रहरीले पक्राउ गरेको हो। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार पूरा भयो। तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा अब प्रस्तुत गर्छौ नाटक आश्वासन।

0: नमस्कार इन्सपेक्टर नाली।
1: नमस्कार बुवा, भन्नुहोस् त हजुरलाई के सेवा गरौ, बस्नुहोस् त्यहाँ।
0: नाली, मेरो छोरो जेल परेको छ, म त आश्वासनमा पर्दा फसे नि नाली।
1: होइन, के भन्न खोज्नु भएको बुवा, अनि कसरी फस्नु भयो राम्रोसँग भन्नुहोस् त।
0: कुरा हप्ता दिन अघिको हो नानी, मेरो छोराकै साथीले छोरालाई जेल मुक्त गराइदिन्छु भनेर एकजना मान्छेसँग भेट आएको थियो नानी।

0: बुवा नमस्कार।
1: नमस्कार। ए सबिन, आज बिहानै कता आयो तिमी बाबु?
0: मैले मेरो भिनाजुको साथी हुनुहुन्छ भनेको थिएँ नि बुवा, ओ उहाँ नै हो।
2: नमस्कार है बुवा।
1: नमस्कार। ए तपाईँ पो हो बाबु? लौ भित्रै आउनुहोस् न, भित्रै आउनुहोस्।
2: हजुर बुवा, म नै हुँ। भाइ जेल गएको खबरले साह्रै दुःख लाग्यो बुवा।
1: त्यही पनि बाबु, के गर्नु पनि, अब उसैको दशा बिग्रियो कि गलत साथीसँगले फस्यो कि कसरी कसरी त्यस्तो अपराधमा फस्यो पनि मेरो छोरो बाबु, के गर्नु।
2: त्यही त बुवा, अब तनाव लिनुभन्दा पनि कसरी जेलबाट निकाल्ने भन्नेतिर सोच्नु पर्यो बुवा। यो उमेरमा जेल बसेर त भएन नि।
1: अब अदालत सजाय सुनाइसकेपछि हामीले त मायालाई मारेर बसेका छौँ बाबु। हिजो यो सबिनले अलिअलि पैसा खर्च गर्ने हो भने रमेशलाई जेलबाट निकाल्नको लागि मैले चिनेको भिनाजुको साथी हुनुहुन्छ भनौ।
2: हो नि बुवा, त्यही भएर हजुरसँग भेटेरै कुरा गरौँ न भनेर यहाँ आएका हौ हामी।
1: अनि जेलबाट निकाल्न कति पैसा लाग्ने रहेछ बाबु?
2: प्रहरीदेखि अदालतसम्म सबैलाई मिलाउनु पर्छ बुवा। त्यही सबै गरेर तपाईँको लागि चाहिँ 3 लाख जति खर्च हुन्छ बुवा।
1: ए हो र बाबु, त्यत्रो खर्च हुने रहेछ? गरे
2: लाग्छ नि बुवा खर्च त, काम गर्न पनि त सजिलो छैन नि। त्यत्रो वर्ष जेल सजाय तोकिएको मान्छेलाई निकाल्नु छ, यसरी जेलबाट छुटाइदिन्छु भन्ने मान्छे पाए मान्छेले उहाँ जति पनि तिर्छन् बुवा।
1: त्यो त होली बाबु,
0: चिन्ता नलिनुहोस् के बुवा, त्यति जा अब पैसा त रमेश निस्केपछि कमाइहाल्छ नि। साथी निस्किन्छ भने सकेको सहयोग म पनि गरौला नि बुवा। बरु
1: लौ बाबु, अब मेरो छोरो नै निस्किन्छ भनेदेखि म ऋण धन गरौला कसरी हुन्छ? छोरो निस्किने चाहिँ पर बाबु, त्यति हो कुरो।
2: कस्ता कस्ता अपराध गरेकालाई त छुटाइयो बुवा, उसलाई कसरी निकाल्ने यो चिन्ता अब मेरो भयो। तपाईँ ढुक्क हुनुहोस् बुवा।
1: त्यसपछि खोज खाज गरेर सुरुमा त 1 लाख रुपियाँ दिए नानी त्यसलाई।
3: ए अनि त्यसपछि
1: काम हुनै लाग्यो बुवा। भन्छ 50,000 पुगेन भन्छ, कहिले कहिले कति पुगेन भन्छ, होला त नि भनेर 3 लाख भनेकोमा 3,50,000 बुझाइसकेपछि त त्यो त कहाँ भागो कहाँ नानी, अत्तो पत्तो छैन। हेर्नुहोस् न,
3: हो ठगले गर्ने नै यही हो बुवा। हेर्नुहोस्, त्यसरी कानुनले सजाय तोकिसकेपछि कसैले पनि पैसा खाएर पैसा खुवाएर जेल मुक्त गर्न सकिँदैन। त्यो त ठगले तपाईँबाट पैसा ठग्ने जुक्ति मात्रै लागेको बुवा। छोरा जेलबाट छुटाइदिने आश्वासन देखाएर तपाईँलाई चाहिँ नराम्रोसँग ठगेछ नि। अनि त्यो मान्छे को, तपाईँको आफन्त चिनजान अथवा के हो त्यो मान्छे चाहिँ, केही थाहा छ तपाईँलाई?
1: के को आफन्त हुनु नानी, छोराको साथीले हो नि, छुटाइदिन्छु भन्ने मान्छे लिएर आउने पनि त्यही साथी हो। अब ती ठगलाई कहाँ खोज्न जाऊ नानी, म बुढो मान्छे, म त यसै पीडित थिएँ, छोरालाई छुटाउने आशा झन अर्को पीडा थपियो नानी।
3: हेर्नुहोस् बुवा, अहिले विभिन्न सरकारी कार्यालयमा पहुँच छ, मैले ठुलो मान्छेलाई चिनेको छु भनेर कसैलाई मुद्दा मिलाइदिन्छु, जेल मुक्त गरिदिन्छु अथवा जागिर लगाइदिन्छु भन्ने जस्ता विभिन्न प्रलोभन देखाएर ठगी गरेका घटना धेरै छन्। त्यसैले कुनै पनि सरकारी काम कानुनी प्रक्रिया अनुसार मात्रै हुन्छ भन्ने कुरा चाहिँ हामी सबैजनाले बुझ्नु जरुरी छ। अनि त्यसरी कसैले यस्ता प्रलोभनहरू देखाउँछ भने पैसा दिने होइन क्या बुवा, बरु शङ्का लाग्छ भने तुरुन्तै प्रहरीलाई खबर गर्नुपर्छ।
1: ठुलो दशा लागेको रहेछ नानी मलाई, उता छोरो जेलमा छ, यता ठगले पैसा खाओ, म त बर्बाद भए नानी।
3: तपाईँ अब नआत्तिनुहोस् बुवा, जे नहुनु थियो त भइहाल्यो। अब सबै प्रमाणहरू राखेर उसको हुलिया सहितको एउटा निवेदन लेखेर दिनुहोस्, हामी तुरुन्त अनुसन्धान थाल्छौँ र केही कुरा पत्ता लाग्ने बित्तिकै तपाईँलाई खबर गरौँला, हुन्न बुवा?
1: हुन्छ नानी, त्यो ठगलाई जसरी पनि पक्राउ गर्नु होला।

0: अनि भाइ, यसरी पैसा खुवाएर आजसम्म कतिजनालाई जेल मुक्त गराइयो त?
1: कतिलाई जेल मुक्त गराउनु हजुर? मेरो कसैसँग पनि चिन्जान छैन र मैले जेल मुक्त गराउन पनि सक्दैन हजुर। त्यो बुवाको छोरा जेल गएकोले त्यति नाटक गरेर बुवाबाट पैसा फुत्काउनको लागि यो सब जुक्ति निकाल्यौ म्याम। हामी त्यो सबै पैसा बुवालाई फिर्ता गर्छौ। हामीलाई केही नगर्नुहोस्, हामीलाई छोडिदिनुहोस् म्याम। मैले विदेश जाने तयारी गरेको छु म्याम। सब बर्बाद हुन्छ, मलाई केही नगर्नुहोस्, छोडिदिनुहोस् म्याम हामीलाई।
0: हो, त्यही भएर हतारको निर्णय फुर्सदको पछुतो भनेको यही हो भाइ। पाप गरेपछि धुरीबाट अवश्य कराउँछ। हेर्नुहोस्, अपराध गरेपछि माफी मागेर कहाँ छुट पाइन्छ र? त्यो बेला पो सोच्नु पर्थ्यो त, म विदेश जाँदैछु, मेरो भविष्य बिग्रिन्छ भनेर पैसा खाएर फुत्किउला भन्ने थियो। तर कानुनले चाहिँ कसैलाई पनि छुट दिँदैन, त्यसैले तपाईँले अब कानुन अनुसारको सजाय चाहिँ भोग्नुपर्छ भाइ। यतिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक आश्वासन। यस नाटकका लेखक दीपक राज विश्वकर्मा, नाटकमा भाग लिने कलाकारहरू दीपक राज विश्वकर्मा र अम्बिका केसी।
2: हवस् त, यिनै सामग्री सँगसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहरनाथ योगी, प्राविधिक मित्र मिनर्वा बज्राचार्य, सहकर्मी अम्बिका केसी र म दीपक राज विश्वकर्मा पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।
3: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचराउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
4: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्, त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बेलुकीको 8 बज्नै लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल लोकगीत सुनाउने क्रमको अन्तिम गीत राख्दैछौ मन्जु लम्सालको स्वरमा नारायण लम्सालको संकलनमा यो गीतपछि सुन्न सक्नुहुनेछ हाम्रो चासो कार्यक्रमको पुनः प्रसारण

0: नमस्ते नेपाल,
1: देश र दुनियाँका ताजा खबर, समाजका जल्दा बल्दा विषयवस्तु अनि तपाईँ हाम्रै वरिपरिका चासोका विषयमा प्रत्यक्ष कुराकानी।
0: समाचार मात्रै होइन, समाचार भित्रको कथा पनि।
1: नमस्ते नेपालमा हामी कुरा गर्छौँ तपाईँको, हाम्रो र समग्र नेपालको।
0: प्रत्येक बुधबार बिहान 9:20 बजे नेपाल भाषाको समाचार पछि
1: सुन्न नभुल्नुहोला रेडियो नेपालमा।
0: नमस्ते नेपाल।
1: नमस्ते नेपाल।

0: अथवा डिटिएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: कार्यक्रम हाम्रो चासो नमस्कार उपभोक्ता हकित र अधिकार संरक्षणका विषयमा सचेतना अभिवृद्धिका लागि प्रस्तुत कार्यक्रम हाम्रो चासोमा यहाँलाई हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक सोमबार बिहान 11 बजेको समाचारपछि हाम्रो चासो कार्यक्रम प्रसारण हुने गर्छ। यहाँहरूले हामीलाई मिडियम वेबका सबै फ्रिक्वेन्सीहरू लगायत देशैभरि रहेका एफएम स्टेसनहरूबाट 98, 100 र 103 MHz र इन्टरनेटमा रहेर www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। सम्पूर्ण उपभोक्ताहरू आफूले उपभोग गर्ने वस्तु र सेवाको मूल्य शुद्धता गुणस्तर र परिमाणका बारेमा सचेत बन्न सकुन् भन्ने उद्देश्य हाम्रो चासो कार्यक्रमको रहेको छ। हामीलाई पत्राचार गर्नका लागि हाम्रो इमेल ठेगाना upabhokta.radionepal@gmail.com upabhokta.radionepal@gmail.com आदरणीय श्रोताहरू उपभोक्ता हकित र अधिकारका विषयमा जानकारी प्रस्तुत गरिने यो कार्यक्रममा आज हामीले बुटोल उपमहानगरपालिकालाई छनौट गरेका छौँ। बुटोल उपमहानगरपालिकाभित्र रहनुभएका नगरवासीहरूले कतिको गुणस्तरीय उपभोग्य वस्तुहरू उपभोग गर्न पाउनु भएको छ। शिक्षा स्वास्थ्य खानेपानी कृषि लगायतका उपभोग्य वस्तुहरू कतिको गुणस्तरीय छ त यसकै सेरोफेरोमा रहेर हामीले बुटोल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अरियालसँग कुराकानी गरेका छौँ। सबैभन्दा पहिले त कार्यक्रम हाम्रो चासोमा बुटोल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अरियालज्यूलाई धेरै धेरै स्वागत छ।
3: धन्यवाद हजुर।
2: बुटोल उपमहानगरपालिकाको कुरा गर्ने हो भने त्यहाँ बसोबास गर्नुभएका नगरवासीहरूले कतिको गुणस्तरीय खाद्य वस्तुहरू प्रयोग गर्न पाउनु भएको छ, कुराकानीको सुरुवात यहीँबाट गरे।
3: के छ भने बुटोल उपमहानगरपालिकाले यो अनुगमनको क्रममा बजार अनुगमनको क्रममा असाध्यै मसिनो गरी अनुगमन गरिरहेको कुरा म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। सर्वप्रथम त म निर्वाचित भएर म यो भवनभित्र प्रवेश गर्ने बेलामा शपथ ग्रहण गरेर प्रवेश गर्ने बेलामा एउटा हस्ताक्षर गर्नुपर्ने रहेछ प्रमुखले एउटा विषयमा, उपप्रमुखले अर्को विषयमा, र मैले चाहिँ बजार अनुगमन र जनताको स्वास्थ्यप्रति विशेष चासो दिएर बजारको अनुगमनलाई तीव्रताका साथ अगाडि बढाउनेछु भनेर प्रतिबद्धता जाहेर गरेर म भवनभित्र छिरेर आफ्नो चेयरमा बसेको थिएँ। त्यही अनुरूप अहिलेसम्म हामी लगभग 600 भन्दा धेरै अनुगमन चाहिँ गरेका छौँ। त्यो अनुगमन गरिरहँदा विशेष गरेर हामी खाद्यान्नहरूप्रति नै विशेष चासो दिएका छौँ। दुध मासु जस्ता खाद्यान्न चिजहरू तरकारीहरूदेखि लिएर जनताको स्वास्थ्यसित प्रत्यक्ष रूपमा असर पर्ने चिजहरूलाई पहिलो प्राथमिकता दिएर बजारको अनुगमनलाई चाहिँ हामी अगाडि बढाइराखेका छौँ। र हाम्रो बजारमा बस्ने हाम्रा मतदाता हाम्रा नागरिकहरू असाध्यै खुसी हुनुहुन्छ यो विषयवस्तुले। त्यसमा पनि अस्ति भर्खरै हामीले गरेको दुधको अनुगमनले चाहिँ अझै धेरै चाहिँ खुसी हुनुहुन्छ र म्याडम हाम्रोतिर आइदिनुहोस् न, हाम्रो डेयरीमा हेरिदिनुहोस् न भनेर जनतामा त्यो खालको सचेतना बढेर मलाई बाटोमा देख्नुभयो भने हाम्रोतिर आएर यो डेयरी हेरिदिनु त म्याडम भन्नुहुन्छ, असाध्यै खुसी लाग्छ।
2: यहाँले भन्नुभयो कुराकानीकै क्रममा बेला बेलामा हामीले अनुगमन गरेका छौँ भनेर, अनुगमनका क्रममा अखाद्य वस्तुहरू पनि भेटिन्छन् उपप्रमुखज्यू?
3: भेटिन्छ नि, अस्ति भर्खरै यहाँहरूले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमै पहिचान बनाए बुटोलले त्यो दुधको अनुगमन जति बेला मैले गरेँ त्यसमा चाहिँ दुधमा अखाद्य वस्तु मिसिएको थियो। त्यो चाहिँ हाम्रो प्राविधिक खाद्य तथा गुण नियन्त्रण कार्यालय भैरवाले चाहिँ त्यसको पुष्टि गरेको छ र त्यही अनुरूप हामी 9 जनालाई कारवाही पनि गऱ्यौँ र 9 जनाले हाम्रो कानुन त सङ्घीय कानुन, हाम्रो स्थानीय सरकार सञ्चालन ऐन, यिनीहरूको कानुन अनुसार उहाँहरूले प्रति व्यक्ति 10-10 हजार जरिमाना तिरेर आइन्दा यस्तो गर्दैनौँ भनेर लिखित गरेर चाहिँ जानुभएको छ। र अहिले बजारमा दुध खान लायक दुध आएको छ भन्ने कुरामा म विश्वस्त छु।
2: अरू खाद्य वस्तुहरूमा
3: अरू मासुमा पनि हामीले धेरै अनुगमन गऱ्यौँ। मासु पनि व्यापारीहरूले कहिलेकाहीँ चाहिँ त्यो कुहिएको मासु पनि अलिकति मिसाएको भेटाएँ मैले। त्यो भेटाइसकेपछि उहाँहरूलाई पनि हामी लिएर आएर कारवाही गऱ्यौँ। होटेलहरूमा पनि हामी जाँदाखेरि फोहोर देख्यौँ, अखाद्य वस्तुहरू देख्यौँ, कुखुराको भुत्ला र त्यो मासु एकै ठाउँ पनि देख्यौँ। त्यस्ता व्यापारीहरूलाई पनि 22 दिनसम्म बन्द गरायौँ र कारवाही गऱ्यौँ, 22,000 जरिमाना लियौँ। अहिले खाद्यान्नमा चाहिँ केही सुधार चाहिँ छ, मान्छे त मान्छे नै हुँदो रहेछ, तर पनि केही सुधार भएको चाहिँ म आफूलाई अनुभूति भएको छ। र म आफूले पनि गएर त्यो ठाउँमा सरेर खानु पऱ्यो भनेदेखि पहिला किचन हेरेर किचनमा कस्तो खालले प्रयोग गरिएको छ, भाँडाहरू कसरी प्रयोग गरेको छ, काट्ने चिज कस्तो छ, त्यो सबै हेरेर मात्रै हामीले खानेगर्ने गरिरहेका हुन्छौँ। र बुटोलका होटलहरूमा अहिले यहाँ आउनु भएर छड्के हेर्नुभयो भने पनि अलिकति सुधारात्मक चाहिँ भेटाउन सक्नुहुन्छ।
2: अब यहाँहरूले यति राम्रो काम गर्नुभएको छ नगरवासीहरूको स्वास्थ्यकै लागि भनेर, स्वास्थ्यसँगै जोडिएर आउँछ खानेपानी, खानेपानीको सुविधा चाहिँ कस्तो छ?
3: खानेपानीको सुविधा ठिकै छ। अहिलेसम्म 7 नम्बर र 8 नम्बर वार्डमा अलिकति खानेपानी समस्या हो। 1 देखि 19 सम्ममा 2 वार्डमा मात्रै वैशाख र जेठमा अलि समस्या हुन्छ। त्यो पनि हामी ठुलो योजना थियो झुम्सा खानेपानी, त्यो ल्याउने भनेदेखि त पानी छ्यालब्याल पुग्थ्यो। त्यो ल्याउँदै गर्दाखेरि फेरि प्राविधिक कठिनाई, पुलहरू भाँचिने, पाइपहरू भाँचिने भएको हुनाले त्यो पानी आउन सकेका छैन। र यही हामीभित्र भएको पानीले पनि वैशाख र जेठ महिनामा 2 वार्ड बाहेक अरू वार्डमा त त्यस्तो समस्या कहिले पनि देखिएको छैन। 2 वार्डमा समस्या देखिन्छ, त्यसलाई पनि मिलाउने गरी हामी चाहिँ कुरा गरेका छौँ। र अलिकति तिनाउको पानी आउँदाखेरि त्यो तिनाउको पानी चाहिँ नखान अनुरोध गरेका छौँ। तपाईँहरू सकेसम्म जारको पानी किनेर अहिले प्रयोग गर्नुहोस्, तर डाइरेक्ट खोलाबाट आएको पानी चाहिँ प्रयोग नगर्नुहोस् भनेर हामीले सूचना गरेका छौँ।
2: यहाँले खानेपानीकै कुरा गर्दाखेरि अब बुटोल भनेपछि तराईको भूभाग पनि छ, तराईको भूभागहरूमा कलभर्टहरू अनि हाते पम्पहरू थुप्रै प्रकारका पानीका मुहानहरू पनि हुन्छन्, स्रोतहरू पनि हुन्छन्, ती स्रोतहरूको पनि प्रयोग गरिएको छ पानी?
3: छ, त्यो हाते पाइपको त त्यति धेरै प्रयोग हुँदैन अहिले। प्राय जस्तो ठाउँमा अहिले बुटोलमा बोरिङको पानी धेरै तलबाट निकालेको पानी चाहिँ प्रयोगमा भएको छ। र अहिले हाते पाइपहरू चल्दैन, बोरिङ नै चल्छ धेरै ठाउँ। किन भन्दा अलिकति खेतीयोग्य जमिनतिर जानुभयो भने खेती लगाउनु पर्यो, तरकारीमा सिँचाइ गर्नु पर्यो, एउटा घरले बोरिङ गाडे हुन्छ। त्यो फेरि किसानहरूलाई चाहिँ सुविधा पनि छ, सरकारले सुविधा दिएको हुन्छ पानीको लागि, बोरिङ गाड्नको लागि पनि। त्यसले गर्दाखेरि त्यस्तो खालको हाते पाइप अनि फरक खालको पानी चाहिँ छैन अहिले बुटोलमा। बुटोलमा सबैकोमा, सबैको घरमा मिटर जडान गरेको छ र खाने पानी चाहिँ जुन जुन समूहले स्थापित गर्नुभएको छ आफ्नै तरिकाले आफ्नो वार्डमा, उहाँहरूले नै परिचालन गरेर खाने पानी विभाग भनेर चाहिँ राख्नु भएको छ, आफ्नै अफिस तयार गर्नुभएको छ। नगरपालिकासित समन्वय गर्नुहुन्छ, कहिलेकाहीँ हामी चाहिँ अनुगमन गर्छौँ त्यहाँको पानीको बारेमा। स्वच्छ पानी चाहिँ सबै नागरिकहरूले खाएको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु।
2: हजुर, यहाँले बोरिङको पानी पनि कतै कतै प्रयोग भएको छ भनिरहँदा, जसले बोरिङको पानीहरू प्रयोग गर्नुहुन्छ, बोरिङको पानीमा कहिलेकाहीँ आर्सेनिकको मात्रा बढी हुन्छ भन्ने पनि सुनिन्छ, उहाँहरूले त्यो जँचाएर प्रयोग गर्नु भएको छ कि छैन भनेर पनि बुझ्नु भएको छ?
3: हो, जाँचेको छ पानी, पानी जाँचेको छ। खान नमिल्ने पानी चाहिँ हामी खान दिँदैनौँ, आर्सेनिक भएको पानी खान दिँदैनौँ। अब प्राय जसो अहिले त त्यो आक्वा फिल्टरहरू प्रायको घरमा त्यो देखिरहेको हुन्छ। अब जो निम्न वर्गको मान्छे हो उहाँहरूलाई चाहिँ त्यो खालको सूचना हामी गरेका हुन्छौँ, र त्यही अनुसारले उहाँहरूले पनि जारकै पानी किनेर, अहिले त मान्छेले जारको पानी सामान्य परिवारमा पनि हुने गर्छ, अब त्यो जारको पानीलाई पनि हामीले अनुगमन गरेका छौँ, बोतलको पानीलाई पनि हामी अनुगमन गरेका छौँ। कसरी निर्माण भएको छ त, कसरी उहाँहरूले त्यो जारमा भर्नुभएको छ, कसरी बोतलमा भर्नुभएको छ, कसरी सिल प्याक गर्नुभएको छ, त्यो पनि हामीले अनुगमनका क्रममा हेरेका छौँ म्याडम।
2: पानीसँगै जोडिएर आयो स्वास्थ्य, कतिको गुणस्तरीय स्वास्थ्य उपचार पाउनु भएको छ त नगरवासीहरूले?
3: हामी कहाँ, हाम्रो नगरपालिकाभित्रै हामी हस्पिटल छ, नगरपालिकाले सञ्चालन गरेका 2 हस्पिटल छन्। अलिकति उपमहानगरपालिका बनाउँदा 14-19 भन्ने गाउँपालिका थियो पहिला, त्यसलाई चाहिँ उपमहानगरपालिका बनाउने बेलामा हामीले यतातिर गाभेर उपमहानगरपालिका भएको हो। र ती वार्डहरूमा हामीले प्राय जसो बर्थिङ सेन्टर त्यहीँ सुत्केरी हुन मिल्ने खालको हस्पिटल हामी आफै चलाएका छौँ, र कतिपय रोगका हामी औषधि उपचारहरू पनि निःशुल्क वितरण गरिरहेका छौँ। प्रत्येक हेल्थ पोस्टमा अथवा प्रत्येक सहरी स्वास्थ्य क्लिनिकहरूमा हामीसित विज्ञहरू राखेर चाहिँ काम गरेका छौँ, र घुम्तीका रूपमा चाहिँ एकजना डक्टर हामीले नगरपालिकामै राख्छौँ। उहाँ चाहिँ कहाँ आवश्यकता पर्छ त्यहाँ जानुहुन्छ, र स्वास्थ्य उपचारका लागि हामीले त्यो खालको भूमिका चाहिँ निर्वाह गरेका छौँ। त्यसमा पनि हामीसित अझै यहाँ प्रादेशिक हस्पिटल धन्य धन्य 1200 बेडको हस्पिटल अहिले नेपालमै पहिलो हस्पिटल बन्दैछ, र त्यहाँ पनि धेरै नागरिकहरूले सुविधा लिइराख्नु भएको छ। स्वास्थ्यका लागि पनि त्यस्तो छैन। बुटोलुप महानगरपालिका शिक्षा स्वास्थ्य खेलकुद महिला सशक्तिकरणको पाटोमा चाहिँ हामीले
2: अब राष्ट्रले त हाम्रो राज्यले त थुप्रै प्रकारका औषधिहरू जनताका लागि निशुल्क प्रदान गर्ने भनेर ठाउँ ठाउँमा पठाएको अवस्था पनि छ। बुटवल उपमहानगरवासीहरूले त्यो सुविधा पाउनु भएको छ कि छैन त्यो पनि
3: पाउनु भएको छ। त्यो किन पाउनु भएको छ भन्दाखेरि एकिन त मलाई 40-42 कति हो मैले यति भन्न अहिले सकिनँ, स्वास्थ्य शाखामा मैले सोध्नुपर्छ। लगभग 30-40 भित्र त्यो प्रकारका औषधिहरू चाहिँ निःशुल्क रूपमा चाहिँ पाउनु भएको छ। जसले त्यहाँ सहरी स्वास्थ्य क्लिनिक छ त्यहाँ गयो भने फ्री औषधि पाइन्छ भनेर एउटा फेरि पायो भने मान्छेले विश्वास गर्दैन नि म्याडम, हो त्यस्तो पनि हुन्छ। तर हामीले चाहिँ 40 प्रकारका औषधिहरू निःशुल्क वितरण गरिराखेका छौँ।
2: अब स्वास्थ्यसँगै जोडिएर आउँछ ज्येष्ठ नागरिक, ज्येष्ठ नागरिकहरूलाई चाहिँ कस्तो खालको सुविधाहरू प्रदान गरिएको छ उपमहानगरपालिकाले?
3: बाबामासँग नगर प्रमुख कार्यक्रम छ, बाल बालिकासँग उपप्रमुख कार्यक्रम छ, दुईटा कार्यक्रम हामीले चाहिँ अलिकति फरक ढङ्गले राखेका छौँ। बाबामासँग नगर प्रमुख, बाबामाको चाहिँ वर्षमा 2-3 पटक चेक जाँच हुन्छ, स्वास्थ्यको परीक्षण गर्छौँ हामी निःशुल्क रूपमा, डक्टरहरू लगेर गर्छौँ, उहाँहरूलाई चाहिने आवश्यकता अनुसारको औषधि पनि हामी वितरण गर्छौँ, निःशुल्क दिन्छौँ, र उहाँहरू यति हेप्पी हुनुहुन्छ। उहाँहरूको स्वास्थ्य परीक्षण भनेको आँखाको पनि परीक्षण हामी गराउँछौँ, त्यसपछि गएर प्रेसर सुगरको पनि हामी परीक्षण गराउँछौँ। सबै कुराको चाहिँ ज्येष्ठ नागरिकहरूको परीक्षण हामी आफै शिविर राखेर प्रत्येक 1 वर्षमा 3 पटक जति हामी गर्छौँ।
2: हजुर, अनि उहाँहरूलाई दिने सामाजिक सुरक्षा भत्ताको व्यवस्था चाहिँ कसरी गर्नु भएको छ?
3: भत्ता त सङ्घीय सरकारको भत्ता, अब सरकारले तोके अनुसारको छ के अरे, त्यो अनुसार सङ्घीय कानुन अनुसार नै उहाँहरूको खाता कुन ब्याङ्कमा छ, त्यसपछि अख्तियारी कसलाई दिनुभएको छ, त्यो अनुरूप पञ्जीकरण शाखाले सबै कामहरू मिलाएर सहज ढङ्गले सामाजिक सुरक्षा भत्ता चाहिँ उहाँहरूले घरमै प्राप्त गर्नुभएको छ। जान सक्ने जानुहुन्छ, जान नसक्ने अख्तियारी छोरालाई दिनुभएको छ, बुहारीलाई दिनुभएको छ, छोरीलाई दिनुभएको छ, उहाँहरू थ्रु चाहिँ आउने।

0: नगरपालिका आउनुहोस्, तपाईँले चाहिँ जुत्ता किताब कापी के पाउनु भएको छैन नगरपालिका आउनुहोस्, हामी चाहिँ पढ्ने व्यवस्थापन गर्छौँ पनि हामीले भनेका छौँ र गरेका पनि छौँ, र कुनै पनि बालबालिका खाली नबस्नुहोस् पढ्नका लागि भनेर हामीले त्यो आह्वान गरेका छौँ। यहाँ अलिकति रेडियो नेपाल भएको हुनाले मैले फरक खालको विद्यालय, यहाँ एमबिबिएस बाहेक सबै कुरा हामी चाहिँ पढ्न पाउँछौँ र फरक खालका विद्यालयहरू पनि भएको कुरा म यहाँलाई अलिकति जानकारी गराउन चाहन्छु। यहाँ एडल्ट महिलाहरूले जो उमेरमा पढ्न पाउनु भएन, सानैमा बिहे भयो, बच्चा बच्ची हुर्के, पढाइको आवश्यकता भयो भने पनि यहाँ साधना महिला विद्यालय भन्ने एक कक्षादेखि दस कक्षासम्म पढ्ने दिउँसोमा आमाहरूले पढ्ने स्कुल, सरकारी स्कुल छ म्याडम, हामी अनुदान दिइरहेछौँ। दुईवटा दरबन्दी छ, एकदेखि दससम्म पढ्नुहुन्छ, जसले दिनभरि काम गर्छ अनि म बेलुका पढ्न पाए हुन्थ्यो भन्नेलाई ज्ञानोदय रात्रि माध्यमिक विद्यालय छ, त्यहाँ पढ्न जानुहुन्छ। अनि जसले त्यो कति बेलै पनि पढ्न नपाउने समय छ भने एक हप्तामा दुई दिन हाजिर हुने स्कुल छ, कान्ति माध्यमिक विद्यालय खुला शिक्षा, त्यहाँ गएर पढेर पनि एसी दिएर आफ्नो शैक्षिक यात्रालाई अगाडि बढाउन सकिने खालको वातावरण चाहिँ छ। जसले पनि जस्तो व्यक्तिले पनि पढ्न खोज्यो भनेदेखि बालबालिका मात्रै होइन पढ्नका लागि त्यो वातावरण सिर्जना बुटोल उपमहानगरपालिकाले बुटोल नगरपालिकाभित्र चाहिँ गरेको छ।
1: हजुर, यति राम्रो सोच चाहिँ कसरी अगाडि बढ्यो उपमहानगरपालिकाको?
0: यहाँलाई अझै त्यो महिला विद्यालयको त म आफै संस्थापक अध्यक्ष हो, मेरै भिजन हो म्याडम। म 15 वर्ष त्यो विद्यालयको अध्यक्ष भएर अहिले विद्यालय पूर्ण रूपमा सबै कुराको पूर्णता भइसके, म उपप्रमुख यहाँ भइसकेपछि, र ज्ञानोदय रात्रि माध्यमिक विद्यालय हामी आउनुभन्दा अलि पहिले थियो। यो चाहिँ बुटोल बटौली भनेको चाहिँ जताततैबाट आएर बटुल लिएर बस्ने ठाउँ भएको हुनाले जताततैका मान्छे यहाँ आएर एउटा कोठा लिएर बस्ने भएको हुनाले पढाइको इच्छालाई चाहिँ बुटोलले पुरा गर्नुपर्छ भनेर रात्रि माध्यमिक विद्यालयको अवधारणा बुटोलले ल्यायो। हामीभन्दा पहिले आएको कुरा हो यो, तर त्यसलाई व्यवस्थापन चाहिँ हामी आएर गरेका छौँ।
1: आदरणीय श्रोताहरू, भर्खरै मात्र सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल खोल्नु भएको छ भने यहाँहरूले सुनिरहनु भएको छ कार्यक्रम हाम्रो चासो। हाम्रो चासो कार्यक्रममा आज हामीले कुराकानी गरिरहेका छौँ बुटोल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अरियालसँग। उहाँसँग हामीले उपमहानगरपालिकाभित्र रहनुभएका नगरवासीहरूले कतिको गुणस्तरीय खाद्य वस्तुहरू प्रयोग गर्न पाउनु भएको छ, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको सेरो फेरोमा रहेर कुराकानी गरिरहेका छौँ। उहाँसँगको कुराकानीलाई पुनः निरन्तरता दिँदैछौँ। बुटोल उपमहानगरपालिकाका बासिन्दाहरू के आफ्नो घरायसी सामानहरू किन्न त्यो भारतीय बजारसम्म पुगेको अवस्था छ कि छैन, यसको बारेमा पनि केही जानकारी?
0: धेरै जानुहुन्छ, त्यो चाहिँ अलिकति विडम्बना छ, धेरै जानुहुन्छ, खै के कुराको सस्तो भन्नुहुन्छ कि के भएर धेरैजना गएको चाहिँ म आफूले भेटाइरहेको हुन्छु। अहिले चाहिँ अलिकति भन्सारमा टाइट भए हुनाले अलिक कम कम हो कि जस्तो पनि लाग्छ, आफू धेरै त्यता नजाने हुनाले कति जानुहुन्छ भनेर म एकिन त भन्न सक्दिनँ। हामी कहाँको भन्दा सिद्धार्थ नगर नगरपालिकाको व्यापारीहरू धेरै जानुहुन्छ।
1: त्यसरी भारतबाट भित्राइएका खाद्य वस्तुहरू अनि गुणस्तरीय छ कि छैन भनेर पनि केही मापन गर्ने हाम्रो उपमहानगरपालिकामा प्रक्रिया छ?
0: अहिले यो वर्ष दुधमा जति बेला विषादी अथवा अखाद्य वस्तु दुधमा देखिसकेपछि यो वर्षको अस्तिको असारको नीति तथा कार्यक्रममा हामी एउटा ल्याब चाहिँ हामी आफै बनाउनुपर्छ र एउटा विज्ञ हामीले राख्नुपर्छ भनेर विज्ञलाई विज्ञको स्यालेरी सहितको नीति तथा कार्यक्रम ल्याब भनेर हामी चाहिँ बजेट विनियोजित गरेका छौँ। अब कति कामलाई अगाडि बढाउन सक्छौँ त्यो नीति चाहिँ पास गरेर अगाडि बढेका छौँ।
1: अब यति धेरै राम्रा राम्रा कामहरू भइरहँदा आगामी दिनलाई पनि योजनाहरू बनाउनु पर्छ है भन्ने मनमा त लागेको छ होला, प्राथमिकता के केमा दिनुहुन्छ?
0: त्यो त यस्तो के हो भन्दाखेरि शिक्षा नै पहिलो प्राथमिकता, स्वास्थ्य नै पहिलो प्राथमिकता, खेलकुद नै पहिलो प्राथमिकता, महिला सशक्तिकरण नै पहिलो प्राथमिकता, युवा सशक्तिकरण, युवालाई कसरी विदेश जानबाट रोक्ने भन्ने युवा मेयर युवा इलम कार्यक्रम हामी चलाउँछौँ, उपप्रमुख आत्मनिर्भर उद्यमशीलता कार्यक्रम महिलाहरूलाई चाहिँ हामी चलाउँछौँ र थुप्रै महिलाहरू चाहिँ स्वरोजगारमा जोडिनुहुन्छ, अनि मकै पोल्नेहरूका लागि पनि हामी बजेट विनियोजित गरेका हुन्छौँ, बाटो बनाउने, बत्ती बाल्ने, खानेपानी ल्याउने, बाटो पिच भएकोमा सर र मान्छे हिँडिरहेछ तर मान्छेको पेट भोकै छ भनेदेखि त्यो मान्छेलाई त्यो पिच बाटोले त खान दिँदैन, त्यसो भएर मानवीय विकासका लागि पनि हामी मकै पोल्ने, सालको पात टिपेर बेच्नेहरू, त्यसपछि गिट्टी कुट्नेहरूका लागि पनि बजेट विनियोजित गरेर बजेट चाहिँ वितरण गरेका छौँ र उहाँहरूले चाहिँ त्यो बजेट

0: पाइसकेपछि आफू आत्मनिर्भर हुनलाई सजिलो भयो, सरकारले यति गर्यो। तर हामी धेरै दिएका थिएनौँ, जनै 10,000 रुपियाँ चाहिँ दिएका थियौँ। त्यसले पनि उहाँहरूलाई चाहिँ धेरै आत्मनिर्भर बन्ने चाहिँ प्रोत्साहन गरेको चाहिँ म भेटाएको छु।
1: अब यसरी गिटी कुट्नेदेखि लिएर अन्यलाई पनि प्राथमिकता राखे जस्तै कृषि कर्म गर्ने किसानहरूलाई चाहिँ कतिको प्राथमिकता दिएको छ उपमहानगरपालिकाले?
0: यो क्षेत्र कृषि क्षेत्र भन्दा पनि आवासीय क्षेत्र बढी छ, तर पनि कृषि क्षेत्र थोरै भए पनि हामीले किसानहरूलाई पाडी वितरण गरेका छौँ, भैँसीको पाडी वितरण गरेका छौँ। 40,000 पर्ने भयो भने 20,000 हामी दिन्छौँ, 20,000 उहाँहरू राखेर भैँसीको पाडी लिएर आएर भैँसी पाल्ने कामलाई सुरु गर्नुहुन्छ। र जसको खेत धेरै छ, मकै पकेट एरिया भनेर निर्माण गरेका छौँ हामीले, 40 बिघा खेतमा चाहिँ किसानहरू आफू मिलेर मकै लगाउनु भएको छ। उहाँहरूले मकै 40 बिघामा मकै लगाउँदाखेरि धेरै कमायौँ भन्नुहुन्छ। मकैले चाहिँ हामीलाई धेरै अगाडि बढायो र मकैका परिकार बनाउन अब हामीलाई केही सिकाइदिनुहोस् भन्नुभएको थियो। हामी 40 बिघा खेती गर्नका लागि अनुदान गऱ्यौँ, उहाँहरू चाहिँ आफू आर्थिक रूपले अगाडि बढ्नुभयो। अब मकै धेरै भयो, मकैका परिकार बनाउनु पर्यो भन्नुभयो। हामी मकैको केक बनाउने, मकैका तिनी फुलाहरू बनाउने ती खालको सिप पनि किसानहरूलाई दिइसकेका छौँ। बाख्रा पालनका लागि दिएका छौँ, प्याज खेतीका लागि दिएका छौँ, फुल खेतीका लागि दिएका छौँ। सबै किसानहरूलाई दुधमा प्रति लिटर 3 रुपियाँका दरले किसानहरूलाई हामी आफै भुक्तानी गरेर गएका छौँ दुधको लागि पनि। त्यसरी चाहिँ किसानहरूसित पनि धेरै नजिक भएर काम गर्ने अवसर चाहिँ प्राप्त गरेका छौँ।
1: हजुर, अब कतिपय नगरपालिका, उपमहानगरपालिका, महानगरपालिकाहरूमा के सुनिन्छ भने जसले कागज पत्रहरू ठ्याक्क मिलाउन जान्नुभयो कृषकहरूले, उहाँहरूले चाहिँ सुविधा पाउनुभयो, अनुदान पाउनुभयो। जो साँच्चै किसान हो तर त्यो कागज पत्र मिलाउन जान्नु भएन, उहाँहरूले पाउनु भएन भन्ने गुनासो सुनिन्छ। यहाँहरूको उपमहानगरपालिकामा त्यस्तो समस्या छ कि छैन?
0: हजुरलाई पनि मिडियाको क्षेत्रबाट अहिले बोलिरहेको हुनाले हजुरलाई पनि रेडियो नेपालको कोही प्रतिनिधि हुनुहुन्छ भने बुटवल उपमहानगरपालिकाका किसानहरूले कस्तो सुविधा पाएका छन् भनेर एउटा त्यो खोजीका लागि पनि गर्नुभयो भने पनि अझै हामी चाहिँ उत्साहित हुने थियौँ भन्ने चाहिँ मलाई लाग्छ। मैले के भन्ने गरेको छु भने हाम्रो यहाँ रहने पत्रकार बन्धुहरूलाई लन काठमाडौँ महानगरको अनुगमन र बुटवल उपमहानगरको अनुगमन, पोखरा महानगरको अनुगमन र बुटवल उपमहानगरपालिकाको अनुगमन हामी छुट्टै दिनुहोस् न, कहाँ धेरै भएको छ, कसले राम्रो गरेको छ, यो तपाईँहरूको काम हो मैले भनिरहेको छु। यहाँलाई पनि म रेडियो नेपाल मार्फत हाम्रो कामको मूल्याङ्कन हामीले थाहा नपाइकन अनुगमन कस्तो गरिरहेछन्, अनि गएर राजस्व कसरी सङ्कलन गरिरहेछन्, त्यसपछि गएर अनुगमन कसरी गरिरहेछन्। उपप्रमुखको त 3 काम मात्रै छ संविधानमा, त उपप्रमुखले नगरी नहुने काम भनेको राजस्व सङ्कलनको, राजस्व वृद्धि गर्ने कुराहरू, त्यसपछि बजारको अनुगमन गर्ने कुराहरू र यहाँको न्यायिक सम्पादन गर्ने कुराहरू, यिनी कामहरू चाहिँ कसरी भएका होलान्, अरू विकासका कामहरू कसरी भएका होलान्, महिला सशक्तिकरण कसरी भए होला भनेर यहाँले पनि बाहिरबाट हेरिदिनु हो भनेदेखि हामी आभारी हुने थियौँ भन्ने मलाई लाग्छ। किन भन्दा हामीले धेरै काम गरेका छौँ भनेर मैले भन्ने होइन कि मिडियाले भनिदियो भनेदेखि हुन्थ्यो भन्ने लाग्छ। महिला सशक्तिकरणको पाटोमा त 4-5 करोड बजेट चाहिँ कुनै पालिकाले पनि छुट्याउँदैन, हामी छुट्याउँछौँ। र प्रत्येक घरको महिलाले 70 वर्षको आमाले बत्ती काट्नुहोस्, 25 वर्षको युवाले उद्योग चलाउनुहोस्, तपाईँले के चलाउने हो त्यसको लागि हामी छौँ भनेर हामी अभिभावकी हिसाबले उभिएर काम गरेका छौँ म्याडम।
1: यहाँसँग कुराकानी गर्दा एकदमै खुसी लाग्यो, यति धेरै राम्रा कामहरू भइरहेको छ। अब यति राम्रा कामहरू भइरहँदा बाटोघाटो कस्तो छ होला बुटवल उपमहानगरपालिकाभित्र भनेर पनि बुझ्न मन लाग्यो।
0: बाटो तपाईँ बुटवल आउनुभयो भने अहिले यो समयमा आउनुभयो भने पनि अब बर्खा बेसरी पानी आएको बेला आउनुभयो भने त बाटो देखिन्न, पानीले भरिन्छ बाटो सबै ठाउँ, सबै बजारका अहिले तपाईँ काठमाडौँमा पनि भरिन्छ, बुटवलमा पनि भरिन्छ, अझ यो त तराई पहाडको सङ्गम भयो। तर बाटो त्यही पछि थपिएको उपमहानगरपालिका हुने बेलामा थपिएका 6 वार्ड बाहेक अरू वार्डमा साँच्चै पिच गर्ने बाटो छ जस्तो लाग्दैन म्याडम। त्यति धेरै बाटोहरू चाहिँ बनिसकेको छ र सहर अलिकति सुन्दरतातिर लम्केको छ भन्ने चाहिँ हाम्रो बुझाइ हो। हामीले सहर र बाहिरबाट यसो घुमेर हेर्दाखेरि पनि त्यो भेटाइरहेका हुन्छौँ र बाटो पनि पिच धेरै नै भएको छ।
1: हजुर, यी बाटोघाटोमा गुड्ने सार्वजनिक यातायातको अवस्था चाहिँ कस्तो छ?
0: ठिक छ म्याडम, सार्वजनिक यातायात हामीले अलिकति गर्न नसकेको चाहिँ छाडा चौपायहरू हामीले व्यवस्थापन गर्न अलि सकिरहेको छैनौँ। त्यसका लागि त्यो ठुला ठुला साँडेहरू अनि गाईहरू तिनीहरूलाई चाहिँ लगभग 4-5 सय गाई चाहिँ हामी हाम्रै गौशालामा लगेर राखेका छौँ। त्यसबाट पनि अरू साँडेहरू छोप्न नसकेका कारणले छाडा चौपाय अलिकति अल्पत्रै छ र त्यसले दुर्घटना हुने सम्भावना हुने हुनाले त्यसमा चाहिँ अलिकति काम गर्न नसकेको हो कि भन्ने म आफूलाई चाहिँ त्यो लागेको छ।
1: हामी कुराकानीको अन्तिम चरणमा आएका छौँ। अन्त्यमा रेडियो नेपाल सुनेर बस्नुभएका उपमहानगरपालिकामा बसोबास गर्ने सँगसँगै देशैभरि बस्नुभएका उपभोक्ताहरूलाई यहाँको तर्फबाट केही भन्नु छ?
0: म भन्छु, सर्वप्रथम यहाँलाई धन्यवाद दिन चाहन्छु र समग्र रूपमा देशभरि रहनुहुने आदरणीय आमा बुवा दाजुभाइ दिदी बहिनीहरूलाई म विनम्रतापूर्वक के अनुरोध गर्न चाहन्छु भने वास्तवमा मानिसको स्वास्थ्य छ भने मानिस छ, अनि बिक्री गर्ने व्यवसायी मात्रै गलत हुँदैन, हामी उपभोक्ता जसले उपभोग गर्ने हो हामी पनि गलत छौँ। हामीले अहिले ट्रेनिङ दिइरहेको छौँ, प्रत्येक वार्डमा उपभोक्ता सचेतीकरणको ट्रेनिङ दिइरहेको छौँ। तपाईँहरू पनि आफू खाने सामान किन्न जाँदा बच्चा नपठाउनु, दुध किन्न जाँदा बच्चा नपठाउनु, मासु किन्न जाँदा बच्चा नपठाउनु, अलिकति परिपक्व मान्छे गयो भने डेट एक्सपायर हेरेर सामानहरू ल्याउनुहोस्, त्यसको मूल्य लेबल लगाएको छ कि छैन, ती कुरामा सचेत भएर चाहिँ उपभोक्ता अगाडि बढ्ने हो भनेदेखि 50% उपभोक्ताको स्वास्थ्य चाहिँ ठिक हुन्छ भन्ने मलाई लाग्छ। किन भन्दा व्यवसाय 50% र उपभोक्ता 50% हो। उपभोक्ता सचेत हुने बित्तिकै यसको मूल्य यति छ, तपाईँले किन यति लिनुभयो उसले भन्छ, भोलिबाट व्यवसाय आफू सुध्रिन्छ, अनि लेबल लाउनु भएको छैन यो बेच्न पाउनुहुन्न भनेर सूचना गरिदियो नगर आफ्नो पालिकामा भनेदेखि उपप्रमुख आएर हेर्नुहुन्छ, उसले भोलिबाट लेबल लगाएको चिज मात्रै बेच्न पाउँछ। त्यसले गर्दाखेरि हामी उपभोक्ताहरू पनि सचेत भएर आफ्नो स्वास्थ्यको ख्याल गरेर र समग्र रूपमा 753 पालिकामा पनि सबैले आफ्आफ्नो पाएको पर्ने ठाउँमा अनुगमन गरेर उपभोक्तालाई सचेतना गरेर आफ्नो नागरिकहरूलाई सचेत हुने गरी अगाडि बढ्नका लागि सबैलाई म हार्दिक अनुरोध गर्न चाहन्छु र यहाँप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। धन्यवाद।
1: हजुर, यहाँको महत्त्वपूर्ण समयका लागि कार्यक्रम हाम्रो चासो र रेडियो नेपालकै तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद हजुर।
1: अहिले भर्खरै यहाँहरूले सुन्नुभयो बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अरियालसँग गरिएको कुराकानी। उहाँसँग हामीले बुटवल उपमहानगरपालिका भित्र रहेका उपभोक्ताहरूले कतिको गुणस्तरीय खाद्य वस्तुहरू प्रयोग गर्न पाउनु भएको छ, शिक्षा स्वास्थ्य खानेपानी कृषि लगायतका उपभोग्य वस्तुहरू कतिको गुणस्तरीय छ त, यसकै सेरो फेरोमा रहेर कुराकानी गर्यौं। स्वस्थ सुलभ र उचित मूल्यमा स्तरीय सेवा सुविधाको उपभोग गर्न पाउनु तपाईँ हामी प्रत्येक उपभोक्ताको अधिकार हो। ऐन कानुन र नीति नियमले उपभोक्ताहरूको विभिन्न अधिकारहरूको संरक्षण गरेको छ। हामीले बुझ्नु पर्छ कि अधिकार कानुनले व्यवस्था गरेर मात्र पुग्दैन, तपाईँ हामी उपभोक्ता स्वयंले पनि आफूले उपभोग गर्ने सेवा सुविधाका विषयमा जागरूक बन्नै पर्छ, आफ्नो अधिकारको खोजी गर्नै पर्छ। उपभोक्ता हकित संरक्षण र अधिकारका विषयमा सचेतना अभिवृद्धिका लागि प्रस्तुत कार्यक्रम हाम्रो चासो आजलाई यति नै। तपाईँ पनि उपभोक्ता हकित संरक्षण र अधिकारका विषयमा कुनै कार्यक्रम गर्दै हुनुहुन्छ भने यहाँहरूले गर्ने कार्यक्रमहरूलाई हामी हाम्रो चासो कार्यक्रम मार्फत सम्पूर्ण उपभोक्ताहरूमाझ पुर्याउने कोसिस गर्छौँ। हामीलाई पत्राचार गर्नका लागि हाम्रो इमेल ठेगाना हो upabhokta.radionepal@gmail.com upabhokta.radionepal@gmail.com। हवस् त, अब आजको लागि उपभोक्ता हकित र अधिकार संरक्षणमा समर्पित हाम्रो चासो कार्यक्रम यही सकिएको छ। वस्तु र सेवा सुविधाको प्रयोग गर्दा मूल्य, शुद्धता, गुणस्तर र परिमाणमा सचेत बनौ यहाँहरूमा यही अनुरोध गर्दै प्राविधिक मित्र मिनर्वा बज्राचार्य सहित रिता तिमल सिन्हा बिदा हुन्छु। अर्को हप्ता आजकै समयमा हाम्रो चासो कार्यक्रम सुन्न नभुल्नुहोला। नमस्कार।
2: NBL अटो लोन।
3: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
2: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: जापानिज इन्सेफ्लाइटिस रोगबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जरुरी सूचना।
6: जापानिज इन्सेफ्लाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
5: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
6: जापानिज इन्सेफ्लाइटिस रोगको लक्षण तथा चिन्हहरू:
5: बेसरी टाउको दुख्ने,
6: उच्च ज्वरो आउने, बेहोस हुने,
5: घाँटी अरोरो कडा हुने,
6: कम्पन हुने,
5: पक्षघात हुने
6: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
5: जापानिज इन्सेफ्लाइटिसबाट बच्ने उपायहरू:
6: लामखुट्टेको टोकाइबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
5: हाँस कुखुरा सुँगुर बुङ्गुर घोडा जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौँ।
6: घर बाहिर निस्कँदा खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
5: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौँ।
6: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौँ।
5: सधैँ झुल टाँगेर सुत्ने गरौँ।
6: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
5: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। समाचारपछि सुन्न सक्नुहुनेछ कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्पराको पूर्ण प्रसारण। यति बेला पनि रातिको 9 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभामा यही भदौ 10 गते प्रधानमन्त्री बालेन्द्र शाहसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम तय। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई प्रदेश सभामा विश्वासको मत प्राप्त। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर वानियाद्वारा पदबाट राजीनामा। नयाँ मुख्यमन्त्री नियुक्तिका लागि भदौ 4 गते अपरान्न 4 बजेसम्ममा दावी पेश गर्न बागमती प्रदेश प्रमुखको आह्वान। श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच सहमति। व्यवसायीद्वारा आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित। र भारतमा आगजनी र भागदौड़का छुट्टा छुट्टै घटनामा 15 जनाको मृत्यु। अब समाचार विस्तारमा। प्रतिनिधि सभामा यही भदौ 10 गते प्रधानमन्त्री बालेन्द्र शाहसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम तय भएको छ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री शाहसँग प्रतिनिधि सभामा प्रश्नोत्तरको कार्यक्रम तय गरिएको जानकारी दिनुभएको हो। यसअघि सभामुखले प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई रूलिङ गर्नुभएको थियो। बैठकमा सांसदहरूले विभिन्न समसामयिक विषय, प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति र सरकारको कार्यशैलीलाई लिएर उठाएका प्रश्नको सम्बोधन नभएको भन्दै ध्यानाकर्षण गराएपछि सभामुख अर्यालले रूलिङ गर्नुभएको हो। प्रतिनिधि सभाको आजको बैठकले खानी तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। सभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ पेश गर्नुभएको खानी तथा खनिज पदार्थ विधेयक यसअघि साउन 26 गतेको बैठकमा गणपूरक संख्या नपुगेपछि निर्णयार्थ प्रस्तुत हुन सकेको थिएन। सभामा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो। यसअघि बैठकमा सांसदहरूले निरन्तरको वर्षाले देशका विभिन्न जिल्लाहरूमा बाढ़ी पहिरोका कारण भएको जनधनको क्षति, राहत र उद्धार तथा खाना पकाउने एलपी ग्यासको अभाव लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सांसदहरूले अविरल वर्षासँगै देशका विभिन्न जिल्लाहरूमा बाढ़ी पहिरोमा परि जनधनको क्षति भएको, कैयौं घरधुरी जोखिममा परेको भन्दै जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्नुभयो। सांसदहरूले बाढ़ी र पहिरो पीड़ितको तत्काल उद्धार, राहत, घाइतेहरूको उपचार र क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभयो। सांसदहरूले रोल्पाको विभिन्न गाउँपालिकामा गएको पहिरोमा परि पछिल्लो 2 हप्तामा 22 जनाको निधन भएको र 2 जना घाइते भएको जानकारी गराउँदै बेपत्ता भएकाहरूको खोज तलास र उद्धारका संयन्त्रहरू चुस्त बनाउनु पर्ने, राहत सामग्री तत्काल पुर्याउनु पर्ने र क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले लामो समयदेखि खाना पकाउने एलपी ग्यासको अभावका कारण नागरिकहरू समस्यामा परेको भन्दै सहज व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। यस्तै बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवा पलायन रोक्न र स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन नयाँ रोजगारी नीति तथा ऐन निर्माणको प्रक्रिया अघि बढाइएको बताउनु भएको छ। बैठकमा सांसदहरूको प्रश्नहरूको जवाफ दिँदै मन्त्री यादवले रोजगारमूलक सिप र उद्यमशीलता प्रवर्धन गर्न संघ प्रदेश र स्थानीय तीनै तहमा गुणस्तरीय सिप तालिम तथा कृत्रिम बुद्धिमत्ता एआई र डिजिटल प्रविधिसँग सम्बन्धित रोजगारीका कार्यक्रम सञ्चालनलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। यसअघि बैठकमा सांसदहरूले देशभर बाढी तथा पहिरोमा दर्जनौको मृत्यु र घाइते भएको भन्दै स्थानीय तहमै आवश्यक स्रोत साधन उपलब्ध गराई प्रभावित र पीड़ितलाई समयमै उद्धार तथा राहत उपलब्ध गराउन पनि सरकारसँग माग गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 3 गते बुधबार सभा 1 बजे बस्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहसँग गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले आज भेट गर्नुभएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उहाँहरूबीच अन्तर सरकार सहकार्य तथा समन्वयका विषयमा छलफल भएको मुख्यमन्त्री पाण्डेका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिनुभयो। मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारका तर्फबाट विभिन्न विषयमा संघ सरकारको ध्यानाकर्षण गराउनु भएको उहाँले बताउनुभयो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले पेश गर्नुभएको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा 45 र विपक्षमा 26 मत परेको हो। मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका छन्। प्रदेशसभामा कायम 83 सदस्यमध्ये 71 सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए। विश्वासको मतको पक्षमा परेको 45 मत बहुमत रहेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा सभामुख तुलाराम घरती मगरले गर्नुभयो। नेपाली कंग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्था अनुसार प्रदेशसभाबाट विश्वासको मत लिनु भएको हो। बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बागमती प्रदेशमा मुख्यमन्त्री नियुक्तिका लागि यही भदौ 4 गते बिहिबार अपरान्न 4 बजेभित्र दावी पेश गर्न आह्वान गर्नुभएको छ। प्रदेश प्रमुख देवकोटाले आज विज्ञप्ति जारी गर्दै नेपालको संविधान बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि दावी पेश गर्न आह्वान गर्नुभएको हो। प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आज आफ्नो पदबाट राजीनामा दिनुभयो। नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि बानियाले प्रदेशसभा बैठकमा राजीनामाको घोषणा गर्दै प्रदेश प्रमुख समक्ष राजीनामा पेश गर्नुभएको हो। युवा श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच सहमति भएसँगै व्यवसायीले घोषणा गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित भएका छन्। वैदेशिक रोजगारीको क्षेत्रलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउन वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधन प्रक्रियालाई यथाशक्य छिटो टुङ्ग्याउन सरकार र व्यवसायी दुवै पक्षले अधिकतम प्रयत्न गर्ने सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगन भएको हो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवको उपस्थितिमा सरकार र व्यवसायी बीच भएको छलफलपछि आन्दोलनका कार्यक्रम स्थगन भएको संघका अध्यक्ष डिक बहादुर खत्रीले जानकारी दिनुभयो। सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ। न्यायाधीश दोयन हकुल सुवेदी र बाबुराम ढकालको इजलासले आज सुनवाई गर्दै थुनामा राखिरहनुपर्ने कुनै कारण नदेखिएकाले प्रधान सम्पादक श्रेष्ठलाई थुनामुक्त गर्न परमादेश गरेको हो। पत्रकार श्रेष्ठको तर्फबाट उहाँकी श्रीमती सरस्वती श्रेष्ठले बिहिबार थुनामुक्त गर्न माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गर्नुभएको थियो। सोही निवेदनमाथिको सुनवाईपछि न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले अदालतमा पत्रकार श्रेष्ठलाई बरामद गरिएका सामग्री सहित उपस्थित गराउन आदेश दिएको थियो। अदालतले पत्रकार श्रेष्ठको घर तथा कार्यालयबाट बरामद भएको सिपियु, ल्यापटप, आइप्याड र मोबाइल समेत फिर्ता दिन भनेको छ। पत्रकार श्रेष्ठलाई पक्राउ गरिए लगत्तै प्रहरीले गत साउन 27 र 28 गते जनआस्था साप्ताहिकको कार्यालय तथा श्रेष्ठको निवासमा छापा मारेर कम्प्युटर, ल्यापटप लगायतका उपकरण बरामद गरेको थियो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले मुलुकी संहिता समयअनुकूल संशोधन गर्नुपर्ने आवश्यकता भएको बताउनु भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आज संहिता दिवस 2083 अवसरमा आयोजित समारोहमा मन्त्री गौतमले मुलुकी संहिता न्यायमुखी, नागरिक मैत्री र कार्यान्वयन गर्न सकिने गरी संशोधन गर्नुपर्ने बताउनु भएको हो। कृत्रिम बुद्धिमत्ता, साइबर अपराध, डिजिटल कारोबार, नयाँ प्रकारका आर्थिक अपराध, वातावरणीय संकट, नयाँ प्रकृति का सामाजिक सम्बन्ध र बदलिदो रोजगारीका स्वरूपले कानूनका अगाडि नयाँ प्रश्नहरू खडा गरिरहेको मन्त्री गौतमको भनाइ थियो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले गुरही पर्व, प्रकृति संरक्षण, जैविक विविधता र वातावरणीय सन्तुलन सहित थारू समुदायको मौलिक ज्ञान, चेतना र सम्मानको प्रतीकका रूपमा रहेको बताउनु भएको छ। उहाँले गुरही पर्व केवल सांस्कृतिक परम्परा नभई थारू समुदायको प्रकृतिसँगको गहिरो सम्बन्ध र पारिस्थितिक प्रणालीको सन्तुलनप्रतिको चेतनालाई प्रतिबिम्बित गर्ने उल्लेख गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
1: हेलो,
2: के गर्दैछौ?
1: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक, राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
3: अब रात तपाईको नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब बाँकी समाचार। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा गराउने न्यूनचापीय प्रणाली भारतबाट पश्चिम नेपालतर्फ आइरहेकाले आज रातिबाट भोलि र पर्सि सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा हुने सम्भावना हुँदा सतर्क रहन आग्रह गरेको छ। प्राधिकरणले आज पत्रकार सम्मेलन आयोजना गरी जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानका आधारमा भारी वर्षा हुने स्थानमा सतर्क रहन सूचना जारी गरेको र 600 जना भन्दा बढीलाई खोज उद्धारका लागि तयारी अवस्थामा राखिएको जनाएको हो। अब अन्तर्राष्ट्रिय समाचार। पूर्वी भारतमा हिन्दूहरूका देवता शिवको पूजा तथा जल अर्पण गर्न आज भेला भएका कम्तीमा 15 जनाको 2 अलग अलग घटनामा मृत्यु भएको अधिकारीहरूले बताएका छन्। पश्चिम बंगाल राज्यको तारापीठमा रहेको एक होटेलमा लागेको आगलागीबाट 8 जनाको मृत्यु भएको छ भने बिहारमा रहेको शिव मन्दिरमा भएको भागदौडमा 7 जनाको मृत्यु भएको छ। होटेलको आगलागीमा ज्यान गुमाएका पीड़ितहरू श्रावण महिनाको अन्तिम सोमबार प्रार्थना गर्न तारापीठ पुगेको बताइएको छ। आगोको कारण तत्काल थाहा हुन सकेको छैन। बिहारमा लाखीसराय जिल्लाको अशोक धाम मन्दिरमा भिडभाड भएपछि भागदौडका क्रममा 7 तीर्थयात्रीको कुल्चिएर चोटका कारण मृत्यु भएको हो। घटनामा 19 जना घाइते भएको बताइएको छ। मन्दिर परिसरभित्रको विद्युतीय पोल भक्तहरूमाथि खसेको अफवाह फैलिएपछि भागदौड सुरु भएको जिल्ला प्रशासक शैलेन्द्र कुमारले बताउनु भएको छ। अब आर्थिक समाचार।
4: चालु आर्थिक वर्षको पहिलो महिना साउनमा पुँजीगत खर्च अघिल्लो वर्षको सोही अवधिको तुलनामा सामान्य अङ्कले वृद्धि भएको छ। कुल 4,21,10 करोड पुँजीगत बजेट छुट्याएको सरकारले साउनमा 1,32,85,00,000 अर्थात् लक्ष्यको 0.31% खर्च गरेको छ। यस वर्ष साउनमा 92,22 करोड रुपियाँ राजस्व संकलन भएको छ। गत वर्षको साउनमा 84,46 करोड राजस्व संकलन भएको थियो। साउनमा समग्र बजेट खर्च भने घटेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार साउन सान्तसम्म सरकारले 41,88,58,00,000 रुपियाँ बराबर बजेट खर्च गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम हो। गत आर्थिक वर्षको साउनमा 46,30,00,000 रुपियाँ बराबर बजेट खर्च भएको थियो। करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार सोमबार घोषणा गरिएको छ। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा अर्थ मन्त्री डाक्टर सोनी बागले र आन्तरिक राजस्व विभागका महानिर्देशकले पुरस्कार घोषणा गर्नु भएको हो। साउन 16-31 गतेसम्म कारोबार संलग्न उपभोक्ता मध्ये गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट 350 रुपियाँको सामान किनेका उपभोक्ताले 10,00,000 रुपियाँको करदाता बम्पर प्रोत्साहन पुरस्कार प्राप्त गर्नुभएको छ। त्यसै गरी दैनिक उपहार पाउने 16 जनाको पनि घोषणा गरिएको छ। विभागले पहिलो महिनामै पुरस्कारमा सहभागी हुने उपभोक्ताको संख्यामा उल्लेख्य रूपमा वृद्धि भएको जनाएको छ। कार्यक्रममा पहिलो श्रृङ्खलामा करदाता बम्पर प्रोत्साहन पुरस्कार 10,00,000 प्राप्त गर्ने कैलालीका हेमराज जोशीलाई अर्थमन्त्री वाग्लेले 10,00,000को चेक हस्तान्तरण गर्नुभयो। त्यसै गरी पहिलो श्रृङ्खला अन्तर्गत दैनिक रूपमा पुरस्कृत हुने गैंडाकोट चितवनका हिमाल अर्याललाई पनि पुरस्कार प्रदान गर्नुभयो। कार्यक्रममा अर्थमन्त्री वाग्लेले पुरस्कृत हुनेहरूले बिल लिने दिने संस्कारको विकास र प्रवर्धनका लागि दूतको रूपमा भूमिका खेल्न आग्रह गर्नुभयो। नेपाली शेयर बजारमा साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ। यस दिन नेप्से परिसूचक 2.01 अङ्कले घटेर 2,641.82 कायम भएको छ। सोमबार बजारमा विभिन्न कम्पनीका 1,19,32,000 किता शेयरहरू 5,52,55,00,000 रुपियाँमा किनबेच भएका छन्। सोमबार बजारमा 13 उपसमूह मध्ये 5 उपसमूहको मूल्य बढेको छ भने 8 उपसमूहको मूल्य घटेको छ। तुलसीपुर उपमहानगरपालिका मोतीपुरका किसानले तरकारी खेती गरेर राम्रो आमदानी गरेका छन्। सरकारी निकाय तथा स्थानीय विभिन्न संघ संस्थाहरूले तरकारी खेतीका लागि प्रशिक्षण र प्रोत्साहन दिएसँगै व्यावसायिक रूपमा तरकारी खेती सुरु भएको स्थानीय किसान यज्ञ खत्रीले बताउनु भयो। आफूले 1.5 बिघामा तरकारी खेती गर्ने गरेको उल्लेख गर्दै खत्रीले त्यहाँका स्थानीयले तरकारी खेतीबाट पक्की घर समेत बनाउन थालेको जानकारी दिनुभयो। स्थानीय किसान दीपक चौधरीले 7 कठ्ठामा तरकारी खेती गरेर वार्षिक 4 लाख भन्दा बढी आमदानी गर्नु भएको छ। सोही ठाउँका अर्का किसान जगुराम चौधरीले पनि काउली, आलु, टमाटर, बोडी उत्पादन गर्दै आउनु भएको छ। उहाँले 1 बिघा भन्दा बढी क्षेत्रफलमा तरकारी खेती गरेर यस वर्ष 8 लाख भन्दा बढी आमदानी गरेको जानकारी दिनुभयो।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
2: अर्जुन कुलुङ राई र मन्जु सुनवार क्यागेट अल्ट्रा 2026 पहिलो भएका छन्। अल्ट्रा ट्रेल्स नेपालको आयोजनामा भएको ट्रेलमा एक्सटेपबाट खेलेका अर्जुन पुरुष तथा महिला मन्जु पहिलो भएका हुन्। अर्जुनले 33 लुप पुरा गरी शीर्ष स्थानमा रहँदै नयाँ कोर्स रेकर्ड पनि कायम गरे। यसअघि 32 लुपको कोर्स रेकर्ड हेमन्त राणाको नाममा थियो। मन्जुले पनि कोर्स रेकर्ड कायम गर्ने क्रममा 14 लुप पुरा गरिन्। यसअघि 12 लुपको कोर्स रेकर्ड गरेको थियो। शीर्ष स्थानमा रहने दुवैले जनै 30,000 नगद पुरस्कार हात पारे। दोस्रोदेखि 10 औं स्थानमा रहनेलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो। सहभागीले 1 लुपमा 6.7 किलोमिटर दूरी 1 घण्टाको समयमा तय गर्नुपर्ने थियो। त्यसो नगर्न सक्ने खेलाडी सिधै प्रतियोगिताबाट बाहिरिने नियम थियो। आयोजकका अनुसार प्रतियोगितामा नेपाल, फ्रान्स, अमेरिका, डेनमार्क, नर्वे, स्विजरल्यान्ड लगायत राष्ट्रका 65 प्रतिस्पर्धी सहभागी थिए। दौड चन्दागिरी नगरपालिकाको मच्छे गाउँबाट सुरु भई विभिन्न भागको परिक्रमा गरी पुनः त्यही आएर टुङ्गिएको थियो। ब्यागेट अल्ट्राको विश्व च्याम्पियनसिप सन् 2026 अक्टोबर 17 पोखरामा हुने आयोजकले जनाएको छ। क्यामरूनले पहिलो पटक महिला अफ्रिका कप अफ नेसनको उपाधि जितेको छ। फाइनलमा प्रतियोगिताको पहिलो पटक सहभागी मालावीलाई 3-0 गोलले पराजित गर्दै क्यामरूनले ऐतिहासिक सफलता हात पारेको हो। क्यामरून यसअघि 3 पटक फाइनल पुगे पनि तिनै पटक नाइजेरियनसँग पराजित भएको थियो। नाइजेरिया महिला अफ्रिका कप अफ नेसनको 10 पटकको विजेता हो। पछिल्लो संस्करणमा भने क्यामरून प्रतियोगिताका लागि छनौट हुन सकेको थिएन।
0: खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति देशका हिमाली पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। साथै गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभामा यही भदौ 10 प्रधानमन्त्री वालेन्द्र शाहसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम तय। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई प्रदेश सभामा विश्वासको मत प्राप्त। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाद्वारा पदबाट राजीनामा। मुख्यमन्त्री नियुक्तिका लागि भदौ 4 अपराह 4 बजेसम्ममा दावी पेश गर्न बागमती प्रदेश प्रमुखको आह्वान। श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसाय संघबीच सहमति। व्यवसायीद्वारा आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित। र भारतमा आगजनी र भागदौड़का छुट्टा छुट्टै घटनामा 15 जनाको मृत्यु। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: नमस्ते नेपाल।
1: नमस्ते नेपाल।
0: देश र दुनियाँका ताजा खबर, समाजका जल्दा बल्दा विषयवस्तु अनि तपाईँ हाम्रै वरिपरिका चासोका विषयमा प्रत्यक्ष कुराकानी।
1: समाचार मात्रै होइन, समाचार भित्रको कथा पनि।
0: नमस्ते नेपालमा हामी कुरा गर्छौँ तपाईँको, हाम्रो र समग्र नेपालको।
1: प्रत्येक बुधबार बिहान 9:20 बजे नेपाल भाषाको समाचार पछि
0: सुन्न नभुल्नुहोला रेडियो नेपालमा।
1: नमस्ते नेपाल।
0: नमस्ते नेपाल।

0: एक्लो नितान्त एक्लो मात्रै साथमा म छु बर्खाई पूर्णिमाको औँसीको रातमा म छु। एक्लो नितान्त एक्लो मात्रै साथमा म छु बर्खाई पूर्णिमाको औँसीको रातमा म छु। निर्जन बस्तीको बास भयो मेरो अहिले छु त केवल यादहरूकै यादमा म छु। अहिले छु त केवल यादहरूकै यादमा म छु।
1: यस्तै यस्तै भावका सदाबहार सुमधुर गीतहरू साथमा चोटिला मुक्तकहरू मुक्तकिलो कार्यक्रम बिम्ब प्रतिबिम्ब प्रतिबिम्ब हरेक सोमबार राति 10 बजेको हिन्दी समाचारपछि मात्र रेडियो नेपालबाट।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: हाम्रो संस्कृति,
3: हाम्रो परम्परा, सभ्यता, हाम्रो नेपाल, राम्रो संस्कृति, पवित्र
2: लुकेका स्वर्ग, समुच्चा जाति यसमा छन् विचित्र। नमस्कार, हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे यो कार्यक्रम प्रसारित हुन्छ। सोमबारै राति 9:20 बजे पुनः प्रसारण हुने यो कार्यक्रम रेडियो नेपाल online.com का साथै रेडियो नेपाल मोबाइल एपमा संसारभर सुन्न सकिन्छ। श्रावण शुक्ल पञ्चमी तिथि नाग पञ्चमीका रूपमा प्रसिद्ध छ। आज नाग पञ्चमी। वराह पुराण अनुसार नागराजसँग ब्रह्माको संवाद यसै तिथिमा भएकाले आजको दिन सनातन हिन्दू संस्कार संस्कृतिमा नाग पूजाका लागि प्रसिद्ध छ। वज्र चट्याङ आदि नपरोस्, शुभ होस् भन्ने भाव राखी गाईको गोबरको सहायताले हस्तलिखित वा छापिएका नाग यस दिन घरको मूलद्वारमा टाँस्ने र त्यसमाथि सिङ्गो सुपारी, दुबो चढाई, लावा, अबिर आदिले नागको पूजा गर्ने तथा चामलको पिठोको दुध बनाई चढाउने, घिउको धारा लगाउने चलन छ। आजकै दिन पानीको मूल स्रोत भएका ठाउँमा नागको पूजा गर्ने, कपासलाई नागको आकृति दिएर वा कुनै पत्थर, शिला आदिमा नाग देवताको भाव राखी नागको पूजा गर्ने परम्परा पनि पाइन्छ। यसबाट नाग नलाग्ने, पानी र वर्षाको अभाव नहुने आदि विश्वास पाइन्छ। आजको कार्यक्रममा हामीले नाग पञ्चमी विशेष सामग्री समेटेका छौँ। नाग पूजाको महत्व र पारम्परिक प्रचलन, लोकधारणा र मान्यताहरूबारे संस्कृतिविद डाक्टर जगमान गुरुङसँग गरिएको कुराकानी र हिन्दू सनातन संस्कार परम्परामा नाग पूजाका केही पौराणिक प्रसङ्ग र नाग पूजाको महत्वबारे सांस्कृतिक अध्येता तथा लेखक हरिप्रसाद सोडारीसँगको संवाद पनि राख्नेछौँ। कार्यक्रम सुन्दै रहनुहोला। नागपञ्चमीका प्रसङ्गमा प्राध्यापक चेतोनाथ शर्मा आचार्यले आफ्नो पुस्तकमा लेख्नुभएका केही प्रसङ्ग एकैछिन यहाँ जोडौँ, त्यसपछि कुराकानीको क्रम राख्नेछौँ। आचार्य लेख्नुहुन्छ, सृष्टिविधानको प्राचीन व्याख्या अनुसार नाग जाति तैर्यक योनि अन्तर्गत चारौँ सरीसृप जातिमा पर्छ। नहिँड्ने भएकाले नाग यस्तो अर्थ पनि गरिएको छ। कतै यसको दैव योनि अन्तर्गत फणायुक्त मनुष्याकार रूपमा पनि उल्लेख छ। कश्यप पुत्री भगवती मनसा अर्जुनले ब्रह्मचर्य व्रतको प्रसङ्गमा नागलोक पुगी विवाह गरेकी उलुपी नाग चिन्ह भएकी मनुष्याकार नारी प्रतीत हुन्छन्। यसबाट नाग जाति मनुष्याकार नाग चिन्हयुक्त जाति हुन् भन्ने पनि नृवंश शास्त्रीहरूको कथन छ। त्यसो त अनन्तश्चास्मि नागानाम सर्पाणामस्मि वासुकी भनिए अनुसार सर्प र नाग अलग अलग अर्थात् अनन्त नाग जातिका र वासुकी सर्प जातिका भन्ने पनि बुझिन्छ। व्यवहारमा भने सर्प र नागको खास भेदक रेखा पाइँदैन। नाग र सर्प जातिको उल्लेख वैदिक पौराणिक लौकिक साहित्य समेतमा समान रूपमा पाइन्छ। नाग जातिबारेका लोकधारणा, पारम्परिक मान्यता र नाग पूजाका प्रचलन लगायतका प्रसङ्गमा संस्कृतिविद डाक्टर जगमान गुरुङसँग कुराकानी गरेका छौँ।
4: अब नागलाई हामी सर्प भन्छौँ, तर गाउँघरतिरको एउटा मान्यता के छ भने पुच्छर चुच्चो छ, तिखो छ भने त्यो सर्प हो, पुच्छर ठुटो छ भने त्यो नाग हो भनेर यसरी पनि वर्गीकरण गरेको पाइन्छ। त्यो गाउँले जनजीवनमा यस्तो मान्यता छ। अब नाग भनेको मानव जाति हो भन्ने पनि मान्यता छ, र अब नागका चाहिँ नि 8 चाहिँ वंश छन् भन्ने छ। अनन्त वासुकी पद्म महापद्म तक्षक कुली र कर्कट शङ्ख चाष्टो नाग प्रकृति त भनेर चाहिँ 8 नाग भनेको 8 चाहिँ मानव वंश हो भन्ने छ। अझ काठमाडौँ उपत्यकाको कुरा गर्ने हो भने त स्वयं पुराणमा एउटा नागरथ नाग पोखरीको रूपमा थियो। महामञ्जुश्री चिनबाट आर्य खोल्याएपछि नागहरू पानी सँगसँगै बगे, अनि कर्कोटक नागलाई चाहिँ टौदहमा राख्यो यो भूमिको रक्षाको लागि भन्ने चाहिँ छ। अब भने नाग भनेको प्रकृतिमा आश्रित अति सरल जाति। फेरि अहिलेको मानव शास्त्रीहरूले के भन्छन् भने नाग वंश भन्ने बङ्गालमा पाइन्छ भन्ने पनि भारतीय मानव शास्त्रीहरूले भनेको छ। तर नेपालको प्राचीन सेना वंशावलीमा सेनाहरूले त्यहाँका चाहिँ मगर राजाहरूलाई जितेर मगरहरूको ज्वाइँ भान्जाको रूपमा जितेर त्यहाँ शासन स्थापना गरे भन्ने चाहिँ प्रष्ट लेखेको छ प्राचीन सेन वंशावलीमा। र भवदत्तले लेखेको वंशावलीमा मगर भन्दैन, नाग भूपति अप्त शोभा भनेर भन्छ। नाग भूपति अप्त शोभा, नाग भूपतिहरूको ऐश्वर्यले सुहाएका यस्ता रुद्रसेन भन्छ। भनेपछि त्यसमा नाग भन्नाले कसलाई बुझ्यो? त्यहाँका मगरहरू भनेर बुझ्नु पर्यो। सेन वंशावली अनुसार मगरहरू नागवंशी हुन् भनेर यसरी थाहा पाइन्छ। र अब अहिलेको चाहिँ अर्थमा नागको पूजा गरेपछि लुतो आउँदैन, घाउ खटेराहरू आउँदैन, आकाशको चाहिँ चट्याङको भय हुँदैन, अनि भुइँबाट चाहिँ आउने ज्वालामुखीको भय हुँदैन। हाम्रा खेतबारीहरू नागले बाँधेर राखेको हुन्छ, अनि चाहिँ सिद्धि हुन्छ, सह हुन्छ भन्ने पनि छ। अनि अब ठुल्ठुला धनीहरूको चाहिँ घरमा नागले कुण्डल परेर बस्या हुन्छ अरे, त्यो धन कुरेर। मैले के सुनेको थिएँ भने पर्वतको सतौँ ज्ञानीमा मुक्तिया रङ्गनाथ पौडेलका चाहिँ सन्तानहरू छन्, त्यसमा तुलसीनाथ पौडेलको घरको खडगोलोमा सधैँ नाग चाहिँ गुडमुटिएर बस्थे, त्यो ढुकुटी कुरेर भन्ने पनि मैले सुनेको। जस्तो मेरो गाउँ कास्की मादी गाउँपालिकाको वडा नम्बर 3 याङ्जोकोट हो, त्यस्तै वडा नम्बर 4 त्यहाँ तारकङमा सापकोटाहरू छन्। ती सापकोटाहरूको चाहिँ नि कुलायन पूजा गर्दाखेरि उनीहरूको कुल देवता एउटा कनक कन्या भन्ने पनि रहेछ। त्यो कनक कन्या भनेको मान्छे होइन, त्यो नाग कन्या हो अरे। त्यसको चाहिँ पुच्छरबाट दिनको एक तला सुन चाहिँ नि टुकु कसाल्ने, कनक भनेको सुन कन्या, त्यो चाहिँ नाग कन्या हो भनेर त्यहाँ कुलायन पूजा गर्दाखेरि तारकाङका सापकोटा ब्राह्मणहरूले चाहिँ कनक कन्याको पनि पूजा गर्छन्। त्यो घरभित्रै थियो त्यो नाग भन्ने पनि त्यस्तो विश्वास छ।
2: हजुर, यसरी विभिन्न नाग सम्बन्धी विभिन्न किंवदन्तीहरू, विभिन्न मान्यताहरू छन्। अब भागवतका अनुसार चाहिँ कृष्णले बकासुर, अघासुर अनेक दानवलाई वध गरे पनि कालीय नागको चाहिँ वध नगरी अन्यत्र पठाइदिएको प्रसङ्ग जुन आउँछ।
4: अब यसमा काली नागले चाहिँ यमुनालाई विषाक्त बनाइदियो, त्यसकारणले भगवान कृष्णले काली नागलाई चाहिँ दमन गर्नुभयो। दमन गर्नुभयो भनेको उसको चाहिँ विष हटाइदियो, किनभने भगवान कृष्णमा विषलाई शोधन गर्न सक्ने, विषलाई चाहिँ पचाउन सक्ने त्यस्तो शक्ति थियो। पुदनाको चाहिँ नि विष पनि उहाँले शोधन गर्नुभयो, विष पचाइदिनुभयो। त्यस्तै कालिय नागलाई पनि चाहिँ नि विषाक्त बनाएकोमा कालिय नागले मारेन, दमन गर्नुभयो भने काली नागको जुन विष हो त्यसलाई उहाँले चाहिँ शोधन गर्नुभयो। र अब यहाँले चाहिँ नि कृष्णको बडो राम्रो कुरा गर्नुभयो, काठमाडौँको लाजिमपाटमा कालिय दमनको एउटा प्राचीन मूर्ति रहेछ। त्यो लिच्छवी कालको चाहिँ नि 7 शताब्दीको उत्तरार्ध, 8 शताब्दीको पूर्वार्धको मान्न सकिन्छ। र लाजिमपाटको चाहिँ नि यो नील सरस्वती, जसलाई नेपाल भाषामा साकन्ना सरस्वती भन्छ, साकन्नाबाट प्रताप मल्लले ल्याएर अहिले चाहिँ हनुमान ढोकाको मोहन चोकमा राखेको छ कालिय दमनको मूर्ति। अति सुन्दर नेपाली प्रस्तर कला, त्यसमा चाहिँ नि भगवान बालकृष्णले कालिय नागलाई दमन गरेको प्रस्तर मूर्ति छ। र अब यहाँ चाहिँ नि नागको पूजा गर्ने नागपञ्चमी अथवा श्रावण शुक्ल पञ्चमी 12 महिनाको चाहिँ 24 वटा पञ्चमीमा चाहिँ नि श्रावण शुक्ल पञ्चमी नागपञ्चमी र माघ शुक्ल पञ्चमी श्री पञ्चमी दुईटा पञ्चमीको चाहिँ महत्व छ। किन 6 महिनामा चाहिँ यी पञ्चमीहरू, त्यसले ऋतु परिवर्तनको पनि सङ्केत गर्छ। जस्तै श्री पञ्चमीको दिनदेखि दक्षिणी गोलार्धबाट कर्याङ कुरुङ चरा भूमध्य रेखा पार गरेर उत्तरतिर जान्छ। त्यो पहाडमा त उहिले देखिन्थ्यो, हामी केटीकेटीमा देखेकै हो। त्यसपछि आकाशमा कर्याङ कुरुङ चरा उडेर उत्तरतिर गएपछि धरतीमा न्याउली कराउँछ, लो अब चाहिँ कर्याङ गुरुङ चरा माथिको भनेपछि कर्याङ गुरुङको लहर जसरी अब चाहिँ काँक्रा फर्सी घिरम्रो रोप्यो भने आँखले पिछे फल्छ भनेर चाहिँ नि काँक्रो रोप्ने फर्सी घिरम्रो रोप्ने चलन छ। त्यसपछि नागपञ्चमीको दिनदेखि त्यो कर्याङ गुरुङ चरा उत्तरबाट दक्षिणतिर लाग्छ भूमध्य रेखा पार गरेर, त्यो कर्याङ गुरुङ चरा फर्केपछि आकाशमा धरतीमा झ्याङ्किरी कराउन थाल्छ भनिन्छ। त्यो खगोल भूगोलको अन्तर सम्बन्ध छ। त्यसकारण चाहिँ नागपञ्चमी र श्री पञ्चमी, अहिले हामी उधौली उभौली भन्छौँ, अब नागको पूजा गरिने, नागको पूजा पनि कसरी गरिन्छ भन्दाखेरि सबैको घरमा चाहिँ नाग थानु हुँदैन, विशेष मान्छेको मात्रै नाग थानु हुन्छ। नाग थानमा पनि चाहिँ नि यसो चाहिँ गाउँघरतिर ढुङ्गाको चाहिँ नागको थान बनायो, त्यहाँ मूर्ति केही पनि हुँदैन, अनि चाहिँ चामलको पिठोको अब नाग बनायो, त्यसमा चाहिँ नि कालो तिल लगाइदियो अनि सिन्दुर लगाइदियो, टाटे पाटे भयो, माथि जहर बनाउनु पर्यो जौको, अनि पुच्छर बनायो दुबोको, त्यसरी नाग नागिनी केराको पातमा त्यहाँ राख्यो, अनि लाभा धानको, अनि रोटी चामलको चाहिँ पिठोको घिउमा पकायो सेतो रोटी, त्यसमा बेसार फेट्यो पहेँलो रोटी लाभा रोटी, यसरी नाग पूजा गर्दाखेरि भैर पूजा गर्दाखेरि त्यो लाभा रोटी यसरी चढाउने, अनि दुध चढाउने, दुधको धारा दिने, पानीको धारा दिने, अनि गोबरको खोची बनाएर एउटामा चाहिँ दुध भर्ने, एउटामा चाहिँ पानी भर्ने, अनि त्यो सर्व भएको हुनाले धुप र बत्ती चाहिँ नजिकै नराख्ने, टाढा चाहिँ बाल्ने, अब अनि ध्वजाहरू चाहिँ चढाउने, अब यस्तो किसिमको नाग पञ्चमीमा यसरी चाहिँ चढाउने त्यो चलन छ। अनि फेरि यो लामा बौद्धहरूको पनि नाग पूजा गर्ने, त्यसलाई लु भनेर भन्छन् लामा भाषामा लु, अब त्यसको चाहिँ विधि भिन्नै छ, यस्तै हिन्दू विधि अनुसारको त्यो हुँदैन, थान त त्यस्तै हो, ढुङ्गाको चाहिँ चिन्नी थान बनाउने, अब हिन्दू विधिको थानमा चाहिँ ढकनी हुँदैन। लामाहरूकोमा के हुन्छ भन्दाखेरि नयाँ हन्डी ल्यायो, अनि त्यसमा चाहिँ सर्प बिच्छ्यौँ विभिन्न किसिमको, अहिले हाम्रो नाकमा पनि सर्प बिच्छ्यौँ भ्याकुताहरू लेख्छ नि, त्यस्तै चामलको पिठोको सर्प पनि बनायो, भ्याकुता पनि बनायो, बिच्छ्यौँ पनि बनायो, किरा फट्याङ्ग्रा सबै बनायो, त्यहाँ पढ्यो शास्त्र पढ्यो, त्यो शास्त्र पढ्दाखेरि त्यहाँ थुक जान्छ भनेर लामाले चाहिँ नि अब रक्सी पनि नखाइकन भात पनि नखाइकन मुखमा चाहिँ रुमाल, अहिले अनुव्रत बसेको जस्तो मुखमा चाहिँ सेतो रुमाल बेरेर त्यो किताबमा चाहिँ नि थुक जान्छ भनेर यसरी पढ्ने परिस्थिति आएपछि त्यो बनाएका चाहिँ नाग किरा फट्याङ्ग्रे त्यो हन्डीमा राख्ने, अनि थानमा लगेर अनि यताबाट चाहिँ ढुङ्गाको चाहिँ छपन्दिरी ठकनी लगाइदिने, यसरी पूजा गर्छ भन्दाखेरि अब त्यसमा फेरि पानी परेन भने नाग साधना गरेपछि पानी पर्छ भन्ने चाहिँ मान्यता छ, त्यो मान्यता मात्रै होइन साँच्चैको, जस्तो अब यहाँ चन्द्र शमशेरको राज्यकाल त धेरै पुरानो होइन नि त, अस्ति भर्खरको कुरा हो, अनि चन्द्र शमशेर महाराजको पालामा काठमाडौँमा अनावृष्टि भयो, पानी पार्न पर्यो, यहाँका चाहिँ अब राजोपाध्य कर्मचारी वज्राचार्यहरूले पानी पार्न सकेन, पानी पार्न नसकेपछि चन्द्र शमशेर महाराज कहाँ चाहिँ नि कुरो के पुग्यो भने गोल्जुङ भनेको रसुवा, गोल्जुङको छुप्तेल लामाले पानी पार्न सक्छ भनेर भन्छ, अनि छुप्तेल लामालाई ल्याए, ल्याएपछि नाग साधना गर्न पर्यो, गुडा नीलकण्ठ नारायणमा नाग साधना गर्न बसेको, पानी परेको छ भने लामाले पानी पार्छ अरे भने हेर्ने मान्छे धेरै भयो, उसलाई चाहिँ बाधा भयो, अनि टौदहमा एकान्तमा चाहिँ गएर उसले नाग साधना गरेपछि पानी पर्यो, पानी परेपछि पानी पारे बापत उसलाई चाहिँ 300 रुपियाँ बकस दिएको कागज पाइएको छ, एउटा लेखोट पाइएको छ, इतिहास संशोधन मण्डलको पूर्णिमा पत्रिकामा उसलाई चाहिँ 300 रुपियाँ बकस पत्र त्यहाँ छापिएको छ, भनेपछि त पानी पार्दालाई नाग साधना गरेर पानी पार्दो रहेछ, किनभने नागको कारणले पानी पर्ने हो, अतिवृष्टि अनावृष्टि नागबाट चाहिँ गर्ने त्यो चलन पनि छ, त्यो मान्यता पनि छ, प्रश्नै भयो।
2: अन्तमा डाक्टर साहब, अब पौराणिक ग्रन्थहरूमा नाग जाति बारेमा अब बहुविध कथानक छन्, अब मानव जातिसँग एकाकार गरिएको छ, सह अस्तित्वको कुरा पनि गरिन्छ प्राणी समूहमा, यो नाग पञ्चमी हामीले मनाइरहँदा चाहिँ मुख्य सम्झनु पर्ने कुरा चाहिँ के होला?
4: अब नागको पूजा गरेपछि घाउ खटिराहरू लुतो आउँदैन, भूमिमा पहिरो जाँदैन, सहकाल हुन्छ, सिद्धि हुन्छ भन्ने छ, अनि अर्को फेरि मुस्ताङमा मुक्तिनाथदेखि दक्षिणपट्टि अहिले लुब्राक भन्ने एउटा चाहिँ ठाउँ छ, बोनपो गाउँ, त्यहाँ बोन गुम्बा पनि छ लुब्राक, अब त्यो लुब्राक गाउँको पारिपट्टि बिचमा एउटा खोला छ, अहिले पाण्डव खोला भन्छन्, पारिपट्टि एउटा पहरो छ, दुम्सिलो दुम्सिलो परेको पहरो, वास्तवमा त्यो त सुन पानी भएको रहेछ अघि, अहिले त पानी चाहिँ छैन, त्यसमा चाहिँ त्यो पहरोमा सर्पको खुट्टो जस्तो धर्स धर्स परेको नागबेली परेको पहरोमा त्यो छाप छ, लामा भाषामा लु भनेको नाग भयो, टाग भनेको पहरो, लु टाग, त्यो लु टागलाई भन्दा भन्दै लुब्राक भन्न थाल्यो, भन्दाखेरि लामावादीले पनि चाहिँ मान्ने नागको स्थान त्यहाँ छ, अब यतापट्टि नागको चाहिँ नि जस्तो तक्षक नागले डसेर मार्ने परिषित महाराज, परिषित महाराजलाई अब नागले डसेर मार्छ भनेर भन्यो, त्यो एउटा कथा छ, अब आजको 7 दिनमा चाहिँ नि तक्षक नागले डसेर मार्छ, भनेपछि नागले डसेर मारे पनि बिउजाउन सक्ने वैद्यराज कहीँ छ कि छैन यो मुलुकमा, फलान ठाउँमा छ भन्यो, ल उसलाई बोलाऊ भन्यो, अनि तक्षक नागले डस्दरै डसेकोलाई चाहिँ म बचाउन सक्छु भने वैद्य पनि गयो, तक्षक नाग पनि मान्छेको रूप लिएर गयो। जाँदा जाँदा एउटा चौतारोमा दुईजनाको भेट भयो अनि नागले ए दाई तिमी कहाँ जान लागेको भनेर सोद्धाखेरि आजको सात दिनमा तक्षक नागले परिषद राजालाई कसरे मार्छ रे अनि उसलाई निको बनाउन जान लागेको भने तक्षक नाग त झस्क्यो। तक्षक नाग भनेको त मै हुँ, तिमीले चाहिँ मैले डसेर मारेकोलाई चाहिँ तिमीले बिउजाउन सक्छौ त, म सक्छु भन्छ वैद्यले लौ त भनेर त्यो बरको रुखमा तक्षक नागले ठुक्यो, उसलाई त भस्म बनाइदियो खरानी। अनि वैद्य राजले यसो जप गरेर चाहिँ पानी छर्किदिएको थियो, बरको बुट त जस्ता तस्तै बनाइदियो। तक्षक ओहो, मैले चाहिँ परिषदलाई ढसेर मारे पनि यसले चाहिँ भिउजाउँदो रहेछ। ए दाई, त्यो परिषद गरिबले तिमीलाई के दिन्छ र? ल बोक्ने सक्नेको चाहिँ हिरामती ज्वार चाहिँ बोक्ने चाहिँ लै जाऊ, यहाँबाट फर्कन जाऊ तिमी भनेर त्यो वैद्यराजले फर्काइदियो। त्यो बेलादेखिको चाहिँ सत गयो झारफुक गर्ने ज्योतिष तन्त्रकोमा, होइन मैले बचाउँछु भनेर गएको भए सत हुन्थ्यो। अनि नागले दिएको चाहिँ नि हिरामती पोकेर गयो अनि मन्त्रको चाहिँ सत हारा अनि गएर तक्षक नागले चाहिँ नि परिषदलाई डसिदियो भन्ने यस्ता कथा पनि छन् त्यहाँ। तर चाहिँ नि अहिले हामीले नागलाई चाहिँ सहर सिद्धिको देवताको रूपमा मानेको छ।
2: उहाँ हुनुहुन्थ्यो संस्कृतिविद डाक्टर जगमान गुरुङ। बराह पुराण अनुसार सर्पजातिको जमात फैलिएपछि त्यसबाट त्रस्त भएको समुदायले ब्रह्माजीलाई निवेदन गरेपछि ब्रह्माजीको कठोर वचन सुनि भय त्रस्त भएका नागहरूको पनि निवेदन सुनिसकेपछि ब्रह्माजीले विषधर हुनु तिमीहरूको नैसर्गिक स्वभाव हो, किनकि विषैलो वातावरण सङ्ग्लो पार्न विषधर जीवकै आवश्यक पर्छ, उपयोगिता रहन्छ, तर मनुष्य बहुल ठाउँमा चाहिँ रहन भएन भनेर अधोलोक मध्येका वितल सुतल र पाताल तिमीहरूका लागि निर्धारित स्थान भयो भनेर नागहरूका लागि स्थान तोकिदिएको पाइन्छ। पूर्वीय कथा साहित्य अनुसार नाग भूमि देवता मानिन्छन्। शेष नागले त पृथ्वीलाई नै धारण गरेको प्रसङ्ग प्रसिद्ध छ। भूमिमा गाडेर राखिएका धनमाथि बसेर सोको रक्षा गर्ने नागलाई प्रसन्न तुल्याउन सकेमा सो धन प्राप्त हुने लोक किम्वदन्तीहरू पनि पाइन्छन्। नाग पञ्चमीका धार्मिक शास्त्रीय प्रसङ्ग र नाग पूजाको महत्व सम्बन्धमा सांस्कृतिक अध्येता तथा लेखक हरिप्रसाद सोडारीसँग गरिएको कुराकानी अबको क्रममा राख्दैछौँ।
5: हामीले नागलाई हाम्रै भूमिको हाम्रै पुर्खाले कसरी पुजे, कसरी बुझे, कसरी उपासना गरे भन्ने पद्धतिबाट बुझ्नुपर्छ। नागलाई हाम्रो मानव जातिले मात्र होइन देवी देवताले समेत प्रयोग गरेको देखिन्छ। जस्तै नागेन्द्र हाराय त्रिलोचनाय भनेर हामीले महादेवलाई नागकै आभूषण उहाँले लगाएको चर्चा हाम्रा शास्त्रहरूमा भेटिन्छ। र हामीले यसो हेऱ्यौँ भनेदेखि स्वयं भगवान् विष्णु शेषशायी विष्णु नागलाई नै शयन कक्ष बनाएर नागमाथि उहाँ शयन गर्नुभएको छ। कतिपय मूर्तिहरूमा जस्तै भैरव जो अलि तन्त्र र उग्र प्रकारको काम गर्ने देवी देवताको मूर्तिमा पनि नागको जनै लगाएको देखिन्छ। यसरी नागलाई मानव जातिले अथवा ऋषिले मात्र होइन कि आदिमकालदेखि देवी देवताले प्रयोग गर्दै आएको देखिन्छ। नागको इतिहास खोज्दै जाने हो भनेदेखि महादेवले जब कालकुट विष पिउनु भयो त्यति बेला उहाँको घाँटी जब निलो भयो विषले पोल्न थाल्यो त्यति बेला उहाँले घाँटीमा नागलाई राख्नुभयो। त्यो मात्र होइन, समुद्र मन्थन गर्दा स्वयं नागलाई प्रयोग गरिएको छ। यसरी आदिमकालदेखि नागलाई विभिन्न स्वरूपमा देवी देवताले प्रयोग गरेको देखिन्छ। जब भगवानकै कुरा गरौँ, भगवान राम र रावणकै युद्ध हुँदै गर्दा मेघनाथले राम र लक्ष्मणलाई स्वयं नागपासले बाँधेको चर्चा त्यहाँ आउँछ। यसरी नागलाई अस्त्रको रूपमा पनि प्रयोग गरेको अथवा प्रयोग गर्न मिल्ने चलन हाम्रो यो भूमिमा थियो। अहिले पनि तपाईँ पहाडतिर जानुभयो अथवा अलि तन्त्र खेलाउने समाजमा जानुभयो भने कोही मानिस बिरामी भयो भने तान्त्रिकले हेराउँदाखेरिमा यसलाई नाग प्रहार गरेको रहेछ भनेर नागलाई मुन्छाउने पनि चलन छ,
6: नाग लागेको
5: पनि भन्ने चलन छ। र खेतीपातीको सुरुवातमा हामी नाग पूजा नगरिकन खेतमा खनजोत केही पनि प्रारम्भ गर्दैनौँ, किनकि खेतीलाई पानी चाहिन्छ, पानी बर्साउनका लागि सहयोग कसले गर्छ भन्दा नागले गर्छ। यसरी नागलाई एउटा जातिको रूपमा मात्रै अथवा तान्त्रिक देवताको रूपमा मात्रै अथवा अस्त्रको रूपमा मात्रै हेर्नुभन्दा पनि बहु आयामिक रूपमा हेर्न जरुरी छ।
6: मानव जातिकै एउटा जातिका रूपमा पनि नागलाई लिएको
5: छ पाइन्छ, किनभने जस्तै तपाईँले एउटा सजिलो दुई तिनवटा उदाहरण हेर्न सक्नुहुन्छ। अर्जुनले उपुलीसँग बिहे गर्नुभयो, उपुली चाहिँ नागकन्या थिइन्, त्यति मात्र होइन, भीमसेनलाई बिख खुवाएर दुर्योधनले जब नदीमा बगाइदियो त्यो बग्दै गइसकेपछि भीमसेन चाहिँ नागलोकमा पुगे र त्यहाँ नागलोकमा पुगिसकेपछि उनलाई त्यो बचाएर त्यहाँबाट ल्याउनका लागि नागहरूले बहुत ठुलो सहयोग गरे। यसरी नाग जाति अहिले पनि दक्षिण भारतमा अथवा भारतका विभिन्न प्रान्तमा नाग जाति छन्। तिनीहरूको नाग धन्नै सर्पको जस्तो छ यस्ता आख्यानहरू पाइन्छन्। यसकारणले गर्दाखेरिमा यी जातिहरू अहिले पनि भेटिन्छन्।
6: अब यसरी नागका विविध आयाम छन्, नागको चाहिँ कस्तो महत्त्व छ र इतिहासदेखि नै नागलाई यति महत्त्व दिएको हो?
5: पहिलो कुरा चाहिँ हामीले मात्र होइन, सिकन्दर जब भारत प्रवेश गरी युद्ध गर्दै त्यति बेला उनले के भन्यो भने सकेसम्म जोगीलाई नमार र नागलाई मार्ने काम त फिटिक्कै नगर। सिकन्दर जब भारतमा प्रवेश गरे त्यसपछि उनले आफ्ना सेनालाई कतै पनि नाग मार्न दिएका छैनन्। नागको महत्त्व उनले बुझेका थिए। अर्को कुरा चाहिँ हामीले घरमा हरेक वर्षको श्रावण शुक्ल पञ्चमीको दिनमा लेखेरै, अहिले त प्रिन्टेड आयो, पहिला त के थियो भने लेखेकै नागहरू टाँस्ने चलन थियो। त्यहाँ भन्ने श्लोकमा के एउटा कुरा के भनिएको छ भने हस्तलिखित नाग घरमा टाँसियो भनेदेखि त्यस घरमा विद्युतको एउटा चट्याङलाई पनि विद्युत भन्ने शब्दले बुझाउँछ, अर्को चाहिँ करेन्टलाई पनि विद्युत भन्ने शब्दले बुझाउँछ, र नकारात्मक ऊर्जाहरू पनि घरभित्र छिर्न दिँदैन। यस कारणले गर्दा तपाईँले मन्दिरतिर हेर्नुभयो भने छानामा नाग देख्नुहुन्छ, हुन त यसको फेरि अर्कै महत्त्व छ। यसरी घरको संरक्षणका लागि पनि के गरिन्छ, नाग राखिन्छ। अर्को कुरा, जल शुद्धिको लागि पनि नागपञ्चमीको दिनमा गाउँलेहरू मिलेर जुन धाराको पानी खान्थे त्यो धारामा नागलाई विधिवत रूपमा पूजा गरिन्छ र के प्रार्थना गरिन्छ भने यहाँको पानीमा दूषित कुनै पनि कुराहरू नपरुन्, नआउन्, र यो पानी ऊर्जाशील होस्, यो पानीले हाम्रो शरीर र मनस्थितिलाई सबल बनाउन सहयोग गरोस्, र यो कुवाको पानी चाहिँ कहिले पनि दूषित नहोस् भनेर कुवा, इनार, धारा नजिक नागको पूजा गरिन्थ्यो। भनेपछि नागले घरको मान्छेलाई मात्रै सुरक्षा गर्ने हुने रहेछ, घरमालाई मात्रै सुरक्षा गर्ने होइन रहेछ, त्यसले जललाई पनि सुरक्षा गर्ने रहेछ। अर्को कुरा, पानी परेन भनेदेखि जलाशयमै गएर नागको पूजा गर्ने अथवा नाभिसम्म डुबाएर हामी नागको प्रार्थना गऱ्यौँ, नागका विभिन्न मन्त्रहरू छन्, नागको स्तुति गऱ्यौँ भनेदेखि यो अन्नबाली खेतीबाली लगाउने बेलामा पानी परेन भनेदेखि चाहिँ पानी पर्छ भन्ने विश्वास पनि छ। अर्कोतिर जति पनि मूल स्रोतहरू छन् ती सबै ठाउँमा नागको पूजा आज गरिन्छ, किनभने नागलाई पानीको एउटा कारण पनि मानिने भएको कारणले गर्दाखेरिमा नागको पूजा आज गरिन्छ।
6: अब हुन त अहिले नाग र सर्पमा त्यति भेद छैन पनि भनिन्छ, शास्त्रहरूमा, पुराणहरूमा, इतिहासमा चाहिँ नाग र सर्पको भेद कस्तो पाइन्छ?
5: गीताले नै प्रष्ट भनिदिएको छ कि सर्पहरूमा म वासुकी हुँ, त्यस कारणले गर्दा नागहरूमा अनन्त हुँ भनिसकेपछि नाग र सर्पमा फरक रहेछ भन्ने कुरा त्यहाँबाट प्रष्ट भयो, गीताले नै यसलाई प्रष्ट बनाइदियो। त्यसको अब प्रमाण के छ भन्ने कुरा

0: कि त्यहाँ कुवा छ, कि कुनै साधना सम्पन्न ऋषिमुनिहरू बस्थे, कि त त्यहाँ शिवालय छ, कि त विष्णुको मन्दिर छ, अथवा कुनै देवी देवताको मन्दिर छ, तर सर्प जहाँ पनि बस्न सक्छ। यो कारणले गर्दाखेरिमा चाहिँ सर्प र नागमा यो भेद छ, साथसाथै नागले पनि टोक्छ, तर नागले टोक्दैमा मान्छे मर्दैन, तर सर्पले टोक्यो भने मान्छे मर्न सक्छ। सर्प आक्रामक हुन्छ, तर नाग त्यस्तो आक्रामक हुँदैन, ऊ शान्त प्रकृतिको हुन्छ। तर वासुकीलाई सर्प भनियो किन? महादेवको स्वभाव पनि हामीले शास्त्र पढ्दाखेरिमा के देख्छौँ? कुनै पनि कुराको चित्त बुझेन भनेदेखि तत्काल एक्सन लिने, तत्काल खुसी पनि भइहाल्ने, त्यस्तो देवताले देख्छौँ। सर्पको पनि ठ्याक्कै त्यही स्वभाव हुन्छ, तर नाग शान्त। जस्तै भगवान् विष्णु नागमाथि सुत्नु भएको छ, तर विष्णुको स्वभाव हेर्नुहोस् त, उहाँको स्वभाव जुन सौम्य छ, जुन शान्त छ, त्यो स्वभाव चाहिँ विष्णुमा आउँछ। यसरी नाग र सर्पमा फरक।
1: हजुर, अब भागवत पुराण अनुसार कृष्णले कालीय नागको चाहिँ वध नगरी अन्यत्र पठाइदिएको प्रसङ्ग जुन आउँछ, पर्यावरणीय सन्दर्भमा यसको अर्थ लगाउन सकिन्छ?
0: कालीय नागले खास गरेर यमुनालाई दूषित पनि बनायो, साथसाथै त्यहाँ जो जान्छ उसलाई आक्रमण गर्न थाल्यो, र त्यसलाई नियन्त्रण गर्नका लागि भगवान् कृष्णले यो काम गर्नुभएको थियो। यसले सन्देश के दिइराखेको छ भने, नाग भनेको यति पवित्र चिज हो कि यसले वायुमण्डलमा, अहिले वैज्ञानिकहरूले के भनिराखेका छन् भने, वायुको पर्यावरणको दूषित हावाहरू सर्पले खाइदिनलाई ठुलो सहयोग गर्छ। जलमा रहेको नकारात्मक तत्त्वहरू खाइदिनका लागि पनि नागले ठुलो अथवा सर्पले ठुलो भूमिका खेल्छ। पहिला त जीव हत्या गर्नु हुँदैन, त्यहाँमाथि जुन जीवले जगतलाई बाँच्नलाई अथवा जीवन जिउनलाई सजिलो बनाइदिइराखेको छ, त्यो प्राणीको हत्या गर्न हुँदैन भन्ने सन्देश भगवान् कृष्णले दिनुभएको हो। त्यो कारणले गर्दा ज्यान जोगाइसकेपछि कालिया नागले प्रतिज्ञा गरेको छ, म कसैलाई पनि दुःख दिन्न, मैले सकेको सेवा गर्छु। मैले सकेको सेवा गर्छु भनेको के हो भने, पर्यावरणलाई म दूषित हुन दिन्न, यहाँको पानीलाई प्रदूषित बन्न दिन्न, यो सबै कामहरू चाहिँ म के गरिदिन्छु, तिम्रो आज्ञाले अथवा तिम्रो आशीर्वादले म यो काम गर्छु भनेर कालिया नागले भनेको छ। यसले भनेको, नाग मारिदियो भनेदेखि पर्यावरण बर्बाद हुन्छ, जल बर्बाद हुन्छ, जल र पर्यावरण बर्बाद भयो भने हाम्रो जिन्दगी बर्बाद हुन्छ, जगत बर्बाद हुन्छ, त्यही भएर नागलाई अथवा सर्पलाई मार्ने काम नगर है भनेर भनेको हो। अहिले पनि तपाईँले देख्नुहुन्छ, कयौँ ठाउँमा जग खन्दाखेरिमा नागहरू निक्लेको र त्यसलाई मार्दाखेरिमा विखण्डन भेटिएको। उदाहरणका लागि, केही वर्ष अगाडि मलाई लाग्छ यो सिन्धुपाल्चोकको जलबिरे कि कुन भन्ने ठाउँमा ठुलो पहिरो गयो, एउटा गाउँ नै नष्ट भयो नि। त्यहाँ चाहिँ त्यो गाउँको मानिसले नाग मारिदिएको थियो र त्यसको केही समय पछाडि त्यत्रो पहिरो गयो भन्ने चलन छ। जस्तै कृष्णभीरमा पनि, जुन हामीले धेरै दुःख पायौँ, त्यो कृष्णभीरमा पनि नाग मारेको कारणले गर्दा बार बार पहिरो जान्थ्यो भनेर भन्ने चलन छ। तपाईँले हेर्नुहोस्, प्राय गरेर पहाडको टुप्पो र अथवा पहाडको फेदी अथवा नदीको किनारमा जहाँ अचानक पहिरो जान्छ, जहाँ अचानक बितन्डा मचिन्छ, यो मचिने बित्तिकै प्राय गरेर नाग पूजा गर्ने बित्तिकै यो सबै कुराहरू ठिक भएको इतिहास धेरै ठाउँमा भेटिन्छ। अरू त के, केही वर्ष अगाडि मेरै गोर्खा पालुङटार नगरपालिका नजिकै त्यहाँ एउटा ठुलो पहिरो लिलीकोट नजिकै हुँदै त्यहाँ धुन्धुरी खोलाले ठुलो बितन्डामा चाहे, त्यहाँ चाहिँ डोर्जरले खन्दाखेरिमा एउटा ढुङ्गामा नाग भेटियो, त्यो नागलाई तलमाथि गरिसकेपछि यो पहिरो गयो भनेर भन्ने मानिसहरू, त्यो त लामो घटना पनि होइन, अहिले पनि बुझ्न सक्नुहुन्छ, गोर्खा टाढाको कुरो पनि होइन। यसरी नागसँग जमिनको, जलको अथवा वायुमण्डलको निकट सम्बन्ध भएको कारणले गर्दाखेरिमा नागलाई संरक्षण गर्ने यो सन्देश चाहिँ भागवत पुराणहरूले दिएको छ। र जन्मजयले नागको यज्ञ गर्दै गर्दाखेरिमा रोक्ने काम होस्, या भगवान् कृष्णले कालिया नागलाई नमारिकन छोड्नको केस होस्, यो दुइटै कुराले के सन्देश दिइराखेको छ भने, नाग अथवा सर्प हाम्रो जीवनमा कति महत्त्वपूर्ण छ भन्ने कुरालाई सङ्केत गरिराखेको छ।
1: हजुर, अब यो पञ्चमीतर्फ जाउँ न। अब श्रावण शुक्ल पञ्चमी चाहिँ नाग पञ्चमीका रूपमा कसरी रहनु गयो? व्रतको प्रसङ्ग पनि आउँछ यो पञ्चमीमा त, होइन?
0: हो, सबैभन्दा ठुलो कुरो चाहिँ के छ भने, हाम्रा हरेक तिथिका आआफ्ना इष्टदेव छन्। पञ्चमी तिथिका स्वामी भनेको नाग हो, पञ्चमी तिथिको अधिपति नाग हो। पञ्चमी तिथिमा नागलाई पूजा गर्दाखेरिमा चाहिँ यिनी प्रसन्न हुन्छन्। अर्को कुरा, साउनमै किन गरियो त भन्ने प्रकरण छ। साउनमा किन गरियो त भन्दाखेरिमा, महादेवले नवनागलाई आफ्नो गहनाको रूपमा लगाउनु भएको छ, कुनै घाँटीमा लगाउनु भएको छ, कुनै बालाका रूपमा लगाउनु भएको छ, कुनै जनैको रूपमा लगाउनु भएको छ, विभिन्न ठाउँमा गहनाको स्वरूपमा लगाउनु भएको छ। र महादेवको महिना कुन हो त भन्दा, साउन महिना हो। अनि यही साउन शुक्ल पञ्चमीमा चाहिँ, पञ्चमी भनेको कसको महिना? नागको महिना। साउन भनेको कसको महिना? महादेवको महिना। यस कारणले गर्दा श्रावण शुक्ल पञ्चमी चाहिँ नागको लागि विशेष अनुष्ठान गर्ने दिनको रूपमा आदिमकालदेखि लिइएको छ।
1: अब नाग पूजा सम्बन्धमा हाम्रा संस्कृतिमा पनि थुप्रै मान्यता र अवसर विशेषहरू पाइन्छन्। सिमे भूमे नाग नागिनी इत्यादिका प्रसङ्ग पनि छन्। नाग पूजाका विशिष्ट प्रचलनहरू हाम्रा नेपाली विशिष्ट संस्कृतिहरूमा कस्ता कस्ता पाइन्छन्?
0: जब नागपञ्चमीको कुरा आउँछ, नाग

0: को पूजा त्यो किराँत प्रदेशमा नि गरिन्छ, त्यो खस राज्यमा पनि गरिन्छ, त्यो मकरातमा पनि गरिन्छ, त्यो ब्राह्मणले पनि गर्छ, त्यो थारूले पनि गर्छ, त्यो किराँतले पनि गर्छ, त्यो गुरुङले पनि गर्छ, यो सबैको पूजा गर्छन्। त्यति मात्र होइन, गौतम बुद्धले तपस्या गरिरहँदाखेरिमा जब ठुलो प्रसाद भयो त्यति बेला सात मुखे नागले गौतम बुद्धलाई आश्रय दिएको प्रकरण सुनिन्छ। यस कारणले गर्दाखेरिमा यो नाग पूजा चाहिँ एउटा जाति विशेष धर्म विशेषले गर्ने होइन भन्ने कुरालाई बुझिन्छ। जस्तै पारुहाङलाई अथवा महादेवलाई किराँतहरूले हाम्रा देवता भन्छन्, जहाँ कि त्यो देवताको आभूषण नै नागको छ। त्यो कारणले गर्दाखेरिमा चाहिँ यो हाम्रो नेपालका हरेक जहाँ जमिन छ, जहाँ हिमनदी छ, जहाँ कुवा छ, जहाँ इनार छ अथवा जहाँ पानीको मूल फुट्छ, त्यो सबै ठाउँमा नाग छ। त्यो कारणले गर्दा हामीले खेतीपाती गर्दाखेरिमा भूमिको रूपमा पूजा गर्छौँ। भूमि भनेको के भने त्यो भूमिलाई जसले रक्षा गर्छ त्यसलाई भूमि भनिन्छ। त्यस कारणले गर्दा भूमिको स्वरूपमा पूजा गरिन्छ। अनि नदीमा पूजा गर्दाखेरिमा चाहिँ दुर्घटना नहोस्, पानी पनि आइराखोस् तर वितण्डा नमचाओस् भनेर एउटा संरक्षक दिने अभिभावकको रूपमा पनि गरिन्छ। यसरी नाग भनेको चाहिँ साझा देवता हो। फेरि नाग चाहिँ के छ भने हरेक शास्त्रमा वर्णन छ, बौद्ध धर्मावलम्बीहरूले मान्छन्, नेपालका हरेक जातिहरूले, हरेक धर्मका अनुयायीहरूले, हरेक पन्थीहरूले र हरेक क्षेत्रका मानिसहरूले पूजा गर्छन्। जहाँ जमिन छ, जहाँ पानी छ, सबैले गर्छन्। त्यो भएर नाग सबैको साझा देवता पनि हो, साझा रूपमा अनुष्ठान पनि गरिन्छ। हामी प्रकृति दोहनमा लागेका छौँ, प्रकृतिभन्दा धेरै टाढा भएका छौँ, तर पनि नागले बेला बेला हामीलाई चेत दिइराखेको छ। कहिले मिडियामा आउँछ, कहिले आउँदैन, बाटो खन्दाखेरिमा होस् अथवा कुलो खन्दाखेरिमा होस् अथवा काहीँको यात्रा गर्दाखेरिमा होस्, नाग भेटिएर त्यसलाई मार्दा विभिन्न कुराहरू घटेको हामीले यो समाचार बेला बेलामा सुन्न पाउँछौँ। यसको अर्थ के भने नाग व्यापक तत्त्व हो। त्यही भएर भगवान् विष्णु शेषनागमाथि सुत्नु भएको छ र भनाइ के छ भने पृथ्वीलाई शेषनागले थामेको छ। जब शेषनागले हल्लिन्छन् तब पृथ्वीमा भूकम्प आउँछ भन्ने मान्यता छ। साथसाथै शेष भनेको के हो त्यसलाई बुझ्न जरुरी छ। शेष भनेको सबै कुराहरू सकिएपछि नि जुन कुरा बाँकी रहन्छ त्यसलाई शेष भनिन्छ। भगवान् विष्णु शेषनागमाथि किन सुत्नु भएको छ भने सबै ब्रह्माण्ड नष्ट भइसकेपछि पनि जुन तत्त्व रहन्छ त्यो विष्णु तत्त्व रहन्छ। त्यो चाहिँ कहाँ रहन्छ त त्यो विष्णु तत्त्व भन्दा शेषनागमा रहन्छ। अनि न अग नाग हुन्छ। त्यो भनेको के भने जो अन्तर्यमा छिर्न सक्छ, अन्तर्यलाई बुझ्न सक्छ, व्यापक भएर बस्न सक्छ, त्यो नै के हो नाग हो। प्रकृति र पर्यावरणलाई जोगाउने एउटा तत्त्व हो। भौतिक आँखाले हेर्दा पर्यावरण जोगाउने एउटा प्राणी हो, तर आध्यात्मिक रूपमा हेर्दाखेरिमा ब्रह्माण्डको संरक्षक पनि हो। यस कारणले गर्दाखेरिमा पर्यावरणसँग मात्र होइन जीवनसँग, जगतसँग र परमात्मासँग पनि सम्बन्धित भएको कारणले गर्दा यसको पूजा अपरिहार्य मानिएको हो।
1: वैदिक बौद्ध जैन धर्ममा नाग पूजाको समन्वय भएको पाइन्छ। अझ भविष्य पुराणमा नागहरूको पूजा अर्चना गरी पर्यावरणलाई सन्तुलित राख्नुपर्ने चर्चा पाइन्छ। पुराण कथा अनुसार ठूलो सर्पयज्ञको आयोजना गरी सर्प जातिलाई भस्म पार्न लागेका जन्मेजयलाई आस्तिक ऋषिले सनातन धर्ममा सबैको अस्तित्व सम्मानजनक छ, सर्प मार्नु प्राणी जगतमा सह अस्तित्वको विपरीत हो भनी सम्झाएपछि जन्मेजयले घृणालाई प्रेममा बदलेर देश देशान्तरमा नागहरूको पूजा आदर होस् भनी राजाज्ञा जारी गरेको पाइन्छ। यसरी प्राणी जगतमा सह अस्तित्व र पर्यावरणीय सन्तुलनको चेतना दिने पर्वका रूपमा नाग पञ्चमीलाई लिनुपर्दछ भनेर विद्वानहरूले लेखेको पाइन्छ। त आदरणीय श्रोता, आजको कार्यक्रममा हामीले नाग पञ्चमी विशेष सामग्रीहरू समेट्यौं। संस्कृतिविद डाक्टर जगमान गुरुङ र लेखक अध्येता हरिप्रसाद सोडारीसँगको कुराकानी राख्यौं। हस्त, आजलाई हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम यहीँ टुङ्ग्याउँदै प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।
2: लागु औषधको उत्पादन, सञ्चय, ओसार पसार, बिक्री, वितरण तथा सेवन कानुनतः दण्डनीय अपराध हुन्। यस्ता गतिविधिमा आफू पनि नलागौं र अरूलाई पनि लाग्न नदिऊ।
3: जनहितका लागि रेडियो नेपाल

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: जापानिज इन्सेफ्लाइटिस रोगबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जरुरी सूचना।
3: जापानिज इन्सेफ्लाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चराचुरुङ्गी र सुँगुर, बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
3: जापानिज इन्सेफ्लाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
3: उच्च ज्वरो आउने, बेहोस हुने,
2: घाँटी अरोरो कडा हुने,
3: कम्पन हुने,
2: पक्षघात हुने
3: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफ्लाइटिसबाट बच्ने उपायहरू:
3: लामखुट्टेको टोकाइबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर, घोडा जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौँ।
3: घर बाहिर निस्कँदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौँ।
3: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौँ।
2: सधैँ झुल टाँगेर सुत्ने गरौँ।
3: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल समाचारपछि करिब 11 बजेसम्म सुन्न सक्नुहुनेछ कार्यक्रम बिम्ब प्रतिबिम्ब। यति बेला भने रातिको 10 बज्न लाग्यो। अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

दुनिया न हो, सुखमा हात समाउँछ, दुखमा हात छोड्छ। मित्र खुसीमा रमाउन आउँछ, पीडामा काँध छोड्छ। दुनिया न हो, सुखमा हात समाउँछ, दुखमा हात छोड्छ। मित्र खुसीमा रमाउन आउँछ, पीडामा काँध छोड्छ। आजकल मलाई लाग्छ छाया र माया उस्तै उस्तै हुन्। आजकल मलाई लाग्छ छाया र माया उस्तै उस्तै हुन्। छायाले अँध्यारोमा त मायाले अप्ठ्यारोमा साथ छोड्छ। छायाले अँध्यारोमा त मायाले अप्ठ्यारोमा साथ छोड्छ। विजय पहाड संयुक्त मुक्तक संग्रहभित्र प्रकाशित मुक्तककार महेश पाण्डेका यिनै सुललित तरफबाट आजको कार्यक्रम बिम्ब प्रतिबिम्बको उठान गर्यौं। सोमबारको रात्रिकालीन प्रहर मुक्तकहरूको उपवन कार्यक्रम बिम्ब प्रतिबिम्बको पर्खाइमा रहनुभएका सम्पूर्ण मुक्तकीला प्रेमिल मनहरूमा प्राविधिक साथी रमा वाग्लेका साथ म प्रस्तुता प्रमिला गजुरेल हार्दिक हार्दिक मुक्तकिलो स्वागत गर्दछौँ। सदाझैं आज पनि हामी उपस्थित भइसकेका छौँ कार्यक्रम बिम्ब प्रतिबिम्ब लिएर। हामी यस कार्यक्रममा विशेषत घरदेश र परदेशमा रहनुभएका सम्पूर्ण मुक्तकिला मनहरूले हाम्रो फेसबुक पेज मुक्तक संसारमा खसाल्नुभएका चोटिला पोटिला र बानकिला मुक्तकहरू नै जस्ताको तस्तै सर्लक्कै उक्काएर मुख मिठै मिठै प्रस्तुत गर्दै आइरहेका छौँ। त्यस्तै मुक्तकिलो संवाद अनि मुक्तक कृति समीक्षा पनि गर्दै आइरहेका छौँ। तपाईँ हामीलाई रेडियो नेपालका साथै प्रदेशका रेडियो स्टेसन, देशभरिका एफएम रिले स्टेसनका साथै रेडियो नेपालको अनलाइनबाट पनि संसारैभर प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। आजको कार्यक्रम अलिकति फरक किसिमको छ। फरक यसर्थमा कि तपाईँ कार्यक्रम बिम्ब प्रतिबिम्ब सुन्दै आउनुभएको छ भने फोटोमा प्रकाशित मुक्तकहरू पनि मैले कहिलेकाहीँ सुनाउँदै आएकी छु। आज मसँग विजय पहाड संयुक्त मुक्तक संग्रह छ। यसभित्र प्रकाशित फोटोमा मुक्तक शीर्षकका मुक्तकहरू आजको कार्यक्रम अवधिभर सुनाउँछु। साथमा साङ्गीतिक कोसेली पनि जोड्छु नै। यसका साथै लामो समयदेखि कार्यक्रम बिम्ब प्रतिबिम्ब सुन्दै आउनुभएका एकजना स्रष्टासँगको कुराकानी पनि सुन्ने नै छौँ। अब लागौ मुक्तक वाचनतर्फ। जब कुकर्ममा लिप्त हुन्छ अनि आत्मरतिमा हराउँछ मान्छे, गल्ती गर्छ सहानुभूति पाउन चिच्याउँछ कराउँछ मान्छे। जब कुकर्ममा लिप्त हुन्छ अनि आत्मरतिमा हराउँछ मान्छे, गल्ती गर्छ सहानुभूति पाउन चिच्याउँछ कराउँछ मान्छे। अँध्यारोमा हराउने उज्यालोमा पछ्याउने छायाको विशेषता हो। अँध्यारोमा हराउने उज्यालोमा पछ्याउने छायाको विशेषता हो। अपराध बोधले गालेपछि आफ्नै छायासँग डराउँछ मान्छे। अपराध बोधले गालेपछि आफ्नै छायासँग डराउँछ मान्छे। नारायण निर्भयजीका रचनालाई साभार गरे कार्यक्रमको सुरुवातमा मुक्तकार महेश पाण्डेका हरफलाई सुनाएकी थिए र यति बेला नारायण निर्भयजीका रचनालाई सुनाउँदैछु। मैले अघि पनि भने आज फोटोमा आधारित रहेर लेखिएका मुक्तकलाई सुनाउँछु भनेर फोटो कस्तो रहेको छ भनेर थोरै वर्णन गर्न चाहे। चित्रमा दुईजना मानिसहरू हात समाएर हिँडिरहेका देखिन्छन् र तिनका छाया भुइँमा स्पष्ट रूपमा देखिन्छ। यसैमा आधारित रहेर लेखिएका केही मुक्तकहरू सुनाउँदैछु। अब म अर्को मुक्तक सुनाउँछु नवीन तिमल सिन्हाजीको। नवीनजी लेख्नुहुन्छ, भन्छन् सबै म छु तेरो दायाँ र बायाँ भ्रम लाग्छ, मलाई त यो दुनियाँले देखाउने माया भ्रम लाग्छ। भन्छन् सबै म छु तेरो दायाँ र बायाँ भ्रम लाग्छ, मलाई त यो दुनियाँले देखाउने माया भ्रम लाग्छ। यथार्थ त केवल म मात्र हुँ र त मेरै विश्वास गर्छु। यथार्थ त केवल म मात्र हुँ
र त मेरै विश्वास गर्छु समयसँगै बदलिरहने आफ्नै छाया भ्रम लाग्छ समयसँगै बदलिरहने आफ्नै छाया भ्रम लाग्छ कति सशक्त मुक्तक है यसै फोटोमा आधारित भएर लेखिएको अर्को मुक्तक रहेको छ यो जिन्दगी हार्छ जित्छ लुकामारी खेल न हो सम्बन्ध तर्की जाने पानी माथिको तेल न हो यो जिन्दगी हार्छ जित्छ लुकामारी खेल न हो सम्बन्ध तर्की जाने पानी माथिको तेल न हो भन्छन् छायाले हो जीवनभर साथ दिने भनेको भन्छन् छायाले हो जीवनभर साथ दिने भनेको तर छायाले साथ दिने पनि घाम लागुन्जेल न हो तर छायाले साथ दिने पनि घाम लागुन्जेल हो एक जोडी मान्छे हात समातेर हिँडिरहेको र भुइँमा उनीहरूको छाया स्पष्ट देखिएको फोटोमा आधारित मुक्तक अन्तर्गत अन्तिम मुक्तक सुनाउँछु यसपछि धुन जोड्छु यसलाई लेख्नु भएको हो सुन्दरी घिमिरे खतिवडाजीले माया नबनोस् छाया जस्तो छिनछिनमै हराउने यस्तो बनोस् नाता हाम्रो आहा भनी मन पराउने माया नबनोस् छाया जस्तो छिनछिनमै हराउने यस्तो बनोस् नाता हाम्रो आहा भनी मन पराउने सुन्दर चोला अझै सुन्दर होला यात्रा सहज भएमा सुन्दर चोला अझै सुन्दर होला यात्रा सहज भएमा साथ नै हो जिन्दगी सफल वा असफल गराउने साथ नै हो जिन्दगी सफल वा असफल गराउने अब सुनाउँछौ कति माया गर्छौ भनी हिसाबका कुरा सोध्छौ प्रमोद खरेलको स्वर डाक्टर कृष्ण हरि बरालको रचना अनि सङ्गीत हो गैरे सुरेशको

0: हजुर, तपाईँ यति बेला कार्यक्रम बिम्ब प्रतिबिम्ब सुन्दै हुनुहुन्छ। यति बेला तपाईँलाई विजय उपहार संयुक्त मुक्तक संग्रह भित्रका फोटोमा आधारित रहेर लेखिएका मुक्तकहरूलाई सुनाइरहेकी छु। यति बेला अर्को तस्विरको बारेमा थोरै वर्णन गर्छु। तस्विरमा बाँस लगायतका केही दाउराहरूको थुप्रो देखिन्छ। त्यो थुप्रा माथि टेकेर एकजना व्यक्ति पर्खाल भन्दा बाहिर हेर्ने कोसिस गर्दै हुनुहुन्छ र त्यहाँ लेखिएको छ अङ्ग्रेजीमा। अङ्ग्रेजीमा लेखिएका केही हरफहरूलाई नेपालीमा भावानुवाद गर्छु म। त्यहाँ लेखिएको छ, तपाईँसँग भएको स्रोत साधनलाई कसरी प्रयोग गर्ने भन्ने तपाईँले जान्नु भएन भने तपाईँसँग कति स्रोत छ भनेर अर्थ राख्दैन र तपाईँलाई जति भए पनि त्यसले पुग्दैन। अब यसै तस्विरमा आधारित भएर तारा कुमार थापाजीले लेख्नु भएको मुक्तक सुनाउँछु म। सिद्धान्तका मात्र पुजारी रहेपछि यस्तै हो, व्यवहारमा सिनको नभाँची गएपछि यस्तै हो। सिद्धान्तका मात्र पुजारी रहेपछि यस्तै हो, व्यवहारमा सिनको नभाँची गएपछि यस्तै हो। सही ठाउँमा टेक्नुपर्छ गन्तव्य चिहाउनलाई, सही ठाउँमा टेक्नुपर्छ गन्तव्य चिहाउनलाई। एउटै काफी तर हजारौँमा चढेपछि यस्तै हो, एउटै काफी तर हजारौँमा चढेपछि यस्तै हो। यसै तस्विरमा आधारित अर्को मुक्तक लेख्नु भएको छ प्रदीप प्रखर पोखरेलजीले। खोली छ माछी छन् जाल पाउन सक्दैनौ हामी, खाना छ भोक लाग्दा थाल पाउन सक्दैनौ हामी। खोली छ माछी छन् जाल पाउन सक्दैनौ हामी, खाना छ भोक लाग्दा थाल पाउन सक्दैनौ हामी। उन्यु फुलाउन लेख चाहिन्छ ज्ञान फुलाउन विवेक, उन्यु फुलाउन लेख चाहिन्छ ज्ञान फुलाउन विवेक। किन हो माल पाएर चाल पाउन सक्दैनौ हामी, किन हो माल पाएर चाल पाउन सक्दैनौ हामी। अर्को मुक्तक रहेको छ, कोही आफ्नो हैसियत कमजोर ठानेर दुखी छन्, कोही अर्काको प्रगतिको ईर्ष्या मानेर दुखी छन्, कोही आफ्नो हैसियत कमजोर ठानेर दुखी छन्, कोही अर्काको प्रगतिको ईर्ष्या मानेर दुखी छन्। विचित्रको यो दुनियाँमा शक्ति स्रोत र साधन पनि, विचित्रको यो दुनियाँमा शक्ति स्रोत र साधन पनि। कोही नभएर त कोही प्रयोग गर्न नजानेर दुखी छन्, कोही नभएर त कोही प्रयोग गर्न नजानेर दुखी छन्। यरफलाई लेख्नु भएको हो रामचन्द्र भण्डारीजीले। अब यसै तस्विरमा आधारित रहेर इन्दिरा ढकालजी लेख्नुहुन्छ, सिप चलाउन सके उडेको चरा जमिनमा झार्न सकिन्छ, अक्कल सही लगाउन सके आफ्नै बसमा विश्व पार्न सकिन्छ। सिप चलाउन सके उडेको चरा जमिनमा झार्न सकिन्छ, अक्कल सही लगाउन सके आफ्नै बसमा विश्व पार्न सकिन्छ। साधना हो जीवन माल र चालको तारतम्य बुझ्न सके, साधना हो जीवन माल र चालको तातम्य बुझ्न सके। फौतारिन पर्दैन बस ज्ञान चक्षुले सहजै सपार्न सकिन्छ, फौतारिन पर्दैन बस ज्ञान चक्षुले सहजै सपार्न सकिन्छ। यस तस्विरमा आधारित अन्तिम मुक्तक सुनाउँछु। यो मुक्तक रहेको छ निर्विरोध देवकोटाजीको। कुनै पनि कुरालाई परिचालन गर्ने दक्षता हुनुपर्छ, व्यक्ति आफैमा अठोट र लगनशीलता हुनुपर्छ। कुनै पनि कुरालाई परिचालन गर्ने दक्षता हुनुपर्छ, व्यक्ति आफैमा अठोट र लगनशीलता हुनुपर्छ। सफल हुनका लागि प्रशस्त स्रोत साधन चाहिँदैन, सफल हुनका लागि प्रशस्त स्रोत साधन चाहिँदैन। उपलब्ध साधनलाई प्रयोग गर्ने क्षमता हुनुपर्छ, उपलब्ध साधनलाई प्रयोग गर्ने क्षमता हुनुपर्छ। यति बेला मेरो हातमा अर्को तस्विर रहेको छ, त्यो तस्विरको थोरै चर्चा गर्छु म। तस्विर अनुसार विभिन्न जात जाति सम्प्रदायका व्यक्तिहरू हात समाएर बडो रसिक भावमा उभिरहेका देखिन्छन्। यसै तस्विरमा आधारित रहेर लेखिएका केही मुक्तकहरू सुनाउँछु अब म। यो पहिलो मुक्तक छ गङ्गा आचार्य सापकोटाजीको। हृदयमै रहेछ आखिर ईश्वरको धाम, अल्लाह खुदा यसु बुद्ध रहेछन् उनै राम। हृदयमै रहेछ आखिर ईश्वरको धाम, अल्लाह खुदा यसु बुद्ध रहेछन् उनै राम। चेत खुल्दै गएपछि पो बल्ल थाहा भयो, चेत खुल्दै गएपछि पो बल्ल थाहा भयो। भिन्न बाटो कुदे पनि पुग्ने एउटै ठाम, भिन्न बाटो कुदे पनि पुग्ने एउटै ठाम। सामाजिक सद्भाव झल्काउने यो तस्विरमाथि लेखिएको अर्को मुक्तक सुनाउँछु। मुक्तक रहेको छ आइपी सापकोटाजीको। उहाँ लेख्नुहुन्छ, जात धर्म आफ्नै ठाउँमा मन मानवले छुनु पर्छ, मातृभूमि शिरमा राखी दुखीको हात समाउनु पर्छ। जात धर्म आफ्नै ठाउँमा मन मानवताले छुनु पर्छ, मातृभूमि शिरमा राखी दुखीको हात समाउनु पर्छ। धर्मको राजनीतिमा भातृत्व नबदलौं है तपाईँ हामी, धर्मको राजनीतिमा भातृत्व नबदलौं है तपाईँ हामी। नेपाल आमाका सपुत हौं, आइपर्दा एकजुट हुनु पर्छ, नेपाल आमाका सपुत हौं, आइपर्दा एकजुट हुनु पर्छ। अब अर्को मुक्तक छ टिकाराम न्यौपाने प्रतीकजीको। उहाँ लेख्नुहुन्छ, हामी भित्र बुद्ध शैव मोहम्मद जिसस मिलेको छ, सम्प्रदाय दङ्गा छैन आजसम्म, रङ्गरस मिलेको छ। हामी भित्र बुद्ध शैव मोहम्मद जिसस मिलेको छ, सम्प्रदाय दङ्गा छैन आजसम्म, रङ्गरस मिलेको छ। धर्म संस्कृतिलाई उच्च सम्मान गर्ने हामी नेपाली, धर्म संस्कृतिलाई उच्च सम्मान गर्ने हामी नेपाली। देशको शिर उच्च राख्न अदम्य साहस मिलेको छ, देशको शिर उच्च राख्न अदम्य साहस मिलेको छ। अर्को मुक्तक रहेको छ शिशिर पौडेलजीको। तिमी गुम्बा जान्छौ म मन्दिर जान्छु, उद्देश्य समान हो, उसले पूजा गर्ने परमेश्वर पनि उही भगवान हो। तिमी गुम्बा जान्छौ म मन्दिर जान्छु, उद्देश्य समान हो, उसले पूजा गर्ने परमेश्वर पनि उही भगवान हो। आस्था होइन ठाउँ फरक हो, मस्जिद धाउनेको पनि आस्था होइन ठाउँ फरक हो, मस्जिद धाउनेको पनि। अनेकतामा एकता चाहिँ हाम्रो नेपाली पहिचान हो, अनेकतामा एकता चाहिँ हाम्रो नेपाली पहिचान हो। आरपीसी संगमजी लेख्नुहुन्छ, सातै रङ्ग मिसिएर बनेको इन्द्रणी जस्तै कमाल देखिन्छ, हिन्दूको शिरमा हिमाल, बौद्धका आँखामा ताल देखिन्छ। सातै रङ मिसिएर बनेको इन्द्रणी जस्तै कमाल देखिन्छ, हिन्दूको शिरमा हिमाल, बौद्धका आँखामा ताल देखिन्छ। जाति धर्म लिङ्गबाट भेषभूषा आआफ्नै भए पनि, जाति धर्म लिङ्गबाट भेषभूषा आआफ्नै भए पनि, अन्तरात्माले नेपाली हौं ठाने नेपाल जस्तो नेपाल देखिन्छ, अन्तरात्माले नेपाली हौं ठाने नेपाल जस्तो नेपाल देखिन्छ। अर्को मुक्तक रहेको छ प्रदीप प्रखर पोखरेलजीको। सहिष्णुता भन्दा माथि कुनै धर्म शुद्ध छैन, नेपाली हौं मिली बस्छौं आपसमा युद्ध छैन। सहिष्णुता भन्दा माथि कुनै धर्म शुद्ध छैन, नेपाली हौं मिली बस्छौं आपसमा युद्ध छैन। राम रमजान मनाउन वेद पढ्दैछन् चर्चमा, राम रमजान मनाउन वेद पढ्दैछन् चर्चमा। अल्लाहको मनभित्र कसले भन्छ बुद्ध छैन, अल्लाहको मनभित्र कसले भन्छ बुद्ध छैन। म आफै मुक्तक वाचन गर्दा भावुक भएँ। अब अर्को मुक्तक रहेको छ दीप मेहरजीको। दुखीको दुख बोकोस्, गरिबको बाध्यता बोकोस्, साथमा सँगै सङ्घर्ष बोकोस् र सफलता बोकोस्। दुखीको दुख बोकोस्, गरिबको बाध्यता बोकोस्, साथमा सँगै सङ्घर्ष बोकोस् र सफलता बोकोस्। आऊ हातमा हात मिलाई यस्तो इतिहास रचौँ कि, आऊ हातमा हात मिलाई यस्तो इतिहास रचौँ कि, तिम्रो मेरो धर्मले मानवता बोकोस्, एकता बोकोस्। तिम्रो मेरो धर्मले मानवता बोकोस्, एकता बोकोस्। कति सशक्त मुक्तकहरू वाचन गरिरहँदा मन गरौँ भएको छ, आँखाभरि आँसु पनि टिल्पिलाएका छन् श्रोता। हजुर, तपाईँ कार्यक्रम बिम्ब प्रतिबिम्ब सुन्दै हुनुहुन्छ र यति बेला विजय उपहार संयुक्त मुक्तक संग्रहभित्र प्रकाशित केही फोटोमा आधारित मुक्तकहरू सुनाइरहेकी छु। त्यसो त तपाईँ यस कार्यक्रमको नियमित श्रोता हुनुहुन्छ भने केही समय अगाडि मैले अन्य तस्विरहरूलाई वर्णन गर्दै मुक्तक सुनाएकी थिएँ। बीचमा केही समय यसलाई थाती नै राखेँ, तथापि केही श्रोताले फोटोमा आधारित मुक्तकहरू सुनाउनुहुन्थ्यो, आजकल सुनाउनु भएन भनेर मलाई भन्नुभएपछि आज मैले यी मुक्तकहरूलाई क्रमशः जोड्दै अघि बढिरहेकी छु। कार्यक्रमको सुरुवातमै भनेकी थिएँ फोटोमा आधारित मुक्तकहरू सुनाउँछु र एकजना स्रष्टासँगको कुराकानी सुनाउँछु भनेर। कहिलेकाहीँ संयोगवश हाम्रो कसैसँग भेट हुन्छ, तर ती भेट यति प्रिय हुन्छन्, सदैव सम्झन लायक हुन्छ। यस्तै आजको भेट यस्तो व्यक्तिसँग भयो जो आफै साहित्य विधामा कलम चलाउनुहुन्छ। लामो समयदेखि कार्यक्रम बिम्ब प्रतिबिम्बलाई सुन्दै आउनुभएका एकजना स्रष्टा जो आफैमा दृष्टिविहीन हुनुहुन्छ, तथापि मनको चक्षुले साहित्यको उज्यालोलाई पर्गेल्दै उहाँले आफ्नो जीवन अगाडि बढाइरहनु भएको छ। उहाँ हुनुहुन्छ मुक्तककार टिआर अनुरागजी। टिआर अनुरागजीसँग सहकर्मी मनुका कुँवरजीले गर्नुभएको कुराकानी अबका लागि सुनौ है त।
1: सर्वप्रथम नमस्कार, म टिआर अनुराग, शङ्खा सभा पाथिवरा 4, हालको मकालु 3, बसाई माछा पोखरी वार्ड नम्बर 16। मेरो पढाइ चाहिँ बिएड क्लियर गरेर बसेको, हाल तयारी मेरो शिक्षक सेवा आयोगको लागि, मावि स्तर र निमावि स्तरको लागि, थाई जागिरको लागि। यो बिम्ब प्रतिबिम्ब कार्यक्रम चाहिँ मैले सानैबाट सुन्थेँ, 66-67 आफूलाई अलिक ज्ञान भएदेखि नै। त्यतिखेर रमेश पौडेल सरले चलाउनुहुन्थ्यो, राम्रो लाग्थ्यो। रमेश सरकै सुनेर, रमेश दाईकै सुनेर म चाहिँ अलिअलि यसो लेख्दा हुने रहेछ भन्ने कुरो महसुस गरेर लेख्न खोजेको। गृह मन्त्रालय काम थियो, त्यही सन्दर्भमा यसो रेडियो नेपालमा एक दुईवटा मुक्तकहरू भनिराखौ। बिम्ब प्रतिबिम्ब चाहिँ गुरु हो मेरो, वास्तवमा भन्दा हरेक कुरामा सकारात्मकसँगै नकारात्मक पनि जोडिएको हुन्छ, नकारात्मकसँगै सकारात्मक पनि जोडिएको हुन्छ। बिम्ब प्रतिबिम्बले यसलाई हाम्रो मौलिकतालाई उठाउँदै गरेको होइन, पहिलेको चर्चित र फेमस कार्यक्रम हो क्या, मलाई जहाँसम्म लाग्छ।
2: तपाईँलाई मुक्तक चाहिँ धेरै मन पर्दो रहेछ है?
1: मुक्तक मनपर्छ किनभने तपाईँको छोटो सेयर हुन्छ होइन, छोटो सेयर अर्थ ढुकेको हुन्छ त्यहाँ चाहिँ। त्यही कारणले पनि म त पहिले त कोर्न सक्दिनँ थिएँ, जान्दिनँ थिएँ यता के पनि भन्नु त। मैले एक दुईवटा गीत पनि लेखेको छु, चल्दै नचालेपछि मैले पछि विश्राम गरेँ हो।
2: मुक्तक लेख्दाखेरि चाहिँ के चाहिने रहेछ? तपाईँले बिम्ब प्रतिबिम्ब लामो समयदेखि सुन्दै आइरहनु भयो होइन, यो नयाँ पुस्तालाई पनि थाहा हुन्छ नि, मुक्तक लेख्दाखेरि चाहिँ के चाहिने रहेछ?
1: मुक्तक लेख्दाखेरि तपाईँको पहिलो कुरा अनुतरस मिल्नु पर्यो, अनुतरससँगै त्यसको अर्थ लुकेको हुनु पर्यो, भाव लुकेको हुनु पर्यो। एउटा स्थायी उठानले अर्को भाव लुकेको हुन्छ, बोकेको हुन्छ, सन्देश दिन खोजे हुन्छ। ठ्याक्कै इन्डिङमा फेरि त्यसको अन्त्य चाहिँ कस्तो हुनसक्छ भन्ने कुरो पनि यसले दर्शाउँछ मुक्तकले होइन, दुई तिन लाइनमै। गजल भने चाहिँ तपाईँको 4-5 सेर कोर्नै पर्यो, कहिले कहाँ कहिले कहीँ बटेर रहन्छ। इन्डिङमा एउटा अर्थ हुन्छ, त्यसको जुन उठान गरिएको जुन अर्थ हुन्छ नि, त्यो अर्थलाई चाहिँ ठ्याक्कै बिट मारेर गाँठो पारिदिन्छ क्या मुक्तकमा चाहिँ। त्यस्तो एउटा भनौँ न एउटा राम्रो एउटा आकर्षक र हामीले मनपर्ने र सुन्नै पर्ने बुझ्नै पर्ने मुक्तकको अंशले चाहिँ दिन्छ के भनौँ न हरबले, त्यस्तो अर्थ दिन्छ। जब कि तपाईँको बेटल खेले जस्तै तपाईँको ठ्याक्कै बेटल टु फर्काउँछ नि, त्यस्तै ठ्याक्कै फर्काइरहेको हुन्छ कि मुक्तकमा चाहिँ। यो पनि एउटा पाइन्छ होइन मुक्तकमा।
2: तपाईँलाई चाहिँ कस्तो मुक्तक मनपर्छ नि?
1: म चाहिँ कहिलेकाहीँ शृङ्गारिक पनि लेख्छु, कहिलेकाहीँ होइन कहिलेकाहीँ त धेरै जस्तो त म भावुक नै लेख्छु किनभने तपाईँको भावुक कविताले अलिकति छुन्छ। अब म आफै पनि अशक्त दृष्टिहीन भएको कारणले नै हुनसक्छ सायद होइन। र अरू कुरा भावुकतामा तपाईँको हाम्रो गाउँबेसीमा घटेको घटनाहरू, पीडा व्यथाहरू, चेलीबेटीकादेखि लिएर देश विदेशमा घटेका घटनाहरूलाई विभिन्न माध्यमद्वारा मुक्तकद्वारा चाहिँ उठान गरिएको छ कि, त्यस अर्थमा पनि मलाई मुक्तक भावुकता नै मनपर्छ।
2: हजुरको मुक्तक सुनाउन त
1: श्रृङ्गारिक नै हो हल्का। दिनमा निदाएर रातमा उदाउने तारा हो तिमी, दिनमा निदाएर रातमा उदाउने तारा हो तिमी, आँखाभित्र टिलपिल टिलपिल गर्ने रारा हो तिमी। तिमीभित्र सबै पूर्ण पूर्ण देख्छु, तिमीभित्र सबै पूर्ण पूर्ण देख्छु, केही अपूर्ण देख्दिनँ। त्यसैले त दुनियाँ सारा हो तिमी, त्यसैले त मेरो निम्ति दुनियाँ सारा हो तिमी।
2: रारा त्यसपछि दुनिया सारा भनेर देख्नु भएको छ, त्यो देखाइमा चाहिँ कसलाई देख्नुहुन्छ नि?
1: यो भनेको एउटा युवा जमानामा लेखेको हो, यहाँ चाहिँ अब एउटा प्रेमिकालाई होइन छेउमा राखेर उसको आँखामा हेर्दै, आँखामा आँखा जुदाएर हेर्दै फुर्काउँछ नि होइन, तिमी त के भन्दा को भन्दा को कम छौ, तिमी अप्सर हौ, परी हौ, तारा जस्तो छौ, चमक छौ, तिमी अरूभन्दा केही कम छैनौ, तिमी आफैलाई चाहिँ कमजोरी नठानौ, तिमी सब थोक मेरो हौ, सुन पनि हौ, हिरा मत्ती पनि हौ, सबै थोक हौ, संसारै हौ तिमी, तिमी हाँसोमा पनि हाँसोमा पनि रोदनमा पनि तिमी नै हौ, खुसीमा पनि पीर वेदनामा पनि तिमी नै हौ भन्न खोजेको एउटा गीत अफर गर्न छ, मरेको लास नराख घर, एम्बराल दाईले गाउनु भएको गीतलाई बजाइदिनु होला, यो गीतलाई टार्गेट गरेर
2: मरेको लास नराख घर
1: चित्तमा जलाइदेऊ भन्ने बलको गीत चाहिँ राखिदिनु होला। यो चाहिँ आउँदा आउँदै बनाएको, अघि सिंहदरबार छिर्दै। सुकेको दाउरा झैँ बलेको छु म, आफ्नै पीर बेथाभित्र गलेको छु म, सुकेको दाउरा झैँ बलेको छु म, आफ्नै पीर बेथाभित्र गलेको छु म, सपनाको संसारमा उठ्न नपाई ढलेको छु म, सुकेको दाउरा झैँ बलेको छु म, आफ्नै पीर बेथाभित्र गलेको छु म, सपनाको संसारमा उठ्न नपाउँदै ढलेको छु म, कसलाई के थाहा यहाँ हर पल हर छेर हर बखत जली जली मरेको छु, कसलाई के थाहा यहाँ हर बखत हर छेर हर पल जली जली मरेको छु म, जली जली मरेको छु म।

रेडियो नेपाललाई धेरै धेरै धन्यवाद यो मौका दिनुभएकोमा। यस्तो मौका फेरि फेरि पाइरहँ र यहाँहरूको माया सद्भाव सहयोग पनि पाइरहँ र साथसाथै रेडियो नेपालको तमाम श्रोताबिनहरूलाई पनि धेरै धेरै न्यानो न्यानो अभिवादन, नमस्कार।

हजुर, तपाईँ यति बेला कार्यक्रम बिम्ब प्रतिबिम्ब सुन्दै हुनुहुन्छ। भर्खरै प्रस्तुत गर्यौं मुक्तकार टीआर अनुरागजीसँग सहकर्मी मनुका कुँवरजीले गर्नुभएको कुराकानी। अब म फेरि तस्विरमा आधारित भएर प्रकाशित मुक्तकलाई नै सुनाउँछु। यति बेला छ तस्विरमा एउटा चरा, जुन चराको शरीरमा पुरै डोरीले बाँधिएको छ र ऊ झोक्राइरहेको जस्तो देखिन्छ। यसै तस्विरमा आधारित रहेर लेखिएका केही मुक्तक सुनाउँछु। पहिलो मुक्तक रहेको छ गोविन्द धामीजीको, कुरीतिहरू र कुविचारहरू सब मनमा राखेर चुनौती दिइरहन्छ बाधा अनि अडचनमा राखेर, कुरीतिहरू र कुविचारहरू सब मनमा राखेर चुनौती दिइरहन्छ बाधा अनि अडचनमा राखेर, उसलाई आकाश छुनु थियो उद्देश्यमा पुग्नु थियो, उसलाई आकाश छुनु थियो उद्देश्यमा पुग्नु थियो, गल्ती गरिरह्यो संकालु समाजले बन्धनमा राखेर, गल्ती गरिरह्यो संकालु समाजले बन्धनमा राखेर। अर्को मुक्तक रहेको छ सुरेन्द्र चौधरीजीको, देखाएर आफ्नो दम्भ अरूलाई दबाउनु अपराध हो, दुःख कष्ट पीडा दिएर कमजोर बनाउनु अपराध हो, देखाएर आफ्नो दम्भ अरूलाई दबाउनु अपराध हो, दुःख कष्ट पीडा दिएर कमजोर बनाउनु अपराध हो, यहाँ सबैको आफ्नो जीवन जिउने अधिकार छ, यहाँ सबैको आफ्नो जीवन जिउने अधिकार छ, अरूको स्वतन्त्रतामाथि बन्देज लगाउनु अपराध हो, अरूको स्वतन्त्रतामाथि बन्देज लगाउनु अपराध हो। अर्को मुक्तक रहेको छ निरीह निर्दोषलाई सजाय दिएर के प्राप्त गर्दैछौ, मात्रै सामर्थ्य दुरुपयोगको प्रभाव व्याप्त गर्दैछौ, निरीह निर्दोषलाई सजाय दिएर के प्राप्त गर्दैछौ, मात्रै सामर्थ्य दुरुपयोगको प्रभाव व्याप्त गर्दैछौ, अन्यलाई हानि पुर्याएर दर्शक बनिरहँदा बुझ, अन्यलाई हानि पुर्याएर दर्शक बनिरहँदा बुझ, स्वयंलाई हितकर मानवता पनि समाप्त गर्दैछौ, स्वयंलाई हितकर मानवता पनि समाप्त गर्दैछौ। यसै तस्विरमा आधारित रहेर नारायण निर्भयजीको अर्को मुक्तक वाचन गर्दैछु। स्वतन्त्रताको पैरवी गरिन्छ डिङ हाकिन्छ, जालसेल गरिन्छ समातिन्छ खुट्टा भाँचिन्छ, स्वतन्त्रताको पैरवी गरिन्छ डिङ हाकिन्छ, जालझेल गरिन्छ समातिन्छ खुट्टा भाँचिन्छ, नियन्त्रित स्वतन्त्रताको उदाहरण हेर्नुहोस् यहाँ,

नियन्त्रित स्वतन्त्रताको उदाहरण हेर्नुहोस् यहाँ, भन्न उड भनिन्छ तर पखेटा डोरीले बाँधिन्छ, भन्न उड भनिन्छ तर पखेटा डोरीले बाँधिन्छ। हामी कार्यक्रमको अन्तिम अन्तिममा आइपुगेका छौँ। अब म एउटा तस्विरमा आधारित केही थान मुक्तकहरू सुनाउँछु र साङ्गीतिक कोसेली छोड्छु। अब म तस्विरलाई वर्णन गर्दैछु। तस्विर गाउँले परिवेशको रहेको छ। यहाँ दुईटा अँगेना छन्। सबैभन्दा माथि एउटा चुलो छ, मझेरीमा अर्को अँगेनो छ। अँगेनो नजिकै पिँधमा कालो भएको कसौडी देखिन्छ। सँगसँगै एउटा बाख्राले आफ्नो बच्चालाई दुध चुसाइरहेको छ भने बामे सर्दै गएको त्यो बच्चाले माउले पाठापाठीलाई दुध चुसाएको बडो रोचक तरिकाले हेरिरहेको छ। यसै तस्विरमा आधारित रहेर लेखिएका केही मुक्तकहरू सुनाउँछु। पहिलो मुक्तक रहेको छ शर्मिला सापकोटाजीको। तिम्रो जस्तो मेरो भाग्य भइदिएन मुने, के गरौँ, थिइन म घाँटी सुकाई यति धेरै रुने, के गरौँ। तिम्रो जस्तो मेरो भाग्य भइदिएन मुने, के गरौँ, थिइन म घाँटी सुकाई यति धेरै रुने, के गरौँ। ममताको न्यानो आँचल खोस्यो पापी दैवले, ममताको न्यानो आँचल खोस्यो पापी दैवले, तिमीले बुबु खाँदा मलाई खाउँ खाउँ हुने, के गरौँ, तिमीले बुबु खाँदा मलाई खाउँ खाउँ हुने, के गरौँ। अब म लक्ष्मी आचार्यजीका हरफलाई साभार गर्छु। गरिबको कोखमा जन्मिए यो पापी पेट पाल्नु छ, आकाशलाई सिरक बनाई धरतीमा शरीर ढाल्नु छ। गरिबको कोखमा जन्मिए यो पापी पेट पाल्नु छ, आकाशलाई सिरक बनाई धरतीमा शरीर ढाल्नु छ। मजबुरी छु आमा मुनिले झैँ सन्तान कुर्न पाउँदिनौ, मजबुरी छ आमा मुनिले झैँ सन्तान कुर्न पाउँदिनौ, हजुरले मजदुरी गरेर हाम्रो निभेको चुल्हो बाल्नु छ, हजुरले मजदुरी गरेर हाम्रो निभेको चुल्हो बाल्नु छ। अर्को मुक्तक रहेको छ कोपिला शर्माजीको। बाल्थे चुलो पाक्थ्यो जाउलो टाठो बन्न पाए, मागेर पनि पाल्थे ज्यान अलि बाठो बन्न पाए, बाल्थे चुल्हो पाक्थ्यो जाउलो टाठो बन्न पाए, मागेर पनि पाल्थे ज्यान अलि बाठो बन्न पाए, ममता नबुझ्दै मरिनामा छोडे बाउली पनि, ममता नबुझ्दै मरिनामा छोडे बाउले पनि, मिल्थ्यो होला खुसी बरु त्यही पाठो बन्न पाए, मिल्थ्यो होला खुसी बरु त्यही पाठो बन्न पाए। अर्को मुक्तक रहेको छ सञ्जय विश्वकर्माजीको। उहाँ लेख्नुहुन्छ, टुहुरो पार्दै दैवले नै भाग्य यिनको लिएको देखे, निर्लज्ज उदाङ्गी र अभाव कथै जिएको देखे, टुहुरो पार्दै दैवले नै भाग्य यिनको लिएको देखे, निर्लज्ज उदाङ्गी र अभाव कथै जिएको देखे, पिउन त दुवैले आमाको दुध नै पिउँदैछन् यहाँ, पिउन त दुवैले आमाको दुध नै पिउँदैछन् यहाँ, पाठाले यथार्थ र बालकले कल्पनामा पिएको देखे, पाठाले यथार्थ र बालकले कल्पनामा पिएको देखे। अब मेरो हातमा रहेको छ अन्तिम मुक्तक। अन्तिम मुक्तक रहेको छ गोविन्द थापा मगरजीको। न त मेरो व्यवस्थालाई नकार्न सक्छु, न त बालक बुद्धि अवस्था सुधार्न सक्छु, न त मेरो व्यवस्थालाई नकार्न सक्छु, न त बालक बुद्धि अवस्था सुधार्न सक्छु, भाग्य त तिम्रै राम्रो छ साथी मेरो भन्दा, भाग्य त तिम्रै राम्रो छ साथी मेरो भन्दा, म त नमर्न सक्छु न त गुहार्न सक्छु, म त नमर्न सक्छु न त गुहार्न सक्छु। पार्श्वमा धुन बजिसकेको छ, हाँसो छैन आँसु मात्र, जिन्दगीको बाटो शिशिर योगीको स्वर, राजन कार्कीको रचना तथा कीर्ति न्यौपानेको संगीत रहेको यस गीत कार्यक्रमको अन्तिममा छोड्छौँ। हजुर, आज हामीले विशेषत विजय उपहार संयुक्त मुक्तक संग्रहभित्र प्रकाशित फोटोमा आधारित मुक्तकहरूलाई वाचन गर्यौँ, बीच बीचमा सुगम संगीत पनि जोड्यौँ। त्यस्तै मुक्तककार टीआर अनुरागजीसँगको कुराकानीलाई पनि प्रस्तुत गर्यौँ। आज जे जति मुक्तक वाचन गर्न सके उहाँहरू सबैलाई धेरै धेरै बधाई तथा शुभकामना भन्दै टीआर अनुरागजी तपाईँको साहित्यिक क्रियाशीलता अनवरत चलिरहोस्, तपाईँसँगको हाम्रो लामो फलाकुसारी
कुनै दिन हुने नै छ भन्ने बाचाका साथ आजका लागि प्राविधिक साथी रमा वागले विशेष सहयोग गर्नुहुने सहकर्मी मनुका कुँवर र म प्रस्तुता प्रमिला गजुरेल पनि ओझेल पर्छौ। हवस् त यहाँहरूको मिठो निद सपनीको कामना सहित नमस्कार, शुभरात्री।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: जापानिज इन्सेफ्लाइटिस रोगबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जरुरी सूचना।
3: जापानिज इन्सेफ्लाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चराचुरुङ्गी र सुँगुर बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
3: जापानिज इन्सेफ्लाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
3: उच्च ज्वरो आउने, बेहोस हुने,
2: घाँटी अरोरो कडा हुने,
3: कम्पन हुने,
2: पक्षघात हुने
3: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफ्लाइटिसबाट बच्ने उपायहरू:
3: लामखुट्टेको टोकाइबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर घोडा जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौँ।
3: घर बाहिर निस्कँदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौँ।
3: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौँ।
2: सधैँ झुल टाँगेर सुत्ने गरौँ।
3: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ, म सीमा शर्मा। प्रतिनिधि सभामा यही भदौ 10 गते प्रधानमन्त्री बालेन्द्र शाहसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम तय भएको छ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री शाहसँग प्रतिनिधि सभामा प्रश्नोत्तरको कार्यक्रम तय गरिएको जानकारी दिनुभयो। यसअघि सभामुखले प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाब दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङ गर्नुभएको थियो। बैठकमा सांसदहरूले विभिन्न समसामयिक विषय, प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति र सरकारको कार्यशैलीलाई लिएर उठाएका प्रश्नको सम्बोधन नभएको भन्दै ध्यानाकर्षण गराएपछि सभामुख अर्यालले रुलिङ गर्नुभएको हो। प्रतिनिधि सभाको आजको बैठकले खानी तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। सभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ पेश गर्नुभएको खानी तथा खनिज पदार्थ विधेयक यसअघि साउन 26 गतेको बैठकमा गणपूरक संख्या नपुगेपछि निर्णयार्थ प्रस्तुत हुन सकेको थिएन। सभामा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बालबालिकाका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो। यसअघि बैठकमा सांसदहरूले निरन्तरको वर्षाले देशको विभिन्न जिल्लाहरूमा बाढी पहिरोका कारण भएको धनजनको क्षति, राहत र उद्धार तथा खाना पकाउने एलपी ग्यासको अभाव लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सांसदहरूले अविरल वर्षासँगै देशका विभिन्न जिल्लाहरूमा बाढी पहिरोमा परि जनधनको क्षति भएको, कैयौं घरधुरी जोखिममा परेको भन्दै जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्नुभयो। राष्ट्रिय सभाको आजको बैठकमा संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 दफावार छलफलका लागि विधेयन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। यस्तै बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवा पलायन रोक्न र स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन नयाँ रोजगारी नीति तथा ऐन निर्माणको प्रक्रिया अघि बढाइएको बताउनुभयो। बैठकमा सांसदहरूको प्रश्नको जवाब दिँदै मन्त्री यादवले रोजगारमूलक सिप र उद्यमशीलताका प्रवर्धन गर्न संघ, प्रदेश र स्थानीय तीनै तहमा गुणस्तरीय सिप तालिम तथा कृत्रिम बुद्धिमत्ता एआई र डिजिटल प्रविधिसँग सम्बन्धित रोजगारीका कार्यक्रम सञ्चालनलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। यस्तै बैठकमा सांसदहरूले नागरिकहरूलाई खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो। बैठकमा बोल्दै सांसदहरूले ग्यासको उपलब्धता सहज नहुँदा आम नागरिकले शास्ति भोगिरहेको भन्दै तत्काल सहज रूपमा ग्यास प्राप्त गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहसँग गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले आज भेट गर्नुभएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उहाँहरू बीच अन्तर सरकार सहकार्य तथा समन्वयका विषयमा छलफल भएको मुख्यमन्त्री पाण्डेका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिनुभयो। मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारका तर्फबाट विभिन्न विषयमा संघ सरकारको ध्यानाकर्षण गराउनु भएको उहाँले बताउनुभयो। हस्त, राति 11 बजेको समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: हस् त आजलाई रेडियो नेपालको विविध कार्यक्रम सहितको प्रसारण यहीँ पुरा हुन्छ। यसपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। अहिलेको यो प्रसारणबाट प्रविधि संयोजनतर्फका मित्र पुष्परत्न वज्राचार्य, सहयोगी केदार भट्टसँगै म विष्णुदेवी पौडेल पनि बिदा भएँ। नमस्कार, शुभरात्रि।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: महत्वपूर्ण स्रोत हो। 2005 पीएम 10 थियो, तर 2020 आइपुग्दा हावाको गुणस्तर पीएम 2.5 देखिएको थियो। यसरी हेर्दा 2005 क्रमशः हावाको गुणस्तर सुध्रिँदै आएको देखिन्छ। 2021 विश्व स्वास्थ्य संगठन WHO वायु प्रदूषणले मानव स्वास्थ्यमा पर्ने असरलाई वैज्ञानिक प्रमाणका आधारमा पुनरावलोकन गर्दै नयाँ वायु गुणस्तर मापदण्डहरू प्रकाशित गर्यो। युरोपियन युनियन EU पनि मुख्य वायु प्रदूषणका लागि वायु गुणस्तर निर्देशिका अन्तर्गत मापदण्डहरू बनाएर लागू गरेको छ। युरोपियन ग्रीन डिलमा युरोपियन कमिसनले वायु गुणस्तर अझ सुधार गर्ने र विश्व स्वास्थ्य संगठन EU वायु गुणस्तर मापदण्डहरू नजिकाउने प्रतिबद्धता यसमा उल्लेख गरिएको छ। यस प्रतिबद्धतालाई शून्य प्रदूषण कार्य योजनामा पनि अघि सारिएको छ। सन् 2050 स्वास्थ्य र प्राकृतिक पारिस्थितिकीलाई हानि नगर्ने तहसम्म वायु, पानी र माटोको प्रदूषण घटाउने लक्ष्य प्रस्तुत गरेको छ। यसले समय अगावै मृत्यु 55% भन्दा बढी घटाउने लक्ष्य राखेको छ। जानकारी पछि अब अर्को प्रसंग। तपाईँ हाम्रो घर आँगनको फोहोर, यानकि काठमाडौँ उपत्यकाको फोहोर सिधै ल्यान्डफिल्ड साइटमा जाने गर्छ। नुवाकोटको बन्जरेमा रहेको ल्यान्डफिल्डले मानव बस्तीलाई के कस्तो असर गरेको छ त भनेर हामीले स्थानीय नवराज ढुङ्गानासँग सोधेका छौँ।
1: पहिलो त क्यान्सरै सबभन्दा बढी चाहिँ क्यान्सर प्रभावित भयो कस्टमा। यो प्रदूषण र यो बन्दले श्वासमा समस्या हो। अनि अर्को यो मान्छेको जो दिनभरि रातभरि सुन्न पनि गन्दै गन्दले गर्दाखेरि यो मान्छेको त्यो डिस ब्यालेन्स जस्तो के जस्तो झर्किने गराउने मेन्टल सम्बन्धी जस्तो यो त अब कसरी भन्ने होला। यो त खालको छ अब बिहान मान्छे अब कति बेला पनि गन्ध नआउने भन्ने साह्रै छैन होइन। जति बेला पनि गन्ध आउने अब सुत्दाखेरिदेखि उठ्दाखेरिसम्म दिउँसो काम गर्न जाने बेलादेखि अब के भयो खा घाँसपात जाँदा अथवा चाहिँ खेतीबारीको काम गर्दा बाली नाली लाउँदा पनि मान्छेहरू चाहिँ त्यो गन्ध र घामले भन्थ्यो त्यो डबल प्रेसरमा पर्ने होइन। अब यस्तो टाइपको चाहिँ दिनचर्या छ त्यहाँ। अब स्कुलका विद्यार्थीहरू स्कुल पनि नजिकै छन् त अनि स्कुल पनि प्रभावित भइरहेको छ। त्यहाँ स्कुलहरूमा पनि विद्यार्थीहरू राम्रोसँग पढ्न नपाएको छ। बन्दले मास्टरहरूले पनि पढाउनु पर्छ। यस्तो टाइपको त व्यापकै छ। अब जिल्ला कसरी व्यक्त गर्छ त्यो बच्चाहरूमा पनि छ। अब टोटल सबै सबै जनसङ्ख्यालाई त्यो अरू होल बडी चेक त त्यहाँनिर गरेकै छैन होइन। कृष्ण प्रसाद लामिछाने, कृष्ण प्रसाद घिमिरेहरू नै अलिक बढी त्यहाँ छन्। अनि नानाहरू पनि छन्, तामाङहरू पनि छन्। त्यहाँ प्रत्यक्ष अब घिमिरेहरूकै बस्तीहरू चाहिँ नजिक छ सबभन्दा धेरै। अब यो सबै बिगारेको अहिले अब यो बाल्याङ राजा भएर यहाँ त त्यहाँ सिक्सटुलबाट बन्चरी लाने बेला उसले भर्खरै जितेको थियो। अनि हामी चाहिँ ल उसले त उहाँ गरिदिन्छु मैले फुल पनि लाउन्न माला पनि लाउन्न भनेर आएर सिक्सटुल दोस्रो सिक्सटुल बनायो बन्चरी डाँडामा पनि। अब यहाँ उसलाई चाहिँ तत्काल गएर उसले 18 बुँदामा चाहिँ त्यहाँको मान्छेहरू सँग एग्रिमेन्ट गरेर फेरि उटा बुँदा पनि पुरा गरेको छैन। त्यो तत्काल बुँदा पुरा गरेर त्यो फोहोरको राम्रोसँग व्यवस्थापन गरिदियो भने अहिले यो चाहिँ त्यहाँको रोगी कम हुन्थ्यो कि। अब उनीहरूले महानगरपालिकाले त त्यहाँ रोग उत्पादन गर्ने उद्योग जस्तो चाहिँ बनाइरहेको छ। मुख्य त मानव अधिकार हनन भयो। अब त्यस पछाडि चाहिँ मान्छेका सम्पत्तिहरू मान्छेका चाहिँ निजी सम्पत्तिदेखि लिएर त्यहाँका स्वास्थ्य स्थितिदेखि लिएर मानव स्वास्थ्य वातावरण अनि त्यहाँबाट चाहिँ मानव अधिकार यी सबै कुरा हनन गरेका छ। अब राज्यले यिनै यस्ता यस्ता गर्ने मान्छेलाई चाहिँ के गर्ने कानुनमा चाहिँ त्यो गर्नु पऱ्यो। यहाँ एउटा चक्लेटको कागज फाल्यो भने ऊ 2000 जरिमाना ऊ 2000 जरिमाना भनेर हिँडेको छ। अनि त्यहाँ चाहिँ डाँडाबाट फोहोर खनाएर रोग उत्पादन गर्ने फ्याक्ट्री उद्योग बनाउने मान्छेलाई चाहिँ के दण्ड सजाय हुन्छ भनेर मैले अस्ति एउटा मानव अधिकारवादीको फोरममा पनि पढाएको थिएँ। अनि अब त्यस्तो टाइपको अन्याय छ त्यहाँ। अब हामी चाहिँ त्यो बन्द गर्ने भनेर राजन एउटा मिटिङ बसेर कानुनमा पनि चाहिँ आफ्नो पालिकाले व्यवस्थापन गर्ने भन्ने छ। त्यसमाको भएर चाहिँ अब उसलाई पनि त्यहाँ हामी जान नदिने त्यो उनले आफैले भुल्या कुरा नगर्ने मान्छे। अनि अब राज्यलाई चाहिँ के भन्ने अब राज्यले उसलाई जिम्मा दिएर चाहिँ भन्छ र ऊ पुरै गर्दैन त्यस्तो टाइपको भइरहेको।
0: राष्ट्रको सञ्चार राष्ट्रिय रेडियो रेडियो नेपालबाट अहिले हामी सुनाइरहेका छौँ कार्यक्रम जलवायु र जीवन। फोहोर मानव स्वास्थ्यसँग जोडिएको सवाल हो। यही

0: काठमाडौँ उपत्यकाको फोहोर नुवाकोटको बन्चरेले कहिलेसम्म थेग्न सक्ला त? या यसको निकासको खोजी हुन सक्ला त? यसै विषयको सेरोफेरोमा केन्द्रित रहेर आज हामी नुवाकोट जिल्ला ककनी गाउँपालिकाको समस्या कथा व्यथाका बारेमा गाउँपालिकाका अध्यक्ष सुमन तामाङसँग छलफल गर्दैछौ।
1: कार्यक्रम जलवायु र जीवनमा यहाँलाई स्वागत छ। आज हामी विशेष गरी यो जलवायु परिवर्तनसँग सम्बन्धित विभिन्न विषयहरूमा अव्यवस्थित फोहोर मैलाका कारण वनजमीमा परेको असरको बारेमा आज हामी यहाँसँग कुराकानी गर्नेछौँ। यो नुवाकोटको वनजमीमा फोहोर फाल्न कहिलेदेखि सुरु गरिएको, यसको बारेमा यहाँलाई केही जानकारी छ?
2: यो चाहिँ 2065 चाहिँ कपनी गाउँपालिका तत्कालीन ओखरपोह गाविस सिस्टोल भन्ने स्थानमा चाहिँ फोहोर मैला उपत्यकामा भएको फोहोर मैला व्यवस्थापन गर्ने भनेर 65 चाहिँ सुरु भएको चाहिँ आयोजना हो। त्यो अहिले सिस्टोल हुँदै अहिले वनचरी पुगेको फोहोर तत्कालीन अवस्था चाहिँ वनचरीमा लक्ष्य रहे तापनि अल्पकालीन व्यवस्थापन गर्ने भनेर सिस्टोलमा चाहिँ 2 वर्षको लागि त्यहाँ फोहोर व्यवस्थापन गर्ने भनेर अल्पकालीन व्यवस्थापन गरिएको, ताकि वनचरीमा संरचना निर्माण गर्ने, त्यो निर्माण हुँदै गर्दा चाहिँ सिस्टोलमा चाहिँ 2 वर्षको लागि फोहोर व्यवस्थापन गर्ने भनेर भनियो। तर फोहोर चाहिँ 65 देखि 17 वर्षसम्म भनेको 79 जेठबाट मात्रै चाहिँ बल्ल पञ्चरे फोहोर लग्यो। 17 वर्ष चाहिँ सिस्टोलमै फोहोर चाहिँ ल्यान्डफिल भनेर भनियो, चाहिँ पछि त्यो डम्पिङ साइटमा फोहोरको उच्चाङ बनाएर चाहिँ छोडिएको अवस्था छ।
1: अहिले डम्पिङ साइट भनेर चाहिँ यता वनचरेमा सारिएको छ, खासमा यो वनचरेमा डम्पिङ साइट हो अथवा व्यवस्थित ल्यान्डफिल हो अथवा के हो?
2: अब त्यो डकुमेन्ट कागजमा चाहिँ व्यवस्थित ल्यान्डफिल साइट भनेर लेखिएको छ। अहिले त्यहाँको फोहोर व्यवस्थापन हेर्ने हो भने डम्पिङ साइट छ।
1: जस्तै अब यहाँले डम्पिङ साइट छ भन्नुभयो, अनि त्यहाँ चाहिँ डम्पिङ साइट बनाउनको लागि अथवा वनचरीलाई ल्यान्डफिल बनाउनको लागि त्यहाँ चाहिँ के के शर्तमा अथवा के के कुराहरू राखेर त्यहाँका मानिसहरूसँग सरसल्लाह गरेर अथवा सल्लाह नगरिकन त्यहाँका मानिसहरूको मन्जुरी बिना नै फोहोर फाल्न सुरु गरिएको हो राज्यले, अथवा खासमा कुरो चाहिँ के हो त?
2: तत्कालीन अवस्थामा 65 चाहिँ स्थानीय तहहरू चाहिँ त्यति धेरै सक्रिय थिएन, स्थानीय तह गाविसहरू थिए चाहिँ प्रतिनिधिहरू थिएनन्, चाहिँ सचिव नै त्यसको कार्यकारी हुने, त्यसको सचिव नै सबै प्रतिनिधि हुने अवस्था चाहिँ तत्कालीन अवस्थामा, र राजनीतिक दलका केही व्यक्तिहरू चाहिँ जोडिएको देखिन्छ। तत्कालीन अवस्थामा फोहोर लाने सन्दर्भमा पनि केही स्थानीय र ओखरपह गाविसले चाहिँ समझदारी गरेको भनौँ न सम्झौता पत्रहरू हामी अहिले भेट्न सक्छौँ। तत्कालीन अवस्थामा चाहिँ फोहोर चाहिँ डम्पिङ साइट होइन, एकदम चाहिँ व्यवस्थित तरिकाले विसर्जन गर्ने हो भनेरै चाहिँ लगिएको छ। त्यो अवस्थामा चाहिँ भनौँ 65 पनि ओखरपवा चाउथे कुमरियो चाहिँ गाविसहरू चाहिँ सडकविहीन अवस्था जस्तै थियो। पछि सडक बल्ल बल्ल भर्खर सुरुवाती भएको थियो, मान्छेलाई चाहिँ विकासको अनुभूति पनि गर्न पाएको थिएन, इभन बिजुली बत्ती पनि कतिपय ठाउँमा त पुगेको थिएन। त्यो सबै कुराले पिछडिएको अथवा चाहिँ साह्रै नै विकासविहीन भयो भन्ने त्यहाँको मानिसहरूलाई चाहिँ परि नै राखेका थियो। त्यो चाहिँ विकास चाहिँ प्राप्त गर्न सकिन्छ कि भन्ने चाहिँ केही राजनीतिक व्यक्तिहरूलाई र गाविसका त्यो चाहिँ त्यो बेलामा भएका सचिवहरूलाई पनि त्यसरी परेको देखिन्छ। र एउटा मुख्य शर्त चाहिँ त्यहाँको चाहिँ विकास, पहिलो नम्बरमा विकास, विकासमा पनि तिन पिपले ओखरपौवा चाहिँ चाउथे कुमरी गल्छी वैकल्पिक मोटर बाटो भन्ने शीर्षकै राखेर यो बाटो चाहिँ यो फोहोर फाले बापतको चाहिँ स्तर उन्नति अथवा बिच बाटो बनाइदिनु पर्ने भन्ने टाइपको त्यहाँको नागरिकहरूले एउटा समझदारी बनाएर गाविसलाई र पार्टीका प्रतिनिधिहरूलाई यो शर्तमा चाहिँ हामी फर्कालन दिन सक्छौँ भनेर 62 चाहिँ त्यो खालको सहमति र सम्झौता गरेको देख्छौँ।
1: त्यतिखेर सम्झौता सहमति गर्दाखेरि कपनी बाटो को हुनुहुन्थ्यो अनि यता काठमाडौँ बाटो को हुनुहुन्थ्यो, कसको बिचमा सम्झौता भएको थियो?
2: त्यो चाहिँ त्यो कागज पत्रै खोजी नीति गर्दा अहिले पनि पाउँछौँ। तत्कालीन अवस्थामा राजनीतिक दलका केही व्यक्तिहरू देखिन्छ, जस्तो चाहिँ हाम्रो उखरपुर गाविसबाट चाहिँ श्रीराम ढुङ्गा के अरे चाउते गाविसबाट श्रीराम ढुङ्गाना, त्यसपछि यो खरबाबाट चाहिँ राममणि घिमिरे लगायतको उहाँहरू अलि अग्रस्थानमा देखिन्छन् त्यो बेलामा। यो चाहिँ पछि एउटा परमहिला व्यवस्थापन समिति अथवा के भनेर पनि गठन गरेको समितिमा श्रीराम ढुङ्गा के अरे राममणि घिमिरे चाहिँ त्यसको संयोजकै भनेर पनि केही समय व्यवस्थापन गरेको पनि हामीले चाहिँ त्यो कागज पत्र हेर्दा देख्न सक्छौँ। अहिले उहाँहरूलाई पनि त्यो कुरो चाहिँ अझै थप सोध्न सकिन्छ। त्यो हिसाबले गर्दा चाहिँ भनौँ न त्यो एउटा चाहिँ विकासको आशाले लगिएको खोप र अहिले चाहिँ विकासलाई व्यवस्था गरेर डम्पिङ साइट बनाइराखेको अवस्था अहिलेसम्म हो।
1: हजुर, त्यहाँ त्यो शर्त अनुसार नै बाटो बनिसक्यो होइन त अहिले?
2: त्यो बाटो त कहाँबाट बनिसक्यो नि? त्यो बाटो इभन अहिले चाहिँ त्यो बन्चरेमा पावर लाने बाटो आफूले दैनिक रूपमा प्रयोग गर्ने सडकधरि पनि चाहिँ सोचे जस्तो स्तर उन्नति छैन।
1: भनेपछि बन्चरेका बासिन्दाहरूले न विकास पाए न फोहोर चाहिँ फोहोरको निकास पाए, अब उनीहरू चाहिँ दोहोरो मारमा परिरहेका छन्।
2: अवश्य नै हो, यो सही चाहिँ कुरो 100% हो।
1: हजुर, यता विकास पनि छैन होइन, विकासको नाममा आफ्नो आँगन घर आँगन करेसो चाहिँ दुर्गन्धित पार्ने काम, विकाससँग साट्ने काम भयो त्यहाँका मानिसहरूलाई। अहिले चाहिँ न विकास भयो, उल्टै त्यहाँ चाहिँ फोहोर मैलाले गर्दाखेरि दुर्गन्ध फैलिरहेको अवस्था छ यहाँको कुरा अनुसार। अब चाहिँ यहाँहरूले यो विषयमा सम्बन्धित निकायमा केही कुराहरू आफ्ना कुराहरू राख्नु भएन?
2: यो धेरै पटक राख्यो, यो चाहिँ राज्यको सबैभन्दा माथिल्लो निकाय संघीय सरकारको कार्यकारी अधिकार प्राप्त चाहिँ प्रधानमन्त्री तहको बैठकसम्म पनि हामीले बस्यौँ, तर त्यसको निकास चाहिँ अहिलेसम्म निस्किरहेको छैन। जस्तो चाहिँ मन्त्रीले प्रधानमन्त्रीले मन्त्रीलाई हराउने, मन्त्रीले चाहिँ एउटा विभागलाई हराउने, विभागले चाहिँ त्यसलाई आलाकाल गर्दै समय बिताइदिने, यस्ता टाइपको चाहिँ अहिलेसम्मको छलफलहरूको निकास भइराखेका छन्। छलफलमा चाहिँ राम्रै कुराहरू लेखिने, सबै यसलाई व्यवस्थित गर्ने, फोहोरलाई चाहिँ मोहरमा बदल्ने लगायतका विभिन्न चाहिँ छलफल हुन्छ, सहमति हुन्छ, तर त्यो कार्यान्वयन पक्ष चाहिँ कहिले पनि नगर्ने अनि त्यो फोहोरलाई चाहिँ डम्पिङकै रूपमा त्यो चाहिँ अस्त व्यस्त तरिकाले पुरिराख्ने, यो चाहिँ निरन्तर भइराखेका छ। सहमति र सम्झौता भएका मुद्दाहरू चाहिँ कार्यान्वयन भइराखेका छैन।
1: हजुर, जस्तै त्यहाँका चाहिँ स्थानीयहरूमा स्वास्थ्यमा समस्या के कस्तो छ, त्यहाँको आर्थिक अवस्था कस्तो छ, यो फोहोर मैलाले निम्ताएका समस्याहरू चाहिँ के कस्ता छन् त त्यहाँनिर?
2: सबैभन्दा बढी चाहिँ निम्त्याएको समस्या भनेको त चाहिँ एउटा रोग नै उत्पादन भइराखेको छ। अब चाहिँ हाम्रो गाउँपालिकामा चाहिँ 3 वडा पर्छ त्यो चाहिँ बन्चरे सिस्टोलको चाहिँ प्रभाव क्षेत्र, त्यो 3 क्षेत्रको क्यान्सरजन्य रोगहरू, क्यान्सरमा पनि छाला पोक्सो लगायतका प्रश्वासमा लाग्ने रोग जस्तो चाहिँ अलिक बढी मात्रामा चाहिँ त्यहाँ बिमारीहरू जन्मिराखेका छ, क्यान्सरले धेरै मान्छेहरू बितिरहनु भएको छ। त्यो चाहिँ हामीले पालिकाको तथ्याङ्क सङ्कलन गरेर हेर्ने हो भने हाम्रो ककनी गाउँपालिकाको 8 वडामध्येमा 3 वडा चाहिँ प्रभावित छ र 5 चाहिँ उत्तर फर्केका भागमा पर्दछ। त्यो उत्तर फर्केको 5 वडाको बिरामीको आँकडा र त्यो 3 वडाको आँकडा करिबन इक्वेल जस्तो देखिँदाखेरि चाहिँ त्यो फोहोरको कारणले त्यहाँ चाहिँ ठुला दीर्घ रोग जन्ने चाहिँ बिमारीहरू फैलाइराखेका छ, त्यसको असर परिराखेका छ भन्ने सामान्य आँकडा गर्न हामी सक्छौँ।
1: बन्चरेका मानिसहरूलाई चाहिँ अहिले हालसालैको समस्याहरू चाहिँ के छन्, बन्चरेका मानिसहरू के भन्छन् यो विषयमा?
2: एकदम अहिले भर्खरै परेको समस्या त मैले अघि भने साह्रै नै दुर्गन्ध, जो चाहिँ 24 घन्टा त्यसको चाहिँ हावामा चाहिँ आइराख्ने दुर्गन्ध नै हो। अब मान्छेले चाहिँ मान्छे जीवित रहनलाई त अनिवार्य रूपमा चाहिँ अक्सिजन चाहिन्छ, हावा चाहिन्छ। यो अक्सिजनमा नियमित रूपमा चाहिँ त्यहाँ चाहिँ त्यसको दुर्गन्ध, त्यसको चाहिँ ब्याक्टेरियाहरू चाहिँ खाइराख्नु पर्ने विद्यमान अवस्था छ। त्यहाँका मान्छे के भन्छन् भने, बरु हामी मर्न तयार छौँ, हाम्रो सन्तति मर्न दिनु हुँदैन, यो रोग चाहिँ फोहोर व्यवस्थापन हाम्रो पनि होइन, अर्काको ठाउँको हो, त्यो चाहिँ सम्बन्धित स्थानीय तहले व्यवस्थापन गरोस्, हामीलाई कुनै पनि राहत अथवा चाहिँ विकास चाहिएन, हिजो हामीले गल्ती गऱ्यौँ त्यो चाहिँ विकासको लोभले ल्यायौँ, अहिले विकास पनि आएको छैन, हामी बाँच्न पाउने अधिकार चाहिँ हामीले गुमाइराखेका छौँ, बाँच्न पाउनु पर्यो। के हो भने फोहोरलाई, फोहोर र मान्छे चाहिँ छुट्टै छुट्टै ठाउँमा राखिदिउँ, कि हामीलाई हटाइदिउँ, कि चाहिँ फोहोर हटोस् भन्ने मुख्य चाहिँ माग त्यहाँको अहिलेको नागरिकहरूको छ।
1: हजुर, त्यहाँ सामाजिक असर पनि होला, अब आर्थिक असर पनि होला, इभन त्यहाँका मानिसहरूको स्वास्थ्य जोखिमको कुरा त रहँदै रह्यो होइन, खाद्यान्नमा पनि यसले असर पारेको होला नि?
2: अवश्य पारेको छ। जस्तो चाहिँ त्यो डम्पिङ साइट बनाएर निस्किएको लिचर चाहिँ पोल्पु खोलामा सिधै मिसिएको अवस्था छ, पोल्पु खोलाले धेरै क्षेत्रफलको सिँचाइ गरिराखेको अवस्था थियो, त्यहाँको मान्छेको चाहिँ खेतीपाती सबैमा प्रयोग गर्ने, सिँचाइको रूपमा प्रयोग गर्ने पोल्पु खोला थियो। त्यो कोल्पो खोलाको त्यो लिचर मिसिएको पानी अहिले लगाइदिएपछि त्यो जहाँ जहाँ त्यो खोलाको पानी लाग्छ त्यहाँ त्यहाँ चाहिँ बाली नाली उत्पादन हुने अवस्थामा छैन, किनभने त्यो चाहिँ धेरैभन्दा धेरै बाली हौसिने, फल नलाग्ने त्यस्तो अवस्था चाहिँ अहिले त्यहाँका बासिन्दाले भुगिराखेको अवस्था छ। उत्पादनमा त ठुलो क्षति पुर्याएकै छ, आर्थिक रूपमा त झन् बिमारी भइसकेपछि आफूले धेरथोर इन्कम गरेको पैसा पनि स्वास्थ्यमा खर्च गरिराख्नु परेको छ, सबै क्षेत्रमा चाहिँ यसको असर छ।
1: कोल्पो खोलाको पानी चाहिँ कति मानिसहरूले उपभोग गर्थे, कति गाउँहरूले उपभोग गर्थ्यो, त्यसको बारेमा केही विवरण छ?
2: ठ्याक्कै विवरण चाहिँ छैन, तर चाहिँ हाम्रो तिनवटा वडाहरू, जो चाहिँ तिनवटा वडाको एक नम्बर र दुई नम्बर तिन नम्बर मध्ये पनि एक नम्बरको भागले चाहिँ त्यो सिक्सटोलभन्दा माथि भएकोले एक नम्बरको वडाहरूको चाहिँ सिँचाइमा त्यति धेरै बाली नाली भरसक परेको थिँदैन। दुई नम्बर र तिन नम्बरको, विशेष गरेर अझ तिन नम्बरको, दुई नम्बर पनि चाहिँ उछारमै भएकोले दुई नम्बरको चाहिँ दुर्गन्ध अलि बढी फैलिने, सिँचाइमा चाहिँ त्यति धेरै असर परेर देखिँदैन। तर तिन नम्बर वडाका चाहिँ जो तल भाग छ, त्यो तल्लो भागमा जो कलाले भेट्ने त्यो कलालाई सिँचाइ रूपमा प्रयोग गर्ने क्षेत्रमा चाहिँ बाली नाली अहिले चाहिँ त्यो बोट मात्रै हौसिने, अनि त्यसपछि हौसिएपछि फल नलाग्ने, यस्तो समस्या चाहिँ धेरै किसानको छ। त्यो चाहिँ हाम्रोपट्टि नुवाकोटपट्टि मात्र नभइकन धुनिवेशी धादिङको धुनिवेशी पट्टि पनि असर गरिराखेको देख्छौँ।
1: हजुर, अब यस्ता खालका समस्याहरू नुवाकोटको कम्पनीले कहिलेसम्म बोकिराख्छ, यस्तो खालको समस्याबाट कहिलेसम्म ठेगिराख्छ भन्ने कुरामा चाहिँ यहाँहरूले केही चिन्तन अथवा मनन गर्नुभएको छ, यसको दीर्घकालीन उपाय चाहिँ के हुन सक्ला त?
2: मैले चाहिँ अब अघि नै पनि भने, सङ्घीय निकायका प्रधानमन्त्री तह सम्बन्धी छलफल गरेर त्यसको निकास ननिस्किसकेपछि अब यसको उत्पादनकर्ता, जो फोहोर उत्पादनकर्ता हो, त्यो उत्पादनकर्तासँग चाहिँ 1-to-1 वार्ता दिएर उहाँहरूलाई 68 एनमा पनि त्यो फोहोर मैला व्यवस्थापन एन 68 छ, त्यसमा टेकेर चाहिँ गम्भीर रूपमा छलफल गर्ने भन्ने सोचका साथले अहिले चाहिँ कार्यपालिकाले भर्खरै मात्रै चाहिँ निर्णय के गरेका छौँ भने, 68 ऐनले पनि स्पष्टसँग भनेको छ सकेसम्म आफ्नो कुरा आफ्नै स्थानीय तहमा व्यवस्थापन गर्ने भनेको छ, त्यो 68 ऐनले परिकल्पना गरेकै त्यही देखिन्छ, त्यो ड्राफ्ट हुँदाखेरि नै परिकल्पना त्यसो गरिसकेपछि सकेसम्म उहाँहरूले नै व्यवस्थापन गर्नुपर्ने भन्ने छ। अन्यथा चाहिँ जस्तो एक स्थान, दुई वा दुईभन्दा बढी स्थानीय तहको मैला व्यवस्थापन एउटै भएमा चाहिँ जहाँ फोहोर विसर्जन गरिन्छ उक्त क्षेत्रमा चाहिँ त्यहाँको स्थानीय तहसँग सर सल्लाह परामर्श सहमति लिखित सम्झौता दस्तुर निश्चित दस्तुर व्यवस्थापन गरेर मात्रै विसर्जन गर्न पाइने भन्ने 68 को ऐन छ। त्यो फर्मल व्यवस्थापन ऐन 68 चाहिँ सबैजनाले गम्भीरसँग अध्ययन गरोस् भनेर मैले अहिले परिपत्र उहाँहरूलाई पठाइ पनि सकेको छु। र फोहोर जसरी चाहिँ अहिले अस्तव्यस्त तरिकाले चाहिँ ठुला गाडीहरूमा धेरै भारमा ल्याउने, बिच बिचमा सडकमा झार्ने अनि त्यसपछि त्यसको दुर्गन्ध बाटो हिँडीले धरि पनि खेप्न पर्ने जस्तो प्रथालाई अन्त्य गरिनुपर्छ भनेर मैले सूचना उहाँहरूलाई पठाइदिएको छु। अब आउने चाहिँ समयमा भनेर चाहिँ त्यो समय नै तोकेर तपाईँले गाडीको ढालाभन्दा माथि फोहोर ल्याउनुभयो भने तपाईँले चाहिँ फोहोर विसर्जन गर्न नपाइने भनेर पत्रचार पनि गरिसकेको छु मैले त्यो चाहिँ उपत्यकाका फोहोर ल्याउने निकायहरूलाई। र त्यो चाहिँ म अघि भने जस्तो एउटा कुनै पनि स्थानीय तहले 62 स्थानीय तह थिएन, 74 आइसकेपछि पनि त्यति धेरै उहाँहरूले फोहोर निरन्तर ल्याइराखे एनले भने बमोजिम पनि कार्य नगरिराखेकोले गर्दा एनलाई टेकेर स्थानीय तह हुँदा स्थानीय तहसँग समझदारी गर्ने एनको चाहिँ धाराले जुन बोलेको छ त्यो चाहिँ गर्न गराउनु हुन्न भनेर मैले चाहिँ सूचना पनि जारी गरेको छु।
1: हजुर हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद, यहाँले आफ्नो समय दिनुभयो त्यसका लागि धेरै धेरै धन्यवाद।

उहाँ हुनुहुन्थ्यो नुवाकोट जिल्ला ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ। अव्यवस्थित फोहोर मैलाका कारण नुवाकोटको बन्चरेमा परेको असरका बारेमा हामीसँग छलफल गर्दै यी र यस्तै सन्दर्भ सामग्री सँगसँगै आजलाई कार्यक्रम जलवायु र जीवनको निर्धारित समय सकिने लाग्यो। कार्यक्रम सुनेर तपाईँको मनमा केही जिज्ञासा उठेका छन् भने हाम्रो ठेगाना www.radionepalprogram@gmail.com लेखी पठाउनुहोला। अर्को साता यही समयमा फेरि कार्यक्रमको साथमा उपस्थित हुने नै छौँ भन्दै आजको कार्यक्रमबाट म पार्वती खड्का बिदा हुन्छु। नमस्कार।

0: गजल गंगा।
1: म उनैको आसपासमा हिँडिरहेछु, म उनैको आसपासमा हिँडिरहेछु, के हुन्छ खै सन्त्रासमा हिँडिरहेछु, म उनैको आसपासमा हिँडिरहेछु, के हुन्छ खै सन्त्रासमा हिँडिरहेछु, यहाँ जिन्दगीभित्र जिन्दगी खोज्न, यहाँ जिन्दगीभित्र जिन्दगी खोज्न, आफ्नो बेग्लै प्रयासमा हिँडिरहेछु, के हुन्छ खै सन्त्रासमा हिँडिरहेछु, दुःख पीडा धेरै भोगेँ जिन्दगीमा मैले, दुःख पीडा धेरै भोगेँ जिन्दगीमा मैले, अब खुसीहरूको तलासमा हिँडिरहेछु, के हुन्छ खै सन्त्रासमा हिँडिरहेछु, म उनैको आसपासमा हिँडिरहेछु, बिरानो यो सहरमा मनै चङ्गा बनाई, बिरानो यो सहरमा मनै चङ्गा बनाई, यस्तो लाग्छ बतासमा हिँडिरहेछु, के हुन्छ खै सन्त्रासमा हिँडिरहेछु, म उनैको आसपासमा हिँडिरहेछु, धन्न धन्न गजल लेखेरै भए पनि, धन्न धन्न गजल लेखेरै भए पनि, कसैको गाली र च्याबासमा हिँडिरहेछु, के हुन्छ खै सन्त्रासमा हिँडिरहेछु, म उनैको आस

सरोवरको यो गजलसँगै आज फेरि हामीले गजल गङ्गाको अर्को एउटा नयाँ श्रृङ्खला सञ्चालनका लागि उपस्थित भएका छौँ। आजको श्रृङ्खलाको सङ्घारमा उभिन्छौँ प्रविधि संयोजनतर्फ लक्ष्मण विष्ट अनि राम अविरल। तपाईँ सबै सबैलाई हार्दिक स्वागत गर्नका लागि

यसरी आराम गर्ने यो समयमा गजल गङ्गा आरम्भ भएको छ। आजको गजल गङ्गामा हामी गजल गङ्गाको मेल आइडी gazalganga@gmail.com प्राप्त भएका गजलहरू वाचन गर्नेछौँ। अबको 45-50 मिनट हामी तपाईँसँग रहनेछौँ, तपाईँसँगै सहयात्रा गर्नेछौँ। अलिकति सुख बाँडौँला, अलिकति दुःख बाँडौँला। सुख दुःख जिन्दगीका सहयात्री, कहिले हाँसु कहिले आँसु हामीले बारम्बार भन्दै आइरहेका छौँ। सुखमा मातिनु पनि हुँदैन, दुःखमा आत्तिनु पनि हुँदैन। गजल गङ्गालाई एउटा सुमधुर गजल सङ्गीतबाट हामी आरम्भ गर्छौँ, जसमा स्वर रहेको छ मनोज राजको, रचना हो उमेश लम्सालको र सङ्गीत हो सङ्गीतकार अभिदको। मन दिए मुटु दिए जिन्दगानी, धुजा धुजा तिमीबाटै सिंह जिन्दगानी। आजको गजल गङ्गाको आरम्भमा सुमधुर गजल सङ्गीत मनोज राजको सुर, उमेश लम्सालको गजल रचना अनि अभिदको सङ्गीतमा तपाईँका लागि।

जिन्दगानी धुजा धुजा तिमीबाट यी सिंह जिन्दगानी चोट दिने पनि हुई र मलम लगाउने पनि हुई यहाँभित्र पनि माया भेटाइन्छ मायाभित्र धोका पनि भेटाइन्छ तपाईँले गजलका शिरहरूबाट आफ्नो हिसाबले पक्कै पनि मूल्याङ्कन गरिसक्नु भएको छ गजलले के भन्न खोजिराखेको छ भन्ने कुरा आफ्नोपनको महसुस गर्नुभयो भनेदेखि गजलकार उमेश लम्साल गायक मनोज राज अनि सङ्गीतकार अभिद आफ्नो ठाउँबाट आफू सफल भएको सम्झनुहुनेछ अब गजल वाचनतिर लाग्न चाहन्छौँ हामी गजल गङ्गाको मेल आइडी gazalganga@gmail.com हामीलाई थुप्रै गजल मेल प्राप्त भएका छन् म यी मेलहरूलाई उठाउन चाहन्छु बडवाल कपिल सिजापतिले असाम कालिकेस्तान उहाँको स्थायी घर अध्ययनको सिलसिलामा काठमाडौँमा हुनुहुन्छ बडवाल कपिल सिजापति म सुरु गर्छु कपिल सिजापतिको यो गजललाई अलिकति माया गरी भन्दा पनि अलिकति माया गरी भन्दा पनि रिसाएर हिँड्यौ सही भन्दा पनि अलिकति माया गरी भन्दा पनि रिसाएर हिँड्यौ सही भन्दा पनि चाँदनीमा जाउँला बिहे भएपछि चाँदनीमा जाउँला बिहे भएपछि उड्न सिक तिमी चरी भन्दा पनि रिसाएर हिँड्यौ सरी भन्दा पनि सम्झनामा आज सय चोटी सम्झे सम्झनामा आज सय चोटी सम्झे अनि बग्यो आँसु झरी भन्दा पनि रिसाएर हिँड्यौ सरी भन्दा पनि कपिल पनि त्यसै किन लोभिन्थे र कपिल पनि त्यसै किन लोभिन्थे र कम्ती छैनौ तिमी परी भन्दा पनि रिसाएर हिँड्यौ सरी भन्दा पनि अलिकति माया गरी भन्दा शङ्करदेव क्याम्पस काठमाडौँबाट बडवाल कपिल सिजापतिले मेल गर्नुभएको गजल थियो यो गजलका लागि बडवाल कपिल सिजापतिलाई धेरै धेरै धन्यवाद दिन्छौँ गजल गङ्गाको तर्फबाट अब अर्को गजल सन्लेरी साथ डाँडा गाउँ दैलेख उहाँको स्थायी घर हो हाल पुना महाराष्ट्र भारतमा हुनुहुन्छ कर्म गर्ने सिलसिलासँगै चक्रबाबु चन्द म चक्रबाबु चन्दको गजल यहाँनिर उठाउँछु यहाँ जिउनु पर्ने परानी रहेछ जिन्दगानी यहाँ जिउनु पर्ने परानी रहेछ जिन्दगानी मरेर जल्नु पर्ने खरानी रहेछ जिन्दगानी यहाँ जिउनु पर्ने परानी रहेछ जिन्दगानी मरेर जल्नु पर्ने खरानी रहेछ जिन्दगानी बाँचुन् जेल तेरो मेरो अभावमा जिउनु पर्ने बाँचुन् जेल तेरो मेरो अभावमा जिउनु पर्ने आर्यघाट जाने चिहानी रहेछ जिन्दगानी मरेर जल्नु पर्ने खरानी रहेछ जिन्दगानी यहाँ रेटिन्छन् मेटिन्छन् मनका चाहना यहाँ रेटिन्छन् मेटिन्छन् मनका चाहना नमेटिने अधुरो कहानी रहेछ जिन्दगानी मरेर जल्नु पर्ने खरानी रहेछ जिन्दगानी भनिदिन्छन् तिमी बिना बाँच्न सक्दिन पल पल साथमा उसैको सिरानी रहेछ जिन्दगानी मरेर जल्नु पर्ने खरानी रहेछ जिन्दगानी कहिले वारी त कहिले पारी ठक्कर खाँदै कहिले वारी त कहिले पारी ठक्कर खाँदै निरन्तर बग्नु पर्ने पानी रहेछ जिन्दगानी मरेर जल्नु पर्ने खरानी रहेछ जिन्दगानी यहाँ जिउनु पर्ने परानी रहेछ चक्रबाबु चन्दको यो गजल गजलका लागि गजल गङ्गाको तर्फबाट चक्रबाबु चन्दलाई पनि धेरै धेरै धन्यवाद दिन्छौँ अब अर्को गजल छ हाल मरुभूमि मात्र लेख्नु भएको छ पाल्पा दर्पुक एक उहाँको स्थायी घर हो मरुभूमिमा हुनुहुन्छ यति बेला सागर भण्डारी विभोर म सागर भण्डारी विभोरको गजल यहाँनिर वाचन गर्छु उज्यालोमै व्यापार उठ्यो बस्तीबाट उज्यालोमै व्यापार उठ्यो बस्तीबाट खुसीको त्यो संसार लुट्यो बस्तीबाट उज्यालोमै व्यापार उठ्यो बस्तीबाट खुसीको त्यो संसार लुट्यो बस्तीबाट कहीँ छैन खान भोकैले मरेछन् कहीँ छैन खान भोकैले मरेछन् गरिबीको पीडा दुख्यो बस्तीबाट उज्यालोमै व्यापार उठ्यो बस्तीबाट त्यो बाढी पहिरो सुनामी बनेछ त्यो बाढी पहिरो सुनामी बनेछ सबैका परिवार लुट्यो बस्तीबाट उज्यालोमै व्यापार उठ्यो बस्तीबाट गरिबकै पसिनाले महल बनायो गरिबकै पसिनाले महल बनायो झुपडी जलाई कुट्यो बस्तीबाट उज्यालोमै व्यापार उठ्यो बस्तीबाट हरे दैव तेरो नियति यो कस्तो हरे दैव तेरो नियति यो कस्तो
सपना गरिबका टुट्यो बस्तीबाट, उज्यालोमै व्यापार उठ्यो बस्तीबाट, खुसीको त्यो संसार लुट्यो बस्तीबाट। सम्हाल्नु छ जीवन दुखेको मुटुले, सम्हाल्नु छ जीवन दुखेको मुटुले, चुनौतीमा विभोर जुट्यो बस्तीबाट, खुसीको त्यो संसार लुट्यो बस्तीबाट, उज्यालोमै व्यापार उठ्यो बस्तीबाट। मरुभूमिबाट सागर भण्डारी विभोरले पठाउनु भएको मेल गर्नुभएको गजल यहाँनिर हामीले वाचन गरिसकेका छौँ। सागर भण्डारी विभोरलाई पनि धेरै धेरै धन्यवाद दिन्छौँ गजल गङ्गाको तर्फबाट। सुनसान सुनसान अनि एकान्त बन्दै छ रात, यो सुनसान रातमा तपाईँ तपाईँसँगै गजल गङ्गा, गजल गङ्गा तपाईँ हामी सँगसँगै एउटा यात्रामा छौँ। केही समयपछि हामी तपाईँबाट छुट्टिनेछौँ, तपाईँ हामीबाट छुट्टिनुहुनेछ। आफ्नै व्यक्तिगत जीवनका पाटा र बाटामा तपाईँ दौडिनुहुनेछ। आफ्नै पीर व्यथाहरू छन्, आफ्नै सुखहरू छन्, आफ्नै दुःखहरू छन्। तपाईँलाई लाग्छ कहिलेकाहीँ म मात्रै सुखी छु या म मात्रै दुःखी छु। मलाई पनि त्यस्तो लाग्छ, हामीलाई पनि त्यस्तो लाग्छ। तर दुःख पनि जीवन जिउनका लागि, केही गर्नका लागि कहिलेकाहीँ सही साबित भइदिन्छ। सुखले मान्छेलाई फेरि दुःखी बनाउनका लागि पनि कहीँ न कहीँ भूमिका खेलिरहेको हुन्छ। त्यो महसुस पक्कै पनि तपाईँले गर्नुभएको छ होला। गजल गङ्गा रेडियो नेपालको राष्ट्रिय प्रसारण, हाम्रो एफएम रिले स्टेसनहरू 98, 100 र 103 MHz सुनिरहनु भएको छ होला भन्ने हाम्रो विश्वास। अहिलेका लागि अर्को एउटा सुमधुर गजल सङ्गीत तपाईँका लागि हामी सुनाउँछौँ बिमला राईको सुरमा। गजल रचना बुद्धिमुक्तानको हो र सङ्गीत हो सङ्गीतकार बालन्द राईको। पियारा नहुँदा ढलिन रात यु, सिद्धिदै प्रहर चलिन रात यु। सुमधुर गजल सङ्गीत आजको गजल गङ्गाको दोस्रो साङ्गीतिक लहरमा हामी सुनाउँछौँ मात्र।

0: हजुर, पियारा नहुँदा ढलिन रात यो, सिद्धिँदै पहर चलिन रात यो, जब साँझ पर्छ आफ्नो मान्छेको याद आउनु स्वाभाविक हो। खानपिन सकिन्छ, बिस्तारमा पुगिन्छ, अझ आफ्नो मान्छेको याद बढ्दै जानु पनि स्वाभाविक हो। प्यारा नहुँदा ढलिन रात यो, सिद्धिँदै पहर चलिन रात यो, आफ्नो मान्छे आफूसँग नहुँदा कति गाह्रो हुन्छ रात बिताउनु। जसले भोगेको छ यी कुराहरू उसैलाई मात्र थाहा हुन्छ। विमला राईको सुर, बुद्धि मोक्तानको रचना अनि बालेन्द्र राईको सङ्गीत, गजल गङ्गाको यो साङ्गीतिक लहरमा हामीले प्रस्तुत गरिसकेका छौँ। साँच्चैकै तपाईँले साङ्गीतिक मनोरञ्जन प्राप्त गर्नुभयो होला भन्ने हाम्रो विश्वास हो। अब फेरि म एकपटक गजल गङ्गाको यो लहरमा गजलहरू उठाउन चाहन्छु। मिलन शाह शङ्करले लेख्नुभएको गजलहरूको सङ्ग्रह शब्दमोहनी, शब्दमोहनीबाट म मिलन शाह शङ्करको एउटा गजल वाचन गर्ने अनुमति चाहन्छु। सुरु गर्छु मिलन शाह शङ्करको यो गजल। मेरो लागि सुभाषिलो फुल थियो एउटै, मेरो लागि सुभाषिलो फुल थियो एउटै, लोभिएर नजिक जानु भुल थियो एउटै। मेरो लागि सुभाषिलो फुल थियो एउटै, लोभिएर नजिक जानु भुल थियो एउटै। म त हजुर जिन्दगीको नदी तर्नुपर्ने, म त हजुर जिन्दगीको नदी तर्नुपर्ने, भत्किएको पुरानो पुल थियो एउटै, मेरो लागि सुभाषिलो फुल थियो एउटै। गाउँ बेसीमा धारा धेरै जता पनि पानी, गाउँ बेसीमा धारा धेरै जता पनि पानी, छरिएर रहे पनि मूल थियो एउटै, मेरो लागि सुभाषिलो फुल थियो एउटै। रमाइलो पल्लो गाउँको रौनक नै भिन्दै, रमाइलो पल्लो गाउँको रौनक नै भिन्दै, रङ्गी सङ्गी ठाउँमा रातो तुल थियो एउटै, मेरो लागि सुभाषिलो फुल थियो एउटै। सयौँ थरी पहिरनमा सजिएका धेरै, सयौँ थरी पहिरनमा सजिएका धेरै, बाजा गाजा बजाइ हिँड्ने भुल थियो एउटै, मेरो लागि सुभाषिलो फुल थियो एउटै, लोभिएर नजिक जानु भुल थियो। मिलन शाह शङ्करले लेख्नुभएका गजलहरूको सङ्ग्रह शब्दमोहनीबाट साभार गरिएको एउटा गजल यहाँनिर प्रस्तुत गऱ्यौँ। अब सिन्धुपाल्चोक छ पिस्कर स्थायी घर र कामको सिलसिलामा काठमाडौँ आउनुभएका सुरेश कुमार थामी रेडियो नेपालसम्म आउनुभयो र आफ्नो एउटा गजल रेकर्ड गराउनु भएको छ। अब हामी यति बेला सुरेश कुमार थामीको गजल उहाँकै आवाजमा सुन्छौँ।
1: आग्रह छ सत्य कुरा सुनिदेऊ मान्छेहरू, आग्रह छ सत्य कुरा सुनिदेऊ मान्छेहरू, जुटेर सुन्दर माला उनिदेऊ मान्छेहरू। टुटफुट खण्डित भए, टुटफुट खण्डित भए, बैरीहरू रमाउँछन् एक भई बरु नदी थुनिदेऊ मान्छेहरू, जुटेर सुन्दर माला उनिदेऊ मान्छेहरू। कथा होइन यथार्थ हो, कथा होइन यथार्थ हो, नेपालीको बहादुरी लड्नु परे खुकुरी नै चुनिदेऊ मान्छेहरू। आग्रह छ सत्य कुरा सुनिदेऊ मान्छेहरू, मेरै निम्ति बनेको हो, मेरै निम्ति बनेको हो, भन्ने होस् संविधान, पक्षपाती नहुने नीति बुनिदेऊ मान्छेहरू। आग्रह छ सत्य कुरा सुनिदेऊ मान्छेहरू, जुटेर सुन्दर माला उनिदेऊ मान्छेहरू।
0: सुरेश कुमार थामीले रेडियो नेपालको स्टुडियोमा आएर रेकर्ड गराउनु भएको यो गजल उहाँको आफ्नै आवाजमा हामीले प्रस्तुत गरिसकेका छौँ। धन्यवाद दिन्छौँ सुरेश कुमार थामीलाई। अब गणेश डागी गगनले लेख्नुभएका गजलहरूको सङ्ग्रह तिमी र म हामीलाई प्राप्त भएको छ। तिमी र म भित्रबाट एउटा गजल यहाँनिर वाचन गर्ने अनुमति चाहन्छु गणेश डाङ्गी गगनको। दिनैभरि चौतारोमा तिम्रै बाटो पर्खी आए, दिनैभरि चौतारोमा तिम्रै बाटो पर्खी आए, आइनौ तिमी मलाई भेट्न एक्लै घरमा फर्की आए। दिनैभरि चौतारोमा तिम्रै बाटो पर्खी आए, आइनौ तिमी मलाई भेट्न एक्लै घरमा फर्की आए। बाटो हिँड्दा देख्नेहरू सुन्ने खोज्ने गर्थे मलाई, बाटो हिँड्दा देख्नेहरू सुन्ने खोज्ने गर्थे मलाई, मामा माइजू दाजु भाउजू सबैसँग झर्की आए, आइनौ तिमी मलाई भेट्न एक्लै घर फर्की आए। उकालो र ओह्रालोमा हिँड्दै गई तिमलाई भेट्न, उकालो र ओह्रालोमा हिँड्दै गई तिमलाई भेट्न, वर्षा मासको चिप्लो बाटो अँधेरीमा लड्की आए, आइनौ तिमी मलाई भेट्न एक्लै घर फर्की आए। त्यो पापिनी मसोझोको किन जोडी मिल्थ्यो होला, त्यो पापिनी मसोझोको किन जोडी मिल्थ्यो होला, आफैसँग कुरा गर्दै आँसु चुहाई धर्की आएँ। आइनौ तिमी मलाई भेट्न, एक्लै घर फर्किआएँ। दिनैभरि चौतारोमा तिम्रै बाटो पर्खिएँ। गगन डाँगी गगनले लेख्नुभएका गजलहरूको सङ्ग्रह तिमी र मबाट साभार गरिएको यो गजल यहाँनिर प्रस्तुत गर्यौँ। गणेश डाँगी गगनजीलाई पनि धेरै धेरै धन्यवाद दिन्छु पुस्तक उपलब्ध गराइदिनु भएकोमा। कार्यक्रम गजल गङ्गा, गजल गङ्गा सँगै प्रविधि संयोजनतर्फ लक्ष्मण विष्ट अनि राम अफिरल तपाईँसँगको सहयात्रामा छौँ। मनमा थुप्रै कुराहरू तछाड मछाड गरिरहेका छन्। भोलि बिहान उठेर आफ्नो कर्ममा जानु सधैँ छ। खाना खाइसक्नु भएको छ पक्कै पनि, पढ्ने साथीहरू पढिराख्नु भएको छ होला, अनि कामको व्यस्ततामा रहनुभएका तपाईँहरू अलिकति समय निकालेर गजल गङ्गाको यो यात्रामा हुनुहुन्छ। यहीँनिर तपाईँलाई आभार व्यक्त गर्छौँ। दिनभरिको थकान एकातिर, भोलि बिहानै उठेर अर्को कर्म गर्नु छ त्यो अर्कोतिर राखेर गजल गङ्गा सुनिदिनु भएको छ, हामी यहीँनिर खुसी छौँ। अब अहिलेका लागि अर्को सुमधुर गजल सङ्गीत हामी तपाईँका लागि सुनाउँछौँ, जसमा स्वर रहेको छ सत्यराज आचार्यको। गजल रचना हो आनन्द श्रेष्ठको र सङ्गीत हो केशव पौडेलको। तिम्रो दिलको आँगनीमा पास माग्न आए, अलिकति तिमीले फेर्ने साहस माग्न आए। सत्यराज आज

हजुर, तिम्रो दिलको आँगनीमा बास माग्न आए, अलिकति तिमीले फेर्ने सास माग्न आए। सायद मायामा लेनदेन पनि हुँदो रहेछ, कति माया माग्ने कति माया दिने भन्ने कुरा पनि हुँदो रहेछ। हामीलाई त्यस्तो लाग्यो, तपाईँले आफ्नो हिसाबमा बुझिसक्नु भएको छ पक्कै पनि। सत्यराज आचार्यको सुर, आनन्द श्रेष्ठको रचना र केशव पौडेलको सङ्गीत हामीले यहाँनिर प्रस्तुत गरिसकेका छौँ। हामी धेरै भूमिकातर्फ लाग्न चाहेनौँ, अब सिधै

ईश्वरबाट प्राप्त भएका केही गजलहरू हामी तपाईँका लागि सुनाउँछौँ। अर्जुन भट्टराईजीले दक्षिण कोरियाबाट यो गजल मेल गर्नु भएको छ। झापा भद्रपुर उहाँको नेपालको ठेगाना हो। कर्म गर्ने सिलसिलासँगै अलिकति सपना बोकेर, अलिकति रहर बोकेर, अलिकति बाध्यता र अलिकति व्यवस्था बोकेर कोरिया पुग्नुभएका अर्जुन भट्टराई हामीलाई गजल मेल गर्नु भएको छ। म अर्जुन भट्टराईको गजल बाँच्छु। आँखा रसाई लाल पूर्जा बुझाउनु अगाडि, आँखा रसाई लाल पूर्जा बुझाउनु अगाडि, तमसुकमा सही छाप लगाउनु अगाडि, आँखा रसाई लाल पूर्जा बुझाउनु अगाडि, तमसुकमा सही छाप लगाउनु अगाडि, आफ्नी आमालाई सम्झनु अवश्य एकचोटि, आफ्नी आमालाई सम्झनु अवश्य एकचोटि, त्यो गर्भलाई पतन गराउनु अगाडि, आँखा रसाई लाल पूर्जा बुझाउनु अगाडि, आँसु रित्याउनु छ मलाई रुनु छ अझै, आँसु रित्याउनु छ मलाई रुनु छ अझै, उनको तस्विर र पत्र जलाउनु अगाडि, आँखा रसाई लाल पूर्जा बुझाउनु अगाडि, तमसुकमा सही छाप लगाउनु अगाडि, एकचोटि मात्र एकचोटि भेट्ने चाह छ, एकचोटि मात्र एकचोटि भेट्ने चाह छ, प्रियाको सिउँदो कसैले रङ्गाउनु अगाडि, आँखा रसाई लाल पूर्जा बुझाउनु अगाडि, तमसुकमा सही छाप लगाउनु अगाडि, बा एकपटक उनको इच्छानी बुझे हुने, बा एकपटक उनको इच्छानी बुझे हुने, बहिनीलाई अन्माएर पठाउनु अगाडि, आँखा रसाई लाल पूर्जा बुझाउनु अगाडि, तमसुकमा सही छाप लगाउनु अगाडि, प्रेमिकाले बिहे गर्न यस्तो शर्त राखेकी छ, प्रेमिकाले बिहे गर्न यस्तो शर्त राखेकी छ, लेखिदिनु रे घरबारी भित्र्याउनु अगाडि, आँखा रसाई लाल पूर्जा बुझाउनु अगाडि, तमसुकमा सही छाप। अर्जुन भट्टराईले दक्षिण कोरियाबाट मेल गर्नुभएको गजल थियो यो। अब अर्को गजल छ, जीवन उदासजीले दक्षिण कोरियाबाटै पठाउनु भएको छ। बागलुङ मात्र लेखिएको छ उहाँको नेपालको ठेगाना। म जीवन उदासको गजल यहाँनिर पठाउँछु। यो आजको अन्तिम गजल हो। कोही खुसी हुन्छन् बेला बेलामा, कोही खुसी हुन्छन् बेला बेलामा, दुःख आइरह्यो मन बेला बेलामा, कोही खुसी हुन्छन् बेला बेलामा, दुःख आइरह्यो मन बेला बेलामा, जति भुल्न खोज्छु मनै देखि उसलाई, जति भुल्न खोज्छु मनै देखि उसलाई, आउँछ याद झन्झन बेला बेलामा, कोही खुसी हुन्छन् बेला बेलामा, हुन्थ्यो होला निको घाउ भएको भए, हुन्थ्यो होला निको घाउ भएको भए, सस बिच्छ बसन बेला बेलामा, कोही खुसी हुन्छन् बेला बेलामा, याद मात्र आए त ठिकै हुन्थ्यो बरु, याद मात्र आए त ठिकै हुन्थ्यो बरु, चल्नै छोड्छ धड्कन बेला बेलामा, कोही खुसी हुन्छन् बेला बेलामा, दुःख आइरह्यो मन बेला बेलामा, आमाको दुःख ती अझै उस्तै हुँदा, आमाको दुःख ती अझै उस्तै हुँदा, व्यर्थै लाग्छ जीवन बेला बेलामा, कोही खुसी हुन्छन् बेला बेलामा, दुःख आइरह्यो मन बेला बेलामा। दक्षिण कोरियाबाट नै मेल गर्नु भएको जीवन उदासको गजल थियो यो। अब आजलाई कार्यक्रम गजल गङ्गाबाट हामीले बिदा माग्नुपर्छ। गजल गङ्गाका लागि छुट्याएको निर्धारित समय सक्ने लागेको छ। यहाँसम्म सँगै यात्रा गरेर साथ दिनुभयो, तपाईँप्रति विशेष आभार व्यक्त गर्छौँ। हामीलाई गजलहरू मेल गर्नुभयो त्यसको लागि पनि आभार व्यक्त गर्छौँ। यहीँनिर फेरि एकपटक आग्रह गर्छौँ, यदि तपाईँ गजलहरू सृजना गरिराख्नु भएको छ, गजल लेखनमा कलम चलाइराख्नु भएको छ, पुस्तक निकाल्नु भएको छ, कार्यक्रम गजल गङ्गा मार्फत श्रोतासम्म पुर्याउन चाहनुहुन्छ भने मेल गर्न सक्नुहुनेछ gazalganga@gmail.com। अनि काठमाडौँ आउनु भएको छ, गजलहरू लिएर आउनुहोला रेडियो नेपालको स्टुडियोसम्म, अनि तपाईँको गजलहरू हामी तपाईँकै आवाजमा रेकर्ड गर्नेछौँ। यो हाम्रो पक्का पक्की बाजा हो। अब आजलाई गजल गङ्गाबाट साँच्चैकै छुट्टिनुपर्छ। रात सुनसान सुनसान सुनसान बन्दैछ। यो सुनसान रातमा उजेली छ भने जिस्काउन सक्छ जुनैले, अधेरी छ भने तर्साउन सक्छ अधेरीले। आफ्नो ख्याल गर्नुहोला, आफन्तको ख्याल गर्नुहोला। औषधि खानुपर्ने छ भने खाएर सुत्नुहोला, खुवाउनु पर्ने छ भने खुवाएर सुत्नुहोला। चुलोमा ग्यास स्टोभहरू राम्रोसँग हेरेर, कहीँ कतै आगोको झिलिङ्गो फिलिङ्गो छ भने निभाएर सुत्नुहोला, भने बिहान पश्चात आफ्नो सक्छ। र थुप्रै कुराहरू हुनसक्छन् जुन कुरा बिर्सिराख्नु भएको छ, एकपटक सोच्नुहोस् र सम्झिएर पुरा गरेर सुत्नको लागि आग्रह गर्छौँ। यो आग्रहसँगै अब आजलाई गजल गङ्गाबाट हामी बिदा हुनुपर्छ। भोलि बिहान उठेर कर्म गर्नु छँदैछ र पनि सुन्दर सपनाको कामना गर्छौँ, सपनामा रमाउनुको मजा बुक्दैछ। र
अब बाँकी रहेको समयका लागि अन्जु पन्तको स्वर सुनाउँछौ, भुवन शर्मा कणेलको गजल रचना र विशाल ढकालको संगीत हो जिन्दगीका सारा खुसी दुखाइ गयो अर्कैसित मनको गाँठो फुकाइ गयो। यही गजल संगीत तपाईँका लागि छाडेर आजको गजल गङ्गाबाट प्रविधि संयोजनतर्फ लक्ष्मण विष्ट अनि राम अविरल बिदा हुन्छौ। शुभरात्री।

देशी आवाज राष्ट्रीय रेडियो राष्ट्रको संचार।

नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको

रेडियो राष्ट्र को संचार।

जय नेपाल। यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepalonline.com www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल भदौ महिनाको 2 गते मङ्गलबार, श्रावण शुक्ल पक्ष षष्ठी तिथि, तदनुसार अगस्त 18 तारिक सन् 2026, नेपाल सम्बत 1146, गुल्लाथ्व षष्ठी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी उत्तम पाण्डे, राजु थापा, सहकर्मी प्रमिला गजुरेल अनि म रमा ढुङ्गानाको सदाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमा नै यहाँले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार। नेपालीमा समाचार पछि विभिन्न पत्र पत्रिकाको सङ्गालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 36 समय हो कार्यक्रम अन्तर सम्वादको। 7 बजे समाचार, समाचारपछि हाम्रो सभ्यता कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:40 8 बजेको समयमा केही स्वदेश गानहरू सुनाउँछौ। 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीमा समाचारपछि शैक्षिक बहस कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:40 सुन्नुहुनेछ शास्त्रीय सङ्गीत। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचारपछि सदाझैँ सुन्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 सुनाउँछौ कार्यक्रम प्रेमको सन्देश। 9:40 10 बजेको समयमा केही नेपाली चलचित्रका गीतहरू सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउँछौ। 10 बजे समाचार, समाचारपछि म्युजिक मन्त्र कार्यक्रम सुन्न सक्नुहुनेछ। 11 बजे समाचार, 11 बजेको समाचारपछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम, जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद् गीता अध्याय 17 श्रद्धा त्रय विभाग योग श्लोक 16 भगवान श्री कृष्ण भन्नुहुन्छ, मनः प्रसादः सौम्यत्वम् मौनम् आत्मविनिग्रह भाव संशुद्धिर् इत्येतत् तपो मानस मुच्यते। मनको प्रसन्नता, शान्त भाव यानी सौम्य भाव, मौनमा भगवत चिन्तन गर्ने स्वभाव, मनको निग्रह र अन्तकरणका भावहरूको सुन्दरता एवं पवित्रतालाई मन सम्बन्धी तप वा मानस तप भनेर भनिन्छ। अघिल्ला 2 श्लोकमा हामीले शरीरको तप, त्यसपछि वाणीको तप यानि वाङ्मय तपको चर्चा गरे। शरीरलाई सात्विकताले भर्नुहुन्छ, मनलाई पनि सात्विकताले भर्नुहुन्छ, तर त्यो शरीर र मनको बीचमा बसेको छ मेरो वाणी, मेरो बोली। त्यो बोलीमा सात्विकता नआइकन मनको तलमा सात्विकता, मनको तलमा तपस्या हुँदैन। त्यसकारणले साधकले जहिले सुकै आफ्नो वाणीमा ध्यान दिन्छ त्यसलाई वाङ्मय तप भनिन्छ। त्यो 15 श्लोकमा आइसक्यो, त्यो विषय हामीले चर्चा गरिसक्यौँ। अब आउनुहोस् अझ गहिरो विषय, परम गहिरो विषयमा प्रवेश गरौँ। त्यो हो मानस तप, यानि मन सम्बन्धी तप कस्तो हुन्छ त। अध्यात्मले जीवनको कुनै पनि अङ्ग छोड्दैन है, अध्यात्म त परम प्रकाश हो। जीवनको कुनै पनि विधामा, कुनै पनि अङ्गमा अलिकति पनि अध्यारो छ, प्रकाश परेको छैन, उज्यालो छैन त्यो क्षेत्र भने त्यसले मलाई मेरो जीवनको विकासमा रोक्छ। त्यसकारणले अध्यात्मले जीवनका हरेक पहलुलाई समातेर उज्यालो बनाउँदै बनाउँदै अगाडि बढ्छ। परम उज्यालो, परम प्रकाशको मार्ग हो यो। त आउनुहोस् मनको उज्यालो कसरी निर्माण गर्ने, मनलाई एकदमै सुन्दर बडो प्रकाशित कसरी बनाउने त। अध्यारो छ मन, त्यसलाई प्रकाशित गर्ने तरिका के भन्छ। मनः प्रसादः, प्रसाद शब्दको अर्थ हुन्छ प्रसन्नता। मनले प्रसन्नता अनुभव गरिराखोस्। हामी पूजा इत्यादि सम्पन्न गरेपछि प्रसाद खाने भन्छौँ नि, प्रसाद भनेको प्रसन्नता खाने भनेको। केरा खानुभयो तपाईँले, अपुङ्गो खानुभयो, हलुवा खानुभयो वा अरू केही खानुभयो, त्यसको अर्थ छैन। तपाईँले प्रसन्नता खानुभयो कि खानुभएन, त्यसले तपाईँलाई प्रसन्नता दियो कि दिएन, त्यो चाहिँ महत्त्वपूर्ण छ। त जसको मन सदा प्रसन्न रहन्छ, मन कसको सदा प्रसन्न रहन्छ, जसले यो निर्णय गरिसक्यो, संकल्प गरिसक्यो कि जुनसुकै अवस्थामा पनि मेरो प्रसन्नतालाई म खण्डित हुन दिन्न, जसले मन आफ्नो हातमा लियो उसको मन मात्रै प्रसन्न हुन्छ। होइन भने त मन छिरो लिन्छ, उसले गुनासा गर्ने ठाउँहरू, दुखी हुने ठाउँहरू खोजेर बसिरहन्छ, यो मनको स्वभाव हो। त्यसकारणले मनभन्दा माथि रहेर, मनभन्दा माथिको शक्तिलाई आह्वान गरेर मनलाई प्रसन्न राख्नुपर्छ। त्यो माथिको शक्तिको चर्चा यहाँ आइरहेको छ। र प्रसन्नता रहने र सौम्य रहने, सौम्य भनेको के हो, त्यो गहिराई। हामी हिजो आज साना साना कुराले आफ्नो धैर्यलाई खण्डित गर्ने भएका छौँ। हाम्रो धैर्यको बाँध त कुनै पनि बेला फुट्छ। सानो कुरा कसैले भनिदियो, सानो कुरा चित्त बुझेन, हामी जीवनभरको रिस निकालिहाल्छौँ। यति अधैर्य छ मनुष्यको चेतनामा त्यो अधैर्य कहाँ बस्छ? मनमा बस्छ। त्यही भएर सौम्य भाव, बडो सौम्यता, कहीँ पनि अधैर्य छैन। र अधैर्य को हुँदैन? जसले बुझेको छ कि जीवनको आफ्नो एउटा नियम छ र त्यो नियम अनुसार सबै कुरा मेरो जीवनमा आउँछ, त्यो व्यक्तिलाई अधैर्य हुँदैन। अधैर्यता नआउने र प्रसन्न रहने दुईटा सूत्र यहाँ भगवान कृष्ण चर्चा गर्नुहुन्छ। के भन्नुहुन्छ? एउटा त मौनम, अर्को आत्मविनिग्रह। मौन भनेको के हो? यहाँ उल्था गर्नेले भगवत चिन्तन गर्ने भनेर उल्था गरेको छ, गलत हो यो। मौन भनेको कुनै पनि चिन्तन नभएको अवस्था, म वाणीबाट मात्रै नभएर म बोली पनि रहेको छैन, भित्र कुनै विचार पनि चलेको छैन, त्योभन्दा भित्र कुनै तरङ्ग छैन। जहाँ मन निस्तरङ्ग हुन्छ, जहाँ शून्यता आउँछ, त्यसलाई मौन भनिन्छ। मौन त परम दशा हो। त्यो मौनमा रहेर के गर्ने? मनको निग्रह गर्ने। मनको निग्रह भनेको के हो? मनलाई छोड्ने। मनलाई छोड्ने भनेको के हो? मन कतिखेर छोडिन्छ? मनभन्दा माथिको शक्ति यानि साक्षीको साधना प्रारम्भ भयो भने बल्ल मन छुट्छ। होइन भने दुःख सुखै चलिरहन्छन्। जीवनमा मैले अलिकति व्यवस्था सुधार्छु, केही राम्रो गर्न खोज्छु, केही बाहिरबाट चिजबिजहरूलाई मिलाउने कोसिस गर्छु, तर त्यो गहिरो हुँदैन। गहिरो के हुन्छ? मनको निग्रह, मनबाट नै म अलग हुन थाले। मन प्रति साक्षी भाव जन्माए भने, मनको द्रष्टा बने भने बल्ल आत्मनिग्रह जन्मिन्छ, मनको निग्रह जन्मिन्छ। त्यसपछि भाव संशुद्धि, भावहरूको सुन्दरता। जबसम्म म साक्षीको अनुभूति गर्दिनँ, तबसम्म मेरा भावहरू सुन्दर कहिले पनि हुँदैनन्। श्रीमद् भगवद् गीता अध्याय 17 श्रद्धात्रय विभाग योग श्लोक 17 भगवान श्री कृष्ण भन्नुहुन्छ, श्रद्धया परया तप्तम तपस्तत्त्रिविधम नरे अफलाकांक्षी भीर्युक्तै सात्विकम परिचक्षते। फलको चाहना नगर्ने योगी पुरुषहरूद्वारा परम श्रद्धा साथ गरिएका यी माथि बताइएका तीन प्रकारका तपलाई सात्विक तप भनिन्छ। मनुष्य जीवनको सबैभन्दा ठुलो दुर्दशा के हो त? सबैभन्दा ठुलो दुर्घटना के हो भनेर हामीले खोज्यौँ भने हाम्रो मनमा विभिन्न प्रकारका उत्तर आउन सक्छन्। के हो त मेरो जीवनको दुर्दशाको कारण भनेर विभिन्न प्रकारका उत्तर आउन सक्छन्। तर ती उत्तरहरू साधारणतया बाहिरी हुन्छन्। हामी भन्छौँ कि हाम्रो राजनीति ठिक भएन, 70 वर्षदेखि सङ्क्रमणमा छौँ। हामी भन्छौँ कि महामारी आएको छ, यो कोरोनाको महामारी छ, त्यसकारणले हामी भन्छौँ कि मैले भने यस्तो जीवन भएन, त्यसकारणले हामी भन्छौँ कि यहाँका मान्छेहरू असाध्यै अशान्त भए, त्यसकारणले यी विभिन्न बहानाहरू हामी खोजेर निकाल्न सक्छौँ। तर यी बहानाहरू सबै मिथ्या हुन्, यिनमा केही पनि सत्यता छैन। मनुष्यको मूल रोग खोज्ने हो भने फलको आकाङ्क्षा हो। ऊ जे पनि गर्छ, ऊ चाहन्छ कि उसले भने जस्तै परिणाम आओस्, र परिणाम आएन भने ऊ विक्षिप्त हुन्छ। समस्या यही हो। र जो व्यक्ति फलाकाङ्क्षी छ, त्यो व्यक्तिले जीवनमा कहिल्यै पनि खुसी अनुभव गर्न सक्दैन। किनभने कर्म त हामी नियमित रूपमा गरेकै हुन्छौँ। हिजोसम्मका कर्महरूले सफलता लिएर आए पनि आज गरेको कर्मले सफलता ल्याउला नल्याउला भन्ने दुविधा मनमा चलिरहन्छ। मृत्यु पर्यन्त व्यक्ति दुखी रहन्छ। फलाकाङ्क्षी व्यक्ति दुःख पाउन जन्मिएको हो, उसलाई खुसी बनाउने कुनै उपाय नै छैन यो ब्रह्माण्डमा। ऊ खुसी हुन सक्ने केही कुनै विधि नै छैन। त्यसकारणले हामीले अध्यात्मको सारलाई खोज्यौँ भने पनि हामीले पाउँछौँ कि फलको आकाङ्क्षा रहित कर्म अध्यात्मको सार हो। के कर्मबाट भाग्नु अध्यात्म हो, धर्म हो? होइन। हेर्नु त, भगवान कृष्णले त युद्धबाट भागिरहेको व्यक्तिलाई फेरि युद्धमा फर्काइरहेका छन्। अरू कर्म त छोडिदिनु, साधारण कर्म हो त के कुरा? या त महाकर्म चलिरहेको थियो, जहाँ रक्तपात हुनेवाला थियो, त्यहाँबाट भाग्दै गरेको व्यक्तिलाई समातेर त्यही रक्तपातमा राखिरहेका छन्। अध्यात्म कुनै कुराबाट भाग्ने विषय होइन, कर्मबाट भाग्ने पनि होइन, कर्म गर्न आलस्य गर्ने विषय पनि होइन, जिम्मेवारीबाट भाग्ने व्यक्ति पनि धार्मिक हुँदैन। परिवारप्रति, समाजप्रति, राष्ट्रप्रति जुन कर्तव्य छ, त्यो कर्तव्यको निर्वाह गर्न नजान्ने व्यक्ति कहिले पनि धार्मिक हुन सक्दैन। भगौडाहरूको जीवनमा धर्म कहिले पनि आउँदैन, र जुन दिन यो सनातन धर्म भगौडाहरूको हातमा पुग्यो, अविवाहित रहने, मठ मन्दिरमा मात्रै गएर बस्ने, सन्यास भनेर मात्र सन्यासको पछाडि दौडिने, भिक्षु बन्ने, यो भाग्ने प्रवृत्ति जुन दिन जन्मियो र आन्दोलन अभियान बन्यो, भाग्नु नै धार्मिक अभियान भन्ने लाग्यो, त्यस दिन अधर्म नै धर्म बनेर देखा पर्यो। कहिलेकाहीँ यस्तै हुन्छ इतिहासमा, तर यो फल हजारौँ वर्षदेखि हामी भोगिरहेका छौँ। यो बिल्कुल गलत बाटो थियो। यो सही बाटो के हो? कर्म त गर, तर फलप्रतिको आकाङ्क्षा भने नराख, त्यसले तिम्रो जीवन ऊर्जालाई नखाइदियोस्, त्यतातिर मात्रै ध्यान नदेऊ। नराख भनेको के हो? लक्ष्य नराख, लक्ष्य राख, तर तिम्रो जीवन ऊर्जा, तिम्रो मन, तिम्रो सृजनशीलता, तिम्रो प्रेम, तिम्रो चेतना, तिम्रो ध्यान चाहिँ त्यही फलको आकाङ्क्षाले मात्रै नखाइदियोस्। हुन्छ हुँदैन, के हुन्छ कस्तो हुन्छ, त्यतातिर नजाऊ, कर्ममा फर्किए। कर्ममा फर्किने व्यक्ति धर्ममा फर्किन्छ, तर कर्ममा हात मात्रै होइन है, भित्रको हृदय पनि त्यही कर्ममा छ। अहिले अहिले जे भइरहेको छ, वर्तमान क्षणको कर्म जसलाई कर्मण्य भनिन्छ, त्यो कर्मण्यमा जसको ध्यान छ, त्यो व्यक्ति महाधार्मिक व्यक्ति हो। आउनु सबै परम सूत्रलाई हेरौँ। अफलाकाङ्क्षी भिरुक्ते, फलको चाहना नगर्ने योगी पुरुषहरू द्वारा परम श्रद्धाका साथ गरिएका यी माथि बताइएका तीन प्रकारका तप, शरीर सम्बन्धी तप, वाङ्मय तप र मानस तप, तीनवटा तपको चर्चा भयो माथि। यी तीनवटै तपको लागि दुईटा कुरा अनिवार्य हुन्छ। कुनै पनि तप, जीवनको कुनै पनि क्रिया, तप वा तपस्या बन्न जम्मा दुईटा कुरा चाहिन्छन्। पहिलो, त्यो गर्दाखेरि फलको आकाङ्क्षा हुनु हुँदैन। दोस्रो, परम श्रद्धाका साथ गरिएको हुनुपर्छ। श्रद्धया परया तप्तम, परम श्रद्धाका साथ गरिएको हुनुपर्छ। परम श्रद्धा भनेको के हो? जस्तो ध्यान गर्ने व्यक्तिले ध्यानबाट के आउँछ, कस्तो आउँछ, ध्यानबाट म खुसी भएँ भइन, ओहो म एक घन्टा ध्यान गरिसकेँ, एक घन्टाको ध्यानले त मलाई यति धेरै 10 घन्टा पुग्ने ऊर्जा दिनुपर्ने हो, 24 घन्टा दिनु पुग्ने ऊर्जा दिनुपर्ने हो भन्ने प्रकारको सोच उसको भविष्यमा गयो भने अब यो व्यक्तिले वर्तमानको ध्यानको कर्ममा ध्यान नै पुर्याउन पाउँदैन। जसको जीवनमा कर्ममा श्रद्धा छ, त्यो व्यक्तिको जीवनमा फलप्रति श्रद्धा हुँदैन, किन फल त स्वतः आउँछ। जस्तो हामी किसानलाई हेरौँ न, किसान कति श्रद्धाले भरिएको व्यक्ति होला, ऊ गएर धान, मकै वा कोदो जे पनि छ त्यो रोपेपछि बेलुकी गएर कोट्याएर यो भित्र यो फुट्न थाले कि थालेन, बिउ मुना पलाउन थाले कि थालेन हेर्दैन, ऊ प्रकृतिको हातमा छोडिदिन्छ। ऊ उसलाई थाल्छ, उसलाई एउटा कुरा के थाहा छ भने प्रकृतिको बुद्धिमत्ताले फल आफै ल्याउँछ। बस म कर्मको लगानी गरौँ। किसानले के गर्छ? कर्मको बिउ रोप्छ। र सही प्रकारको किसान छ भने उसले यो दुईटै परीक्षा पास गर्छ, उत्तीर्ण गर्छ।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरिओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर, सुगर, बाक, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पाइल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

0: आदरणीय श्रोताहरू, प्रेम नष्ट हुने कारण भएर पनि प्रेम नष्ट नहुनु नै प्रेमको परिभाषा हो। निष्काम प्रेम जुन हरिगुरुसित गर्नुपर्छ त्यसमा कदापि पूर्वाग्रह राखिनु हुँदैन। जगद्गुरु श्री कृपालुजी महाराजले रचना गर्नुभएका ब्रजरस माधुरीमा भनिएको छ, प्रेम मेहे सदा देना देना, सोच नाही नहीं कुछ है लेना, लेने वाला बड़ा भोला भाला, ब्रज के रसिकों में शामिल नहीं है। जो ब्रजरस को लालसाले श्री राधा कृष्ण को भक्ति गर्छ उसले हरिगुरु को निष्काम सेवा गर्नु नै पर्छ। त्यो तब मात्र सम्भव हुन्छ जब हामीलाई तत्त्वज्ञान ठिक ठिक रूपमा हृदयङ्गम हुन्छ। आदरणीय श्रोताहरू, अब समय भएको छ आजको प्रवचनको श्रृङ्खला श्रवण गर्ने। स्वामी श्री हरिदासजीद्वारा श्रवण गरौँ समन्वयात्मक दार्शनिक प्रवचन।
1: अहिलेसम्मको प्रवचनमा मैले तपाईँहरूलाई सम्झाएँ, वेद भन्छ यी हचे दवेदी तथा सत्यमस्ति न चेदिहा वेदिन महति विनष्टि, केनोपनिषद् दोस्रो खण्डको पाँचौँ मन्त्र। वेद भन्छ यो मानव देहको महत्त्व जान, यो अमूल्य छ, यसद्वारा परम चरम लक्ष्य प्राप्ति हेतु प्रयत्न गर, नत्र महान हानि हुनेछ। कति हानि हुनेछ मैले डिटेल्समा बताइसकेँ तपाईँहरूलाई, फेरि बताइयो कि वेद किन यसो भन्दैछ, वेद के हो त निष्कर्ष यो हो, वेद स्वयं भगवान हो, अतः सबको सर्वश्रेष्ठ उद्गम स्थल सर्वश्रेष्ठ ज्ञान वेद नहीं हो, नहीं हर प्रकारले मैले सिद्ध गरेँ। निष्कर्ष यो कि कुनै पनि जिज्ञासाको समाधान वेदद्वारा नै गर्नुपर्छ। त्यही वेदले भने उत्तिष्ठत जागृत प्राप्य बरा निबोधत, अर्थात् उठ जाग तुरन्त तत्त्ववेत्ता कहाँ जाऊ, तत्त्व जान र यो मानव देहलाई लक्ष्य प्राप्ति हेतु प्रयोग गर। भोलि भोलि न भन किनकि भोलिको दिन तिमी न देख्न सक्छौ, कुनै पनि बेला यो देह तिमीबाट खोसिन सक्छ, किनकि मृत्यु अवश्यम भावी छ, मृत्युबाट कोही बच्न सक्दैन। सब गए, भगवान रामका पिता राजा दशरथ पनि जानु पर्यो, सबै सबलाई थाहा छ, त मृत्युलाई याद गरेर तत्काल लक्ष्य प्राप्ति हेतु प्रयत्न गर्नु छ। नगरे के हुन्छ, पुनरपि जननम पुनरपि मरणम, जन्म मृत्यु आदिको दुःखद कष्ट भोगिरहनु पर्छ, 84 लाखमा घुमिरहनु पर्छ। त्यसैले यो मानव देह को बारेमा अझ डिटेल्समा मैले सम्झाएँ तपाईँहरूलाई कि देवताहरू पनि चाहन्छन् यो मानव देह, जबकि देवताहरूको शरीर तेजस शरीर हुन्छ। 9 प्रकारको शरीरको मैले व्याख्या गरेँ, 6ठौं नम्बरमा आउँछ देवताहरूको शरीर। हाम्रो शरीर मलमूत्रको पिटारा, हर समय गन्दगी निस्किन्छ, नवद्वार चिप्रा कानेगुजी रियाल इत्यादि पसिना मलमूत्र आदि। तैपनि देवताहरू चाहन्छन् किन, मैले बताएँ यो मानव देहमा हामी जे चाह्यो त्यो प्राप्त गर्न सक्छौँ, यहाँसम्म कि स्वयं भगवानलाई पनि गुलाम बनाउन सक्छौँ। यो सुविधा केवल मानव देह र यो मृत्यु लोकमा मात्र यो सुविधा छ, स्वर्गमा पनि छैन, स्वर्गका देवताले पनि सक्दैनन्। त यो देव दुर्लभ मानव देहको लक्ष्य के हो त मैले बताएँ कि हामी के चाहन्छौँ, हर प्रकारले मैले सिद्ध गरेँ कि सब सुख चाहन्छन्, सुख दुःख कोही चाहँदैनन्। यद्यपि कार्य अनेक देखिन्छ तर सबको परम चरम लक्ष्य सुख प्राप्ति नै हो, तर त्यो सुख हामीलाई संसारबाट प्राप्त भएन, क्षणिक सुख जस्तो लाग्यो फेरि दुःखदायी, यो पनि मैले सिद्ध गरेँ। त सुख के हो, सुखको परिभाषा मैले वेदद्वारा गरेँ, भूमै व सुखम, सुख भूमा हुन्छ, अर्थात् जुन सुख प्राप्त भएपछि सदा रहोस्, अनन्त कालसम्म हामीबाट नखोसियोस् फेरि र प्रतिक्षण वर्धमानम प्रतिक्षण वृद्धि हुँदै जाओस् त्यो सुख हो। यो संसारको सुख जति पनि हामी भोग गर्छौँ त्यो त छाया मात्र हो, छाया त्यस्तै लाग्छ तर वास्तविकता होइन। त संसारमा सुखको लबलेस छैन, वास्तविक सुख हामीलाई लक्ष्य बनाउनु छ। त त्यो सुख कहाँ छ यसको खोजी हामीले प्रारम्भ गर्यौँ। त वेदद्वारा मैले सिद्ध गरे रसो वैसा रसगम हेवायम लब्ध्वानन्दी भवति, अर्थात भगवान नै आनन्द हो। भगवानलाई प्राप्त गरेर नै जीव सदा सदाको लागि सुखी आनन्दमय हुन सक्छ। त हामी अहिलेसम्म किन सुखी भएनौँ, भगवानलाई किन प्राप्त गरेनौँ? त मैले बताएँ हामी जान्दैनौँ त्यसैले। तर जान्दैनौँ भन्ने प्रश्नमा तपाईँहरूको यो हुनसक्छ कि हामी मान्दछौँ पनि, मान्दछौँ त्यसैले त पूजा पाठ तीर्थ यात्रा आदि गर्छौँ, कसरी जान्दैनौँ? यो तपाईँहरूको आपत्ति हुन सक्थ्यो, त मैले सिद्ध गरेँ होइन तपाईँहरू जान्नुहुन्न, मान्न त परै जाओस्। हर प्रकारले मैले यहाँ सिद्ध गरेँ। एवं वेद शास्त्रद्वारा पनि बताएँ, वेद स्वयं भन्छ कसैले भगवानलाई जान्न सक्दैन। गीता 7:25-26 पनि यही छ, मैले व्याख्या गरेँ। सब पाश्चात्य दर्शनहरूद्वारा पनि मैले सिद्ध गरेँ भगवानलाई कसैले जान्न सक्दैन। किन जान्न सक्दैन? किनकि हामीसँग जान्ने साधन इन्द्रिय मन बुद्धि माइक भगवान दिव्य छ, त्यसैले हामी जान्न सक्दैनौँ। भगवान प्रेरक छ, उसको शक्तिद्वारा हाम्रो शरीर सञ्चालित हुन्छ, हामी प्रेरिय छौँ। प्रेरियले आफ्नो प्रेरकलाई चलाउन सक्दैन, भगवान प्रकाशक छ, हामी प्रकाश्य छौँ, त्यसकारण पनि हामी भगवानलाई जान्दैनौँ। भगवान धारक छ, हामी धार्यमान छन्, त्यसैले पनि हामी जान्दैनौँ। भगवान सर्वज्ञ छ, हामी अल्पज्ञ छौँ, त्यसकारण पनि हामी जान्दैनौँ। यी सब मैले बताएँ र साथमा यो पनि बताइयो, ब्रह्म पुराणको व्याख्या गर्दै मैले सम्झाएँ कि भगवान विरोधी धर्मको अधिष्ठाता छ, विरोधी धर्म भगवानमा लागू हुन्छ। भगवानको जन्म हुँदैन यो पनि ठिक हो, भगवानको अनेक जन्म हुन्छ त्यो पनि ठिक हो, भगवानमा विरोधी सिद्धान्त अनेक प्रकारले मैले सिद्ध गरेँ, सब चिज भगवानमा लागू हुन्छ, त्यसैले हामी भगवानलाई जान्न सक्दैनौँ। यहाँसम्म कि स्वयं ब्रह्माजीले स्टेटमेन्ट दिए, म भगवानलाई जान्दिनँ, भगवान शङ्कर पनि जान्दैनन्, कोही जान्न सक्दैन भगवानलाई, यो निष्कर्ष। त तपाईँहरू दुखी हुनुभयो कि भगवानलाई जान्न आयौँ हामी, सुख जान्न आयौँ, दुःख निवृत्ति चाह्यौँ, तर यहाँ त बाबाजी बताउँदै छन् कि भगवानलाई जान्नै सकिन्न। वेद शास्त्र अनुसारै मैले बताएँ, आफ्नो पकेटबाट होइन। त फेरि मैले बताएँ होइन, इतिहासमा धेरै जीवहरूले जानेका छन्, तपाईँहरू पनि जान्न सक्नुहुन्छ। कसरी जान्न सकिन्छ? मैले बताएँ कि प्रवचन सुनेर मात्र हुँदैन, बुद्धिले मात्र पनि हुँदैन। नायमात्मा प्रवचने न लभ्यो न वेधया न बहुना श्रुते न, बार बार सुन सत्सङ्ग कथा सुनिरहू, हुँदैन। वेद भन्दैछ त कसरी हुन्छ त्यसको उपाय पनि बतायो। यमे वैश्य बिडुते तेन लभ्यस्तस्य आत्मा विबिडुते तनुगम स्वाम, अर्थात हामी आफ्नो बलले भगवानलाई जान्न सक्दैनौँ, तर भगवानले जनाइदिए भने हामी जान्न सक्छौँ। भगवानको कृपा हुनु पर्यो, कृपा एकमात्र उपाय। त भगवानले तमामलाई कृपा गरे, महापुरुष बनाइदिए, हामी माथि किन गरेनन्? त मैले बताएँ उनीहरूले एक शर्त भगवानको जुन थियो त्यो पालन गरे, त भगवानले कृपा गरिदिए, हामीले त्यो शर्त पालन गरेनौँ। त्यो शर्त के हो? शरणागति। कि हामीले शरणागति गर्दै गरेनौँ त यो प्रश्न होइन, गऱ्यौँ, तर केवल शरीरले गऱ्यौँ, बाणीले गऱ्यौँ, गर्नुपर्ने केले हो त्यो हामीलाई थाहै भएन। त मैले यो साइन्स सम्झाएँ कि मन नै कर्ता हो, मन मनद्वारा शरणागत हुनु छ। त त मनद्वारा शरणागत भएर नै हामी प्राप्त गर्छौँ। शरीरले हामी लाख पूजा पाठ गरिरहौँ, तीर्थयात्रा गरिरहौँ, यसबाट केही लाभ हुँदैन। मैले हर प्रकारले सिद्ध गरेँ। ठिक त मन भगवानमा लगाउनु छ, तर यो मन यति सजिलै लाग्दैन, किनकि मन कतै बाँधिएको छ, कतै व्यस्त छ, त्यहाँबाट फेरि फर्काएर ल्याउनु पर्छ भगवानमा लगाउनलाई। त त्यो फर्काउन हामी स्वयं सक्दैनौँ, यसको निमित्त एक व्यक्तित्वको आवश्यकता पर्छ, जसलाई महात्मा सन्त गुरु भनिन्छ। वेद, गीता, रामायण, भागवत, पाश्चात्य दर्शन सबद्वारा मैले सिद्ध गरे, एक गुरुको आवश्यकता पर्छ। त यहाँ फेरि यो प्रश्न उठाइयो कि भगवान र हाम्रो सम्बन्ध पिता पुत्रको छ भने फेरि अरूलाई किन गुहार्नु पर्ने? पुत्रले पितालाई जान्नलाई होइन गुहार्नु पर्छ, के कारण हो त्यो पनि मैले यहाँ सिद्ध गरे। ठिक त अब भगवानलाई जान्नको निमित्त एक पर्सनालिटी चाहिन्छ, गुरु। किन? यसको कारण सिद्ध गर्नलाई मैले बताएँ कि वेद, शास्त्र इत्यादि जुन भगवानलाई जान्ने आधार हो, त्यो हामीले स्वयं पढ्नु हुँदैन, किनकि वेद शास्त्र परोक्ष छ, त्यसको शब्द एक छ, अर्थ अर्कै छ, भावार्थ अर्कै छ, त त्यसको निमित्त गुरुको आवश्यकता पर्छ। त्यही वेदद्वारा मैले सिद्ध गरे वेद किन पढ्नु हुँदैन, त्यही गीताद्वारा सिद्ध गरे कि स्वयं किन पढ्नु हुँदैन, त्यही भागवतद्वारा सिद्ध गरे कि किन पढ्नु हुँदैन, त्यही रामायणद्वारा सिद्ध गरे कि किन रामायण पढ्नु हुँदैन। निष्कर्ष यो निस्क्यो कि हामीले स्वयं पढ्नु हुँदैन वेद शास्त्र, खतरा हुन्छ। हेर्नुहोस्, तपाईँहरू डाक्टर कहाँ जानुहुन्छ आफ्नो उपचार हेतु, अब डाक्टर भेटिएन त्यहाँ, तर औषधि तमाम छ त्यहाँ डाक्टरको क्लिनिकमा, दिने व्यक्ति छैन, जाँच्ने डाक्टर छैन। अब तपाईँलाई साधारण रुघा लाग्या छ, अब तपाईँ यही भन्नुहोस् कि यो औषधि त हो, यहाँ जति राखिएको छ हजारौँ प्रकारको, यो औषधि नै त हो, म एक औषधि लिएर खाइदिन्छु, मैले स्वयं किन औषधि खानु हुँदैन, यो भन्नुहोस् र तपाईँ औषधि लिएर त्यसलाई पिउनुहोस्। रुघाको साधारण औषधि खानु पर्ने थियो, तपाईँले क्यान्सरको औषधि खानु भयो, राम नाम सत्य भयो, हुन्छ कि हुँदैन दुर्घटना? ह, यदि त्यहाँ त्यो डाक्टर भइदिएको भए उसले तपाईँलाई जाँच्ने थियो, तपाईँको निमित्त सुटेबल कुन औषधि हो त्यो बताइदिन्थ्यो लेखेर, तपाईँ नाम म्याच गरेर त्यो औषधि लिएर खान सक्नुहुन्थ्यो, त ठिक हुन्थ्यो। त डाक्टरले आफै औषधि नखानु भन्नु के त्यो औषधिको विरोधी हो डाक्टर? ह, यो त तपाईँको हितमा बोल्दैछ कि कुनै दुर्घटना नहोस्, तर व्यक्तिहरूले यो अर्थ लगाइदिए डाक्टर औषधिको विरोधी रहेछ, आफ्नो बुद्धिको परिचय दिँदैछन्। त्यही भागवतमा लेखेको, त्यही गीतामा लेखेको नम्बर बताइदिएको छु मैले, पढ्न नहुने कुरा किन पढ्न नहुने? र डाक्टरले जसरी औषधि सिफारिस गर्छ तब मात्र खानुहुन्छ, त्यस्तै आत्माको पनि डाक्टर छन्, तपाईँहरू आत्माको बिरामी हुनुहुन्छ, त्यसैले त परमात्मासँग भेट भएन। आत्माको डाक्टर साथमा लिनुहोस्, फेरि त्यही भागवत, त्यही गीता, त्यही वेदले तपाईँलाई काम दिन्छ। ध्यान दिनु होला यो पोइन्ट। ठिक त वेद शास्त्र आफै पढ्नु हुँदैन, स्वयं वेदले नै भन्छ, पतिता शास्त्र जालेषु प्रज्ञया मोहिता। प्राज्ञहरू, ठुल्ठुला ज्ञानीहरू पनि मोहित हुन्छन्, बुद्धि भ्रष्ट हुन्छ तिनीहरूको, तिमीहरूको त हैसियतै के छ, वेद स्वयं भन्छ, त त्यसैले शास्त्रको जालमा वेदको जालमा नपर, तिम्रो निमित्त के उपयुक्त हो त्यो गुरुले डिसिजन गर्छ। र गुरुको परिभाषा यो हो, भगवत प्राप्त सन्त। बरु गुरु खोज्नमा लाग, ठिक ठिक गुरु, गलतको पछि नलाग। र तमाम यी पुरेत पण्डितहरू जुन छन् यी गुरु होइनन्। अहिले हाम्रो समाजमा यही चलन छ गुरु गुरु भन्ने। अरे गुरुको अर्थ हो जसले भगवानलाई प्राप्त गरेको छ। अद्वैतारोपनिषद्को 16 मन्त्र, द्वयोपनिषद्मा पनि छ यो मन्त्र, बार बार वेदले सावधान गराछ गुरुको परिभाषा। गु शब्दस्त्वन्धकार स्यात्रु शब्दस्त निरोधक अन्धकार निरोधत्वात् गुरुरित्य विधीयते। ए गु र रु जुन दुई अक्षर छ यसको विशाल अर्थ छ, यो बुझ। गु माने अन्धकार माया, रु माने प्रकाश भगवान। जसले यो अन्धकारबाट निकालेर तिमीलाई भगवानमा पुर्याउन सक्छ त्यसको नाम गुरु। बार बार वेदले बताछ। त हेर्नुहोस्, अब यहाँ प्रश्न यो हो, टेढो खीर त यहाँ छ कि त्यो भगवत प्राप्त गरेको सन्तलाई चिन्ने कसरी? केवल तिलकधारी वस्त्रधारी जटाधारी त गुरु हुन सक्दैन। यहाँसम्म कि वेद शास्त्रको ठुल्ठुलो प्रवचन दियोस् त्यो व्यक्ति पनि हुन सक्दैन, मैले बताएँ यहाँ। त प्रश्न यो हो कि त्यो गुरुलाई आखिर चिन्ने कसरी? त हेर्नुहोस्, पहिला यो बुझ्नुहोस् कि सद्गुरु जुन छन् भगवत प्राप्त सन्त, तिनले केही चिजहरू यस्ता छन् जुन गर्दैनन्। फेरि के गर्छन् त्यो पनि बताइनेछ, के गर्दैनन् त्यसमा ध्यान दिनुहोस्। हेर्नुहोस्, तपाईँहरूको सोच भन्दा परम्परा भन्दा विपरीत चिज आउँदैछ, म बताउँदैछु, म सिद्ध गर्छु तपाईँहरूकै अगाडि।